0: भाउजू दर्शन
1: भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
0: हजुर, राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
2: नमस्ते भाउजू।
1: नमस्ते, आउनु न भित्रै।
2: हुन्छ भाउजू।
0: अनि दादा त अफिस गइसक्नु भयो होला है?
1: उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
0: हस् हस् भाउजू।
3: ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
0: है त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
4: ए हो र,
0: एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
5: नेपाल टेलिकम, राष्ट्रको संचार।
6: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। 6 बजे यहाँले सुन्नुहुनेछ नेपालीमा समाचार। अब सुन्नुहोस् संस्कृतमा समाचार।

यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। प्रतिनिधि सभाको बैठक हिजो प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिका विषयमा स्पष्टीकरणको माग गर्दै प्रतिपक्षले गरेको अवरोधका कारण अघि बढ्न सकेन। नेपाल भारत सीमाका विषयमा प्रधानमन्त्री शाहले प्रतिनिधि सभाको बैठकमा त्रुटिपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएको भन्दै प्रतिपक्षी दलका सांसदहरूले अवरोध कायमै राख्दा सभामुख टोल प्रसाद अर्यालले दुई पटकसम्म बैठक चलाउन खोज्दा पनि बैठक अघि बढ्न सकेन। दोस्रो बैठक शुरू हुने बित्तिकै प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध शुरू गर्नुभयो। सभामुख अर्यालले कानून निर्माण गर्ने महत्वपूर्ण थलो सदन सञ्चालनका लागि सहयोग गर्न प्रतिपक्षी दलका सांसदहरूलाई पटक पटक आग्रह गर्नुभयो। सभामुख अर्यालले आग्रह गरे पनि प्रतिपक्षी दलका सांसदहरू आआफ्नो स्थानबाट उभिएर निरन्तर विरोध जारी राखेपछि सभामुख अर्यालले बैठक आजसम्मका लागि स्थगन भएको घोषणा गर्नुभयो। प्रतिनिधि सभाको आइतबारको बैठकमा संसदमा अमर्यादित व्यवहार प्रदर्शन गर्ने सांसदहरूबारे छानबिन गर्न हिजो समिति गठन भएको छ। सभामुख टोल प्रसाद अर्यालले बैठकमा सात दिनभित्र प्रतिवेदन तयार गर्ने गरी प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको सदनलाई जानकारी गराउनुभयो। यसअघि हिजोको पहिलो बैठकमा प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री शाहले आइतबारको बैठकमा दिनुभएको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गर्दै बैठक अवरुद्ध गर्नुभएको थियो। बैठकमा प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री शाहले तथ्य प्रमाण र यथार्थमा आधारित भएर बोल्नुपर्ने भन्नुहुँदै नेपालले भारतको सीमा मिचेको प्रमाण छ भनी पेश गर्न माग गर्नुभयो। बैठकमा नेपाली काङ्ग्रेसका निष्कल राईले प्रधानमन्त्री शाहले संसदको रोस्टममा उभिएर बोलेको विषयमा आफूहरूको नोट अफ डिसेन्ट रहेको भन्नुहुँदै नेपालले भारतको कहाँ कहाँ जग्गा मिचेको हो त्यो सरकारले जानकारी गराउनुपर्ने बताउनुभयो। नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुर महरले देशका प्रधानमन्त्रीले नै नेपालले भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति दिएकोमा त्यसमा कुनै सत्यता नरहेको भन्दै अभिव्यक्ति फिर्ता लिन माग गर्नुभयो। नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले देशको प्रधानमन्त्री जिम्मेवार हुनुपर्ने र बहुमतको बल र अनुभवको अभावमा संसदमा तथ्यहीन र त्रुटिपूर्ण अभिव्यक्ति दिएको धारणा राख्नुभयो। श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राईले राष्ट्रियतासँग जोडिएको विषय गम्भीर हुने भए पनि प्रधानमन्त्रीको जवाफले गलत नजिर स्थापना गरेको बताउनुहुँदै अभिव्यक्ति फिर्ता नलिँदासम्म सदनको अवरोध प्रतिपक्षका तर्फबाट जारी राखिने बताउनुभयो। राप्रपाका ज्ञान बहादुर शाहीले प्रधानमन्त्रीको अभिव्यक्ति तथ्य प्रमाण र यथार्थमा आधारित हुनुपर्नेमा जोड दिनुहुँदै नेपालले भारतको सीमा मिचेको कुनै पनि प्रमाण छ भनी पेश गर्न माग गर्नुभयो। सभामुख अर्यालले प्रतिनिधि सभाको बैठकको गतिरोध अन्त्य गर्न प्रतिपक्षी दलहरूसँग पटक पटक सहमतिको प्रयास र संवाद गर्न खोजेको भए पनि प्रतिपक्षीहरूले चासो नदेखाएका कारण सदनको प्रक्रिया अघि बढाउन आफू बाध्य हुनुपरेको बताउनु भएको थियो। हिजो पनि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको तर प्रतिपक्षी दलका प्रतिनिधि छलफलमै नआएको जानकारी गराउनुहुँदै सभामुख अर्यालले कानून बनाउन र राष्ट्र एवं राष्ट्रियताका सवालमा प्रतिस्पर्धा गर्न सुझाव दिँदै सभामुखसँग प्रतिस्पर्धा नगर्न प्रतिपक्षी दलका सांसदहरूलाई आग्रह पनि गर्नुभयो। प्रतिनिधि सभाको बैठक आज दिउँसो 1 बजे बोलाइएको छ। राष्ट्रिय सभाको बैठक पनि हिजो प्रतिपक्षी दलहरूको अवरोधका कारण अघि बढ्न सकेन। बैठकमा सांसदहरूले नेपालले पनि भारतको सीमा मिचेको भनी प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्ति राष्ट्रहित विपरीत रहेको भन्दै सच्याउन माग गर्नुभयो। सभाका अध्यक्ष नारायण प्रसाद दाहालले विभिन्न माध्यमबाट प्रधानमन्त्री शाहको ध्यानाकर्षण गरी समस्याको समाधान गरिने भन्नुहुँदै सभा सञ्चालनलाई निरन्तरता दिन सांसदहरूलाई आग्रह गर्नुभएको थियो। उहाँको आग्रह सांसदहरूले नमानेपछि राष्ट्रिय सभाको बैठक आज दिउँसो 1:15 बजे बस्ने गरी स्थगन गरिएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने 5 दिने भारत भ्रमणका क्रममा हिजो नयाँ दिल्ली पुग्नु भएको छ। भारतीय जनता पार्टी भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा नयाँ दिल्ली पुग्नुभएका सभापति लामिछानेलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय जनता पार्टीका महासचिव र विदेश विभागका प्रमुखले स्वागत गर्नुभयो। भ्रमणका क्रममा सभापति लामिछानेले उच्चस्तरीय राजनीतिक एवं कूटनीतिक भेटवार्ता गर्नुहुने कार्यक्रम छ। सभापति लामिछानेले भारतमा रहेका नेपाली समुदाय र राष्ट्रिय स्वतन्त्र पार्टीका शुभेच्छुकहरूसँग पनि भेटवार्ता गर्नुहुनेछ। सभापति लामिछानेको भ्रमण दलमा श्रीमती निकिता पौडेल, पार्टीका सहमहामन्त्री विपिन कुमार आचार्य, विदेश विभाग प्रमुख दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य हुनुहुन्छ।
दैलेखको भैरवी गाउँपालिकामा जीप दुर्घटना हुँदा चालक सहित 3 जनाको मृत्यु भएको छ। घटनामा 5 जना गम्भीर घाइते भएका छन्। सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको जीप भैरवी गाउँपालिका 5 स्थित कालगौडामा दुर्घटना भएको हो। दुर्घटनामा परि कालीकोटको शुभ कालिका गाउँपालिका 5 का 35 वर्षीय चालक कलबहादुर रोकाय, शुभ कालिका गाउँपालिका 4 का 38 वर्षीय मित्र सुनार र शुभ कालिका गाउँपालिका 6 की 55 वर्षीय पुल्ती सरा विकको मृत्यु भएको प्रहरीले जनाएको छ। घाइतेहरूको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। दाङको तुल्सीपुरमा टिप्परको ठक्करबाट बाबु छोराको मृत्यु भएको छ। मृत्यु हुनेमा लमही नगरपालिका 5 निवासी 35 वर्षीय मनोज नेपाली र 5 वर्षीय छोरा मेनराज नेपाली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब परीक्षक होमराज पराजुनीले जानकारी दिनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हासँग अमेरिकाका सार्वजनिक कूटनीति सम्बन्धी उपविदेश मन्त्री सरा बी रोजर्सले हिजो भेटवार्ता गर्नुभएको छ। भेटका क्रममा उपविदेश मन्त्री रोजर्सले सूचना तथा संचार क्षेत्रमा साझेदारी विस्तार एवं डिजिटल पूर्वाधार निर्माण गर्न एवं सूचना प्रविधि तथा दूरसञ्चार क्षेत्रको विकासमा नेपालसँग सहकार्य गर्न अमेरिका इच्छुक रहेको जानकारी दिनुभयो। उहाँले नेपालको सूचना प्रविधि र दूरसञ्चार क्षेत्रमा लगानी मैत्री वातावरण सुदृढ गर्न सकेमा अमेरिकाको निजी क्षेत्र आकर्षित हुन सक्ने धारणा राख्नुभयो। त्यस अवसरमा मन्त्री डाक्टर तिमिल सिन्हाले नेपालमा राजनीतिक स्थिरता कायम भएको तथा सुशासन पारदर्शिता र संस्थागत सुधारप्रति वर्तमान सरकार प्रतिबद्ध रहेको जानकारी गराउनुभयो। उहाँले डिजिटल पूर्वाधार र सूचना प्रविधि एवं दूरसञ्चार लगायतका क्षेत्रमा वैदेशिक लगानी आकर्षित गर्ने विषयमा नीतिगत सुधार वर्तमान सरकारको प्राथमिकता रहेको जानकारी गराउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी असार 7-9 गतेसम्म चितवनमा गर्न लागेको महाधिवेशनको तयारी अघि बढाएको छ। महाधिवेशनलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति गठन गरिएको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो। मूल आयोजक समितिमा पार्टीका उपसभापति एवं अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी र भूपदेव शाह, सहमहामन्त्री विपिन कुमार आचार्य, कोषाध्यक्ष लिमा अधिकारी, सहकोषाध्यक्ष बसु माया तामाङ, प्रवक्ता मनिष झा, सचिवालय सदस्य विराज भक्त श्रेष्ठ र दीपक राज बोहरा रहनु भएको छ। समितिमा गणेश पराजुली, त्यसै गरी कानून मन्त्री सोभिता गौतम, परराष्ट्र मन्त्री शिशिर खनाल, नेताहरू हरि ढकाल, सरिता गेवाली र सागर ढकाल समेत हुनुहुन्छ। समितिको पूर्णताका लागि पार्टीका सबै केन्द्रीय सदस्य र साथै प्रदेशका प्रदेश सभापतिलाई मूल आयोजक समितिमा समेटिएको महामन्त्री बुर्लाकोटीले जानकारी दिनुभयो। झापाको शिव सताक्षी नगरपालिका 4 फुलचोक स्थित झापा इनर्जी प्लान्टमा आग लागि हुँदा करिब 6 करोड रुपियाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ। प्रहरी टोली शिव सताक्षी नगरपालिका र कमल गाउँपालिकाको दमकल तथा स्थानीय बासिन्दाको संयुक्त प्रयासमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिइसकिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। नेपाली काङ्ग्रेसका सभापति गगन थापाले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति फिर्ता लिनुपर्ने बताउनु भएको छ। हिजो भैरहवामा आयोजित कार्यक्रममा उहाँले प्रधानमन्त्रीले सत्य तथ्य जानकारी गराउनु पर्नेमा त्यसो हुन नसकेको भन्दै टिप्पणी गर्नुभयो। दरबार हत्याकाण्ड भएको 25 वर्ष पूरा भएको छ। 19 जेठ 2058 नारायण हिटी दरबारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाथ भएको थियो। नियमित पारिवारिक जमघटका बेला तत्कालीन राजा वीरेन्द्र सहित रानी ऐश्वर्या, युवराज दिपेन्द्र र निराजन, राजकुमारी श्रुति, राजकुमार धीरेन्द्र, राजकुमारी जयन्ती, शान्ति, शारदा, कुमार खड्कासहित राजपरिवारका अन्य सदस्यहरूको गोली हानि हत्या गरिएको थियो। घटनाबारे अध्ययन गर्न गठित उच्चस्तरीय छानबिन समितिले घटनामा तत्कालीन युवराज दिपेन्द्रले परिवारका सदस्यहरूलाई गोली हानेर पछि आफैलाई गोली हानेको भन्ने प्रतिवेदन सार्वजनिक गरेको थियो, तर त्यो प्रतिवेदन विश्वसनीय बन्न सकेको छैन। रहस्यको पर्दा खुल्न नसकेको उक्त घटनाको यथार्थ छानबिन हुनुपर्ने माग अहिले पनि हुँदै आएको छ। र प्रधान सेनापति अशोक राज सिग्देलले राष्ट्रसङ्घीय शान्ति मिसनका माध्यमबाट विश्वका विभिन्न देशमा नेपाली सेनाले पुर्याउँदै आएको योगदान विश्व शान्तिका लागि महत्त्वपूर्ण रहेको बताउनु भएको छ। संयुक्त राष्ट्रसङ्घीय शान्ति सैनिकको अन्तर्राष्ट्रिय दिवसका अवसरमा काभ्रेमा आयोजित कार्यक्रममा उहाँले संयुक्त राष्ट्रसङ्घको बडापत्रमा आधारित भई नेपाली सेनाले विश्वमा शान्ति स्थापनार्थ पुर्याएको ऐतिहासिक योगदानको स्मरण

0: गरेको थियो। तर त्यो प्रतिवेदन विश्वसनीय बन्न सकेन। रहस्यको पर्दा खुल्न नसकेको दुखद हत्याकाण्डको यथार्थ छानबिन हुनुपर्ने माग अहिले पनि हुँदै आएको छ। विशेष अदालतले पूर्व सभामुख कृष्णबहादुर महरालाई 1,00,000 रुपियाँ धरोटीमा थुनामुक्त गर्न आदेश दिएको छ। न्यायाधीशद्वय सुदर्शन देव भट्ट र विदुर कोइरालाको इजलासले महरालाई धरोटीमा थुनामुक्त गर्न आदेश दिएको हो। महरा विरुद्ध सुन तस्करीको मुद्दा दायर भएको थियो। दैलेखको भैरवी गाउँपालिकामा जीप दुर्घटना हुँदा चालकसहित 3 जनाको मृत्यु भएको छ। घटनामा 5 जना गम्भीर घाइते भएका छन्। सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको जीप भैरवी गाउँपालिका 5 स्थित कालगौडामा दुर्घटना भएको थियो। दुर्घटनामा परि कालीकोट शुभकालिका गाउँपालिका 5 का 35 वर्षीय चालक कलबहादुर रोकाया, शुभकालिका गाउँपालिका 4 का 38 वर्षीय मित्र सुनार र शुभकालिका गाउँपालिका 6 की 55 वर्षीय पुल्ती सरा विकको मृत्यु भएको प्रहरीले जनाएको छ। दाङको तुलसीपुरमा टिपरको ठक्करबाट बाबु छोराको मृत्यु भएको छ। मृत्यु हुनेमा लमही नगरपालिका 5 का 35 वर्षीय मनोज नेपाली र उहाँका 5 वर्षीय छोरा मीनराज नेपाली रहेको प्रहरीले जनाएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल्सिनासँग अमेरिकाका सार्वजनिक कूटनीति सम्बन्धी उपविदेश मन्त्री सरा बी रोजर्सले हिजो भेटवार्ता गर्नुभएको छ। भेटका क्रममा उपविदेश मन्त्री रोजर्सले सूचना तथा संचार क्षेत्रमा साझेदारी विस्तार एवं डिजिटल पूर्वाधार निर्माण गर्न तथा सूचना प्रविधि तथा दूरसञ्चार क्षेत्रको विकासमा नेपालसँग सहकार्य गर्न इच्छुक रहेको बताउनुभयो। सो अवसरमा सूचना तथा संचार मन्त्री डाक्टर तिमिल सिन्हाले नेपालमा राजनैतिक स्थिरता कायम भएको तथा सुशासन, पारदर्शिता र संस्थागत सुधारप्रति सरकार प्रतिबद्ध रहेको र डिजिटल पूर्वाधार र सूचना प्रविधि तथा दूरसञ्चार लगायतका क्षेत्रमा वैदेशिक लगानी आकर्षित गर्न नीतिगत सुधार सरकारको प्राथमिकतामा रहेको बताउनुभयो। सरकारको शासकीय सुधार सम्बन्धी 100 कार्यसूची अन्तर्गत सेवाग्राहीको घर दैलोमै पुगेर राहदानी वितरण गर्ने कार्यको अछाममा पनि कार्यान्वयन सुरु भएको छ। संवाददाता हिक्मत नेपालीको रिपोर्ट।
1: जिल्ला प्रशासन कार्यालय अछाम र जिल्ला हुला कार्यालय अछाम बीच राहदानी सेवालाई नागरिकको घर दैलोसम्म पुर्याउन 2082 वैशाख 11 गते भएको सम्झौता बमोजिम जिल्ला हुला कार्यालयबाट विवरण संकलन गरी प्राप्त हुन आएका राहदानीहरूलाई हुलाक कार्यालय मार्फत सम्बन्धित सेवाग्राहीको घर दैलोसम्म पुर्याउने कार्यको शुरूआत भएको र हालसम्म 28 जना नागरिकको घरमै गएर राहदानी वितरण गरिसकेको बताउनुहुन्छ जिल्ला हुला कार्यालयका निमित्त हुलाक अधिकृत रघुवीर रोका।
2: सम्बन्धित व्यक्ति जिल्ला प्रशासन कार्यालयमा आएर तयार गर्नको लागि निवेदन पेश गर्दाखेरि तपाईँले घरमै राहदानी बुझ्न चाहनुहुन्छ कि जिल्ला प्रशासन कार्यालयमै आएर बुझ्न चाहनुहुन्छ भनेर एउटा हामीले फर्मेट तयार गरेका छौँ। यदि इच्छुक व्यक्तिले फर्मेट भरेर उक्त राहदानीलाई घरमा पुर्याउनु पर्ने रजिस्ट्रेसन शुल्क बुझाएर फर्म भरेको खण्डमा हामीले घरमै राहदानी पुर्याउने व्यवस्था गरेका छौँ र हालसम्म 2083/1/11 गतेदेखि यहाँसम्म 28 राहदानी हामीले जनताको घर दैलोमा पुर्याइसकेका छौँ।
1: सम्झौता भएको मितिदेखि हालसम्म 150 जनाले राहदानी घरमै प्राप्त गर्नका लागि फारम भरेको र 60 रुपियाँ तोकिएको शुल्क तिरेर घरमै राहदानी प्राप्त गर्न थालेपछि सदरमुकामसम्म आउँदा जाँदा लाग्ने खर्च बचत भएकोले नागरिक यो सुविधा प्रति सकारात्मक भएको बताउनुहुन्छ। जिल्ला प्रशासन कार्यालयको राहदानी फाँटमा हुलाक प्रतिनिधिको रूपमा कार्यरत माधव रिमाल,
3: यहाँ आउनेहरूले घरबाट लानुहुन्छ कि यतै लानुहुन्छ भनेर सोध्छौँ, त्यही अनुसार चाहिँ उनीहरूलाई सहजीकरण गर्छौँ। सस्तोमा घर पुर्याइदिँदाखेरि एकदमै सकारात्मक छन् उनीहरू।
1: मेल्लेक गाउँपालिका वडा नम्बर 4 कुसकोट राफाबाट जिल्ला प्रशासन कार्यालय अछाममा राहदानी बनाउन आउनुभएका सेवाग्राही युवराज साउद हुलाक सेवा मार्फत राहदानी घरमै बुझ्न पाउने भएपछि दोस्रो पटक जिल्ला प्रशासनमा आउनुपर्ने झन्झट हटेकोमा खुसी व्यक्त गर्नुहुन्छ।
4: हुलाकले गर्दा हामीलाई धेरै सेवा सुविधाहरू भइरहेको छ। हामी मिर्लेकबाट यहाँ आउँदाखेरि कमसे कम 1,000-2,000 रुपियाँ खर्च हुन्छ भने चाहिँ हामीलाई 60 रुपियाँले घरै पुग्दाखेरि एकदमै खुसी छु।
1: सरकारले घर घरमै हुलाक सेवा पुर्याउने नीति लिए अनुरूप हुलाक सेवा मार्फत राहदानी सँगै सवारी साधन चालक अनुमति पत्र, लाइसेन्स, राष्ट्रिय परिचय पत्र लगायतका महत्वपूर्ण सरकारी कागजात नागरिकको घर आँगनमै सहज रूपमा पुर्याउने भएपछि हुलाक सेवाको क्षेत्र विस्तार सँगै यसको महत्व झन बढेको छ। हिक्मत बहादुर नेपाली, रेडियो नेपाल, अछाम।
0: बाँकी समाचार। प्रधान सेनापति अशोकराज सिग्देलले राष्ट्रसङ्घीय शान्ति मिशनका माध्यमबाट विश्वका विभिन्न देशमा नेपाली सेनाले पुर्याउँदै आएको योगदान विश्व शान्तिका लागि महत्वपूर्ण रहेको बताउनु भएको छ। संयुक्त राष्ट्र संघीय शान्ति सैनिकको अन्तर्राष्ट्रिय दिवसका अवसरमा काभ्रेको पाँचखाल स्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा हिजो आयोजित कार्यक्रममा उहाँले संयुक्त राष्ट्र संघको बडापत्रमा आधारित भई नेपाली सेनाले विश्वमा शान्ति स्थापनार्थ पुर्याएको योगदान

0: ऐतिहासिक रहेको बताउनुभयो। सभामुख डोलप्रसाद अर्यालले विश्वका जुनसुकै देशमा छरिएर रहेका भए पनि नेपाली मूलका मानिसलाई नेपालले फरक एवं फराकिलो ढंगले समेट्नुपर्ने बताउनु भएको छ। नेपाली मूलका नागरिकको छाता संस्था एसोसिएसन अफ नेपाली ओरिजिनको प्रतिनिधि मण्डलसँग हिजो सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा भेट्नुहुँदै सभामुख अर्यालले नेपाली मूलका मानिसलाई सम्बोधन गर्ने गरी नेपालको राष्ट्रिय हित अनुकूलको कानून बनाएर अघि बढ्नुपर्ने जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। लेबनान र इजरायलबीच एकअर्कालाई आक्रमण नगर्ने सहमति भएको छ। अमेरिकी मध्यस्थतामा भएको यो सहमतिलाई लडाकु समूह हिजबुल्लाहले समेत स्वीकार गरेको छ। अमेरिका स्थित लेबनानी दूतावासले हिजबुल्लाहले आक्रमण रोक्ने अमेरिकी प्रस्ताव स्वीकार गरेको पुष्टि गरेको हो। प्रस्ताव अनुसार लेबनानको राजधानी बेरुत स्थित दक्षिणी क्षेत्रमा हुने इजरायली आक्रमण रोकिनेछ भने हिजबुल्लाहले पनि इजरायलमाथिका आक्रमण बन्द गर्नेछ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि सहमतिको पुष्टि गर्दै हिजबुल्लाहले इजरायलमा आक्रमण नरोके बेरुतमा पुनः कारवाही शुरू हुने चेतावनी दिनुभयो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेतन्याहु र हिजबुल्लाहका प्रतिनिधिसँग वार्ता भएको र दुवै पक्षले गोलाबारी रोक्न सहमति जनाएको बताउनु भएको थियो। अब आर्थिक समाचार।
1: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन भइसक्दा मुलुकको कुल गार्हस्थ्य उत्पादन 74 खर्ब 58 अर्ब बराबर पुग्ने प्रक्षेपण गरिएको बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार संघले बजेटपछि आयोजित अन्तर्क्रिया कार्यक्रममा अर्थमन्त्री वाग्लेले 5 वर्षको समय अवधिलाई दृष्टिगत गरी बजेट ल्याइएकोले आगामी वर्ष करिब 16 खर्ब राजस्व संकलन गर्ने लक्ष्य राखिएको बताउनुभयो। उहाँले प्रक्षेपित कुल गार्हस्थ्य उत्पादन 74 खर्बका आधारमा 7% आर्थिक वृद्धि कायम गर्न सकिने विचार व्यक्त गर्नुभयो। अर्थमन्त्री वाग्लेले विद्युतमा लगाइएको मूल्य अभिवृद्धि कर भ्याटबाट सरकार पछाडि नहट्ने उल्लेख गर्नुहुँदै अन्तिम उपभोक्तालाई मारमा नपर्ने गरी विभिन्न विकल्पमा छलफल भइरहेको जानकारी दिनुभयो। कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले वैदेशिक मुद्रा संचितको आधार विप्रेषण रहेको उल्लेख गर्दै त्यसलाई दिगो बनाउन स्वदेशी वस्तु उत्पादन तथा निर्यातमा जोड दिनुपर्ने बताउनुभयो। सरकारले आगामी आर्थिक वर्षमा रासायनिक मल खरिदका लागि चालु आर्थिक वर्षको विनियोजनमा वृद्धि गरी 32 अर्ब 46 करोड रुपियाँ पुर्याएको छ। रासायनिक मल आपूर्ति क्यालेन्डर तयार गरी मुख्य खाद्य बाली लगाउने समयमा सहज वितरण गर्ने व्यवस्था मिलाउने गरी बजेट व्यवस्था गरिएको छ। बजेटले राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम सञ्चालनका लागि 2 अर्ब 7 करोड रकम विनियोजन गरेको छ। उपयोगविहीन सरकारी जग्गा र बाँझो जमिनको उपयोग गर्न स्थानीय तहमा भूमि ब्याङ्कको स्थापना र निजी क्षेत्रलाई एग्रो पुलिङ गर्न प्रोत्साहन गर्ने कार्यक्रम पनि आगामी बजेटले अघि सारेको छ। बजेटले सिरार 70 मा आँप तथा सर्लाईमा गोलभेडा प्रशोधन केन्द्र स्थापना गर्ने, कर्णालीमा स्याउ ओखर लगायतको फलफूलको जोन सञ्चालन गर्ने र चिस्यान केन्द्र स्थापना गर्ने कार्यक्रम पनि अघि सारेको छ। चालु आर्थिक वर्षको 10 महिनामा बिरगंज नाका हुँदै 4 अर्ब 2 करोड रुपियाँ भन्दा बढी मूल्यका विद्युतीय सवारी साधनहरू नेपालमा आयात भएका छन्। गत आर्थिक वर्षको 10 महिनाको तुलनामा चालु आर्थिक वर्षमा मूल्यको आधारमा विद्युतीय सवारी साधनको आयात 2 अर्ब 37 करोड अर्थात् 143.60% वृद्धि भएको छ। बिरगंज भन्सार कार्यालयका सूचना अधिकारी उदय सिंह विष्टले बिरगंज नाका हुँदै चालु आर्थिक वर्षमा 15,271 विभिन्न थरीका विद्युतीय सवारी साधनको आयात गरिएको र सोबाट प्राप्त हुने राजस्वमा उल्लेख्य रूपमा वृद्धि भएको जानकारी दिनुभयो। आगामी आर्थिक वर्षका लागि ऊर्जा उत्पादन प्रसारण तथा वितरण पूर्वाधारका लागि सरकारले 85 अर्ब 54 करोड रकम विनियोजन गरेको छ, जसमध्ये निर्माणाधीन प्रसारण लाइन तथा सब स्टेसन निर्माण सम्पन्न गर्न मात्रै 70 अर्ब रकम विनियोजन भएको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले उल्लेख गरेको छ। आर्थिक वर्ष 2083-84 को बजेट मार्फत सरकारले आगामी 1 वर्षभित्र कम्तीमा 10 प्रसारण लाइन निर्माण सम्पन्न गर्ने लक्ष्य अघि सारेको छ, जस अनुसार सरकारले हेटौँडा ढल्केभर इनरुवा 400 केभी प्रसारण लाइन चालु आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्ने घोषणा गरेको छ। बजेट पछि खुलेको पहिलो दिन नेपाली धितोपत्र बजारको परिसूचक नेप्से 2 अङ्कले घटेको छ। सोमबार नेप्से परिसूचक 26.72 अङ्कले घटेर 2,755.37 को अङ्कमा सीमित भएको छ। यस दिन 349 कम्पनीहरूका 1,33,83,816 किता सेयरहरू 5 अर्ब 16 करोड 44 लाख मूल्यमा किनबेच भएका छन्।
0: भुवन आचार्य, अब खेल समाचार।
3: नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको T20 अन्तर्राष्ट्रियको वरियतामा एक स्थान सुधार भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद ICCले जारी गरेको पुरुषतर्फको T20 अन्तर्राष्ट्रिय क्रिकेटको पछिल्लो वरियतामा नेपालले एक स्थान सुधार गरेको हो। पछिल्लो वरियतामा एक स्थान सुधार गर्दै नेपाली पुरुष क्रिकेट टोली 17 स्थानबाट 16 स्थानमा उक्लिएको छ। नामिबियालाई एक स्थान पछि पार्दै नेपालले आफ्नो वरियता सुधार गरेको हो। नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने अर्को विश्व कीर्तिमान नजिक पुगेका छन्। केही साता अघि मात्र एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम खेलमा 150 विकेट पुरा गरेका सन्दीप T20 अन्तर्राष्ट्रियमा पनि उक्त कीर्तिमान आफ्नो नाममा बनाउँदैछन्। श्रीलङ्काका लेग स्पिनर बानेन्दु हसरङ्गाले 90 खेलमा 150 विकेट पुराएको कीर्तिमान बनाएका छन्। सन्दीप हसरङ्गाको उक्त कीर्तिमान तोड्न नजिक रहेका छन्। सन्दीपले अहिले 75 खेलमा 138 विकेट बनाएका छन्। अब 14 खेलमा 12 विकेट लिएमा T20 तर्फ पनि सर्वाधिक कम खेलमा 150 विकेट पुरा गर्ने कीर्तिमान सन्दीपको नाममा रहनेछ। झापाको बुद्ध शान्तिमा खुला हाफ म्याराथन प्रतियोगिता हुने भएको छ। प्रतियोगिता साउन 19 गते बुद्ध शान्ति गाउँपालिकामा आयोजना हुने भएको हो। आयोजक बर्खा स्मृति प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईका अनुसार एथलेटिक खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले बुद्ध शान्तिमै पहिलो पटक हाफ म्याराथन हुन लागेको हो। प्रतियोगिताको विजेताले 50,000 रुपियाँ, दोस्रोले 40,000, तेस्रोले 30,000, चौथोले 20,000, पाँचौंले 10,000 रुपियाँ र ट्रफी प्राप्त गर्नेछ। 21 किलोमिटर दूरीको सो प्रतियोगितामा नेपाल र भारतका गरी 400 जना धावकलाई सहभागी गराइने आयोजकको लक्ष्य रहेको छ।
0: अब मौसम सम्बन्धी जानकारी। आज देशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई स्थानमा पानी पर्ने सम्भावना छ। मधेस र कोशी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा अधिकतम तापक्रम 29.5 र न्यूनतम तापक्रम 16.5 डिग्री सेल्सियस मापन भयो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 देखि 31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:03 भयो भने सूर्यास्त भरे साँझ 7:02 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिका विषयमा स्पष्टीकरणको माग गर्दै प्रतिपक्षीद्वारा संघीय संसदका दुवै सदनको बैठक अवरुद्ध। प्रतिनिधि सभा बैठकमा सांसदबाट भएको अमर्यादित व्यवहारका विषयमा छानबिन गर्न समिति गठन। रासोपा सभापति रवि लामिछानेलाई नयाँ दिल्लीमा भाजपाका शीर्ष नेताहरूको स्वागत। संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदल समक्ष आम नागरिकबाट 44,000 भन्दा धेरै सुझाव प्राप्त। र इजरायल र लेबनानले आपसमा आक्रमण नगर्ने, हिजबुल्लाहको पनि सहमति। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। हाम्रो अर्को समाचार 8 बजे अङ्ग्रेजी भाषामा प्रसारण हुनेछ। हवस् त, नमस्कार।
4: 4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VoLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VoLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
5: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
6: राष्ट्रिय रेडियो, राष्ट्रको सञ्चार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा हरेक मङ्गलबार यही समयमा करिब 15 मिनट प्रस्तुत हुने हाम्रो सभ्यता कार्यक्रममा रत्नावली शर्मा र नवीन दाहाल हार्दिक स्वागत गर्दछौ।
1: नेपालको धार्मिक तथा सांस्कृतिक इतिहास बहुआयामिक आध्यात्मिक परम्पराले समृद्ध छ। यही समृद्ध परम्पराको एक महत्त्वपूर्ण पक्ष हो तन्त्र साधना। नेपालमा तन्त्र परम्पराको विकास हिन्दू र बौद्ध दुवै दर्शनसँग गहिरोसँग जोडिएको पाइन्छ। विशेष गरी हिमालय क्षेत्र प्राचीन कालदेखि योगी सिद्ध पुरुष तपस्वी तथा महायानी बौद्ध आचार्यहरूको साधना स्थलका रूपमा परिचित रहँदै आएको छ। यही आध्यात्मिक भूमिमा शैव शाक्त र बौद्ध वज्रयान परम्पराले परस्पर प्रभाव ग्रहण गर्दै तन्त्र साधनालाई विशिष्ट स्वरूप प्रदान गरेको देखिन्छ।
0: बौद्ध तन्त्र जसलाई वज्रयान वा मन्त्रयान पनि भनिन्छ नेपालमा विशेष महत्वका साथ विकसित भएको देखिन्छ। वज्रयान बौद्ध धर्ममा मन्त्र मुद्रा मण्डल ध्यान र योग मार्फत बोधि अर्थात् ज्ञान प्राप्त गर्ने साधनालाई विशेष स्थान दिइन्छ। नेपालका प्राचीन बिहार चैत्य र स्तूपहरूमा आज पनि बौद्ध तन्त्रका प्रभावहरू स्पष्ट रूपमा देख्न सकिन्छ। विशेष गरी स्वयम्भूनाथ स्तूप बौद्धनाथ स्तूप तथा विभिन्न नेवार बौद्ध विहारहरू वज्रयान साधना र तान्त्रिक अभ्यासका महत्वपूर्ण केन्द्र मानिन्छन्।
1: यसर्थ केही कार्यक्रमदेखि नेपालको तन्त्र साधनाको परम्परा प्रयोग र यसका रहस्यका सन्दर्भमा चर्चाको सुरुवात गरेका छौँ। यो क्रम आगामी कार्यक्रमसम्म रहन्छ। यसका लागि विज्ञ व्यक्तित्वका रूपमा नेपाली तन्त्र परम्परा तथा संस्कृतिको गहिरो अध्ययन र अनुसन्धानमा समर्पित विशिष्ट व्यक्तित्व प्राध्यापक विद्यानाथ उपाध्यायसँग हामी जिज्ञासा सहितको चर्चामा हुनेछौँ। बौद्ध तन्त्र पनि छ, यसरी फैलिएको तन्त्र र बौद्ध तन्त्र बीचको के छ अन्तर?
2: बौद्धमा चाहिँ यस्तो छ, हेर्नुहोस्, एउटा मूल रूपमा बुद्ध हुनु ऐतिहासिक पुरुष, उनले 2500 वर्ष अगाडि अब उनले चाहिँ शुद्धोधनको कपिल वस्तुमा उनले चाहिँ उहाँ शुद्धोधन थिए, उनको छोरा उनको सन्तानको रूपमा छोराको रूपमा उनी जन्म लिए। जन्म लिएपछि पहिले त राजाको कुलमा थिए र पछि गएर वैराग्य भयो उनलाई, त्यो त सबैलाई कथा प्रसिद्ध थाहा छ। एउटा दमान देखे, फेरि बुढा देखे, फेरि लटुरी गरेर हिँडा देखे, मरेदेखि सबैले मर्नुपर्छ भन्ने थाहा पाए। त्यस कारण उनले चाहिँ त्यहाँबाट ज्ञानको खोजीमा गए, बोध गया गएर ज्ञान प्राप्त गरे भन्ने थाहा छ। त उनले धेरै ठुलो उपदेश गरे, त्यो उपदेश त्यस वखतमा उपदेश गर्दाखेरि बौद्धले आफ्नो भिक्षुहरू बने, उसले उनको चेलाको वर्गहरू धेरै भए, उनीहरूले चाहिँ आफ्नो चाहिँ तृष्णालाई समाप्त गर्ने यस्तो किसिमको उनीहरूको आफ्नो एउटा पद्धति बन्दै गयो। तर पछि गएर के भयो भनेदेखि चाहिँ कर्मकाण्डको विकास हो त्यहाँ पनि, बौद्ध कर्मकाण्ड विकास हो। अनि बौद्ध कर्मकाण्ड विकास गर्नुपर्ने भयो उनीहरूलाई, किनभने अब कृष्णको समाप्ति हुने सबै मात्रै गर्दा अदृष्ट कुरा भयो। धेरै चाहिँ मान्छेको त्यसमा आस्था कसरी जगाउने, कसरी चाहिँ उपासना गरेपछि त के भयो भने देवता रहने भयो, मान्ने भयो, त्यो देवता शक्तिशाली मान्ने भयो, त्यसबाट आफूलाई त्यो शक्ति प्राप्त आफूले गर्ने भयो। त्यो वातावरण भएको हुनाले, त्यो विश्वास भएको हुनाले उनीहरूले महायानको विकास गरे। महायान पछि महायानमा तन्त्रयान भयो, तन्त्रयान वज्रयानको विकास हो, फेरि उहाँ तिब्बतसम्म पुग्यो, उहाँ चाहिँ कालचक्रयानको विकास हो। र त्यहाँ चाहिँ कस्तो भयो भने हाम्रो हिन्दू धर्मको हिन्दू तन्त्रको र बौद्ध तन्त्रको समन्वय स्थापित भयो। त हिन्दू तन्त्रले जुन देवतालाई मान्छन् त्यसले उनीहरूले पनि यो महायानीहरूले पनि कर्मकाण्डहरू गरेर त्यो देवतालाई नै अर्को रूपमा मान्ने, गुह्य समाज तन्त्र पनि उनीहरूको मानियो, हेवज्र तन्त्र भन्ने मानियो। र कुरा चाहिँ सम्पूर्ण संसारलाई कल्याण गर्ने, राम्रो गर्ने र उनीहरूले सबैको राम्रो होस् भन्ने चाहने कुरा त एउटै हो, शक्ति आराधना गर्ने। तर के पद्धति फरक फरक भयो, पद्धति फरक फरक भएर उनीहरूको पनि देवता त्यस्तै खालका छन्, हाम्रो पनि त्यस्तै छन्, उनीहरूको पनि भैरव छन्, हाम्रो पनि त्यस्तै छन्। जस्तो एउटा उदाहरणको लागि भनौँ, सङ्कटा भन्नु, सङ्कटा भन्दाखेरि हामी चाहिँ भगवतीको रूपमा सङ्कटा भनेर मानेर सङ्कट हरण गर्ने पनि भन्छ। अब उनीहरूको त त्यो सङ्कट होइन, त्यो महारोषण भैरव हुन्थ्यो। महारोषण भैरवलाई उनीहरू चाहिँ स्त्री पुरुषको रूपमा रहेको हुनाले त्यसलाई चाहिँ यति छोपेर राखेको हुन्छ, जहिले पनि त्यसलाई दर्शन गर्छ गर्यो भने सङ्कट हरण हुन्छ। सङ्कट हरण हुने कुरा चाहिँ एउटै भयो, सबैलाई सङ्कट हराउनु हुनु त चाहिएको थियो, तर यतापट्टि चाहिँ सङ्कटा भनेर पूजा गरे, उता उनीहरू महारोषण गरे भनेर पूजा गरे। यसरी अहिले नरदेवी श्वेतकाली भयो, त्यो श्वेतकालीमा पनि तुलाधारहरू आए, बौद्ध तन्त्रबाट हिसाब गरे, नेपाल हाम्रो हिन्दूहरू चाहिँ चण्डी पाठ गरेर पूजा गर्न थाले, ज्यापुहरू त्यसको चाहिँ पुजारी भए। अब यस्तै किसिमबाट समन्वयबाट स्थापना भयो, उनीहरूले पनि कर्मकाण्ड यज्ञ आगादी सबै गर्छन्। हेर्नु बौद्ध तन्त्रहरूको उनीहरूको पनि एउटा ठुलो साहित्य छ, उनीहरूको ज्यादै राम्रो छ। त्यो चाहिँ नेवारहरूमा वज्राचार्य भन्ने छन्, एकदेव जाति, त्यो वज्राचार्यहरूले त्यहाँ पुरोहित भएर त्यसको चाहिँ उपासना गर्ने, त्यसको चाहिँ कर्मकाण्डहरू चलाउने उनीहरू गर्छ, उनीहरूको गुरु खालक उनीहरू। नेवारहरूमा पनि कस्तो छ, वज्राचार्यहरू बौद्ध कर्मकाण्ड गराउने भए, राजोपाध्याय भन्ने छ एउटा, राजोपाध्यायहरू जसलाई हामी देवभाजु भन्छौँ, होइन, उनीहरू चाहिँ अरू हिन्दू कर्मकाण्डहरू, वेदको कर्मकाण्डहरू नै उनीहरूले गराउने, त्यस्तो भयो हाम्रो ब्राह्मणहरू जस्तै, है त्यो भएर गयो। त्यसरी त्यसरी चाहिँ उनीहरूको छुट्टै भए पनि समन्वयबाट राम्रो स्थापना भयो, सह अस्तित्व भयो, सबैजना मिलेर बस्न थाले। बौद्धलाई, बौद्धको देवताहरूलाई पनि हामी जस्तो हामी अब हिन्दू छौँ भने पनि हामी चाहिँ शङ्करा पनि जाने, महाकाल पनि जाने, मच्छिन्द्रनाथ पनि दर्शन गर्ने यसो गर्छौँ। उनीहरू पनि के भन्छ, त्यो हाम्रो जुन हामीले हिन्दूहरूले मानिरहेको देवतालाई आफ्नो किसिमबाट, होइन, अब कुमारीलाई चाहिँ भज्रेश्वरी भने मान्यो, यो मान्यो, यसरी चाहिँ यो देवता मानेर उनीहरूको आफ्नै कर्मकाण्डबाट तिनीहरूलाई पनि ऊर्जाको स्रोत मानेर उपासना गर्ने परम्परा चल्यो।
1: तात्विक भेद त्यसमा देखिँदैन,
2: फेरि तात्विक भेद कर्मकाण्डमा तात्विक भेद छैन, तर कर्मकाण्डमा चाहिँ फरक, विधानमा फरक, विधानमा फरक छ। त फेरि महायानीहरू चाहिँ के छ भने, सबैको उद्धार नभइकन हामी आफ्नो उद्धार गर्न सक्दैनौँ भन्ने, उद्धार गर्न गर्दैनौँ भन्ने चाहिँ उनीहरूको मूल यो तन्त्र हो क्या, मूल कुरा उद्देश्य चाहिँ त्यो। अब सबैको उद्धार कसरी हुन्छ, गर्दै जानु पर्यो, होइन, गर्दै जाँदाखेरि उनीहरू चाहिँ एउटा उनीहरूको सबभन्दा महनीयता, सबभन्दा राम्रो त्यो कुरा हो। हामीहरू पनि अब के भयो, शुभ सङ्कल्प मस्तो भनेर लेखेको छ वेदमा, होइन, सबैलाई राम्रो सङ्कल्प गरौँ, हाम्रो कामनाहरू त्याग गरौँ, आत्मामा गएर बसौँ, हामी शरीर होइनौँ, हाम्रो आत्मतत्वमा गएर बस्नु पर्यो, आत्मामा मन लगाएर राख्नु पर्यो, हाम्रो गीताको, भागवतको, उनीहरू सबैको विकास हो, त्यो अनुसारको यतापट्टि यसरी विकास हो, उनीहरूको चाहिँ बदलियान इत्यादि विकास हो। वास्तवमा भित्र हेर्ने हो भने शक्ति आराधना गर्ने, होइन, सबैको कल्याण गर्ने, समाजलाई व्यवस्थित गर्ने, समाजलाई सबै आफ्नो तृष्णाहरू समाप्त गर्ने, लोभ लालचा काम क्रोधहरू वशमा राख्ने, यी सब कुराहरू चाहिँ कुरा एउटै हो।
1: हजुर, जस्तो अब तन्त्रमा देवी वा शक्तिलाई केन्द्रमा राखिने कुरा अधिक आयो, होइन, अब नेपालको इतिहासमा तन्त्रले महिलाको सामाजिक र धार्मिक स्थानलाई कसरी प्रभाव पारेको देखिन्छ?
2: अब यो कस्तो छ भने, धार्मिक स्थान त अब तन्त्र पनि एउटा ठुलो शिवबाट प्राप्त भएको शैव शास्त्र भनिन्छ, शैव धर्म। अब तन्त्र पनि विभिन्न किसिमको छ, शैव तन्त्र छ, वैष्णव तन्त्र छ, सौर तन्त्र, सूर्यसँग सम्बन्ध तन्त्र छ, गणपत्य तन्त्र भने गणपतिको तन्त्र छन्, पञ्चरात्र तन्त्र छन्, तन्त्र धेरै किसिमको छ। त्यस कारण त्यो जुन जुन तन्त्र मान्यो, जुन देवतालाई प्रमुख मानेर उनकै चाहिँ मूल देवता त्यसलाई मानेर त्यहीबाट शक्ति आराधना गर्ने त्यो गर्ने छ कि। अब वास्तवमा भन्यो भनेदेखि चाहिँ एउटै सबै तत्त्व हो क्या, एउटै अद्वैत तत्त्व, एउटै सङ्घर्षले शिवजीले अद्वैत तत्त्व मानेको छ। त सबैलाई सबै कुरा त मिल्दैन नि, जस्तो हामी सबै मानिस त हौ, सबै त उस्तै छौँ नि, मानिसहरू नाकमुख नाख्याको शरीर उस्तै छ सबैको, होइन, तर भए पनि के हुन्छ भने, कोही कहीँका छन्, कोही कुन देशका छन्, कुन कुन कस्तो वेशभूषा लगाउँछन्, कसैको चिन्तन कस्तो छ, कसैको भाषा कस्तो छ, फरक हुन्छ नि। त्यस्तै किसिमबाट यो तन्त्र पनि फरक भएको मात्रै हो, वास्तवमा एउटै चिज हो। देवीको आराधना गर्ने भनेको शक्तिको आराधना गर्ने, शक्ति शक्ति सम्पत्ति ऐश्वर्य, होइन, र क्रिया धर्म, यो सबैले चाहिन्छ हेर्नुहोस्, होइन, शक्ति लक्ष्मी र अब ऐश्वर्य, ऐश्वर्य लक्ष्मी भयो, होइन, विद्या सबैलाई चाहिन्छ। त्यस कारणले उनीहरूले तिनवटा देवीलाई प्रमुख माने, शक्ति भने दुर्गा, है, अरू शक्तिहरू महाविद्या, विद्याहरू, कर्म उनीहरू सबै, होइन, लक्ष्मीको एउटा लक्ष्मीलाई माने, लक्ष्मी महालक्ष्मीहरूलाई माने, अनि अर्को कुरा विद्या, विद्या सरस्वतीलाई माने। अब विद्या, विद्याले ज्ञान दिने भयो, लक्ष्मीले समृद्धि दिने भयो, शक्तिले शक्ति प्राप्त गर्ने भयो सबभन्दा पहिले। त्यस कारण यो तिनवटा तन्त्रमा त्यो तिनवटाको बडो प्रमुखता छ।
1: तान्त्रिक क्षेत्र भनौँ अथवा तन्त्र विद्या भनौँ, होइन, यसमा चाहिँ महिलाको स्थान त्यसमा चाहिँ के छ, अब त्यो केही निरोध अथवा अवरोधहरू त्यस्ता केही छन्
2: के हुनु? मान्छेले यो महिलाहरूले दसैँ राख्नु हुँदैन, यो सब केही पनि होइन। जसको पूजा उपासना गर्ने उनलाई नै आमाको रूपमा हामीले चाहिँ मानेका छौँ, ईश्वरलाई हामी के भन्छौँ, त्वमेव माता च पिता, त्वमेव त्वमेव बन्धु च सखा, त्वमेव त्वमेव विद्या द्रविडम, त्वमेव त्वमेव सर्वम म देव देव भनेका छौँ भने, अब त्यो सर्वम म देव विद्या महिला पर्दैनन्, महिला महिला भने त मह पूजायाम, पूजा गर्ने पूजित व्यक्ति, यत्र रमन्त्र रमन्त्र यत्र देवता तत्र रमन्त्र यत्र देवता, यत्र नारीस्तु पूज्यन्ते त रमन्ते तत्र देवता भनेर भनेको छ। त्यहाँ नारीलाई त सर्वे स्त्रिया देवी रूपाए भए, चण्डीमा हेर्नुहोस् सबै सारा देवी महात्म्यमा सारा श्रेय संस्था तब देव भेदा भनेको छ, सारा स्त्रीहरू तपाईँको भेद हो भनेको छ। त्यस कारणले के भने, स्त्रीहरूलाई चाहिँ त एकदम स्वतन्त्रमा पूजा गर्ने पनि उनीहरूलाई, पूजा गर्न दीक्षा लिन पनि पाउँछन् उनीहरूले, स्त्रीहरू किन नपाउनु, जति पनि हुन्छ, अझ स्त्री र पुरुष दुइटै मिलेर शिव शक्तिको रूपमा मानेर आफूलाई भैरव मानेर अर्कालाई भैरवी मान्छ, स्त्रीलाई भैरवी मानेर पूजा गर्ने पनि परम्परा छ, स्त्रीलाई दीक्षा लिने स्त्रीको दीक्षा लिने पनि परम्परा छ, स्त्रीले दीक्षा लिने परम्परा छ। मेरो घरमा त अब हाम्रो त हेर्नुहोस् लम्बकर्ण भट्टको परम्परा हो। लम्बकर्ण भट्ट चाहिँ मल्ल राजाका गुरु खलक थिए हगि, शिवसिंह मल्लको पालादेखि नै हामी चाहिँ दक्षिणबाट भन्नुहुन्छ दक्षिणबाटै आएको, काशीमा बस्यौँ, काशीमा बसेपछि हामी नेपालमा आइपुग्यौँ, नेपालमा राजाको गुरु बन्यौँ, गुरु बनिसकेपछि हाम्रा लामा कान अलिकति गुरुहरू त्यसमा भएको हुनाले उनलाई लम्बकर्ण भन्न थाले। नेवारले चाहिँ आफ्नो भाषामा नापन ता बाजे भन्थे, नापन भने कान, ता भने लामो, यस्तो यस्तो बाजे भन्थे है, भन्थे। उहाँ सिद्ध हुनुहुन्थ्यो, सिद्ध हुनुहुन्थ्यो, प्रताप मल्लको पनि गुरु हुनुभयो, शिवसिंह मल्लको गुरु हुनुभयो, र उहाँहरूले त्यहाँ पुरस्कारले गर्नु जस्तो दक्षिणकालीमा प्रताप मल्लले स्थापना गर्नुभएको, त्यहाँ चाहिँ उनले उग्र स्वरूपको स्थापना गर्नुभयो, त्यो स्थापना गरेको भएन, काम भएन, सारा मान्छे मर्न थाल्यो, रोग लाग्न थाल्यो, त्यसबेला उहाँहरूले शान्ति गर्नुभयो र दक्षिणा बापत दिनुभयो हामीलाई, हाम्रो कुललाई, र उहाँले दिनुभएको दक्षिणा बापत दिएको जग्गाको एक टुक्रो अहिले पनि मैले पनि भोग गर्दैछु हुन्थ्यो, तन्त्र त्यो आदर गर्थे, उनीहरूले आदर गर्थे, र हामीले चाहिँ स्त्रीहरूलाई चाहिँ अत्यन्त महत्त्वपूर्ण हुन्थ्यो। स्त्रीले त बुहारी खलकले त मुखमा मास्क लगाएर भगवतीको दक्षिणकालीमा गुठी थियो, त्यहाँ चाहिँ उनीहरूले पकाउनु पर्थ्यो, सबै गरेर सबै चढाउनु पर्थ्यो हगि, तर त्यो भट्टहरूको त्यस्तो पूजा थियो तान्त्रिक। अहिलेसम्म हामी मसँग अहिले चाहिँ बाँचेकै छु, म दीक्षा परम्परा हाम्रो पहिले आमा बाउबाट दीक्षा लिनु हुँदैन, आमाबाट दीक्षा लिनुपर्छ, सबभन्दा श्रेष्ठ हुन्छ आमाबाट लिएको दीक्षा भन्ने लेखेको छ तन्त्रमा। त आमाहरूलाई स्त्रीहरूलाई दीक्षा दिनुहुन्न भन्ने, उनले पूजा गर्नुहुन्न भन्ने, उनले काम गर्नु, यो गलत कुरा हो।
1: तन्त्र शास्त्रमा महिलाको स्थान
2: एकदम समाजमा एकदम राम्रो छ, सबभन्दा माथिल्लो स्थान छ तन्त्र। उनीहरू त स्त्री र पुरुष सँगै बसेर पूजा गर्ने उपासना गर्ने पद्धतिहरू छन् ठाउँ ठाउँमा है। अझ भन्छन् कि पुरुषले सम्म पनि पूजा गरेको छ भने अब तपाईँ अहम देवी हेर्नुहोस्, अहम देवी न चान्योस्मि ब्रह्मैवाहम न शोकवाक् सच्चिदानन्द रूपोहम आत्माहम इति चिन्तय, अहम देवी भन्छ है। उपासकले उपास्यलाई देवीको एकता स्थापित गरेर, तादात्म्य स्थापित गरेर, त्यो मयु भनेर आफ्नै स्वरूप मानेर काम गर्छन् है। स्त्रीहरूलाई जसले हेला गर्छ, स्त्रीहरूलाई जसले चाहिँ बाइकट गर्छ, बहिष्कार गर्छ, त्यो त तन्त्रमा त ग्राह्य नै छैन, तन्त्रमा त दुइटै मिलेर गर्नु भन्ने छ है कि। पुरुषले मात्र गरेको त अझ हुँदैन भन्छ, स्त्री र पुरुष दुइटै मिलेर गर्नुपर्छ भन्छ, स्त्रीलाई पनि दीक्षा लिने चलन छ। हाम्रो घरमा त लम्बकर्णको पालादेखि सिद्ध हुनुहुन्थ्यो, हाम्रो घरमा त स्त्री र पुरुष दुइटै दीक्षा लिनुपर्थ्यो है। अनि त्यहाँ छोरीलाई चाहिँ बाहिर अर्काको घरमा जाने भनेर, आफ्नै घरमा बस्ने छोरी भयो भने दीक्षा दिन्थे, बाहिर जाने भयो भने अर्को कुलमा जाने भयो, अर्को उनीहरूकै देवता होलान्, उनीहरूकै इष्ट देवता होलान् भनेर उनीहरूलाई चाहिँ उस्तो दिँदैनथे। तर के भने छोरा नभएपछि छोरीकै छोरालाई ल्याएर पनि राख्थे नि त, त्यसो बेला उनीहरू पनि दीक्षा पाउँथे, उनीहरू दीक्षा पूजा गर्नु, मेरै श्रीमतीले तन्त्रको पूजा उपासना गर्थेन्, दीक्षा थियो उनलाई, मेरो पितामहले दिनुभएको थियो है। विद्या भन्छन्, महाविद्या भन्छन्, उपविद्या, सबै स्त्रीलिङ्ग शब्द होइन, दया भन्छन्, कृपा भन्छन्, करुणा भन्छन्, यो सबै स्त्रीलिङ्ग शब्द होइन। त्यस कारणले स्त्रीलाई, स्त्रीहरूलाई चाहिँ पर राख्छन्, यसो गर्छन् भन्ने किसिमको कुरा त पछि गएर डोमिनेट स्त्री पुरुषहरूले अलिकति तिनीहरू दबाएर आफू मात्र ठुलो भन्ने खोजा मात्रै हो, त एकदम राम्रो छ। यो वेदमा पनि त छ नि, दक्षिणा नभइकन यज्ञको पत्नी नै दक्षिणा भन्थे, दक्षिणा नभएको यज्ञ पनि यज्ञ सार्थक नै हुँदैन थियो। स्त्रीहरूलाई चाहिँ पर राख्ने बहिष्कार काम हुँदै भएर,
1: श्री यन्त्र र तन्त्र बीच के तादात्म्य छ?
2: श्री भनेको श्रीविद्या, श्रीविद्या भने काली, तारा, षोडशी, भुवनेश्वरी, भैरवी, छिन्नमस्ता, धुमावती, बगरा, मातङ्गी, कमला, त्यो दसमा विद्याहरू छन्। दसमा विद्यामा श्री पनि षोडशी भन्छ नि, त्यो षोडशी श्रीविद्या हो। त्यो श्रीविद्या भएपछि श्रीविद्याको यन्त्रमा पूजा गर्ने हुन्छ। यन्त्र भनेपछि त्रिकोणहरू लेखेर बिन्दु बिन्दु हेर कुरा के हुन्छ भने तन्त्रमा एउटा इच्छा, ज्ञान, इच्छा, क्रिया, तिनवटा शक्ति छ। पहिले शक्ति मात्रै छ, शक्ति मात्रै चाहिँ तिन भागमा विभाजित भयो, ज्ञान, इच्छा, क्रिया होइन। पहिले त ज्ञान हुनु पर्यो, अनि त्यहाँ इच्छा हुनु पर्यो, अनि त्यो क्रियामा परिणत हुनु पर्यो। त्यही त्रिकोणलाई जोडिदिनुहोस्, त्रिकोण बन्छ। त्यो त्रिकोण हरेक किसिमको इच्छा र अभिलाषा, कामना, सिद्धि सबले गर्दाखेरि चाहिँ त्यो चाहिँ अनन्त कोण बन्छ। अनि विभिन्न यन्त्र बन्छन्, सबै देवताको यन्त्र बेग्लै हुन्छन्। त्यहाँ मूल बीज हुन्छ, त्यो बीजले देवतालाई सम्बोधन गर्छ। त्यो देवताको स्वरूप कस्तो छ, देवताको गुण कस्तो, तिनबाट हामीले शक्ति प्राप्त गर्नुपर्ने कुराहरू त्यो बीज मन्त्रले बताउँछ। त्यो हरेक देवताको बेग्लै बेग्लै बीज मन्त्र, त्यो बीज नामै बीज, त्यो बीज मन्त्र त्यो देवतालाई सम्बोधन गर्छ। हे प्रभु, हजुर यस्तो हुनुहुन्छ, हजुरले मलाई यो प्रदान गर्नुहोस्। अब सर्वे द्विजा साक्ता प्रोक्ता सम्पूर्ण द्विजहरू चाहिँ द्विज भनेको दुईपल्ट जन्मने, एकपल्ट आमाको गर्भबाट जन्मने, एकपल्ट संस्कारबाट जन्मने, त्यसका लागि ब्राह्मण क्षत्रिय वैश्यहरू त यिन चाहिँ द्विजहरूले चाहिँ सबै साक्त हुन्, शक्ति प्राप्त गर्नुहुन्छ, किनभने उनीहरूको व्रतबन्ध हुन्छ। व्रतबन्ध भने चाहिँ गायत्री प्राप्त गर्नुपर्छ, गायत्री भने शक्ति, शक्ति भने स्त्री शक्ति, त्यस कारणले गायत्री प्राप्त गर्ने हुनाले शक्ति भएर त्यो सबै शक्ति साक्त भयो। शक्तिलाई चाहिँ यति महत्त्व दिएको छ त उसले चाहिँ के अरे शङ्कराचार्यले समेत आनन्द लहरीमा शिव शक्त्यायुक्त वैदि भवती शक्त प्रभवितुम भनेर शक्तिलाई जोड दिएर शक्ति भएर भने त शिव या यी सक्दैन, यी शक्ति त्यो शिव वा यी शक्ति झुक्दैन, सक्यो हुन्छ सब हुन्छ नाम धाम नवर्तते शिव त के भन्नु नाम पनि हुँदैन, नाम धाम पनि शिव शक्ति भएर भने तर के भने शिव पनि शक्ति पनि हो, शक्ति शिव हो, शिव र शक्तिमा भिन्नता छैन, होइन। त्यस कारणले के भने एउटै शक्ति एउटै रूपबाट अगाडि बढिन्छ, शिव शक्ति दुईटा पनि हो एउटै पनि हो, त्यसले अर्धनारीश्वरको विकास पनि भएको छैन है।
1: नेपालको कला, मूर्तिकला, मन्दिर निर्माण शैली तथा सांस्कृतिक जीवनमा तान्त्रिक चिन्तनको गहिरो प्रभाव रहेको छ। त्यसैले नेपालमा तन्त्र साधना तथा परम्पराको सुरुवात केवल धार्मिक इतिहासको विषय मात्र नभई नेपाली सभ्यता, संस्कृति र आध्यात्मिक चेतनाको महत्त्वपूर्ण अध्ययनका रूपमा आज पनि अध्ययन र अनुसन्धानको केन्द्र बनेको छ।
0: यही मूल्य र मान्यतालाई आत्मसात गर्दै कार्यक्रमको आगामी श्रृङ्खलासम्म विज्ञ व्यक्तित्वका रूपमा नेपाली तन्त्र परम्परा, वैदिक दर्शन, अध्यात्म तथा संस्कृतिको गहिरो अध्ययन र अनुसन्धानमा समर्पित विशिष्ट व्यक्तित्व तन्त्र विज्ञ प्राध्यापक विद्यानाथ उपाध्यायसँग हामी जिज्ञासा सहितको चर्चामा हुनेछौ। यहाँहरू सबैलाई आगामी कार्यक्रम सुन्नका लागि अनुरोध गर्दै आजको प्रस्तुति हाम्रो सभ्यताबाट रत्नावली शर्मा र नवीन दाहाल बिदा हुन्छौ। नमस्कार।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
4: गाउँका कृषकहरू जम्मा सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने
5: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो, सबैले कृषक भनेर चिनेकै छन्।
4: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
5: कुरा त ठिकै हो, के साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
4: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ, अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
5: सूचीकरण त गर्नै पर्ने हो,
4: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्, तला गरी दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
6: कृषक सूचीकरण अभियानमा सहभागी बनाऊ, कृषकको पहिचान स्थापित गरौ,

भर्खरै सुन्दै हुनुहुन्छ सत्यराज आचार्य र स्वरूपराज आचार्यको स्वरमा रहेको स्वदेश गान, कृष्णहरि बरालको रचना अनि सङ्गीत हो गैरे सुरेशको। स्वदेश गानहरू सुनाउने क्रम अहिलेलाई यति नै। यसपछि सूचना र सन्देश सुन्नुहुनेछ भने ठिक 8 बजे बिहान अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: विदेशमा बस्दा फजुल खर्च र गैर कानुनी काम नगरौ, जेल सजाय वा दण्ड जरिवाना पनि हुन सक्छ।
1: सिकेको सीप र पुँजीलाई उद्यममा लगानी गरौ, तपाईँको परिश्रम सुरक्षित भएमा वैदेशिक रोजगारी सफल हुनेछ।
0: वैदेशिक रोजगार बोर्डको सचिवालय।
2: पैदल यात्रीले सदैव बाटो पार गर्दा जेब्रा क्रस, आकाशे पुल वा सुरक्षित स्थानबाट मात्रै बाटो पार गरौ।
3: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।

0: शिक्षाको नीति, अभ्यास र प्राप्ति,
1: नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्यवस्तु सिकाइ र प्राध्यापन कला,
2: शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय,
3: शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परा माथि रेडियो नेपालको बहस कार्यक्रम शैक्षिक बहस।
4: नमस्कार, शैक्षिक बहसको एउटा अर्को श्रृङ्खलामा सम्पूर्णमा हार्दिक स्वागत छ। म मुकुन्द भण्डारी। शैक्षिक बहस सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण र अनलाइनमा www.psbnepal.gov.np मार्फत संसारभर एकैसाथ सुन्दै हुनुहुन्छ। शैक्षिक बहसमा हामी शिक्षा क्षेत्रसँग सम्बन्धित रहेर विभिन्न विषयवस्तुमाथि छलफल, बहस र अन्तर्क्रिया गर्दै आएका छौँ। आजको श्रृङ्खलामा हामी सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमा शिक्षा क्षेत्रलाई कसरी सम्बोधन गरेको छ, यही विषयमा छलफल, बहस र अन्तर्क्रिया गर्नेछौँ। यसको लागि हामीसँग हुनुहुन्छ पूर्व शिक्षा सचिव गोपीनाथ मैनाली। मैनालीजी, स्वागत छ कार्यक्रममा।
5: हजुर, नमस्कार, धन्यवाद।
4: नेपाल सरकारले आर्थिक वर्ष 2083-84 लागि अनुमानित बजेट सार्वजनिक गरिसकेको छ। यो बजेटलाई हेर्दाखेरि शिक्षा क्षेत्रलाई कसरी सम्बोधन गरेको छ?
5: अहिलेको हामीले 67 बजेट हेर्दा हुन त सबै वर्षको बजेटले शिक्षा क्षेत्रलाई अलिकति सम्बोधन गरेको देख्छौँ। र हाम्रो एउटा प्रतिबद्धता पनि के छ त भन्दाखेरि, डकार सम्मेलनमा नेपाल सरकारले गरेको प्रतिबद्धता अनुसार नेपाल सरकारको कुल बजेट विनियोजन मध्ये लगभग 16% भाग, त्योभन्दा बढी हामीले शिक्षा क्षेत्रमा लगानी गर्नुपर्छ। किनभनेदेखि शिक्षा भनेको विकासको पूर्वाधारको पनि विकास हो। शिक्षालाई हामीले चाहिँ सबै क्षेत्रको चाहिँ सुधारको एउटा रणनीतिक रूपमा पनि लिन सक्छौँ। त्यस कारणले गर्दा एउटा अन्तर्राष्ट्रिय प्रतिबद्धता छ हाम्रो हाम्रो मात्रै होइन, अरू देशकोहरू पनि प्रतिबद्धता छ। यो प्रतिबद्धता अनुसार नेपाल सरकारले त्यो प्रतिबद्धतामा पुग्नको लागि जहिले पनि शिक्षा क्षेत्रमा बजेट बनाउने बढाउने एउटा चाहिँ नीतिगत सोच राखेको हामी देख्छौँ। तर अहिलेको कुराहरू हामीले गर्दाखेरि चाहिँ बजेट पोहोरको भन्दा अलिकति कम भयो, होइन? शिक्षा क्षेत्रमा सरकारको कमिटमेन्ट नपुगे तापनि शिक्षा क्षेत्रमा बजेट चाहिँ लगभग तपाईँको अरू क्षेत्रको भन्दा बढी हुन्थ्यो, होइन? जस्तो पोहोरकै अहिले चाहिँ तपाईँको चाहिँ 218 अर्ब शिक्षामा छ, होइन? पोहोरको वर्षको भन्दा चाहिँ यो चाहिँ अलिकति कम हो। पोहोरको वर्ष चाहिँ तपाईँको चाहिँ 10.75 थियो, अहिले चाहिँ 10.28 भनेपछि भोल्युमको रूपमा अलिकति कम भयो यो बजेट, होइन? साथै विगतको कुराहरूमा हेर्दाखेरि हामी के देख्छौँ भने भोल्युममा पनि थोरै र प्रतिशतमा पनि थोरै, अहिले पूर्वाधारमा सबभन्दा बढी बजेट विनियोजन भएको छ, 300 अर्ब तान्छन्। यस कारणले गर्दाखेरि चाहिँ सरकारको प्रतिबद्धता अनुसार शिक्षा क्षेत्रले प्रायोरिटी नपाएको हो कि जस्तो हामीलाई महसुस हुन्छ जब हामी बजेटको फिगर हेर्छौँ। तर बजेट सम्बन्धी नीतिहरू हेऱ्यौँ भनेदेखि चाहिँ हामी फेरि के देख्छौँ त भन्दा शिक्षामा केही अभियानकारी कामहरू सुरु गर्नको लागि चाहिँ शिक्षा क्षेत्रमा बजेट विनियोजन गर्छु अथवा शिक्षा क्षेत्रमा नीतिगत सुधार गर्छु अथवा यसलाई नवप्रवर्तनमा लान्छु भनेर चाहिँ अथवा यसका चाहिँ तपाईँको चाहिँ शैक्षिक क्षेत्रलाई म्यापिङ गर्छु जस्ता लगायतका तपाईँ पूर्वाधारको विकास गर्छु र त्यहाँको चाहिँ तपाईँको गुणस्तरको अडिट गर्छु भनेको जस्तो कुराहरू राखिएको छ, होइन? यसले गर्दाखेरि चाहिँ तपाईँको चाहिँ नीतिगत कुरालाई समर्थन गर्ने गरी सम्मति दिने गरी चाहिँ रकम विनियोजन भएको चाहिँ हामी देख्दैनौँ प्रत्यक्ष शिक्षा मन्त्रालयको हामीले चाहिँ शीर्षकमा हेऱ्यौँ भनेदेखि। अब यसलाई शिक्षा मन्त्रालयको शीर्षकमा मात्रै गएर अलिक पर जाउँ हामी, विज्ञान प्रविधि नवप्रवर्तन मन्त्रालय पनि नेपाल सरकारले खोलेको छ, त्यो पनि रिसर्च एक्टिभिटी भएको हुनाले त्यसलाई पनि हामीले चाहिँ शिक्षाकै एउटा अभिन्न अङ्गको रूपमा लिने हो भने त्यहाँ 4 अर्ब चान्छन् पैसा त्यहाँ विनियोजन भएको छ। यो अलिकति ठुलो त उसको एमाउन्टको लागि चाहिँ यो चाहिँ धेरै ठुलो होइन, किनभने हामीले चाहिँ 21 खर्ब 14 अर्बको बजेट लिएर आएको सन्दर्भमा यो जुत्तै जोड्दाखेरि पनि हामीले चाहिँ 11% पनि पुग्दैन। भनेपछि यो रकम विनियोजन र सिद्धान्तको

0: घोषणा नीतिगत सोचको बिचमा अलिकति ताल नमिलेको हो कि जस्तो चाहिँ मैले महसुस गरेको छु।
1: अघिल्लो वर्ष भदौ 23 र 24 घटनापछि जुन अवस्था परिवर्तन भयो, जुन स्थिति उत्पन्न भयो, त्यसले गर्दाखेरि भौतिक संरचनाहरू अथवा भौतिक निर्माणका कुराहरूमा अलिक बढी ध्यान दिनुपर्ने कारणले गर्दाखेरि पनि त्यतातिर बढी गा हो कि यो अहिलेको आवश्यकताको कुरालाई हेर्दाखेरि पनि त ठिकै पनि त होला नि, किनभने गत वर्षको भन्दा करिब 11 अर्ब रकम त वृद्धि भएको छ, प्रतिशतमा नभए पनि रकम चाहिँ वृद्धि भएको छ नि।
0: यसलाई यसो यसरी हेर्नुपर्छ हामीले।
1: हजुर,
0: यो शिक्षा त्यो जेन्जीको आन्दोलनमा तपाईँको चाहिँ तहस नहस भएको करिब 86 अर्ब जतिको चाहिँ तपाईँको चाहिँ पूर्वाधारहरू चाहिँ त्यसमा तहस नहस भएको छ। अब त्यसको लागि त्यो चाहिँ तहगत सरकारको तिनवटा सरकारको कुराहरू हो, र विशेष त त्यो चाहिँ तपाईँको चाहिँ काठमाडौँ केन्द्रित संरचनाहरू बढी बिग्रेको भत्के बिग्रेका छन्। त्यसमाथि सार्वजनिक संरचनाहरू चाहिँ अझै कम छ। त्यस कारणले गर्दाखेरि हामीले त्यसलाई त्यसरी अलिकति पोजिटिभ व्याख्या गर्न सकिने थोरै शङ्काको सुविधा छ। तर मलाई चाहिँ के लाग्छ त भन्दा सरकारले प्रतिबद्धता गरेको के हो त भन्दाखेरि चाहिँ कुल बजेटको 16% भन्दा बढी शिक्षा क्षेत्रमा विनियोजन गर्छु, एउटा त्यो कुराहरू अलिकति पुरा भएन होइन। त्यो भए हुनाले चाहिँ मैले यसलाई पूर्वाधारको कुरा, शिक्षाकै पूर्वाधार पनि त हामीले बढाउनु पर्यो नि त, शिक्षाको पूर्वाधारमा पनि कम छ, शैक्षिक प्रशासनमा पैसाहरू बढी भएको हो होइन, अनुसन्धानमा पैसा साह्रै कम छ, शिक्षकको गुणस्तर वृद्धिमा पैसाहरू कम छ होइन, शिक्षकको तल भत्मा त भत्तामा नै बढेको हो, पाठ्य पुस्तकमा नै बढेको हो होइन, त्यस कारण शिक्षक प्रिपेरेसनमा खोइ त त्यो, अथवा शिक्षकको क्षमता विकास, अथवा चाहिँ स्टेम स्कुल, अथवा तपाईँको चाहिँ विद्यालय मित्र चाहिँ तपाईँको प्रयोगशालाहरू, यस्तो शैक्षिक संरचनाहरूमा पैसा विनियोजन गर्नु पर्थ्यो। त्यसमा चाहिँ अलिकति मिनिमम छ, सरकारको बाध्यता पनि पर्यो होला। एकदम ठुलो साइजको बजेट छ भएन, बजेट चाहिँ तपाईँको चाहिँ सामर्थ्यभन्दा ठुलो बजेट पनि आएको छ, यो पनि भएको होला। तर यति भन्दा भन्दै पनि मलाई चाहिँ के एउटा आशाको कुरा चाहिँ मलाई के लाग्छ त भन्दा चाहिँ यसले चाहिँ तपाईँको चाहिँ हामीले शिक्षा क्षेत्रको बजेटको कुराहरू गर्दा हामीले तिनवटा कुराहरू हेर्नुपर्छ। एउटा चाहिँ विनियोजनको कुरा, जुन जुन विनियोजनको कुरा त मैले भने, अर्को चाहिँ यसको चाहिँ सोचको कुराहरू होइन, र अनि अर्को चाहिँ त्यो चाहिँ शिक्षा शैक्षिक सोचपछि अर्को चाहिँ नीति संरचनाको कुराहरू। अब सोच र संरचनाको कुराहरू गर्दाखेरि चाहिँ हामीले धेरै पोजिटिभ कुराहरू किन पाउन सक्छौँ त भन्दा चाहिँ समग्र शैक्षिक इकोसिस्टम सुधार गर्ने भनेको छ यसले। भनेपछि शिक्षाभित्रको चाहिँ विद्यालयदेखि सोसाइटीदेखि विश्वविद्यालयसम्मको होइन, भनेपछि हामी चाहिँ बाल विकास केन्द्रदेखि शैक्षिक इको सिस्टमले चाहिँ क्या कहाँ पुर्याएको छ त भन्दा चाहिँ बाल विकास केन्द्रदेखि चाहिँ तपाईँको चाहिँ विश्वविद्यालयसम्मको अनुसन्धानसम्मको कुराहरूलाई को इको सिस्टम सुधार गर्ने भले कि यसको चाहिँ धेरै व्याख्या भइसकेको छैन, भोलि हामी कार्यक्रममा पाउँला होइन। अनि अर्को चाहिँ त्यो इको सिस्टमभित्र के कुराहरू पर्दा त प्रणालीगत सुधारहरू, त्यो प्रणालीगत सुधारमा चाहिँ तपाईँको चाहिँ राष्ट्रिय विद्यालयको चाहिँ तपाईँको चाहिँ यो परिमार्जन गर्ने कुराहरू, त्यसलाई सशक्तिकरण गर्ने कुराहरू, पूर्वाधारको चाहिँ अडिट गर्ने कुरा, शिक्षकको क्षमताको परीक्षण भनेको छ, शिक्षकको क्षमता विकास भन्दा पनि परीक्षण भनेको छ होइन, भनिसकेपछि त्यो कुराहरू, र चाहिँ एआई तथा एडटेक तत्परताको मूल्याङ्कन, रेडिनेस कतिको छ त हामी एआई एजुकेसनमा जानुको लागि भन्ने कुराहरू यसले हेरेको छ। यो सबैलाई हामी के भन्छौँ त भन्दा शिक्षालाई अलिकति नवप्रवर्तनकारी सोच राख्न खोजेको, इनोभेटिभ सोच राख्न खोजेको हो कि आविष्कारमुखी सोच राख्न खोजेको हो कि जस्तो एउटा सोच देख्छौँ। त्यसपछि प्रणाली सुधारको लागि चाहिँ तपाईँको चाहिँ विद्यालय केन्द्रित रूपमा चाहिँ तपाईँ विद्यालयलाई रूपान्तरण गर्ने कुराहरू छ, शैक्षिक गुणस्तरको समग्र कुराहरू गरेको छ, र विद्यालयभित्रका चाहिँ तपाईँको पूर्वाधारहरू, खेलकुद पूर्वाधारदेखि लिएर चाहिँ तपाईँको चाहिँ त्यो भित्रका चाहिँ तपाईँको चाहिँ अरू पूर्वाधारहरूमा पनि थोरै यसले सङ्केत गरेको छ। साथै एउटा चाहिँ सफा शौचालयको अभियान चाल्छु पनि भनेको छ यसले, सफा शौचालय अभियान होइन, यो पनि एउटा चाहिँ पोजिटिभ कुरा हो होइन। त्यस्तै तपाईँको चाहिँ निजी तपाईँको चाहिँ बोर्डिङ स्कुल भए जुन चाहिँ तपाईँको चाहिँ हामी भर्ना हुन्छ त्यसको फी तिर्छौँ, त्यसको 3% चाहिँ ट्याक्स लगाएर चाहिँ दलितका बच्चा बच्चीको लागि चाहिँ पोषण तर्फ डाइभर्ट गर्नको लागि चाहिँ एउटा सोच राखेको छ। यसले पनि हामीलाई चाहिँ अलिकति पोजिटिभ गर्नु त यसले चाहिँ शैक्षिक समता विस्तार गर्छ भनेर एउटा कुरा गर्छौँ, तर अर्को अलिकति फेरि यसको चाहिँ डिबेटेबल विषय पनि हो। यो डिबेटेबल कसरी हो त भन्दाखेरि चाहिँ यो चाहिँ निम्न मध्यम वर्ग अथवा मध्यम वर्गका उसले चाहिँ अभिभावकले पनि आफ्ना छोराछोरीलाई चाहिँ निजी स्कुलमा पठाइरहेका छन्। अब उनीहरू 3% भनेको अलिकति पैसा हो, अहिले पो 3% भयो, आज अब फेरि क्रमशः बढ्ला, यसले गर्दाखेरि चाहिँ विगतमा पनि यस्ता कुराहरू त आएका हुन्, अन्य नाममा हामीले कर लिएका छौँ, अब फेरि यो चाहिँ दलितका विद्यार्थीको पोषण गर्ने भनेर चाहिँ यसरी राखिसके पछाडि चाहिँ यसले न्यून मध्यम वर्गीय र मध्यम वर्गीय व्यक्तिको डिस्पोजेबल इन्कम अथवा उनीहरूको चाहिँ तपाईँको आफ्नो क्षमताको लागि चाहिँ यसले अलिकति प्रभाव पार्ला कि जस्तो पनि मलाई लाग्छ।
1: र
0: विद्यालयलाई चाहिँ अब शिक्षा अथवा चाहिँ सिपसँग जोड्ने कुराहरू अथवा शिक्षा नीति जुन हाम्रो छ अहिले होइन, सिप श्रम र तपाईँको चाहिँ समृद्धिको कुराहरू चाहिँ अहिलेको शिक्षा नीति चाहिँ तपाईँ 2076 चाहिँ यति कुराहरू गरेको छ। मलाई चाहिँ के लाग्छ त भन्दाखेरि चाहिँ म पूर्व शिक्षा सचिव भएर अथवा शिक्षामा काम गरेको अथवा एउटा विद्यार्थी एउटा अभिभावकको रूपबाट हेर्दाखेरि चाहिँ शिक्षामा फोकस चाहिँ तिन प्रकारले गर्नु पर्थ्यो, यसको सोच हुनु पर्थ्यो भन्ने मेरो मलाई लाग्छ। अहिले पनि बिग्रेको छैन, हामी त्यसलाई चाहिँ कार्यक्रमको रूपमा लान सक्छौँ। एउटा हाम्रो व्यक्तिको लागि चाहिँ सिप सर्भाइभलको लागि सिप दिनुपर्छ शिक्षाले, व्यक्तिको लागि र समाजको लागि संस्कार दिनुपर्छ। संस्कार समेतको शिक्षाको लागि चाहिँ विभिन्न विषयहरू हामीले त्यहाँ समावेश गर्नुपर्छ र त्यो समग्र इकोसिस्टमले यसलाई समावेश गरोस् भन्ने मेरो चाहना छ। र अर्को चाहिँ राज्यको लागि चाहिँ यसले चाहिँ मानव पुँजी दिन्छ र अहिलेको मानव पुँजी भएन भनेदेखि चाहिँ विकासको निर्माणको कुराहरू हामी त्यति सम्भवतः गर्न सक्दैनौँ। नलेज पावर भएको यो अहिलेको चाहिँ 21 औं शताब्दीमा हामी त्यतातिर जानुपर्छ र अझ अहिले ग्लोबल सिटिजनको रूपमा चाहिँ हामी भएको अवस्थामा चाहिँ वैश्विक रूपमा ग्लोबल रूपमा चाहिँ कम्पिटिसन अथवा प्रतिस्पर्धात्मक क्षमता हाम्रो बढाउनुपर्छ। शिक्षाका तपाईँका चाहिँ उद्देश्य यति चाँडा हुन्छन् व्यक्तिको लागि, समाजको लागि, राष्ट्रको लागि र ग्लोबल परिवेशको लागि। हामीले यति चाँडा कुराहरू क्रमशः यो ल्याडरमा चाहिँ शिक्षा नीति अथवा शिक्षाका कार्यक्रमहरू अगाडि बढ्यो भनेदेखि राम्रो हुन्छ र सरकारले चाहिँ समग्र प्रणाली सुधार गर्छु र इकोसिस्टम सुधार गर्छु भनेको आधारबाट हेर्दाखेरि चाहिँ त्यो होला कि अथवा हुनुपर्छ भन्ने चाहिँ मलाई लाग्छ।
1: विगतभन्दा शिक्षालाई हेर्ने दृष्टिकोण यो बजेटमा के अग्रगामी त देखिन्छ नि?
0: विद्यालय मर्जिङको कुराहरू, विद्यालय खाजाको गुणस्तर कुरा, पाठ्यक्रम कुराहरू, शिक्षक तयारीका कुराहरू पोहोर पनि थिए। अहिले केही भाषाहरू छ, पोहोर चाहिँ तपाईँको चाहिँ एउटा चाहिँ यो स्टेम एजुकेसनमा जोड दिएको थियो पोहोर प्रारम्भ भनेदेखि अहिले एकटेक भन्छ, भनेपछि शब्दहरू फरक हो। यो त्यस कारण चाहिँ धेरै कुराहरू मैले भन्दिनँ। अझ मलाई चाहिँ एउटा चाहिँ दुःख चाहिँ के लागेको छ भन्दा चाहिँ सरकारले राष्ट्रिय प्रतिबद्धतालाई चाहिँ सम्बोधन गर्नुपर्छ। हामी चाहिँ तपाईँको चाहिँ उसमा पनि गइरहेका छौँ, अहिले चाहिँ दिगो विकासको लक्ष्यमा पनि गइरहेका छौँ र सरकारले जुन डकार सम्मेलनमा चाहिँ सेनेगलको डकारमा चाहिँ विश्व शिक्षा सम्मेलनमा चाहिँ हामीले जुन प्रतिबद्धता गरेका छौँ त्यसको चाहिँ तपाईँको चाहिँ लगभग हाम्रो विनियोजनको तपाईँको चाहिँ टोटल बजेटको चाहिँ तपाईँको 16%, त्यो 16% होइन नि त, अहिले 10% भयो। म शिक्षा सचिव हुँदा 11.6% जति थियो।
1: इन्द्र, यहाँले बजेटलाई बढी फोकस गर्नुभयो। विगतका दिनहरूमा पनि बजेटमा एक विद्यालय एक नर्स, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, त्यसै गरेर प्रविधि मैत्री
0: शिक्षा
1: नाराहरू थिए, तर धेरै कार्यक्रमहरू कार्यान्वयनमा आएनन्। बजेट फ्रिज भयो, बजेट बढी भएर मात्र पनि त हुने रहन्छ नि, किनभने त्यसलाई कार्यान्वयनको पक्ष महत्त्वपूर्ण हो। अहिलेको बजेटमा पनि के व्यवहारिक कुराहरू गरेको छ? वैदेशिक रोजगारीमा रहेका युवालाई खुल्ला विश्वविद्यालयबाट पढ्न पाइने व्यवस्था गरिएको छ। 5-8 विद्यार्थीहरू र शिक्षकलाई आदान प्रदान कार्यक्रमका कुराहरू, दलित समुदायलाई चाहिँ शिक्षामा अलिक महत्त्व दिएका कुराहरू, यी कुराहरू छन् नि आवासीय विद्यालयका कुराहरू, यी त राम्रै कुराहरू हुन् नि,
0: होइन? यी राम्रो कुरा विगतको निरन्तरता हो। यहाँले यसको पोजिटिभ व्याख्या गरिदिनु हो, होइन? मलाई चाहिँ के लाग्छ त भन्दाखेरि चाहिँ शिक्षामा हाम्रो सबभन्दा बढी चाहिँ विद्यालय चाहिँ तपाईँको चाहिँ 35,000 विद्यालयमा चाहिँ म त डाटामा बोल्छु नि त, 29,000 चान्जुन विद्यालय सरकारी विद्यालय हो, तपाईँको चाहिँ 35,000 चाहिँ तपाईँको बाल विकास केन्द्रहरू छ। त्यो कारणले गर्दाखेरि चाहिँ हामीले हेर्न पर्ने कुरा चाहिँ पहिलो कुरा चाहिँ शिक्षकको तलब भत्ता, शिक्षकको प्रिपरेसन, उनीहरूको तालिमको कुरा, पाठ्यक्रमको कुरा, प्रयोगशालाको कुरा, यसको लागि चाहिँ तपाईँको चाहिँ मैले पनि यसको लागि पनि सामुदायिकको लागि भने निजीको भनिनँ। यसले गर्दाखेरि चाहिँ तपाईँको चाहिँ जब हामीसँग स्रोत हुँदैन, जब हामीसँग पैसा हुँदैन, त्यो कक्षा कोठामा चाहिँ त्यो कुराहरू पुग्दैन, पाठ्यक्रम कार्यान्वयन हुँदैन, शिक्षकको प्रिपरेसन हुँदैन, एजुकेसन इज टिचर प्रिपरेसन भन्छु मैले। त्यस कारणले गर्दाखेरि चाहिँ पैसा पहिलो कुरा हो, नीति दोस्रो कुरा हो भन्छु मैले। त्यस कारणले गर्दाखेरि चाहिँ हामी नीतिगत सुधार गर्ने पक्षमा पनि छौँ, तर त्यो चाहिँ तपाईँको चाहिँ अलिक पछिको हो। यहाँले यसरी अहिले त हाम्रो चाहिँ फेरि अहिलेको सरकारले सबै कुरा राम्रो गरेको छ भनेर भन्नको लागि भनेको भएदेखि त मलाई फेरि यो प्रश्न सोध्नु पर्दैन थियो। यहाँले नै उत्तर दिइहाल्नुभयो। तर म चाहिँ के भन्छु त भन्दाखेरि चाहिँ यो शिक्षालाई नीतिलाई केले समर्थन गर्नुपर्छ त भन्दा चाहिँ पैसाले समर्थन गर्नुपर्छ, नीतिलाई कार्यक्रमले समर्थन गर्नुपर्छ। हामीले खोजेको त सिप हो, संस्कार हो, मानव क्षमता हो, प्रतिस्पर्धा हो, यो कुराहरू चाहिँ स्पष्ट देखिनु पर्यो। र अहिलेको तपाईँको चाहिँ शिक्षामा आएका कार्यक्रमहरू कतिपय कुरा राम्रा छन् भन्छु मैले।
1: यहाँ शिक्षा सचिव भएर पनि काम गर्नुभयो, शिक्षा क्षेत्रका समस्याका कुराहरू विगतदेखि नै यहाँले पनि उठाउँदै आउनु भएको छ र शिक्षा सुधार भयो भने समग्र देशको पनि सुधार हुन्छ। तर बजेटमा भएका कुराहरू, नीति कार्यक्रमकामा भएका कुराहरू पनि कार्यान्वयन हुन सकिरहेका छैनन्। प्रशासनिक क्षेत्रबाट कहाँनिर त्रुटि हुन्छ, के कुराहरू सच्याउनु पर्छ जस्तो लाग्छ यहाँलाई?
0: एउटा चाहिँ शिक्षा क्षेत्र बिग्रिनुको कुरा चाहिँ नेपालमा के हो त भन्दा चाहिँ शिक्षा क्षेत्रमा अनुशासन साह्रै भएन। पहिलो विषय है, अनुशासन नै होइन, शिक्षकको गुणस्तर, पहिलो क्वालिटीको शिक्षक चाहिँ तपाईँको चाहिँ विद्यालयमा जाने होइन निजामती सेवामा होइन कर्पोरेट हाउसमा होइन, सबभन्दा क्वालिटीको व्यक्ति शिक्षक बन्ने एउटा त्यस्तो प्रकारको वातावरण चाहिन्छ पहिलो विषयवस्तु। अनि त्यहाँ गइसकेपछि उसलाई चाहिँ व्यावहारिक अनुशिक्षणहरू, अभिप्रेरणाहरू र चाहिँ तपाईँको चाहिँ तपाईँको ओरिएन्टेसनहरू अभिमुखीकरणको कुराहरू चाहिन्छ। र अर्को कुरा चाहिँ तपाईँको चाहिँ शिक्षकलाई चाहिँ तपाईँको चाहिँ अभिभावक सङ्घको जुन प्रतिबद्धता, अभिभावकको चाहिँ तपाईँको अपेक्षा पुरा गर्ने एउटा चार्टर चाहिन्छ त्यहाँ, त्यो चार्टर होइन, यो कुराहरू यसलाई केले सम्बोधन गर्नु पर्यो त भन्दा शिक्षाको चाहिँ तपाईँको नीतिले। अर्को केले गर्नु पर्यो त भन्दा राष्ट्रिय शिक्षा नीति 2076 भन्ने मैले शिक्षा नीति लगभग ठिकै छ। अर्को कुरा चाहिँ के चाहियो त भन्दा चाहिँ शिक्षा सम्बन्धी तपाईँको चाहिँ ऐन चाहियो सबभन्दा पहिला। त्यो ऐन त अघि अस्ति सरकारले 11-8 कुरा अध्यादेशमा लिएर आयो। पहिलो प्रायोरिटी त निजामती सेवा ऐन र विद्यालय शिक्षा ऐनलाई दिनु पर्थ्यो। विद्यालय शिक्षा ऐन कहिले आउला होला, हामी चाहिँ तपाईँको चाहिँ 28 शिक्षा हाउसमा मैले पनि प्रयास गरेको थियो तर राजनैतिक प्रतिबद्धता हामीले त्यति देखेनौँ त्यसमा। त्यस कारणले गर्दा विद्यालय शिक्षा ऐन चाहिँ पहिलो प्रायोरिटी हुनुपर्छ भन्छु मैले। प्रशासनिक रूपको तपाईँको समस्या त्यहीँबाट स्वरूप हो। अनि अर्को जब शिक्षकहरू त्यहाँ गए, सबै पोलिटिकल पार्टीहरूले कुनै न कुनै रूपमा चाहिँ भनेर वा औपचारिक वा अनौपचारिक रूपमा चाहिँ शिक्षकलाई र विद्यालयलाई चाहिँ राजनीतिको स्थल बनाए होइन। यसले गर्दाखेरि के भयो त भन्दा डेमोन्स्ट्रेसन इफेक्ट पनि पर्यो र बोर्डिङ स्कुलहरू खोले। बोर्डिङ स्कुलले के गर्यो त शैक्षिक शिक्षा चाहिँ तपाईँको चाहिँ एउटा चाहिँ संयोजक बन्नुपर्ने, समाजको समताको चाहिँ एउटा चाहिँ संयन्त्र बन्नुपर्ने, माध्यम बन्नुपर्ने, शिक्षा आफै विभाजक भयो होइन। रात बङ्गलामा पढ्ने, उल्लेन्समा पढ्ने विद्यार्थी र चाहिँ म पढेको यहाँ पढेको जस्तो विद्यालयमा पढ्ने विद्यार्थीको बिचमा ठुलो ग्याप, शिक्षा डिभाइडर हुनु हुँदैन, शिक्षा संयोजक हुनुपर्छ, शिक्षा कार्यक्रम त्यस्तो भयो। यसले गर्दाखेरि समग्र शिक्षा प्रशासन अहिले सुधार गर्नुपर्ने समस्या त्यही नै छन्, सुधार गर्नुपर्ने क्षेत्र त्यही छ। सरकारले त्यसको लागि चाहिँ तपाईँको चाहिँ अलिकति दलीय कुराहरू चाहिँ बन्द गर्छु त भनेको छ। यसको साथसाथै तपाईँको चाहिँ अलिकति तालिमका कुराहरूमा, पाठ्यक्रम नयाँ कुराहरू गर्ने कुराहरूमा, शिक्षकलाई चाहिँ रिओरिएन्टेसन गर्नेमा, विद्यालय मर्जिङ अहिले तपाईँको कतिपय ठाउँमा त तपाईँको चाहिँ 64 विद्यार्थी चाहिँ छन्, 30 शिक्षकहरू पनि हामी भेट्छौँ। म अहिले तपाईँको जिल्लामा नै छु, जिल्लामा जाँदाखेरि चाहिँ मैले 1000 विद्या कुनै पनि हाई स्कुलमा 1000 विद्यार्थी कटेको चाहिँ एकाध विद्यालय, म रोल्पामा छु अहिले, मैले एकाध विद्यालय मात्रै मैले भेटेको छु। त्यस कारणले गर्दाखेरि हामीले सामुदायिक शिक्षा सुधारलाई एउटा अभियानको केन्द्रमा राखेर मर्जिङको कुरा होला, तालिमको कुरा होला, अथवा तपाईँको चाहिँ उसको कुरा होला, प्रेसिडेन्टको कुरा छ, प्रयोगशालाको कुरा छ, र शिक्षकलाई अलिकति चाहिँ तपाईँको एक्स्ट्रा करिकुलम एक्टिभिटीमा लाने कुरा किसिमको चाहिँ एउटा नयाँ चाहिँ एउटा तत्परता सोचहरूको कुरा छ, यो कुराहरूमा अलिक ध्यान दिनु पर्थ्यो होइन। किन त भन्दाखेरि चाहिँ यो चाहिँ अलिकति तपाईँको चाहिँ शिक्षाको व्यवहारिक कुरा बुझेको व्यक्तिहरू भन्दा पनि शिक्षा राम्रो गर्नुपर्छ भनेर हुटुटी भएको व्यक्तिले लिएर आएका नीतिगत सोचहरू जस्तो बढी देख्यो यहाँ। त्यस कारण चाहिँ व्यावहारिक रूपमा हामीले शिक्षाबाट के प्राप्त गर्न खोजेका हौँ र त्यो कसरी गर्न सकिन्छ, यो दुईटाको बिचमा चाहिँ असाध्य तालमेल गरेर हामी अगाडि बढ्न सकेको भए हुन्थ्यो भन्ने चाहिँ मलाई लाग्छ।
1: यहाँले एउटा कुरा उठाउनुभयो, यहाँ अहिले जिल्लामा हुनुहुन्छ होइन, रोल्पामा छु भन्दै गर्दाखेरि अहिले विद्यालय मर्जको कुराहरू आइरहेका छन्, बालबालिकालाई शिक्षाको अधिकारका कुराहरू एकातिर उठिरहेका छन्। दुर्गम ठाउँमा हेर्ने हो भने अहिले पनि विद्यार्थीहरू टाढा टाढाबाट विद्यालय जानुपर्ने अवस्था छ, अझै मर्ज गर्ने हो भने ती विद्यार्थीहरू अझै टाढा जानुपर्ने स्थिति हुनसक्छ। यसले विद्यालय त मर्ज होला तर सबै विद्यार्थीहरूलाई विद्यालय पुर्याउन सकिने अवस्था हुनु रहन्छ कि रहँदैन, के देखिन्छ
0: यसलाई यसरी हेर्नुपर्छ। म चाहिँ पहिला डोल्पामा स्थानीय विकास अधिकारी थिएँ, डोल्पामा सबै तपाईँको चाहिँ +2 चाहिँ तपाईँको बहिनीहरूलाई होइन छोरीहरूलाई चाहिँ नानीहरूलाई चाहिँ हामीले त्यहाँ चाहिँ फिडर छात्रावास भन्ने बनाएका थियौँ। भनेपछि अहिले मर्जिङको कन्सेप्ट भनेको के त भन्दा चाहिँ अहिले तपाईँको वडावडामा विद्यालय खोल्नुभन्दा त्यो विद्यार्थीलाई चाहिँ तपाईँको चाहिँ वडावडामा चाहिँ तपाईँको बाल विकास केन्द्रहरू त चाहिन्छ तर तपाईँको चाहिँ त्योभन्दा ठुला विद्यालयहरू चाहिँ अलिकति चाहिँ रिम्यापिङ गर्नुपर्छ। हुन त विद्यालयको म्यापिङको कुराहरू चाहिँ इको सिस्टम सुधार गर्ने भनेपछि त्यसभित्रको हामी क्रियाकलापहरू त होलान्, एलएमबिएसमा म पसेको छैन, अहिले त हामीले चाहिँ बजेट नीतिको कुराहरू नै हेऱ्यौँ, एलएमबिएसमा हामीले हेऱ्यौँ भनेदेखि चाहिँ क्रियाकलाप पनि होलान्, यदि त्यो छ भने ठिक छ। त्यस कारण चाहिँ हामीले के हेर्नु पर्यो त भन्दा चाहिँ सरकारले गर्ने खर्चको त्यसको चाहिँ तपाईँको चाहिँ बढीभन्दा बढी उपयोगिता सिर्जना हुने, शिक्षाको उपयोगिता, सिपको उपयोगिता सिर्जना हुने चाहिँ कुरा, अक्षरको भारी किताबको भारी बोकाउने होइन कि व्यक्तिलाई चाहिँ पर्फेक्ट बनाउने किसिमको, र राष्ट्रले चाहेको जस्तो, समाजले चाहेको जस्तो विद्यार्थी र स्वयं उसलाई भार नहुने खालको शिक्षा हामीले दिन सक्यौँ भने त्यो शिक्षा हुन्छ, होइन भने अक्षरको भारी हुन्छ, मैले पढेको जस्तो हुन्छ, हामीले त्यस्तो चाहिँ अलि गर्न हुँदैन भन्ने मेरो कुराहरू हो। त्यस कारणले मैले विद्यालय चाहिँ तपाईँको चाहिँ पहुँच घटाउन त हुँदैन हुँदैन तर पहुँच बढाउन बनाउनेको नाउँमा चाहिँ हामीले चाहिँ प्रत्येक वडामा चाहिँ तपाईँको एउटा निजी विद्यालय छ, अर्को तपाईँको चाहिँ सार्वजनिक विद्यालय छ, अर्को तपाईँको बाल विकास केन्द्र छ, यस्तो कुराहरूभन्दा यसलाई चाहिँ अलिकति चाहिँ पुनर्सोच गर्नुपर्ने आवश्यकता चाहिँ छ जस्तो मलाई लाग्छ। यसमा चाहिँ हामीले के गर्नुपर्छ त भन्दा चाहिँ शिक्षाको पुनर्संरचना, एउटा नीतिगत पुनर्संरचना, एउटा चाहिँ तपाईँको चाहिँ संरचनागत पुनर्संरचना, दुईटा विषयमा गइसकेपछि अनि त्यसपछि तपाईँको चाहिँ यसलाई चाहिँ अडिटको कुराहरू, यही अडिटको कुरा, तत्परताको कुराहरू, अनि त्यसपछि अर्को फेजमा हामी त्यसरी जानुपर्छ जस्तो मलाई लाग्छ।
1: यहाँले शिक्षा क्षेत्रका धेरै कुराहरू गर्नुभयो, अहिले पनि यहाँ दुर्गम ठाउँमा हुनुहुन्छ, रोल्पाबाट हाम्रो सम्पर्कमा हुनुहुन्छ। अहिले सामुदायिक विद्यालयहरूमा शिक्षक दरबन्दीको मिलान र दरबन्दी अभावका कुराहरू महत्त्वपूर्ण रूपमा उठिरहेका छन्। यसपटकको बजेटले पनि यसलाई सम्बोधन गर्न खोजे जस्तो देखिन्छ, तर व्यावहारिक रूपमा कतिको सम्भव छ? शिक्षकहरूलाई राजनीतिक रूपमा तटस्थ राख्दै शिक्षणमा उत्प्रेरित गर्न बजेटले के गर्नु पर्थ्यो, कसरी अगाडि बढ्नु पर्थ्यो र के गरेको छ?
0: अब यो बजेटलाई, यो शिक्षकलाई राजनीतिबाट पर राख्नको लागि चाहिँ बजेटमा व्यवस्था भएर मात्रै हुँदैन, त्यो चाहिँ पोलिटिकल तपाईँको चाहिँ रिसोर्स मोबिलाइजेसनको कुरा, राजनीतिक दलको प्रतिबद्धताको थाँचो यसमा हामी देख्छौँ। त्यस कारणले गर्दाखेरि चाहिँ एउटा त्यो विषय छ, अनि अर्को विषय चाहिँ फेरि के भन्यो त भन्दा यो कुराहरू हामीले विगतमा पनि उठाउँदै आएका छौँ, मर्जिङका कुराहरू अथवा चाहिँ तपाईँको चाहिँ पहुँचका कुराहरू अथवा चाहिँ तपाईँको शिक्षक दरबन्दीको मिलानका कुराहरू, र समाजमा जतिखेर पनि हामीले उठाएको कुरा के भन्दा अलिक दलीयकरण भइसकेपछि हामीले चाहिँ यसलाई राम्रो डेलिभरी गर्न सकेनौँ कि भन्ने कुराहरू हो। हामीले कक्षा कोठादेखि व्यावहारिक कुराहरू सिकाउनुपर्छ। शिक्षकले राजनीति गरोस् तर उसले चाहिँ आफ्नो चाहिँ अवधिमा राजनीति गर्नै पाउँदैन, उसको वैयक्तिक स्वतन्त्रता चाहिँ हनन गर्नु हुँदैन हामीले, तर उसको चाहिँ तपाईँको चाहिँ सामाजिक दायित्व जुन छ नि त, ऊ त पे भएर आएको हुन्छ नि त, त्यो पे भएर आएको उसलाई हामीले तालिम पनि दिएका छौँ भनिसकेपछि उसले चाहिँ तपाईँको चाहिँ कक्षा कोठालाई जहिले मेरो सर्वस्व, मेरो निष्ठा, मेरो समर्पण, मेरो क्यारियर, मलाई जित्ने गरी अब हिजोको भन्दा चाहिँ समाजलाई सभ्यतामुखी बनाउनको लागि चाहिँ तपाईँको चाहिँ शिक्षक चाहिँ अभिप्रेत भएर, शिक्षक भनेको त समाजको अगुवा हो, हाम्रा नेता पनि शिक्षक जस्तो हुनुपर्छ, शिक्षक त एउटा आदर्श अभिभावक हो, शिक्षकले जहिले पनि आफ्नो विद्यार्थीले मलाई उछिनुहोस् भनेर चाहन्छ, यस्तो प्रकारको अभिप्रेरणा, समर्पण, तत्परता र क्षमताको कुराहरूको चाहिँ विकास गर्नको लागि चाहिँ अलिकति रिओरिएन्टेसन भन्ने शब्द मैले प्रयोग गरिदिएको छु। पुनर्संरचना, पुनर्सोचको आवश्यकता छ, हामीलाई त्यो अलिक दुख्नुपर्छ। हाम्रो भाइ बहिनीहरू बिग्रियो भनेदेखि यहाँलाई थाहा छ नि त, एक वर्ष शैक्षिक वर्ष हरायो भने जीवनकालमा, म शिक्षा सचिव भएको बेलामा चाहिँ कोभिड भएको थियो, त्यो कोभिड भएको बेलामा चाहिँ कतिपय तपाईँको चाहिँ देशमा शैक्षिक सत्रै हरायो, 46 वटा जति देशमा, नेपालबाट पनि भाइ बहिनीहरूको जीवनमा एक वर्ष हरायो, एक वर्ष उनीहरू पछि पऱ्यो भने त धेरै पछि पर्छन् भनेर हामीले चाहिँ छुट्टो गरेर चाहिँ अनलाइनबाट प्रश्नहरू पठाएर, इमेलबाट प्रश्न पठाएर छिटोभन्दा छिटो चाहिँ हामीले रिजल्ट गर्ने इत्यादि कुराहरू गऱ्यौँ, किनभने यो जीवन भनेको बडा महत्त्वपूर्ण छ, समयभन्दा समय असाध्यै महत्त्वपूर्ण छ, त्यस कारण त्यो समयलाई सदुपयोग गरेर चाहिँ एउटा समर्पित तपाईँको चाहिँ शिक्षक र चाहिँ समर्पित विद्यार्थी, होइन हामीले दीक्षित त्यसै गर्दैनौँ, हामीले सिपबाट दीक्षित विद्यार्थी, होइन अहिले त मल्टी स्किल तपाईँको चाहिँ जनशक्ति चाहिएको बेला छ, त्यस कारण चाहिँ हामीले चाहिँ हाम्रो परिवेश, हाम्रो स्थानीय आवश्यकता, राष्ट्रिय आवश्यकता, व्यक्तिको आवश्यकता र ग्लोबल आवश्यकतालाई पनि हेरेर चाहिँ रिओरिएन्टेसन गर्नुपर्छ भन्ने चाहिँ मेरो दृष्टिकोण हो। पहिलो यसको कामको सुरुवात चाहिँ शिक्षा, विद्यालय शिक्षा ऐन चाहिँ तत्कालै लिएर आउनु पर्यो भन्छु मैले।
1: हजुर, यहाँले यो भन्दै गर्दाखेरि शिक्षकका सेवा सुविधाका कुराहरू पनि आउँछन्, निजामती क्षेत्रका व्यक्तिहरू उहाँहरूले चाहिँ शिक्षालाई त्यति राम्रोसँग नहेरिदिएको कारणले गर्दाखेरि यो भयो, उहाँहरूको मागै के छ भने हामीलाई पनि निजामती सेवा सुविधा देऊ न भन्ने उहाँहरूको माग छ।
0: म यसलाई के भन्छु त भन्दा उहाँहरूलाई सेवा सुविधा घटाउनु हुँदैन भन्ने कुरामा म असाध्यै, म मासिक रूपमा उहाँले तलब पाउनुपर्छ भने भन्ने कुरा म मालिक नै हुँदाखेरि पनि मैले त्यो कुरा शिक्षा मन्त्रीज्यूलाई भनेको थिएँ, आफै पछि शिक्षा सचिवमै शिक्षा चाहिँ मैले यो लागू गर्न खोजेको थिएँ, अलिकति व्यावहारिक कुराहरूको कठिनाई पनि भयो मलाई त्यसमा, मलाई अलिक छोटो अवधि भयो शिक्षामा, त्यो कुराहरू अभियानको रूपमा हामी जानुपर्छ। जबसम्म यहाँले निजामती सरको होइन, शिक्षकले निजामती सर खोज्ने होइन, शिक्षक निजामतीले शिक्षक सर खोज्ने होइन, शिक्षक त आदर्श व्यक्ति हो नि त, अथवा उसले जङ्गी सर खोज्ने होइन। अब शिक्षकहरू धेरै चाहिँ तपाईँको चाहिँ निजामतीले कति दिन कामहरू गर्छ, कति दिन काम गर्ला, शिक्षकले कति दिन काम गर्छ, यो कुराको पर्फर्मेन्स पनि हामीले हेर्नुपर्छ। त्यस कारणले गर्दा चाहिँ यो सर ऊ सर होइन कि शिक्षाको आवश्यकता पुरा गर्नको लागि, उसलाई मोटिभेट गर्नको लागि, उसको दैनिक आवश्यकता पुरा गर्नको लागि उसलाई पर्याप्त तलब सुविधा मोटिभेसनको प्याकेजहरू चाहिन्छ र त्यस्तो भइसकेपछि मैले निजामती सेवा छोडेर जङ्गी सेवा छोडेर प्रहरी सेवा छोडेर म शिक्षक बन्न सक्छु चाहन्छु। त्यस कारणले गर्दा चाहिँ यो सर भन्ने मैले यो शब्द मलाई प्रयोग गर्न त्यति मन लाग्दैन। म चाहिँ के भन्छु त भन्दा चाहिँ सबभन्दा राम्रो व्यक्ति राम्रा व्यक्तिहरू शिक्षामा शिक्षक बन्ने किसिमको हाम्रो चाहिँ करिकुलम हाम्रो सुविधा हाम्रो पूर्वाधार हाम्रो आवास अथवा हाम्रो चाहिँ सामाजिक सामाजिक चाहिँ तपाईँको चाहिँ मनोभावना
1: तर मैले तर शिक्षकहरूको आरोप के छ भने नीति नियम बनाउने ठाउँमा निजामती हुँदाखेरि उहाँहरूले चाहिँ हामीलाई हेर्ने दृष्टिकोण फरक भयो, त्यो पनि एउटा कारण हो हामी पछि पर्नुको, हाम्रो सेवा सुविधाहरू कम हुनुको भन्ने आरोप त छ नि, कतिको सत्यता छ?
0: त्यो आरोपलाई मैले पूर्ण सत्य मान्दिनँ, किनभने नीति बनाउने त तपाईँको चाहिँ पाठ्यक्रम बनाउने शिक्षकहरू हो नि त, पाठ्यक्रम पनि नीति हो नि त, समग्र नीति चाहिँ निजामती सेवा उसलाई कामै त्यही दिएको छ, के गरोस् उसले त्यो गराउनु पर्ने होला। तर त्यो त्यो शिक्षक निजामती कर्मचारीले बजेटको कार्यक्रमहरू लेख्दाखेरि नीतिहरू बनाउँदाखेरि शिक्षकलाई उसले चाहिँ दिमागबाट हटाएर लेख्नै हुँदैन, त्यो त अर्को अपराध हो, त्यसो गर्नै हुँदैन, किनभने ऊ त साझा व्यक्ति हो, साझा सोच राख्नुपर्छ उसले, समग्र कुराहरू राख्नुपर्छ। बरु पोलिटिकल पार्टीहरू जुन नीतिको चाहिँ एपेक्समा छन् उनीहरू पार्टमा विभाजित हुन सक्लान्, तर शिक्षक निजामती कर्मचारी भनेको त होलमा रहन्छ हो, त्यस कारण चाहिँ उसले शिक्षकलाई पर बनाएर शिक्षकलाई बाइपास गरेर चाहिँ त्यो कुराहरू उसले भन्न पनि हुँदैन, त्यो कुराहरू सोध्नु पनि हुँदैन, कहीँ सोचिएको छ भने त्यो एउटा ठुलो ब्लन्डर हो भन्छु मैले।
1: शिक्षा क्षेत्रका सुधारका कुराहरू बजेट र नीति कार्यक्रममा भएका कुराहरू र सुधार गर्नुपर्ने कुराहरू हामीले धेरै कुराहरू व्याख्या गऱ्यौँ, यो गर्दै गर्दाखेरि नीति कार्यक्रम र बजेटमा भएका शिक्षा क्षेत्रका राम्रा कुराहरू के छन्?
0: अहिलेको राम्रो कुरा भनेको चाहिँ मैले बजेट विनियोजनको पक्ष मैले नराम्रो लाग्यो, मैले यो सरकारले गरेको प्रतिबद्ध हामीले बाह्य विश्वमा हामीलाई अरू देशले कसरी चाहिँ हामीलाई हेर्लान्, ग्लोबल एजेन्सीले कसरी हेर्लान्, यसले कमिटमेन्ट पुरा गरेन कि भन्ने किसिमबाट मैले तपाईँलाई थोरै यहाँलाई अलिक नकारात्मक जस्तो लाग्यो, नकारात्मक होइन त्यो, मैले शिक्षा क्षेत्र इनानुस् भनेर भन्न खोजेको त्यो पहिलो पक्ष, त्यतातिर गयौँ। अब राम्रा पक्ष त मैले के भने त भन्दा चाहिँ यसले चाहिँ तपाईँको चाहिँ एउटा तत्परताको लेभल हेर्ने भन्छ यसले, एउटा चाहिँ पूर्वाधारको म्यापिङ गर्ने भन्छ यसले, शैक्षिक इकोसिस्टम सुधार गर्ने भनेको छ, नवप्रवर्तनमुखी शिक्षा सिप र अनुसन्धानको कुराहरू गर्ने भन्छ यसले होइन, र यो भनिसकेपछि तपाईँको चाहिँ सामुदायिक क्षेत्रको चाहिँ तपाईँको चाहिँ शिक्षा यो शैक्षिक गुणस्तर बढाएर क्रमशः आम जनता जो तपाईँको चाहिँ सामुदायिक विद्यालयमा पढिरहेका चाहिँ भाइ बहिनीहरू अभिभावकहरू छन् उनीहरूलाई चाहिँ तपाईँको चाहिँ एक प्रकारको क्वालिटी एजुकेसनको एसोसिएसन गर्छु भन्ने किसिमको चाहिँ यो चाहिँ अक्षरभित्र यो प्रश्न बोलेको छैन, तर यो अक्षर लेखेका अक्षरहरूले त्यस्ता कुराहरू चाहिँ त्यहाँभित्र हामी त्यस्ता अर्थहरू पाउँछौँ, त्यस कारणले गर्दा यी कुराहरू चाहिँ मलाई चाहिँ राम्रो लाग्छ भन्छु मैले।
1: यसले चाहिँ ग्रामीण गरिब बस्तीहरूलाई समेट्न सकेको छ कि छैन यो नीति कार्यक्रम?
0: यस्तो यसले चाहिँ यसो भयो, ग्रामीण अहिले एउटा राम्रो कुरा चाहिँ के छ त भन्दा चाहिँ पढ्नुपर्छ भन्ने भावना गाउँसम्म पुग्यो, बच्ची पढाउनु पर्छ, छोरी पहिला पढाउँदैन थिए, अहिले प्यारिटी प्राप्त जेन्डर प्यारिटी प्राप्त गरिसक्यो हामीले, त्यस कारणले गर्दाखेरि चाहिँ यस्ता कुराहरू गाउँमा पुगेको छ, पहुँच पनि गाउँमा पुगेको छ, गाउँमा नपुगेको के हो त भन्दा क्वालिटी र शिक्षक पुगेन, शिक्षक पुगेन र क्वालिटी पुगेन, त्यस कारण चाहिँ ग्रामीण गरिबी विपन्नता जहिले पनि विपन्नता सुविधा भएको ठाउँमा मात्रै अवसरहरू बढी केन्द्रित हुन्छ, अहिले पनि त्यस्तै भयो, बखरामा राम्रो विद्यालय, काठमाडौँमा राम्रो विद्यालय, मुगु डोल्पामा हेर्नुहोस् त यसले हामीले कति ठुलो शैक्षिक विभेद खडा गरिरहेका छौँ, डोल्पामा मुगुमा पढ्ने व्यक्ति र बुढानेलखानामा पढ्ने व्यक्तिको तुलना गरौँ त हामीले, अथवा रातो बङ्गलामा पढ्ने अथवा उलेन्समा पढ्ने विद्यार्थी अथवा केयुमा पढ्ने विद्यार्थी र चाहिँ डोटीमा पढ्ने विद्यार्थी दार्जुलामा पढ्ने विद्यार्थीको कुरा गरौँ त, दार्जुलामा पनि एउटा विद्यार्थी महेन्द्र माध्यमिक विद्यालय भन्ने असाध्यै राम्रो छ, मैले प्रधानाध्यापकज्यूलाई सोधेँ कसरी तपाईँले त्यो राम्रो बनाउनु भयो, उहाँले जीवन समर्पण गर्नुभएछ, यस्तै शिक्षक बनाउनु पऱ्यो नि त हामीले, बुटुलको कालिकाको जस्तो शिक्षक बनाउनु पऱ्यो नि त, काठमाडौँको चाहिँ ज्ञान ज्योतिको जस्तो शिक्षक बनाउनु पऱ्यो नि त, झापाको यस्तो जस्तो बनाउनु पऱ्यो नि त, त्यस कारणले गर्दाखेरि मैले के भन्छु त भन्दा चाहिँ विपन्नता र तपाईँको चाहिँ वञ्चितमा रहेका तपाईँको चाहिँ भूगोललाई त्यहाँभित्रको गरिबीमा रहेका तपाईँको चाहिँ व्यक्तिलाई चाहिँ सबै गरी शिक्षाको तपाईँको कार्यक्रमहरू अलिकति बढी ल्याउनै पर्यो, त्यो शिक्षाको डेलिभरी मोडालिटी पनि परिवर्तन गर्नु पर्यो भन्छु मैले।
1: हामी कुराकानीको अन्त्यमा पुगेका छौँ, सबैभन्दा महत्त्वपूर्ण कुरो कार्यान्वयनको कुरो हो, यदि बजेट नीति कार्यक्रममा राम्रा कार्यक्रममा आए कार्यान्वयन हुन सकेन भने त्यसको औचित्य रहँदैन, कार्यान्वयनको लागि कसरी अगाडि बढ्नु पर्ला, के कस्ता चुनौतीहरू छन्?
0: अहिले चाहिँ सरकारको एउटा राम्रो पक्ष के छ त भन्दाखेरि चाहिँ उहाँहरूले चाहिँ नयाँ कामहरू सुरु गर्ने भन्ने विषयमा उहाँहरूको सोच छ, यो स्रोतलाई कार्यान्वयन गर्नको लागि चाहिँ शिक्षा मन्त्रालयको अथवा चाहिँ शैक्षिक संस्थाहरूलाई उहाँहरूले राम्रो नेतृत्व दिनु पर्यो र चाहिँ शिक्षकलाई एउटा विश्वास, शिक्षकको तहसम्म एउटा विश्वास र अभिभावकको तहसम्म एउटा विश्वासको वातावरण पैदा गरिदिनु पर्यो। अहिले अभिभावक र तपाईँको चाहिँ शिक्षासँग चाहिँ साझेदारी गर्ने कुराहरू, सामुदायिकरण गर्ने कुराहरू पनि इन्डाइरेक्ट रूपमा शिक्षा यो अहिले बजेटमा आएको छ। त्यस कारणले गर्दा चाहिँ उहाँहरूले जुन नीति घोषणा गरेको छ सरकारले, शिक्षा मन्त्रीले जुन तपाईँको चाहिँ उहाँको एउटा चाहिँ भावना पनि पोखरेलजीको भावना पनि ठ्याक्क चाहिँ आएको छ अहिलेको बजेटमा। त्यस कारणले गर्दा त्यो भावनालाई कार्यान्वयन गर्नको लागि पहिला त आफ्नो संस्थाको विश्वास जित्नु पर्यो, होइन यसको लागि ऐन छिटो लिएर आउनु पर्यो। शिक्षकको लागि तालिम पाठ्यक्रम कार्यान्वयन भएन, त्यसको अनुगमन पद्धति सुधार गर्नु पर्यो। तपाईँको चाहिँ स्थानीय तहमा चाहिँ बहुत सबैजसो विद्यालयहरू चाहिँ स्थानीय तहमा छन्, त्यो स्थानीय तहमा चाहिँ तपाईँको चेक गर्ने सिस्टम खोइ होइन, पहिला रिसर्च केन्द्र थियो, स्रोत केन्द्र, अहिले त त्यो पनि भएन, होइन, मोनिटरिङ हुँदैन। त्यस कारणले गर्दाखेरि चाहिँ यी कुराहरू हुनु पर्यो, तालिमका कुराहरू हुनु पर्यो। यी सबै कुराहरू भइसकेपछि हामीले घोषणा गरेका कुराहरू तपाईँको चाहिँ व्यावहारिक रूपमा कार्यान्वयन गर्छन्। नीति मात्रै घोषणा गरेर हुँदैन, नीतिले चाहिँ तपाईँको चाहिँ कार्यान्वयनले त्यसलाई समर्थन गरेन भने नीति नतिजामा पुग्दैन, हामीले खोजेको त नतिजा हो।
1: हुन्छ, हामीलाई समय दिनुभयो यहाँले धन्यवाद।
0: मलाई पनि मेरो आफ्ना कुराहरू राख्ने अवसर दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद। हस् त, नमस्कार।
1: आजको शैक्षिक बसमा हामीले कुराकानी गर्यौँ पूर्व शिक्षा सचिव गोपीनाथ मैनालीसँग। यसै कुराकानी सँगसँगै शैक्षिक बहस कार्यक्रम पुरा हुन्छ। प्राविधिक मित्र उत्तम पाण्डेलाई धन्यवाद दिँदै मुकुन्द भण्डारी बिदा हुन्छु। नमस्ते।
2: शिक्षाको नीति, अभ्यास र प्राप्ति,
3: नेपाली विद्यालय, विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्यवस्तु सिकाइ र प्राध्यापन कला,
2: शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय,
4: शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परा माथि रेडियो नेपालको बहस कार्यक्रम शैक्षिक बहस।
5: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब प्रस्तुत छ शास्त्रीय सङ्गीत। कलाकारहरू हुनुहुन्छ सितार वादनमा सुशीला अमात्य, राग मधुमा सारङ, तबलामा हुनुहुन्छ हर्ष डङ्गोल र तानपुरामा हुनुहुन्छ पूर्णबहादुर थापा।

0: भर्खरै सुन्नुभयो शास्त्रीय सङ्गीत कलाकारहरू हुनुहुन्थ्यो सितार वादनमा सुशीला अमात्य राग मधुमा सारङ तबलामा हुनुहुन्थ्यो हर्ष डङ्गोल र तानपुरामा हुनुहुन्थ्यो पूर्णबहादुर थापा
1: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्
2: कृषक माझ बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध
3: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध
2: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
3: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ
2: सम्भव भएसम्म सुक्खा सहने जातहरू जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्नुहुन अनुरोध छ
3: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकैपटक नराखी निश्चित दिनको अन्तरालमा राख्नुहुन त्यस्तै बर्सातको पानी संकलन प्रविधि छरुवा धान प्रविधिको अवलम्बन गर्नुहुन समेत अनुरोध छ
2: बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउ बिजन समितिको सचिवालय ललितपुर
3: फोन नम्बर 542-13-59
4: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ
5: नागरिक लगानी कोष
6: सवारी चालकको लापरवाहीले सडक संरचनामा क्षति पुगेमा क्षतिको भरपाई पनि तपाईँबाटै हुन्छ तसर्थ सदैव ट्राफिक नियम पालना गरेर सवारी साधन चलाऊ
7: नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग
8: वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि जिज्ञासा भएमा वा
9: सरकारले श्रमिकलाई दिने सेवाहरूको बारेमा बुझ्न र कुनै पनि प्रकारका समस्या परेमा समाधानका लागि पैसा नलाग्ने श्रमाधान कल सेन्टरको नम्बर 1141 सम्पर्क गरौँ
8: वैदेशिक रोजगार बोर्डको सचिवालय
10: नेपालमा धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनले वार्षिक 34,000 जनाको मृत्यु हुने गरेको छ तर यो लतको अन्त्य सम्भव छ यदि तपाईँ धुम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न चाहनुहुन्छ भने आजै गोप्य र निशुल्क परामर्श सेवा हेल्पलाइन 1132 सम्पर्क गर्नुहोस् यो परामर्श सेवा कार्यालय समयमा उपलब्ध छ याद राख्नुहोस् धुम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न परामर्श सेवा हेल्पलाइन 1132
11: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र टेकु काठमाडौँ
12: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ शर्त तथा बन्देजहरू लागू हुनेछ
13: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क
14: यो रेडियो नेपाल हो अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस् सुरुमा प्रमुख समाचार प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिको विषयलाई लिएर हिजो संसद अवरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने 5 दिने भारत भ्रमणमा र इजरायल र लेबनान बीच एक अर्कामाथि आक्रमण नगर्ने सहमति अब समाचार विस्तारमा। प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिका विषयमा प्रष्टीकरणको माग गर्दै प्रतिपक्षले अवरोध जारी राखेपछि हिजोको बैठक स्थगित भएको छ। नेपाल र भारत सीमाका विषयमा प्रधानमन्त्री शाहले प्रतिनिधि सभा बैठकमा त्रुटिपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएको भन्दै प्रतिपक्षी दलका सांसदहरूले अवरोध कायमै राखेपछि सभामुख डोलप्रसाद अर्यालले हिजोको दोस्रो बैठक पनि स्थगित गर्नुभएको हो। दोस्रो बैठक सुरु हुने बित्तिकै प्रतिपक्षी दलका सांसदहरू उठेर विरोध सुरु गर्नु भएको थियो। त्यसपछि सभामुख अर्यालले कानून निर्माण गर्ने महत्वपूर्ण थलो सदन सञ्चालनका लागि सहयोग गर्न प्रतिपक्षी दलका सांसदहरूलाई आग्रह गर्नुभयो। सभामुख अर्यालले आग्रह गरे पनि प्रतिपक्षी दलका सांसदहरूले आफ्नो कुर्सीबाट उभिएर निरन्तर अवरोध जारी राखेपछि सभामुख अर्यालले बैठक आजसम्मका लागि स्थगित गर्नुभएको हो। यसैबीच प्रतिनिधि सभाको आइतबारको बैठकमा संसदमा अमर्यादित व्यवहार प्रदर्शन गर्ने सांसदहरूमाथि छानबिन गर्ने विषयमा समिति गठन भएको छ। सभामुख डोलप्रसाद अर्यालले हिजोको बैठकमा 7 दिनभित्र प्रतिवेदन तयार गर्ने गरी प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा 3 सदस्यीय छानबिन समिति गठन भएको जानकारी गराउनुभयो। यसअघि हिजोको पहिलो बैठकमा प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले आइतबारको बैठकमा दिनुभएको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गर्दै अवरुद्ध गर्नुभएको थियो। बैठकमा प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री शाहले तथ्य प्रमाण र यथार्थमा आधारित भएर बोल्नुपर्ने भन्दै नेपालले भारतको सीमा मिचेको प्रमाण छ भने पेश गर्न माग पनि गर्नुभयो। बैठकमा नेपाली काङ्ग्रेसका सचेतक निष्कल राईले प्रधानमन्त्री शाहको संसदको रोस्टममा उभिएर बोलेको अभिव्यक्तिमा आफूहरूको नोट अफ डिसेन्ट रहेको भन्दै नेपालले भारतको कहाँ कहाँ जग्गा मिचेको हो त्यसको जानकारी दिनुपर्ने माग गर्नुभयो। नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुर महरले देशका प्रधानमन्त्रीले नै नेपालले भारतको भूमि मिचेको भनेर दिएको अभिव्यक्तिमा कुनै सत्यता नरहे भन्दै अभिव्यक्ति फिर्ता लिन पनि माग गर्नुभयो। नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले देशको प्रधानमन्त्री जिम्मेवार हुनुपर्नेमा बहुमतको बल र अनुभवको अभावमा संसदमा तथ्यहीन र त्रुटिपूर्ण अभिव्यक्ति दिएको बताउनुभयो। श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राईले राष्ट्रियतासँग जोडिएको गम्भीर विषयमा प्रधानमन्त्रीको जवाफले गलत नजिर स्थापित गरेको बताउँदै अभिव्यक्ति फिर्ता नलिँदासम्म सदन अवरोध जारी रहने बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञान बहादुर साईले प्रधानमन्त्रीको अभिव्यक्ति तथ्य प्रमाण र यथार्थमा आधारित हुनुपर्नेमा जोड दिँदै नेपालले भारतको सीमा मिचेको कुनै प्रमाण छ भने पेश गर्न माग गर्नुभयो। प्रतिनिधि सभाको बैठक आज दिउँसो 1 बजे बस्नेछ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने 5 दिने भारत भ्रमणका क्रममा हिजो नयाँ दिल्ली पुग्नु भएको छ। भारतीय जनता पार्टी भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा नयाँ दिल्ली पुग्नुभएका सभापति लामिछानेलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय जनता पार्टीका महासचिव र विदेश विभाग प्रमुखले स्वागत गर्नुभयो। भ्रमणका क्रममा सभापति लामिछानेले उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ। सभापति लामिछानेले भारतमा रहेका नेपाली समुदाय तथा पार्टीका शुभेच्छुकहरूसँग पनि भेट गर्नुहुने कार्यक्रम तय भएको छ। सभापति लामिछानेको भ्रमण दलमा श्रीमती निकिता पौडेल, पार्टीका सहमहामन्त्री विपिन कुमार आचार्य, विदेश विभाग प्रमुख दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य हुनुहुन्छ। संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले संविधान संशोधनका विषयमा नागरिकबाट 44,613 सुझाव प्राप्त गरेको छ। कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीले 19,239 इमेल मार्फत र 25,374 सुझाव सामाजिक सञ्जाल वाट्सएप मार्फत प्राप्त भएको जानकारी दिनुभयो। कार्यदलले संविधान संशोधन प्रक्रियामा सबै नेपाली नागरिकको सहभागिता सुनिश्चित गर्ने उद्देश्यले लिखित रूपमा सुझावका लागि आह्वान गरेको थियो। कार्यकारी राष्ट्रपति, संघीयताको पुनरावलोकन, संवैधानिक निकायको पुनः संरचना, र पुनरावलोकन, निर्वाचन प्रणालीमा सुधार, न्यायपालिकाको सुधारका लागि प्रतिस्पर्धाबाट न्यायाधीशको नियुक्ति, जनप्रतिनिधिको योग्यता तोक्नुपर्ने लगायतका विषयमा नागरिकबाट सुझाव प्राप्त भएको सदस्य सचिव सुवेदीले जानकारी दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आगामी असार 7, 8 र 9 गते चितवनमा आयोजना हुने प्रथम राष्ट्रिय महाधिवेशनका लागि मूल आयोजक समिति गठन गरेको छ। महामन्त्री कविन्द्र बुर्लाको टीका अनुसार पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा गठन गरिएको मूल आयोजक समितिले महाधिवेशनलाई व्यवस्थित, समावेशी र सफल बनाउन आवश्यक तयारी तीव्र रूपमा अघि बढाएको छ। मूल आयोजक समितिमा पार्टीका वरिष्ठ नेताहरू, केन्द्रीय नेतृत्वका प्रमुख सदस्यहरू समावेश गरिएको छ। समितिमा डाक्टर स्वर्णिम वाग्ले, कविन्द्र बुर्लाकोटी, भूपदेव शाह, विपिन कुमार आचार्य, लिमा अधिकारी रहनु भएको छ। सभामुख डिपी अर्यालले विश्वका जुनसुकै देशमा छरिएर रहेका भए पनि नेपाली मूलका मानिसलाई नेपालले फरक एवं फराकिलो ढङ्गले समेट्नुपर्ने बताउनु भएको छ। नेपाली मूलका नागरिकको छाता संगठन एसोसिएसन अफ नेपाली ओरिजिन एएनओको प्रतिनिधि मण्डलसँग हिजो सिंहदरबार स्थित आफ्नो कार्यकक्षमा भेट्दै सभामुख अर्यालले नेपाली मूलका मानिसलाई सम्बोधन गर्ने गरी नेपालको राष्ट्रिय हित अनुकूलको कानून बनाएर अघि बढ्नुपर्ने जानकारी दिनुभयो। विशेष अदालतले पूर्व सभामुख कृष्णबहादुर महरालाई 1,00,000 धरौटीमा थुनामुक्त गर्न आदेश दिएको छ। न्यायाधीश द्वय सुदर्शन देव भट्ट र विदुर कोइरालाको इजलासले महरालाई धरौटीमा थुनामुक्त गर्न आदेश दिएको हो। प्रधान सेनापति अशोकराज सिगदेलले राष्ट्र संघीय शान्ति मिसनका माध्यमबाट विश्वका विभिन्न देशमा नेपाली सेनाले पुर्याउँदै आएको योगदान विश्व शान्तिका लागि महत्त्वपूर्ण रहेको बताउनु भएको छ। संयुक्त राष्ट्र संघीय शान्ति सैनिकको अन्तर्राष्ट्रिय दिवसका अवसरमा काभ्रेको 5 खाल स्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा हिजो आयोजित कार्यक्रममा उहाँले संयुक्त राष्ट्र संघको बडापत्रमा आधारित भई नेपाली सेनाले विश्वमा शान्ति स्थापनार्थ पुर्याएको ऐतिहासिक योगदानको स्मरण गर्नुभयो। रेडियो नेपालबाट अहिले बिहान 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
15: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवै जना फेसबुक र भाइबरमा जिरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
16: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ? अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
15: हो र भने, अनि कसरी चलाउने चाहिँ थाहा छ त?
16: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरै हुन्छ।
17: नेपाल टेलिकम, राष्ट्रको संचार।
14: अब बाँकी समाचार। दरबार हत्याकाण्ड भएको 25 वर्ष पूरा भएको छ। 19 जेठ 2058 नारायणहिटी राजदरबारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश भएको थियो। नियमित पारिवारिक जमघटका बेला तत्कालीन राजा वीरेन्द्र सहित रानी ऐश्वर्य, युवराज दिपेन्द्र र निराजन, राजकुमारी श्रुति, राजकुमार धीरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ति, राजकुमारी शारदा, कुमार खड्का सहित राजपरिवारका अन्य सदस्यहरू को गोली हानी हत्या भएको थियो। उच्च स्तरीय छानबिन समितिले उक्त घटनामा तत्कालीन युवराज दिपेन्द्रले परिवारका सदस्यहरूलाई गोली हानेर पछि आफैलाई गोली हानेको भन्ने प्रतिवेदन सार्वजनिक गरेको थियो। अब अन्तर्राष्ट्रिय समाचार। लेबनान र इजरायल बीच एक अर्कालाई आक्रमण नगर्ने सहमति भएको छ। अमेरिकी मध्यस्थतामा भएको यो सहमतिलाई लडाकु समूह हिजबुल्लाहले पनि स्वीकार गरेको छ। अमेरिका स्थित लेबनानी दूतावासले हिजबुल्लाहले आक्रमण रोक्ने अमेरिकी प्रस्ताव स्वीकार गरेको पुष्टि गरेको हो। प्रस्ताव अनुसार लेबनानको राजधानी बेरुत स्थित दक्षिणी क्षेत्रमा हुने इजरायली आक्रमण रोकिनेछ भने हिजबुल्लाहले पनि इजरायलमाथिका आक्रमण बन्द गर्नेछ। अब मौसम सम्बन्धी जानकारी। आज देशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरू तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई स्थानमा पानी पर्ने सम्भावना रहेको छ। मधेस र कोशी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29-31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर संसद अवरुद्ध। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने 5 दिने भारत भ्रमणमा। र लेबनान र इजरायलबीच एक अर्कालाई आक्रमण नगर्ने सहमति।

आदरणीय श्रोता मित्र नमस्कार, ग्रेटर ग्रेस चर्चको प्रस्तुति रेडियो कार्यक्रम प्रेमको सन्देशमा हार्दिक स्वागत छ। पास्टर राजा नेउपाने र म कार्यक्रम प्रस्तुता रूपक राई आज हामी तपाईँहरूकै प्रिय रेडियो कार्यक्रम प्रेमको सन्देश लिएर तपाईँहरूको घर आँगनमा आइसकेका छौँ। रेडियो नजिक बसेर हामीलाई सुनिरहनु भएकोमा धेरै धन्यवाद छ। श्रोता मित्र, यो कार्यक्रम तपाईँले प्रत्येक हप्ता मङ्गलबार बिहानको 9 बजेको समाचारपछि रेडियो नेपाल नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको संचार सार्वजनिक सेवा प्रसारण नेपालबाट सुन्न सक्नुहुनेछ। यदि तपाईँ पहिलो पटक यस कार्यक्रम सुन्दै हुनुहुन्छ र यस कार्यक्रम मार्फत प्रभु येशू ख्रीष्टको बारेमा अझ धेरै कुराहरू जान्न चाहनुहुन्छ भने हामीलाई पत्रचार गर्न सक्नुहुनेछ। हाम्रो ठेगाना हामी हाम्रो कार्यक्रमको अन्तमा भन्ने नै छौँ। श्रोता मित्र, कार्यक्रम प्रेमको सन्देशमा आज तपाईँले केही सुमधुर आत्मिक गीतहरूको साथमा हृदय स्पर्शी बाइबलीय सन्देश पनि सुन्न सक्नुहुनेछ। आउनुहोस् श्रोता मित्र, आजको कार्यक्रमलाई सुरु गरौँ यो मिठो आत्मिक गीतबाट।

0: श्रोता मित्र, यो सुमधुर आत्मिक गीतपछि प्रेमको सन्देश कार्यक्रममा पुनः स्वागत छ। नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको संचार सार्वजनिक सेवा प्रसारण नेपालबाट नेपालको जुनसुकै ठाउँमा पनि यो सुन्न सकिने यो हो कार्यक्रम प्रेमको सन्देश। श्रोता मित्र, अबको समय रहेको छ पवित्र धर्मशास्त्र बाइबलबाट हृदय स्पर्शी सन्देश सुन्ने, र यो सन्देश लिएर आउँदै हुनुहुन्छ ग्रेटर ग्रेस चर्चका पास्टर राजन न्यौपानेज्यू। उहाँलाई स्वागत छ।
1: नमस्कार आदरणीय श्रोता मित्र, क्रिस्टिय रेडियो कार्यक्रम प्रेमको सन्देशबाट म पास्टर राजन न्यौपाने कार्यक्रममा तपाईँहरूलाई हार्दिक स्वागत गर्दै क्रिस्टिय अभिवादन, जय मसीह। प्रिय श्रोता मित्र, आजको बाइबल सन्देशमा हेर्नेछौँ अनन्तताको बारेमा। अनन्त शब्द यस्तो शब्द हो ग्रिक भाषामा युगौँ युग भन्ने हुन्छ, यसको कुनै पनि युग हुँदैन, सदा सर्वदाको लागि भन्ने हुन्छ। अनन्त भन्नाले कहिले पनि अन्त नहुनु हो। बाइबलको उपदेशक भन्ने पुस्तक 3:11 हामी देख्दछौँ उहाँले मानिसको हृदयमा अनन्तता पनि राखिदिनु भएको छ। हो श्रोता मित्र, मानिसको अन्त कहाँ हुन्छ? धेरै मानिस सोध्दछन्, मानिस मरेपछि ऊ अन्त हुन्छ, यस पृथ्वीमा नै सबै कुरा हुन्छ, मरेपछि सकियो। तर बाइबलमा हामीले हेर्यो भने शरीरको मृत्यु मानिसको अन्त होइन, मृत्युपछि पनि मानिस सदाको लागि जिउँछ। मानिसको आत्मा मर्दैन, यो परमेश्वरले अनन्तताको लागि बनाउनु भयो। हो श्रोता मित्र, यहाँ हामी बाइबलको एउटा खण्डलाई हेर्नेछौँ, लुका भन्ने पुस्तक 16:19-31 खण्डमा हामी देख्दछौँ एउटा धनी मानिस थियो जो बहुमूल्य वस्त्र र मिहिन मलमल लगाएर दिनहुँ मोज मज्जामा बस्दथ्यो। उसको ढोकामा लाजरस नाउँको एउटा गरिब मानिसलाई ल्याएर राखिदिन्थे, त्यो घावै घाउले भरिएको थियो। त्यस धनी मानिसको टेबलबाट झरेको टुक्रा टुक्री खाएर लाजरसले आफ्नो पेट भर्ने इच्छा गर्थ्यो। कुकुरहरूले पनि आएर त्यसका घाउहरू चाट्थे। त्यो गरिब मानिस मर्यो र स्वर्गदूतले त्यसलाई लगेर अब्राहमको सँगमा राखे। त्यो धनी मानिस पनि मर्यो र गाडियो र नरकमा कठोर कष्ट भोगिरहेको बेलामा उसले नजर उठाएर हेर्यो र टाढामा अब्राहम र उसको सँगमा लाजरसलाई देख्यो। अनि उसले कराएर भन्यो, हे पिता अब्राहम, ममाथि दया गरेर लाजरसलाई पठाइदिनुहोस् र त्यसले आफ्नो औँलाको टुप्पा पानीले चोपेर मेरो जिब्रोमा शीतल पारिदियोस्, किनकि म यस ज्वालामा भयङ्कर वेदना पाइरहेछु। तर अब्राहमले भने, छोरो याद गर, तैँले तेरो जीवनकालमा असल असल कुराहरू भोग गरिस्, त्यसै गरी लाजरसले दुखै दुःख भोग्यो, त्यो अब यहाँ आराममा छ, तँ चाहिँ कष्टमा छस्। यी सबै कुरा बाहेक यहाँबाट तँ कहाँ पारी जान खोज्नेहरू जान नसकुन् भनेर र त्यहाँबाट यहाँ वारी आउन नसकुन् भनेर हामीहरू र तिमीहरूको बीचमा एउटा अति गहिरो धाँधो छ। उसले भन्यो, पिता, यसै कारण म तपाईँलाई विन्ती गर्दछु, तपाईँले त्यसलाई मेरो बाबुको घरमा पठाइदिनुहोस्, किनभने मेरो 5 छन्, त्यसले तिनीहरूलाई चेतावनी दियोस्, नत्र त तिनीहरू पनि यस कष्टको ठाउँमा आउलान्। तर अब्राहमले भने, तिनीहरूको साथमा मोसा र अगमवक्ताका पुस्तक छन्, तिनीहरूले ती सुनुन्। तर उसले भन्यो, होइन पिता, अब्राहम मरेकोबाट कोही पनि एकजना तिनीहरू कहाँ गयो भने त तिनीहरूले पश्चाताप गर्नेछन्। उनले उसलाई भने, मोसा र अगमवक्ताहरूको कुरा तिनीहरूले सुन्दैनन् भने मृतकहरूबाट कोही जीवित भए पनि तिनीहरूले विश्वास गर्ने छैनन्। हो श्रोता मित्र, धनी मानिस र लाजरसको बीच यस कुरामा धनी मानिस बैजनी वस्त्र र मलमलमा दिनहुँ रबाफिलो भएर मोज मज्जा गर्दथे, तर गरिब लाजरस घावै घाउ भएको माग्ने थियो। यी दुवैका जीवन यसरी नै बितिरहे, एकजनाको जीवन अति मोज मज्जामा, एकजनाको जीवन अति कष्टकर अवस्थामा। तर दुवै मरे, तर मृत्युपछिको अवस्थाको सम्बन्धमा भने भिन्नै भिन्नै तथ्यहरू प्रस्तुत गरिएको छ। गरिब माग्ने लाजरस मर्यो र स्वर्गदूतद्वारा अब्राहमको काखमा पुर्याइयो। त्यो ठाउँ स्वर्गीय स्थानको ठाउँ थियो, त्यो सुखको स्थान थियो। त्यो धनी मानिस पनि मर्यो र गाडियो, तर धनी मानिस पुगेको स्थान भने पीडाको स्थान थियो, जुन चाहिँ नरक थियो। त्यो चाहिँ नरक थियो, त्यहाँ अनन्त आगो रहन्छ र पीडा अनि दारा किटाई हुन्छ। हो श्रोता मित्र, यहाँ लाजरस गरिब भएको कारणले स्वर्ग गएको होइन, ऊ गरिब भए पनि प्रभु यीशुलाई विश्वास गर्यो, त्यसकारण ऊ स्वर्गमा गयो। उसले आफ्नो जीवनमा जे गरेका छन् त्यसको प्रतिफल मानिसले पाउँदछन्। लाजरस आफ्ना गरिबीहरूमा पनि निर्दोष थिए, परमेश्वरमा नै तिनको आशा थियो। परमेश्वर बाहेक तिनको निकट व्यक्तिहरू थिएन। तिनका प्राय रातहरू निराशमा थियो, तर उनले सम्पूर्ण जीवनमा येशूलाई परमेश्वरको रूपमा विश्वास गरेका थिए। शरीरका सबै समय दुःख कष्टमा परे, तर उनले परमेश्वरको मुक्तिलाई हेरेका थिए। उनको सम्पूर्ण आशा परमेश्वरमा थियो र उनी परमेश्वरमा भरोसा परे, उनले येशूलाई विश्वास गरे। तर श्रोता मित्र, धनी मानिसको अवस्था अति फरक थियो। उनको पृथ्वीको जीवन अति आनन्द बित्यो। उनी अति धनाढ्य व्यक्ति थिए। उनले कहिले पनि परमेश्वरलाई खोज्ने मौका नै मिलेन। सधैँ मोज मजा साथ समाजका मानिसहरूले उनलाई इज्जत गर्थे। उनी प्रतिष्ठित व्यक्ति थिए। उनको लागि संसार नै स्वर्ग थियो। उनले मनले चाहेको हरेक वस्तु उनले प्राप्त गर्थे। उनी दिनहुँ मोज मजा र आनन्दमा रमाउँथे। उनले आफ्नो जीवनकालमा असल असल कुरा पाएपछि आनन्द यही रमाहट यही सुखले गर्दा उनले परमेश्वर र परमेश्वरसँग आफ्नो समय बिताउन उनीसँग समय नै भएन। उनी आफ्नो सफलतामा नै परमेश्वर सम्झन्थे। उनीसँग आफ्नो व्यस्तताले गर्दा परमेश्वर खोज्ने कुनै पनि समय नै भएन। नेपालीमा एउटा उखान छ, खाएसार लाएसार मरेपछि लम्पसार। उनले यही कुरा सोचेका थिए। उनी पृथ्वीमा प्राप्त भएको सुख सुविधालाई नै परमेश्वरको आशिष सम्झन्थे। हो श्रोता मित्र, मानिसले सम्झनु पर्ने यो छ कि हामीले पृथ्वीमा प्राप्त गरेको सबै धन सम्पत्ति र आनन्द क्षणिक छन्। यसले मानिसलाई फाइदा छैन, यो क्षणिक हो। पृथ्वीमा रहेका यी वस्तुहरूको आयु छ। यिनीहरू जति बढ्यो भने पनि मानिसलाई यसले सहायता गर्दैन। बाइबलमा हिब्रू 13:5 यसरी लेखिएको छ, तिमीहरूको जीवन रुपियाँ पैसाको मोहबाट अलग राख, तिमीहरूसँग भएका वस्तुसँग सन्तुष्ट बस। हो श्रोता मित्र, हामीसँग जति कुराहरू छ त्यसैमा सन्तुष्ट बसेर परमेश्वरलाई खोज्नु नै हाम्रो कर्तव्य हो। त्यो धनी मानिसले आफूसँग भएको रुपियाँको मोहलाई बढाउँदै लग्यो। उसलाई नष्ट हुने कुरा बढ्दै गयो र ऊ अझ धनी हुँदै गयो। उसको मन अझ धनमा नै लाग्थ्यो, तर परमेश्वर खोज्नेतर्फ उसको मन लागेन। येशूले यहाँ एउटा उखान भन्नुभएको छ, लुका 12:16-21। उहाँले तिनीहरूलाई एउटा दृष्टान्त भन्नुभयो। कुनै एउटा धनी मानिसको जमिनमा प्रशस्त उब्जनी भयो। त्यसले मनमनै गुम्न लाग्यो, मेरो अन्न राख्ने ठाउँ मसँग छैन, अब के गरौँ? तब त्यसले भन्यो, म यसो गर्नेछु, आफ्ना ढुकुटीहरू भत्काएर झन ठुलो ठुलो बनाउनेछु। मेरो सबै अनाज माल मत्ता त्यही राख्नेछु, अनि म आफ्नो प्राणलाई भन्नेछु, खा पी मोज गर, त्यही प्राण तेरो निम्ति धेरै वर्षसम्म पुग्ने प्रशस्त धन सम्पत्ति तेरो निम्ति थुप्रिएको छ। सुख चैनमा बस, खा पी मोज गर। तर परमेश्वरले त्यसलाई भन्नुभयो, आज राति नै तेरो प्राण तँबाट लिइनेछ, र जे कुराहरू तैँले आफ्नो निम्ति थुपारेको छस् ती कसको हुने हो? आफ्नो निम्ति धन सम्पत्ति थुपार्ने तर परमेश्वरको दृष्टिमा धनी नहुने मानिसको अवस्था यस्तै हुन्छ। हो श्रोता मित्र, त्यस धनी मानिसले आफ्नो धन सम्पत्तिमा मात्रै मन लगायो। उसले मानिस सबै पापी भएको कुरालाई बिर्सियो। बाइबलले रोमी 3:10-12 यसरी लेखिएको छ, धर्मी कोही छैन, एकजना पनि छैन, बुझ्ने कोही छैन, परमेश्वरलाई खोज्ने कोही छैन, ती सबै बरालिएका छन्, तिनीहरू एकसाथ बेकाममा भएका छन्, कसैले असल गर्दैन, असल गर्ने एकजना पनि छैन। ओ श्रोता मित्र, यो धनी मानिस पनि आफू पापी भएको कुरालाई बिर्सेर आफ्नो धन सम्पत्ति आनन्दमा मात्र आफ्नो मन लगायो। उसले पृथ्वीमा भएको यस जीवनलाई मात्रै सम्झ्यो। मृत्युपछिको उसको जीवनलाई उसले बिर्स्यो। उसका सम्झना नै भएन, त्यही कारण ऊ नरकमा परेको थियो। त्यसै कारण त्यस धनी मानिसलाई परमेश्वरले भन्नुभयो, हे मेरो छोरो, सम्झ, तिमीले आफ्नो जीवनकालमा तिमीले असल राम्रा कुराले आफ्नो समय बितायो, तर लाजरसले पृथ्वीमा आफू खानेकुरा नपाए तापनि, ऊ कति समय भोकै रहे तापनि, उसले जीवनमा अभावै अभाव भए तापनि उसले परमेश्वरसँग आफ्नो सम्बन्ध राख्यो। उसले अर्को जीवनमा असल कुरा प्राप्त गर्न चाह्यो र उसले प्राप्त गर्यो। यसको मतलब हामी देख्दछौँ, स्वर्गमा अनन्त आनन्द हुन्छ, नर्कमा अनन्त पीडा। त्यसैले श्रोता मित्र, यदि मानिसले अनन्तता स्वर्गमा बिताउने हो भने मानिसले के गर्नुपर्छ त? येशूले भन्नुभयो, जसलाई उहाँले पठाउनु भएको छ तिनैमाथि तिमीहरूले विश्वास गर। हो श्रोता मित्र, यदि तपाईँ अनन्तता स्वर्गमा बिताउन चाहनुहुन्छ भने तपाईँलाई स्वर्गसम्म जान रोक्ने तत्त्व तपाईँको पापबाट तपाईँलाई क्षमा पाउनुपर्छ। मानिस पापबाट क्षमा पाउनको लागि कुनै अर्को चोर बाटो छैन। येशू ख्रिस्ट बाहेक येशूले यहोन्ना 14:6 भन्नुभएको छ, बाटो सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पनि पिता कहाँ जान सक्दैन। हो मित्र, यदि मानिसको पाप क्षमा गर्ने एउटा मात्रै उपाय सारा संसारको सारा मानिसको पापको साटो आजभन्दा 2000 वर्ष अगाडि ख्रिस्ट येशु कल्भरी क्रुसमा मरेर मानिसको पापको साटो बलि भएर क्रुसमा मरेर मानिस जातिले पाउनुपर्ने पापको ज्याला मृत्युको सट्टामा मर्नुभयो र मानिसलाई छुटकारा दिनुभयो। हो श्रोता मित्र, हामीले माथिको खण्डमा त्यो धनी मानिसले येशूको त्यो मुक्तिको योजनालाई बुझ्नै कोसिस गरेन। खालि ऊ आनन्दमा रह्यो, उसको धन सम्पत्तिको आनन्दमा ऊ भुलिरह्यो। तर श्रोता, त्यो गरिब लाजरसले आफू गरिब भए तापनि आफूसँग भएको गरिबी भन्दा पनि आफू पापी भएको कुरालाई सम्झना गर्यो र उसले येशूमा विश्वास गर्यो र उसका पाप क्षमा भए। ऊ परमेश्वरका अब्राहमसँग रह्यो। हो श्रोता मित्र, तपाईँ पनि कुनै कारणले तपाईँको आफ्नो व्यस्तताले तपाईँले परमेश्वरसँग सम्बन्ध राख्ने कुरा बिर्सनु भएको छ, अथवा धन सम्पत्ति नै सबै कुरा प्राप्त गरेर पनि मनमा अशान्ति छ भने अहिले नै तपाईँले आफ्नो सम्बन्ध परमेश्वरसँग राख्नुहोस्। परमेश्वर तपाईँको जस्तो सुकै पाप अधर्म भए तापनि क्षमा गर्न सक्नुहुन्छ। तपाईँले उहाँलाई आफ्नो मुक्तिदाता भनेर स्वीकार गर्नुभयो भने अनन्त अनन्तसम्म तपाईँ परमेश्वरसँग रहेर बस्न सक्नुहुन्छ। हो श्रोता मित्र, तपाईँले यसरी मसँग यो प्रार्थनालाई दोहोऱ्याउनु भयो भने तपाईँ अहिले नै परमेश्वरको सन्तान हुनुहुनेछ। यसरी मसँग यो प्रार्थना गर्नुहोस्। परमेश्वर पिता, म एउटा पापी मानिस हुँ, म आफूले आफूलाई बचाउन सक्दिनँ। म विश्वास गर्छु तपाईँ मेरो पापको लागि मर्नुभयो र मेरो पाप क्षमा गर्न सक्नुहुन्छ भने विश्वास गर्दै मलाई बचाउनुहोस् भने यो प्रार्थना येशूको नाउँमा माग्दछु, आमेन। हो श्रोता मित्र, तपाईँले यसरी यो प्रार्थना गर्नुभयो भने तपाईँ अहिले नै परमेश्वरको परिवारको सदस्य हुनुहुनेछ र परमेश्वरले सधैँ तपाईँलाई आनन्द शान्ति दिनुहुनेछ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिनुभएको होस्।
0: श्रोता मित्र, अहिले तपाईँ भर्खरै सुन्नुभयो ग्रेटर ग्रेस चर्चका पास्टर राजन न्यौपानेज्यूले दिनुभएको बाइबली सन्देश। यो आत्मिक कार्यक्रम प्रेमको सन्देश तपाईँलाई कस्तो लाग्यो? कार्यक्रम सम्बन्धी तपाईँको कुनै सल्लाह सुझाव प्रतिक्रियाहरू र प्रश्नहरू भएमा हामीलाई भन्नुहोस्, हामी तपाईँबाट सुन्न चाहन्छौँ। श्रोता मित्र, यदि तपाईँ प्रभु येशू ख्रीष्टको बारेमा अझ धेरै जान्न चाहनुहुन्छ भने तपाईँको उत्साहको लागि नयाँ करार बाइबल हामी तपाईँलाई तपाईँको ठेगानामा पठाउनेछौँ। साथै निःशुल्क बाइबल अध्ययन सामग्री पनि हामी तपाईँलाई उपलब्ध गराउनेछौ। तर पत्र पठाउँदा तपाईँको स्पष्ट ठेगाना लेखी पठाउनु होला। पत्रसारको लागि हाम्रो ठेगाना रेडियो कार्यक्रम प्रेमको सन्देश, पोस्ट बक्स नम्बर 97-49, काठमाडौँ नेपाल। टेलिफोन नम्बर 01-5156-138, 01-5156-138 र मोबाइल नम्बर रहेको छ 98-5-10-53-33-8, 98-5-10-53-33-8, 98-60-19-0025, 98-60-19-0025। हाम्रो इमेल ठेगाना रहेको छ ggfnepal@hotmail.com, ggfnepal@hotmail.com। हवस् त श्रोता मित्र, आजलाई कार्यक्रम प्रेमको सन्देश यति नै। हामी फेरि आगामी हप्ता मङ्गलबार बिहान 9 बजेको समाचार पछि पुनः भेट हुनेछौँ। तबसम्मका लागि कार्यक्रम प्रेमको सन्देशबाट आदरणीय पास्टर राजन न्यौपानेज्यू र म कार्यक्रम प्रस्तुत पास्टर रूपव बिदा हुन चाहन्छौ। तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह। नमस्कार।
2: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौँ नेपाली चलचित्र मायाबाट नारायण गोपाल र मीरा राणाको सुर, निर शाहको रचना अनि सङ्गीत हो सम्भोजित बासकोटाको।

नेपाली चलचित्रका गीत सुनाउने क्रममा अब सुनाउँछौ चलचित्र शान्तिदीपबाट तारा देवी र प्रेमध्वज प्रधानको स्वर, किरण खरेलको रचना अनि सङ्गीत हो नातिकाजी र शिवशङ्करको।

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारु 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
2: नागरिक लगानी कोष
3: सवारी क्षमता भन्दा बढी यात्रु नचढाउँ र नचढाउँ, अन्यथा दुर्घटना हुने जोखिम बढ्दछ।
4: नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग।
5: के तपाईँ वैदेशिक रोजगारीमा जाने सोच बनाएर पासपोर्ट बनाउँदै हुनुहुन्छ?
6: त्यसो हो भने जिल्ला प्रशासन कार्यालय भित्र रहेको आप्रवासी स्रोत केन्द्र MRC आफूलाई लागेका जिज्ञासा समाधान गर्न नबिर्सनु होला। साथै सबै पालिकामा हुने रोजगार संयोजकबाट पनि जानकारी लिन सकिन्छ।
5: वैदेशिक रोजगार बोर्डको सचिवालय।
7: मासु अन्डा दुधमा अब हामी आत्मनिर्भर बन्दै छौँ नि। हामी सबै यसरी नै उत्पादनमा लागेपछि बाहिरबाट आयात गर्नै पर्दैन, हामी आफै सक्षम बन्दै छौँ। अब
8: यति कुरामै खुसी भएर हुँदैन के धुर्मु, हामीले अझै उत्पादन र उत्पादकत्व बढाउन जोड दिनुपर्छ, त्यो पनि गुणस्तरीय उत्पादन।
7: सही अनि सुन्ताली, यो कुरा त सबैलाई भन्न जानु पर्यो नि।
9: मासु र अन्डा उत्पादनमा आत्मनिर्भर बनौ,
8: गुणस्तरीय उत्पादन गरी निर्यात प्रवर्धन गरौ।
10: नेपाल सरकार, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।
1: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
2: नागरिक लगानी कोष।
11: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला बिहानको 10 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब उसालो हनीबाट समाचार सुन्नुहोस्। प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिका विषयमा स्पष्टीकरणको माग गर्दै प्रतिपक्षीले अवरोध जारी राखेपछि हिजोको बैठक स्थगित भएको छ। नेपाल र भारत सीमाका विषयमा प्रधानमन्त्री शाहले प्रतिनिधि सभा बैठकमा त्रुटिपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएको भन्दै प्रतिपक्षी दलका सांसदहरूले अवरोध कायमै राखेपछि सभामुख डोल प्रसाद अर्यालले हिजोको दोस्रो बैठक पनि स्थगित गर्नुभएको हो। दोस्रो बैठक शुरू हुने बित्तिकै प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध शुरू गर्नुभएको थियो। त्यसपछि सभामुख अर्यालले कानून निर्माण गर्ने महत्वपूर्ण थलो सदन सञ्चालनका लागि सहयोग गर्न प्रतिपक्षी दलका सांसदहरूलाई आग्रह गर्नुभयो। सभामुख अर्यालले आग्रह गरे पनि प्रतिपक्षी दलका सांसदहरू आफ्नो कुर्सीबाट उभिएर निरन्तर विरोध जारी राखेपछि सभामुख अर्यालले बैठक आजसम्मका लागि स्थगित गर्नुभएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने 5 दिने भारत भ्रमणका क्रममा हिजो नयाँ दिल्ली पुग्नु भएको छ। भारतीय जनता पार्टी भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा नयाँ दिल्ली पुग्नुभएका सभापति लामिछानेलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भाजपाका महासचिव र विदेश विभाग प्रमुखले स्वागत गर्नुभयो। भ्रमणका क्रममा सभापति लामिछानेले उच्च स्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्नुहुने कार्यक्रम छ। सभापति लामिछानेले भारतमा रहेका नेपाली समुदाय तथा पार्टीका शुभेच्छुकहरूसँग पनि भेट गर्नुहुनेछ। सभापति लामिछानेको भ्रमण दलमा श्रीमती निकिता पौडेल, पार्टीका सहमहामन्त्री विपिन कुमार आचार्य, विदेश विभाग प्रमुख दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य हुनुहुन्छ। संविधान संशोधन बहस पत्र तयार गर्न गठित कार्यदलले संविधान संशोधनका विषयमा नागरिकबाट 44,613 सुझाव प्राप्त गरेको छ। कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीले 19,239 इमेल मार्फत र 25,374 सुझाव सामाजिक सञ्जाल व्हाट्सएप मार्फत प्राप्त भएको जानकारी दिनुभयो। कार्यदलले संविधान संशोधन प्रक्रियामा सबै नेपाली नागरिकको सहभागिता सुनिश्चित गर्ने उद्देश्यले लिखित रूपमा सुझावका लागि आह्वान गरेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आगामी असार 7, 8 र 9 गते चितवनमा आयोजना हुने प्रथम राष्ट्रिय महाधिवेशनका लागि मूल आयोजक समिति गठन गरेको छ। महामन्त्री कविन्द्र बोर्लाकोटीका अनुसार पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा गठन गरिएको मूल आयोजक समितिले महाधिवेशनलाई व्यवस्थित, समावेशी र सफल बनाउन आवश्यक तयारी तीव्र रूपमा अघि बढाएको छ। विशेष अदालतले पूर्व सभामुख कृष्ण बहादुर महरालाई 1,00,000 धरोटीमा थुनामुक्त गर्न आदेश दिएको छ। न्यायाधीशद्वय सुदर्शन देव भट्ट र विदुर कोइरालाको इजलासले महरालाई धरोटीमा थुनामुक्त गर्न आदेश दिएको हो। महरा विरुद्ध सुन तस्करीको मुद्दा दायर भएको थियो। प्रधान सेनापति अशोक राज सिग्देलले राष्ट्रसङ्घीय शान्ति मिशनका माध्यमबाट विश्वका विभिन्न देशमा नेपाली सेनाले पुर्याउँदै आएको योगदान विश्व शान्तिका लागि महत्वपूर्ण रहेको बताउनु भएको छ। संयुक्त राष्ट्रसङ्घीय शान्ति सैनिकको अन्तर्राष्ट्रिय दिवसका अवसरमा काभ्रेको 5 खाल स्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा हिजो आयोजित कार्यक्रममा उहाँले संयुक्त राष्ट्रसङ्घको बडा पत्रमा आधारित भई नेपाली सेनाले विश्वमा शान्ति स्थापनार्थ पुर्याएको ऐतिहासिक योगदानको स्मरण गर्नुभयो। रेडियो नेपालबाट अहिले बिहान 10 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा 0। अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। दरबार हत्याकाण्ड भएको 25 वर्ष पूरा भएको छ। 19 जेठ 2058 नारायणी राजदरबार भित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश भएको थियो। नियमित पारिवारिक जमघटका बेला तत्कालीन राजा वीरेन्द्र सहित रानी ऐश्वर्य, युवराज दिपेन्द्र र निराजन, राजकुमारी श्रुति, राजकुमार वीरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ति, राजकुमारी शारदा, कुमार खड्ग विक्रम सहित राजपरिवारका अन्य सदस्यहरूको गोली हानी हत्या भएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। लेबनान र इजरायल बीच एक अर्कालाई आक्रमण नगर्ने सहमति भएको छ। अमेरिकी मध्यस्थतामा भएको यो सहमतिलाई लडाकु समूह हिजबुल्लाहले समेत स्वीकार गरेको छ। अमेरिका स्थित लेबनानी दूतावासले हिजबुल्लाहले आक्रमण रोक्ने अमेरिकी प्रस्ताव स्वीकार गरेको पुष्टि गरेको हो। प्रस्ताव अनुसार लेबनानको राजधानी बेरुत स्थित चिनी क्षेत्रमा हुने इजरायली आक्रमण रोकिनेछ भने हिजबुल्लाहले पनि इजरायलमाथिका आक्रमण बन्द गर्नेछ। क्रमशः यो सहमति सम्पूर्ण लेबनानी भूभागमा विस्तार गर्ने योजना रहेको दूतावासले जनाएको छ। यो सँगै रेडियो नेपालबाट बिहान 10 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 11 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: प्रिय मित्र, आज फेरि पनि यो मंगलबारको बिहानीमा हामीहरू माझमा आइपुगेका छौं म्युजिक मन्त्र कार्यक्रम लिएर गीतसँग आबद्ध हुन र हामी गीतसँगसँग कुराकानी गर्न चाहन्छौ। भौतिक रूपमा हामीले प्राय गरी हाम्रा श्रष्टाहरूलाई निम्त्याउँछौ, कुराकानी गर्छौ र आज पनि हामीले नेपाली गीत संगीतका क्षेत्रमा लामो समयदेखि गीत संगीतमा लाग्नुभएका कर्म गर्नुभएका व्यक्तित्वलाई केही कुराकानीको लागि हामीले निम्त्याएका छौं, जसमा आज हामीले नेपाली गीत संगीतमा यसको विकास भनौं विस्तार भएको छ, नेपाली गीत संगीतको प्रभाव निकै बढ़ेको छ, नेपाली गीत संगीतमा राम्रा गीतहरू उत्पादन भइरहेका छन् तर प्राय गरी अहिले प्रविधिको विकास सँगसँगै नेपालमा भनौं एआई प्रविधि आएको छ, आर्टिफिसियल इन्टेलिजेन्ट भन्छौ हामी यसलाई, र यसले पार्न सक्ने सम्भावना र जुन किसिम आइरहेका छन् गीत सम्बन्धमा पनि कुराकानी गर्न चाहन्छौ र आज हामीले यसैसँग सम्बन्धित रहेर नेपाली गीत संगीतको प्रभाव के छ, नेपाली गीत संगीत पार्न सक्ने प्रभाव भनौं र नेपाली गीत संगीतको विकास र विस्तार गर्नको लागि के कस्ता चुनौतीहरू छन् यी विविध विषयसँग रहेर आज हामी कुराकानी गर्न चाहन्छौ। डाक्टर कृष्ण हरि बराल जो प्रतिष्ठित गीतकार हुनुहुन्छ, जो लामो समयदेखि गीत संगीतमा आबद्ध हुनुहुन्छ, उहाँले असंख्य गीत लेख्नुभएको छ, राम्रा गीत लेख्नुभएको छ, उहाँका गीतहरू बढ़ी मात्रामा चर्चामा रहेका छन् र चर्चित रहेका छन्। गीतको प्रभाव भनौं उहाँले विशेष गरी नेपाली गीत संगीतमा लामो समय काम गर्नुभएको छ, कर्म गर्नुभएको छ, आज हामी यसैसँग सम्बन्धित रहेर उहाँसँग पनि कुराकानी गर्न चाहन्छौ र हाम्रो आग्रहलाई स्वीकार गरेदेखि हाम्रो टेलिफोन लाइनमा उहाँ आइसक्नु भएको छ। सर्वप्रथम उहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। बराल सर नमस्कार, हजुर आराम हुनुहुन्छ? हजुर
1: हजुर ठिक छु,
0: मैले दुःख दिएँ सर अलिकति टेलिफोनमा बोल्नुको लागि। भनेपछि अहिले आरामसँग दिन बितिरहेको छ सर, आराम कुशल?
1: हजुर हजुर एकदम।
0: हजुर हामी यतिखेर गीत संगीतमा हामी रमाइरहेका छौँ, नेपाली गीत संगीतले राम्रो बजार गरेको छ, एउटा उद्योग पनि स्थापना गरिसकेको जहाँसम्म लाग्छ नेपाली गीत संगीत भन्छौँ हामी, होइन?
1: हजुर
0: धेरै गीतहरू उत्पादन भइरहेको छ, नेपाली गीतहरू आइरहेका छन् र श्रोताले रुचाइ पनि रहनु भएको छ जहाँसम्म लाग्छ, कलाकार पनि त्यही अनुसार आइरहनु भएको छ, गीत लेख्ने व्यक्तित्व पनि त्यही अनुसार आइरहनु भएको छ, यो देख्दा खुसी पनि लाग्छ, होइन? तपाईँले अहिले हेर्नु पर्दाखेरि हाम्रो जुन धार, हामी कहिले काहीँ मूलधारको पनि कुराकानी गर्छौँ नेपाली गीत संगीतमा,
1: होइन?
0: यो मूलधारलाई छोडेर कतै हामी अन्त्यधारतिर गयौँ कि भन्ने पनि कुराकानी गर्छौँ। अहिले सरले समष्टि रूपमा भन्नु पर्दाखेरि कस्तो प्रभाव पाउनु भएको छ नेपाली गीत संगीतमा सर?
1: होइन, अब नेपाली गीत एउटा के हुन्छ भने त्यो मवि विशालले एउटा कविता लेखेको थियो क्या, सन्तान थारी थारी, अब हरेक स्रष्टाको पनि आफ्नो आफ्नो विशेषता हुन्छ, आफ्नो आफ्नो शक्ति हुन्छ, आफ्नो आफ्नो सामर्थ्य हुन्छ, आफ्नो शक्ति र सीमा हुन्छ, होइन? त्यसले गर्दा संगीतकार गीतकार गायक सबैमा त्यो हुन्छ र हर युगमा यस्ता सबै मान्छेहरू हुन्छन्, होइन? आफ्नो आफ्नो प्रकार बोकेका, आफ्नो आफ्नो धप ढाँचा बोकेका, त्यसले गर्दा कसैको गीतमा अलिकति अर्थगत जटिलता अर्थगत गम्भीरता पनि हुन्छ, कसैकोमा अलिक बढी सरलता पनि हुन्छ, कसैकोमा स्थानीय रङको प्रयोग पनि धेरै हुन्छ, होइन? कसैकोमा चाहिँ त्यो भाव पनि दुई थरी हुन्छ क्या, एउटा चाहिँ सर्वदेशीय सबै देशका मान्छेलाई मिल्ने, एक थरी चाहिँ एक देशीय ठाउँकोसँग मिल्ने, त्यो जस्तो सुकै कुरा पनि, अनि एककालिक एउटा अहिलेलाई मात्रै फिट हुने, दस वर्षपछि फिट नहुने त्यस्तो भाव पनि हुन्छ, होइन? कसैको चाहिँ अब सर्वकालिक पनि हुन्छ, सबैले आफ्नो आफ्नो क्षमता अनुसार आफू आफूलाई प्रस्तुत गर्ने हो, त्यसले गर्दा विभिन्न ढप ढाँचाका गीतहरू त आउने नै भए, होइन? त्यो त्यस्तो किसिमका विविधताबाट नेपाली गीत अहिले पनि अस्तो छैन र अनेक किसिमका गीतहरू बजारमा चलिरहेका छन्।
0: अहिले लाग्छ कि हामीलाई लाग्दाखेरि तपाईँले भने जस्तो सबै भने जस्तो सर्वदेशीय र एकदेशीय भन्नु पक्क राम्रो, एकदम राम्रो कुरा गर्नुभयो सरले। अहिले के लाग्छ भनेदेखि गीतको हाम्रो एउटा मोडालिटी, गीतको एउटा हुनुपर्ने भाव, एउटा जुन गीतमा हुनुपर्ने हाम्रो आफ्नो एउटा नेपाली पनको कुराकानी कहिले काहीँ हामी खोज्छौँ गीतमा, ती पन पनि बिस्तारै हराउँदै गएको पनि आवाज कति कति व्यक्तित्वले वर्णन गर्नुहुन्छ, कुराकानी गर्नुहुन्छ, यहाँलाई के लाग्छ?
1: होइन, त्यो चाहिँ आफ्नो सामर्थ्यको कुरा हो। अब अहिले जुन गीतहरू बजारमा आइराखेका छन् सबै गीतलाई चाहिँ आधार बनाएर यो यस्तो एक थरी गीतलाई भन्न चाहिँ मिल्दैन, एकदमै स्तरीय भावपूर्ण र बौद्धिकताले चाहिँ भरिएका, होइन, त्यस्ता किसिमका सिम्बोलिक, होइन, अनि ध्वन्यार्थ अनेक किसिमका अर्थहरू चाहिँ दिन सक्ने त्यस्ता खालका गीतहरू पनि आइरहेकै छन्, अनि सामान्य एकै अर्थ लाग्ने सिधा खालका जो जसले पनि सामान्य ढङ्गले छ्याक्क बुझ्ने खालका गीतहरू पनि आइरहेका छन्, अनि एउटा अर्थ चाहिँ छ्याङ्ग बुझ्ने, अर्को अर्थ चाहिँ सोचेर बुझ्नुपर्ने त्यस्ता खालका गीतहरू पनि आइरहेका छन्, त्यो अनेक अर्थका, होइन, त्यसले गर्दा अनेक किसिमको परिपाटी अहिले छ। जहाँसम्म हामीले चाहिँ अहिलेको गीत कमजोर भयो भन्ने चाहिँ मलाई के लाग्छ भने हामी अहिलेका सबै गीत सुन्दैनौँ, अब मूल धारमा चाहिँ जुन राम्रा गीतहरू स्तरीय गीतहरू चाहिँ मूल धारमा चाहिँ प्रसारण हुनुपर्ने हो, त्यो नभएर अब त्यसमा नपर्ने खालका अलिक पोएटिक हिसाबले काव्यात्मक हिसाबले अलिक शक्ति नभए जस्ता गीतहरू बढी चाहिँ प्रसारण भइदिँदाखेरि मान्छेलाई के भ्रम पर्छ भने अहिले चाहिँ गीत कमजोर भयो भन्ने भ्रम पर्छ। बजारमा त लाखौं गीतहरू छन् होइन, तिन दिनै कति गीत रेकर्ड भएको
0: छ,
1: हामी छानेर त बजाउन भ्याउँदैनौँ, सक्दैनौँ, होइन, पहुँच पनि हुँदैन सबैतिर, अब कति युट्युबमा हेर्ने भन्ने हुन्छ, त्यसले गर्दा यो भ्रम भएको हो भन्ने मलाई लाग्छ। अहिले पनि स्तरीय गीतहरू छन्, बनिरहेका छन्, हामीले छान्नु चाहिँ पर्छ जस्तो लाग्छ।
0: त्यो मापनको कुराकानी कहिले काहीँ गर्दाखेरि हामी सम्झिन्छौँ, स्वर सम्राट नारायण गोपालले पनि भन्नुभएको थियो साहित्य र गीत सङ्गीतले सँगै जानुपर्छ, साहित्यका शब्दहरूलाई गीत सङ्गीतमा ल्याउनुपर्छ, परिमार्जन गर्नुपर्छ भन्नुहुन्थ्यो। त्यो कमी कमजोरी अलिकता घोकी अहिले

0: भने म तिमीलाई माया गर्छु तिमी पनि गर न भन्ने, तल चाहिँ मलाई तिम्रो मतलब छैन भन्ने खालको अन्तरका गीत पनि छन् होइन, त्यो त कमजोरी भयो नि त। आफैले लेखेको गीतलाई आफैले पुनर्मूल्याङ्कन गर्नुपर्ने, पुनः परिष्कार गर्नुपर्ने अवस्था भइरहन्छ। परिष्कार नेभर एन्डिङ प्रोसेस, क्या अन्त कहिले हुँदैन। लेखनाथ जस्तो कविले वर्षा विचार भन्ने कवितालाई धेरैचोटि परिष्कार गरे। लक्ष्मी प्रसाद देवकोटाले 1992 सालमा मुना मदन निस्क्यो नि, 13 सालमा आएर परिष्कार गरे। परिष्कारको त सीमा हुँदैन। त्यसले गर्दा हामीले गीतका टेक्निकल कुराहरू पनि जान्यौँ, कविताको मर्म चाहिँ के हो, केले चाहिँ छुन्छ त मान्छेलाई भन्ने जान्यौँ, त्यो कलेक्टिभ अनकन्सियस भन्ने कुरो चाहिँ महत्त्वपूर्ण छ भन्ने कुरो बुझ्यौँ भने हामीले राम्रो दिन सक्छौँ। बुझेनौँ भने प्रतिभाले साथ दिएर वार्ता लेख्दा पनि राम्रो हुन्छ। फेरि हरेक ठाउँमा सबै त्यो टर्मिनोलोजी नमिले पनि कहिलेकाहीँ अविधा अर्थमा सिधै अर्थमा पनि मिठा रचनाहरू आउँछन् क्या, नेचुरल टाइप क्या, त्यो पनि हुन्छ। तर त्यो भावले साथ दियो भने हुन्छ, भावले साथ दिएन भने चाहिँ अनिवार्य रूपमा अनिखेर भनौँ न आफै एकदम राम्रो सुन्दर छ भने कुरो सिद्धियो, होइन भने श्रृङ्गार गर्नुपर्छ भने जस्तो क्या, अलङ्कारले सजाउनु पर्छ।
1: जस्तो अहिले भनिन्छ साहित्य गतिविधि पनि धेरै बढेको छ, मान्छे धेरै प्राय गरी कमसेकम साहित्य क्षेत्रमा लागेको देख्दाखेरि खुसी पनि लाग्छ होइन। निबन्ध कवितादेखि लिएर विभिन्न कुराहरूलाई छुन्छन् मान्छेले, छुइसकेपछि त्यही कवितालाई पनि गीत हो भनेर अहिले त्यो मान्छेमा बढी जोड दिइरहेका छन्, मान्छेलाई दिन्छन्। यो के, यो सान्दर्भिकता सान्दर्भिक देखिन्छ बनाल सर, यो के हो, यो
0: कवितालाई
1: कविताले गीतकै रूपमा मान्छेले व्याख्या गरिरहेका छन्।
0: कविता र गीतमा एकदम नजिकको साइनो छ। मैले गीत सिद्धान्त र इतिहास भन्ने किताबमा
1: हजुर
0: अनि गीत कसरी लेख्ने भन्ने गीत र कविताको निकटता, अनि गीत र गजलको निकटता र भिन्नता, गीत र कविताको निकटता र भिन्नता सबै छुट्याएर लेखिदिएको छु होइन। कुरो के हुन्छ भने गीत पनि कविताकै एउटा उपविधा हो, त्यसले गर्दा कविता नहुने बेलामा चाहिँ गीत छ भनेदेखि त्यो कविताको उसमा नआएपछि गीत पनि गीत रहँदैन क्या। त्यो गीत धर्म त्यो गेयताले मात्रै बनाउँछ। गेयता भन्ने कुरो त हेर्नुहोस्, कतिपय निबन्ध पनि लयमा लेखिएका छन्, कतिपय आख्यान पनि लयमा, पहिले त सबै लयमा लेखिन्थे आख्यानहरू। त्यसकारण लयमा हुनु नै गीत हुनुको होइन, त्यसमा चाहिँ एउटा केन्द्रीय भाव छ कि छैन, त्यो केन्द्रीय भाव एउटा भइसकेपछि त्यसमा त्यो भनौँ न त्यो स्थायी र अन्तरामा विभक्त भएर स्थायीमा भएको कुरा अन्तराले पुष्टि गरेका छ कि छैन, नछोड्दै छोड्दै हिँडेका छ कि, त्यो लिनियर भन्दा पनि त्यो कस्तो भने पेरिफेरियल क्या, त्यो एउटा सर्किलमा घुमे जस्तो घुमरी परे जस्तो गरी गीतमा भाव उठ्छ, कवितामा चाहिँ सुलुलुलु अगाडि बढ्छ। कोही कोही गायकहरूले त्यो कवितालाई टिपेर एउटा पिस टिपेर रेकर्ड गरेको पनि पाइन्छ। मुना मदनका पनि पिसहरू रेकर्ड भएका छन् होइन, ती खासमा गीतको त्यहाँ त आख्यान पनि छ। त्यो कसरी तिमीले यो खायो, आगोले कसरी खायो भन्ने माथि गीती धर्म भन्दा आख्यान धर्म बढ्ता छ, त्यो फिक्सनल बढी छ, त्यो गीती धर्म कम। अब त्यो गाइदिएर लयमा भएको हुनाले त्यो गीत जस्तो देखिएको हो कि खासमा चाहिँ, गीति धर्म चाहिँ त्यसको धेर बलियो होइन, आख्यानात्मकता चाहिँ वर्ता बलियो हो, गीतै चाहिँ भएन, गीतै कविता चाहिँ भयो, त्यस्तो हुन्छ।
1: जस्तो यहाँहरूको जुन भनाइ छ, जुन काम गराइ छ, जुन कर्म गर्नु भएको छ, हेर्दाखेरि नेपाली गीत संगीतको एउटा भनौँ इतिहासमा नेपाली संगीत संगीतको एउटा फाँटमा राम्रा गीत संगीतबाट तपाईँले गीत दिनुभएको छ, पक्कै पनि एकदम राम्रा स्तरीय गीतहरू छन्। अहिले लाग्छ कता कता गीतको स्तरहरू घटिएको छ भन्छौँ, कहिले काहीँ बेला बेला सुन्छौँ कुनै गीतलाई पनि सेन्सर गरेर यो गीत हटाउनु पर्यो भनेर कुनै संस्थाले पनि माग गर्छ होइन, गीत हटाउनु पनि अवस्था आइरहेको छ। यो देख्दाखेरि यहाँलाई कस्तो महसुस हुन्छ?
0: होइन, यो वास्तवमा यो सेन्सरसिपका कुरा आए होइन। अब यो मलाई पनि धेरैचोटि यसरी फोन गर्नुहुन्थ्यो, यो सेन्सरसिप गीतमा आवश्यक छ कि छैन, यो छ कि छैन, त्यो छ कि छैन भनेर। मैले अनि त्यो भन्दा केही नलागेर गीतकार सङ्घको एउटा पत्रिकामा साहित्य सेन्सरसिप भनेर मैले होइन कुनै लेखिदिएँ, एउटा ठुलो लामो आर्टिकल। सेन्सरसिप चाहिँ अब हुँदैन भन्न पनि सकिँदैन। के हुन्छ भने देशको एउटा कानुन हुन्छ, त्यो कानुनलाई उल्लङ्घन गर्यो भने त्यसलाई सरकारले सेन्सर गर्छ, कारवाही गर्छ। 18 वर्ष नभए केटीले बिहे गर्न पाउँदैन भनेर नियम बनाएको छ भने तिमी 16 वर्ष कि भयो म डोली लिएर आउँछु भनेर लेख्न पाइएन नि, कानुन लाग्यो कि लागेन, हो त्यहाँ त सेन्सर हुनु पर्यो। अनि के हुन्छ भने यो चाहिँ कानुनी सेन्सर भयो, अर्को चाहिँ धर्म र संस्कृतिले गर्दाखेरि त्यसलाई चाहिँ सेन्सर गराउँछ होइन। संस्कृतिलाई आघात पर्ने किसिमका कुराहरू आयो भने त्यो चिजका गीतमा पनि धेरै आयो त्यो संस्कृतिको त्यो समाजले सहँदैन क्या। तर यसको अर्थ फेरि संस्कृति र समाजलाई चाहिँ खण्डन गर्न पाइन्छ कि पाइँदैन भन्दा, यदि समाजलाई सकारात्मक बाटोमा लाने हो, राम्रो बाटोमा लाने हो भने हामी खण्डन गर्न सक्छौँ, त्यसको विद्रोहमा पनि उत्रिनुपर्छ, साहित्यकारको त्यो धर्म हो। तर समाजलाई नराम्रो बाटोतिर लाने गरी चाहिँ हामीले प्रस्तुति दिनु हुँदैन, त्यो चाहिँ साहित्यकारको दायित्वभित्र पर्दैन। सामाजिक दायित्व पनि हामीले वहन गर्नुपर्छ।
1: तर अहिलेको पुस्तामा कमसेकम भन्दाखेरि हामी अहिले यो लोकतन्त्रमा छौँ, हामी खुल्ला लोकतन्त्रमा बसेका छौँ, मान्छे भन्छौँ हामीसँग वाक स्वतन्त्रता हामीसँग चाहिन्छ,

0: यी सबै कुराले गर्दाखेरि यस्ता कुराहरूमा चाहिँ हामी त्यो पक्षलाई मान्दैनौँ भन्ने एक पक्ष पनि छन्, होइन? समाजमा
1: सुन्नु न, मैले त्यो लेखमा अभिव्यक्ति स्वतन्त्रता सेन्सरसिप र साहित्य शीर्षक यो छ क्या, यही तपाईँले भन्नुभएकै कुरा आयो। अभिव्यक्ति स्वतन्त्रता भनेको जे पायो बोल्न पाउनुपर्छ भन्ने अर्थ लगाइयो भने चाहिँ हामी मूर्ख हुन्छ। संसारमा कहीँ पनि अभिव्यक्ति स्वतन्त्रता भएर जे पायो बोल्न पाउने, प्रजातन्त्र छ भएर चोरी गर्दै हिँड्न पाउने त हुँदैन।
0: हुन्छ
1: त, एकजना अमेरिकन वकिलले त पहिले के भनेको भने यो अभिव्यक्ति स्वतन्त्रता भन्ने कुरो चाहिँ मिथक हो, कहीँ पनि हुँदैन भनेको छ क्या, होइन? हिटलरको पालामा हिटलरको तारिफ गर्नु चाहिँ अभिव्यक्ति स्वतन्त्रता थियो, यहुदीको त यहुदीको प्रशंसा त बोल्नै हुँदैन थियो, हुन्थ्यो त? त्यो कुनै तानाशाही सरकार भएको ठाउँमा त्यो स्वतन्त्रता भनेको उसको तारिफ गर्नु मात्रै, उसले अरूलाई मान्दै मान्दैन, मान्छ त? मान्दैन। त्यसले गर्दा प्रजातन्त्रमा तानाशाही सरकार छैन भने कम्पेरिटिभली हाम्रो अभिव्यक्तिको समाजलाई नबिगार्ने गरी, होइन, समाजलाई राम्रो बाटोमा हिँडाउने गरी, होइन, कानुन ठिक छ भने कानुनलाई पालन गर्ने गरी, बेठिक छ भने त्यो विद्रोह गर्ने गरी अभिव्यक्त गर्नु चाहिँ अभिव्यक्ति स्वतन्त्रता हो भन्छु मैले।
0: अहिले हेर्दाखेरि डाक्टर साहब, जस्तो अहिले हेर्दाखेरि हामीसँग एकदमै यो हाम्रो समाजभित्र राम्रा कुरा पनि छन्, नराम्रा कुरा पनि छन्, होइन? तर नराम्रा कुरा नै बढी बढुवा दिने, नराम्रा कुरा नै बढी मात्रामा अलिकता त्यसलाई प्रचार प्रसारमा ल्याउने, हामीसँग मिडिया पनि त्यतिकै आयो अहिले। यी कुराले गर्दाखेरि यी कुराले बोकेर गइरहेको अवस्था पनि छ, यहाँ के देख्नु चाहिँ यहाँले यसको भूमिका?
1: मलाई त के लाग्छ भने हाम्रो संस्कृतिमा पनि कतिपय ठाउँमा खिया
0: लागेको छ,
1: हाम्रो संस्कृतिमा पनि सबै सफा छ, एकदम राम्रो छ भन्न त सकिँदैन, होइन? हाम्रो संस्कृतिमा खराबी छ भने हामीले सुधार्नुपर्छ, साहित्यकारहरूले, गीतकारहरूले, कलाकारहरूले त्यसलाई सुधार्नतिर चाहिँ बल गर्नुपर्छ, त्यसमा त्यो हाम्रो दायित्व नै हो। तर यदि संस्कृतिमा राम्रोपन छ भने त्यसको विरुद्धमा फेरि जानु हुँदैन, त्यो चाहिँ हामीले सोध्नुपर्छ। मतलब सामाजिक जिम्मेवारी हामी समाजभन्दा बाहिर होइनौँ, हाम्रो कार्य चाहिँ समाजसँग सम्बन्धित छ, खराबी हुँदैन भन्ने मलाई लाग्छ।
0: होइन, अहिलेको अवस्थामा जुन किसिमको प्रविधिको विकासले गर्दाखेरि मान्छेलाई छिटोभन्दा छिटो अलिकता तपाईँको भाइरल हुनु पाए हुन्थ्यो, छिटोभन्दा छिटो मान्छेमा पहिचान हुन बनाउनु पाए हुन्थ्यो भन्ने कुराले मान्छेमा त्यो दौड कम्पिटिसन बढेको छ, जसले गर्दाखेरि हेर्नुपर्ने आधारभूत कुराहरू पनि ती मान्छे सबै कुरा बिर्सेर मान्छे अगाडि बढिरहेका छन्। यसले गर्दाखेरि हामीले दुःख लाग्छ, डाक्टर साहबले जुन भन्नुभएको छ
1: त्यो पनि हाम्रो सही कुरा हो। त्यो उहाँहरूले मैले अघि भने उहाँहरूले आफ्नो अध्ययन बढाउनुपर्छ, उहाँहरूले समाजप्रतिको आफ्नो दायित्वलाई पनि बोध गर्नुपर्छ। अब बोल्न पाएँ भन्ने बित्तिकै जे पायो बोल्न हुँदैन, लेख्न पाएँ भन्ने बित्तिकै जे पायो लेख्नु हुँदैन, होइन? हामीले लेखेको कुराको असर कहाँ कहाँ पर्छ? आज हामीले केही कुरो लेख्यौँ भने हाम्रो भन्दा पछाडिको पुस्ताले त्यसलाई कसरी ग्रहण गर्छ, होइन? होइन, हामी त खतम हुन्छौँ, हाम्रो पुस्ता बिग्रिन्छ। त्यसले गर्दा हामीले आफूलाई पनि राम्रो ठाउँमा राख्नुपर्छ र हाम्रो समाजलाई पनि राम्रो बनाउनतिर चाहिँ अग्रसर हुनुपर्छ।
0: एकदम राम्रो कुरा गर्नुभयो बराल सरले। जहाँसम्म अहिले हेर्दाखेरि प्रविधिले धेरै कुरा ल्याएको छ, धेरै कुरा सुविधा पनि दिएको छ मान्छेलाई, होइन? घरमै बसेपछि हरेक काम गर्न पनि मान्छेलाई त्यस्तो समय पनि दिएको छ र त्यसको सम्पादन गर्नको लागि मान्छेलाई मौका पनि दिएको छ, यी सबै कुरा छँदैछ। तर अहिले विगतमा हेर्दाखेरि केही समयदेखि चाहिँ जुन एआई भन्ने जुन आएको छ, यसले साहित्य कला हरेक क्षेत्रमा यसले आफ्नो प्रभाव जमाउँदै गइरहेको छ, आर्टिफिसियल इन्टेलिजेन्ट जुन किसिम छ त्यो, यो अहिले हेर्दाखेरि गीत सङ्गीत त्यसको प्रभाव पनि देखिन थाल्यो डाक्टर साहब, यसलाई कसरी बुझ्नु भएको छ?
1: हजुरले भन्नुभयो, होइन, म टेलिभिजनमा एउटा अन्तर्वार्तामा गएको थिएँ अनि त्यसमा चाहिँ आधा घन्टा जति एकजना बहिनीले कार्यक्रम चलाएर मलाई सोध्नुभयो, त्यसपछि एआईसँग भेटाइदिनु भयो, अनि त्यो जेमिनी भन्ने रहेछ एउटा एआई, होइन? त्यो जेमिनीसँग चाहिँ उसले मलाई प्रश्न सोध्ने, मैले उसलाई प्रश्न सोध्ने त्यो काम चाहिँ गरिन्छ, होइन? निकै राम्रो इन्ट्रेस्टिङ लाग्यो, मेरो पहिलोचोटि थियो त्यो यो टेलिभिजनमा त्यो एआईसँगको इन्टरभ्यू। एआई त म चलाउँछु धेरै नै, होइन? मैले चाहिँ त्यहाँ उसलाई सोद्धा, अब सर्टमा भन्छु के मैले के सोधेको थिएँ उसलाई क्वेसन भने, तिमीमा भर पर्यो भने हाम्रो समाज कस्तो हुन्छ भनेर सोद्धा उसले के भन्यो भने, हामीलाई चाहिँ साधन बनायो,
0: साधन बनायो,
1: राम्रो कुरा केही कुरा थाहा पाउनको लागि हामीलाई चाहिँ प्रयोग गर्यो भने एआई एकदम राम्रो उपयोगी हो, र सम्पूर्ण एआई नै हो भन्यो भने मान्छेको सिर्जना शक्ति समाप्त हुन्छ, त्यतिर लाग्नु हुँदैन, यो स्वयं एआईले भनेको कुरा
0: हो,
1: त्यो इन्टरभ्यूमा छ क्या, होइन? त्यसले गर्दाखेरि एआईले हामीलाई धेरै सजिलो पारेको छ, हेर्नुहोस् अति सजिलो पारेको छ त्यसलाई, यसको पर त हामी जान सक्दैनौँ। धेरै मान्छेले मलाई भन्नुहुन्छ एआईले गीत रेकर्ड गरिदियो अब खत्तम हो, अब स्रष्टा सकिए, मैले धेरै ठाउँ भनेको छु यस्तो हुँदैन। यस्तो किन हुँदैन भने, पहिले हामी रेडियो नेपालमा रेकर्ड गर्थ्यौँ लाइभ रेकर्ड, त्यो वाद्य वादक पनि ती हुनुहुन्थ्यो, गायक पनि ती सबजना हुन्थे, एउटा हार्दिकता हुन्थ्यो, होइन? ट्र्याक मेसिन बनिसकेपछि अब त्यो हार्दिकता समाप्त, बाजा बजाउनेले आफ्नो आफ्नो ठाउँमा जान्छ, गायक आफ्नो ठाउँमा जान्छ, कोहीसँग कसैको भेट हुँदैन, चाहिँ पनि काम चलिरह्यो. अनि बाजाहरू लाइभ बजाउनु पर्थ्यो, अब त्यो किबोर्ड आएपछि सबै बाजा उसले बजाइदिन्छ. अनि हामी किन हात्तियौँ भने अब खत्तम पार्यो, लो अब चाहिँ अब बाजा बजाउने मान्छेको दिन सकियो, वाद्य वादकको भन्यौँ, तर तिनको पनि दिन सकिएको छैन, उत्तिकै चलिराखेका छन् अहिले. होइन त त्यसले त के गर्यो भने अलिक गरिब अलिक पैसा नहुने मान्छेलाई चाहिँ अलिकति सहयोग चाहिँ गरिदियो होइन. त्यसले गर्दा हामी समाप्त त भएनौँ. पहिले रेडियो थियो, त्यहाँबाट अरू थुप्रै एफएमहरू आए, टेलिभिजनहरू आए, अब के हुन्थ्यो जस्तो लाग्यो केही भएन होइन. हामीले त्यो पनि बाटो बनायौँ. त्यो चक्का निस्किन्थ्यो क्यासेट फित्ता, त्यहाँबाट ऊ आयो डिस्क रेकर सिडी होइन. त्यसपछि फेरि अनिखेर पेन ड्राइभ, अब अहिले आएर युट्युबहरू अनेक प्लेटफर्म.
0: एउटा कुरा बराल सर, एउटा कुरा सरले जुन भन्नुभएको छ, हामी अलिकति चाहिँ अतारी छौँ, अतारिन्छौँ नेपालीहरू भन्ने कुरा आएको छ हामीले भन्दाखेरि होइन. एउटा डिस्को आयो, पछि तपाईँको स्कुल आयो,
1: एआईलाई नै गीत लेखाउँदाखेरि पनि गीत लेखाउने मान्छे जान्ने छ, टेक्निकल्ली बुझिया छ, पारिभाषिक शब्दावलीहरू गीतको थाहा छ भने उसले धेरै मिलाएर लेखाउन सक्छ. उसलाई त जे हरायो त्यही गर्छ नि, त्यो जान्ने मान्छे छ. अब म्युजिक कम्पोज गर भन्दाखेरि पनि यो ठाउँमा चाहिँ यो इन्स्ट्रुमेन्ट हालिदिए, यहाँ चाहिँ यस्तो गरी हालिदिए, यहाँ यस्तो धुन बनाइदिए भन्यो भने उसले त्यही किसिमले बनाउँछ. उसैलाई हतुवा दियो भने डाङ्गा डुङ्गा लिरिक्स पनि बिगारिदिन्छ, कम्पोज पनि. अब
0: जस्तो अहिले भन्नुभयो, तपाईँले भने जस्तो कुरालाई हामीले प्रयोगमै ल्याउँदाखेरि हाम्रो समाजमा यी कुराहरूलाई छोड्दाखेरि के हुन्छ होला त? सकिन्छ हामी अहिले गर्न, यो काम गर्न सक्छौँ?
1: होइन, अब एआईलाई छोड्न सकिन्न होइन. मसँग यदि गीत मैले थुप्रो लेखेको छु, मैले कहिल्यै पैसा नभएर रेकर्ड गर्न सकिनँ भने एआईले उसलाई ठुलो सहयोग पुर्यायो. आफ्नो भावना त श्रोतासम्म पुर्याउन सक्यो होइन, त्यो ठुलो प्राप्ति हो. किनभने जहाँ चाहिँ जो मान्छे चाहिँ छायामा थियो होइन, अँध्यारामा थियो, त्यसलाई उज्यालोतिर ल्याउने काम चाहिँ एआईले गरेका छ. र जो जान्ने छन् जो उज्यालामा थिए, तिनीहरूले अझ बढ्ता सचेत भएर उसलाई प्रयोग गरेर अझ बढ्ता उत्कृष्टता दिन सक्नुपर्छ. मैले पनि केही गीतहरू एआईमा गराएको छु रेकर्डिङ, कि आफैले कस्तो हुँदो रहेछ भनेर गीत पनि गराएको छु होइन. उसले राम्रै पनि गरेका छ. मैले त्यो के भूल भयो प्रिया भन्ने गीत एआईलाई सुनोलाई गर्न लगाएर फेसबुकमा हालेको थिएँ, मैले युट्युबमा त हालिनँ होइन. फेसबुकमा हाल्दा धेरैले पहिलेकै राम्रो भन्नुभयो. यसको अर्थ यो होइन कि
0: नयाँ
1: नयाँपन, त्यसले गर्दा यसले हामीलाई कसैलाई पनि हटाउँदैन, गीतकारलाई पनि यसले छायामा पार्दैन, सङ्गीतकार गायकलाई पनि छायामा पार्दैन.
0: हामीले भन्दाखेरि बाहिर तपाईँले यो कुरालाई हामीले प्रयोगमै ल्यायौँ र हामीले यसलाई तपाईँको जुन किसिमको सार्वजनिक रूपमै हामीले राख्यौँ र गऱ्यौँ भनेदेखि, जस्तो तपाईँ जस्तो गीतकारले पनि भन्नुभयो अहिले मैले प्रयोग गरेन प्रयोग गरेर ल्याएँ भन्नुभयो, त्यो कुरा अरूले स्वीकार दिएको भए त बाध्य भएर म एआईबाटै गर्छु भन्ने तपाईँलाई के मनस्थित तपाईँको भन्थ्यो?
1: त्यो परेन, एआईबाटै गर्छु भन्ने परेन. एआईलाई पनि राम्रोसँग सिकाएर त्यसलाई ट्रेनिङ दिनुपर्छ कि. आफूले ट्रेनिङ दिएर उसले मिटरमा गीत लेख्ने भन्यो भने मिटर भनेभरि नबुझ्न सक्छ कि, यता घुमाएर उता घुमाएर राइम मिलेन भने यो मिलेन पर्फेक्ट राइम भने, आदि पनि सिकाउनेले जान्नु पर्यो क्या पहिले होइन. त्यसै गर्दा एआईले केही बिगारेको छैन. एआईले चाहिँ हामीलाई चाहिँ सपोर्ट गरेको छ, त्यो मेसिन हो, त्यसलाई हामीले साधनका रूपमा प्रयोग गर्नुपर्छ. मास्टरका रूपमा एआईलाई प्रयोग गर्यौँ भने हामी सिद्धिन्छौँ होइन. त्यो एउटा यन्त्र हो, त्यो साधन हो, हामी चाहिँ सबैभन्दा सर्वश्रेष्ठ हौ, साध्य हामी हौ भन्यो भने चाहिँ त्यसले हामीलाई हानि गर्दैन, त्यसलाई सहयोगै गर्छ.
0: होइन, हामीहरू भनाइ छ कति कति कुराहरू चाहिँ, जस्तो हामी धेरै कुरा गर्छौँ, गरिसकेपछि हामी पछि पछताउँछौँ भन्ने नेपालीहरूको भनाइ पनि छ नि त हामीसँग. यी कुराहरूले जुन प्रभाव पार्दै जान्छ, गर्दै जान्छ, मान्छेलाई किसिमको भनौँ प्रभाव, मान्छेलाई बढी मात्रामा बानी बनाइदिन्छ, लगाइदिन्छ, र त्यसपछि यसको प्रभाव धेरै बढिसकेपछि तब हामी पछताउँछौँ भन्ने कुरा पनि देख्छ. यो के लाग्छ
1: तपाईँलाई?
0: यसको नीति नियमका कुरा आउँछन्?
1: मैले सुन्नु न, पहिले हामी लेख्थ्यौँ हातले होइन, कम्प्युटर आयो हातको लेखनको सुन्दरता समाप्त भयो होइन. तर अब यो त्यो भनेर हामीले चाहिँ कम्प्युटरै देशमा नल्याउने त भन्न सक्दैनौँ,
0: सक्दैनौँ, गर्नै पर्यो,
1: गर्न मिल्दैन. त्यसलाई युज गर्नु पर्यो क्या हामीले, त्यसलाई प्रयोग चाहिँ सकारात्मक ढङ्गले गर्नु पर्यो, र त्यसलाई साधनको रूपमा क्या, त्यसलाई मालिक बनाउनु भएन. यति मात्रै मेरो भनाइयो,
0: एकदम राम्रो कुरा गर्नुभयो.
1: त्यसले हामीलाई सहयोगै गर्छ. तपाईँले अहिले यतिखेर आएर मैले भनौँ न, हार्वर्ड युनिभर्सिटीमा यो के छ भन्नु पर्यो, उसले ठक्क
0: भनिदिन्छ
1: यस्तो छ भनिदिन्छ. अब हामी ती गएर बुझ्न त गाह्रो हुन्थ्यो नि,
0: गाह्रो होइन, त्यो कुरा त धेरै कुरा गरेको छ.
1: पहिले हामीले एउटा थेसिस पिएचडी गर्दाखेरि थेसिस सोध्न इन्डिया युनिभर्सिटीमा अमेरिका युनिभर्सिटीमा चाहनु पर्थ्यो. अब उसलाई त्यो भनौँ भने लु त यो फलानु विषयको थेसिस दिए त भन्नु स्वाते दिन्छ. भने यसले त हामीलाई सुविधा बनायो, तर उसैलाई लेख थेसिस भन्नु भएन, त्यो पढेर आफूले लेख्नु पर्यो।
0: जस्तो अब अहिले गीतकार संघमा आबद्ध सर पनि हुनुहुन्छ होइन, योसँग सम्बन्धित धेरै हाम्रा संस्थाहरू पनि छौँ, हामी गीत सङ्गीतसँग आबद्ध धेरै सङ्घ संस्थाहरू पनि छौँ हामी। तर मुख्य रूपमा हेर्दाखेरि पछिल्ला दिनमा आएका चुनौतीहरू, पछिल्ला आउने सम्भावनाका चुनौतीहरूलाई हामीले कहिलेकाहीँ आकलन गरेका छौँ, केही कुरा बुझेका छौँ, डाक्टर साहब के लाग्छ?
1: होइन, त्यस्तो चुनौती मैले त यसलाई केही आउँछ खराबी हुन्छ भन्ने सोचेकै
0: छैन हजुर,
1: किनभने हामी सचेत भयौँ र हामीले आफ्नो हैसियत, हामीसँग जुन प्रतिभा छ त्यो हामीसँग भएको जस्तो प्रतिभा एआईसँग छैन, उसले भोग्न सक्छ, ऊ मेसिन हो, उसले आफैले भन्छ। कहिले मैले एकचोटि सोधेकोलाई डाक्टर कृष्ण हरि बरालको कुन कुन गीत छ भन्ने कुरो थाहा छ भनेर सोद्धा मैले पढ त्यो ऊ गर्न सक्दिनँ, मैले त्यो युट्युबको सुनेर सबै ल्याउन सक्दिनँ, मेरो केही सीमाहरू छन्, कहिले यहाँ लेखेर दिस र त्यो हालिदिस भने भन्न सक्छु भन्छ। होइन, उसका लिमिटेसनहरू छन्, त्यो लिमिटेसनभित्र बसेर उसले काम गर्छ, हाम्रो चाहिँ त्यो लिमिटेसन हाम्रो चाहिँ व्यापक छौँ क्या, त्यसले गर्दा हामीलाई त्यसले दास बनायो भने चाहिँ हामी बिग्रिन्छौँ
0: होइन,
1: तर हामी मालिकै बस्नुपर्छ भन्ने मेरो भनाइ हो।
0: ठिक डाक्टर साहब, हामी आगामी दिन फेरि कुराकानी गर्दैमा धेरै राम्रो सुन्दर पारी यहाँ कुराकानी दिनुभयो हामी
1: धेरै,
0: दुङ सरले जुन किसिमको जुन प्रभाव कुरा गर्नुभयो, नेपाली गीत सङ्गीतको कुराकानी गर्नुभयो, साहित्यसँग जोडिएर नेपाली गीत सङ्गीतमा पारेको प्रभावका कुरादेखि एआई जुन किसिमको कुरा आयो, पक्कै पनि हामीले कुरालाई सही रूपमा सदुपयोग गर्न सक्यौँ भनेदेखि यसले नेपाली गीत सङ्गीत राम्रै प्रभाव पार्छ, धेरै कुरा दिनुभयो सरले। हवस् सर, धन्यवाद धेरै धेरै आज हामीसँग कुराकानी भयो।
1: हवस्
0: धन्यवाद सर। भर्खर हामी कुराकानी गर्दैथ्यौँ प्रतिष्ठित गीतकार हुनुहुन्थ्यो डाक्टर कृष्ण हरि बराल, जुन लामो समयदेखि गीत लेखनमा प्रभावशाली व्यक्तित्व हुनुहुन्थ्यो, उहाँसँग आज हामी नेपाली गीत सङ्गीतको प्रभाव र अहिले ल्याएको परिवर्तनका कुरादेखि लिएर आगामी दिन गर्न सक्ने सम्भावनाका कुरा पनि हामीले उहाँसँग गर्यौं। केही छैन, हामी उहाँको एउटा आबद्ध उहाँद्वारा रचित गीतलाई पनि सुनाउँछौँ, त्यसपछि फेरि हामी आउँछौँ, केही कदम जानु होला।

0: हामी तखेर म्युजिक मन्त्र कार्यक्रममा छौँ र आज हामी म्युजिक मन्त्र कार्यक्रममा गीतसँग संगीतसँग जोडिएर कुराकानी गरिरहेका छौँ। यसको पारेको प्रभाव, नेपाली गीत संगीतले पारेको प्रभाव, एआईले ल्याएको परिवर्तन, आगामी दिनमा गर्न सक्ने सम्भावना के कस्ता छन्, यी विभिन्न विषयसँग सम्बन्धित रहेर हामीले कुराकानी गरिरहेका छौँ। केही समय अगाडि हामीले डाक्टर कृष्ण हरिबराल, जो प्रतिष्ठित गीतकार हुनुहुन्थ्यो, उहाँसँग कुराकानी गर्यौं र अहिले हामीसँग हुनुहुन्छ वरिष्ठ गीतकार रमेश खोइराला, जो लामो समयदेखि गीत लेखनमा सक्रिय हुनुहुन्छ। त्यसको साथसाथै उहाँ कानूनविद पनि हुनुहुन्छ, कानूनसँग सम्बन्धित उहाँ रहेर काम गर्नुहुन्छ। उहाँसँग हामी कुराकानी गर्न चाहन्छौँ कि यो कानूनसँग सम्बन्धित रहेर के कुराकानी आउन सक्छ अथवा यहीले ल्याएका कुराहरूमा भन्ने पनि हामी जिज्ञासा हाम्रा छन्। जिज्ञासालाई हामी उहाँसँग बसेर भेट्ने प्रयास गर्छौँ। म सर्वप्रथम उहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु।
1: नमस्कार
0: रमेश सर। नमस्कार। नमस्कार।
1: आरामै छु। सम्पूर्ण रेडियो सुनिरहनु भएका श्रोताहरूलाई पनि धन्यवाद।
0: जहाँसम्म लाग्छ अहिले हामीले यो नेपाली गीत संगीतले पारेको प्रभावका कुरामा कानी भन्दा पनि अहिले जुन एआईका कुराकानी आइरहेका छन् होइन, यो आर्टिफिसियल इन्टेलिजेन्टको जुन कुरा आइरहेको छ, ल्याएको प्रविधि सँगसँगै हामी प्रविधिमा निकै अगाडि बढ़िरहेका छौँ। प्रविधिले धेरै कुरा ल्याएको पनि छ होइन, संगीतमा एक किसिमको टेस्ट पनि दिएको छ, एक किसिमको राम्रो पनि गरेको छ। अहिले हेर्दै जाँदाखेरि यसको प्रभाव केही बढेको जस्तो पनि लाग्छ हामीलाई होइन। केही समय अगाडि एउटा गीत भाइरल पनि भयो एआईको गीतहरू, त्यसमा अहिले गीतकारहरू बढी मात्रामा लागेका छन् कि गीतकारले नै कमसेकम एआईमा राखौँ, गीत निकालौं भन्ने, उत्पादन गरौं भन्ने पक्षमा पनि पुगेको हुनाले यो के देख्नु भएको छ? यहाँले सम्भावना के छ? यसको कतिसम्म यो जान्छ?
1: अब यो के छ भने प्रविधिको विषयहरू होइन, एआई भनेको त कृत्रिम बुद्धिमत्ताको विषय वास्तवमा यो मानवद्वारा निर्मित भन्दा पनि एउटा डाटाद्वारा सिकेको कुरालाई उसले चाहिँ निकाल्छ, भावनात्मक कुरा निकाल्दैन होइन। अब यो आउँदाखेरि के हुन्छ हामी बीचमा, हाम्रा गीत संगीतहरूको कुरा के रहन्छ भन्ने सवालमा एउटा कुरा त मौलिकताको समस्या आउन सक्छ। एआईले बनाएका जुन गीतहरू छन्, धुनहरू छन्, शब्दहरू छन्, ती ढाँचाहरू सिकेर बनाउँछ। पुराना गीतहरूलाई यसका धुन शब्द ढाँचाहरूलाई सिकेर बनाउने पिजो त्यो होइन। कहिलेकाहीँ यो अरूको गीतमा पनि मिल्दो जुल्दो जस्तो हुन सक्छ र यसले के गर्छ भन्दाखेरि साहित्यिक चोरीको विषयमा पनि त्यो बनाउने मान्छेलाई आरोप लाग्न सक्छ होइन। त्यसै गरी अहिले कपिराइटको अथवा कानुनी जटिलता, अब यसको यसले यसको डाटा प्रयोग गरेर जुन कुरा बनाइन्छ त्यसले चाहिँ कपिराइटको अधिकार नहुन पनि सक्छ। त्यसै गरी अर्को कुरा के छ भन्दाखेरि एआईबाट बनेका गीतहरूमा कसको स्वामित्व हुने त? एआईको बनाउने कम्पनीको स्वामित्व हुने हो कि प्रयोगकर्ताको स्वामित्व हुने हो कि या कसैको पनि स्वामित्व नहुने हो कि? त्यसैले नेपालमा मात्रै होइन यो विश्वमा नि अझै पनि यो के भन्दाखेरि एआईबाट बनेका गीतहरूको बारेमा के गर्ने भन्ने कुराको कानुनी अस्पष्टता छ है। त्यसैले स्पष्ट कानुन हामीसँग छैन। एउटा कुरा यसले बनाएका गीतहरूमा के हुन्छ समस्या भन्दाखेरि भावनात्मक गहिराई नहुन पनि सक्छ क्या, जसको गीतमा चाहिने पीडा, प्रेम, सङ्घर्ष, सामाजिक अनुभूति होइन, यी कुराहरू चाहिँ एआईले अनुभव गरेर बनाउँदैन क्या, गणना गरेर बनाउँछ। उसको गणनाबाट बनिने हो क्या, त्यो अनुभवबाट, फिलबाट जुन बनिन्छ मान्छेले जस्तो, त्यो चाहिँ उसले गणना गर्छ। पुराना गीतहरू जति छन्, ती धुनहरू जति छन्, त्यसलाई गणना गरेर निकाल्छ त्यसले। त्यसो गर्दाखेरि चाहिँ के हुन्छ भने त्यसमा भावनात्मक गहिराई पनि कमी हुन सक्छ। त्यसैले एउटा के भन्दाखेरि भावहीन अथवा सतही रूपमा पनि यो बन्न सक्छ या हुन सक्छ है। अर्को कुरा के पनि रहन्छ एआईको कुरा भनेदेखि, यो सांस्कृतिक र स्थानीय स्वाद जुन छन् हाम्रा, जस्तो हाम्रा लोकभाषा, स्थानीय लय, क्षेत्रीय बोली, पूर्वेली, पश्चिमेली हामी भन्छौँ नि
0: होइन,
1: यो कुरा धेरै नबुझ्न सक्छ क्या।
0: तर अहिले जुन किसिमको तपाईँले मूल्याङ्कन एकदमै राम्रो सही मूल्याङ्कन गर्नुभएको छ, पक्कै पनि यो एउटा कानुनको एउटा तपाईँ व्यक्तित्व पनि हुनुहुन्छ जहाँसम्म तपाईँले भन्नुभएको छ होइन। अहिले हेर्दै जाँदाखेरि अहिले के छ भनेदेखि बढी मात्रामा लालायित, अलिक बढी मात्रामा गीत लेख्ने व्यक्तित्वहरू बढी मात्रामा लालायित हुँदै गइरहनु भएको छ कि प्रयोग गरौँ न भन्ने किसिमले उहाँले प्रयोग पनि गर्दै गइरहनु भएको छ। अहिले हाम्रो समाजमा यो सार्वजनिक रूपमा यी कुराहरू आउन थालेका छन्। तपाईँले भन्नुभएको छ यसको स्वामित्व कसले लिने भन्ने कुरा पछि समस्या आउन सक्छ। अस्ति भाइरलै भयो, निकै उगयो त्यो गीतहरू, त्यसको स्वामित्व कसले लिने भन्दा भए ती कुराहरू आइदिए, तपाईँले भन्नुभएको छ होइन। तर के लाग्छ यसलाई हामीले जुन अहिले जुन प्रयोग गरेर हामी अहिले धेरै रमाएर गइरहेका छौँ यो विषयमा होइन, यसले कहाँसम्म यसले लान्छ यो हामीलाई? यो
1: होइन, म आउँदैछु के छ भन्दाखेरि एउटा कुरा नि, हाम्रो समाज होइन सूक्ष्म संस्कार अथवा भावना छुने सम्भावना कम रहन्छ क्या एआईबाट होइन। सर्जकका परिचय के अरे पहिचानहरू पनि कमजोर रहन सक्छन् होइन र वास्तविक गीतकार संगीतकारको पहिचान चाहिँ ओजेलमा पर्न सक्छ होइन। मान्छेले बनाएका गीतहरूमा मूल्य घट्न सक्छ। पेसा रोजगारको जुन चाहिँ छ नि, पेसा रोजगार गर्ने मान्छेहरू जस्तो गीतकार, कम्पोजर, एरेन्जरका कामहरू घट्न सक्छन् होइन। होइन, कलाकार, नयाँ कलाकारहरूले मञ्च नपाउन सक्छ। अत्याधिक धेरै निर्भरता रह्यौँ भने त हाम्रो के हुन्छ भन्दाखेरि सृजनात्मक अभ्यास पनि घटाउँछ र आफ्ना शैली, आफ्ना छन् जुन शैली, त्यसको विकास पनि हुँदैन। अब म मूल त कानुनको विद्यार्थी भएको नाताले के भन्छु भने, नेपालमा यसको विषयमा के छ त भन्दाखेरि हाम्रो विषयमा गीत सङ्गीत सम्बन्धी नियमित गर्ने कानुन भनेको प्रतिलिपि अधिकार हो 2059 अहिलेसम्म यो लागू छ भनौँ न. अब यसले के भन्छ त भन्दाखेरि प्रतिलिपि अधिकार प्राकृतिक व्यक्ति मान्छेसँग मात्रै छ त्यो अधिकार, कृत्रिमसँग छैन. अनि अब गीत सङ्गीत शब्द आदि धुनको चाहिँ के भन्दाखेरि त्यो मानवीय सिर्जना मात्रै हुनुपर्छ, अरू हुनु हुँदैन भन्छ हाम्रो कानुनले, होइन. त्यसै गरी के भन्छ भने एआईलाई चाहिँ सर्जक अथवा अथर त भन्दैन हाम्रो कानुनले त्यसरी नमानिराखेको छ. त्यसो हुँदाखेरि के हुन्छ भने एआईबाट बनेका गीतहरूको स्वामित्व मैले अघि नै भनिहालेँ. यो चाहिँ के हो त भन्दाखेरि यो स्वामित्वको हिसाबले अहिले अहिले यतिखेर चाहिँ हामी हाम्रो कानुनको फर्मेटभित्र कसरी लान सक्छौँ भन्दाखेरि यो यसलाई जस्ट टुलको रूपमा मानियो भने है उपकरणको रूपमा मात्रै मानेर हामीले होइन शब्द आफै लेख्न थाल्यौँ, होइन धुन आफैले सोध्न थाल्यौँ, होइन एआईलाई केवल सुधार होइन एरेन्जमेन्टको कुराहरू मात्रै सोध्न भन्न थाल्यौँ र त्यसको प्रयोग गर्न थाल्यौँ भने चाहिँ त्यो कपिराइट चाहिँ हामीसँग हुन्छ. त्यसैलाई त्यसलाई साधनको रूपमा मात्रै हो त्यो गर्ने, होइन मेसिनको रूपमा अथवा मेसिनको रूपमा मात्रै त्यसलाई प्रयोग गरियो, हामीले गरेका विषयवस्तुहरू ठिक छ कि छैन भने जाँच्न थालियो र ती कुराहरूलाई मात्रै हेर्न थालियो भने चाहिँ यसको कपिराइटको अहिलेको हाम्रो कानुनले हामीलाई
0: भने अहिले नयाँ कानुन ल्याउनु पर्छ पर्दैन त्यही पुरानै कानुनबाट यसलाई हामीले यो यसलाई चाहिँ
1: होइन ल्याउनु पर्छ नि. यस्तो योबाट पर भागेर हामी सक्छौँ र अब सक्दैनौँ नि.
0: मुद्दा अब कसले उठाउँछ यो मुद्दा कसले उठाउँछ?
1: अब यस्तो छ कुरा होइन. अब अहिले जुन छ कपिराइटको जुन चाहिँ कानुन, यो कानुनमा अर्को कुरा के छ भन्दा नि तपाईँको एआईको जुन आफ्नो नियम छ नि होइन टर्म अफ सर्भिस भन्ने छ त्यसको फेरि एउटा भिन्दै छ. के छ भने नि तपाईँको यो कानुनभन्दा माथि छ. कसरी कानुनभन्दा माथि छ भने एआईका म्युजिक प्लेटफर्महरूले के गर्छन् अहिले भन्दाखेरि प्रयोगकर्तालाई सबै अधिकार दिएको छैन, सीमित अधिकार दिएको छ. त्यहीले त तपाईँलाई व्यावसायिक प्रयोग गर्न पनि रोक्छ हेर्नुहोस् होइन. त्यसैले यो कानुनभन्दा माथि त्यो प्लेटफर्मको अधिकार छ त्यहाँ राइटको कुरा छ. अब भविष्यमा के गर्ने अब के हुन्छ त अब यसले भन्दाखेरि अब एआई सम्बन्धी कानुन हामीसँग अहिले नभएको हुनाले एआईको सहायताबाट सिर्जना गरिएका गीत सङ्गीतहरूको छुट्टै परिभाषा गर्नुपर्छ अब हाम्रो कानुनमा. अब एआई प्लस मानवद्वारा चाहिँ सहकार्य गरेका जुन चिजहरू छन् त्यसलाई अब हामीले छुट्टै मान्यता दिनुपर्छ र डेटा र कपिराइटको कडाई हुनुपर्छ. अब भएन भने हामी अब यसबाट बच्न सक्दैनौँ. त्यसैले हामीले अब कानुनमा परिमार्जित गर्न जरुरी छ. हुन त अब विश्व समाजै अब यसमा अहिले के गरौँ भन्ने कुरामा लागिराखेको विश्व समाजले हामीलाई गाइड गर्छ सर.
0: होइन अहिले त युरोपियन समाजमा युरोपमा प्राय गरी कमसेकम यी कुराहरूलाई बन्देज लगाउनु पर्छ कि यसमा के कानुन ल्याउनु पर्छ भन्ने मूल मुद्दाको विषयमा कुराहरू उठिरहेका छन् होइन. अब यसमा जहाँसम्म तपाईँ भन्नुभएको छ एउटा गीतकार संघमा हुनुहुन्छ, आबद्ध हुनुहुन्छ, गीतकार संघमा धेरै समयदेखि लाग्नु भएको व्यक्तित्व, राम्रो गीत लेख्ने व्यक्तित्व हुनुहुन्छ होइन, कानुन बुझेको मान्छे हुनुहुन्छ. अहिले के लाग्छ अब यसलाई कसले अगाडि बढाउँछ, यो मुद्दालाई कसले बोकेर हिँड्छ?
1: अब यो त यस्तो छ नेपाल सरकारले नै बुझ्ने विषयहरू हुन् होइन.
0: नेपाल सरकार कसले बुझाउँछ?
1: नेपाल सरकारको सांस्कृतिक फाँटका व्यक्तिहरू मान्छेहरूले बुझ्ने कुरा हो, नेपालका संसदहरूले बुझ्ने कुरा हो होइन. गीत संगीतलाई कसरी उभो लगाउनुपर्छ, गीत संगीत के हो, गीत संगीतले नेपाली सिर्जनाका लागि अथवा नेपाली आर्थिक विकासका लागि कतिको भूमिका निर्वाह गरेको छ, यी कुरालाई त विचार गर्नु पर्यो नि त. अब प्रतिलिपि अधिकारमा परिवर्तन ल्याउनु पर्यो, संशोधन गर्नु पर्यो.
0: अहिले हेर्दै किसिमको अभ्यास हेर्दाखेरि के पाउनु भएको छ नेपाल सरकारको चाहना भनौँ भन्दाखेरि त्यहाँ बसेका व्यक्तित्वहरूको कुराकानी गरौँ होइन, जो पुरा बुझेका छन्.
1: नेपाल सरकारको चाहना त के हो भने मैले अहिलेसम्म बुझेको गीत संगीतका फाँटमा गीत संगीत भनेको नेपाललाई एउटा कुनै पनि समाजलाई कुनै पनि वस्तुलाई चिनाउने एउटा परिचय गर्ने एउटा चाहिँ मुख्य माध्यम हो भनौँ न. कुनै देशलाई हेर्नु पर्यो भने त्यसका कला संस्कृति पहिले हेर्ने बित्तिकै त्यो देशको अवस्था स्थिति थाहा हुन्छ होइन. अब त्यो कला स्थिति हेर्ने भनेको सर्जकहरूले निर्माण गरेको विषय हो. सर्जकहरूलाई कसरी जोगाउनु पर्छ, हाम्रा गीत सङ्गीतहरूलाई कसरी जोगाउनु पर्छ, हाम्रा गीत सङ्गीतहरूले समाजमा प्रभाव पार्ने विषयहरू कस्ता हुन्छन् अनि त्यो विषयले हामीलाई कहाँसम्म पुर्याएर लिएर जान्छ भन्ने कुरा त एउटा कानुन बनाउने मान्छेको चाहिँ मस्तिष्कभित्र पस्ने विषय हो क्या सबभन्दा पहिले. र त्यो विषय फेरि त्यति कानुन बनाउने मान्छेसँग मात्रै छैन, किनभने हामी सरकारवालाहरूसँगको सहकार्यमा त्यो कानुनहरूको निर्माण हुनु
0: पर्यो
1: होइन. अनि
0: होइन सरकारवालाहरूले कुनै पनि कुरालाई तपाईँको सुनवाई गर्न ठाउँमा पुगेन भने त्यो कुरा त आउनु त मुस्किलै पर्छ नि त. अहिले पनि हेर्दाखेरि त्यति पनि हामी हाम्रो अभ्यासमा जुन प्रतिनिधिकार कुराकानी आयो, रुल्टीका कुराकानी आयो, विभिन्न कुराहरू आइरहेका छन्, ती कुराहरू हेर्दाखेरि त हामीले त सब सरकारवालाको नाताले भन्नुपर्दाखेरि त सम्बन्धित ठाउँमा त पुर्याउनै पर्ने अवस्था छ, आवाज बुलाउँदै पार्नुपर्ने छ.
1: जस्तो भनौँ न, अब यो रोयल्टीको विषयमा अथवा यो के अरे पिआरबी छ नि, के अरे ब्याकटोन म्युजिक होइन, अब यो यो यो बारेमा अब चाहिँ यस्ता रोयल्टी उठाउने संस्थाहरूले के गर्छ त भन्दाखेरि मानवद्वारा सिर्जित कुराहरूलाई मात्रै सर्जकको रूपमा लिएर एआईबाट बनेका गीतहरू दर्दै हुँदैन, नभए चाहिँ रोयल्टीको पनि त्यहाँ समस्या छ. त्यसैले त्यसैले म के भन्छु भन्दाखेरि यसलाई हामीले के गर्ने भन्दाखेरि सुन्दर चिज कसरी बनाउन सकिन्छ त्यसको लागि एआईको प्रयोग हुन
0: सक्छ
1: है. तर हामी एआईमै सबै सुत्ने उठ्ने बस्ने खाने गर्न थाल्यौँ भने चाहिँ त्यसले चाहिँ हामीलाई के गर्छ त भन्दाखेरि हाम्रा मौलिकताहरू पनि समाप्त भएर जान्छ होइन, हाम्रा कुरा पनि उसले नबुझ्न सक्छ, हामीलाई प्रतिलिपि अधिकारको कुरा अथवा साहित्यिक चोरीको विषयमा धेरै ब्लेमहरू आउन सक्छन्, आरोपहरू लाग्न सक्छन्. एउटा कुरा के हो भन्दाखेरि कसैलाई प्रतिलिपि चोरीको कुराको बारेमा ब्लेम लाग्यो भने उसले के गरी प्रतिरक्षा गर्न सक्दैन भने मैलाई ए आईले बनाएको भनेर उसले प्रतिरक्षा गर्न सक्दैन, हाम्रो कारणले त्यसलाई छुट दिँदैन. अब यो कुरा त बनाउने मान्छेले बुझ्नु पर्यो होइन. त्यसो हुँदाखेरि अब हाम्रा गीतहरू बजारमा आएका छन्, एआईले बनाएका हिट छन् अथवा सुपर हिट छन्, ती आफ्ना विषय भए, तर त्यसलाई कानूनले कसरी चाहिँ लिएर जान्छ, कसरी साथ सहयोग गर्छ भन्ने विषय फेरि भिन्दै हो नि होइन. त्यसैले मैले अघि पनि भनिहालेँ, एआईबाट बनाएको हो, कसैसँग मिल्यो भने नि मलाई केही छैन, उसले त्यो सुख चाहिँ पाउँदैन.
0: जस्तो अहिले के लाग्छ, जुन किसिमको कार्यहरू अगाडि बढिरहेका छन्, यो कार्यलाई रोक्नुपर्ने समय अहिले आएको छ कि केही समय कुरौँ त्यसपछि हेर्दै जाउँ भन्ने कुरा छ कि के लाग्छ यहाँ?
1: दुईटा विषयहरू छन्। एउटा विषय के हुनु पर्छ, सरकारसँग नीति हुनु पर्यो, त्यस सम्बन्धीको कानुन हुनु पर्यो, एउटा कुरा. एउटा कुरा, जसले प्रयोग गरिराखेको छ उसभित्र पनि नैतिकता हुनु पर्यो नि त.
0: परेन
1: समाजलाई हाम्रा गीत संगीतलाई कसरी लिएर जाने, हाम्रा मौलिकताहरू कसरी जोगाउने भन्ने विषय त म सर्जक भएको नाताले म पनि चिन्तित हुनु पर्यो, उत्तिकै जिम्मेवार हुनु पर्यो नि. त्यसैले यही दुईटा विषयवस्तुहरूको मेल जबसँग खाँदैन भने त्यो भोलि अप्ठ्यारामा परिन्छ. हामी अहिले त हामी एआईबाट रमाइरहेका छौँ, हामीले के गुमाइरहेका छौँ भन्ने कुरा त कसैलाई थाहा
0: छैन.
1: भोलि गुमिसकेर सबै थोक भएर हामी नाङ्गो भइसकेपछि अनि हामीले थाहा पाएर के गर्ने?
0: जुन कुरा तपाईँहरूले गर्नु भएको छ, भर्खर पनि कृष्ण बराल सरले पनि त्यही कुरा गर्नुभयो र तपाईँले पनि भन्नुभएको छ, यसलाई सही कुराले हामीले कतिसम्म प्रयोग गर्न सक्छौँ त? सम्पूर्ण कुरा उसलाई छोडेर हामी आफू दास बनेर बस्ने भनेदेखि त्यो एउटा छुट्टै पाटो हो, होइन भनेदेखि केही राम्रा कुरा आफूसँग भएका केही क्षमता केही कुराहरूलाई चाहिँ कमसेकम उसमा सहकार्य गर्न सकिन्छ र त्यसले राम्रो गरिदिन्छ भनेदेखि त्यो पनि हामीलाई राम्रो हो भन्ने कुरा उहाँले व्यक्त गर्नुभयो. पक्कै पनि यो कुरालाई एकदमै यो सान्दर्भिक कुरा हामी मान्न सक्छौँ. जहाँसम्म तपाईँ आज समय दिनुभयो सर, हामी चाहन्छौँ, आशा छ तपाईँ जुन कानुन रूपमा जुन कुरा गर्नु भएको छ यसले पक्कै पनि आगामी दिनमा जुन देखिएका समस्या समाधान गर्ला भन्ने हामीले आशा गरेका छौँ होइन. जहाँसम्म नेपाली सङ्गीतमा जुन किसिम तपाईँको क्रियाशीलता छ, जुन किसिमको तपाईँको लगन छ, जुन किसिम तपाईँले कार्य गर्नु भएको छ, त्यसले पक्कै पनि आगामी दिनमा यसले जुन किसिमको कुरा ल्याएको छ, जुन किसिमका विकृति विसङ्गति आए पनि ती कुरा रोक्ने कुरामा नेपाल सरकारको जिम्मेवार व्यक्तित्वहरूले पनि ती कुरालाई लिनुहुन्छ होला हामी चाहन्छौँ, आशा गर्छौँ. आज हामीलाई समय दिनुभयो, हामीसँग कुराकानी गर्नुभयो, यहाँले जुन किसिमको हामीलाई एउटा भनौँ यहाँसँग देखिएका कुराहरू, जुन प्रविधिमा आएका कुरालाई चाहिँ कानुन रूपमा कसरी अगाडि बढ्न सकिन्छ र कानुनले यसलाई कसरी व्याख्या गर्छ भन्ने कुरा गर्नुभयो, त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद छ.
1: र यहाँहरूलाई पनि धन्यवाद, रेडियो नेपालका परिवार सम्पूर्णलाई धन्यवाद. म पनि दिन चाहन्छु तपाईँले पनि मलाई थोरै समय आफ्ना कुरा केही राखिदिनको लागि, विस्तार संघको तर्फबाट पनि राखिदिनको लागि समय दिनुभयो. यो समयको लागि यहाँहरूलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु.
0: हस् नमस्कार. नमस्कार.
1: नमस्ते.
0: अहिले भर्खर हामी कुराकानी गरिरहेका थियौँ रमेश कोइराला, जो वरिष्ठ गीतकार हुनुहुन्छ, लामो सयदेखि गीत लेखनमा लाग्नु भएको व्यक्तित्व हुनुहुन्छ र कानूनसँग सम्बन्धित व्यक्तित्व पनि हुनुहुन्छ र उहाँले जुन कानून क्षेत्रमा काम गर्नुभएको छ, गीत संगीतको कुरालाई कानूनमा कसरी लान सकिन्छ, जुन देखिएका विकृति विसङ्गतिमाथि कानूनले कस्तो भूमिका खेल्न सक्छ भन्ने कुरा उहाँले लामो समयदेखि कार्य गर्दै आउनुभएको छ. आज हामी म्युजिक मन्त्र कार्यक्रममा नेपाली गीत संगीतमा पारेको प्रभाव यहीका कुरा ल्यायौँ हामीले, त्यसरी आगामी दिनमा गर्न सक्ने सम्भावना के कस्ता छन् यी कुराहरूमा पनि हामीले कुराकानी राख्यौँ. जहाँ जाँदै हामी एउटा मिठो गीत छोड्न चाहन्छौँ, त्यो गीत सँगसँगै आजको कार्यक्रममा मलाई साथ दिने प्राविधिक मित्र उत्तम पाण्डेलाई धेरै धेरै धन्यवाद दिँदै म दिवाकर शर्मा अर्को हप्ता फेरि यहाँ माझमा आउनेछु. हवस् त, नमस्कार. नमस्कार.

हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। भर्खरै सुन्नुभयो म्युजिक मन्त्र कार्यक्रम। अब सुनाउँछौँ नेपाली चलचित्रको गीत। चलचित्र रहेको छ कुसुम हेरुमाल, उदित नारायण झाको स्वर, कुसुम गजमेरको रचना अनि सङ्गीत हो रञ्जित गजमेरको।

अब सुनाउँछौ नेपाली चलचित्र सौभाग्यबाट कुमार कान्छा र साधना सरगमको सुर, माधव सापकोटाको रचना अनि संगीत हो चन्द्र थापाको। यसपछि केही सूचना र सन्देश सुन्नुहुनेछ भने ठिक 11 बजे बिहान समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: नेपालमा धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनले वार्षिक 34,000 जनाको मृत्यु हुने गरेको छ, तर यो लतको अन्त्य सम्भव छ। यदि तपाईँ धूम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न चाहनुहुन्छ भने आजै गोप्य र निशुल्क परामर्श सेवा हेल्पलाइन 1132 सम्पर्क गर्नुहोस्। यो परामर्श सेवा कार्यालय समयमा उपलब्ध छ। याद राख्नुहोस्, धूम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न परामर्श सेवा हेल्पलाइन 1132।
1: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।

0: यो रेडियो नेपाल हो। अब उषा लोहनीबाट समाचार सुन्नुहोस्। भारतीय जनता पार्टी भाजपाको निमन्त्रणामा भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज भाजपा अध्यक्ष नितिन नवीन लगायत उच्च तहका नेताहरूसँग राजनीतिक भेटवार्ता गर्नुहुने भएको छ। नयाँ दिल्ली स्थित भाजपा मुख्यालयमा हुने भेटवार्तामा छिमेकी दुई देशका लोकतान्त्रिक शक्ति, दलगत अनुभव, राजनीतिक सहकार्य र आपसी सम्बन्ध सुदृढीकरणका विषयमा छलफल केन्द्रित हुने रासोपाका प्रवक्ता मनिष झाले जानकारी दिनुभयो। सभापति लामिछाने भाजपाका अध्यक्ष नवीनको निमन्त्रणामा 5 दिने भारत भ्रमणका लागि सोमबार भारत प्रस्थान गर्नुभएको हो। भ्रमणका क्रममा उहाँले भारतमा बसोबास गर्ने नेपाली समुदाय तथा पार्टीका शुभेच्छुकहरूसँग भेटवार्ता गर्नुका साथै अयोध्याको भ्रमण पनि गर्नुहुनेछ। मन्त्री परिषदको बैठक आज बस्दैछ। बैठक सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा 12:00 बस्ने तय भएको छ। सोमबार मन्त्री परिषदको नियमित बैठक बस्ने गरेको छ। प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिका विषयमा स्पष्टीकरणको माग गर्दै प्रतिपक्षीले अवरोध जारी राखेपछि हिजोको बैठक स्थगित भएको छ। नेपाल र भारत सीमाका विषयमा प्रधानमन्त्री शाहले प्रतिनिधि सभा बैठकमा त्रुटिपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएको भन्दै प्रतिपक्षी दलका सांसदहरूले अवरोध कायमै राखेपछि सभामुख डोल प्रसाद अर्यालले हिजोको दोस्रो बैठक पनि स्थगित गर्नु भएको हो। दोस्रो बैठक सुरु हुने बित्तिकै प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध सुरु गर्नुभएको थियो। त्यसपछि सभामुख अर्यालले कानून निर्माण गर्ने महत्वपूर्ण थलो सदन सञ्चालनका लागि सहयोग गर्न प्रतिपक्षी दलका सांसदहरूलाई आग्रह गर्नुभयो। सभामुख अर्यालले आग्रह गरे पनि प्रतिपक्षी दलका सांसदहरू आआफ्नो कुर्सीबाट उभिएर निरन्तर विरोध जारी राखेपछि सभामुख अर्यालले बैठक आजसम्मका लागि स्थगित गर्नुभएको हो। संविधान संशोधन बहस पत्र तयार गर्न गठित कार्यदलले संविधान संशोधनका विषयमा नागरिकबाट 44,613 सुझाव प्राप्त गरेको छ। कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीले 19,239 इमेल मार्फत र 25,374 सुझाव सामाजिक सञ्जाल व्हाट्सएप मार्फत प्राप्त भएको जानकारी दिनुभयो। कार्यदलले संविधान संशोधन प्रक्रियामा सबै नेपाली नागरिकको सहभागिता सुनिश्चित गर्ने उद्देश्यले लिखित रूपमा सुझावका लागि आह्वान गरेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आगामी असार 7, 8 र 9 गते चितवनमा आयोजना हुने प्रथम राष्ट्रिय महाधिवेशनका लागि मूल आयोजक समिति गठन गरेको छ। महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा गठन गरिएको मूल आयोजक समितिले महाधिवेशनलाई व्यवस्थित, समावेशी र सफल बनाउन आवश्यक तयारी तीव्र रूपमा अघि बढाएको छ। दरबार हत्याकाण्ड भएको 25 वर्ष पुरा भएको छ। 19 जेठ 2058 नारायणहिटी राजदरबारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश भएको थियो। नियमित पारिवारिक जमघटका बेला तत्कालीन राजा वीरेन्द्र सहित रानी ऐश्वर्य, युवराज दिपेन्द्र र निराजन, राजकुमारी श्रुति, राजकुमार धीरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ति, राजकुमारी शारदा, कुमार खड्ग विक्रम सहित राजपरिवारका अन्य सदस्यहरूको गोली हानी हत्या भएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। लेबनान र इजरायलबीच एकअर्कालाई आक्रमण नगर्ने सहमति भएको छ। अमेरिकी मध्यस्थतामा भएको यो सहमतिलाई लडाकु समूह हिजबुल्लाहले समेत स्वीकार गरेको छ। अमेरिका स्थित लेबनानी दूतावासले हिजबुल्लाहले आक्रमण रोक्ने अमेरिकी प्रस्ताव स्वीकार गरेको पुष्टि गरेको हो। प्रस्ताव अनुसार लेबनानको राजधानी बेरुत स्थित दक्षिणी क्षेत्रमा हुने इजरायली आक्रमण रोकिनेछ भने हिजबुल्लाहले पनि इजरायलमाथिका आक्रमण आक्रमण बन्द गर्नेछ। क्रमशः यो सहमति सम्पूर्ण लेबनानी भूभागमा विस्तार गर्ने योजना रहेको दूतावासले जनाएको छ। यो सँगै रेडियो नेपालबाट बिहान 11 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 12 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: अहिले सुन्दै हुनुहुन्थ्यो बिहान 11 बजेको समाचार। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब प्रस्तुत गर्दैछौँ आज दिउँसो प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

केही छिनमा यहाँहरूले सुन्नुहुनेछ कार्यक्रम शुभेच्छा। कार्यक्रम शुभेच्छा करिब मध्याह बाह्र बजेसम्म सुन्न सक्नुहुनेछ। मध्याह बाह्र बजे समाचार प्रसारण हुनेछ। समाचारपछि कार्यक्रम जीवन सुख सुन्नुहुनेछ करिब एक बजेसम्म। एक बजे समाचार सुन्नुहुनेछ। एक बजेको समाचारपछि हिजो बेलुकी प्रसारण भएको कृषि कार्यक्रमको पुनः प्रसारण हुनेछ। कृषि कार्यक्रमको पुनः प्रसारणपछि यहाँहरूले सिने संसार कार्यक्रम सुन्नुहुनेछ करिब दुई बजेसम्म। दुई बजे अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ। 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका 7 प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार र 5:15 बजेदेखि 5:45 बजेसम्म शैक्षिक कार्यक्रम विषयगत पाठको पुनः प्रसारण सुन्नुहुनेछ। अब प्रस्तुत छ कार्यक्रम शुभेच्छा।

नमस्कार। कार्यक्रम शुभेच्छाको एउटा अर्को श्रृङ्खलामा सम्पूर्ण श्रोता साथीलाई हार्दिक स्वागत अनि अभिवादन छ। टेक्निकल सपोर्टमा हुनुहुन्छ पराग पोखरेल, म हुँ रिता तिमल सिन्हा। करिब करिब 12 बजेसम्म तपाईँहरूसँगै हुन्छौँ। जो जो साथीहरूको आज जन्मदिन परेको छ, जन्मदिनको धेरै धेरै शुभकामना। जो साथीहरू यात्रा गर्दै हुनुहुन्छ, शुभ यात्रा। जो साथीहरू अस्वस्थ हुनुहुन्छ, शीघ्र स्वास्थ्य लाभको कामना। जो साथीहरू परीक्षा दिँदै हुनुहुन्छ, शैक्षिक सफलताको कामना। जो साथीहरूले नयाँ नयाँ काम सुरु गर्दै हुनुहुन्छ, यहाँहरूलाई कार्य सफलताको कामना। यी यस्ता शुभकामना शुभेच्छाका शब्दहरू राख्नका लागि कार्यक्रम शुभेच्छा एउटा प्लेटफर्म हो। 42 11 721, 42 11 736, यी दुईवटा नम्बरहरूमा तपाईँले फोन गर्न सक्नुहुन्छ। फोन गर्दा जम्मा 8 जना साथीहरूलाई शुभकामना शुभेच्छा दिन पाउनुहुन्छ। प्लिज प्लिज प्लिज नियमको पालना गरिदिनु होला। सँगसँगै जो जो साथीहरूले अघिल्लो साता फोन गर्नुभएको छ, यसपालि नयाँ नयाँ साथीहरूलाई मौका प्रदान गरिदिनुहोला। यो पनि आग्रह दसैँ औँला जोडेर गरेका छु है त। आजको कार्यक्रममा हामीले 4 गीतहरू लिएर आएका छौँ। यी गीतहरू पक्कै पनि तपाईँलाई मनपर्नेछन्, यो अपेक्षा मैले गरेकी छु। अनि त्यो सँगसँगै जो जो साथीहरू अहिले सुनेर बस्नु भएको छ, टेलिफोन नम्बर याद हुनेहरूलाई त किन चाहियो र टेलिफोन नम्बर यदि याद छैन भने तपाईँहरूलाई फेरि पनि नम्बर याद गराउँछु। 42 11 721, 42 11 736, यी दुईवटा नम्बरहरू तपाईँका लागि हामीले उपलब्ध गराएका छौँ। थुप्रै साथीहरूले गुनासो गर्नुहुन्छ, तपाईँहरूको टेलिफोन यति बिजी हुन्छ फोनै लाग्दैन भनेर। साथीहरूले ट्याक्क ट्याक्क फोन लगाइराख्नुहुन्छ। अब जो साथीहरूले लगाउन जान्नु भएको छ नि, उहाँहरूसँग आइडिया लिनुहोला भनेर पनि भन्न चाहिँ। कार्यक्रमको सुरुवातमा सुजन चापागाई र साथीहरूको स्वरमा रहेको यो गीत हामी तपाईँलाई सुनाउँछौँ। यो गीतपछि तपाईँहरूसँग कुराकानी गर्न टेलिफोन नम्बर 42 11 721, 42 11 736 आउँछौँ। रेडियो नेपाल सुन्दै गर्नुहोस् है त।

0: गुरुजी कताबाट हो? बाराबाट तपाईँको कुरा काटी काटी आएको छ, अब राम्रोसँग कुरा गर्न पाइएला जस्तो छैन। तपाईँले आफ्ना साथीभाइ आफन्तलाई शुभकामना शुभेच्छा दिनुहोस् राम कृपालजी। धेरै धेरै धन्यवाद राम कृपाल ठाकुरजीले हामीलाई बाराबाट बारा जलेश्वर पनि भन्नुभएको जस्तो लाग्यो। अब राम्रोसँग सुन्ने त थिएन, काटी काटी आयो कुरा चाहिँ, अनि त्यही भएर फटाफट शुभकामना शुभेच्छा नै दिन लगाएँ। अहिलेलाई भने कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा? कहाँबाट को हुनुहुन्छ? हेलो,
1: नमस्ते, गुड मर्निङ।
0: नमस्ते हजुर, कहाँदेखि को बोल्नु भयो? निर्मलाजी, हेटौडाको मौसम कस्तो छ अहिले? कहिले काहीँ मजाले लाग्छ अनि कहिले काहीँ रिस उठ्ने गरी लाग्दैन नि?
1: हजुर, भन्नुपर्छ आज चाहिँ जे होस् मैले दुईटा मोबाइलबाट ट्राई गरिरहेको थिएँ, एउटाबाट लागि एउटाबाट हाम्रो फादरदेखि एकदम सुनिरहेको छु है।
0: त्यही भने नि साथीहरूले दुईटा बाटो ट्राई गर्ने भएको भएर लाग्ने, अनि एउटै मोबाइलबाट ट्राई गर्ने साथीहरूको चाहिँ लाग्दो रहन्छ, अनि उहाँहरूले यति धेरै गुनासो गर्नुहुन्छ तपाईँहरूकोमा फोन लगाउन कति गाह्रो हो कति गाह्रो हो भनेर, अब के गर्ने होला त नि? अनि निर्मलाजी, अब खेतबारीको काम त सुरु भएको छैन होला त?
1: नै छैन, भर्खरै धानको बिउ राखेको, अब असारसम्म चाहिँ एकदमै धेरै हुन्छ भन्नुपर्छ है।
0: ल ठिक छ, अब तपाईँले आफ्ना साथीभाइ आफन्तहरू आठजनालाई शुभकामना शुभेच्छा दिनुहोस्।
1: शुभकामना सन्देश भन्नुभन्दाखेरि यति गीत बोल्दिनँ हजुर, अनि रेडियो नेपाल इन्टरटेन राजाको दिनको हुन्छ सबैको जे भन्न चाहन्छु, अनि त्यस्तै गरेर मरङतिर हुनुहुन्छ एकदम प्यारी बहिनी सरिना गुरुङले पनि फोन ट्राई गरिराख्नु भएको छ, जे होस् बहिनीको पनि चाँडै फोन लागोस् भन्न चाहन्छु, अनि त्यस्तै गरेर प्यारे प्यारे दाईहरू हुनुहुन्छ हाम्रो रत्नबहादुर थापा, दाई चन्द्र बस्नेत, अनि प्यारी साथी हुन्छ हर्पल रोशनी हाम्रो मन्जु थापा, अनि त्यस्तै गरेर प्यारी प्यारी साथीहरू हुनुहुन्छ हाम्रो सीता विदय हुनुहुन्छ, अनि निष्ठा पान्तवा राई, अनि त्यसै गरेर प्यारी साथी निरा राई, अनि त्यसै गरेर एकदमै प्यारी बहिनी हुनुहुन्छ इन्डियातिर बहिनी सविता गुरुङ, लगायत मलाई दिनु सबै साथीहरूलाई त्यो दिनको कामना आजको दिन हजुरलाई भाइ भाइ।
0: हजुर हस्, धेरै धेरै धन्यवाद निर्मला गुरुङले हामीलाई हेटौडाबाट फोन गर्नुभएको हो। अहिलेलाई फेरि पनि हाम्रो टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ? कहाँबाट को हुनुहुन्छ? हेलो,
2: हेलो, नमस्कार।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्नुभयो?
2: अब सरसा थापा पोखरेल बोल्दैछु बुटोलबाट।
0: के नाम भन्नुभयो?
2: सरसा पोखरेल।
0: सरसोताजी, बुटोलमा कस्तो छ अहिले मौसम?
2: मौसम चर्को चर्को घाम लागिरहेको छ, एकदम गर्मी छ भन्नुपर्छ है, अनि त्यतातिर?
0: हाम्रोतिर पनि घाम त चर्को चर्को नै लागेको छ, स्टुडियोमा चाहिँ गर्मी छैन, अब बाहिर जाँदा चाहिँ गर्मी नै छ, घाम पोल्ने घाम लागिरहेछ।
2: हजुर एकदमै।
0: अनि पहिलोचोटि गर्नुभयो र सरस्वताजीले?
2: हजुर, आज फर्स्ट टाइम भन्नुपर्छ।
0: आहा, फोन ठ्याक्कै लगाउन साथ लाग्यो कि अलि बेर कुर्नु पर्यो?
2: सुरुबाट नै तयारी गरिरहेको थिएँ, धेरै पटक मै लाग्यो भन्नुपर्छ है, धेरै नै तयारी गरिरहेको थिएँ भन्नुपर्छ।
0: कस्तो खुसी लाग्यो नि नयाँ नयाँ साथीहरूसँग पनि कुरा गर्न पाउँदा, त्यसमाथि पनि बुटोलको मौसम पनि जानकारी लिन पाइयो, एकदम खुसी लाग्यो। के गर्नुहुन्छ तपाईँ सरस्वताजी?
2: मैले चाहिँ अब घरैसी कामहरू गर्ने बस्ने भन्नुपर्छ है।
0: ए, घरैसी काम गर्नुहुन्छ बस्नुहुन्छ? ल ठिक छ, अब तपाईँले आठजना साथीभाइ आफन्तहरूलाई चाहिँ शुभकामना शुभेच्छा दिन पाउनुहुन्छ, ल भन्नुहोस्।
2: ल हुन्छ, धन्यवाद। फर्स्टमा हजुरलाई धेरै धेरै सम्झनासँग मिठो माया भन्न चाहन्छु, अनि टेक्निकल रूपमा सपोर्ट गर्ने मित्रको लागि, विशेष आत्मीय मित्र हुनुहुन्छ आशिष नयन बस्नेतको लागि धेरै धेरै सम्झना, प्यारो मान्छे दिलसा राई, मायालु एलिसा लिम्बू, हाम्रो सम्झिता काल धर्मराज लगायत सबै सबैलाई।
0: धेरै धेरै धन्यवाद बुटोलबाट

0: पोखरेलले हामीलाई फोन गर्नुभएको हो। अहिलेलाई फेरि पनि कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा, कहाँबाट को हुनुहुन्छ? हेलो,
1: नमस्कार हजुर।
0: सेवा हजुर, कहाँदेखिको बोल्नु भयो?
1: सुमी लिम्बु, तेह्रथुमबाट।
0: सुमी लिम्बुजी, तेह्रथुमको मौसम कस्तो छ अहिले?
1: तेह्रथुमको मौसम चाहिँ अहिलेको समयमा एकदमै घाम लागेको छ, एकदमै जमिनै तात्यो
0: है,
1: तातिरहेको छ, एकदमै गर्मी छ भन्नुपर्छ है।
0: गुराँस पनि सबै सुकेर झर्यो होला नि अब?
1: अब गुराँस चाहिँ त्यति देख्न पाइँदैन, अलिकति गुराँस अलिक बाक्लो भएको ठाउँमा चाहिँ अलि थोरै थोरै हल्का।
0: तेह्रथुम भनेपछि त तीन जुरे मिल्केमा 28 प्रकारका गुराँस छ भनेर भनेको थियो, हामी जाँदाखेरि ढकमक्क फुल्या थियो, ठाउँ नै छोडेर नाउँ नाउँ भएको थियो।
1: हजुर, एकदम रमाइलो ठाउँ छ नि त
0: है।
1: हजुर,
0: अनि सुमीजी, अब तपाईँले आफ्ना साथीभाइ आफन्तलाई शुभकामना शुभेच्छा दिनुहोस् ल।
1: हुन्छ, विशेष गरी हजुरलाई प्राविधिक मित्रलाई शुभ दिनको कामना गरेँ, अनि आठजना साथीलाई शुभकामना दिनुपर्दाखेरि आशिष नयन बस्नेत हुनुहुन्छ, ढकाल धर्मराज, अनि एन्जल तस्किरा, राज कन्दवा, कमला, मुना सिर्जना इलामबाट, खड्क सुब्बा लगायत अब धेरै साथीहरू हुन्छ, वरुण चञ्चली, निमा शेर्पा, सबैलाई आजको दिन शुभ गीत होस् भन्दै छुट्टिन्छु ल। नमस्ते,
0: हस्, धेरै धेरै धन्यवाद। सुमी लिम्बुले हामीलाई तेह्रथुमबाट फोन गर्नुभएको हो। अहिलेलाई फेरि पनि कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा, कहाँबाट को हुनुहुन्छ? हेलो,
1: ब्युटी दिदी, दर्शन।
0: हजुर, ह्यान्डसम भाइ दर्शन, कहाँदेखिको बोल्नु भयो? अब मोरङ हो, अनि दाईको त मोरङ हो, त्यो पछि मोरङबाट इलाम कति घन्टामा पुग्छ?
2: लाग्छ होला त्यो 4 घन्टा जति,
0: 4-5 घन्टामा पुगिन्छ। त्यसो भए त छिमेकी नै हो क्या, त्यति 4-5 घन्टा। अब हामी मात्र छिमेकी होइन नि, हामीलाई त दिनभरि लाग्ने भयो,
2: एकदम बेहोसला जस्तो घाम लागिरहेछ है अहिले।
0: ए बा, इलाम त सधैँ शीतल हुन्थ्यो नि त।
2: दिउँसो दिउँसो हिजो पानी पऱ्यो, शीतल भयो, अब दिउँसो के हुन्छ थाहा छैन, अहिले चाहिँ कडा घाम लागेको छ, हल्का बर्छ, ठिकठाक छ है। समयलाई दिने म अब शुभकामना राखिहाल्छु ल।
0: राखिहाल्नुहोस्
2: ल। इलामको मुक्तिनाथ ब्याङ्कतिर जाउँ, हाम्रो ह्यान्डसम हुनुहुन्छ मुकेश अधिकारी, साबुन खाडी झापातिर जाउँ, दुर्गा घिमिरे, दुवैजनालाई एकदम जन्मदिनको धेरै धेरै शुभकामना दिन चाहन्छु। विराटनगर टिमको हिरो अहिले दुबईमा छ प्रवीण गिरी, मुकेश पोखरेल इलामको गोलाखर्कामा, राज रिजाल छ आङसाराङ, पाँचतरको हिरो अहिले छ क्यानाडातिर, नवराज आचार्य छ सुर्खेतमा, पुष्कर कटेल र छत्मा दर्नाल हुनुहुन्छ है माई नगरपालिकातिर, बुद्धि आचार्य, महेन्द्र सुन्दर कार्की छ यासोकको पाँचतरमा, अन्तिममा भन्नुपर्दा हाम्रो कतारतिर जाउँ, इलामीले दिनेश अधिकारी र वासु घिमिरे, सबैलाई शुभ दिन भन्दै भाइ भाइ।
0: हस्, धेरै धेरै धन्यवाद। इलामबाट हामीलाई स्काई नवीनले फोन गर्नुभएको हो, जहिले ब्युटी दिदी भन्नुहुन्छ, आज मैले ह्यान्डसम भाइ भने हाँस्दै हुनुहुन्छ। जम्मा 5 जना साथीहरूसँग कुराकानी गरिसकेका छौँ, 5 जना साथीहरूसँग कुराकानी गरिसकेपछि अब पालो भएको छ गीत सुनाउने। यो गीत हामीसँग राम नाम सत्यबाट बाबुल गिरी र रचना रिमालको स्वरमा रहेको छ, डाक्टर डिआर उपाध्यायको रचना, बाबुल गिरीको सङ्गीतमा रहेको छ। यो गीतपछि तपाईँहरूसँग कुराकानी गर्न फेरि पनि आउँछौँ है त।

0: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
1: नागरिक लगानी कोष
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
4: झण्डु आयुर्वेद
5: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
4: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
5: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
4: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
5: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि फोन नम्बर 01-4530-418।
6: होइन के पोको पारा त्यस्तो सुन भेट्यौ कि क्या
7: हो सुनै हो हेर त
6: ए माटो पो रहेछ त
7: ल यही माटोमा राम्रो फलाएर बेचेर घाँटीमा कानमा लाउने सुन किन्न पाएपछि भएन त यो सुन
6: बाठी पो रहेछ त अनि यो माटो चाहिँ किन पोको पार्यो नि
7: माटोलाई सुधार गर्नु परेन माटोमा के तत्त्वको कमी छ जान्न जचाउन जान्ला
6: ए अनि यो माटो जचाउन चाहिँ कहाँ जाने नि
7: पालिकाको कृषि शाखा वा प्रदेशको माटो परीक्षण प्रयोगशाला त हो नि तर आफ्नो ठाउँमा भएको माटोको अवस्था इन्टरनेट सुविधा भएको मोबाइल वा कम्प्युटरमा डिजिटल सोइल म्याप हेरेर पनि थाहा पाउन सकिन्छ
8: हो इन्टरनेट भएको ठाउँमा soil.narc.gov.np लग इन गरेर कम्प्युटर वा मोबाइलबाट आफ्नो ठाउँको माटोको अवस्थाको बारेमा जानकारी लिऊ र माटोको गुणस्तर बढाऊ
9: नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्र हरियर भवन
10: छोटो विश्रामपछि फेरि पनि स्वागत गर्छौं कार्यक्रमको नाम हो शुभेच्छा शुभेच्छामा हामी छौं टेक्निकल सपोर्टमा पराग पोखरेलसँगै म हुँडी तातिमल सिन्हा करिब करिब 12 बजेसम्म तपाईँहरूसँगै हुन्छौँ हामीले 5 जना साथीहरूसँग कुराकानी गरिसकेका छौँ अझै पनि थुप्रै साथीहरूसँग कुराकानी गर्ने जमर्को छ त्यसैले 42-11-741-42-11-736 यी दुईवटा नम्बरहरूमा छिट्टो फोन ट्राई गर्नुहोला फोन लागेन भनेर गुनासो गर्नेहरू पनि थुप्रै हुनुहुन्छ तर ट्राई गर्न चाहिँ नछोड्नुहोला भनेर भन्न चाहिँ अहिलेलाई हाम्रो टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ कहाँबाट को हुनुहुन्छ हेलो
11: गुड मर्निङ नमस्ते दिदी
10: नमस्कार हजुर कहाँदेखि को बोल्नु भयो
11: म लामो समयपछि सुनसरीबाट राजेश कुमार माझी
10: हराउनु भएको छ किन राजेश जी
11: के गर्नु दिदी अलिकति व्यस्त व्यस्त पनि हुन्छु अब फेरि अब यो प्रोग्राममा त पुरानो साथीहरू मात्रै कल गर्छ होइन नयाँ नयाँ साथीलाई पनि पालो दिनुपर्छ नि त
10: कति राम्रो विचार हाम्रो राजेशजीको अनि कस्तो भइरहेछ सुनसरीको मौसम
11: सुनसरीमा हिजो अस्तिदेखि नै घाम लागेको छ अलिक गर्मी महसुस हुँदैछ दुई तिनदेखि दिदी
10: ए पानी पर्ने छाडकाट छैन नि
11: पानी पर्छ तर चाहिँ अब अस्ति त अलिक ठुलो पानी पर्यो हिजो चाहिँ अलिकति पर्यो 15-20 मिनट जति आधी घन्टासम्म पानी पर्यो भने त अब त्यस्तो शीतल चाहिँ महसुस हुँदैन कम्तीमा 1-2 घन्टा पानी पर्यो भने मात्रै शीतल महसुस हुन्छ अलि गर्मी गरम बढिराखेको छ दुई तिन दिनदेखि
10: ए अब खेतबारीको कामलाई पुग्ने पानी आएको छैन यसको मतलब
11: त्यस्तो छैन त बिउ छर्कने कामहरू त अब सिँचाइको व्यवस्था छ सिँचाइको व्यवस्थाले त्यो बिउ छर्कने काम भइरहेको छ अब धान रोपाइ चाहिँ अलिकति अब टाइमै छ त्यही भएर चाहिँ अलिकति केही समय चाहिँ लाग्छ अझै।
10: ल ठिक छ, अब तपाईँले आफ्ना साथीभाइ आफन्तहरू आठजनालाई शुभकामना शुभेच्छा दिनुहोस्।
11: सफरसम्म हजुरलाई अनि टेक्निसियन मित्र अनि रेडियो नेपाल सम्पूर्ण साथीलाई एकदम धेरै धेरै सम्झना साथ मिठो माया। अनि भोलि बर्थडे आउँदैछ आदरणीय दाई आरके थापालाई, आरके थापालाई मार्समा ह्याप्पी बर्थडे धेरै धेरै शुभकामना दिन चाहन्छु आरके थापालाई। अनि गणेश श्रेष्ठ, अनि विमला यम्फो, अनि प्रतिमा स्पर्शी, लुकी कल्पना सम्पाङ, स्टार अमृत, हरफल रोशनी, प्रसन्न खोलाङ, कमला मुखिया, अनि चक्र बान्तवा रोशन खोलाङ, अनि प्रतिमा प्रतीक खेर प्रदीप बान्तवालाई धेरै धेरै सम्झना, पवित्र रत्नदेव थापा सबै नाम गर्दै थिए। अनि मलाई राजकुमार जीवन चिन्ने नचिने सम्पूर्ण साथीलाई धेरै धेरै सम्झना साथ मिठामा भन्दै छुटिन्छु। हस्त, बाई बाई दिदी।
10: हस्, धेरै धेरै धन्यवाद। सुनसरीबाट राजेश कुमार माझीले हामीलाई फोन गर्नुभएको थियो। सुनसरीमा पनि अहिले गर्मी नै छ र छ भन्नुहुन्छ हाम्रो राजेशजीले। देशैभरि गर्मी बढिरहेको छ, तराईमा त अझ लुको सम्भावना छ पनि भनिएको छ नि त, तातो हावाको सम्भावना छ। बस्नुहोला, बिहान बेलुका मात्रै काममा निस्किनुहोला, दिउँसो काम नपरि ननिस्किनुहोला भन्ने आह्वान पनि गरिएको छ। त्यसैले जहाँ जस्तो अवस्थामा हुनुहुन्छ सुरक्षित रहनुहोस्, हाम्रो यो आग्रह हो अहिलेलाई। भने फेरि पनि कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा, कहाँबाट को हुनुहुन्छ? हेलो,
12: मै सुरेश लामा, यता बसुन्धराबाट।
10: सुरेश जी, के छ हाल खबर? यो नम्बर आशिष नयन बस्नेतले लगाइदिनु भए त होइन होला नि? वसुन्धरा भन्न साथै मलाई थाहा भइहाल्यो आशिष जीले नै हो भनेर। अनि सुरेश जीको घर कता हो? अनि आशिष जीको पनि त नुवाकोटै हो नि? तर गाउँ फरक होला नि? जिल्ला चाहिँ एउटै भयो, गाउँ चाहिँ फरक फरक होला। ल ठिक छ। अनि सुरेश जी, अब तपाईँ पहिलोचोटि कल गर्नु भयो र?
12: पहिले छोरी चाहिँ हैन,
10: पहिला पनि गर्नु भएको छ?
12: अनि पहिला पनि गर्नु भएको थियो नि, के गर्नु
10: ए? पहिला पहिला पनि मसँगै कुरा गर्नु भयो हो, मैले त बिर्सि छु।
12: हजुर सँगै हुनुहुन्छ, हजुर एकजना अर्को नि हुनुहुन्छ,
10: विद्यासँग होला?
12: हजुर
10: है,
12: हजुर हजुर।
10: ल ठिक छ, अब सुरेश जीले आफ्ना साथीभाइ आफन्त आठजनालाई शुभकामना शुभेच्छा दिनुहोस् ल।
12: ल, आठजना के भन्नु, हो सबैभन्दा सुरुमा हाम्रो यो रेडियो परिवारलाई, कल लगाइदिनु भएको आशिष सरलाई, मेरो घर परिवारलाई, दाजुभाइ दिदी बहिनी सबैजनालाई, सबैजना अहिले जतिसम्म सुन्नु भइरहेको छ सबैजनालाई सुनिनु चाहन्छु।
10: सुरेश लामाले हामीलाई वसुन्धराबाट फोन गर्नुभएको हो, केही बोल्न बाँकी छ होला कि भनेर त सुनेर बसेको, टेलिफोन राखिसक्नु भयो अहिलेलाई। भने फेरि पनि कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा, कहाँबाट को हुनुहुन्छ? हेलो,
13: हेलो रिता, दर्शन नमस्ते, स्याङ्जाली नमस्ते गरे।
10: स्याङ्जाली नमस्ते, अब काठमाडौँको नमस्ते फर्काएँ है त मैले पनि। स्याङ्जाबाट अब ऊ मैले नाम राम्रोसँग सुनेको छैन है, अरूले सुन्नुभयो कि भएन?
13: नरेन्द्र रिमाल
10: कहिलेकाहीँ साथीभाइलाई जिस्काउन कति रमाइलो पो हुन्छ त, मलाई पहिल्यै थाहा भयो र मैले नाम लेखिसकेको थिएँ कपीमा, तर मैले तपाईँलाई जिस्काइदिएँ मात्रै। अनि दुई तिन हप्ता पछि आउनु भएको छ, तर स्वर बिग्रिया छ, के भयो? अनि पुरै बस्या छ त? मौसम चेन्ज हुँदैछ, अब रुगा खोकीले पनि कहिले काहीँ दुःख दिन्छ र स्वर भासिन्छ,
13: अब
10: जेठी मधु अनि अर्को के खायो भने, बोझो खायो भने स्वर खुल्छ भन्नुहुन्छ मेरो हजुरआमा हजुरबाले, एकचोटि ट्राई गर्नु तपाईँ पनि। ए ल, खाएर अब 15 दिनपछि फोन गर्ने बेलामा एकदम जोस जागर आउने गरी, नरेन्द्र रिमाल जस्तै आउने गरी ल। अहिले त नरेन्द्र रिमाल जस्तो आएको छैन, साँच्चै नै स्वर बसेर।
13: तपाईँ त अब आराममै हुनुहुन्छ होला, आराम नभए यस्तरी बोल्नै सक्नुहुन्छ।
10: म त पुरा आराम छु नि, अब तपाईँहरूले ऊ के अरे बिरामी छु भनेर बस्ने फुर्सदै दिनुहुन्न, जहिले आराम भएर दौडिहाल्नुपर्छ हो कि होइन? ल, अब म रिटायर भएपछि पनि तपाईँहरूले मलाई फेरि लिएर आउने भनेर अस्ति नै कसले हो फेरि मागेर अनि तपाईँलाई फेरि लिएर आउने भनेर भन्दै हुनुहुन्थ्यो, मैले बिर्सी नामै बिर्सी कसले भन्नुभएको थियो,
13: ल्याउनु पर्छ।
10: हुन्छ। अब यस्तो रिटायर भएपछि म रेडियोमा बोल्ने भन्दा पनि तपाईँहरूको गाउँ गाउँमै घुम्न आउँछु अनि तपाईँहरूसँगै प्रत्यक्ष रूपमा भेटेर कुरा गर्छु नि त, अनि भइहाल्यो नि हुँदैन? अनि त्यही त्यो अक्षयवाला गर्नुपर्छ, मलाई घुम्न पनि पाइयो अनि तपाईँहरूसँग प्रत्यक्ष भेट्न पनि पाइयो कि न? एउटै अब स्याङ्जा आयो, स्याङ्जामा 8-10 दिन बस्यो अनि फेरि पोखरा आयो, 8-10 दिन बस्यो, पोखराबाट फोन गर्ने साथीहरू सबलाई भेट्यो, गर्दा रमाइलो हुन्छ नि हो कि होइन? ल ठिक छ। अब नरेन्द्रजीले आफ्ना साथीभाइ आफन्तहरूलाई शुभकामना शुभेच्छा दिनुहोस् ल आठजनालाई।
14: जीवन कार्की हुन्छ, राजा राम रायमाझी हुन्छ, पालु हुन्छ, उहाँलाई धेरै धेरै सम्झना भन्छु। अनि त्यसै गरेर मुनिहरू हुन्छ, लज्जा स्मृति लिम्बु, निशा लापा, काली कमला ओलिङ, सरस्वती राई, गगन
10: सबै सबै
14: अहिले रमिला भन्त
10: बढी भइसक्यो त्यही भएर सबै सबैलाई भने
14: ल त नौजना भयो बरु ल
10: नौजना भयो जम्मा।
14: अन्तिममा हाम्रो गण्डकी पुरा दुखी प्रसाद केलाका
10: हस् धेरै धेरै धन्यवाद। स्याङ्जाबाट नरेन्द्र रिमालले हामीलाई फोन गर्नुभएको हो। नरेन्द्रजीलाई अलि सन्चो छैन, शीघ्र स्वास्थ्य लाभको कामना। उहाँलाई अलि स्वर बसेको रहेछ, अब यो मौसम परिवर्तन हुने समय पनि हो अनि गर्मी पनि छ अनि पानी पर्यो भने फेरि चिसो चिसो हुने गर्दाखेरि शरीरले त्यो मौसमलाई ठेक्न सक्दैन नि त, अनि रुगाखोकी लाग्नेदेखि लिएर विभिन्न समस्याहरू देखिन्छ। अहिले त फेरि लामखुट्टे यति धेरै आउँछ, मोटो मोटोवाला लामखुट्टे आउँछ, लामखुट्टेले टोकेर पनि थुप्रै किसिमका रोगहरू निम्तिरहेको छ। तपाईँहरू सुरक्षित रहनुहोस् यो आग्रहसँगै अब पालो भएको छ फेरि पनि अर्को एकजना साथीसँग कुराकानी गर्ने। काम त को हुनुहुन्छ? हेलो
15: हजुर नमस्कार, धनकुटे प्रणाम नमस्कार भने धेरै धेरै घाम लागिरहेको अवस्था हो, अलिअलि तपाईँलाई पठाइदिउँ कि जस्तो लाग्छ है।
10: नामै नभनिकन अनि पुरै धनकुटाको घाम पहिला पठाउने कुरा पो गर्नुहुन्छ तपाईँ?
15: होइन होइन, म आउँदैछु तपाईँकै छेउछाउ, प्राविधिक मित्रकै छेउछाउ, रेडियो काठमाडौँकै छेउछाउ आउँदैछु म, राम प्रसाद मिरौला। अहिले चाहिँ धनकुटा हजुरको अफिसको छेउछाउ, तर गाउँतिर है, ठ्याक्कै पारी चाहिँ होइन, होइन जिल्ला चाहिँ धनकुटा छतर दोरपाटीबाट है त हजुर।
10: ए अहिले छतरमा हुनुहुन्छ?
15: होइन गाउँतिरै हो नि त,
10: पहिला त धनकुटा अफिसकै वरिपरि छु भन्नुहुन्थ्यो त।
15: होइन त्यहाँ पनि केही कामहरू गरेर फर्केको, अब कति 10-12 दिनपछि फेरि फर्किन्छु।
10: ए 10-12 दिनपछि फेरि हाम्रै धनकुटाको प्रादेशिक कार्यालय वरिपरि नै हुनुहुन्छ?
15: तिलविक्रम सर भयो, विशाल श्रेष्ठ, नयाँ प्राविधिक, पुराना प्राविधिक, दुखाराम जयराण झा होइन, अनि अब धेरै नै हुनुहुन्छ, अनि अब त्यहाँ अब निर्मला कुँवर भयो, धेरै हुनुहुन्छ।
10: ए भेट्नु भएको छ प्राय सबैलाई?
15: चिन्छु, अघि अलिक पहिला चाहिँ केसी गौतम तिमीलाई तपाईँको के अरे लोकमणी सापकोटा सरहरू हुँदा
10: श्री दिदी हुँदा नि श्री कुँवर हुँदा जानुभएको थियो?
15: श्री कुँवर हुँदा चाहिँ मैले नाममै सुनेको, उहाँसँग चाहिँ ठ्याक्कै चिन्जान,
10: लगभग 2-2.5 वर्ष उहाँ पनि बस्नु भएको कार्यालय प्रमुख भएर जस्तो लाग्छ मलाई।
15: होइन नाम चाहिँ एकदमै नयाँ नाम होइन, पुरानो।
10: उहाँ त न्युज पढ्नुहुन्थ्यो नि त, यहाँ त रेडियोबाट न्युज पढ्नुहुन्थ्यो, नाम त सुनिरा नाम नै हो, तर त्यहाँ प्रमुख भएर बस्नु भएको बेला तपाईँले भेट्नु भएको थियो कि थिएन भनेर?
15: एकचोटि न्युज पढ्ने माया लामा कि रमिता लामा पनि त्यहाँ पुगे बेला,
10: सुमिता लामा हो
15: समथिङ, धेरै धेरै लङ समय बस्नु भएन, काज थियो रे भन्नेमा सुने, पुगेका थिएँ
10: लगभग 1-1.5 महिना बस्यो कि क्या हो,
15: सम्भवतः त्यस्तै होला, यस्तै छ। रेडियो नेपाल धनकुटालाई देखिन्छ यहाँ मेरो घरबाट, अनि त्यतातिर पुग्दा पनि ठ्याक्कै त्यो हजुरको प्रशासनिक अफिसबाट उकालो जाँदा, मासतिर सरकारी वकिल कार्यालयबाट घुम्दै जाँदा पनि तपाईँको मेरो अफिस पुगिने, त्यताबाट घुर्दा प्रशासनिक अफिसबाट यता आउँदा एउटा रोटी सेलरोटी पाक्ने, बड गजब लाग्छ धनकुटा टेक्दा रेडियो नेपाल सम्झँदाखेरि, त्यहाँनिर त्यहाँ अब गइरहँदा अस्ति लगभग कुराकानी
10: तपाईँकोबाट हटिया जान कति टाइम लाग्छ? तपाईँ बस्ने
15: अहिले मेरो गाउँबाट तपाईँको गाडी ठ्याक्कै लाग्दाखेरि या 15-20 मिनट हाइवे निक्ने 20 मिनटमा पुगिन्छ। हटियाको त त्यहाँ हटियै छेउछाउमा त हो म बसेको निकै
10: त्यो होइन बस्ने त्यहाँ रेडियो वरिपरि बस्ने बेलामा चाहिँ धेरै ऊ छैन टाढा छैन तपाईँको हटिया
15: छैन छैन छैन म त्यहाँ त्यो रेडियो हजुरको अफिस भए त कोष लेखा नियन्त्रण कार्यालय अलिक मुनेरीतिर बस्छु।
10: ए यता टुडेखेल कति टाढा पर्छ तपाईँकोबाट?
15: कति पनि छैन हटियाबाट के 5-7 मिनट जति पनि लाग्दैन।
10: कति धेरै ठाउँ थाहा रहेछ नि मलाई हो के भन्नु
15: तपाईँलाई धेरै थाहा छ मलाई पनि धेरै थाहा छ। अब तपाईँ के धनकुटा आउँदा धेरै घुम्नु भएको मैले कहिलेकाहीँ कुरा गर्ने नि सहित भूमितिर अब जग्गा खरिद गर्ने क्यारे फलफुल खेती गर्नु भनेको अब रिटायर लाफ आउन निकै बाँकी अब के गर्ने त्यहाँ पनि
10: गर्नुपर्ने भयो। सहित भूमि तपाईँको छतहरबाट कति टाढा छ भन्नु त?
15: होइन होइन हाम्रोबाट त टाढा हो अब त्यताको बस्ती स्थिति अलिअलि थाहा पाउँछु थोरै थोरै।
10: ए नत्र अब छतहरमा के अरे सहित भूमिमा आएर फलफुल खेती गरे सबै जिम्मा तपाईँलाई छोडेर यता फेरि काठमाडौँमा रेडियोमा बोल्न आउँ कि भनेर सोचे
15: आन्तरिक कुरा निजी फोनमा गरौँ तपाईँको नम्बर नभएसम्म मलाई यो गाह्रो कुरा हो। ठिकै छ ठिकै छ मेरो नम्बर भानु खड्का दाजुसँग छ।
10: हुन्छ होइन ठिक छ मैले जिस्किदिया मात्रै हो। अब रामप्रसादजी तपाईँले आफ्ना साथीभाइ आफन्तलाई शुभकामना शुभेच्छा दिनु।
15: साथीहरू त अब धेरै हुनुहुन्छ आकाङ्क्षी क्लस्टर समानुपातिक यो मैले कहिले हटाउन चाहन्न। यो कुराकानी हुँदै गर्दा मलाई झस्काइदिने सम्झाइदिने राम कृपाल ठाकुर रित्ता दिदीको कार्यक्रम आज फोन लाउनु निरौलाजी भन्नुहुन्छ उहाँ सम्झाइरहनुहुन्छ। अघि पनि हाम्रो कुरा भएको थियो 8 बजेतिर राम कृपाल र राम पुकार राय उहाँहरू ज्येष्ठ नागरिक हुनुहर अझै पनि रेडियोको कार्यक्रममा उहाँहरूको प्रस्तुति र उपस्थिति अझै घनीभूत रूपमा राम्रो छ उहाँहरूलाई सम्झन चाहन्छु भन्न चाहन्छु। अनि त्यसपछि रामकुमार थापाको भोलि जन्मदिन परेको छ रामकुमार थापालाई जन्मदिनको हार्दिक शुभकामना प्रकट गर्न चाहन्छु। त्यहाँ रहनुभएका प्राविधिक मित्र सरलाई पनि सोधेका छु सम्झेका छु हजुरलाई त झन् बिर्सनै नसक्ने व्रत को पनि कामना गर्न चाहन्छु। अब हामी अप्सनमा 7 वटा जति सरस्वती नाम जोडेर अर्को साथीलाई पालो दिन चाहन्छु। यति बेला धनकुटाबाट रिजाल नगेन्द्र श्रेष्ठ गणेश रूपन्देही भैरवा त्यसपछि सायमा राई र सरु सयत्राई उदयपुर क्रमशः खोटाङलाई सम्झना गर्न चाहन्छु। नरेन्द्र रिमाल पनि आउँदै हुनुहुन्थ्यो उहाँलाई पनि सम्झना गरिरहेको हो। मनको साथी जीवन कार्की र गगन सम 13 थुमे हाल धरान उहाँको नाम अलिक छुटाइरहेको जस्तो महसुस भइरहेको हो यद्यपि मैले सम्झिरहेको छु र आगामी असार 22 गते 70 जिल्लाको प्रमुख जिल्ला अधिकारी टुबराज पोखरेलको जन्मदिन हो सम्भवतः उहाँ त्यहाँ नै हुनुहुन्छ कि भन्ने लागेको छ। निज सरलाई जन्मदिनको हार्दिक र अग्रिम शुभकामना प्रकट गर्न चाहन्छु। श्यामसिंह चौधरी परिप्रधान कार्यालय काठमाडौँ र डिएसपी ओम प्रकाश खनाल आछामलाई सम्झना गर्दै गर्दै र निवर्तमान प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल सरलाई सम्झँदै रेडियो नेपालको उन्नति र प्रगतिको कामना गर्दै गर्दै फेरि अर्को अङ्क पालो बिसाएर अर्को अङ्कमा फोन लागेमा फेरि यहाँसँग गफ गफ गर्ने वातावरण सिर्जना हुनेछ भन्दै भन्दै प्रादेशिक प्रसार धनकुटाका तिल विक्रम चेमजङलाई सम्झँदै हजुरबाट टाढा हुन्छु किनारा लागे। धेरै कुराकानी गरियो धनकुटाको विशेषको कुराकानी गरियो हटियाको कुराकानी गरियो सहित भूमिको कुराकानी गरियो गरियो त छतर जोरपाटीको कुराकानी गरियो भन्दै भन्दै तपाईँबाट छुट्टिन्छु। शुभ दिन है त नमस्कार छड्के सलाम।
10: हस् धेरै धेरै धन्यवाद। धनकुटाबाट रामप्रसाद निरौलाले हामीलाई फोन गर्नुभएको हो। चारजना साथीहरूसँग कुराकानी गर्ने क्रममा अन्तिम साथी हुनुहुन्थ्यो नि त उहाँ अनि त्यही भएर अलि लामो कुरा गऱ्यौँ। अब पालो भएको छ गीत सुनाउने अनमोल गुरुङ र अस्मिता अधिकारीको स्वरमा रहेको यो गीत पछि फेरि पनि तपाईँहरूसँग कुराकानी गर्न आउँछौँ। रेडियो नेपाल सुन्दै गर्नुहोस् है त।

0: कार्यक्रम को अन्तिम चरणमा पुगेका छौँ। हामी कार्यक्रम शुभेच्छामा छौँ। पक्कै पनि तपाईँहरूले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने यो हो रेडियो नेपाल, अनि कार्यक्रम सुनिरहनु भएको छ शुभेच्छा। 12 बज्नै लागेको छ, केही साथीहरूसँग मात्र कुराकानी गर्ने समय हामीसँग बाँकी छ, अनि एउटा गीत पनि सुनाउनेछौँ अहिलेलाई भने। कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा? कहाँबाट को हुनुहुन्छ? हेलो, टेलिफोन बल्ल बल्ल लगाउनु भएको छ, ठ्याक्कै हेलो भन्ने बेलामा टेलिफोन काट्यो। अब कति मनमा ढुकचुक भयो होला उहाँलाई, ओहो बल्ल बल्ल फोन लगाएको भनेर। अहिलेलाई फेरि पनि कोही आइसक्नु भयो, कहाँबाट को हुनुहुन्छ? हेलो,
1: हेलो रिता दी, नमस्ते, गुड मर्निङ।
0: गुड मर्निङ हजुर, कहाँबाट को बोल्नु भयो?
1: म धरानबाट हरपल रोशनी।
0: धरानबाट हरपल जी?
1: हजुर।
0: कहिले हो धरान जानु भएको चाहिँ?
1: म धरान झरेको लगभग 1 महिनाभन्दा बेसी भइसक्यो।
0: ए हो र?
1: हजुर।
0: अनि कस्तो छ अहिले धरानमा तपाईँलाई चाहिँ, कतिको गर्मी लागेको छ?
1: मौसम त कुरै नभए यति धेरै गर्मी छ, हिजो र आज त झन् होइन, अलिकति हिँड्न पनि एकदम गाह्रो लागिरहेको छ क्या मलाई चाहिँ, धेरै गर्मी छ
0: है।
1: त्यता त फेरि पानी परेको छ, यता त पानी पनि परेको छैन क्या फेरि।
0: हिजो साँझ अलिकति मात्र पर्यो, धेरै बेर त परेन, भुइँ नै नभिज्ने गरी पर्यो। अस्ति राति चाहिँ परेको थियो, बाफरे हुरी बतास चल्ने
1: पानी। ड्रममा राखेको पानी पनि एकदम उमालेको जस्तो हुन्छ नि।
0: त्यस्तो पो भएको छ?
1: त्यस्तो
0: भइरहेको छ। ए ल है, अब त्यसो भए त तराईतिर त लुको आशंका गरेको छ, अनि बाहिरतिर नहिँड्नु भनेर आग्रह पनि भइरहेको छ, भनेपछि आफ्नो आफू चाहिँ सुरक्षित ठाउँमा रहनु पर्यो है त।
1: तपाईँलाई कस्तो छ?
0: म ठिक छु, एकदम ठिक छु। तपाईँसँग मजाले गफ गरिरहेको छु हो कि होइन?
1: त्यही त, 2-3 महिना बसे गफ भयो, त्यही भएर के कस्तो छ भन्ने।
0: ठिक छु। अनि अब हरपलजीले 8 साथीभाइ आफन्तहरूलाई शुभकामना शुभेच्छा दिन पाउनुहुन्छ। ल
1: हुन्छ, विशेष तपाईँ हाम्रो रेडियो नेपाल इन्टर टिमलाई विशेष कार्य सफलताको धेरै शुभकामना भन्न चाहन्छु।
0: हजुर।
1: अनि मेरो प्यारी फुफू नोबेल हस्पिटल विराटनगरमा हुनुहुन्छ, उहाँलाई एकदम गेट हेल्सन चाँडैभन्दा चाँडै नै खुनु होला, मैले त पनि लागि जान लागिरहेको छु होइन। अनि धेरै साथी हुनुहुन्छ, अब सबै सबैमा एकदम धेरै सम्झना, आफ्नो आफ्नो कार्य सफलताको धेरै शुभकामना, कसैको पनि नाम लिएन, सबैमा एक उस्तै उस्तै माया उस्तै सम्झना भनेर छुटिन्छु। बाई बाई।
0: बाई बाई। हरपल रोशनीले हामीलाई धरानबाट फोन गर्नुभएको हो। अहिलेलाई फेरि पनि कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा? कहाँबाट को हुनुहुन्छ? हेलो,
2: हेलो दिदी, नमस्कार। हजुर
0: नमस्कार। हजुर कहाँदेखि को बोल्नु भयो हजुर?
2: म इलामबाट मुनामुखिया बोल्थे, सन्चै हुनुहुन्छ रिता दिदी?
0: म त एकदम ठिक छु, अहिले त इलाममा गर्मी पो छ रे त।
2: होइन नै, यता हामी बसेको आसपासमा एकदम शीतल छ, धुमिएको छ भन्नुपर्छ है त।
0: ए हो र, तपाईँको ठाउँ चाहिँ के हो?
2: माङ्सेबुङ गाउँपालिका एक हो।
0: माङ्सेबुङ?
2: हजुर।
0: अनि माङ्सेबुङ गाउँपालिकामा शीतल छ भनेपछि हाम्रो स्काई नवीनले कहाँनिर बस्नुहुन्छ? उहाँकोमा चाहिँ एकदम गर्मी छ भनेर भन्नु।
2: उहाँ दादा चाहिँ उता इलाममै बस्नुहुन्छ भन्नुपर्छ है त।
0: ए त्यही त। अनि माङ्सेबुङ गाउँपालिका वरिपरि चाहिँ चिया बगानहरू छैन हो?
2: नै, त्यहाँ छैन, यता अलिक मासतिर हामी बसेको आसपासतिर चाहिँ छ भन्नुपर्छ है त।
0: ए तपाईँको आसपास चाहिँ छ, माङ्सेबुङ गाउँपालिकाभित्र चाहिँ छ कि छैन भनेर सोधेँ मैले। छ,
2: त्यता हल्का फल्का हुन्छ नि, अलिक बेसी नै पर्छ, त्यता चाहिँ हल्का फल्का होला दिदी, यता चाहिँ हामी म बसेकोमा चाहिँ छ भनौँ न।
0: ल ठिक छ, अब तपाईँले आफ्ना साथीभाइ आफन्तलाई शुभकामना शुभेच्छा दिनुहोस्।
2: हुन्छ, फर्स्ट अफ अल त हाम्रो रिताजीलाई धेरै सम्झन चाहन्छु, रेडियो नेपाल तिमीलाई कार्य सफलताको शुभकामना शुभ दिन भन्न चाहन्छु। अनि मेरो केही साथीहरूलाई सम्झनु पठारी साथी हुनुहुन्छ तेह्रथुमतिर, सुमिनुलाई मिस यु सुमी भन्न चाहन्छु। अनि दाई हुनुहुन्छ आशिष नायन, अनि टङ्क किरात, गुरा सरसुसारा, एन्जल तस्विरा, राज बन्तवा, कमला मुखिया, सिर्जना मुखिया, अनि लवली बिमल, अनि साथी नै दाई हुनुहुन्छ युक्त प्रसाद श्रेष्ठलाई भन्दै दाई दाई
0: धेरै धेरै धन्यवाद। उहाँले युक्त प्रसाद श्रेष्ठ भनेर सम्झिहाल्नुभयो। युक्त प्रसादजी अस्ति आइतबार रेडियो घुम्न आउनु भएको रहेछ, हाम्रो छुट्टीको दिनमा भएर उहाँसँग भेट भएन, मलाई एकदम दुःख लाग्यो युक्तजी तपाईँसँग भेट गर्न नपाएर। अहिलेलाई भने आजको कार्यक्रमको अन्तिम साथीसँग कुराकानी गर्न चाहिँ, कहाँबाट को हुनुहुन्छ? हेलो
3: नमस्कार, शुभ बिहान, सुप्रभात, म अन्तिममा आइपुगेँ धरानबाट, मिडिया प्रेमी धेरै समयपछि, शेखर प्रसाद श्रेष्ठ भन्ने मान्छे।
0: मैले तपाईँको स्वर सुन्न साथै थाहा पाइसकेका थिएँ, तर मैले नाम नभनेको।
3: ठिकै छ।
0: अनि शेखरजी कस्तो छ तपाईँलाई?
3: म मलाई सन्चो छैन, त्यो खै मेरो हात निको भएन, अनि ठुलो हस्पिटलमा जा भन्छ बिपी कोरेला स्वास्थ्य विज्ञान, त्यहाँ त प्राइभेट हस्पिटल भन्दा पनि साह्रै महँगो, दिनको झन्डै 1,000 रुपियाँ खर्च गर्ने फिजियोथेरापीको
0: लागि
3: ठिक हुन्छ कि हुँदैन कुनै ग्यारेन्टी पनि नलिने, अनि अब कहिले कति समयमा निको हुन्छ त्यो पनि ग्यारेन्टी नलिने, अनि पैसा मात्र नाश गर्ने भनेर किन जाने, एक्लै पनि छु साथी पनि छैन, अब त्यहाँको खर्च मात्र त्यति, फेरि अब गाडीबाट जानै पर्यो होइन, गाडीको ओभर डोरको पनि पैसा बढिन, म त घरमा बसिरहेको छु भगवान्लाई सम्झेर।
0: ए अनि भएको चाहिँ के भयो, हात के भयो दुखेको?
3: हात के भने पुस पुस अन्तिममा म सुतिराखेको थिएँ, भोलिपल्ट उठेर उठ्दाखेरि चाहिँ देब्रे हात चाहिँ अलिकति मास्तेर सर्दैन।
0: ए त्यसो भए त प्रेसरको प्रब्लमले पनि होला, कहिले काहीँ प्रेसरको प्रब्लम?
3: प्रेसरले होइन, अब त्यो जाडो महिना त्यति बेला साह्रै जाडो थियो, त्यो मासु नसा कतातिर दोब्रियो, अब नसा केही पनि भएको छैन भनेको थियो, त्यो के भन्छ ऊ सिटी स्क्यान पनि गरेको प्राइभेटमा पनि, अब बिपी कोरेलामा पनि गरेको, सबै ठिक छ, त्यसैमा उनीहरूको बडी त्यति फोकस गरेको, तर केही पनि बल्ल बल्ल, अनि हड्डीको डाक्टरमा जानु, हड्डीको डाक्टर अलिकति फुलेको देखायो, अब त्यो के भएको त उनीहरूले हेरेर थाहा पाउने, हाम्रो त राम्रो भन्ने पनि होइन,
0: तर हड्डीको
3: डाक्टर
0: हजुर अन्तिम श्रोता साथी हुनुहुन्छ तपाईँ, अब समय नै छैन, हेर्नु न अब
3: आज जेठ 19 गते, आज साह्रै कहाली लाग्दो दिन, आजको दिन नै 2058 सालमा दरबार हत्याकाण्ड भयो, अहिले पनि मन एकदम उ भइरहेको छ, सबले सम्झिराखेका छन्, नेपाललाई शान्ति क्षेत्र घोषित गर्नु भन्दाखेरि के अपराध थियो र, तर त्यसको पनि विरोध गर्ने यहाँ नेपालमै मान्छेहरू थिए, अब त्यो देश ग्रहण गरौँ, अनि अब शुभकामना दिनु पर्दाखेरि चाहिँ यता भोलि जन्मदिन परेको छ रामकुमार थापा महाराजगञ्जको, उहाँ 69 साल पुस 17 गते मलाई भेट्न घरमै आउनुभएको थियो, अहिले पनि मलाई त्यो ताजा छ, अनि त्यसरी नै यस्ता अरू
0: भन्नुपर्ने भयो, हेर्नु त समय नै छैन,
3: सुनिता शाह बहिनी उर्मिला बाँसुले 0.5 धरानमा हुनुहुन्छ, सोना खालिङ राई बहिनी पनि यहाँ कोजमिन आउँदैछ, अनि म एकजना के भन्न चाहन्छु भने सुधा लामा बमजन थिङ ल्यारिङ खरानको बहिनी हुनुहुन्थ्यो, उहाँ काँटानको बहिनी, तपाईँ जसरी पनि मलाई एकपल्ट कल गर्नुहोला, उहाँले एकपल्ट रेडियोबाट बोल्दा भन्नुभएको थियो र उहाँले मलाई यति कल गर्नुभयो, यति किलो 1 घन्टा बोलेर पनि काटी, फेरि उहाँले रिपिट गर्नुभयो, झन्डै 2 घन्टा जति कल, म उहाँलाई सम्झिरहेको छु, कसलाई थाहा छ भने उहाँले मलाई चाहिँ नम्बर दिनुहोला अथवा सुनाइदिनुहोला, हजुर आज चाहिँ मलाई चिन्ने नचिन्ने फोन
0: सबैजनालाई
3: धेरै खुसी लागेको छ। हजुर
0: धरानबाट हामीलाई शेखर प्रसाद श्रेष्ठले फोन गर्नुभएको हो। अब अन्तिममा राजन राशि शिवाकोटी र अन्जु पन्तको स्वर रहेको छ, राजा राम शिवाकोटीको रचना सङ्गीतमा चलचित्र चङ्गाबाट 12 बजे सुन्नुहुनेछ समाचार। समाचार प्रसारणपछि कार्यक्रम जीवन सुखसँगै साथी चन्दा विष्ट आउनुहुनेछ। अहिलेलाई भने व्यवसायबाट पराग पोखरेल र रीता तिमल सिन्हा बिदा हुन्छौँ। नमस्कार।

0: नेपालमा धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनले वार्षिक 34,000 जनाको मृत्यु हुने गरेको छ, तर यो लतको अन्त्य सम्भव छ। यदि तपाईँ धुम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न चाहनुहुन्छ भने आजै गोप्य र निशुल्क परामर्श सेवा हेल्पलाइन 1132 सम्पर्क गर्नुहोस्। यो परामर्श सेवा कार्यालय समयमा उपलब्ध छ। याद राख्नुहोस्, धुम्रपान तथा सुर्तीजन्य पदार्थको त्याग्न परामर्श सेवा हेल्पलाइन 1132।
1: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।

यो रेडियो नेपाल हो। अब विनिता चौधरीबाट समाचार सुन्नुहोस्। मन्त्री परिषदको नियमित बैठक सिंहदरबारमा बस्दैछ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा अहिले केही बेरमा बैठक बस्न लागेको हो। मन्त्री परिषदको नियमित बैठक हरेक सोमबार बस्ने गरेको हो। भारतीय जनता पार्टी भाजपाको निमन्त्रणामा भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज भाजपा अध्यक्ष नितिन नवीन लगायत उच्च तहका नेताहरूसँग राजनीतिक भेटवार्ता गर्दै हुनुहुन्छ। नयाँ दिल्ली स्थित भाजपा मुख्यालयमा हुन लागेको भेटवार्तामा छिमेकी दुई देशको लोकतान्त्रिक शक्ति, दलगत अनुभव, राजनीतिक सहकार्य र आपसी सम्बन्ध सुदृढीकरणका विषयमा छलफल केन्द्रित हुने राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिनुभयो। सभापति लामिछाने भाजपाका अध्यक्ष नवीनको निमन्त्रणामा 5 दिने भारत भ्रमणका लागि हिजो भारत प्रस्थान गर्नुभएको हो। भ्रमणका क्रममा उहाँले भारतमा बसोबास गर्ने नेपाली समुदाय तथा पार्टीका शुभेच्छुकहरूसँग भेट गर्नुका साथै अयोध्याको भ्रमण पनि गर्नुहुने कार्यक्रम रहेको प्रवक्ता झाले जानकारी दिनुभयो। नयाँ दिल्ली स्थित नेपाली दूतावासले अध्यक्ष लामिछानेको उच्च स्तरीय भेटवार्ता तथा कार्यक्रमलाई सहज बनाउन समन्वय गरिरहेको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले अदालतको

आक्रमण गर्ने चेतावनी दिएको थियो। यसका साथै रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ मध्याह 12 बजेको समाचार सकियो। रेडियो नेपाल सुनिरहनुहोला। हवस् त, नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मध्य प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सात दोबाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

कुनै राम्रोसँग काम गरेको अनुभूति नै जीवनमा प्राप्त सबैभन्दा ठुलो उपलब्धि हो। नमस्ते, कार्यक्रम जीवन सुखबाट आउनुहोस्। कार्यक्रम जीवन सुखको आजको श्रृङ्खलामा पनि स्वागत गर्छु प्राविधिक साथी राधिका ओझाका साथ म चन्दा विष्ट। तपाईँको जीवनमा सुखको खोजी, सुख साथ र साङ्गीतिक यात्रामा जीवन सुख कार्यक्रम हामीले हरेक साताको मङ्गलबार मध्याह बाह्र बजेको समाचारपछि करिब एक घन्टा सुनाउँदै आएका छौँ। सकारात्मक सोच सुखको खोज कार्यक्रम जीवन सुखमा आज हाम्रो विषय रहेको छ जीवन जिउने कला सिकौ, जीवनलाई सुखमय बनाऊ। साथमा कर्मनिष्ठ व्यक्तित्वको खोजीमा आज हामी विदेशको बसाई छाडेर स्वदेशमा सफलता प्राप्त गर्न सफल युवा साथी परनैना केसीको जीवन कथालाई सुनाउनेछौ। आजको सामग्री भने हामीले सवार गरेका छौँ अनलाइन खबर र हिमाल खबर .com बाट। जीवन सुखको यो साङ्गीतिक यात्राको सुरुवात चाहिँ यो मिठो गीत सौगात सँगै चलचित्र छक्का पन्जा 2 बाट।

मानिसको जिउने शैलीमा प्रभाव पार्छ। एउटा भूगोलमा जन्मिएको मानिसले जुन ढङ्गले जिउने अभ्यास गर्छ नि, त्यो अर्को भूगोलको व्यक्तिले त्यसको हुबहु अनुसरण गर्न पक्कै सक्दैन। त्यसैले जीवन यसरी जिउनुपर्छ भनेर सर्वमान्य तरिका तयार गर्न पनि सकिँदैन होला। तर जीवन जिउनु एउटा कला हो। जीवन कति हामी लामो बाँच्छौँ त्यसले कुनै अर्थ राख्दैन, तर कस्तो जीवन बाँच्छौँ त्यसले भने खास अर्थ राख्छ। कसरी बाँच्ने त? यही अवधिमा हामीले आफ्नो बाँच्ने कला सिक्न सक्छौँ अनि सिकाउन सक्छौँ। निश्चित अवधिको लागि जीवन लिएर आएका हामी खुसी साथ प्रेमपूर्वक उमङ्गमय ढङ्गले बाँच्नुपर्ने हो नि। तर हामीसँग त्यस्तो कला हुँदैन जसले गर्दा क्रोध लोभ शत्रुता साँधेर कष्टकर जीवन बाँच्न पुग्छौँ। त्यसैले त जीवनको मूल्य र मान्यतालाई बुझ्न जरुरी छ। जीवन के हो, कसरी जिउने भन्ने कुरा हामी आफैबाट सिक्न सक्छौँ, अरूबाट प्रेरणा लिन सक्छौँ, जीवनलाई कति कलात्मक रचनात्मक र मूल्यवान बनाउन सक्छौँ, उत्तिकै शानदारसँग हामी जीवनका हरेक दिन व्यतीत गर्न सक्छौँ। हामी आज यति मात्र भन्छौँ कि जीवनलाई सुन्दर बनाउनको लागि अरू केही गर्नु पर्दैन। मनको विकारलाई त्याग गरे पुग्छ। हाम्रो मनभित्र अनेक विकार जमेर रहेको हुन्छन्। त्यही विकार हो जसले हामीलाई हाँस्न दिँदैन, त्यही विकार हो जसले हामीलाई खुसी हुन दिँदैन, अनि जसले हामीलाई उमङ्ग दिँदैन। हामीभित्र जमेर रहेको विकार हो दम्भ, प्रतिशोध, ईर्ष्या, मोह, वासना, लोभ, आलस्य आदि आदि। यी कुराहरू नै हाम्रा प्रगतिका बाधक हुन्। जब हामी प्रगतिको कुरा गर्छौँ, कसैले बाधा गर्ने हो कि कसैले व्यवधान सृजना गरिदिने हो कि भनेर सशङ्कित रहन्छौँ। हाम्रो आफ्नो घर परिवार आफन्त छिमेक र समाजका व्यक्तिहरूसँग पनि हामी डराइरहेका हुन्छौँ। हामीलाई लाग्छ कतै उनीहरूले हामीलाई बाधा पुर्याउने त होइनन्, तर बाधा हामी भित्रकै विकार तत्त्व हुन्। जब हामी विकारलाई त्याग्छौँ दुनियाँमा हाम्रा कोही शत्रु नै हुँदैनन्, दुनियाँमा हाम्रो कोही प्रतिस्पर्धी नै रहँदैनन्। यसैले मनमा रहेको प्रतिशोधलाई आजै फ्यालौँ। हामी भित्र नै छ करुणा, जाँगर, प्रेम, सद्भाव अनि संवेदना। यी यस्ता मानवीय तत्त्व हुन् जसले हाम्रो जीवनलाई रसिलो बनाउँछ। खुसी कहाँ पाइन्छ? आफ्नै मनभित्रको सन्तोषमा शान्तिमा पाइन्छ। यसैले त हामी भन्छौँ सुख खोज्न अनेक बहाना गर्छौँ, सिनेमा घर धाउँछौँ, डिस्को थेक पुग्छौँ, घरमा भोज भत्तेर राख मदिरापान गर्छौँ, गाडी खोज्छौँ, सुन खोज्छौँ, घर जग्गा खोज्छौँ, तर सुख बाहिर होइन हामी भित्रै छ। हामी आफै सुखको स्रोत हौँ, तर यो स्रोतलाई अवरोध पुर्याउने विकार तत्त्वलाई हामीले मनबाट मस्तिष्कबाट हटाउनै पर्छ। जब मनबाट लोभ ईर्ष्या घमण्ड जस्ता बाधक तत्त्व हटाइन्छ सुख त्यसै प्राप्त हुन्छ। यसैले एक बारमा पाएको जीवनका धेरै सकारात्मक पक्षलाई अँगालेर हामी सकारात्मक सोचसँगै खुसीको खोज गर्न सक्छौँ। खुसीको खोज गर्ने क्रममै कार्यक्रम जीवन सुखको यो साङ्गीतिक यात्रालाई हामीले निरन्तरता दिँदै आएका छौँ। अहिलेको लागि भने कार्यक्रम जीवन सुख सुनिरहनु भएको तपाईँ श्रोता साथीको लागि यो अर्को मिठो गीत सौगात नरेन्द्र प्यासीको स्वरमा, रचना आशिष अविरलको।

कार्यक्रम जीवन सुखमा आज हामी जीवन जिउने कला सिकौँ, जीवनलाई सुखमय बनाऊ भन्ने विषयमा केन्द्रित रहेका छौँ। र यही विषयमा केन्द्रित रहेर अब कर्मनिष्ठ व्यक्तित्वको खोजीमा आज हामी यहाँहरूमा सुनाउँदैछौँ। विदेशको बसाई छाडेर स्वदेशमा सफलता प्राप्त गर्न सफल युवा साथी परनयना केसीको जीवन कथा। जीवन हो आवश्यकता र त्यसलाई पुरा गर्नुपर्ने बाध्यताले मान्छेलाई हरेक काम गर्न राजी गराउँछ। बाध्यताको नजरमा यो राम्रो काम अथवा त्यो नराम्रो काम भन्ने पनि हुँदैन, त्यहाँ मात्र काम हुन्छ। त्यही कामबाट आएको पैसाले आवश्यकता पुरा गर्नुपर्ने हुन्छ जीवनमा। हो, त्यही आवश्यकता पुरा गर्नुपर्ने बाध्यताले प्रणयना केसीलाई कुनै बेला बाथरुम सफा गर्ने काम गर्नु पर्यो, कहिले चर्को गर्मीमा लगातार 8 घन्टा वैदेशिक भूमिमा घरको ढोका ढकढकाउँदै पैसा मागेर हिँड्नु पर्ने बनायो, कतिपयको नराम्रो वचन सुनेर सहन सक्नेसम्म पनि बनायो। तर समय अहिले फेरिएको छ, अब प्रणयनालाई त्यही सङ्घर्षले परिपक्व र सफल बनाएको छ, आफ्नो उद्यमशीलतामा रमाउन सिकाएको छ। कसरी त, यही यथार्थ कथा आज हामी यहाँहरूमा राख्न लागिरहेका छौँ। उनी के बन्छिन् थाहा छैन, तर उनलाई थाहा छ उद्यमशीलताको मन्त्र नै मेहनतले एक दिन सफलता दिलाउँछ भन्नेमा रहेको छ। दिनभरि कामबाट थाकेर आएको मान्छे भोलिपल्ट फेरि काममा जाने बेला भएछ भनेर दिक्क मान्दै जिउ तन्काउने पनि गर्छन्। तर प्रणयनालाई दिक्क होइन, हरेक बिहानीले उत्साहित बनाउँछ। हरेक दिन नयाँ उत्साह लिएर उठ्न नसक्ने मानिसले गर्ने कामको स्तर कस्तो हुन्छ होला? उसले सुत्ने बेला आफूलाई कसरी जवाफ दिन्छ? मान्छेभित्र हुने उत्साह र लगनशीलताले नै मान्छेको कामको सफलताको निर्धारण गर्छ। उनको बुझाइ पनि अहिले यही छ। प्रणयना केसी 30 वर्षभन्दा कम उमेरकी हुन्, तर उनीसँग 11 वर्षको कामको अनुभव छ। नेपाल, भारत, अस्ट्रेलिया, सिङ्गापुर हुँदै फेरि नेपाल फर्किन् र आफ्नो व्यवसाय गरेर बस्न थालिन्। किन र कसरी, आज हामी कार्यक्रममा उनको यो जीवन कथालाई यहाँहरूमा आज राख्नेछौँ। तर अहिलेको लागि भने कार्यक्रम जीवन सुखको यो साङ्गीतिक यात्रामा रहनु भएको तपाईँ श्रोता साथीको लागि राख्दैछौँ जीवन र मान्छेसँग अन्तर सम्बन्धी थियो मिठो गीत सौगात।

आज हामी तपाईँहरूलाई विदेश बसाई छाडेर स्वदेशमा सफल युवा साथी प्रणयना केसीको सफल जीवन कथालाई यहाँहरूमा राखिरहेका छौँ। प्रणयना केसी 30 वर्षभन्दा कम उमेरकी हुन्, तर उनीसँग 11 वर्षको कामको अनुभव छ। नेपाल, भारत, अमेरिका, अस्ट्रेलिया, सिङ्गापुर हुँदै फेरि नेपाल फर्किन् र आफ्नो व्यवसाय गरेर बस्न थालिन्। किन र कसरी अबको पालोमा यहाँहरूमा राख्दैछौँ। उनको कम्पनी इको इन्फिनिटी यस्तो कम्पनी हो जसले नेपालमै पहिलो पटक नम्बर प्लेट सहितको लाइसेन्स लिएर मात्र चलाउन मिल्ने एनआईयु विद्युतीय दुई पाङ्ग्रे सवारी भित्र आएको छ। उनीसँगै उनका 3 पुरुष व्यवसायिक पार्टनर पनि छन्। त्यति मात्र होइन, अन्य 8 कम्पनीमा कन्सल्ट्यान्टको काम पनि गर्छिन्। उमेरले 30 वर्षभन्दा कम, तर अनुभव कुनै पाएको मान्छेभन्दा कम छैन। प्रणयना अहिले मासिक 2,00,000 बढी कमाउँछिन्। अहिले सरसर्ती हेर्दा उनको जिन्दगीमा सुख सहेल बाहेक केही छैन जस्तो देखे पनि सङ्घर्षको कथा भने लामो छ। 7 सेन्ट मेरिज स्कुलमा अध्ययन गरेकी उनी त्यसपछि माध्यमिक शिक्षाको लागि भारततर्फ लागिन्। भारतको देहरादूनमा 10 पढेपछि 100% छात्रवृत्ति पाएर अमेरिका उडिन्। तर 1 अमेरिकामा पढेपछि फेरि अस्ट्रेलियातिर लागिन्। कारण थियो आत्मनिर्भर बन्ने रहर। उनलाई पैसा कमाउन कति गाह्रो हुन्छ भन्ने कुरा सिक्नु थियो र आफ्नै कमाईमा बाँच्नु थियो। अमेरिकाको छात्रवृत्ति छाडेर अस्ट्रेलिया आएकी उनलाई अब अध्ययनकै लागि हरेक सङ्घर्ष गर्न मन्जुर भयो। उनले भोडाफोन अस्ट्रेलियामा ग्राहक सेवा एजेन्टको रूपमा स्टोरमा काम गर्न थालिन्। अस्ट्रेलियाको महँगीमा उनको एउटा मात्र कामले पुग्नेवाला पनि थिएन। उनले त्यसबाहेक पिज्जा बनाउने, बाथरूम तथा कार्यालय सफा गर्ने काम पनि गरिन्। बिहान 10 बजेदेखि 5 बजेसम्म भोडाफोनको काम सकेर फेरि 5 बजेदेखि 10 बजेसम्म पिज्जा बनाउँथिन्। त्यसपछि रातको 10 देखि 11 बजेसम्म विभिन्न कार्यालय र त्यहाँको बाथरूम सफा गर्न जान थालिन्। हप्ताको अन्त्यमा घर घरमा आफूले पकाएको पिज्जा लगेर बेच्न थालिन्। हप्तैभरि काममा पेलिने प्रणयनाले बल्ल बुझिन् पसिनाको कमाईको महत्त्व र कमाउन गरिने सङ्घर्ष। उज्जवल भविष्यको खोजीमा विदेशी भूमिमा पुगेका धेरै युवाहरूको यथार्थ जीवन कथासँग यो मिल्न जान्छ। उनको अनुभव हो, अस्ट्रेलियामा पढ्न र बस्न निकै महँगो छ। 9 पैदल हिँडेर चर्को गर्मीमा असिन पसिन गर्दै रेड क्रसको च्यारिटीको टिकट बेच्न पनि पुगिन् उनी। घर घरमा ढोका ढकढकाउँदै च्यारिटीका लागि पैसा माग्नु पर्थ्यो। धेरै जसोले जथाभावी भनेर उनलाई गाली पनि गर्थे। रङ्ग विभेद त्यहाँ पनि थियो। उनलाई काली देखेर कुन देशबाट आएको आफ्नै देश गइहाल समेत भन्थे। आफ्नो कमाईमा बाँच्न सिक्दा धेरै हन्डर खाइन् उनले। त्यही हन्डरले आज उनलाई परिपक्व बनाएको छ। मान्छेहरू विदेशमा जस्तो सुखै दुःख गर्न पनि तयार हुन्छन्, तर स्वदेशमा काम गर्न लजाउने प्रवृत्ति अहिले पनि छ। अनुभव र शिक्षाको लागि विदेशिएको उनको दिमागमा जहिले पनि नेपालमै फर्केर केही गर्नुपर्छ भन्ने अठोट चाहिँ रहि नै रह्यो। त्यसैले त अहिले नेपालमै उद्यमशीलतातर्फ लम्किरहेकी छिन्। उनले सिङ्गापुरबाट सार्वजनिक प्रशासनमा उच्च शिक्षा पनि हासिल गरेकी छन्। स्वदेशमै पैसा कमाउनु सहज छ त? उनको अनुभव छ, नेपाली भूमिमा पैसा कमाउन गाह्रो छैन। विदेशीका धेरै जसो नेपालीको पीडा दर्दनाक देखेको स्मरण गर्दै प्रणयना भन्ने गर्छिन्, धेरै जसो नेपालीहरूले विदेशमा गरिरहेको दुःख नेपालमा गर्ने हो भने नि कमाउन गाह्रो छैन। मात्र हरेकले आफ्नो काम प्रति सम्मान राख्न जरुरी छ। केही वर्षको अनुभवले नेपालमा आएर केही गर्न सकिन्छ भन्छन् उनी। नेपाल फर्केपछि भेस्पाको मार्केटिङ प्रमुख भएर पनि काम गरिन्। त्यहाँ काम गर्दा गर्दै एनआईयुमा पार्टनरसिपमा काम गर्ने अफर आएपछि लगानी हालेर उनी उद्यमशीलतातर्फ लागिन्। बाहिर कमाउन जति मेहनत गर्नुपर्छ त्यति नै मेहनत आफ्नै जन्मभूमिमा गर्ने हो भने त्यहाँभन्दा बढी कमाइन्छ। यो नै उनले सिकेको मूल मन्त्र हो। सफलताको लागि घमण्ड र अहम त्याग्नुपर्ने उनको बुझाइरहेको छ। कुनै पनि काम गर्नुपर्छ भने आफूभित्र भएको घमण्डलाई ढोका बाहिर फाल्ने अनि सबैजनासँग सहज बनेको खण्डमा सफलता हासिल गर्न सकिन्छ। जीवनले सिकाएको अर्को एउटा पाठ हो उनलाई। अब उनी अरूलाई आत्मनिर्भर र देशमै केही गर्नुपर्छ भन्ने कुरा प्रेरित गर्ने कार्यमा पनि लागेकी छिन्। त्यसैले त हरेक युवालाई
क्षमतावान कसरी बनाउन सकिन्छ त्यसमा सघाउने योजना बुन्दैछिन् उनी। 2014 मिस नेपालको मिस पर्सनालिटीको ताज समेत जितेकी उनी जीवन भोगाईलाई सँगालेर भन्ने गर्छिन्, सधैँ गुनासो गरेर मात्र हुँदैन, देशलाई समृद्ध भएको हेर्न चाहने हो भने देशको माया भएका जो कोहीले विदेशमा केही समय बसेर अनुभव लिएर नेपाल फर्किनुपर्छ। प्रणयनाको यो सफल जीवन कथा सुनाएपछि हामी तपाईँ श्रोतामाझ यति भन्छौँ कि घमण्ड त्यागौँ, स्वदेशमै केही गरौँ, उज्जवल भविष्यको परिकल्पना साकार पार्न अब वैदेशिक भूमि होइन आफ्नै जन्मभूमिलाई कर्मभूमि कसरी बनाउन सकिन्छ त्यसतर्फ लागेर एकपटक हेरौँ न। यही आत्मीय आग्रहका साथ अहिलेको लागि भने कार्यक्रम जीवन सुख सुनिरहनु भएको तपाईँ श्रोता साथीको लागि राख्दैछु यो अर्को मिठो गीत सौगात प्रमोद खरेलको स्वरमा, रचना आनन्द अधिकारीको, सङ्गीत शिखर सन्तोषको।

कार्यक्रम जीवन सुखको आजको श्रृङ्खला हामीले जीवन जिउने कला सिकौँ, जीवनलाई सुखमय बनाऊ भन्ने विषय र जन्मभूमिलाई नै कर्मभूमि बनाउन सफल युवा मध्येकै एक प्रतिनिधि पात्र युवा साथी प्रणयना केसीको सफल जीवन कथालाई यहाँहरूमा सुनायौँ। हो श्रोता, समस्याभित्र अवसर हुन्छ, यो हामीले समयमै बुझ्न सक्यौँ भने जीवन सुखमय बनाउन सक्छौँ। धेरै जसो हामी समस्या देख्छौँ र दुखी हुन्छौँ, यस्तो लाग्छ हाम्रो चारैतर्फ समस्याले मात्रै घेरा हालेको छ। कतिपय जीवनको यो समस्याबाट उन्मुक्ति पाउनको लागि आत्महत्याको बाटो रोज्छन्। मानव समस्या यस्तो भूत हो जसले हामीलाई लखेटिरहेछ, तर त्यही समस्याले अवसर पनि लिएर आएको हुन्छ भन्ने कुरा चाहिँ कहिले बिर्सिनु हुँदैन। जुन कुरालाई हामी समस्या देख्छौँ, असल मान्छेहरूले त्यहीभित्र अवसर खोज्ने गर्छन्। हरेक समस्याको समाधानको हल एउटै छ, त्यो हो श्रम। श्रम नै हरेक समस्याको समाधान हो। जब हामी सार्थक श्रम गर्छौँ, त्यसले कुनै पनि समस्यालाई नजिक पर्न दिँदैन। त्यसैले श्रमबाट कहिले विमुख नहौँ, अल्छीपनलाई त्यागौँ, असल नागरिक बन्ने कोसिस गरौँ। माया सद्भाव जोस जाँगरमा बाँचौँ, अवश्य मिल्छ हामीले चाहे जस्तै हामीलाई जीवन सुख। अर्को साता फेरि अर्को प्रेरक प्रसङ्ग र कर्मनिष्ठ व्यक्तित्वको प्रेरक कथालाई यहाँहरूमा पल्टाउनको लागि हामी उपस्थित हुने नै छौँ। जाँदा जाँदै शिव परिवारको स्वरमा रहेको यो मिठो गीत सौगात यहाँहरूमा राख्दैछौँ। रचना अनि सङ्गीत शिव रेग्मीको यो मिठो गीत सौगातसँगै आजको लागि कार्यक्रम जीवन सुखबाट बिदा माग्छु। प्राविधिक साथी राधिका ओझासँगै म चन्दा विष्ट। तपाईँको हरेक साता, हरेक पल, हरेक क्षण सुखद रहोस्, शुभ रहोस्।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
2: प्रक्रिया पूरा गरी वैदेशिक रोजगारीमा जाँदा गम्भीर रोग लागेमा, दुर्घटना, अङ्गभङ्ग वा मृत्यु भएमा वैदेशिक रोजगार बोर्ड सचिवालयबाट आर्थिक सहायता पाउने कानुनी व्यवस्था छ।
3: जानु अघि पाउने सेवा र सहायता बारे बुझेर जाऊ। वैदेशिक रोजगार बोर्डको सचिवालय।
4: सडक तथा सडक पेटीमा पसल नराखौ, निर्माण सामग्री नथुपारौ र सडक सीमा अतिक्रमण नगरौ। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
5: नेपालमा धूम्रपान तथा सुर्तिजन्य पदार्थको सेवनले वार्षिक 34,000 जनाको मृत्यु हुने गरेको छ, तर यो लतको अन्त्य सम्भव छ। यदि तपाईँ धूम्रपान तथा सुर्तिजन्य पदार्थको लत त्याग्न चाहनुहुन्छ भने आजै गोप्य र निशुल्क परामर्श सेवा हेल्पलाइन 1132 सम्पर्क गर्नुहोस्। यो परामर्श सेवा कार्यालय समयमा उपलब्ध छ। याद राख्नुहोस्, धूम्रपान तथा सुर्तिजन्य पदार्थको लत त्याग्न परामर्श सेवा हेल्पलाइन 1132।
6: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु, काठमाडौँ।
7: कृषक माझ बियो बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
8: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बियो बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
7: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
8: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
7: सम्भव भएसम्म सुक्खा सहने जातहरू, जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्न हुन अनुरोध छ।
8: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकै पटक नराखी निश्चित दिनको अन्तरालमा राख्नु हुन, त्यस्तै वर्षातको पानी संकलन प्रविधि, छरुवा धान प्रविधिको अवलम्बन गर्नु हुन समेत अनुरोध छ।
7: बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउ बिजन समितिको सचिवालय ललितपुर।
8: फोन नम्बर 5423159।
9: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
10: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। भारतीय जनता पार्टी भाजपाको निमन्त्रणामा भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज भाजपा अध्यक्ष नितिन नवीन लगायत उच्च तहका नेताहरूसँग राजनैतिक भेटवार्ता गर्दै हुनुहुन्छ। नयाँ दिल्ली स्थित भाजपा मुख्यालयमा हुन लागेको भेटवार्तामा छिमेकी दुई देशका लोकतान्त्रिक शक्ति, दलगत अनुभव, राजनैतिक सहकार्य र आपसी सम्बन्ध सुदृढीकरणका विषयमा छलफल केन्द्रित हुने रासपका प्रवक्ता मनिष झाले जानकारी दिनुभयो। सभापति लामिछाने भाजपाका अध्यक्ष नवीनको निमन्त्रणामा 5 दिने भारत भ्रमणका लागि हिजो भारत प्रस्थान गर्नुभएको हो। भ्रमणका क्रममा उहाँले भारतमा बसोबास गर्ने नेपाली समुदाय तथा पार्टीका शुभेच्छुकहरूसँग भेटघाट गर्नुका साथै अयोध्याको भ्रमण पनि गर्नुहुने कार्यक्रम रहेको प्रवक्ता झाले जानकारी दिनुभयो। नयाँ दिल्ली स्थित नेपाली दूतावासले अध्यक्ष लामिछानेको उच्च स्तरीय भेटवार्ता तथा कार्यक्रमलाई सहज बनाउन समन्वय गरिरहेको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले अदालतको जनविश्वास बढाउन कार्ययोजना नै बनाएर अघि बढ्ने बताउनु भएको छ। संवैधानिक तथा न्यायिक पत्रकार मञ्चका पदाधिकारीसँगको भेटमा प्रधान न्यायाधीश डाक्टर शर्माले जनताले महसुस गर्ने गरी न्यायालय सुधारका लागि कार्ययोजना बनाएरै लाग्ने बताउनुभयो। उहाँले आफू बोलेर होइन कामबाट नै न्याय क्षेत्रको सुधार गर्न निर्मम ढङ्गले लागेको बताउनुभयो। दरबार हत्याकाण्ड भएको 25 वर्ष पूरा भएको छ। 2058 जेठ 19 गते नारायणीटी राजदरबारभित्रै भएको दरबार हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश भएको थियो। नियमित पारिवारिक जमघटका बेला तत्कालीन राजा वीरेन्द्र सहित रानी ऐश्वर्य, युवराज दिपेन्द्र र निराजन, राजकुमारी श्रुति, राजकुमार धीरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ति, राजकुमारी शारदा, कुमार खड्ग विक्रम सहित राजपरिवारका अन्य सदस्यहरूको गोलीहानी हत्या भएको थियो। अफ्रिकी मुलुक कङ्गो र युगाण्डामा फैलिएको इबोला भाइरसको नयाँ प्रकोपलाई विश्व स्वास्थ्य संगठन WHO अन्तर्राष्ट्रिय चासोको जनस्वास्थ्य आपतकाल घोषणा गरेको छ। अफ्रिकी मुलुकहरूमा इबोला संक्रमण देखिएपछि नेपाल सरकारले पनि सम्भावित जोखिमलाई ध्यानमा राख्दै निगरानी तथा तयारीका कार्यलाई तीव्र बनाएको जनाएको छ। अत्यधिक गर्मीको जोखिमबारे जनचेतना फैलाउने र गर्मीबाट सुरक्षित रहने उपायहरू साझा गर्ने उद्देश्यले आज विश्वभर हिट एक्सन डे 2026 मनाइँदैछ। अन्तर्राष्ट्रिय रेड क्रस तथा रेड क्रिसेन्ट महासङ्घ IFRC को आह्वानमा मनाइने यो दिवसको मुख्य विषयवस्तु इन्डोर हिट रहेको छ। दिवसमा घर, विद्यालय, कार्यस्थल तथा हेरचाह केन्द्रमा बढ्दो तापक्रमका कारण मानव स्वास्थ्यमा पर्ने जोखिमप्रति विशेष ध्यान केन्द्रित गरिएको छ। हिट एक्सन डे पहिलो पटक सन् 2022 सुरु गरिएको थियो। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 1 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सर चल्ने वाइफाई, खर जाने बल्का SMS, हुर हुरी चल्ने 4G इन्टरनेट, सलल जोडिने ती CUG नेटवर्क, अनि आहा कति रमाइलो NTTV। बाँकी त सब मनको कुरा न हो। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाको मध्यस्थतामा इजरायल र हिजबुल्लाह बीच एक अर्कामाथि आक्रमण रोक्ने सहमति भएको छ। सहमति अनुसार इजरायलले लेबननको राजधानी बेरुतमा आक्रमण रोक्ने र हिजबुल्लाहले पनि इजरायलमाथि आक्रमण नगर्ने अमेरिकाको योजना हिजबुल्लाहले स्वीकार गरेको अमेरिका स्थित लेबननी दूतावासले जनाएको छ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायल र हिजबुल्लाह बीच आक्रमण रोक्ने सम्झौता भएको पुष्टि गर्नुभएको छ। यद्यपि हिजबुल्लाहले इजरायली नागरिकमाथि आक्रमण नरोके बेरुतमा आक्रमण जारी राख्ने चेतावनी दिएको छ। र रुसले युक्रेनमा गइराती रातभर गरेको भीषण आक्रमणमा परि कम्तीमा 9 जनाको मृत्यु भएको छ। निप्रोमा आज बिहान भएको रुसी क्षेपास्त्र र ड्रोन आक्रमणमा 5 जनाको मृत्यु हुनका साथै 25 जना घाइते भएका र किबमा थप 4 जनाको मृत्यु र कम्तीमा 51 जना घाइते भएका अन्तर्राष्ट्रिय प्रसारण संस्था BBCले जनाएको छ। रेडियो नेपालबाट दिउँसो 1 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 2 बजे अङ्ग्रेजीमा र 3 बजे पुनः नेपालीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
2: कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम पौरखी कृषक। कृषि नै जीवनको मूल आधार हो। कृषिलाई जीवनको मूल आधार ठानेर अनुकरणीय कार्य गर्नेहरू नै हुन् पौरखी कृषक।
3: नमस्कार, कार्यक्रम पौरखी कृषकको आजको श्रृङ्खलामा स्वागत छ। आज हामी भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा नम्बर 9 रहेको उत्कृष्ट एग्रिकल्चर एन्ड रिसर्च प्रालीका सञ्चालक भानुभक्त पराजुलीको पौरखको कथा प्रस्तुत गर्दैछौ।
4: त्यही गरेर एसटिडी आइएसटी चलाएको थियो। एसटिडी आइएसटी चाहिँ 2058 सालबाट पूर्ण रूपमा बन्द भयो। अनि त्यस पछाडि त्यो खसीलाई दाना पानी खुवाउने पसल खोलियो। अनि त्यो खोल्ने क्रममा के देख्यो भने मैले चाहिँ आफ्नो हातबाट 1100-1500 खसी चाहिँ दिनदिनै भारतबाट लिएर आउनुपर्ने। केही मात्रामा नेपाली खसीहरू हुन्थ्यो, तर 15% 18% त्यस्तै मात्रै नेपाली खसीहरू यहाँ काठमाडौँको बजारसम्म आउँथ्यो। त्यही सिलसिलामा अब चाहिँ नेपालमा यत्रो पाखा पर्वत खसीको उर्वर भूमि नै होला। सानोमा हामी त बाख्रै चराएर पढाइ लेखे गरेको, खसी बाख्रै बेचेर हामीले घर व्यवहार चलाएको, खसी बाख्रै किनेर बेचेर काठमाडौँमा तराईमा भिटा भन्छन्, हाम्रोमा यहाँ घडेरी भन्छन्, त्यो किनेको होइन। अनि त्यो हिसाबले त्यो बाख्रा पाल्दाखेरि राम्रै हुन्छ होला भनेर 2069 सालमा त्यो भएको व्यापार व्यवसायलाई साइडमा राखेर अनि म चाहिँ यहाँ आएको।
3: स्वच्छ खाने पानी र बाटो जस्ता आधारभूत पूर्वाधार नहुँदा गाउँबाट सहरतर्फ बसाई सराई बढ्यो। पराजुली परिवार पनि राजधानी सरे। खसी बजारमा काम गर्दा देखिएको माग र गाउँमा खेर गइरहेको करिब 200 रोपनी जमिन देखेर सीमित स्रोतका बावजुद कृषक पराजुलीले कृषि तर्फको आफ्नो यात्रा तय गर्नुभयो।
4: हामी कहाँ चाहिँ खाने पानी नभएर हामी बसाइ सरेर गएको। अब त्यतिखेर यो प्रविधिहरू नआइसकेको, जस्तो लिफ्टिङ प्रविधि त छँदै नै थिएन। अलि तल तल पानीका मुहानहरू भएको, तर पानी ल्याउन नसकिने, अनि पँधेराहरू हुन्थ्यो। अनि खाने पानीकै दुःख भएको ठाउँ कृषि उपज त ऊ नै हुने भएन। आकाशी खेतीको भर भयो, बर्खामा मकै, त्यस पछाडि कोदो दुई थरी हुन्थ्यो। रायोको साग खानलाई पनि हामी धौधौ थियो, किन हुँदै हुँदैन थियो, किनभने पानी भयो भने त हो। त्यस पछाडि त्यही दुःखले चाहिँ हामी यहाँबाट बसाइ सरेर गएको। त्यस पछाडि उतै काठमाडौँतिरै बसिन थाल्यो। यहाँ चाहिँ कहिले काहीँ यसो आउने, अनि मैले यसो हेर्थेँ यहाँ आउँदाखेरि काँडाको झालहरू, बाटो पन्छा, यहाँ पुरानो घर भएको ठाउँ भनौँ, अब त्यहाँ आउँदा पनि हामीले खुर्पा बोकेर आउनुपर्ने कि बाटोमा, झार सफा गर्दै, झाडी सफा गर्दै आउनुपर्ने। हामीसित यहाँ 12-14 घर 15 घरको थियो। यो जुन हामी आउने बेलमा लगभग 2-3 घर मात्रै मान्छेहरू यहाँ बस्नुहुन्थ्यो, अरू सबै हामी बसाइ सरेर गइसकेका थियौँ। अनि यतिको जमिनहरू हाम्रो लगभग 8-10 दाजुभाइहरूको जग्गा गर्दाखेरि 150-200 रोप्ने जग्गा यतिकै थियो। अनि मैले चाहिँ बाख्रा पाल्नु पर्यो भनेर त्यहाँबाट सुरु गरेको।
3: कृषक पराजुलीको यो यात्रा घाँस खेतीबाट सुरु भएको हो। सुरुमा नै उहाँले करिब 50 रोपनी जग्गामा विभिन्न प्रकारका घाँस लगाउनु भएको थियो।
4: घाँस खेतीबाट सुरु गर्यौँ। 1 घाँसै लगाएको थियौँ। लगभग 50 रोपनी जतिमा यो हाइब्रिड घाँसहरू, सुमा सेटेरिया, नेपायर, मुलाटो, पाँच पालाम लगायत डाले घाँसहरू पनि लगायौँ। त्यसमा किम्बु लगभग हामीले 1 35-40 जातको घाँसहरू लगाएको थियौँ, ठाउँ ठाउँबाट खोजेर लिएर आएर। त्यतिखेर त अलिक घाँसको बिरुवाको मूल्य पनि बढी नै थियो। 1 घाँस लगायौँ। त्यस पछाडि बाख्रा सुरु गऱ्यौँ। बाख्रा चाहिँ हामीले यही खरी, जमुना पारी क्रस, बिटल, अनि त्यहाँबाट केही समय पछाडि बोएर पनि लिएर आएको थियौँ। हामी त्यो सबै पाल्दै अनि त्यहाँबाट यो नाकाबन्दी पछाडि कोभिडको बेलामा मैले सबै बाख्राहरू बेचिदिएँ र खोर खाली गर्यो। अब त्यतिखेर मेरो बाख्रामा लगभग सुरुको लगानी चाहिँ 20 भन्दा माथि थियो।
3: कृषक पराजुलीले सामना गर्नु परेका सुरुवाती चुनौती भने आधारभूत पूर्वाधारको अभाव नै थियो। खाने पानीको समेत व्यवस्था नभएको ठाउँमा आज सिँचाइका लागि समेत पानी पर्याप्त छ भने बाटो फर्मको गेटसम्म नै पुगेको छ।
4: अनि हामी त्यतिखेर आउँदाखेरि बाटो नै थिएन। हामीले कल्पना नै के गरेका थियौँ भने यहाँ गाडी मोटर आउँदैन होला भनेर। हाम्रो यतापट्टि पछाडिपट्टि एउटा गेट छ, त्यो चाहिँ गेटमा गेटै बनाएको छौँ। त्यो चाहिँ पैदलै आउने गरी, डोको बोकेरै सामान ल्याउने गरी नै बनाएको छ। यहाँ 2 तलदेखि यहाँ बाटो थिएन, त्यो पैदलै आउनु पर्यो। तनहुँ, चितवन, धादिङ यी ठाउँबाट घाँसको बिरुवाहरू ल्याउँदाखेरि हामी त्यहाँसम्म गाडी अनि त्यस पछाडि डोकोमा बोकाएर त्यो बाटोको चुनौती भए। अर्को मुख्य चुनौती त हामीसित पानीको थियो। मेन कुरा चाहिँ हाम्रो बाटो र सिँचाइ, खानेपानीको समस्या, ती चाहिँ हाम्रो लागि एकदम च्यालेन्ज थियो।
3: सुरुवातमा उहाँको फर्ममा भैँसीका बथानदेखि मौरीका घारसम्म अर्थात् एउटा मिश्रित कृषि प्रणालीको पूर्ण स्वरूप देखिन्थ्यो। आफ्नो अनुभव र बजारको मागलाई आधार मान्दै अहिले उहाँ दुधका लागि बाख्रा पालन र मल उत्पादन तर्फ केन्द्रित हुनुभएको छ।
4: पहिला चाहिँ हामीले गाई, बाख्रा, भैँसी, पाडा, मौरी, लोकल जातको कुखुराहरू राखेका थियौँ। अहिले चाहिँ हामी त्यो धेरै घटाउँदै गएर भैँसी पुरै हटायौँ, त्यस पछाडि राँगा हटायौँ, कुखुरा हटायौँ, विषादीरहित तरकारी खेती नै गरेका थियौँ त्यसलाई पनि हटायौँ, र अहिले हामी चाहिँ शुद्ध गाई अनि यो डेरी गोर्स सानन जातको बाख्रा अनि त्यहाँबाट मल तिनवटा काम गरिरहेको छौँ। तरकारी त अलिकति छ तर त्यो खानालाई मात्रै लागेको छ। अहिले अलिक केही केही घाँसका बिरुवाहरू चाहिँ बेच्दैछौँ। पहिला चाहिँ हामी घाँसका बिरुवाहरू धेरै बेच्थ्यौँ, अब अहिले चाहिँ घाँसको बिरुवालाई पनि घटाएका छौँ।
3: सुरुमा सानन जातको बाख्रा ल्याउन आफूले धेरै सङ्घर्ष गर्नु परेको कृषक पराजुले बताउनुहुन्छ।
4: निवेदनहरू माग गर्ने अनि त्यस पछाडि बाख्रा बोका दिने चलन थियो, अनि हामीले चितलाङमा बन्दीपुरमा निवेदनहरू पठायौँ, तर एक दुई वर्ष दुई तिन वर्ष दिएनन्। नदिँदा नदिँदै अब त्यतिखेर के थियो भने सङ्घीय ऊ थियो, अब सङ्घीय हुँदा हुँदै सङ्घीय मन्त्रीज्यूको तोक आदेशमा त्यो 100% पनि बाख्रा नहुने मान्छेलाई नि पठाइदिने साह्रै चिन्जान भएपछि एकजनाले चाहिँ तिमी त यो बाख्राको लागि मर्नै आँट्यौ, एकजना कर्मचारीले के भन्नु मर्नै आँट्यो, यो एउटा कलिङको बाख्रा छ, यसले चाहिँ पाठा हुर्काएन, यही लैजाऊ 300 रुपियाँ किलोमा यो कलिङको बाख्रा बेच्ने गरेछ, हामीलाई काम छैन, हुन्छ भने लैजाऊ भनेर दिनु। त्यहीँबाट सुरुवात मेरो सानको भयो। यो जुन कलिङको बाख्रा थियो यसले एकैचोटिमा 4 पाठी पायो क्या, दिएको एक वर्षमै 4 पाठी पायो, त्यो चाहिँ उहीँ बोका लगाएरछ, त्यो 100% बोका लगाएरछ, यो बाख्रा पनि 100% हो भनेको थियो, अनि त्यसरी 4 पाठी भएपछि त मसित 5 भयो होइन, अनि केही समय पछाडि 2 पछाडि पनि त्यही क्रसवाला बोका मैले लगाएपछि मसित 10-12 सानन भयो।
3: हाल उहाँको फर्ममा दैनिक 50-60 लिटरसम्म बाख्राको दुध उत्पादन हुन्छ। पहिले दुध थोरै हुँदा पालो लेखाएर दुध बेच्ने गर्नुहुन्थ्यो भने अहिले माग अनुसार दुध पुर्याउन सक्ने बनेको उहाँको भनाइ छ।
4: बाख्राको दुध जब बेच्न थाले 3-4 अगाडि, मैले पहिला सुरुमा 200 रुपियाँ प्रति लिटरको दरले बेचेको, अनि बिस्तारै 1 दुधबाट बेच्न सुरु गरेँ। मेन त यो डेङ्गु रोगीहरू प्लेटरेस यो सेतो रक्त कोशिका घट्दो रहेछ, अनि त्यतिखेर चाहिँ खाँदाखेरि यसले राम्रो गर्छ अरे भनेर डेङ्गु रोगी भएको बेला राम्रै बिक्न थाल्यो। अहिले चाहिँ मजाले बिकिरहेको छ बाख्रा दुध। पहिला हामीसित कम हुँदा 10-15 लिटर उत्पादन हुँदा चाहिँ हामीले नाउँ लेखाएर रजिस्टरमा नाउँ लेखाउँथ्यौँ, अनि पालो आएपछि फोन गरेर बोलाएर दिन्थ्यौँ। अहिले चाहिँ त्यस्तो छैन, अहिले चाहिँ हामी चाहिँ दैनिक 50-60 लिटर दिनमै उत्पादन छ। अब अहिले चाहिँ मान्छेहरूले कुरिरहनु पर्ने जरुरी छैन, अहिले आउनुभयो भने पाउनुहुन्छ, भरे आए नि पाउनुहुन्छ, अनि फार्मबाट बेच्छौँ हामी, फार्मबाट बेच्छौँ, एकजना सेल्सम्यान राखेको छ, उहाँले अब अर्डर लिनुहुन्छ अनि त्यस पछाडि बोटलिङ गरेर अनि बोटलमा राखेर पठाउँ।
3: कृषक पराजुलीले दुधको अलावा घाँसका बिरुवा, घाँस र पशुपालनबाट निस्कने मललाई पनि उत्तिकै कुशलतापूर्वक बजारीकरण गर्नुभएको छ।
4: बायो प्रोडक्टबाट पनि केही निकाल्नुपर्छ भनेर हामी सोचिरहन्थ्यौँ र कोसिस पनि गरियो। अब कोही प्राविधिकले भन्यो त्यो 4 इन्चको पाइपमा पुवाल गर्ने अनि त्यस पछाडि मल थुपार्ने अनि त्यसलाई माथि पनि एयर कार्बन निकाल्नलाई ऊ राख्ने रे, कालो प्लास्टिकले छोप्ने रे, के सिकाउनु भयो त्यो पनि गरियो। कसैले खाल्डोमा हालेर पकाउनुपर्छ भनेर खाल्डोमै हाल्यो। माझी समुदायको एउटा केटो चाहिँ 6 कक्षादेखि नै यहाँ आएको थियो, 6 कक्षा पढ्दादेखि अलि मान्छे चाहिँ ठुलो तर उसको पढाइ कमी भएको भएर सामान्य काम गर्न सक्ने 14-15 थिए, अनि उनलाई चाहिँ मैले यहाँ राखेको थिएँ। त्यसलाई चाहिँ मैले के भनेको थिएँ भने यो मलकै काम त होइन पुरा गर्ने, 7 कक्षा पढ्दादेखि यसमा खेल्न थाल्यो, कहिले पाइप पाल पारेर गऱ्यो, कहिले प्लास्टिकले छोपेर गऱ्यो, कहिले खाल्डोमा राखेर गऱ्यो, कहिले के गर्यो। अनि त्यही भाइलाई चाहिँ मैले यो चाहिँ अब हामी यहाँ नजिकै माटो त्यतिखेर माटो विकास निर्देशनालय के भन्ने थियो अनि अरू कार्यालयहरू पनि थिए मलसँग सम्बन्धित काम गर्ने, उहाँ पनि पठाएँ, त्यहाँबाट पनि केही निस्किन। नार्कमा पनि हामीले कुरा गऱ्यौँ, मल हामी बनाउन खोजिरहेछौँ, कुन प्रविधिबाट बनाउँदाखेरि मल चाहिँ हामीले पकाउन सक्छौँ गर्छौँ भने यो गोबर त ज्यान गए पनि पाक्दैन त, अनि फार्मको मल भनेपछि किसानहरू किन्दैन किन्ने, किरा लाग्छ भन्ने, अनि वास्तवमा लाग्थ्यो भने आफ्नै खेतीबारी पनि राम्रो हुँदैन थियो। अनि हामी चाहिँ एकदम यो चाहिँ बनाउन सक्ने हो कि नसक्ने हो भनेर उसमा थियौँ। एकजनाको चाहिँ मैले त्यो फेसबुक युट्युबमा इन्डियाबाट लिएर आएको डिकम्पोजरहरूको चाहिँ यसो हाल्नु त्यति धेरै थियो बुझिनँ मैले, उहाँले फोन नम्बर राख्नु भएर चाहिँ फोन गरिहालेँ, लिटर उहाँले त्यो डिकम्पोजर दिनुभएको थियो, त्यो डिकम्पोजर पनि प्रयोग गर्न थाल्यो। अनि त्यो केटाको जुन वर्षौँको लगाव थियो, लगभग 6-7 को मल बनाउने लगाव, अनि त्यो र यो दुईवटाको कम्बिनेसन गरेपछि अनि अहिले चाहिँ हामी चाहिँ जस्तो गाईले गोब्रियाएको 10 दिनमा चाहिँ हामी राम्रै मल तयार गरेर पठाइरहेको छौँ। अहिले 5 कालो चाहिँ एउटा एकजना किसानलाई चाहिँ पठाएको थिएँ मैले, उहाँले 550 रुपियाँ बोरामा उहाँसम्म डेलिभरी लिएर लिनुभएको थियो, अनि उहाँले पछि मलाई फोन गर्नुभयो, तपाईँको मलले चाहिँ मेरो अन्दाजमा 40% भन्दा बढी आलु चाहिँ उत्पादन बढेको हो है, मेरो खेतमा पोर्स परार हुने भन्दा, अब मौसमले भयो या केले भयो थाहा छैन, मैले चाहिँ मललाई नै भन्ने जस दिएको छु भनेर भन्दै हुनुहुन्छ। अनि यताउँदी पनि हामीले पठाएको किसानहरूले राम्रै छ भन्नुभएको छ। अहिले हामी चाहिँ 3 मल बनाउँछौँ, एउटा गणेउले मल, एउटा चाहिँ यो बडकौले मल।

0: कार्यक्रममा 5-7 लाखको 2-3 लाखको कार्यक्रम हुन्छ। त्यो एउटा भयो, अर्को त अब व्यावसायिक कृषि गर्न सुरु गरेका किसानहरूले लगिहाल्नुहुन्छ।
1: उहाँको बुझाइमा जब प्रशोधन र बजारीकरणमा फरक फरक व्यक्तिहरू असल व्यावसायिक चरित्रका साथ संलग्न हुन्छन् तब मात्र कृषिले उद्योगको रूपमा निकास पाउन सक्छ।
0: उत्पादन गर्ने पनि हामी नै, प्रशोधन गर्ने पनि हामी नै, मार्केटिङ गर्ने पनि हामी नै भनेपछि अब कति तपाईँको यसमा च्यालेन्ज होला के? हामी त दुध मात्रै उत्पादन गर्न पाइयोस् के, त्यस पछाडि त्यसलाई लगाएर कसैले प्रशोधन गरोस्, कसैले मार्केटिङ गरोस् न, 3 जनालाई रोजगारी हुन्थ्यो नि त। विदेशीहरूको ट्रेनिङमा जाँदा चाहिँ भ्यालु चेन्ज भन्थ्यो कि। भ्यालु चेन्ज भनेको के रहेछ भने, जस्तो हामीले यो गाई भैँसी बाख्रा पाल्दा पनि 4-5 वटा पार्टीहरूले चाहिँ काम गर्नुपर्ने रहेछ। जस्तो एकजनाले चाहिँ पशु आहारको मात्रै काम गर्ला, घाँस उत्पादन गरेर मेरो यहाँसम्म ल्याइदिने, उसले घाँसको 1 रुपियाँ केजी हो भने आफ्नो पेमेन्ट लिएर गयो। त्यस पछाडि मैले गाई मात्रै पाल्ने हो, गाई धोएर दुध मेरो फार्मको गेटमा राखिदिएपछि त्यो दुध आएर अर्कोले लगाएर बेचोस् या उद्योगले लैजाओस्, अनि त्यो उद्योगबाट पनि निस्केको जुन आइसक्रिम के दही ऊ निक्ला त्यो पनि बेच्ने अर्को मान्छे होस् रे के। त्यसो भएर एउटा उद्योग चलाउन चाहिँ 5-6 वटा भ्यालु चेन चाहिन्छ भन्छ उनीहरूले, अनि हामी कहाँ चाहिँ सबै थोक आफैले गर्नुपर्ने। अनि अब होइन, भ्यालु चेनमा काम गर्नु न त भने इमान्दार मान्छेहरू नभेटिने, अब इमान्दार चिज नभेटेपछि जस्तो पनि 1-2 सिटामा जाने बित्तिकै उनीहरूलाई त्यो चाहिँ कमाउनु पर्ने के, कमाउनु पनि ठिक्क कमाउनु पायो 5%, 10%, 2%, 1% कमाउनु पायो हुन्थ्यो नि। जस्तो मैले 300 रुपियाँ, 350 यहाँ फार्ममा दुधमा पाउँछु भने उसले 800 रुपियाँ लिटरमा बेच्नु पर्ने। जब मिडिटेयर छैनन्, जस्तो हाम्रो भाषामा बिचौलिया छैनन् भनेदेखि मार्केट तपाईँको त्यो सिद्धे भनेर बुझ्नुहोस्, त्यो मार्केट मार्केट हुँदैन। जब त्यहाँ बिचमा काम गर्ने मिडिटेयरहरूको चलखेल बढी हुन्छ, त्यतिखेर उपभोक्ताले नि बढी पाउँछ, ल्याउने उसले पनि बढी पाउँछ, किनभने मूल्य बढीमा बेचे त बढी पाउने हो।
1: कृषक पराजुलीले आफ्नो व्यवसाय विस्तार गर्नुका साथै धेरैको लागि रोजगारीको अवसर पनि सिर्जना गर्नुभएको छ।
0: कामदार चाहिँ हामीले तलबको उसमा राखेको, तलब र ज्यालादारी, बाख्रामा 2, गाईमा 2, घाँस काट्न 2, नर्सरीमा 1, अहिले चाहिँ कृषिमा पनि 10 जना। पहिला सुरुमा त हामीसित 15-18 जनै हुनुहुन्थ्यो, काम कम गर्दै गएपछि भएको हामी कहाँ 69 सालमा भर्ना भएको मान्छेहरू नै 2-3 जना अझै हुनुहुन्छ, अनि बिचबिचमा थपिँदै जाँदाखेरि जे पनि 1-1.5 वर्ष पुरानो मान्छेहरू चाहिँ अहिले हुनुहुन्थ्यो, नयाँ मान्छे चाहिँ छैन।
1: नेपाली कृषिको मुख्य समस्या नै दक्ष जनशक्तिको अभाव रहेको हुँदा दक्ष जनशक्ति विकासमा राज्यले ध्यान दिनुपर्ने कृषक पराजुलीको भनाइ छ।
0: समस्या हामीसित सबभन्दा ठुलो समस्या भने स्किल म्यान पावर, स्किल म्यान पावर छ भने कृषि अगाडि जान्छ, स्किल म्यान पावर छैन भने जाँदैन। मार्केटको कुरालाई त हामीले त्यति धेरै व्यवस्थापन गर्न नजानेर हो, होइन? अब इन्डियाबाट दुधै आइराखेको छ, इन्डियाबाट खसी नै आइराखेको छ, बोका नै आइराखेको छ, इन्डियाबाट थुप्रो सामानै आइराखेको छ भनेदेखि यहाँ उत्पादन गरेर नहुने होइन, होइन? हामीलाई त स्किल म्यान पावर बनाइदियोस् भन्ने नै हो। स्किल म्यान पावर भएपछि उत्पादन बढ्छ, उत्पादन बढेपछि हामी मार्केटसँग कम्पिटिसन गर्न सक्छौँ, ऊ गर्न सक्छौँ। हाम्रो जुन अहिले मलाई लागेको चाहिँ अरू केही नहेरिकन हामीलाई स्किल म्यान पावर दियोस्। स्किल म्यान पावर कसरी तपाईँको उत्पादन गर्न सकिन्छ? हामीसित मान्छे भएपछि हामीलाई केही
1: कृषक पराजुलीका अनुसार अरूको देखासिकी गरेर भन्दा पनि आफ्नो विवेक प्रयोग गरेर मात्र कृषिको क्षेत्रमा लाग्नु उत्तम हुन्छ।
0: तब कृषि उद्यम गर्न खोज्नुहुन्छ भने हिसाब किताब मिलाएर मात्रै गर्नुहोस्, पत्रिकाको भरमा नभन्नुहोस्, मेरो इन्टरभ्यू सुनेर नगर्नुहोस्, आफ्नो विवेक लाएर गर्नुहोस्। नाफा त देखिन्छ, नाफा गर्न धेरै गाह्रो छ। एग्रिकल्चर कस्तो छ भनेदेखि पारिवारिक रूपमा गर्दा चाहिँ ठिक छ है, जस्तो घरमा 2-3 जना बेरोजगार मान्छे हुनुहुन्छ या अब त्यसैलाई रोजगार मान्नुहुन्छ भने उहाँले 1 लाख रुपियाँ तलब त दिनु परेन नि त, त्यो अरूलाई दिने तलब आफ्नो घरमा आयो। जस्तो 10 वटा गाई पाल्नु भएको छ भने 1 लाख रुपियाँमा कसैलाई 3-4 जना कामदार राखेर 1 लाख रुपियाँ पे गर्नुहुन्छ भने त्यो त अरूलाई नदेसी त आफ्नै भयो, त्यो हिसाबले चाहिँ नाफा छ।
1: सङ्घर्षले भरिएको कृषक पराजुलीको यो यात्रा एउटा प्रमाण हो, चुनौतीमा पनि सम्भावना देख्नेले नै सफल भविष्यको निर्माण गर्न सक्छ।
2: गाउँका कृषकहरू जम्मा सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने?
3: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो? सबैले कृषक भनेर चिनेकै छन्।
2: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
3: कुरा त ठिकै हो कि, साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
2: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ, अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
3: सूचीकरण त गर्नै पर्ने हो,
2: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्, तल्ला गरे दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
4: कृषक सूचीकरण अभियानमा सहभागी बनौ, कृषकको पहिचान स्थापित गरौ।
5: व्यावसायिक किट विकास केन्द्र हरिहर भवन ललितपुरको अनुरोध। मौरी पालन अति संवेदनशील तथा वैज्ञानिक र व्यावहारिक व्यवसाय हो, अन्य खेती जस्तो संरचित संरचनामा सबै मौसममा गर्न सकिँदैन। निश्चित मौसम वा समय मौरी गोला वृद्धि

0: र विस्तारका लागि उपयुक्त हुन्छन्। प्रतिकूल मौसम खास गरी ग्रीष्म र वर्षा ऋतु मौरीका लागि कष्टकर हुन्छन्। त्यसैले वर्षायाम तथा प्रतिकूल मौसमको समयमा मौरी गोला सहितको मौरी घार बिक्री वितरण गर्दा स्वस्थ गुणस्तरीय रानु सहितको मजबुत गोला उत्पादन गर्न सकिँदैन। त्यसकारण कमजोर गोलाहरूको छनौट हुँदा यसले दीर्घकालीन रूपमा मौरीको गुणस्तर तथा समग्र मौरी क्षेत्रमा प्रतिकूल प्रभाव पार्ने हुन्छ। त्यसैले प्रतिकूल मौसम वा बेसिजनमा मौरी गोला सहितको मौरी घार वितरण नगराउन तथा यस किसिमका कार्यक्रम सञ्चालन गर्दा उपयुक्त मौसममा स्वस्थ तथा गुणस्तरीय रानु सहितका मजबुत गोला छनौट गरी वितरण गर्ने व्यवस्था मिलाउन सबै पालिका सरकारी तथा गैर सरकारी निकायहरूमा अनुरोध छ। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, कृषि विभाग, व्यावसायिक किट विकास केन्द्र हरिहर भवन।
1: यो कार्यक्रम तपाईलाई कस्तो लाग्यो? यस कार्यक्रम प्रति तपाईका केही सल्लाह, सुझाव र जिज्ञासा भए हाम्रो कार्यालयको इमेल ठेगाना info@aitc.gov.np मा मेल गर्न सक्नुहुनेछ। साथै हामीलाई हाम्रो टोल फ्री नम्बर 1660195000 फोन गरेर प्रतिक्रिया राख्न सक्नुहुनेछ। हवस् त, आजको लागि कार्यक्रम पौरखी कृषक यति नै। अर्को साता पनि यस्तै पौरखको कथा लिएर उपस्थित हुने नै छौँ। तबसम्मका लागि कार्यक्रमबाट सहकर्मी काशीनाथ दवारीका साथ म कृतिलाई पनि बिदा दिनुहोस्। नमस्कार।

सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज। नमस्कार, सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण भइरहेको कार्यक्रम सिने संसारमा यहाँहरू सम्पूर्ण श्रोतालाई हार्दिक स्वागत छ। म हुँ रमा ढुङ्गाना र प्राविधिक सहयोगमा हुनुहुन्छ उत्तम पाण्डे। चलचित्र, कला, संगीत र मनोरञ्जनका विविध आयाम समेटेको कार्यक्रम सिने संसार हरेक मङ्गलबार यही समयमा लिएर आउने गर्दछौ। कार्यक्रममा तपाईँले सुन्नुहुनेछ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र समाचार, चलचित्र समीक्षा र कलाकारसँगको विशेष कुराकानी तथा मन छुने चलचित्र गीतहरू। अब कार्यक्रमको सुरुवात गरौँ एउटा सुमधुर साङ्गीतिक कोशेलीबाट।

तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा प्रसारित कार्यक्रम सिने संसार सुन्दै हुनुहुन्छ। म हुँ तपाईँहरूको नै प्रस्तुता रमा ढुङ्गाना। तपाईँले हामीलाई रेडियो नेपालको एफएम ब्यान्ड 98.1 मेगाहर्जका साथै हाम्रो वेबसाइट www.radionepalonline.com मार्फत पनि प्रत्यक्ष सुन्न सक्नुहुन्छ। अबको समय भएको छ चलचित्र जगतका ताजा गतिविधि बारे जानकारी लिने। सुरु गरौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र समाचारबाट। चलचित्र विकास बोर्डले लाली बजार सहित 6 नेपाली फिल्महरूको पछिल्लो आधिकारिक बक्स अफिस विवरण सार्वजनिक गरेको छ। बोर्डले सोमबार सार्वजनिक गरेको विवरण अनुसार फिल्म लाली बजारको कमाई 8 करोड नजिक पुगेको छ। वैशाख 25 गते रिलिज फिल्मले गत शनिबार जेठ 16 गतेसम्म सिनेमा बक्स अफिसमा 7,90,31,467 रुपियाँ ग्रस कमाई गरेको हो। उक्त कमाई हुँदा फिल्मको 2,69,202 टिकट बिक्री भएको छ। त्यस्तै परालको आगोले 4,27,84,445 रुपियाँ ग्रस कमाएको छ। वैशाख 11 गते रिलिज यो फिल्मले 1,54,034 टिकट बिक्री भएका छन्। जेठ 8 गते रिलिज मिज्जुले 1,20,59,082 रुपियाँ कमाएको छ। यसको 41,248 टिकट बिक्री भएको उल्लेख छ। यस्तै जेठ 8 मै रिलिज फिल्म काजीले 40,88,175 रुपियाँ ग्रस कमाएको छ। यसको 13,007 टिकट बिक्री भएको छ। वैशाख 25 गते रिलिज मालती मंगलेले 51,73,793 रुपियाँ कमाएको छ। यसको 16,188 टिकट बिक्री भएको बोर्डले जनाएको छ। यस्तै जेठ 1 मा रिलिज लाइफ ड्यामेजले 33,26,320 रुपियाँ ग्रस कमाएको छ। यो फिल्मको 10,855 टिकट बिक्री भएका छन्। गुरु आमा एक मुठी बादल लगायत फिल्म भने हलबाट उत्रिसकेका छन्। चलचित्र विकास बोर्डले हरेक सोमबार बक्स अफिस विवरण सार्वजनिक गर्दै आएको छ। गत शुक्रबार रिलिज रोल नम्बर 1 र कुम्भको बक्स अफिस रिपोर्ट भने आगामी सोमबार सार्वजनिक हुनेछ। छैठौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव सुरु भएको छ। चलचित्र विकास बोर्डको हलमा सुरु 3 दिने महोत्सवमा आदिवासी जनजाति समुदायका भाषा, संस्कृति, परम्परा, इतिहास तथा सांस्कृतिक पहिचान झल्काउने कथानक र लघु फिल्म, वृत्तचित्र तथा एआई जेनेरेटेड वृत्तचित्र प्रदर्शन गरिने आयोजनाले जनाएको छ। महोत्सवका निर्देशक सागर किरुङले आदिवासी जनजाति भित्रका समुदायका मौलिक कथा र जीवनशैलीलाई समेटिएको चलचित्र प्रदर्शन गरिने जानकारी दिए। उनका अनुसार महोत्सवले आदिवासी जनजाति समुदायको कला, संस्कार र पहिचानलाई चलचित्र मार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्ने लक्ष्य लिएको छ। आदिवासी जनजाति चलचित्र महासंघका कार्यवाहक अध्यक्ष लामाले आफ्नो समुदायका भाषा, संस्कृति र इतिहासलाई संरक्षण तथा प्रवर्धन गर्न महोत्सव महत्वपूर्ण माध्यम बनेको बताए। महोत्सवमा पित, स्वयम्भू, डोल्पो, रामरानी, हाङ तानाच र दिलसरा लगायतका कथानक फिल्म प्रदर्शन गरिनेछ। उत्कृष्ट चलचित्र निर्देशक, अभिनेता, अभिनेत्री, स्क्रिप्ट तथा वृत्तचित्र विधामा पुरस्कृत गरिने जनाइएको छ। महोत्सव उद्घाटन गर्दै बोर्ड अध्यक्ष दिनेश डिसीले यस प्रकारका महोत्सवले मौलिक संस्कृतिको उजागर र पहिचान प्रबोधनमा टेवा पुग्ने धारणा राखे। उत्तम प्रधान र निरुता सिंहको मुख्य भूमिका रहेको फिल्म सारथीको छायाङ्कन सकिएको छ। म्याग्दीका विभिन्न स्थानमा 1 महिना छायाङ्कन पछि फिल्म सकिएको हो। निर्देशक कुमार गजुरेलले फिल्मको छायाङ्कन पूरा भएको जानकारी दिए। उनका अनुसार केही दृश्य मिलाउन काठमाडौँमा 1 दिन छायाङ्कन भने हुनेछ। सामाजिक कथावस्तुमा आधारित फिल्मले मौलिक संस्कृति, परम्परागत जीवनशैली, ढुङ्गा माटोले बनेका घरहरू, छन्त्याल तथा दलित समुदायको जनजीवन र गुर्जा चुरेन हिमालको मनमोहक दृश्यलाई पर्दामा देखाउनेछ। फिल्ममा उत्तम र निरुता सहित मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, गिरी विश्वकर्मा, गायत्री जोशी, मदन थापा, साम्रान्त थापा, मिलन खड्का, रश्मि गुरुङ, कल्पना थापा, आशा विश्वकर्मा, सन्तोष दाहाल, विप्लव खड्का, सागर कडेल र धीरेन मोक्तान लगायतका कलाकारहरूको अभिनय छ। फिल्ममा उत्तम र निरुता सहित मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, गिरी विश्वकर्मा, गायत्री जोशी,
मदन थापा, सम्भ्रान्त थापा, मिलन खड्का, रश्मि गुरुङ, कल्पना थापा, आशा विश्वकर्मा, सन्तोष दाहाल, विप्लव खड्का, सागर कडेल र धीरेन मोक्तान लगायतका कलाकारहरूको अभिनय छ। धीरज तामाङ र बेग बहादुर विश्वकर्मा सह निर्माता, प्रदीप रायमाझी र रदीप श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्म छायाङ्कन संकल्प भुजेलले गरेका हुन्। अब अन्तर्राष्ट्रिय चलचित्र समाचार। मलयालम सुपरस्टार मोहनलाल अभिनीत क्राइम थ्रिलर फिल्म दृश्यम 3 ले बक्स अफिसमा 200 करोड भन्दा माथिको व्यापार गरेको छ। फिल्मले प्रदर्शनको 10 दिनमा विश्वभर 219.69 करोड भारू भन्दा बढी ग्रस कमाई गरेको हो। भारतीय संचार माध्यमका अनुसार फिल्मले घरेलु तथा अन्तर्राष्ट्रिय बजारमा लगायत राम्रो व्यापार गर्दै यस वर्षकै ठूलो मलयालम ब्लकबस्टर मध्ये एकको रूपमा आफ्नो स्थान मजबुत बनाएको छ। भारतमा फिल्मले पछिल्ला दिनहरूमा स्थिर गति कायम राखेको जनाएको छ। ट्रेड वेबसाइट स्याक्नी लकका अनुसार दृश्यम 3 ले शनिबार भारतमा 5.05 करोड भारू कमाएको छ। यससँगै भारतमा फिल्मको कुल नेट कमाई 91.30 करोड भारू पुगेको छ। अर्थात् भारतमा फिल्मको ग्रस कमाई 105.94 करोड भारू पुगेको हो। जितु जोसेफद्वारा निर्देशित दृश्यम 3 मा मोहनलाल सहित सिद्दिकी, आशा शरत, मीना, मुरली गोपी, अंशिबा हसन र एस्थर अनिल पनि मुख्य भूमिकामा छन्। यसमा मोहनलालले आफ्नो चर्चित पात्र जर्ज कुटीको भूमिकालाई निरन्तरता दिएका छन्। दृश्यम 3 मे 21 अर्थात् जेठ 7 देखि प्रदर्शनमा आएको थियो। नेपालमा भने यो फिल्म रिलिज भएन। भारतीय फिल्म संगीतकी चर्चित गायिका सुमन कल्याणपुरको 89 वर्षको उमेरमा निधन भएको छ। सन् 1960 र 1970 को दशकमा आफ्नो मधुर स्वर मार्फत थुप्रै लोकप्रिय गीत गाएकी कल्याणपुरको आइतबार साँझ मुम्बई स्थित निवासमा निधन भएको हो। नाना करते प्यार तुम ही से, तुमने पुकारा और हम चले आए, आजकल तेरे मेरे प्यार के चर्चे जस्ता सदाबहार गीतबाट परिचित कल्याणपुरको वृद्ध अवस्था सम्बन्धी स्वास्थ्य समस्याका कारण निधन भएको भारतीय संचार माध्यमहरूले जनाएका छन्। बलिउड हंगामाले स्रोतलाई उद्धृत गर्दै जनाए अनुसार गायिका कल्याणपुरको आइतबार साँझ करिब 8 बजे लोखण्डवाला स्थित निवासमा निधन भएको हो। दशकौं लामो सांगीतिक यात्रामा कल्याणपुरले भारतीय संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गरेकी थिइन्। चर्चित गायिकाहरूको प्रभाव रहेको समयमा पनि उनले आफ्नो मधुर र भावपूर्ण स्वरका कारण श्रोतामाझ विशेष स्थान बनाउन सफल भएकी थिइन्। हिन्दी गीत संगीतका अतिरिक्त उनले मराठी, बंगाली, कन्नड लगायतका भाषामा समेत गीत रेकर्ड गरेकी थिइन्। पार्श्व गायन सँगै भजन, गजल तथा ठुमरी गायनमा समेत उनको उल्लेखनीय योगदान रहेको मानिन्छ। उनका एक छोरी छन्। पारिवारिक स्रोतका अनुसार उनको सोमबार मुम्बई स्थित पवन हंस शब्दाह गृहमा अन्त्येष्टि गरिएको छ। समाचारपछि अबको पालो समधुर सांगीतिक कुशलीको।

0: तपाईँ सुनिरहनु भएको छ कार्यक्रम सिने संसार। कार्यक्रम सिने संसारमा हामीले यहाँहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र समाचार सुनाइसक्यौं। अब प्रस्तुत छ यस साताको चलचित्र समीक्षा। यस सेगमेन्टमा हामी चर्चा गर्नेछौ हाल प्रदर्शनमा रहेका चलचित्रको कथा, प्रस्तुति, अभिनय, निर्देशन तथा समग्र पक्षबारे।
1: चलचित्र समीक्षा।
0: नेपाली चलचित्र क्षेत्रमा शैक्षिक विषयवस्तु केन्द्रमा राखेर निर्माण हुने फिल्महरू कमै छन्। यही खाली ठाउँलाई सम्बोधन गर्ने प्रयास स्वरूप आएको चलचित्र रोल नम्बर एकले शिक्षा प्रणाली, अभिभावकीय दबाव र बाल मनोविज्ञानको संवेदनशील कथालाई पर्दामा उतारेको छ। निर्देशक जोन योन्जनले चलचित्र मार्फत विद्यालयको अङ्क केन्द्रित मूल्याङ्कन प्रणालीले बाल बालिकामा पार्ने मानसिक प्रभावलाई गम्भीर रूपमा प्रस्तुत गरेका छन्। कथाले केवल कक्षा कोठा भित्रको प्रतिस्पर्धा मात्र देखाउँदैन, अभिभावकको अपेक्षा, समाजले सिर्जना गरेको सफलताको परिभाषा र त्यसले बाल बालिकाको आत्मविश्वासमा पार्ने असरलाई पनि उजागर गर्छ। चलचित्रको सबैभन्दा बलियो पक्ष यसको विषयवस्तु हो। अहिलेको नेपाली समाजमा निकै सान्दर्भिक रहेको शैक्षिक दबावको विषयलाई भावनात्मक र यथार्थपरक ढङ्गले प्रस्तुत गरिएको छ। कथा अगाडि बढ्दै जाँदा दर्शकले आफू, आफ्ना सन्तान वा आफ्नो बाल्यकालसँग कुनै न कुनै रूपमा सम्बन्धित अनुभव भेट्टाउन सक्छन्। अभिनेता मुकुन भुसालले आफ्नो भूमिकामा परिपक्व अभिनय प्रस्तुत गरेका छन्। साथै सुशांक मैनाली, रेणुनाथ योगी, एवन राज उप्रेती तथा सृजना अधिकारीले पनि कथाको भावनात्मक पक्षलाई प्रभावकारी बनाएका छन्। बाल कलाकारहरू निर्विक रेग्मी, रिनचेन लामा, सम्यम कटुवाल र सिजल श्रेष्ठको अभिनय चलचित्रको आत्मा बनेर उभिन्छ। पटकथाकार महेश दवाडीले कथालाई मनोरञ्जनसँगै सन्देशमूलक बनाउन सफल देखिन्छन्। संवादहरू स्वाभाविक छन् र धेरै स्थानमा दर्शकलाई सोच्न बाध्य बनाउँछन्। छायाङ्कनतर्फ शिवराम श्रेष्ठको कामले चरित्रलाई दृश्यात्मक रूपमा आकर्षक बनाएको छ। चलचित्र हेरेपछि सामाजिक सञ्जालमा आएका प्रतिक्रियाहरूले पनि यसको प्रभावलाई संकेत गर्छन्। धेरै दर्शकले यसलाई परिवार सहित हेर्नुपर्ने चलचित्रका रूपमा व्याख्या गरेका छन्। केहीले त यसलाई पछिल्लो समयको चर्चित नेपाली चलचित्र पूर्ण बहादुरको सारङ्गीसँग तुलना गर्दै अझ प्रभावशाली अनुभव भएको प्रतिक्रिया दिएका छन्। यद्यपि यस्ता तुलना दर्शकको व्यक्तिगत अनुभवमा आधारित भएकाले चलचित्रलाई आफ्नै मौलिक मूल्यमा मूल्याङ्कन गर्नु उपयुक्त हुन्छ। निर्माता विनोद पौडेल र जानवी पौडेलको निर्माणमा बनेको रोल नम्बर एक केवल मनोरञ्जनका लागि बनेको फिल्म होइन, यसले शिक्षा र बाल मनोविज्ञान बारे समाजमा बहस सिर्जना गर्ने प्रयास गरेको छ। यही कारणले चलचित्र हलबाट बाहिरेपछि पनि दर्शकको मनमा लामो समयसम्म रहिरहने सम्भावना देखिन्छ। रोल नम्बर एक संवेदनशील विषयवस्तु, प्रभावकारी अभिनय र सान्दर्भिक सामाजिक सन्देशका कारण हेर्न लायक नेपाली चलचित्र बनेको छ। यदि तपाईँ शिक्षा प्रणाली, बालबालिकाको मानसिक स्वास्थ्य र पारिवारिक सम्बन्ध बारे सोच्न बाध्य बनाउने चलचित्र खोज्दै हुनुहुन्छ भने रोल नम्बर एक राम्रो छनौट हुन सक्छ। यो फिल्मले अङ्कको दौड भन्दा बालबालिकाको सपना, क्षमता र भावनाको महत्व धेरै ठुलो हुन्छ भन्ने सन्देश प्रभावकारी रूपमा दिन्छ। अबको पालो समधुर सांगीतिक कौशलीको।
2: ए रुम गाउँको ठिटो

0: एकचोटि
1: ए हिरा खेतै भरि पैसा फल्छ रुखैमा, टिप्ने अरु खेताला छन् बसौली सुखैमा, ए ढुङ्गै पनि प्यारो लाग्छ मनले पूजा गरेको, पछि हट्नु कसरी।

0: अब कार्यक्रमको अर्को विशेष प्रस्तुति रहेको छ कलाकारसँगको कुराकानी।
1: सेलिब्रिटीसँगको विशेष कुराकानी।
0: नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै अभिनय मार्फत दर्शकमाझ आफ्नो छुट्टै पहिचान बनाउन सफल कलाकार हुनुहुन्छ उत्तम केसी। विभिन्न चलचित्र तथा टेली श्रृङ्खला मार्फत दर्शकको मन जित्नु भएको उहाँ हालै चलचित्र कलाकार संघको अध्यक्षमा पनि निर्वाचित हुनु भएको छ। कलाकारिताको लामो अनुभव, चलचित्र क्षेत्रप्रतिको उहाँको दृष्टिकोण, अभिनय यात्रा, चुनौती र आगामी योजना बारे कुराकानी गर्नका लागि अहिले हामीसँग हुनुहुन्छ चलचित्र कलाकार संघको अध्यक्ष उत्तम केसी। सर्वप्रथम चलचित्र कलाकार संघको अध्यक्षमा निर्वाचित हुनु भएकोमा हार्दिक बधाई तथा कार्यक्रममा स्वागत गर्न चाहन्छु उत्तमजी।
2: धन्यवाद।
0: भर्खरै मात्र अध्यक्ष पदमा निर्वाचित हुनु भएको छ, अध्यक्षको जिम्मेवारीलाई चाहिँ कसरी लिनु भएको छ?
2: अग्रजहरूले स्थापना गर्नुभएको कलाकार संघको अध्यक्ष पदमा निर्वाचित हुँदाखेरि एकदम गौरवै महसुस भइरहेछ मलाई, किनभने अहिले मैले जुन एउटा चुनावको हिसाबमा चाहिँ आफूले राखेका त्यो एजेन्डाहरू मध्ये धेरै कलाकारहरूको हक हित र मान सम्मानको खातिर अब काम गर्ने जिम्मेवारी थपिएको छ मलाई। त्यसको लागि चाहिँ अब मलाई माया गरेर भोट दिने सम्पूर्ण मेरा कलाकार साथीहरू, नव कलाकार साथीहरू सबैलाई रेडियो नेपाल मार्फत पनि धन्यवाद ज्ञापन गर्न चाहन्छु। मलाई अहिले एउटा गर्वको महसुस भइरहेछ र एउटा मैले जुन एजेन्डाहरू प्रस्तुत गरेका थिएँ त्यो एजेन्डाहरूको जिम्मेवारी पुरा गर्नु छ, त्यसैले खुसी नै छु। अहिले
0: कलाकारको रूपमा दुईवटा जिम्मेवारी तपाईँले वहन गर्नुपर्ने भएको छ, यो दुईवटा जिम्मेवारीलाई कसरी सन्तुलनमा राख्ने योजनामा हुनुहुन्छ त?
2: सर्वप्रथम त म कलाकार भएको हिसाबले मैले आफ्नो कला क्षेत्रलाई प्राथमिकतामै राख्नुपर्ने हुन्छ, किनभने म अहिले जुन पदमा पुगेको छु त्यो कला क्षेत्रको मेरो लामो अनुभवहरूले गर्दाखेरि कलाकार संघको अध्यक्ष भइयो। संस्थागत रूपमा कलाकारका मान सम्मान हक अधिकारका कुरा विषयहरूलाई पनि मैले उठाउनु पर्ने हुन्छ र हाम्रा कलाकारहरू शोषित पीडित सति जति छन् तिनीहरूको जिम्मेवारी पनि ममा थपिएको छ र मैले उहाँहरूको लागि पनि केही गर्नुपर्छ। अब कलाकार संघ मार्फत म बाँचुन्जेल कला क्षेत्रलाई नछोडिकन कला क्षेत्रलाई पनि सँगसँगै लगेर अभिनय यात्रालाई कन्टिन्यू गर्दै संस्थागत रूपमा पनि काम गर्ने प्रण गरेको छु मैले।
0: हजुर, अध्यक्ष सँगसँगै कलाकार पनि हुनुहुन्छ र तपाईँको यो कलाकारिता अभिनय यात्रा चाहिँ कसरी सुरु भयो, चलचित्र क्षेत्रमा प्रवेश गर्दाको तपाईँको अनुभव कस्तो थियो त फर्केर हेर्दाखेरि?
2: फर्केर हेर्दाखेरि म स्कुल पढ्दादेखि नै सांस्कृतिक कार्यक्रमहरू गर्ने, हाम्रो गाउँ घरमा सरस्वती पूजा, शिवरात्रि अनि त्यसपछि राजाहरूका जन्मोत्सवहरूमा नाटक गरिन्थ्यो। त्यो बेलामा बारीको पाटामा रङ्गमञ्च बनाएर हामी कला यात्रा सुरु भएको, त्यसपछि हाम्रो राष्ट्रिय नाचघर सभागृहतिर सुरु भयो हाम्रो कला यात्रा। 38 सालदेखि राष्ट्रिय नाचघर हुँदै आयो अनि 41 सालमा चाहिँ नेपाल टेलिभिजन स्थापना कालदेखि नै पहिलो त्यो टेलिचलचित्र आजित भन्ने टेलिफिल्मबाट सुरु भएको हो मेरो कला यात्रा। त्यसपछि मन भावना थोरै भए पुगेश्वरी चेतनामूलक फिल्महरू चल्दै गर्दै लास्टमा चाहिँ हाम्रो तितो सत्यहरूदेखि लिएर थुप्रै टेलिचलचित्रहरूमा चाहिँ खेलेँ मैले। त्यसपछि फेरि ठुलो पर्दाको पाइला चाले आदर्श नारी भन्ने फिल्ममा सानो एकटुक्रा भूमिका खेलेर त्यसपछि पुकार भन्ने चलचित्र खेलेर म अगाडि बढ्दै बढ्दै बढ्दै होस्टेल 3 लिएर अहिले झिङ्गे दाउ 2 आउँदैछ, यो अब डबिङ भएर चाहिँ मेरो विचारमा 10 अगाडि चल्छ भने यो अक्षरा भन्ने फिल्मको पनि सुटिङ सेटमै छु अहिले।
0: हजुर,
2: कर्ममा लागिरहेको छु।
0: तपाईँ नेपाली चलचित्र क्षेत्रमा आउँदाको समय र अहिलेको समयमा के कस्तो परिवर्तन महसुस गर्नुभएको छ?
2: धेरै परिवर्तन भएको छ, किनभने हामी त रहरको आधारमा चलचित्र क्षेत्रमा लागेका हौँ, तर अहिले चाहिँ हाम्रो यो चलचित्र क्षेत्र पनि एकदम अलिकति विकसित भइसकेको छ। अहिले धेरै डिजिटल प्रणाली अनुसार फिल्म खिचिन्छ, पहिला चाहिँ एनालग सिस्टममा हुन्थ्यो भने त्यो बेलामा सुटिङ गर्न पनि गाह्रो थियो, डबिङ गर्न गाह्रो थियो, अब अहिले त्यो छैन, अहिले एकदम सजिलो छ। अनि त्यसपछि पहिलाका हामीहरू त सिक्ने ठाउँहरू थिएन, अहिले त धेरै रङ्गमञ्चमा सिक्न पाइन्छ अनि अहिले चाहिँ धेरै ट्रेनिङ सेन्टरहरू खुलेका छन्, त्यसले गर्दाखेरि चाहिँ अहिले सिकेर अनि चलचित्र क्षेत्रमा लाग्न पाइन्छ। हामी चाहिँ पहिला अनुभवको आधारमा मात्रै खेल्थ्यौँ, पहिला चाहिँ नेपाली चलचित्रहरू चाहिँ विदेशी चलचित्रहरूको प्रभावमा परेर कथा वस्तुहरू पनि कता कता हुन्थ्यो भने अहिले चाहिँ मौलिक कथाहरूमा चलचित्रहरू बन्न थालेका छन्, जस्तो अहिले पूर्णबहादुरको सारङ्गीदेखि लिएर थुप्रै चलचित्रहरू बनिरहेछन्।
0: हजुर, र अहिले त कलाकारहरू धेरै नै हुनुहुन्छ, कम्पिटिसन कम्पिटिसन धेरै नै छ। कम्पिटिसन सँगसँगै कलाकारिता गरेर नै मात्र आफ्नो जीविकोपार्जन गर्न चाहिँ नसक्ने अवस्था पनि छ, कसरी लिनुहुन्छ यो कुरालाई?
2: होइन, यसमा यस्तो छ, पहिलाको भन्दा कम्पिटिसन त छ, कम्पिटिसन नभइकन त राम्रो चिज निस्किँदैन पनि। अब अहिले आउने साथीहरूलाई पनि सबै कुरामा सिकेर आउनुहोस्, तपाईँहरूको प्रतिस्पर्धा छ। अब सबै राम्रो कर्म गरेपछि राम्रो फल पाइन्छ। पहिलाकोमा चाहिँ तपाईँले भने जस्तै पारिश्रमिकहरूको अलिक थोरै थियो, र अहिले चाहिँ मनज्ञ पारिश्रमिकहरू पनि लेखेर राम्रो फिल्म बन्ने माहौल पनि बनिरहेको र अहिलेलाई यो चलचित्र क्षेत्र चाहिँ हाम्रो लागि राम्रो भइरहेको।
0: हजुर, र हामी यति बेला रेडियो नेपालको कार्यक्रम सुनि संसारमा कुराकानी गरिरहेका छौँ। यति बेला हामीलाई हाम्रा आदरणीय श्रोताहरूले सुनिरहनु भएको छ। हाम्रो श्रोताहरूलाई के भन्न चाहनुहुन्छ?
2: मेरो स्थापना कालदेखि नै हामी यो रेडियो नेपालबाट रेडियो नाटक, रेडियो रसरङ कार्यक्रमहरू गरिरहेको, त्यो विभिन्न कार्यक्रमहरू सहभागिता हुँदै आइरहेको थिएँ। म अलिकति त्यो रेडियो मार्फत मेरा आवाजहरू कतै पुग्न सकेको थिएन, तपाईँले रेडियो मार्फत अहिले आवाज पुऱ्याइदिनु भयो। सर्वप्रथम तपाईँ लगायत तपाईँको टिमलाई पनि धन्यवाद दिन चाहन्छु, र श्रोता दर्शकहरूलाई पनि टेलिफिल्ममा फिल्ममा भने जस्तै चुई चुई पारेर नमस्कार, एकदम हामीहरूलाई माया गरिदिनु होला। हामी यो क्षेत्रको भविष्यको लागि केही न केही गरेर देखाउने प्रण गर्दैछु।
0: हजुर, कार्यक्रम सुनि संसारको लागि छोटो भए पनि समय मिलाइदिनु भएकोमा हाम्रो कलाकार संघको अध्यक्ष उत्तम केसीलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। यससँगै कार्यक्रम सुने संसार आजका लागि समापन गर्ने समय भइसकेको छ। कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोताहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौ। साथै प्राविधिक सहयोगी उत्तम पाण्डेलाई विशेष धन्यवाद। फेरि अर्को मंगलबार यही समय चलचित्र जगतका नयाँ समाचार, रोचक समीक्षा र विशेष अन्तर्वार्ता र उत्कृष्ट साङ्गीतिक कोशीलीका साथ उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि म रमा ढुङ्गाना बिदा हुन्छु। नमस्कार।

0: धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनले वार्षिक 34,000 जनाको मृत्यु हुने गरेको छ, तर यो लतको अन्त्य सम्भव छ। यदि तपाईँ धूम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न चाहनुहुन्छ भने आजै गोप्य र निशुल्क परामर्श सेवा हेल्पलाइन 1132 सम्पर्क गर्नुहोस्। यो परामर्श सेवा कार्यालय समयमा उपलब्ध छ। याद राख्नुहोस्, धूम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न परामर्श सेवा हेल्पलाइन 1132।
1: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।

रगत बगेर नसाहरूमा र धुकधुकी नापेर छातीमा देशभक्तिको तस्बिर छ हाम्रो आँखामा, दुबो जस्तै फैलेको छ राष्ट्रभक्ति हाम्रो हृदय, हृदयको फाँट

जाति र संस्कृतिको फरकपन र त्यही फरकपनको पहिचान हो नेपाल। बहुजाति भाषा र संस्कृतिको बहुलता हाम्रो चिन्हारी। मन फाट्ला केही कुरामा कहिलेकाहीँ, तर फाट्नु र च्यातिनु हुन्न हाम्रो पहिचानको छाती।

छरिएको बस्ती, छरिएको घर, तर पौरखको सुन फुलाउने एकै आँगन र विश्वास झुलिने एकै धुरी, सुख दुःखको समान अनुभूति, हाम्रो संस्कृति र हाम्रो पुर्खाले सिकाएको सद्भावको सङ्लो सिप।

100 र 103 मेगाहर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारणी प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपालबाट बेग्ला बेग्लै कार्यक्रमहरू सुन्नुहुनेछ। यसै बीचमा दिउँसो 3 बजे, अपरान्न 4 बजे र साँझ 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेशनहरूबाट एफएम 98, 100 र 103 मेगाहर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार, हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणमा बोलिरहेका छौँ। आजको प्रसारणमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक मित्र हुनुहुन्छ राधिका ओझा, उद्घोषणतर्फ रिता तिमलसिना र म विमला राई। अब प्रस्तुत गर्दैछौँ आज रेडियो नेपाल बागमती प्रादेशिक प्रसारणमा साँझ 6 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। केही छिनमा यहाँहरूले सुन्नुहुनेछ स्वदेश गान। स्वदेश गान पछि साधना कार्यक्रम अन्तर्गत यहाँहरूले लोकदोहोरी गीतहरू सुन्न सक्नुहुनेछ। 3 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 3:15 दनुवार भाषामा समाचार प्रसारण हुनेछ। 3:25 बागमती सेरफेरो कार्यक्रमको पुनः प्रसारण हुनेछ। 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 4:05 शेर्पा भाषामा समाचार प्रसारण हुनेछ। 4:15 उर्दू भाषामा कार्यक्रम गुलसन नेपाल सुन्न सक्नुहुनेछ। 5 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 5:05 तामाङ भाषामा समाचार प्रसारण हुनेछ। 5:15 शैक्षिक रेडियो कार्यक्रम विषयगत पाठको पुनः प्रसारण हुनेछ। 5:45 उर्दू भाषामा समाचार प्रसारण हुनेछ। यसरी करिब 6 बजे आजको बागमती प्रादेशिक प्रसारण पुरा हुनेछ। अब सुनौ स्वदेश गान गोपाल युञ्जन र साथीहरूको स्वरमा। रचना र सङ्गीत गोपाल युञ्जनकै रहेको छ।

अहिले सुनायौँ लोकदोहोरी गीत खेम सेन्चुरी र मेलिना राईको स्वरमा नेत्र अरियालको शब्द रहेको थियो भने लय सङ्कलन खेम सेन्चुरीको। यसै गरी तपाईँहरूलाई सुनाउँदैछौँ दोहोरी गीतहरू निरन्तर करिब 3 बजेसम्म। अबको पालोमा सुनाउँदैछौँ मनोहर शर्मा र सुनिता बुढा छेत्रीको स्वर, मनोहर शर्माको शब्द तथा लय सङ्कलन रहेको छ।

अहिले सुनायौं चिज गुरुङ र कालिका रोक्काको स्वरमा रहेको यो अर्को दोहोरी गीत चिज गुरुङको शब्द रहेको थियो भने लय संकलन शीतल गुरुङको. अब सुनाउँदैछौ यो अर्को दोहोरी गीत गणेश अधिकारी र देवी घरतीको स्वरमा. गणेश अधिकारीको शब्द तथा लय संकलन रहेको छ. यो गीतपछि यहाँहरूले केही सूचना र सन्देशहरू सुन्नुहुनेछ. सूचना र सन्देशहरू पछि ठिक 3 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ. नेपाली भाषामा समाचार प्रसारण भइसकेपछि दनुवार भाषामा समाचार सुन्नुहुनेछ. दनुवार भाषामा समाचार सुनिसकेपछि कार्यक्रम बागमती सेरफेरको पुनः प्रसारण हुनेछ. सुन्दै गर्नुहोला रेडियो नेपाल.

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: सडक सीमाभित्र कुनै पनि निर्माण कार्य गर्दा अनिवार्य रूपमा सडक विभागको पूर्व स्वीकृति लिऊ, अन्यथा 1 वर्ष कैद वा 5,000 रुपियाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।
2: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
3: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्च पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
4: वैदेशिक रोजगारीका क्रममा परदेशमा हुँदा शारीरिक र मानसिक स्वास्थ्य सम्बन्धी कुनै पनि सल्लाह लिन परे सिधै डाक्टरहरूसँग कुराकानी गरौँ।
5: यसका लागि वीर अस्पतालमा सञ्चालित टेली मेडिसिन सेवाको सम्पर्क नम्बर 98513-45701 र 98513-45702 बिहान 10 बजेदेखि 6 बजेसम्म भाइबर, वाट्सएप वा इमोमा म्यासेज वा कल गर्न सकिन्छ। स्वास्थ्य सुरक्षित राखौँ, भविष्य सुरक्षित बनाऊ।
4: वैदेशिक रोजगार बोर्डको सचिवालय।
6: नेपालमा धूम्रपान तथा सुर्तिजन्य पदार्थको सेवनले वार्षिक 34,000 जनाको मृत्यु हुने गरेको छ, तर यो लतको अन्त्य सम्भव छ। यदि तपाईँ धूम्रपान तथा सुर्तिजन्य पदार्थको लत त्याग्न चाहनुहुन्छ भने आजै गोप्य र निशुल्क परामर्श सेवा हेल्पलाइन 1132 सम्पर्क गर्नुहोस्। यो परामर्श सेवा कार्यालय समयमा उपलब्ध छ। याद राख्नुहोस्, धूम्रपान तथा सुर्तिजन्य पदार्थको लत त्याग्न परामर्श सेवा हेल्पलाइन 1132।
7: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।

0: यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। नेपाल भारत बीचको सीमा समस्या कूटनीतिक वार्ताबाट समाधान खोज्न सरकारले काम गरिरहेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलद्वारा जानकारी। राष्ट्रिय सभाको बैठक प्रतिपक्षीको अवरोधका कारण आज पनि स्थगित, अर्को बैठक भोलि बस्ने। इजरायल र हिजबुल्लाह बीच एकअर्कामाथि आक्रमण रोक्ने सहमति र युक्रेनमा रुसको आक्रमण, 9 जनाको मृत्यु। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाल भारत बीचको सीमा समस्या कूटनीतिक वार्ताबाट समाधान खोज्न सरकारले काम गरिरहेको बताउनु भएको छ। मन्त्री परिषदको आजका निर्णयहरू सिंहदरबारमा सार्वजनिक गर्ने क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिनुभएको अभिव्यक्तिबारे संचारकर्मीको एक जिज्ञासामा मन्त्री पोखरेलले वार्ताको माध्यमबाट सीमा विवाद समाधान गर्नुपर्नेमा नै प्रधानमन्त्री शाहले जोड दिनुभएको बताउनुभयो। विभिन्न समयमा सीमा अध्ययन सम्बन्धी संयन्त्रहरूको प्रतिवेदनमा नेपालको भूभाग भारतले उपयोग गरेको हुन सक्ने र भारतको भूभाग नेपालले उपभोग गरेको हुन सक्ने देख्दा प्रधानमन्त्री समेत अचम्मित परेको कुरा मात्रै संसदमा राख्नुभएको मन्त्री पोखरेलले प्रष्ट पार्नुभयो।
1: अर्को पक्षबाट नेपालले पनि सीमा मिचेको छ भन्ने कुरा आउँदाखेरि प्रधानमन्त्रीले म अचम्मित परेको भनेर भन्नुभयो। भारतले उपभोग गरिरहेको सीमा नेपालमा पर्न सक्ने, कति नेपालले उपभोग गरेको पनि भारतमा पर्न सक्ने भन्ने कुरा चाहिँ त्यो संयन्त्रहरूबाट आएको हुँदाखेरि दुई देशहरू बसेर टेबल टक गरेर जति पनि सीमा विवादहरू छ त्यो चाहिँ मिलाउने भन्ने कुरा प्रधानमन्त्रीज्यूले नै भनिसक्नु भएको छ।
0: सरकारले संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम युएनइपीबाट ओजोन तहलाई हानि पुर्याउने पदार्थहरूको व्यवस्थापन तथा न्यूनीकरण सम्बन्धी मोन्ट्रियल प्रोटोकलको कार्यान्वयन सम्बन्धी सम्झौता स्वीकृति गरेको मन्त्री पोखरेलले जानकारी दिनुभयो। मन्त्री परिषद बैठकमा सरकारले सशस्त्र प्रहरी नायब महानिरीक्षक श्री अञ्जनी कुमार पोखरेललाई सशस्त्र प्रहरी बल नेपालको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको मन्त्री पोखरेलले बताउनुभयो। मन्त्री पोखरेलले भूमि समस्या समाधान समितिको अध्यक्ष पदमा बलभद्र बास्तोला तथा सदस्य पदमा अमीर प्रसाद न्युपाने, पद्मिनी सोती र डाक्टर रेहना श्रेष्ठलाई नियुक्ति गरिएको जानकारी दिनुभयो।
1: सशस्त्र प्रहरी बल नेपालको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा सशस्त्र प्रहरी नायब निरीक्षक श्री अञ्जनी कुमार पोखरेललाई बढुवा गर्ने, भूमि समस्या समाधान समितिको अध्यक्ष पदमा श्री बलभद्र बास्तोला तथा सदस्य पदमा श्री अमीर प्रसाद नेउपाने, डाक्टर रोना श्रेष्ठ र पद्मनीति सोतीलाई नियुक्ति गर्ने।
0: बैठकमा मन्त्री पोखरेलले 2082 साल भदौ 23 र 24 गतेको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गठित आयोगले पेश गरेको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न गठित अध्ययन समितिको कार्यावधि 45 दिन थप गर्ने निर्णय गरेको बताउनुभयो। राष्ट्रिय सभाका सांसदहरूले आइतबार प्रतिनिधि सभामा प्रधानमन्त्री बालेन्द्र शाहले भारतसँगको बहुआयामिक सम्बन्ध विपरीत दिनुभएको अभिव्यक्ति नसच्याएसम्म बैठकको काम कारवाही अघि बढ्न नदिने अडान लिएपछि बैठक स्थगित भएको छ। बैठक सुरु हुनासाथ आकस्मिक समयमा सांसदहरूले नेपालले पनि थुप्रै ठाउँमा भारतको जमिन मिचेको छ भनी मुलुकको कार्यकारी प्रमुखले संसदको रोस्टममा उभिएर बोल्नु कूटनीतिक मर्यादा विपरीत भएको भन्दै तत्काल सदनमा आएर देशवासीका नाममा माफी माग्नुपर्नेमा जोड दिनुभयो। बैठकमा नेपाली काङ्ग्रेसका सांसद पदम बहादुर परियारले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति गैर जिम्मेवारी र तथ्यहीन भएको बताउनुभयो। नेकपा एमालेका सांसद रोशनी मेचेले पनि प्रधानमन्त्री शाहले तत्काल संसदमै आएर माफी माग्नुपर्ने धारणा राख्नुभयो। त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका सांसद घनश्याम रिजालले सीमा विवाद जस्तो विषयमा राष्ट्रिय सहमति गरेर मात्रै आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने भन्दै प्रधानमन्त्री शाहको गैर जिम्मेवारी भनाईले सीमा विवाद झन बल्झिँदै जाने विचार व्यक्त गर्नुभयो। बैठकमा राष्ट्रिय जनमोर्चाका सांसद तुल प्रसाद विश्वकर्माले मुलुकको कार्यकारी प्रमुखले वार्ता र संवादबाट सीमा विवाद समाधान गर्नुको सट्टा भारतले समेत दावी नगरेको अभिव्यक्ति दिनु खेदजनक भएको बताउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक भोलि जेठ 20 गते बुधबार दिनको सभा 12 बजे बस्नेछ। भारतीय जनता पार्टी भाजपाको निमन्त्रणामा भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज भाजपा अध्यक्ष नितिन नवीन लगायत उच्च तहका नेताहरूसँग राजनीतिक भेटवार्ता गर्दै हुनुहुन्छ। नयाँ दिल्ली स्थित नेपाली दूतावासले अध्यक्ष लामिछानेको उच्च स्तरीय भेटवार्ता तथा कार्यक्रमलाई सहज बनाउन समन्वय गरिरहेको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले अदालतको जनविश्वास बढाउन कार्य योजना नै बनाएर अघि बढ्ने बताउनु भएको छ। संवैधानिक तथा न्यायिक पत्रकार मञ्च पदाधिकारीहरूसँगको भेटमा प्रधान न्यायाधीश डाक्टर शर्माले जनताले महसुस गर्ने गरी न्यायालय सुधारका लागि कार्ययोजना बनाएरै लाग्ने बताउनुभयो। अत्यधिक गर्मीको जोखिमबारे जनचेतना फैलाउने र गर्मीबाट सुरक्षित रहने उपायहरू साझा गर्ने उद्देश्यले आज हिट एक्सन डे 2026 विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। अन्तर्राष्ट्रिय रेड क्रस तथा रेड क्रिसेन्ट महासङ्घ IFRC को आह्वानमा मनाइने यो दिवसको मुख्य विषयवस्तु इन्डोर हिट रहेको छ। दिवसमा घर, विद्यालय, कार्यस्थल तथा हेरचाह केन्द्रमा बढ्दो तापक्रमका कारण मानव स्वास्थ्यमा पर्ने जोखिमप्रति विशेष ध्यान केन्द्रित गरिएको छ। हिट एक्सन डे पहिलो पटक सन् 2022 सुरु गरिएको हो। जलवायु व्यवस्थापनविद डाक्टर धर्मराज उप्रेतीले जलवायु परिवर्तनले निम्त्याएको बढ्दो गर्मीबारे सुरक्षित रहने उपायका साझा गर्ने उद्देश्यले दिवस मनाउन थालिएको बताउनुभयो। भोजपुर सदरमुकामदेखि उत्तरी क्षेत्रको प्रमुख व्यापारी केन्द्र दिङ्ला जोड्ने बहुप्रतीक्षित भोजपुर दिङ्ला सडक खण्डमा कालो पत्र पिच कार्य सुरु भएको छ। वर्षौंदेखि कच्ची तथा धुलाम्बे अवस्थामै सञ्चालन हुँदै आएको सडक कालो पत्री हुन थालेपछि स्थानीय उत्साहित बनेका छन्। भोजपुरबाट संवाददाता गणेश विष्टको यो रिपोर्ट।
2: भोजपुर दिङ्ला सडक खण्डमा कालो पत्रको काम सुरु गरिएको छ। दुई खण्डमा विभाजन गरी निर्माण कार्य तीव्र गतिमा अघि बढाइएको पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजन राज रेड्डीले बताउनुभयो। पहिलो खण्ड अन्तर्गत पानी ट्याङ्की 3 तलेसम्मको करिब 17 किलोमिटर सडकमा कालो पत्र कार्य सुरु गरिएको उहाँको भनाइ छ। हालसम्म यस खण्डको भौतिक प्रगति 55% पुगेको छ।
3: तिङ्लासम्मको चाहिँ लगभग 16 किलोमिटरको प्याकेज हो। पहिलो प्याकेजमा अहिले चाहिँ हामी यहाँ कालोपत्रीको काम चाहिँ अहिले सुरु गरेका छौँ।
2: पहिलो खण्डको निर्माणको काम कोशी प्रदेश सरकारको करिब 62 करोड लगानीमा भइरहेको छ। दोस्रो खण्ड अन्तर्गत 3 तले दिङ्ला करिब 16.5 किलोमिटर सडक खण्डको पनि निर्माणको काम भइरहेको छ। वर्षातमा हिलो र हिउँदामा अत्याधिक धुलोको कारण सहरी आवाजमा कठिनाई हुँदा बिरामी ओसार पसार कृषि उपजको ढुवानी तथा दैनिक जीवन प्रभावित हुने गरेको थियो। सडक कालो पत्रे बनेपछि कृषि, पर्यटन तथा सेवा क्षेत्रको विकासमा समेत सकारात्मक प्रभाव पर्ने स्थानीय भीमप्रसाद राईले बताउनुभयो।
4: रोकेर यहाँ ठोकबाट भसेर भाँचेर कस्तो राम्रो भइरहेको छ। ढिलो उठेर घाम लाग्दा पानी पर्दाखेरि भनेको ढिलो भएर भित्र पस्ने एकदम राम्रो खुसी छ।
2: निर्माण कम्पनी मार्सेली निर्माण सेवाका प्रमुख श्याम श्रेष्ठले कालो पत्रको कामलाई तीव्र गतिमा अघि बढाइएको बताउनुभयो।
5: हाल अहिले पनि 3-4 महिनादेखि नियमित दैनिक पानी परेकोले सडक निर्माण कार्य सम्पन्न गर्न चाहिँ अत्यन्तै बाधा अवरोध परेको छ। र पनि म निरन्तरता जति जति टाइम मौसम सुधार हुन्छ त्यो अवस्थामा काम गर्ने कोसिस चाहिँ गरिरहेको छु। मौसमले साथ दिने भने अहिले पनि यो आर्थिक वर्ष असारमा सम्बन्धमा मैले सम्पन्न गर्दछु।
2: निर्माणको काम 2080 मङ्सिर महिनाबाट सुरु गरिएको हो। सम्झौता अनुसार आगामी फागुन महिनासम्ममा सम्पूर्ण कार्य सम्पन्न गर्नुपर्ने कार्यालयको भनाइ छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
6: हेलो,
7: के गर्दैछौ?
6: हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
7: ए हो र, अनि मेरो लागि के किन्दैछौ?
6: बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल। मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
8: अब रात तपाईँको नेपाल टेलिकम राष्ट्रको संचार।
0: विज्ञापनपछि अब बाँकी समाचार। दरबार हत्याकाण्ड भएको 25 वर्ष पूरा भएको छ। 2058 जेठ 19 गते नारायण हिटी राज दरबारभित्रै भएको दरबार हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाद भएको थियो। नियमित पारिवारिक जमघटका बेला तत्कालीन राजा वीरेन्द्र सहित रानी ऐश्वर्या, युवराज दिपेन्द्र र निराजन, राजकुमारी श्रुति, राजकुमार धीरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ति, राजकुमारी शारदा कुमार, खड्ग विक्रम सहित राजपरिवारका अन्य सदस्यहरूको गोली हानी हत्या भएको थियो। उच्चस्तरीय छानबिन समितिले उक्त घटनामा तत्कालीन युवराज दिपेन्द्रले परिवारका सदस्यहरूलाई गोली हानेपछि आफैलाई गोली हानेको भन्ने प्रतिवेदन सार्वजनिक गरेको थियो। राष्ट्रिय सतर्कता केन्द्रले मुलुकको सार्वजनिक प्रशासनलाई चुस्त दुरुस्त प्रभावकारी र जवाबदेही बनाउने उद्देश्यले अनुगमन टोलीलाई थप सक्रिय बनाएको छ। सार्वजनिक संस्थानहरूमा हुने अनियमितता भ्रष्टाचार जन्य कार्यको रोकथामका लागि आवश्यक छानबिन अनुगमन निगरानी छड्के जाँच र अन्वेषण गर्ने जिम्मेवारी पूरा गर्ने क्रममा केन्द्रले आफ्नो अनुगमन टोलीलाई थप सक्रिय बनाएको हो। केन्द्रका प्रवक्ता एवं सहसचिव नारायण प्रसाद भट्टले वर्तमान सरकार गठन भएसँगै जारी भएको 100 बुधे कार्यक्रममा उल्लेख भए बमोजिम मुलुकमा सुशासन प्रवर्धन भ्रष्टाचार नियन्त्रण तथा सार्वजनिक सेवा प्रवाहमा पारदर्शिता र जवाबदेहीता अभिवृद्धि गर्ने क्रममा पछिल्ला दिनमा अनुगमनको कामलाई प्राथमिकता दिएको प्रष्ट पार्नुभयो। कैलालीको कर्णाली नदी किनारका

0: सामुदायिक वनहरू नदी कटानको चपेटामा पर्दा वन जोगाउन ठूलो चुनौती देखिएको छ। सामुदायिक वनको संरक्षणका लागि स्थानीय उपभोक्ता समूहहरूका तिनै तहको सरकारले विशेष ध्यान दिनुपर्नेमा उपभोक्ताहरूले जोड दिएका छन्। कैलालीबाट संवाददाता ईश्वर साउदको यो रिपोर्ट।
1: कर्णाली नदीमा आउने बाढीले वर्षेनी कटान गर्दै जाँदा त्यहाँका सामुदायिक वनहरू नदी कटानको चपेटामा परेका हुन्। टिकापुर नगरपालिका वडा नम्बर 7 सत्ती स्थित सत्ती कर्णाली सामुदायिक वनका अध्यक्ष जितराम चौधरी।
2: त हाम्रो कर्णाली नदीको कटानले गर्दाखेरि सामुदायिक वन लगभग यो 6-7 वर्षको दौरानमा करिब 50 हेक्टर जति हाम्रो कटान भइसकेको छ। हाम्रो अब वर्षेनी सामुदायिक वनको अगुवाईमा केन्द्रसम्म गएर विभिन्न मन्त्रालय विभिन्न विभागमा गएर डेलिगेसन बुझाउँदै गरिरहेका छौँ।
1: सत्ती कर्णाली सामुदायिक वन जस्तै टिकापुर नगरपालिका वडा नम्बर 2 स्थित खोटेना पुराखानी सामुदायिक वन पनि नदी कटानको चपेटामा परिरहेको छ। कर्णालीको एउटा भङ्गालो नै सामुदायिक वनतर्फ फर्किएपछि वन क्षेत्र बढी कटान भइरहेको बताउनुहुन्छ खोटेना भुराखानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भूपेन्द्र साउद।
3: हाम्रो यतातिर खोटेना सामुदायिक वनतिर जोडिएको कर्णालीको एउटा हाँगाले 25 हेक्टर जति जमिन कर्णालीले कटान गरिसकेको कुराहरू जानकारी गराउँछौँ र त्यो कटानीले भविष्यमा गएर टिकापुर पार्कलाई र नक्लीपुर क्षेत्रलाई ठुलो नोक्सान गर्ने कुराहरू पनि जानकारी गराउँछौँ।
1: जगतपुर सामुदायिक वनलाई पनि कर्णाली नदीको कटानबाट जोगाउन ठुलो चुनौती रहेको छ। जानकी गाउँपालिका वडा नम्बर 6 स्थित जगतपुर सामुदायिक वनलाई कर्णाली नदीको भङ्गालोले नै दुई भागमा विभाजन गरेको र प्रत्येक वर्ष हेक्टरका हेक्टर वन क्षेत्र नदीले कटान गर्दै गइरहेको छ। यसरी नदीले कटान गरिरहेको वनलाई जोगाउन सामुदायिक वनको स्रोतले नसकिने भएकाले सरकारले नदी कटान रोक्नमा तटबन्ध लगायतका कामहरू गरेको भए राम्रो हुने थियो भन्नुहुन्छ जगतपुर सामुदायिक वनका अध्यक्ष निरबहादुर शाह।
4: यसमा अब सामुदायिक वनको आफ्नो स्रोत छैन, स्रोत भए पनि त्यत्रो गर्ने क्षमता छैन, त्यसो भएको कारणले गर्दाखेरि अब राज्यले गरिदियो भने अलिकति सम्भव हुन्थ्यो।
1: कैलालीको टिकापुर र लम्कीचुवा नगरपालिका तथा जानकी गाउँपालिकाको क्षेत्रमा मात्र कर्णाली नदी किनारमा दर्जन बढी सामुदायिक वनहरू रहेका छन्। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।
0: सहमति अनुसार इजरायलले लेबननको राजधानी बेरुतमा आक्रमण रोक्ने र हिजबुल्लाहले पनि इजरायलमाथि आक्रमण नगर्ने अमेरिकाको योजना हिजबुल्लाहले स्वीकार गरेको अमेरिकी स्थित लेबननी दूतावासले जनाएको छ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायल र हिजबुल्लाह बीच आक्रमण रोक्ने सम्झौता भएको पुष्टि गर्नुभएको छ। यद्यपि हिजबुल्लाहले इजरायली नागरिकमाथि आक्रमण नरोके बेरुतमा आक्रमण जारी राख्ने चेतावनी दिएको छ। यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले नेतन्याहु र हिजबुल्लाहका प्रतिनिधिसँग कुरा गरेको र दुवै पक्षबाट सबै गोलाबारी रोक्ने सहमति जनाइसकेको बताउनु भएको थियो। रुसले युक्रेनमा गइराती रातभर गरेको भीषण आक्रमणमा परि कम्तीमा 9 मृत्यु भएको छ। निप्रोमा आज बिहान भएको रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमणमा 5 मृत्यु हुनका साथै 25 घाइते भएका र किबमा थप 4 मृत्यु र कम्तीमा 51 घाइते भएका अन्तर्राष्ट्रिय प्रसारण संस्था बीबीसीले जनाएको छ। किबका मेयर भिटाली क्लेस्टोले सहरको 2 अग्ला अपार्टमेन्ट भवनहरूमा क्षति पुगेको र मानिसहरू भग्नावशेषमा फँसेको हुन सक्ने आशंकामा खोजी र उद्धार कार्य भइरहेको जानकारी दिनु भयो। र अफ्रिकी मुलुक कङ्गो र युगाण्डामा फैलिएको इबोला भाइरसको नयाँ प्रकोपलाई विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले अन्तर्राष्ट्रिय चासोको जनस्वास्थ्य आपतकाल घोषणा गरेको छ। अफ्रिकी मुलुकहरूमा इबोला संक्रमण देखिएपछि नेपाल सरकारले पनि सम्भावित जोखिमलाई ध्यानमा राख्दै निगरानी तथा तयारीका कार्यलाई तीव्र बनाएको जनाएको छ। समाचारको अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। नेपाल भारत बीचको सीमा समस्या कूटनीतिक वार्ताबाट समाधान खोज्न सरकारले काम गरिरहेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलद्वारा जानकारी। राष्ट्रिय सभाको बैठक प्रतिपक्षीको अवरोधका कारण आज पनि स्थगित, अर्को बैठक भोलि बस्ने। इजरायल र हिजबुल्लाह बीच एकअर्कामाथि आक्रमण रोक्ने सहमति र युक्रेनमा रुसको आक्रमण 9 मृत्यु। रेडियो नेपालबाट दिउँसो 3 समाचार सकियो। समाचारको अर्को बुलेटिन अपराह 4 सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

सरकारले संयुक्त राष्ट्रसँगै वातावरणीय कार्यक्रम युएनइपीबाट ओजोन तहलाई नोक्सान पुरालार खालक चिजक व्यवस्थापन त सुरुकलार बारे मोटेरल पोर्तो कलक कामक व्यवहारिक सम्झौता मानलार समेत निर्णय गरिरहेलिक यसनिके बैठके सशस्त्र डिआइजी अञ्जली कुमार पोखरेललाई सशस्त्र एआइजीपी पदमा बढुवा गर्लार निर्णय गरिरहेलिक राष्ट्रिय सभाग सांसद लखे आइतबार प्रतिनिधि सभामा प्रधानमन्त्री बालेन्द्र शाही भारतक सङ्घिक नाता उल्टो दिल अभिव्यक्ति नै सच्यासम्म बैठकको काम कारवाही आगु बढाइरहे दिलार अडान लिनेछ बैठक रोक्ल रछिक बैठक सुरु हकैसाथ आकस्मिक समयमा सांसद लखे नेपालले पनि थुप्रै ठाउँमा भारतक जग्गा मिचिरेलिक बाइकको मुलुकको कार्यकारी मुख्य संसद ग्रोस्ट्रममा थराकु सार्या कुटनीतिक मर्यादा उल्टो अखलबास्ती चाँडो सदनमा आएको देशवासीक नाममा माफ मागे पर्लानमा जोड दिल रछ बैठकमा नेपाली काङ्ग्रेस सांसद पदम बहादुर परियार नेकपा एमालेक सांसद रोशनी मेचे नेपाली कम्युनिस्ट पार्टी सांसद घनश्याम रिजाल राष्ट्रिय जनमोर्चा सांसद तुल प्रसाद विश्वकर्मै प्रधानमन्त्री शाही सदनमा आएको देशवासीको नाममा माफ मागे पर्लार बाजल हो राष्ट्रिय सभाग अर्को बैठक ये जेठ 20 गते वा आइलार कानो बुधबार दिनखनी 12:15 पाछे बस्छिक भारतक जनता पार्टी भाजपा निम्तोमा भारत घुमै जैल राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने आज भाजपा अध्यक्ष नितिन नवीन सहित उपरोक्त हक नेता लखकसँग राजनीतिक भेटवार्ता गर्लार भइरहेलक नयाँ दिल्लीमा भाजपा मुख्य सहितक हखलारक भेटवार्तामा छिमेकी दुईटा देशक लोकतान्त्रिक शक्ति दलगत अनुभव राजनीतिक मिलेको कर्लार काम तसु एक आपसक नाता बलियो बनालार विषयमा छलफल केन्द्रित हखला रासोपाक प्रवक्ता मनिष साई जानकारी दिए

बारी बर्की खतरामा रहल बस्तीलाई चाँडो साह्रै नै पार्ला तसु 13 स्थानीय तह बाढी पैराग बर्के खतरामा रहल बाजी रेलक जिल्ला बेठानचोक गाउँपालिका चौरी देउराली गाउँपालिका धुलीखेल नगरमा 25 बनेपा तसु नमबुद्ध नगर पाँचखाल नगर पनौती नगर मण्डन देवपुर नगर अंशो तेमाल गाउँपालिका एसडीके रोसी गाउँपालिका भुम्लु गाउँपालिका तसु खानीखोला गाउँपालिका विपद खतरामा रहल जनाल र एसटीके सार्वजनिक ठाउँमा सुर्तिक ठिके चिज बेचे तसु खाएलै रोक लाइदेले काभ्रे पलाञ्चोक स्थानीय तहलाई निर्देशन दिइरहेली स्थानीय जनप्रतिनिधि मिलिकु जैलकानो जिल्ला स्तरीय विपद व्यवस्थापन समितिक बैठकमा उसेबारे नेपाल सरकार कानुनी व्यवस्था कडैसो लागू गरेले 13 स्थानीय तहलाई उसे निर्देशन दिल हो प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा न्यायिक ठाउँमा सुशासन धरेलै कट्ट रखेको लाग्लार बाजी रेलक संवैधानिक तसु न्यायिक पत्रकार मञ्चक पत्रकार लखे आज ओखरकसँगै कर्ल भेटमा न्याय सुधार गरेको सुशासन धरलार सेब्बेलै सँगै लिको आगो बढ्लार बाज्ल हो भेटमा प्रधान न्यायाधीश डाक्टर शर्मा आफ्नै साराको भन्दा पनि कामकबाटै न्यायिक ठाउँ फेरेलै लागि पर्ल बाजी रेलक सुधारक प्रक्रियाभित्र सर्वोच्च अदालतक न्यायाधीश लखलाई सही ठाउँ टोकिकु नै जिम्मेवारी दिएको आगो बढालार आफ्नै योजना रहल उही जानकारी समेत दिल र छाट भेटमा मञ्चक अध्यक्ष कालिका खड्का पहिलाक अध्यक्ष लग एम विरही लीलाधर उपाध्याय दुर्गा दुलाल सहित न्यायिक कुनुक पक्षमा नैलागेको सोलारी चाँडो अखै पर्ला तसु आम जनतै न्यायिक महसुस अखलारको न्याय दे पर्लार विषयमा सुझाव दिल र छाट राष्ट्रिय स्वतन्त्र पार्टी रासोपै केन्द्रीय निर्वाचन आयोगक मुख्यमा भुवन केसीलाई छानिरहेलिक रासोपाक जैलकानो बस्ल सचिवालय बैठके काठमाडौँ टोखा केसीलाई केन्द्रीय निर्वाचन आयोगक मुख्य पदमा छान्ला रासोपा प्रवक्ता मनिष चाई जानकारी दिल र छत् रासोपाक महामन्त्री कविन्द्र बुर्लाकोटी केसी पार्टी विधान नीति तसु सिद्धान्त अंशु आयोगक नियमावली तसु कामक विधि अनुसार आफ्नै पदक जिम्मेवारी सोलारी सो निभ्यालाई विश्वास व्यक्त गर्ल रहेछ वीरगंज महानगरपालिका मुख्य राजेशमान सिंहलाई समात्ल र छिक पर्सा जिल्ला अदालतकबाटै लिखत बारेक कसुरमा समात्ल पूर्जी जारी अख्ल 10 पछि आज ओख्लै पर्साक ठोरीमा नोकाको बस्ल अवस्थामा समात्ल पुलिसले जनाल र छिक जिल्ला पुलिस कार्यालय प्रवक्ता राजु कार्की नोकाको बस्ल नगर मुख्य सिंहै अर्को बेटेखलाई नक्कली सही काराको जन्म दर्ता नागरिकता तसु पासपोर्ट बानादिको लिखत बारे कसुर कर्ल आरोप लागिरहेली इएमआज चितवनमा गैरकानुनी रूपे अभौतिक मुद्रा क्रिप्टो करेन्सी जम्मा कर्लार तसु कारोबार अंशु डिजिटल माध्यमकबाट ठगी कर्ल दोषमा पुलिसले 29 डाक्टर पप्पू कुमार यादवलाई 30,000 अमेरिकी डलर तसु 17 थान मोबाइल सहित समातिरहेलिक धनुषाक हम्सपुर नगरपालिका चारक स्थायी बसोबास कर्ला डाक्टर यादवक बारेमा छानबिन गर्थे उसे कानुन छलीको क्रिप्टो करेन्सी नेटवर्क चलाते आइल बुझ्ल पुलिसले जनाल र छिक बिर्ता मोडक नेपाल भारत खुल्ला सिमानाकबाट सरकारी 100 रुपियाँ भन्दा बढी भाउक सामान आनेलाई रोक लगाइदिनु पनि नाका नाकाकबाट बर्के मात्रामा लागू औषध तसो अर्को सामग्री भित्रलार कर्ल पाइल र छिक जैलकानु ब्यारको कचन कवल गाउँपालिका छ बनियानीमा भारत किशनगञ्ज जिल्ला दले गाउँ पञ्चायत एक बसलार 20 युवराजालाई जिल्ला पुलिस कार्यालय झापा तसो लागू औषध नियन्त्रण ब्युरो काकड भित्ताकबाट खट्ल टोली 69 ग्राम 600 मिलिग्राम ब्राउन सुगर सहित समात्ल हो यसनिके इलाका पुलिस कार्यालय सुरुङ्गाक टोली भारतकबाट नेपाल आन्टी कर्ल थरी थरी मर्ल माछो 140 केजी सहित 22 युरिया मल समेत समातेको जिल्ला पुलिस कार्यालयमा बुझाल इलाका पुलिस कार्यालय सुरुङ्गाक डिएसपी रवि राई बाजिरै लग पर्वत जिल्ला कुस्मा नगरपालिका 14 आर्थर डाँडा खर्कमा जैलराती अख्ल जीप दुर्घटनामा परेको एकजना ज्यान जैरेलिक जिल्ला पुलिस कार्यालय सूचना अधिकारी इन्सपेक्टर दिनेश पौडेल अनुसार आर्थर डाँडा खर्क ओडा कार्यालयबाट चरीपानीपट्टी जैटी कर्ल जीप अधेरी नेता बाल्ला ठाउँमा दुर्घटना अघिको ओडा सदस्य 52 केशवराज पौडेलक ज्यान जैल हो दुर्घटनामा जीप चालालार उयो ओडा 27 बुद्धिसागर पौडेल तसु 46 राजेन्द्र पौडेल घाइते भइरहेला भने अख्नि 2 पोखराक मणिपाल शिक्षण अस्पतालमा स्वास्थ्य जाँच भइधरल पुलिसले जनाल र छिक आज मध्य प्रदेश तसु कोशी प्रदेशक तराई ठाउँमा धिप्टो अखै पार्ला तसु देशक भिन्न भिन्न भागक मौसम धेरै जसो बादल लाग्छ पानी तसु मौसम विज्ञान विभागक मौसम पहिला कर्लार अनुमान महाशाखा अनुसार आज दिनखनी देशक हिमाली तसु पहाडी भागमा धेरै जसो बादल लाग्छ भने तराई भागमा कठु कठु बादल लाग्छ यसनिके देशक हिमाली तसु पहाडी भागक चुटेक ठाउँ सहित लुम्बिनी तसु सुदूरपश्चिम प्रदेशक तराई भागक 1-2 ठाउँमा गड्याङ गुडुङ चट्याङ सहित मनमनेक पानी परे पार्छ आज राति देशक हिमाली भागमा धेरै जसो पहाडी भागमा कठु कठु बादल लाग्ला तसु

0: नमस्कार। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट प्रस्तुत हुने कार्यक्रम बागमती सेरोफेरोका साथमा आज पनि म कार्यक्रम प्रस्तुता कल्पना बास्तुला उपस्थित भइसकेकी छु। कार्यक्रममा तपाईँहरू सम्पूर्णलाई स्वागत छ। रेडियो नेपालको उत्पादन कार्यक्रम बागमती सेरोफेरो तपाईँहरूले एफएम 98.1 MHz तथा इन्टरनेटमा radionepalonline.com र radionepal.gov.np साथै रेडियो नेपालको मोबाइल एपबाट आफ्नो जुनसुकै अनुकूलको समयमा सुन्न सक्नुहुनेछ। यो कार्यक्रम हरेक साताको मंगलबार दिउँसो 3 बजेको समाचारपछि यसै समयमा प्रसारण हुने गर्दछ। कार्यक्रममा हामी बागमती प्रदेशभित्रका विकासका गतिविधि, शिक्षा क्षेत्रका गतिविधि, कला र संस्कृतिका गतिविधि साथै समसामयिक विषयवस्तुहरू जो नागरिकहरूको जनसरोकारका विषयवस्तुहरू छन्, नागरिकले खोजिरहेका विषयवस्तुमा रहेर नै कुराकानी गर्ने गरेका छौँ। आजको कार्यक्रममा हामीले काठमाडौँ उपत्यकामा धेरै हजारौँ मानिसहरू चाहिँ कामको खोजीमा, अध्ययनको खोजीमा अथवा अवसरको खोजीमा आउने गर्नुहुन्छ। यो देशकै राजधानी पनि हो, यहाँ धेरै अवसरहरू पाउँछ अथवा भेटिन्छ, आफ्नो भविष्य बन्छ भनेर यहाँ आउनुहुन्छ। यहाँ आइसकेपछि बाहिरबाट आउनुभएका व्यक्तिहरू, धेरैजसो व्यक्तिहरूले चाहिँ भाडैमा बस्नुहुन्छ। अब अहिले चाहिँ सरकारले स्थानीय तहहरूले घर भाडामा बस्नेको व्यक्तिगत विवरणहरू सङ्कलन गर्ने कुरा गरिरहँदाखेरि आम मानिसहरूमा चाहिँ एउटा बहसको विषय बनेको छ। भाडामा बस्नेले विवरण बुझाउँदै गर्दा आफ्नो गोपनीयताको सुरक्षा चाहिँ कसरी हुन्छ भन्ने विषयमा बहसहरू नागरिकहरूमा यता कता सुनिने भएकोले आज हामी यिनै विषयवस्तुमा रहेर कुराकानी गर्नेछौँ। यो कदम नागरिक सुरक्षाका लागि कतिको आवश्यक छ, कि यसले व्यक्तिगत गोपनीयतामाथि नै असर पुर्याउँछ भन्ने विषयमा रहेर आजको कार्यक्रममा हामी कुराकानी गर्नेछौँ। कुराकानीका लागि हामीले काठमाडौँ महानगरपालिका वडा नम्बर 10 का वडा अध्यक्ष रामकुमार केसीसँग कुराकानी गर्नेछौँ। त्यसै गरी हामीले आजको कार्यक्रममा वरिष्ठ अधिवक्ता विष्णु तिमल सिन्हासँग गरेको कुराकानीलाई पनि कार्यक्रममा प्रस्तुत गर्नेछौँ। कार्यक्रमको सुरुमा काठमाडौँ महानगरपालिका वडा नम्बर 10 का वडा अध्यक्ष रामकुमार केसीसँग हामीले कुराकानी गर्नेछौँ। कुराकानीका लागि उहाँ हामीसँगै हुनुहुन्छ, लागौँ कुराकानीतर्फ। कार्यक्रममा स्वागत छ।
1: नमस्ते।
0: यो भाडावालको विवरण राख्दाखेरि चाहिँ सुरक्षाका हिसाबले के फाइदा हुँदो रहेछ?
1: यसमा अब जस्तै कुन कुन क्षेत्रमा कति मान्छे बस्या छ, होइन, कस्तो किसिमको बस्या छ, कुन ठाउँमा के गर्न पर्ने आवश्यकता छ, कुन ठाउँमा जस्तै अब विपद परेकै ठाउँमा पनि कुन क्षेत्रमा चाहिँ बढी खाद्यान्नदेखि लिएर विभिन्न सामानहरू उपलब्ध गराइन्छ, गराउनु पर्छ भन्नेदेखि लिएर शान्ति सुरक्षाकोदेखि लिएर सम्पूर्ण कुरा यसले चाहिँ विवरणले चाहिँ उपलब्ध गराउँछ।
0: यो स्थानीय तहले चाहिँ अब घर भाडामा बस्ने व्यक्तिहरूको विवरण राख्न हजुरहरूले पनि सुरु गरिसक्नु भएको छ?
1: गरेको छैन, गर्ने तुरुन्तै। अलिअलि त हाम्रो यो घर भाडा बस्ने र उसको सम्झौता चाहिँ नि सबै नै हाम्रो रेकर्ड छ, होइन।
0: हजुर।
1: पहिला जस्तै अब रेन्टमा बस्नेहरूले चाहिँ सम्झौता नगरिकन अहिले हतपति रेन्टमा बस्दैन। अब त्यस्तो चाहिँ नि सबै रेकर्ड हामीसँग अलरेडी छ। सम्झौता गरेर बस्नेहरूको, घर भाडा सम्झौता नगर्नेहरूको चाहिँ हामीसँग छैन। अब यो चाहिँ चाँडै नै यो अब अहिले सङ्घ सरकारले दिएको छ, अब हाम्रो महानगरपालिकाको मिटिङ भएपछि वडा वडाले, वडा प्रहरी कार्यालय, वडा सबै मिलेर चाहिँ नि सबै क्लबहरू, सङ्घ संस्थाहरू मिलेर चाहिँ गर्ने हामीले चाहिँ अस्ति एउटा सानो छलफल गरेका थियौँ। अब यस कारणले चाहिँ यसलाई कसरी डिजिटल गर्ने, कसरी राख्ने भन्ने कुरो चाहिँ नि अब 1-1.5 हप्ताभित्रमा हुन्छ होला।
0: स्थानीय कानुनले चाहिँ यसलाई लागू गर्नुपर्छ भनेको छ।
1: अब केन्द्रले भनेपछि अब हाम्रो बोर्ड मिटिङ हुन्छ, यो त बोर्ड भन्दा पनि नगरसभाले पास गर्नुपर्ने हो यस्तो, होइन, कानुनीहरू चाहिँ नि। अब यो चाहिँ नि अब हाम्रो चाँडै नै यो बोर्ड मिटिङ बस्दैछ, त्यो बोर्ड मिटिङले निर्णय गर्छ अनि त्यसपछि पछि नगरसभा नि गएर पास गर्छ, काम चाहिँ नि सुरु गरिहाल्नुपर्छ।
0: पहिलाको अवस्था हेर्दा त घर भाडामा बस्ने र घरबेटीसँगको सम्बन्ध भनेको सिर्फ भाडासँग मात्र भएको देखिन्छ, होइन। यो विवरण सङ्कलनले चाहिँ अझ यो सम्बन्धलाई प्रगाढ पनि बनाउँछ।
1: यसमा अहिले मेन कुरो चाहिँ कस्तो छ भने घर भाडाले, घर भाडा दिने मान्छेहरूले आफै पैसा पाउँजेलसम्म घर भाडा बसेका छ नि भन्दैनन्, केही पनि भन्दैनन्, दर्ता पनि गर्दैनन्। जब घर बेटी र घर भाडाको चाहिँ
0: समस्या आउँछ, हजुर,
1: त्यसपछि वडामा आउँछ, घर भाडा दिन भनेर आउँछन्, तपाईँले यहाँ घर घर भाडाको ट्याक्स तिरिया छ भने त्यो त छैन अब तिर्छु भन्छन्, होइन सबै तपाईँलाई थाहा छन् रहेछ, सबैले त्यस्तो गरेका छन् कि। अब यस्तो चाहिँ नि हुँदैन, घर भाडा पनि उठ्छ, धेरै नै उठ्छ, र यसरी जुन इलिगलमा बस्ने इलिगलमा राख्ने पनि सबै लिगल भएर आउँछ र यसले शान्ति सुरक्षामा ठुलो टेवा पुर्याउँछ।
0: तर कानुनका कतिपय विज्ञहरूसँग कुरा गर्दाखेरि चाहिँ हाम्रो स्थानीय तहसँग डाटालाई चाहिँ अलिकति सुरक्षित गर्ने प्रविधि नेपाल सरकारसँगकै कमजोर हुँदै गर्दा स्थानीय तहसँग पनि पक्कै पनि प्रविधि र स्रोत साधन कम छ, उहाँहरूले चाहिँ डाटालाई सुरक्षा गर्न सक्नुहुन्न, यो हिसाबले हेर्दा चाहिँ नागरिकले दिएको व्यक्तिगत विवरणको सुरक्षा चाहिँ हुन सक्दैन भन्नु भएको छ। अब तपाईँहरू चाहिँ नागरिकले दिएको विवरणको सुरक्षा गर्नका लागि चाहिँ कतिको प्रतिबद्ध हुनुहुन्छ, सक्नुहुन्छ?
1: यो अहिले स्थानीय सरकारको ओडालाई भने लगभग ओडाको को मान्छे कस्तो हो के हो भन्ने सबै थाहा हुन्छ। यो प्रदेश सङ्घहरूलाई के पनि स्थानीय तहको भने यस्तो हो कि कसको कति कमाइ छ, कसको कति एउटा श्रीमती छ, कसको कति छोरा छोरी छ, कसको कति सम्पत्ति छ भने थाहा हुन्छ क्या। यो सबै तपाईँको यो ए टु जेड भनौँ न, अहिले मृत्यु जन्मेदेखिको मृत्यु भएसम्मको रेकर्ड त ओडैमै छ अहिले पनि, होइन? अब अहिले हुँदा आउँदै बिहा गर्नलाई समेत पनि अविवाहित छु भनेर त्यहाँदेखि ओडाबाट सिफारिस लिनुपर्छ भनेपछि यसमा लुकाउने र ऊ गर्ने गोप्यता भन्ने कुरो त ओडाले राख्नुपर्ने हो। जसले मायो जे पनि कसलाई नि दिने त्यो कुरो आउँदैन, होइन? अब कसैले यो मुद्दा मामिलो परेर आयो भने चाहिँ नि अदालतबाट आयो अथवा दिनै पर्ने रहेछ भने चाहिँ नि त्यो जानकारी दिने हो अहिले पनि हामीले, होइन भने मान्छेले विशेष गरेर आफ्नो व्यक्तिगत स्वार्थको लागि कसैले आउँछ भने अहिले पनि हामी कसैले कसैको केही पनि जानकारी कसैलाई पनि गराउँदैनौँ क्या। यसलाई चाहिँ अझ स्थानीय सरकारलाई चाहिँ मजबुत बनाए जस्तो लाग्छ मलाई अहिले। अब जस्तै अहिले मालपोत पनि सबै मालपोत त पहिले नै अब घरबारी पासै तपाईँको सबै वडा वडाबाट हुने भइसक्यो, लालपुर चाहिँ बन्ने भइसक्यो।
0: यसलाई चाहिँ लागू गर्न सकियो भने भाडामा बस्नेहरूले स्थानीय तहलाई भाडा बुझाएर स्थानीय तह मार्फत घरबेटीले बुझ्ने हो,
1: यो कस्तो भने जो घर बालमा बस्छ र घरबेटीले यिनीहरूको दुईजनाको समझदारीको कुरा हो, कसले तिर्ने के तिर्ने जहिले पनि लफडा के पर्छ भने पहिला बस्छ बस्छ नानी घरबेटीले तिर्नुपर्छ भन्छ, घरबेटी बालबालाले तिर्नुपर्छ भन्छ नि। यो दुईटा घर बाला बस्ने पहिले नै सम्झौता गरेर बस्यो भने कुरै सिद्धि कसले तिर्ने भनेर। अब यो चाहिँ नि मेरो जहाँसम्म लाग्छ यो घर भाडाको चाहिँ नि ट्याक्स चाहिँ नि घरबेटीले नै तिर्नुपर्छ, उसलाई उसले लाभ ल्याएछ नि त, होइन त? अब जस्तै 10,000 उसले बाल्छ भने 10,000 त्यो 10,000 भित्रबाट चाहिँ नि ट्याक्स तिर्नु पर्यो क्या ओडामा। अब त्यसो गर्दाखेरि फेरि तपाईँको के भने यो घर घरबेटीले 10,000 रुमलाई पनि 11,000 भनिदिन्छ फेरि ट्याक्स तिर्नु छ भने। यो चाहिँ दुईटाको समझदारीमा सम्झौतामा गर्ने हो मेरो विचारमा चाहिँ के लाग्छ भने अहिले यसको नै निर्णय भइसकेको छैन। अब त्यो सम्झौतामा लेखा हुन्छन् क्या, अहिले पनि घर भाडाहरू जुन लेखा हुन्छ नि यतिमा घर भाडा बसेका छु भने उनीहरू सम्झौतामा लेखा छ घर भाडाको ट्याक्स घरबेटीले तिर्ने, घर भाडाको ट्याक्स बालवालाले तिर्ने भने उनीहरूले लेखा हुन्छ क्या।
0: यो जस्तो अब स्रोत साधन कमी हुँदा स्थानीय तहहरूले यो काम गर्नको लागि चाहिँ संकलन गर्ने प्रक्रिया पनि कति सहज होला, अथवा अनलाइन व्यवस्था गर्न सकिन्छ कि सकिँदैन?
1: यो सबै कुरा अनलाइनमै छ अहिले पनि नगरपालिकामा। हामी अब होइन काठमाडौँ पनि सबभन्दा चाहिँ नि 10 नम्बर वडा भनेको सबै कुराबाट ऊ गरिसक्दा अझ पनि सबै अनलाइनमा हुन सम्भव छैन, अनलाइनबाट भर्दा पनि भर्दैनन्, सकेसम्म मान्छेहरूले आफ्नो घरमा बाला बसेका छ भने देखाउनै चाहँदैन, 5,000 भन्दा घटेको छँदैछ होइन, तर 1,00,000-1.5 लाख बस्नेको नि 10,000-20,000 देखाउँछन् कि। अब यसलाई नै बनाएर चाहिँ मापदण्ड बनाएर यो क्षेत्रको यसको स्क्वायर फिटको यति, यसको स्क्वायर फिटको यति, होइन अलि अहिले चाहिँ घर भाडा ट्याक्स चाहिँ धेरै महँगो छ क्या, 10% भने महँगो हुन्छ।
0: भनेपछि घरबेटीले चाहिँ आफ्नो घरमा बसेका बहालवालाहरू जो बस्नु भएको छ उहाँहरूले बुझाएको रकम पनि लुकाएर करमा चाहिँ छली गर्नु भएको छ, होइन?
1: कसैले धेरै जस्तोले गर्नु भएको छ, धेरै भनौँ न गर्नेले जसरी नै गर्छ, होइन? अब तपाईँले एउटा मापदण्ड बनाएदेखि जस्तै एउटा ढलान भएको घर 500 हाइटमा स्क्वायर फिटको चाहिँ नि 5 रुपियाँ अथवा 10 रुपियाँको स्क्वायर फिटले तिर्ने भनेर बनाइदियो भने त नक्सा भइहाल्छ, त्यो अनुसारको तिर्यो भने त लुकाउन नि भएन, केही गर्न नि पाए गर्न सकेन नि त, त्यो एउटा मापदण्ड चाहिँ बनाउनु पर्छ। यहाँ तपाईँको यो काठमाडौँमा कतिपय मान्छेहरूमा हामीले देखे अनुसार चाहिँ नि त्यही घर भाडाले नै जीविका यापन गरेका छन् कि। अब त्यो एउटा घर छ, त्यो घरबाट उनीहरू खाने लाउने पढाउनेदेखि लिएर सबै नै छ, न काहीँ रोजगार छ न काहीँ छ, होइन? त्यो कारणले चाहिँ नि मेरो विचारमा चाहिँ नि घर भाडा चाहिँ नि कम गर्नुपर्छ, घर भाडा ट्याक्स, होइन? त्यसपछि स्वेच्छाले सबै तिर्न आउँछन्, त्यसमा मापदण्ड हेर्दै सबै गरेपछि अहिले 25%ले तिरेको छ भने अब अर्को 75% थपिन्छ जस्तो लाग्छ मलाई। थोरै गऱ्यो भनेपछि तपाईँको ल हुनु न हाम्रो दुई तिन अरबै उठ्याएको छ भने नि घटाए पनि सबै आउँदाखेरि त पाँच छ अरब उठ्छ नि त होइन त्यस्तो लाग्छ। अब यसलाई पनि हामीले मैले त दुईटा बोर्ड मिटिङ मात्र होइन नगरसभा नि बोलेको छु, अब फेरि बोर्ड मिटिङ हो भने चाहिँ यसलाई चाहिँ नि नगरसभा लगाएर घरबाल ट्याक्स चाहिँ कम गर्नुपर्छ अनि सबै दायरामा आउँछ।
0: जो यहाँ आएर चाहिँ भाडामा बस्नुहुन्छ महानगरपालिकाभित्र उहाँहरूलाई चाहिँ यस्ता नागरिकहरूलाई चाहिँ यसले के फाइदा हुन्छ?
1: उहाँहरूलाई जस्तै अहिले नागरिकलाई गरेपछि तपाईँको भनौँ न जस्तै यहाँ अस्थायी बसोबास दिनेदेखि लिएर जुन अस्थायी बसोबास लिने सुविधाहरू हुन्छ नि त्यो सुविधाबाट त तपाईँले घरबाट कन्ट्याक्ट नगरिकन त केही पनि लिन पाउनुहुन्न। जस्तै त्यो लिएपछि म चाहिँ नि एक्जाम्पल मैले भने म ओडा चाहिँ रामकुमार केसीको घर श्यामकुमार बस्छु भन्ने मान्छेले यहाँ स्वास्थ्य सुविधादेखि लिएर सबै लिन पायो नि त। अस्थायी बसोबासले पाउने सुविधा सबै उसले पायो, यदि उसले ट्याक्स तिरेको कागज छ भनेदेखि पायो नभए पाएन के, यसमा धेरै सुविधाहरू पाउँछन् बाहिरबाट आउने अस्थायी बसोबास।
0: अब अन्तिममा चाहिँ यो कार्यान्वयनमा चाहिँ सबैभन्दा ठुलो चुनौती चाहिँ अहिले तपाईँले के देख्नु भएको छ?
1: यसमा चाहिँ सङ्कलनमै देख्छु म, यसमा सङ्कलन पनि यसमा विशेष टोली पनि देख्छु होइन, यसलाई टोली एउटा खटन गरेर सबै अब हाम्रो एक्जाम्पल 15,000 घर छ नि 15,000 घरमै पुग्नु पर्यो होइन, घरमै पुगेर चाहिँ नि डाटा लिनु पर्यो नि। उहाँहरूले लिएर आउनुहोस् भनेर त दिनुहुन्न कसैले पनि होइन, कतिले दिनुहुन्छ होला कतिले दिनुहुन्न, कतिको चाहिँ नि घरबाट म देखाउन मेरो थाहा पाउँछ भन्ने हुन्छ नि त। अब दाजुभाइको बाउ आमालाई छले हान्छन् कसैले 1,00,000 बालाएर नि त बाउहरूलाई दिनुपर्छ नि 20-25,000 राख्छ भने पनि देखिन्छ क्या यस्तोमा होइन। जस्तै विदेशमा बसेका मान्छेले मेरो घर बाल लगाइदिन भन्दाखेरि पनि उहाँहरूले चाहिँ नि थोरै देखाएर धेरै लाउने मान्छे पनि देख्यो, धेरै देखिया छ धेरै, जस्तो अमेरिकामा अस्ट्रेलियामा छन् उनीहरूको घर यहाँ बालमा छ, अनि जुन यो लाउने ब्रोकरले चाहिँ नि यहाँ थोरै देखाएर बाल धेरै लिएर गर्ने, यो पनि तपाईँको चाहिँ नि यो पनि सबै ब्रोकर भनौँ न बिचौली या बिचौलिएकाको चाहिँ नि धेरै कट हुन्छ, कट नहुने उनीहरूले नि बस्तीले नि सस्तोमा पायो घरबेटीले नि राम्रै मूल्य पाउँछ नि त।
0: स्थानीय तहका लागि पनि शान्ति सुरक्षाका हिसाबले अपराध नियन्त्रण गर्नेका हिसाबले पनि यो प्रभावकारी हुन्छ होला,
1: एकदमै शान्ति सुरक्षा प्रत्येक यहाँ चोरी डकैतीदेखि लिएर हरेक कुरामा चाहिँ नि शान्ति, मैले सुरुमै भने शान्ति सुरक्षा त एक नम्बरमै हुन्छ होइन, अनि यसले चाहिँ नि धेरै यो स्थानीयवासीलाई पनि बामा बस्नेलाई पनि बामा राख्ने दुइटैलाई फाइदा छ कि।
0: हुन्छ हस्, हजुरको समय र सम्वादका लागि धेरै धेरै धन्यवाद।
1: थ्याङ्क यू।
0: उहाँ हुनुहुन्थ्यो वडा नम्बर 10 का वडा अध्यक्ष रामकुमार केसी। उहाँका अनुसार स्थानीय तहलाई आफ्नो क्षेत्रमा को बसिरहेको छ भन्ने कुरा पनि प्रष्ट रूपमा जानकारी हुन्छ, त्यसले चाहिँ अपराध नियन्त्रण शान्ति सुरक्षा र कर प्रणालीलाई नै व्यवस्थित बनाउनलाई पनि अझ सहयोग पुग्छ, साथै स्थानीय तहलाई यसले अगाडि बढाउनका लागि ठूलो भूमिका खेल्छ भनेर भर्खरै उहाँले कुरा राखिसक्नु भएको छ। यसले घर भाडामा बस्ने नागरिकहरूलाई पनि फाइदा पुर्याउँछ भनेर समेत उहाँले भन्नुभयो। कुनै समस्या पर्दा अथवा स्थानीय तहसँग चाहिँ सहज रूपमा चाहिँ उहाँहरूको पहुँच हुन सक्ने पनि भयो र सेवा सुविधा लिन समेत सजिलो हुने कुरा उहाँले बताउनु भयो। कहिलेकाहीँ भई परि आउने आपतकालीन अवस्थामा चाहिँ यस्ता विवरण सङ्कलन गरिसके पछाडि चाहिँ स्थानीय तहहरूलाई ती व्यक्तिहरू पहिचान गर्न सहयोग गर्न पनि असाध्यै सहज हुने कुरा उहाँले बताउनु भयो। यसरी हेर्दा स्थानीय तहले यो विवरण सङ्कलन गर्ने कार्यलाई चाहिँ अथवा सरकारले लिएको यो निर्णयलाई चाहिँ व्यवस्थापन र सुरक्षासँग जोडेर पनि हेरेको हामीले पायौँ। कार्यक्रममा अबको पालोमा भने हामी वरिष्ठ अधिवक्ता विष्णु तिमल सिन्हासँग गरेको कुराकानी कार्यक्रममा प्रस्तुत गर्नेछौँ। नागरिकहरू चाहिँ यो विषयलाई लिएर अलिकति आफ्नो गोपनीयता हनन हुने हो कि भन्ने पनि त्रासमा हुनुहुन्छ, डरमा हुनुहुन्छ होइन, कानुनले चाहिँ के भन्छ त? उपभोक्ता अधिकारका क्षेत्रमा काम गर्दै आएका एकजना वरिष्ठ अधिवक्ता हुनुहुन्छ विष्णु तिमल सिन्हा, उहाँसँग कुराकानी गर्नेछौँ। हामी घर भाडामा बस्ने नागरिक पनि सेवा लिने उपभोक्ता भएकाले गर्दाखेरि उनीहरूको व्यक्तिगत विवरण सुरक्षित रहनु अनिवार्य छ कि छैन भनेर हामीले उहाँसँग कुराकानी गरेका छौँ। उहाँसँग गरेको कुराकानी सुनौँ त।
2: यस्तो छ, यो विशेष रूपमा चाहिँ कुरा के हो भने यसको सकारात्मक र नकारात्मक दुईटै पाटाहरू छ होइन। यसले चाहिँ यो राज्यले यो निगरानी राज्य भन्छ सर्भिलेन्स, यसको एउटा कन्सेप्ट छ, राज्यले प्रत्येक नागरिकको बारेमा जानकारी राख्नु उसको दायित्व भन्ने एउटा चाहिँ छ। यसले नागरिकको चाहिँ अब बायोडाटा भनौँ उसको विवरणहरू प्राप्त गर्छ राख्छ भन्ने चाहिँ कुरा चाहिँ यो यसबाट आएको अवस्था हो। र उसको एउटा चाहना के छ भने यसले राजस्वमा वृद्धि गर्छ भन्ने त्यसको एउटा चाहना राखेको अवस्था पनि छ। किनभने अब घर बहाल करहरू कम प्राप्त भएको छ, सरकार चाहिँ तहलाई प्राप्त भएको छ भन्ने चाहिँ उसको सूचना आएको हुनाले बहाल पनि प्राप्त हुन सक्छ भन्ने चाहिँ अर्को पाटोबाट, यो दुईटा पाटोबाट चाहिँ उसले हेरेको अवस्था छ। र अब कानुनले के गर्छ भन्दाखेरि, कानुनको कुरा गर्दाखेरि हामी संविधानमा जानुपर्छ।
0: संविधानले गोपनीयताको सुरक्षाका कुरा गर्दै गर्दाखेरि चाहिँ अब यो स्थानीय तहले विवरण संकलन गर्ने कुरालाई लिएर चाहिँ नागरिकले आफ्नो व्यक्तिगत विवरणहरू त्यसरी पेश गर्दाखेरि उसको गोपनीयताको अधिकारमा चाहिँ असर गर्छ कि गर्छ?
2: त्यही कुरा त्यही कुरा गर्दैछु। र धारा 28 व्यवस्था गर्यो उसको चाहिँ उसको आवाजको गोपनीयताको र उसको सूचनाको गोपनीयताको कुरा गर्यो। र त्यसो गर्दाखेरिको अवस्थामा हाम्रो गोपनीयता सम्बन्धी ऐनले पनि के भन्यो भने 2075 पनि के भन्यो भने यस्तो प्रकारको गोपनीयतालाई भङ्ग गर्नु हुँदैन भन्ने चाहिँ कानुनी व्यवस्था पनि गर्छ, संवैधानिक व्यवस्था र कानुनी व्यवस्था पनि। र अब यहाँ के आउँछ भन्दाखेरि के भने यसले विशेष रूपमा चाहिँ हाम्रो स्थानीय तहमा चाहिँ अहिले चाहिँ हामीसँग डाटा प्रोटेक्सन एक्ट अहिलेसम्म आएको छैन, डाटा सुरक्षा सम्बन्धी कानुन हामीलाई बन्नुपर्ने अवस्था हुन्छ। र त्यो अनुसारको यो सिस्टमहरू तथ्याङ्क सिस्टम राख्ने चाहिँ गोपनीयतालाई कायम गर्ने सिस्टमहरू हामीले डेभलप गर्नुपर्ने अवस्था हुन्छ। र त्यो गर्नको लागि स्थानीय तहहरू सक्षम छन् कि छैनन् भन्दाखेरि त्यो गर्न अहिले स्थानीय तहहरू सक्षम छैनन्। त्यो सक्षम नभएको अवस्थामा यदि हामीले यो सूचनाहरू यसरी स्थानीय तहमा दिने कुरा गर्न थाल्यौँ भने यसले त के गर्छ भनेदेखि भोलि व्यक्तिको गोपनीयताको हकमा गम्भीर असर पार्छ।
0: भनेपछि अब यो
2: साधारण र आधार बन्न सक्छ।
0: भनेपछि यो संकलित विवरणै दुरुपयोग हुने पनि जोखिम होइन?
2: एकदमै दुरुपयोग। हाम्रो जस्तो देशमा हाम्रो जस्तो स्थानीय तह जो चाहिँ राजनीतिबाट प्रभावित छ, जो चाहिँ नागरिकको अधिकारमाथि ऊ सचेत छैन, त्यस्तो अवस्थामा त उसको गोपनीयताको हकलाई चाहिँ यो संवैधानिक र कानुनले प्रत्याभूत गरेको अधिकारमाथि चाहिँ गम्भीर प्रभाव पर्छ। र यसले गर्दा के भने राज्य त के हुन्छ भने जहिले पनि डरमा नागरिकताले जहिले पनि डरको त्रासमा रहने अवस्था सिर्जना हुन्छ। त्यसो भएको हुनाले मेरो एउटा मात्रै निवेदन सरकारलाई के हो भने तथ्याङ्कलाई सुरक्षा गर्ने, प्रत्याभूत गर्ने, तिम्रो गोपनीयताको हकलाई चाहिँ ग्यारेन्टिड गर्ने, यदि गोपनीयताको हकलाई चाहिँ भङ्ग भएको खण्डमा चाहिँ त्यसबाट प्राप्त हुने क्षतिपूर्तिलाई चाहिँ इन्स्योर गर्ने खालको हामीसँग कानुनी व्यवस्था र त्यस्तो प्रकारको प्रविधि र हाम्रो चाहिँ सिस्टमले त्यस्तो काम गर्न सक्दैन भने तिम्रा यस्ता किसिमका कानुनहरू ल्याउनु भनेको जनतामाथि चाहिँ तिमीले चाहिँ अब शासन गर्ने होइन कि त्रासदीपूर्ण शासन गर्ने चाहिँ एउटा चाहिँ तिम्रो योजना हो। र त्यसले गर्दा के जनताहरू चाहिँ जहिले पनि जर त्रासबाट बाँच्नुपर्ने अवस्थाबाट चाहिँ मुक्ति दिनुपर्छ र सरकारको यो संविधानको विरुद्ध र कानुनको विरुद्धको काम हो भन्ने कुरा चाहिँ मेरो आफ्नो बुझाइ र सरकारलाई अनुरोध।
0: यो जस्तो अब सरकारले विवरण संकलन गर्ने भनिसकेपछि कतिपय घरबेटीहरूले चाहिँ आफ्नो घरमा भाडावालमा बस्दै गर्नुका परिवारसँग अथवा विद्यार्थीसँग जो बस्नु भएको छ उहाँहरूसँग तपाईँको नागरिकता एउटा फोटो चाहिँ पठाइदिनुहोस् भनेर व्हाट्सएपमा पठाउन लाएको अथवा भाडा लिने दिन चाहिँ नागरिकता पनि दिनुहोस् भनेको पनि पाइन्छ होइन? अब यदि कसैले यो विवरण अब सरकारले त विवरण संकलन गर्ने भनि नै सक्यो र घरबेटीले पनि त्यो सायद फलो गरेको पनि देखिन्छ, त्यो मागेको देखिन्छ, अब यस्तो अवस्थामा चाहिँ यदि कसैले विवरण दिन अस्वीकार गर्यो भने चाहिँ उसले कानुनी समस्या भोग्नु पर्छ कि पर्दैन?
2: अब अहिले त त्यस्तो प्रकारको कानुनी समस्या भोग्नु पर्ने अवस्था छैन, किनभनेदेखि कुनै कानुनले नै यो त एउटा सूचनाका आधारमा मात्रै गरेको अवस्था हो कि, सरकारले सूचनाका आधारमा गरेको उसको प्रयास हो। र यो चाहिँ के भने मैले म दिन्न भन्न पनि पाउने नागरिकलाई अधिकार छ, मेरो व्यक्तिगत सूचना तिमीलाई किन दिने, मेरो नागरिकता दुरुपयोग भयो भने को जिम्मेवार हुन सक्छ होइन, नागरिकता पनि दुरुपयोग हुन सक्छ। त्यसले गर्दा के भने मेरो दुरुपयोग हुन सक्छ भन्ने कसैलाई लाग्छ भनेपछि उसले चाहिँ नदिन सक्छ, इन्कार गर्न सक्ने अवस्था हो। र यसको अर्थ यो त्यसैले के भने यसलाई चाहिँ जनतालाई चाहिँ एउटा आश्वस्त के पार्नु पर्यो भनेदेखि म सरकारबाट सुरक्षित छु, मेरो सूचना मेरो गोपनीयताको हक चाहिँ मेरो कतैबाट पनि यो खोसिँदैन, म चाहिँ सुरक्षित हुन्छु भन्ने कुरा आश्वस्त नभएसम्मको अवस्थामा सरकारले यस प्रकारका सूचनाहरू जारी गर्नु हुँदैन। र त्यो कानुनबाट संरक्षित अधिकार हो नि त, संविधानको मौलिक हकबाट संरक्षित अधिकार हो, कानुनबाट तपाईँको सूचनाको हक सम्बन्धी यो गोपनीयताको हक सम्बन्धी ऐन 2075 चाहिँ संरक्षित अधिकारको कुरा हो। त्यो अधिकारलाई चाहिँ अरू कुनै सूचनाबाट चाहिँ कटेल गर्न पाइँदैन, त्यसलाई चाहिँ प्रतिबन्धित गर्न पाउने अवस्था हुँदैन र उसलाई चाहिँ त्यसको दुरुपयोग गर्न पाउने अवस्था हुँदैन। त्यसले गर्दा के भनेदेखि सरकारले चाहिँ यसलाई चाहिँ स्वतस्फूर्त रूपमा दिन सक्ने वातावरणको सिर्जना नगरेसम्म यस्ता किसिमका कानुनहरूको यस्तो प्रकारको सूचनाहरू जारी गर्ने र यो घर बहालमा बस्नेहरूलाई चाहिँ प्रसिद्ध बनाउने वातावरण सिर्जना गर्नु हुँदैन भन्ने नै हो।
0: भनेपछि पहिला सरकारले चाहिँ नागरिकलाई म सुरक्षित छु है, मेरो विवरण बुझाउँदा पनि भन्ने प्रत्याभूति चाहिँ दिन सक्नु पर्यो होइन?
2: साँचो कुरा त्यही कुरा गर्नु पर्यो, त्यो चाहिँ कानुनबाट गर्नु पर्यो। सूचना डाटा प्रोटेक्सन एक्ट छैन छैन भनेपछि मेरो डाटा तथ्याङ्कलाई सुरक्षा गर्ने चाहिँ त्यस्तो प्रकारको कानुनै प्रत्यावत गर्नुपर्छ र म त्यो कसैले त्यसलाई चाहिँ दुरुपयोग गर्यो भने त्यो त्यो त्यो बापत हुन हुने चाहिँ क्षतिपूर्ति त्यो बापत त्यस्ता पदाधिकारी त्यस्तो जिम्मेवार डाटालाई दुरुपयोग गर्ने कुनै पनि व्यक्तिलाई चाहिँ कानुनको कठघरामा ल्याउन सक्ने वातावरण सिर्जना गर्ने कानुनले सुनिश्चित नगरेसम्म यस्तो प्रकारको सूचनाहरू चाहिँ जारी गर्नु हुँदैन र यसरी उप एउटा बहालमा बस्ने नागरिकलाई चाहिँ त्रसित बनाउने वातावरण सिर्जना गर्नु हुँदैन।
0: अब यस्तो व्यवस्था पारदर्शी अथवा नागरिक मैत्री बनाउन चाहिँ के गर्नु पर्ला सर?
2: अब एउटा एउटा समाधानका केही उपायहरू पनि छ। अब हामीले भन्न सक्छौँ स्थानीय तहले चाहिँ सङ्कलन गरेको तथ्याङ्क कसले कसरी कुन प्रयोजनको लागि मात्र हेर्न पाउने हो भन्ने कुरा चाहिँ एकदम स्पष्ट खालको चाहिँ कानुनी व्यवस्था हुनुपर्छ। त्यो त्यो त्यो यदि हामीले त्यो लागू गर्ने हो भने त्यसरी गर्नुपर्छ। त्यसलाई चाहिँ डिजिटल प्रविधिमा चाहिँ हामीले चाहिँ राख्ने कुरा चाहिँ डिजिटल प्रविधिमा राख्ने र त्यसलाई चाहिँ एकदम सुरक्षित राखमा राख्ने कुरामा प्रत्यावधि गर्नुपर्छ एउटा होइन। अब त्यसको अब यो नागरिकले चाहिँ विवरण किन लिएको के कारणले लिएको भन्ने कुरा पनि स्पष्ट हुनुपर्छ र मैले के कारण लिएँ त मेरो सूचना स्थानीय तहले के कारणले लियो कुन कारण आधारमा भन्ने कुरा पनि स्पष्ट पार्न आश्वस्त पार्न अवस्था छ र उसलाई के भन्नुपर्छ भनेदेखि तिम्रो सूचना चाहिँ संविधानबाट प्रदत्त मौलिक हक र गोपनीयता सम्बन्धी ऐनबाट प्रत्याभूत अधिकारलाई चाहिँ पूर्ण रूपमा म पालना गर्छु भन्ने कुरा चाहिँ स्थानीय तह अथवा सरकारले चाहिँ प्रत्याभूत गर्नुपर्छ। त्यति कुरा गर्यो भनेदेखि चाहिँ के हुन्छ भनेपछि जनता एउटा आश्वस्त हुन्छन् त्यसपछि आफ्नो सूचना चाहिँ उसलाई दिन तयार हुन्छन् नत्र भने कानुनबाट र संविधानबाट प्रत्याभूत गरेको र संरक्षित गरेको अधिकारमाथि चाहिँ एउटा सूचनाका आधारमा लहरका आधारमा चाहिँ सरकारले चाहिँ अब यसो गोपनीयताको हकलाई उल्लङ्घन हुने खालको यस्तो प्रकारको सूचनाका आधारमा बाध्य पार्नु हुँदैन र घर धनीहरूले पनि त्यस्तो कुरा बाध्य पार्नु हुँदैन भन्ने नै मेरो भन्नु।
0: काठमाडौँ उपत्यकाभित्र बसोबास गर्ने नागरिकहरूलाई सोद्धाखेरि पनि जो भाडा बस्नु भएको छ उहाँहरूलाई सोद्धा कोठा भाडा चाहिँ चेन्ज गर्नुपर्ने अवस्था हुन सक्छ होइन, परिवर्तन गर्छौँ हामी घर अनि त्यो हुँदा हामीले अब पहिला बुझाएको घरबेटीलाई बुझाइराखेको डकुमेन्ट फेरि अर्कोलाई कति ठाउँमा बुझाउने हो अथवा हामीले त यो विषयमा बुझ्न सकेनौँ भनेर पनि भन्नु भएको छ के?
2: हो त्यस्तै त झन्डा छ नि, झन्डा छ नि, कति ठाउँमा बुझाउँदै जाने, कति के गर्दै जाने, फेरि त्यहाँ अब त्यो सूचना बुझाउँदाखेरि पनि कर असुल गर्ने कुरा होला, अर्को कुरा होला, उसलाई जाने समय होला, अर्को जाने प्रविधि हामीसँग छैन, त्यो डाटा इन्ट्री गर्ने खालको प्रत्येक परिवारको प्रत्येक घरमा चाहिँ जसरी हामी विपद व्यवस्थापनको क्षेत्रमा काम गर्दाखेरिको अवस्थामा चाहिँ हरेक घरमा कतिजना मान्छे छन् त्यस्तो डाटा सिस्टम गर्ने, त्यसैमा तपाईँ फिलअप गर्न सक्ने त्यस्तो किसिमको हामीसँग प्रविधिको विकास भएको अवस्था छैन। त्यो अवस्था नहुँदाखेरि त झन्झट हुन्छ नि, महिनाको पछि चाहिँ घर बहालमा चाहिँ परिवर्तन गर्नुपर्ने अवस्था रहन सक्छ र त्यो अवस्था भएको हुनाले चाहिँ हरेक ठाउँमा चाहिँ त्यसरी डाटा बुझाउँदै जाँदाखेरि चाहिँ त्यसले झन्झट हुन्छ। र अर्को कुरा के छ भने हामीसँग त्यस्तो कर्मचारी संयन्त्र पनि छैन, प्रशासनिक रूपमा चुस्त दुरुस्त भएको हाम्रो स्थानीय प्रशासन पनि छैन, झन्झट छ।
0: यो अहिले यो विषयमा जुन हामी अहिले जुन विषयमा कुरा गरिरहेका छौँ यो विषयलाई लिएर चाहिँ स्थानीय तहहरूले चाहिँ कतिको प्रभावकारी रूपमा काम गर्छन् होला जस्तो लाग्छ यदि लागू भएको खण्डमा?
2: होइन, स्थानीय तहले त तपाईँको सरकारले एउटा निर्देश, अब सरकार त अहिले अब बिटिआईको सरकार छ, सरकारले कुनै न कुनै आफ्नो अवज्ञा गर्नेहरूमाथि कुनै पनि प्रकारको तरबार चलाउन सक्ने अवस्था हुन सक्छ। त्यस्तो अवस्था हुँदाखेरि अब उनीहरूले यो सूचनाका नाममा सूचना जारी गर्नु एउटा कुरा हो र उनले अब यही सूचनाका आधारमा चाहिँ तिमीलाई मैले सेवा सुविधा दिन्न भनेर चाहिँ घर धनीहरूलाई चाहिँ एउटा आतंकित बनाउने खालको त्यस्तो प्रकारको गतिविधि गर्न पनि सक्ने अवस्था हुन सक्छ। तर के भने उसको नागरिकता चाहिँ हेरेर प्रमाणपत्र हेरेर सबै कुराहरू गर्नुपर्ने अवस्था, विवाह दर्ता प्रमाणपत्र हेर्नुपर्ने, अर्को गर्नुपर्ने, यस्ता किसिमका कुराहरू चाहिँ ल्याउनु हुँदैन र दिनु पनि हुँदैन भन्ने कुरा।
0: उहाँ हुनुहुन्थ्यो वरिष्ठ अधिवक्ता विष्णु तिमल सिन्हा, भर्खरै हामीले उहाँसँग गरेको कुराकानी सुन्यौँ। उहाँका अनुसार सरकारसँग नागरिकको डाटा कसरी सुरक्षित राख्ने भन्ने स्पष्ट र भरपर्दो कानुन अथवा प्रविधि अथवा व्यवस्था केही पनि नभएको हुनाले चाहिँ यसरी विवरण सङ्कलन गर्नु अथवा नागरिकको गोपनीयताको अधिकारसँग जोडिएको संवेदनशील विषयहरूमा चाहिँ अगाडि बढ्नु अहिले त्यति उचित नभएको कुरा उहाँले राख्नु भएको छ। अब नेपालको संविधानले प्रत्येक नागरिकलाई गोपनीयताको अधिकार दिएको छ होइन, त्यसैले नागरिकको व्यक्तिगत विवरण सङ्कलन गर्दा चाहिँ त्यसको प्रयोग, सुरक्षा र पहुँचको स्पष्ट व्यवस्था आवश्यक पर्ने आवाज पनि उठिरहेको छ। अहिले मुख्य प्रश्न यही बनेको छ, कतिपय नागरिकहरूले म राज्यसँग सन्तुष्टि छैन मेरो गोपनीयताको सुरक्षा गर्छ भन्ने विषयमा भन्ने पनि प्रश्न गर्नुहुन्छ। त्यससँगै व्यक्तिगत विवरण अथवा व्यक्तिगत गोपनीयताको अधिकार कसरी जोगाउने त? स्थानीय तहले भने सेवा र सुविधाको आवश्यकता देखाइरहेको छ, अर्कोतर्फ नागरिक अधिकारका पक्षहरूले डाटा सुरक्षा अथवा भरपर्दो संयन्त्र बनाउन आग्रह गरिरहेका छन्। प्रविधिको विस्तारसँगै नागरिकका विवरणहरू राज्यका विभिन्न निकायहरूमा पुगिरहेका छन्। तर सूचना सङ्कलनसँगै त्यसको सुरक्षा पनि उत्तिकै महत्वपूर्ण चुनौती बन्दै पनि गइरहेको छ। त्यसैले राज्यले नागरिकको विवरण सङ्कलन गर्दा त्यो विवरण सुरक्षित रहने विश्वास चाहिँ दिलाउन सक्नुपर्छ। स्थानीय तहहरूले पनि आफ्नो क्षेत्रका नागरिकहरूलाई विश्वस्त पारेर मात्रै विवरण सङ्कलन गर्नुपर्छ। नागरिकले पनि आफ्नो अधिकार र जिम्मेवारी बारे सचेत हुन सक्नुपर्छ। यति भन्दै आजको कार्यक्रमबाट बिदा माग्ने बेला भएको छ। कार्यक्रम सुनेर साथ दिने यहाँहरू सम्पूर्णलाई धन्यवाद। हाम्रो कार्यक्रम कस्तो लागिरहेको छ? सल्लाह, सुझाव र प्रतिक्रिया भए हामीलाई लेखी पठाउन नभुल्नुहोला। त्यसका लागि हाम्रो ठेगाना radionepalprogram@gmail.com। यो जानकारी सँगै आजको बागमती सेरोफेरो कार्यक्रमबाट बिदा माग्छु। अर्को साता मंगलबार यसै समयमा कार्यक्रम बागमती सेरोफेरोको फरक विषयवस्तु लिएर उपस्थित हुने नै छु। त्यति नैसम्मका लागि म कार्यक्रम प्रस्तुता कल्पना बास्तोलालाई बिदा दिनुहोस्। हवस् त, नमस्कार।

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: सडकको भार वहन क्षमता भन्दा बढी लोड मालवाहक सवारी साधनमा नबोकौ।
2: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
3: रमेश, तिमी त विदेश गएर घरै बनायो, म त ऋणमा चुरलुम्मै डुबे यार।
4: हेर सुरेश, म चाहिँ विदेश जानु अघि स्थानीय तहमै इलेक्ट्रिसियनको तालिम लिएर गएको थिएँ। विदेशमा पनि सिप सिकेर गए, सिप अनुसारको काम पाए, काम गर्न पनि सजिलो भयो, दाम पनि राम्रै कमाए नि केटा।
3: अब बुझे यार, विदेश जानु अघि तालिम नलिएर ठुलै गल्ती गरेछु नि।
5: हो, त्यसैले वैदेशिक रोजगारमा जाँदा सिप सिकेर मात्र जाने गरौँ। वैदेशिक रोजगार बोर्डको सचिवालय।

0: यो रेडियो नेपाल हो। अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाल भारत बीचको सीमा समस्या कूटनीतिक वार्ताबाट समाधान खोज्न सरकारले काम गरिरहेको बताउनु भएको छ। मन्त्री परिषदको आजका निर्णयहरू सार्वजनिक गर्ने क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिनुभएको अभिव्यक्तिबारे सञ्चारकर्मीको एक जिज्ञासामा मन्त्री पोखरेलले वार्ताको माध्यमबाट सीमा विवाद समाधान गर्नुपर्नेमा नै प्रधानमन्त्री शाहले जोड दिनुभएको बताउनुभयो। विभिन्न समयका सीमा अध्ययन सम्बन्धी संयन्त्रहरूको प्रतिवेदनमा नेपालको भूभाग भारतले उपभोग गरेको हुन सक्ने र भारतको भूभाग नेपालले उपभोग गरेको हुन सक्ने देख्दा प्रधानमन्त्री समेत अचम्मित परेको कुरा मात्रै संसदमा राख्नुभएको मन्त्री पोखरेलले स्पष्ट पार्नुभयो। प्रतिपक्षी दलहरूको अवरोधपछि प्रतिनिधि सभाको बैठक जेठ 25 गतेसम्मका लागि स्थगित भएको छ। आजको बैठक सुरु हुनासाथ प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले भारतको सीमा मिचेको भनिदिनु भएको अभिव्यक्ति सच्याउन माग गर्दै उठेर विरोध जनाउनुभयो। त्यसपछि सभामुख टोलप्रसाद अर्यालले संसदको यसअघिका बैठक र अनौपचारिक छलफलमा समेत विपक्षी दलका तर्फबाट आफ्ना धारणाहरू आइसकेको र त्यसमा आफ्नो ध्यानाकर्षण समेत भएको भन्दै सभा सञ्चालनमा सहयोग गर्न आग्रह गर्नुभयो। सभामुखको आग्रह पछि समेत विरोधलाई निरन्तरता दिएपछि सभामुख अर्यालले विपक्षी दलका सांसदहरूलाई पाले पालो बोल्न समय दिनुभयो। त्यसक्रममा नेपाली काङ्ग्रेसका सांसद अभिषेक प्रताप शाहले प्रधानमन्त्रीको अभिव्यक्ति त्रुटिपूर्ण र आपत्तिजनक रहेकाले सच्याउनु पर्ने बताउनुभयो। श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले देशको सिमाना र सार्वभौम सत्ता जोगाउने विषयमा सबै दलको एकमत हुनुपर्ने भन्नुहुँदै प्रधानमन्त्री संसदमा उपस्थित भएर माफी माग्नुपर्ने बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुसबु ओलीले प्रधानमन्त्रीको अभिव्यक्ति कूटनीतिक कानुनी र राष्ट्रिय सुरक्षाका दृष्टिले अत्यन्त गम्भीर प्रकृतिको रहेकाले प्रधानमन्त्रीको दल र राज्यका निकायबाट यस्तो अभिव्यक्तिको बचाउ र ढाकछोप प्रयास गर्नुले अर्को दुर्घटना निम्त्याउन सक्ने बताउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक जेठ 25 गते सोमबार बिहान 11 बजे बस्नेछ। राष्ट्रिय सभाका सांसदहरूले आइतबार प्रतिनिधि सभामा प्रधानमन्त्री बालेन्द्र शाहले भारतसँगको बहुआयामिक सम्बन्ध विपरीत दिनुभएको अभिव्यक्ति नसोच्याएसम्म बैठकको काम कारवाही अघि बढ्न नदिने अडान लिएपछि बैठक स्थगित भएको छ। बैठक सुरु हुन साथै आकस्मिक समयमा सांसदहरूले नेपालले पनि थुप्रै ठाउँमा भारतको जमिन मिचेको छ भने मुलुकको कार्यकारी प्रमुखले संसदको रोस्ट्रममै उभिएर बोल्नु कूटनीतिक मर्यादा विपरीत भएको भन्दै तत्काल सदनमा आएर देशवासीका नाममा माफी माग्नुपर्नेमा जोड दिनुभयो। राष्ट्रिय सभाको अर्को बैठक भोलि जेठ 20 गते बुधबार दिनको 12 बजे र 15 मिनटमा बस्नेछ। अत्यधिक गर्मीको जोखिमबारे जनचेतना फैलाउने र गर्मीबाट सुरक्षित रहने उपायहरू साझा गर्ने उद्देश्यले आज हिट एक्सन डे 2026 विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। अन्तर्राष्ट्रिय रेड क्रस तथा रेड क्रिसेन्ट महासङ्घको आह्वानमा मनाइने यो दिवसको मुख्य विषयवस्तु इन्डोर हिट रहेको छ। सन् 2026 मे महिनामा 1,00,000 बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले दिएको जानकारी अनुसार मे महिनामा 1,02,626 विदेशी पर्यटक नेपाल भित्रिएका हुन्। उक्त संख्या गत वर्षको तुलनामा 19% बढी हो। बोर्डका अनुसार गत वर्षको मे महिनामा 86,216 पर्यटक नेपाल आएका थिए। मे महिनामा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा बढी छिमेकी मुलुक भारतका रहेका छन्। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अपराह्न 4 बजेको समाचार। अब एकैछिन विज्ञापन।
1: सुरेश, के छ खबर, कहाँ छौ?
2: मेरो सब ठिक छ यार, अफिसमा छु। अनि घर तयार भयो तिम्रो?
1: घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
2: ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिँदा हुन्छ।
1: ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएपछि। थ्याङ्क यू यार।
2: थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। अफ्रिकी मुलुक कङ्गो र युगाण्डामा फैलिएको इबोला भाइरसको नयाँ प्रकोपलाई विश्व स्वास्थ्य सङ्गठनले अन्तर्राष्ट्रिय चासोको जनस्वास्थ्य आपतकाल घोषणा गरेको छ। अफ्रिकी मुलुकहरूमा इबोला सङ्क्रमण देखिएपछि नेपाल सरकारले पनि सम्भावित जोखिमलाई ध्यानमा राख्दै निगरानी तथा तयारीका कार्यलाई तीव्र बनाएको जनाएको छ। रेडियो नेपालबाट अपरान्ह 4 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन साँझ 5 बजे सुन्नुहुनेछ। हवस् त, नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा radionepal.gov र radionepalonline.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसिकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: सडकमा कोरिएका प्रत्येक लेन दुर्घटनाबाट बच्नका लागि कोरिएका हुन्, तसर्थ लेन अनुशासनको पूर्ण पालना गरौं। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
4: परदेशको सपना बोकेर निस्किँदा घर परिवारको आशा बाँधिएको हुन्छ, तर श्रम स्वीकृति नलिई काम गर्दा दुर्घटना वा मृत्यु भयो भने न सहयोग पाइन्छ न बिमाको भर पर्न सकिन्छ।
5: श्रम स्वीकृति लिएर मात्र विदेश जाऊ, परिवार सुरक्षित, भविष्य सुरक्षित।
4: वैदेशिक रोजगार बोर्डको सचिवालय।
6: सुन्दै हुनुहुन्छ रेडियो नेपाल। यो प्रसारणमा प्रविधि संयोजनतर्फ पुष्परत्न वज्राचार्य र धर्मपाल शाहसँगै उद्घोषणतर्फ म मनुका कुँवर साथमा छु। साँझको 5 बज्नै लागेको छ। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका सभापति रवि लामिछाने र भारतीय जनता पार्टी भाजपाका नेता नितिन नवीन बीच भारतको राजधानी नयाँ दिल्लीमा भेटवार्ता भएको छ। भारत भ्रमणमा रहनुभएका सभापति लामिछाने नयाँ दिल्ली स्थित भाजपाको मुख्यालयमा पुगेर नेता नवीनसँग भेटवार्ता गर्नुभएको हो। भेटका अवसरमा दुई दलबीचको आपसी सम्बन्ध, नेपाल भारत द्विपक्षीय चासो र आपसी सहकार्यका विविध पक्षमा छलफल भएको भाजपाले जनाएको छ। रासुपाका प्रवक्ता मनिष झाका अनुसार जेठ 18 गतेदेखि 22 गतेसम्मको भारत भ्रमणका क्रममा सभापति लामिछाने सहितको प्रतिनिधिमण्डलले नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्नेछ। भाजपाले पनि नेपालको सत्तारूढ दल रासुपाका सभापतिसँगको भेटवार्ताले दुई देशका राजनीतिक दलबीच औपचारिक संवाद र भविष्यमा सहकार्यका सम्भावनालाई बल पुर्याउने जनाएको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाल भारत बीचको सीमा समस्या कूटनीतिक वार्ताबाट समाधान खोज्न सरकारले काम गरिरहेको बताउनु भएको छ। मन्त्री परिषदको आजका निर्णयहरू सार्वजनिक गर्ने क्रममा प्रधानमन्त्री वीरेन्द्र शाहले संसदमा दिनुभएको अभिव्यक्तिबारे संचारकर्मीको एक जिज्ञासामा मन्त्री पोखरेलले वार्ताको माध्यमबाट सीमा विवाद समाधान गर्नुपर्नेमा नै प्रधानमन्त्री शाहले जोड दिनुभएको बताउनुभयो। विभिन्न समयका सीमा अध्ययन सम्बन्धी संयन्त्रहरूको प्रतिवेदनमा नेपालको भूभाग भारतले उपभोग गरिरहेको हुन सक्ने र भारतको भूभाग नेपालले उपभोग गरेको हुन सक्ने देख्दा प्रधानमन्त्री समेत अचम्मित परेको कुरा मात्रै संसदमा राख्नु भएको मन्त्री पोखरेलले स्पष्ट पार्नुभयो। प्रतिपक्षी दलहरूको अवरोधपछि प्रतिनिधि सभाको बैठक जेठ 25 गतेसम्मका लागि स्थगित भएको छ। आजको बैठक सुरु हुनासाथ प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री वीरेन्द्र शाहले नेपालले भारतको सीमा मिचेको भनिदिनु भएको अभिव्यक्ति सच्याउन माग गर्दै उठेर विरोध जनाउनु भयो। त्यसपछि सभामुख डोलप्रसाद अर्यालले संसदको यसअघिका बैठक र अनौपचारिक छलफलमा समेत विपक्षी दलका तर्फबाट आफ्ना धारणाहरू आइसकेको र त्यसमा आफ्नो ध्यान आकर्षण समेत भएको भन्दै सभा सञ्चालनमा सहयोग गर्न आग्रह गर्नुभयो। सभामुखको आग्रहपछि समेत विरोधलाई निरन्तरता दिएपछि सभामुख अर्यालले विपक्षी दलका सांसदहरूलाई पालो पालो बोल्न समय दिनुभयो। त्यसक्रममा नेपाली काङ्ग्रेसका सांसद अभिषेक प्रताप शाहले प्रधानमन्त्रीको अभिव्यक्ति त्रुटिपूर्ण र आपत्तिजनक रहेकोले सच्याउनु पर्ने बताउनुभयो। श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले देशको सिमाना र सार्वभौम सत्ता जोगाउने विषयमा सबै दलको एक मत हुनुपर्ने भन्नुहुँदै प्रधानमन्त्री संसदमा उपस्थित भएर माफी माग्नुपर्ने बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुसबु ओलीले प्रधानमन्त्रीको अभिव्यक्ति कूटनीतिक, कानुनी र राष्ट्रिय सुरक्षाका दृष्टिले अत्यन्त गम्भीर प्रकृतिको रहेकाले प्रधानमन्त्रीको दल र राज्यका निकायबाट यस्तो अभिव्यक्तिको बचाउ र ढाकछोपको प्रयास गर्नुले अर्को दुर्घटना निम्ताउन सक्ने बताउनुभयो। नेकपा एमालेका सांसद गणेश सिंह ठगुन्नाले देशको कार्यकारी प्रमुखले सदनमा राखेका अभिव्यक्तिको दीर्घकालसम्म राजनीतिक र कूटनीतिक प्रभाव रहने हुनाले देशको हितका लागि गल्ती सच्याएर अगाडि बढ्नु राम्रो हुने बताउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक जेठ 25 गते सोमबार बिहान 11 बजे बस्नेछ। सन् 2026 मे महिनामा 1,00,000 भन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले दिएको जानकारी अनुसार मे महिनामा 1,02,626 विदेशी पर्यटक नेपाल भित्रिएका हुन् उक्त सङ्ख्या गत वर्षको तुलनामा 19% बढी हो। बोर्डका अनुसार गत वर्षको मे महिनामा 86,216 पर्यटक नेपाल आएका थिए। मे महिनामा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा बढी छिमेकी मुलुक भारतका रहेका छन्। यस्तै दोस्रोमा चीनबाट, तेस्रोमा संयुक्त राज्य अमेरिकाबाट, चौथोमा बङ्गलादेशबाट र पाँचौँमा संयुक्त अधिराज्यबाट पर्यटक नेपाल घुम्न आएका छन्। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार। अब एकैछिन विज्ञापन।
1: हजुर दर्शन,
2: भाग्यमानी बाबु राम्ररी आइपुग्नु भयो नि।
1: हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
3: नमस्ते बाबुजू।
2: नमस्ते, आउनु न भित्रै।
3: हुन्छ बाबुजू।
1: अनि दादा त अफिस गइसक्नु भयो होला है?
2: उहाँ त बिहानै हो। हुन्छ तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
1: हस् हस् भाउजू।
4: ओए वाइफाई होला नि, पासवर्ड माग्न।
1: हा त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
5: ए हो र,
1: एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
6: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। संयुक्त राष्ट्र संघीय मानवाधिकार कार्यालयले गाजापट्टीमा भएको इजरायली कब्जा र आक्रमणको निन्दा गर्दै अन्तर्राष्ट्रिय मानवीय कानुनको निरन्तर उल्लङ्घन भएको जनाएको छ। कार्यालयले निरन्तरको द्वन्द्वले बालबालिकाको बिग्रिँदै गएको मानवीय अवस्थाको बारेमा चेतावनी दिएको छ। लामो समयसम्म चलिरहेको नाकाबन्दीले गाजावासीलाई पर्याप्त आश्रय, औषधि र खाद्यान्न आपूर्ति लगायतका आधारभूत आवश्यकताबाट वञ्चित गरिएको जनाएको छ भने सैन्य अपरेसनको समयमा अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भएको विज्ञप्ति मार्फत चेतावनी दिएको छ। रेडियो नेपालबाट साँझ 5 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
3: क्विट लाइन 11:32 सम्बन्धी लसाङ्गुर
5: नेपाली धुम्रपान थ्याङ सुर्ती राङबा से थुङसी दिङे दाङसे तोङ सोमची भ्लिमिकादे सिबामुला तसाइनुन चुराङबा लद्दा बिसाम थुम्ना लाबारी खाम्बामुला
3: यदि राङेनुन धुम्रपान थ्याङ सुर्ती राङबा से लत खाबारी सेमुला बिसाम तिनिन गोप्य थेन सेन्दरी परामर्श सेवा क्विट लाइन 11:32 रे सम्पर्क लासिगु
5: सु परामर्श सेवा गेदिम सेङबा धुइरे जेखेन याङबामुला
3: याद लासिगु धुम्रपान थ्याङ सुर्ती राङबा से लत खा परामर्श सेवा क्विट लाइन 11:32
5: नेपाल सरकार लुइथेन जनसङ्ख्या ब्लोनखाङ राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना थेन संचार केन्द्र टेकु याम्बु।
6: अहिले सुन्दै हुनुहुन्छ रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण। केही बेरमा विषयगत सिकाइको शैक्षिक रेडियो कार्यक्रम पुनः प्रसारण सुन्न सक्नुहुनेछ। अब सुन्नुहुनेछ तामाङ भाषामा समाचार।

0: श्रोतावृन्द नमस्कार। नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ।
1: श्रोता विद्यार्थी, आज हामी माध्यमिक तह कक्षा 10 विज्ञान तथा प्रविधि विषयको एकाइ 2 जीवहरूको वर्गीकरण अन्तर्गत जन्तु जगतको वर्गीकरणमा मूलत रेप्टिलिया, एप्स र म्यामेलियाका सम्बन्धमा शिक्षक र विद्यार्थीबीच गरिएको छलफल प्रस्तुत गर्दैछौँ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुद्दाहरू टिपोट गर्न तयार हुनुहोस् है त। तयार हुनुभयो?

0: मिथिलेश छिटो आऊ,
1: किन हतार गरेको?
0: छिटो जाउँ क्या। ऊ त्यहाँ हेर त, त्यहाँ त पानीमा कति धेरै गोहिरहेछन्।
1: ल ल हिँड जाउँ।
0: चिडियाखानामा जनावरहरूलाई कसरी बन्दक बनाएर राखेका छन् है?
1: हो नि, यिनीहरूको प्राकृतिक वासस्थानमा स्वतन्त्र रूपमा बाँच्न पाउने अधिकारलाई हनन गरेर यहाँ ल्याएर बन्दक बनाएर राखेका छन् यी जनावरहरूलाई।
0: तर हाम्रो लागि त राम्रै हो नि।

0: खुसी लाग्यो।
1: लौ कस्तो सल्लाह गरे जस्तै भएछ। म पनि मेरो सानो छोरालाई लिएर चिडियाखाना घुम्न आएको नि।
2: कस्तो रमाइलो हुने भयो। आज त मिससँग चिडियाखाना घुमेर धेरै जनावरहरूको बारेमा जान्ने भइयो।
0: हो नि कस्तो, मिससँग धेरै कुरा सिक्न पाइने भयो।
1: ल जाउँ, घुम्दै जनावरहरू हेर्दै छलफल पनि गरौँला है त।
2: ऊ यताबाट जाउँ।
1: हुन्छ हिँड। ऊ त्यहाँ सर्पहरू राखिएको छ।
2: सर्पलाई पनि थुनेर राख्न सकिन्छ र? यो त सानो पालबाट पनि निस्केर जान सक्छ नि, होइन र मिस?
0: उता हेर त, सर्प राखेको ठाउँमा कति मसिनो जालीले घेरेर राखेको छ नि।
1: हो मिथिलेशले सही भन्नुभयो, यिनीहरूलाई एकदमै सुरक्षित तरिकाले राखिएको हुन्छ।
2: कहाँ छ त खोइ सर्प?
1: ऊ त्यहाँ कुनामा हेर्नुहोस् त, एकै ठाउँमा गुजिल्टिएर बसेको छ।
2: सर्पको मेरुदण्ड हुँदैन हो मिस?
1: हुन्छ नि, मेरुदण्ड भएर त यसलाई भर्टिब्रेटामा राखिएको हो।
2: मेरुदण्ड भएर पनि शरीरलाई कसरी गुजिल्ट्याउन सकेको होला है?
0: यिनीहरूको मेरुदण्ड एकदमै लचकदार भएर होला है मिस?
1: हो मिथिलेशले सही भन्नुभयो, सर्पको मेरुदण्ड एकदमै लचकदार हुन्छ।
0: मिस ऊ त्यहाँ पोखरीमा त गोही पनि पालिएको रहेछ।
1: ल त्यहाँ गएर गोही पनि हेरौँ न त।
0: हुन्छ जाउँ, हिँड कस्तो।
2: गोही देखेका छौ तिमीले यसभन्दा पहिले?
0: किताबको चित्रमा मात्र देखेको छु।
1: आज साँच्चीकै गोही देख्नु नै भयो।
0: देख्न पनि अनि यिनीहरूको विशेषताको बारेमा जान्न पनि पाइने भयो।
1: ऊ त्यहाँ हेर्नुहोस् त, एउटा गोही बाहिर घाममा सुतिरहेको छ, अर्को पानीभित्र बसिरहेको छ।
0: ऊ त्यो गोही त घस्रेर हिँड्न थाल्यो।
1: कछुवा गोही सर्प आदि जनावरहरू घस्रेर हिँड्छन्, त्यसैले यिनीहरूलाई रेप्टेलिया वर्गमा राखिएको हो।
0: यिनीहरूको शरीर त कस्तो सुक्खा छालाले ढाकेको हुँदो रहेछ है?
1: हो तपाईँहरूले देख्नुभयो नि, सर्पको र गोहीको दुवैको शरीर सुक्खा र कडा कत्लाले ढाकेको हुन्छ।
2: गोहीको शरीर त टाउको घाँटी ढाड र पुच्छरमा छुट्टिएको रहेछ।
1: रेप्टिलियामा पर्ने सबै जनावरहरूको शरीर टाउको घाँटी ढाड र पुच्छर गरी चार भागमा छुट्टिएको हुन्छ।
0: यिनीहरूको पनि चारवटा खुट्टा हुँदो रहेछ है मिस?
1: हो यिनीहरूको दुई जोडी खुट्टाहरू हुन्छन्, यिनै खुट्टाको मद्दतले यिनीहरू घस्रेर हिँड्छन्।
2: सर्पको खुट्टाहरू त देखिन त मिस?
1: सर्पको खुट्टा हुँदैन नि।
0: रेप्टिलियामा पर्ने जनावरका मुटुमा कतिवटा कोठाहरू हुन्छन् मिस?
1: सामान्यतया रेप्टिलियामा पर्ने जनावरहरूको मुटुमा तीनवटा कोठाहरू हुन्छन्, तर गोहीको मुटुमा चारवटा कोठाहरू हुन्छन्।
0: यिनीहरूले आफ्नो शरीरको तापक्रम परिवर्तन गर्न सक्छन् कि सक्दैनन् मिस?
1: यस वर्गमा पर्ने जनावरहरूले आफ्नो शरीरको तापक्रम परिवर्तन गर्न सक्छन्, त्यसैले यिनीहरू पनि विषम तापी जनावरहरू हुन्।
0: यिनीहरूले सास फेर्न कुन अङ्गको प्रयोग गर्छन् मिस?
1: यिनीहरूले सास फेर्न फोक्सोको प्रयोग गर्छन्।
0: यिनीहरूको पनि भाले पोथी अलग अलग हुन्छ है मिस?
1: हो यिनीहरू युनिसेक्सुअल जनावरहरू हुन्, यिनीहरूको भाले र पोथी अलग अलग हुन्छ।
0: यिनीहरूमा कस्तो किसिमको गर्भाधान हुन्छ मिस?
1: यिनीहरूमा भित्री गर्भाधान हुन्छ।
0: यिनीहरूले फुल पार्छन् कि बच्चा जन्माउँछन् नि मिस?
1: यिनीहरूले फुल पार्छन्, त्यसैले यिनीहरू पनि ओभिप्यारस जनावर हुन्।
0: यिनीहरू जमिनमा मात्र बस्ने पहिलो भर्टिब्रेट्स हुन् है मिस?
1: हो तर यिनीहरूमा पनि केही जमिनमा बस्छन्, तर केही जमिन र पानी दुवैमा बस्छन्।
2: पानीभित्र बस्दा यिनीहरूले कसरी सास फेर्छन् मिस?
1: पानीभित्र बसे तापनि सास फेर्ने बेलामा यिनीहरू पानीको सतहमा आएर फोक्सोबाट सास फेर्छन्।
2: रेप्टिलिया अन्तर्गत कुन कुन जनावर पर्छन् मिस?
1: सर्प, छेपारो, मौसुली, गोही, कछुवा आदि पर्छन्।
0: कौस्तु उता हेर त, कति धेरै थरी चराहरू रहेछन् त्यहाँ।
2: हो है, उतापट्टि चराहरूको सेक्सन रहेछ, अब चराहरूको पनि अवलोकन गरौँ न।
0: हुन्छ हिँड, मिस पनि उतै गइरहनु भएको रहेछ, त्यहीँ गएर अवलोकन गरौँ अनि मिससँग छलफल गरौँ।
1: तपाईँहरू पनि आइपुग्नु भयो? मेरो बाबु कुदेर यता आएछ, त्यसैले म पनि आइहालेँ।
0: यहाँ त कति धेरै किसिमका चराहरू रहेछन्। ऊ त्यो चराको त जोडी त कति राम्रो रहेछ।
1: चराहरू धेरै थरी हुन्छन्।

0: तर सबै चराहरूका केही साझा विशेषताहरू हुन्छन्।
1: चराहरू कुन वर्गमा पर्छन् मिस?
0: चराहरू पक्षी अथवा एप्स वर्गमा पर्छन्।
2: यी चराहरूको शरीर त रङ्गी बिरङ्गी प्वाखले छोपेको रहेछ।
0: पक्षी वर्गमा पर्ने सबै जनावरहरूको शरीर प्वाखले ढाकिएको हुन्छ।
2: ऊ त्यो चराको त घाँटी पनि कति लामो रहेछ।
0: सबै चराहरूको शरीर टाउको, घाँटी, जिउ र पुच्छरमा विभाजन भएको हुन्छ। कुनैको लामो घाँटी हुन्छ भने कुनैमा छोटो घाँटी हुन्छ।
1: चराहरूमा त एक जोडी पखेटा र एक जोडी खुट्टा हुने रहेछ, है मिस?
0: हो, यिनीहरूको दुई जोडा लिम्स हुन्छन्। अगाडिको लिम्स पखेटामा रूपान्तरण भएको हुन्छ भने पछाडिको लिम्स हिँड्नका लागि प्रयोग गर्छन्।
1: पखेटाहरू उड्नका लागि प्रयोग गर्छन्।
0: हो, यिनीहरूले उड्नका लागि पखेटा प्रयोग गर्छन्। तर यिनीहरूलाई उड्नका लागि अन्य शारीरिक बनावटले पनि सहयोग गरिरहेको हुन्छ।
1: मैले अलिक बुझिन मिस, स्पष्ट पारिदिनुहोस् न, हजुरले के भन्न खोज्नु भएको हो?
0: यिनीहरूको शरीरमा हुने हाड खोक्रो हुन्छ, जसलाई न्युम्याटिक हाड भनिन्छ। जसले शरीरलाई हलुका बनाइदिन्छ, त्यस्तै यिनीहरूको शरीर डुङ्गा आकारको हुन्छ। यसले पनि यिनीहरूलाई हावामा डाइभ हान्न मद्दत गर्छ।
1: उड्नलाई पनि के चाहिँदो रहेछ?
0: यो सबै यिनीहरूको अनुकूलनका गुणहरू हुन् नि।
2: यिनीहरूले पनि वातावरण अनुसार शरीरको तापक्रम परिवर्तन गर्न सक्छन् हो मिस?
0: यिनीहरूले वातावरण अनुसार आफ्नो शरीरको तापक्रम परिवर्तन गर्न सक्दैनन्। यिनीहरूको शरीरको तापक्रम स्थिर हुन्छ, त्यसैले यिनीहरूलाई समतापी जनावर भनिन्छ।
1: यिनीहरूको सास फेर्ने अङ्ग कुन हो मिस?
0: यिनीहरूले पनि फोक्सोबाटै सास फेर्छन्।
2: यिनीहरूको मुटुमा कतिवटा कोठा हुन्छ नि?
0: पक्षी वर्गमा पर्ने सबै जनावरहरूको मुटुमा चारवटा कोठाहरू हुन्छन्।
1: यिनीहरूको पनि भाले र पोथी अलग अलग हुन्छन् है मिस?
0: हो, यिनीहरू पनि युनिसेक्सुअल जनावरहरू हुन्।
2: यिनीहरूमा कस्तो किसिमको गर्भधान हुन्छ मिस?
0: यिनीहरूमा पनि भित्री गर्भधान हुन्छ।
1: यिनीहरू पनि ओभिपारस हुन् है मिस?
0: हो, यिनीहरूले फुल पार्छन् नि त, त्यसैले यिनीहरू पनि ओभिपारस हुन्।
2: यस वर्गमा पर्ने जनावरहरूको उदाहरण के हुन् मिस?
0: सुगा, डाँफे, मयूर, अस्ट्रिच, कुखुरा, हाँस आदि यस वर्गमा पर्ने जनावरहरूको उदाहरणहरू हुन्।
2: यहाँ त हात्ती पनि रहेछ, हात्ती सवार पनि गर्न पाइने रहेछ।
0: हात्ती सवार गर्ने हो र?
1: मलाई त डर लाग्छ, नगर्ने।
0: मिथिलेशले गर्नुहुन्छ त?
2: भयो मिस, कौस्तुभ त नगर्ने रे, म एक्लै त के गर्नु।
0: हात्तीलाई राम्रोसँग अवलोकन गर्नुहोस् है त।
1: गर्यौ मिस।
0: अब उतातिर जाउँ, उता अरू धेरै किसिमका जनावरहरू छन्।
1: यहाँ त बारासिङ्गी पनि रहेछ।
0: ऊ त्यहाँ हेर्नुहोस् त, जलगडा पनि छ।
1: यहाँ त बाँदर पनि रहेछ।
0: बाघ पनि छ नि, तर अहिले बाहिर निस्केको छ कि छैन।
2: हात्ती, गैडा, बारासिङ्गे, बाँदर, यी सबैमा कति धेरै साझा विशेषताहरू छन् है मिस?
0: हो, यिनीहरूमा धेरै साझा विशेषताहरू छन्, त्यसैले त यिनीहरूलाई एउटै वर्गमा राखिएको हो।
1: यी सबै जनावरहरू कुन वर्गमा पर्छन् रे मिस?
0: यी सबै जनावरहरू स्तनपाई अथवा म्यामेलिया वर्गमा पर्छन्।
1: अब स्तनपाई वर्गका मुख्य विशेषताहरू बारे छलफल गरौँ न त।
2: यस वर्ग अन्तर्गत त जन्तु जगतका सबैभन्दा विकसित जनावरहरू पर्दछन्।
0: हो मिथिलेश, तपाईँले एकदम सही भन्नुभयो। यो वर्ग जन्तु जगतको सबैभन्दा विकसित जनावरहरूको समूह हो।
1: मिस, यिनीहरूको शरीरको तापक्रम परिवर्तन हुन्छ कि हुँदैन?
0: यिनीहरूको तापक्रम वातावरण अनुसार परिवर्तन हुँदैन, त्यसैले यिनीहरूलाई समतापी जनावर भनिन्छ।
2: यो वर्गमा पर्ने जनावरहरू सबै जमिनमा मात्रै बस्छन् है मिस?
0: होइन नि, यसमा पर्ने जनावरहरू कुनै पानीमा बस्छन्, कुनै जमिनमा बस्छन्, कुनै हावामा पनि उड्छन्।
1: हावामा उड्ने त चरा होइन र मिस?
0: चमेरो पनि हावामा उड्छ, तर यो स्तनपाई हो नि।
2: चमेरो कसरी स्तनपाई भयो मिस?
0: चमेरोको शरीर पखेटाले होइन, रौँले ढाकेको हुन्छ।
1: सबै स्तनपाईहरूको शरीर रौँले ढाकेको हुन्छ हो मिस?
0: अहिले हामीले देखेका बाँदर, बारासिङ्गे, हात्ती सबैको शरीर रौँले ढाकेको देख्नु भएन?
2: देख्यौ मिस, तर त्यही मात्र मुख्य विशेषता हो र मिस?
0: त्यति मात्रै होइन, अरू पनि मुख्य विशेषताहरू छन्।
1: के विशेषताहरू छन् मिस?
0: यिनीहरूले बच्चा जन्माएर दुध चुसाउँछन्, त्यसैकै आधारमा यिनीहरूलाई स्तनपायी भनिएको हो।
2: यिनीहरूले सिधै बच्चा जन्माउँछन् है मिस?
0: हो, यिनीहरूले फुल नपारी सिधै बच्चा जन्माउँछन्, त्यसैले यिनीहरूलाई भिभिप्यारस जनावर भनिन्छ।
1: मिस, हजुरले केही स्तनपायी पानीमा बस्छन् भन्नुभएको होइन?
0: हो, वेल, डल्फिन पानीमा बस्ने स्तनपायी हुन्।
2: यिनीहरूले पनि बच्चा जन्माएर दुध चुसाउँछन् हो मिस?
0: हो त, यिनीहरूले पनि बच्चा जन्माएर दुध चुसाउँछन्।
1: स्तनपायीमा पर्ने जनावरहरूको शरीर पनि टाउको, घाँटी, जिउ र पुच्छर हुन्छ है मिस?
0: हो, यस वर्गमा पर्ने जनावरहरूको शरीर पनि टाउको, घाँटी, जिउ र पुच्छरमा विभाजित हुन्छ।
1: अन्य विशेषता के हुन्छन् मिस?
0: यिनीहरूले फोक्सोले सास फेर्छन्।
2: व्हेल र डल्फिन त पानीमा बस्छन्, यिनीहरूले पनि फोक्सोले सास फेर्छन् त मिस?
0: यिनीहरू पानीमा बसे तापनि सास फेर्न पानीको सतहमा आउँछन्।
1: यिनीहरूको मुटुमा कतिवटा कोठा हुन्छन् मिस?
0: यिनीहरूमा चारवटा कोठा भएको विकसित मुटु हुन्छ।
2: यिनीहरूको पनि भाले र पोथी छुट्टा छुट्टै हुन्छन् है मिस?
0: हो, यिनीहरूको भाले र पोथी छुट्टा छुट्टै हुन्छन्, त्यसैले यिनीहरू युनिसेक्सुअल जनावरहरू हुन्।
1: यिनीहरूमा पनि भित्री गर्भाधान हुन्छ होला?
0: हो, यिनीहरूमा भित्री गर्भाधान हुन्छ।
1: कति धेरै फरक फरक विशेषता भएका जनावरहरू रहेछन् है।
2: आज चिडियाखानामा मिससँग भेट हुनाले कति धेरै कुरा सिक्न पाइयो।
1: हो नि, समय बितेको पनि थाहा पाइएन, ढिलो भइसक्यो, अब त जानुपर्छ।
0: हो त, निकै ढिला भइसकेछ, अब तपाईँहरू पनि जानुहोस्, म पनि जान्छु।
1: धन्यवाद मिस, बाई बाई मिस।
0: बाई बाई।
3: हस्त श्रोताबृन्द, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: श्रोतावृन्द नमस्कार, नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ।
3: श्रोता विद्यार्थी, आज हामी माध्यमिक तह कक्षा 10 सामाजिक अध्ययन विषयको एकाई 3 हाम्रा सामाजिक मूल्य र मान्यता अन्तर्गत पाठ 8 रहेको हाम्रो सामाजिक दायित्व पाठ शीर्षकमा केन्द्रित भई गरिएको छलफल प्रस्तुत गर्दैछौँ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य बुँदाहरू टिपोट गर्न तयार हुनुहोस् है। त तयार हुनुभयो?
4: रोहन, बिस्तारै हिँड ल।
5: ठिक छ ठिक छ, म हिँड्न सकिहाल्छु नि।
4: भिडभाडमा तिमीलाई हिँड्न अप्ठ्यारो हुन्छ कि भनेर नि।
5: हिँड्न त समस्या छैन, तर आँखाले अलि थम्याउँदिन, धेरै नै कमजोर भएछ जस्तो छ आँखा।
4: औ, यता बसेर गफ गरौँ अनि खाजा पनि यतै बसेर खाऊ है।
5: हुन्छ ल।
6: नमस्कार विद्यार्थी भाइ बहिनीहरू।
4: नमस्कार सर।
6: के छ तपाईँहरूको हालखबर? ठिक हुनुहुन्छ नि?
4: हामी ठिक छौँ सर, अनि सर पनि ठिक हुनुहुन्छ?
6: म पनि ठिकै छु। अनि के गर्दै हुनुहुन्छ तपाईँहरूले? खाजा खानुभयो त?
5: अब खान लागेको सर, तपाईँ पनि आउनु न सर, सँगै बसौँ।
6: ल ल, म पनि तपाईँहरूसँगै बस्छु नि एकछिन।
5: सर, तपाईँलाई थाहा छ मलाई त सरिताले धेरै सहयोग गर्छिन् नि।
6: हो र? ए, कति राम्रो कुरा।
4: त्यस्तो केही होइन सर, उसको आँखा अलि कमजोर छ, त्यसैले उसलाई आवश्यक परेका बेलामा अलिअलि आफूले सकेको सहयोग गरेको मात्रै हो।
6: धेरै राम्रो काम गर्नुभयो सरिता तपाईँले। सहयोगको आवश्यकता पर्नेलाई सहयोग गर्न त हाम्रो सामाजिक दायित्व नै हो नि।
4: सर, यो सामाजिक दायित्व भनेको के हो नि?
6: सामाजिक दायित्व भनेको समाजप्रतिको जिम्मेवारी हो।
5: मैले अलि बुझिन नि सरले भनेको, यसलाई अलि प्रष्ट पारिदिनुहुन्छ कि सर?
6: हेर्नुहोस्, हाम्रो समाजमा विभिन्न सहयोग र सेवा जरुरत पर्ने मानिस हुन्छन्। उनीहरूलाई हामीले आवश्यक सहयोग र सेवा प्रदान गर्नुपर्छ, यो हाम्रो सामाजिक दायित्व हो। तिनीहरूमध्ये ज्येष्ठ नागरिक, असहाय र अपाङ्गता भएका व्यक्तिलाई हाम्रो बढी जिम्मेवारी हुन्छ। ती व्यक्तिलाई सामाजिक सुरक्षा, सहयोग र मानवीय सेवा प्रदान गर्नु समाजका हरेक नागरिकको दायित्व हो। बुझ्नुभयो त?
5: बुझेँ सर।
4: अनि सर, सामाजिक सुरक्षा भनेको चाहिँ के हो नि?
6: सामाजिक सुरक्षा भनेको समाजमा नागरिकलाई सुरक्षा प्रदान गर्ने संस्थागत व्यवस्था हो।
5: हामीले हाम्रो सामाजिक दायित्व पुरा गर्यौँ भने समाजका लागि के कस्तो योगदान पुग्छ त सर?
6: ल, म भन्छु है त। हामीले हाम्रो सामाजिक दायित्व पुरा गर्यौँ भने यसले सामाजिक सह अस्तित्व कायम गर्न मद्दत पुग्छ, सामाजिक एकता सुदृढ गर्न मद्दत पुग्छ। यसै गरी सामाजिक दायित्वले समाजमा असल सामाजिक संस्कार र मूल्य मान्यता स्थापित हुन्छ। त्यस्तै सामाजिक दायित्वले सहयोग, सहकार्य र समानुभूतिको पनि विकास हुन्छ, होइन त?
5: हो सर।
4: अब हामी ज्येष्ठ नागरिक तथा असहाय र अपाङ्गता भएका व्यक्तिहरूको दायित्वको विषयमा छलफल गरौँ न है सर।
5: पहिला ज्येष्ठ नागरिक प्रतिको दायित्वका विषयमा छलफल गरौँ, त्यसपछि असहाय र अपाङ्गता भएका व्यक्ति प्रतिको दायित्वका विषयमा छलफल गरौँ न, हुन्न सर?
6: हुन्छ हुन्छ, भइहाल्छ नि। पहिला ज्येष्ठ नागरिक प्रतिको दायित्वको विषयमा नै छलफल गरौँ, हुन्न त?
4: ज्येष्ठ नागरिक भनेको वृद्ध वृद्धा हुन् है सर?
6: हो, तपाईँले सही भन्नुभयो सरिता। ज्येष्ठ नागरिक भनेका वृद्ध अवस्थाका व्यक्तिहरू हुन्। ज्येष्ठ नागरिक सम्बन्धी ऐन 2063 ज्येष्ठ नागरिक भन्नाले 60 वर्ष उमेर पुरा गरेको नेपाली नागरिक सम्झनुपर्छ भनेको छ।
5: ए, बुझे सर। नेपालमा 60 वर्ष उमेर पुगेको नेपाली नागरिकलाई ज्येष्ठ नागरिक भनिन्छ, होइन त?
6: हो, ठिक हो।
4: ज्येष्ठ नागरिक त हाम्रा जीवित इतिहास हुन् है सर?
6: हो नि, उनीहरूबाट इतिहासका विषयमा धेरै जानकारी पाउन सकिन्छ। त्यसैले उनीहरूले आफ्नो जीवनमा भोगेका विविध कुराहरूको अनुभव उनीहरूबाट हामीले सुन्ने गर्नुपर्छ।
5: उनीहरू त हाम्रा गौरव हुन्। उनीहरूसँग ज्ञान, सिप र अनुभवको भण्डार नै रहेको हुन्छ।
6: हो, तपाईँले भनेको एकदम सही हो। उनीहरूमा भएको त्यो ज्ञान, सिप र अनुभव हामीले समाज र राष्ट्रका हितमा उपयोग गर्न सक्नुपर्छ। उनीहरूले समाजका लागि पुर्याएको योगदानबाट हामीले प्रेरणा लिनुपर्छ।
4: ज्येष्ठ नागरिकको महत्त्व पनि बताइदिनुहुन्छ कि सर?
6: हुन्छ हुन्छ, ल सुन्नुहोस् है त। ज्येष्ठ नागरिकहरू हाम्रा संस्कृति, मूल्य मान्यता र परम्पराका स्रोतहरू हुन्। उनीहरू हामीलाई असल बाटो देखाउने पथ प्रदर्शक हुन्। त्यसै गरी उनीहरू हाम्रा कला, संस्कृति र मूल्य मान्यतालाई पुस्तान्तरण गराउने अग्रज हुन्। त्यस्तै उनीहरूले आफ्नो जीवनको महत्त्वपूर्ण समय आफ्नो परिवार, समाज र राष्ट्रका लागि समर्पण गरेका हुन्छन्। त्यसैले ज्येष्ठ नागरिकहरू महत्त्वपूर्ण छन्।
5: हाम्रो संविधानमा ज्येष्ठ नागरिकको हकको पनि व्यवस्था गरिएको छ है सर?
4: हो नि, नेपालको संविधानको धारा 41 ज्येष्ठ नागरिकको हकको व्यवस्था गरिएको छ।
5: के लेखिएको छ नि त्यस धारामा सरिता?
4: ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ भनेर लेखिएको छ है सर?
6: हो, नेपालको संविधानमा मौलिक हक अन्तर्गत ज्येष्ठ नागरिकको हकको व्यवस्था गरिएको छ। संविधानले ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षा हकको प्रत्याभूत पनि गरेको छ।
5: हाम्रो हजुरबाले त वृद्ध भत्ता पनि पाउनुहुन्छ।
4: हाम्रै हजुरआमाले पनि?
5: मलाई त हजुरबाले आफ्नो वृद्ध भत्ता आएपछि के किनेर ल्याइदिनुहुन्छ, आफ्नो नाति खुसी हुन्छ भनेर ल्याइदिएको भन्नुहुन्छ।
4: हाम्रै हजुरआमाले पनि त्यस्तै गर्नुहुन्छ।
6: हो, राज्यले ज्येष्ठ नागरिकलाई मासिक रूपमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ नि।
5: त्यति मात्र कहाँ हो र, हाम्रो हजुरबाले त गाडी भाडामा पनि छुट पाउनुहुन्छ।
6: राज्यले ज्येष्ठ नागरिकको जीवनयापन सहज होस् भनेर उनीहरूका लागि सार्वजनिक सवारी साधन, स्वास्थ्य लगायतका सेवामा सुविधा र छुटको समेत प्रबन्ध गरेको छ।
4: ज्येष्ठ नागरिकलाई परिवारले व्यवस्था गर्नुहुन्न है सर?
6: हो, हुँदैन। ज्येष्ठ नागरिक सम्बन्धी ऐनले पनि आर्थिक हैसियत तथा इज्जत अनुसार पालन पोषण तथा हेरचाह गर्नु परिवारका प्रत्येक सदस्यको कर्तव्य हुनेछ भनेर उल्लेख गरेको छ।
5: ज्येष्ठ नागरिकलाई सम्मान गर्नु हामी सबैको कर्तव्य हो है सर?
6: हो, ठिक हो, उनीहरूलाई हामी सबैले सम्मान गर्नुपर्छ।
4: ज्येष्ठ नागरिकलाई अरू के कस्ता छुट र सुविधा दिने व्यवस्था छ त सर नेपालमा?
6: ज्येष्ठ नागरिकलाई दिइने छुट र सुविधा सम्बन्धमा ज्येष्ठ नागरिक सम्बन्धी ऐन 2063 व्यवस्था गरेको छ। यस अनुसार सार्वजनिक सेवा प्रदान गर्ने संस्थाले ज्येष्ठ नागरिकलाई प्राथमिकता दिनुपर्ने, सार्वजनिक सवारी साधनमा ज्येष्ठ नागरिक सिट सुरक्षित राख्नुपर्ने, यसै गरी स्वास्थ्य सेवामा कम्तीमा 50% छुट दिनुपर्ने, त्यस्तै नेपाल सरकारले ज्येष्ठ नागरिकलाई परिचय पत्र उपलब्ध गराई तोकिय बमोजिमको सामाजिक सुरक्षा भत्ता वा सुविधा उपलब्ध गराउनुपर्ने जस्ता छुट र सुविधा ज्येष्ठ नागरिकलाई दिइने व्यवस्था गरिएको छ।
4: राज्यले प्रदान गरेका सेवा सुविधाले मात्रै उनीहरूप्रतिको हाम्रो दायित्व पुरा हुन्छ त सर?
6: हुँदैन नि, कहाँ हुनु।
5: ज्येष्ठ नागरिकको विशेष हेरचाह गर्नु व्यक्ति, समुदाय र राज्यको सामाजिक दायित्व हो।
4: त्यसो भए ज्येष्ठ नागरिकप्रति हाम्रो दायित्व के हुन्छ त सर?
6: ल सुन्नुहोस् दुवैजनाले, ज्येष्ठ नागरिकलाई उचित स्याहार र हेरचाह गर्नुपर्छ। उनीहरूको ज्ञान, सिप र अनुभवलाई समेट्दै पारिवारिक योजना निर्माण गर्नुपर्छ। उनीहरूलाई रुचि अनुसारका काम र भ्रमण तथा मनोरञ्जनको प्रबन्ध मिलाउनुपर्छ। यसै गरी उनीहरूलाई उचित सम्मान र सहयोग पनि गर्नुपर्छ। बुझ्नुभयो त?
4: बुझ्यौ सर।
5: अब हामी असहाय र अपाङ्गता भएका व्यक्तिप्रतिको दायित्वको सम्बन्धमा पनि चर्चा गरौँ न सर।
6: हुन्छ, भइहाल्छ नि।
4: पहिला त उनीहरूको परिचयकै कुरा गरौँ न सर। असहाय भनेका कस्ता व्यक्ति हुन्?
6: आफ्नो सम्पत्ति नभएका, स्याहार सुसार गर्ने परिवारका सदस्य वा संरक्षक नभएका, वा आफै रोजगारी गरी जीवनयापन गर्न नसक्ने व्यक्ति असहाय व्यक्ति हुन्।
4: अनि अपाङ्गता भएका व्यक्ति भनेका कस्ता व्यक्ति हुन् त?
6: अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन 2074 अनुसार अपाङ्गता भएका व्यक्ति भन्नाले शारीरिक, मानसिक, बौद्धिक वा इन्द्रिय सम्बन्धी दीर्घकालीन अशक्तता, कार्यगत सीमितता वा विद्यमान अवरोधको कारण अन्य व्यक्तिसरह समान आधारमा पूर्ण र प्रभावकारी ढङ्गले सामाजिक जीवनमा सहभागी हुन बाधा भएका व्यक्तिहरू हुन्।
5: उनीहरू असहाय र अपाङ्गता भएका व्यक्ति भए पनि समाजका लागि त महत्त्वपूर्ण हुन्छन्, होइन र सर?
6: हो नि, असहाय र अपाङ्गता भएका व्यक्तिसँग पनि विविध प्रकारका ज्ञान, सिप, क्षमता र योग्यताहरू रहेका हुन्छन्। उनीहरूका अनुभव, योग्यता र क्षमतालाई समाज र राष्ट्रको विकासका लागि उपयोगमा ल्याई विकासको गतिलाई अगाडि बढाउन सकिन्छ।
5: दुवै खुट्टा नभएका हरिबुढा मगरले पनि सगरमाथा चढे, है सर?
6: हो त नि, कृतिमानी आरोही हरिबुढा मगरले सगरमाथाको चुचुरोमा पाइला टेकी सगरमाथाको चुचुरोमा पुग्ने पहिलो घुँडाभन्दा माथिबाट दुवै खुट्टा गुमाएका व्यक्तिको नाममा नयाँ विश्व कीर्तिमान कायम गरेका छन्।
4: उनले कृत्रिम खुट्टाको सहायताले सगरमाथा चढेका हुन् है?
5: हो हो,
6: अपाङ्गता भएका व्यक्तिहरूलाई सबैले साथ, सहयोग र हौसला दिने हो भने उनीहरूले पनि कैयौँ उल्लेखनीय कामहरू गर्न सक्छन्। यस्ता उदाहरणहरू प्रशस्तै छन् नि।
4: उनीहरूलाई सम्मान र समानुभूतिपूर्ण व्यवहार गर्नुपर्छ है सर?
5: हो नि, उनीहरूलाई आवश्यकता अनुसारको सेवा सहयोग पनि पुर्याउनु पर्छ।
6: नेपालको संविधानमा पनि असहाय र अपाङ्गता भएका व्यक्तिको सहयोग र संरक्षणका लागि विशेष व्यवस्था गर्ने नीति अवलम्बन गरिएको छ।
5: के उल्लेख छ सर त्यसमा?
6: नेपालको संविधानको धारा 43 सामाजिक सुरक्षाको हक अन्तर्गत अशक्त, असहाय र अपाङ्गता भएका नागरिकलाई कानुन बमोजिम सामाजिक सुरक्षाको हक हुनेछ भन्ने कुरा उल्लेख गरिएको छ।
5: अपाङ्गता भएका व्यक्तिहरूले अन्य नागरिक सरह सम्मानपूर्वक र सुविधाजनक तरिकाले आफ्नो जीवन बिताउन पाउनुपर्छ।
4: अपाङ्गता भएका व्यक्तिका लागि अपाङ्ग मैत्री वातावरण सिर्जना गर्नु हामी सबैको कर्तव्य पनि हो।
6: राज्यले अपाङ्गता भएका व्यक्तिहरूका लागि राज्यको मूल प्रभावमा ल्याउन विशेष व्यवस्था पनि गरेको छ नि।
5: के छन् सर त्यसमा?
6: ल सुन्नुहोस्, सरकारी सेवा, शिक्षा, स्वास्थ्य, सामाजिक क्षेत्र, सार्वजनिक क्षेत्र लगायतका राज्यका हरेक निकायमा आरक्षणको व्यवस्था गरेको छ। यसै गरी सार्वजनिक स्थानमा अपाङ्गता मैत्री वातावरण तयार गरी उनीहरूलाई विशेष संरक्षण गर्ने प्रयास पनि गरेको छ।
5: यो त उनीहरूको अधिकार पनि हो नि।
4: अपाङ्गता भएका व्यक्तिको सेवा सुविधाका सम्बन्धमा कानुनमा के व्यवस्था छ त सर?
6: अपाङ्गता भएको व्यक्तिको अधिकार सम्बन्धी ऐन 2074 अनुसार अपाङ्गताको आधारमा उनीहरूलाई रातो, निलो, पहेँलो र सेतो परिचय पत्र प्रदान गरिने, निशुल्क शिक्षा उपलब्ध गराउने, छात्रवृत्ति तथा आर्थिक सहयोग उपलब्ध गराउने, व्यावसायिक तालिम उपलब्ध गराउने, निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने, कृषि र स्वरोजगारमूलक व्यवसाय वा उद्यमशीलताको लागि अनुदान वा सहुलियत ब्याज दरमा ऋण उपलब्ध गराउने, सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रु भाडामा 50% छुट र तोकिए बमोजिमको सिट सुरक्षित राख्नुपर्ने, सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने जस्ता व्यवस्था गरेको छ।
5: उनीहरूलाई अवसर दिइयो भने धेरै काम गर्न सक्छन् है सर?
4: त्यसैले त भन्ने गरिन्छ नि, अपाङ्गता भएका व्यक्तिलाई दया माया होइन अवसर प्रदान गर्नुपर्छ भनेर।
6: हो, ठिक भन्नुभयो। अपाङ्गता भएका व्यक्तिहरूलाई अवसर प्रदान गरियो भने उनीहरूले पनि अन्य नागरिक सरह सम्मानपूर्वक र सुविधाजनक तरिकाले आफ्नो जीवन बिताउन सक्छन्। उनीहरूमा भएको विविध प्रकारका ज्ञान, सिप, क्षमता र योग्यताले समाज र राष्ट्रको विकासमा योगदान दिन सक्छन्। उनीहरूको अनुभव, योग्यता र क्षमताले देशको नाम उच्च राख्न सक्छन्। त्यसै गरी उनीहरूको परनिर्भरता घट्न गई स्वाभिमानी बन्न सक्छन्। त्यसैले उनीहरूलाई दया माया भन्दा पनि अवसर प्रदान गर्नुपर्छ। बुझ्नुभयो त?
4: बुझ्यौ सर। आजको खाजा खाने समयमा हामीले धेरै राम्रो विषयमा छलफल गर्न पायौँ है। कक्षामा त राम्रोसँग छलफल गर्न पाइयो,
5: रमाइलो पनि भयो, सरसँग नयाँ कुरा सिक्न पनि पाइयो।
6: ल त भाइ बहिनीहरू, घन्टी पनि लाग्यो। तपाईँहरूसँग अरू केही जिज्ञासा भए पछि कुनै बेला कुरा गरौँला। अहिले म जान्छु ल।
5: हुन्छ सर, सरलाई धेरै धेरै धन्यवाद। सरिता, जाउँ हामी पनि कक्षातिर। अब कक्षा सुरु हुन लाग्यो।
4: ल हुन्छ जाउँ।
6: ल राम्रोसँग जानु है।
5: हुन्छ सर।
2: हस्त श्रोताबृन्द, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।
7: नेपाल में तंबाकू नोशी और सिगरेट के इस्तेमाल से सालाना 34,000 अफराद की मौत हो जाती है, लेकिन इस आदत को ख़त्म करना मुमकिन है। अगर आप तंबाकू नोशी और सिगरेट नोशी की आदत छोड़ना चाहते हैं तो आज ही खुफिया और मुफ्त मशावरती सर्विस के लिए क्विटलाइन 1132 पर राबता करें। ये मशावरती सर्विस दफ्तरी अवकात में दस्तियाब है। याद रखें, सिगरेट नोशी और तंबाकू नोशी की आदत छोड़ने के लिए क्विटलाइन 1132 एक मशावरती सर्विस है। हुकूमत नेपाल, वजारत सेहत व आबादियात, कौमी तिब्बी तालीमी नशरियात और मालूमती मरकज, टेकू, काठमांडू।
0: अहिले सुन्दै हुनुहुन्छ रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण। अब सुन्नुहुनेछ उर्दू भाषामा समाचार।

ये रेडियो नेपाल है, हफीज खान से उर्दू में खबरें सुनिए। हुकूमत के तर्जुमान और वज़ीर तालीम व खेल सस्मित पोखरेल ने कहा है कि नेपाल और भारत के दरमियान के सरहदी मसाइल का हल सफारती मुज़ाकरात के ज़रिए तलाश करने का काम हुकूमत कर रही है। आज के काबीना के इजलास में किए गए फैसलों को मंजर आम करने के दौरान वज़ीर आज़म बालेंद्र शाह के ज़रिए पार्लियामेंट में दिए गए बयान पर नशियाती अहलकारों के तजस्सुस पर वज़ीर पोखरेल ने बताया कि वज़ीर आज़म शाह ने मुज़ाकरात के ज़रिए ही सरहदी तनाज़ों के मसले को हल करने पर जोर दिया है। वज़ीर पोखरेल ने यह भी वाज़ह किया कि मुख्तलिफ़ औक़ात के सरहदी मुतालात से मुतालिक मुख्तलिफ रिपोर्टों में नेपाल की ज़मीन भारत ने अपने ज़ेर इस्तेमाल रखने और भारत की ज़मीन नेपाल ने अपने ज़ेर इस्तेमाल रखने के इम्कानात ज़ाहिर होने के बाद वज़ीर आज़म ने पार्लियामेंट में सिर्फ अपनी हैरानी जाहिर की थी। काबीना के इजलास ने गुज़श्ता भादो 23 और 24 घंटे के मुजाहरों के दौरान पेश आए वाक़यात की तहकीकात के लिए तश्कील पाई कमीशन के ज़रिए पेश करदा रिपोर्ट में मस्कुरा हिफाजती निज़ाम पर मुताला करने की सिफारिश के लिए तश्कील शुदा मुतालाती कमेटी की कार्य मुद्दत में 45 दिनों से इजाफा करने का फ़ैसला किया है। उसी तरह काबीना के आज के इजलास में अराजी के मसाइल हल करने वाली कमेटी के सदर में ज़िला कास्की के बलभद्र बासुला को मुकर्रर करने का फैसला किया गया है। उसी तरह इजलास ने कमेटी के अरकान में काठमांडू के अमीर प्रसाद न्योपाने, लमजुंग की पद्मिनी सोती और काठमांडू की डॉक्टर रेहना श्रेष्ठ को मुकर्रर किया है। साथ ही हुकूमत ने अक़वाम मुत्तहिदा के मौसमियाती प्रोग्राम UNDP के ओजोन सतह को नुकसान पहुँचाने वाले मादे के बंदोबस्त और काबिल तजदीद तवानाई से मुतालिक मॉन्ट्रियल प्रोटोकॉल के निफाज से मुतालिक माहिदा मंजूर करने का भी फैसला किया है। उसी तरह इजलास ने मुसल्ला पुलिस के DIG अहम हिजब इख्तलाफ पार्टियों की मज़ाहमत के बाद ऐवान नुमाइंदगान का इजलास जेठ 25 गते तक के लिए मुलतवी हो गया है। ऐवान नुमाइंदगान का आज का इजलास शुरू होने के साथ ही हिजब इख्तलाफ पार्टियों के अरकान पार्लियामान ने वज़ीर आज़म बालेंद्र शाह के नेपाल ने भारत की सरहद तजावज़ करने जैसे बयान में तस्हीह करने का मुतालबा करते हुए खड़े होकर एहतजाज किया। उसके बाद स्पीकर डुलप्रसाद अरियाल ने पार्लियामेंट के इससे कबल के इजलास और गैर रस्मी मशावरत में भी हिजब इख्तलाफ पार्टियों के नज़रियात मौसूल हो चुके हैं और उसी पर अपनी तवज्जो मरकूज़ रहने की बात कहते हुए इजलास को जारी रखने में तआवुन करने की अपील की थी। उसके बाद हिजब इख्तलाफ पार्टियों के अरकान पार्लियामान के एहतजाज के दरमियान ही स्पीकर डुलप्रसाद अरियाल ने अहम हिजब इख्तलाफ पार्टी के रहनुमा भीष्मराज अंगदाम्बे को बोलने के लिए वक्त फराहम किया। ताहम उन्होंने वक्त नहीं लेने के बाद बिल की तस्दीक से मुतालिक ऐवान सदारत से मौसूला मकतूब पढ़ने के बाद उन्होंने इजलास मुलतवी कर दिया। कौमी असम्बली के अरकान पार्लियामान ने गुज़श्ता एतवार को ऐवान नुमाइंदगान में वज़ीर आज़म बालेंद्र शाह ने भारत के साथ के कसीर जहद ताल्लुकात के बरखिलाफ़ दिए गए बयान की तस्हीह नहीं होने तक इजलास की कार्रवाइयों को आगे नहीं बढ़ने देने पर बज़िद होने के बाद आज का इजलास मुलतवी हो गया है। इजलास के आगाज़ के साथ ही साथ हंगामे में अरकान पार्लियामान ने नेपाल ने भी बहुत जगहों में भारत की ज़मीन तजावज़ करने जैसी बात मुल्की सरबराह ने पार्लियामेंट के रोस्टम में खड़े होकर बोलना सफारती वक़ार के खिलाफ होने की बात कहते हुए वज़ीर आज़म ने फौरी तौर पर पार्लियामेंट में आकर मुल्क की आवाम के नाम माफ़ी मांगने पर जोर दिया है। कौमी असम्बली का अगला इजलास कल जेठ 20 गते बरोज़ बुध दोपहर 12:15 बजे होगा। भारतीय जनता पार्टी भाजपा की दावत पर भारत के दौरे पर रहे राष्ट्रीय स्वतंत्र पार्टी के सदर रवि लामी छाने ने आज भाजपा के सदर नितिन नवीन समेत आला सती रहनुमाओं से सियासी मुलाकातें की हैं। राष्ट्रीय स्वतंत्र पार्टी के तर्जुमान मनीष झा ने बताया कि नई दिल्ली वाक़े भाजपा हेडक्वार्टर में हुई उस मुलाकात में दोनों पड़ोसी ममालिक की जमहूरी ताकत पार्टियों के तजर्बात सियासी अमली शराकत और बाहमी ताल्लुकात को मज़ीद मुस्तहकम करने के मौजू पर बातचीत हुई। सदर लामी छाने क़यादत की वफ़द में उनकी अहलिया निकिता पौडेल, राष्ट्रीय स्वतंत्र पार्टी के माउन सेक्रेटरी जनरल बिपिन कुमार आचार्य, राष्ट्रीय स्वतंत्र पार्टी के सेक्रेटरिएट रुकन दीपक बोहरा और निजी सेक्रेटरी प्रदीप आचार्य शामिल हैं। चीफ जस्टिस डॉक्टर मनोज कुमार शर्मा ने अदालत के तई अवाम के एतमाद को बढ़ाने के लिए वाजह मनसूबा बनाकर आगे बढ़ने के अज़्म का इजहार किया है। आइनी और मुनसिफाना सहाफ़ी फोरम के नौ मुंतखब अहदेदारों से आज अपने दफ्तर में मुलाकात के दौरान चीफ जस्टिस डॉक्टर शर्मा ने कहा कि आवाम को बराह रास्त महसूस होने वाली अदलिया की असलाह में वो लगेंगे।
ملاقات کے دوران چیف جسٹس ڈاکٹر شرما نے یہ واضح کیا کہ وہ قول سے زیادہ فعل کے ذریعے انصاف کے شعبے میں تبدیلی لانے کے لیے بے رحم طور پر لگے ہوئے ہیں۔ انہوں نے یہ بھی بتایا کہ اصلاحی عمل کے تحت سپریم کورٹ کے ججوں کا کار حلقہ طے کرتے ہوئے ذمہ داری دے کر آگے بڑھنا ان کا منصوبہ ہے۔ عدلیہ کے وقار اور وجود کو بلند رکھنے میں صحافتی شعبے کا کردار بھی اتنا ہی اہم ہونے کا تذکرہ کرتے ہوئے چیف جسٹس ڈاکٹر شرما نے کہا کہ میڈیا سے مثبت اور تنقیدی ہر طرح کے رد عمل کی انہیں توقع ہے۔ ضلع عدالت پرسان نے دو مدوں کے قصور میں گرفتار ہوئے بیرگنج مہانگر پالیکا کے میئر راجشمان سنگھ کو ضمانت پر رہا کرنے کا حکم جاری کیا ہے۔ ضلع عدالت کے دستاویز نویس پرواکر کمار ملک نے بتایا کہ جج گایتری پرساد رگمی کے تنہا اجلاس نے آج جعلی دستاویزات کے قصور میں گرفتار ہوئے میئر سنگھ کو 400,000 روپے ضمانت پر رہا کرنے کا حکم جاری کیا ہے۔ اس سے قبل پولیس نے جعلی دستاویزات سے متعلق قصور میں بیرگنج مہانگر پالیکا کے میئر راجشمان سنگھ کو گرفتار کر کے ضلع عدالت میں پیش کیا تھا۔ ضلع پولیس دفتر کے ترجمان راجو کارکی نے بتایا کہ میئر سنگھ نے جعلی دستخط کر کے دوسرے کی بیٹی کا برتھ رجسٹریشن سرٹیفکیٹ، شہریت سرٹیفکیٹ اور پاسپورٹ بنانے کا الزام ان پر عائد ہوا ہے۔ دریا اسنا غیر قانونی طور پر کرپٹو کرنسی کی ذخیرہ اندوزی اور کاروبار کرنے اور ڈیجیٹل جرائم سے دغا بازی کے الزام میں پولیس نے 29 سالہ ڈاکٹر پپو کمار یادو کو 30,000 امریکی ڈالر اور 17 عدد موبائل فون سمیت گرفتار کیا ہے۔ ضلع پولیس دفتر چیتون کے مطابق ڈاکٹر یادو بھرت پور مہانگر پالیکا وارڈ نمبر 10 چترا سین محلہ کے کرائے کے مکان میں رہتے آئے ہیں۔ پولیس کے مطابق دھنوشا کے ہنشاپور نگر پالیکا وارڈ نمبر 4 کے مستقل باشندہ ڈاکٹر یادو کے بارے میں تحقیق کرنے پر انہوں نے غیر قانونی کرپٹو کرنسی کا کاروبار چلانے کی بات سامنے آئی ہے۔ قومی خبرداری مرکز نے ملک کی سرکاری انتظامیہ کو چست و درست، مؤثر اور جواب دہ بنانے کے مقصد کے ساتھ نگران ٹیم کو مزید سرگرم کیا ہے۔ سرکاری اداروں میں ہونے والی بے قاعدگی اور بدعنوانی جیسے کاموں کے انسداد کے لیے ضروری تحقیقات، جائزہ، نگرانی، ہنگامی خبرگیری اور تحقیق جدید کی ذمہ داری پوری کرنے کے دوران مرکز نے اپنی نگران ٹیم کو مزید سرگرم کیا ہے۔ مرکز کے ترجمان اور معاون سیکرٹری نارائن پرساد بھٹا نے بتایا کہ ملک بھر کے سرکاری اور نصف سرکاری محکموں سمیت تعلیمی اداروں کی بھی نگرانی کرنے کی ذمہ داری کے ساتھ خبرداری سے متعلق یہ ٹیم اسی جیٹھ مہینے میں روزانہ کم از کم 15 سے 20 دفاتر پہنچ کر جمع کردہ تفصیلات کی بنیاد پر قوانین کی خلاف ورزی کرنے والے ملازمین پر کارروائی کے لیے متعلقہ محکمے کو مکتوب ارسال کرے گی۔ نیپال سے بین الاقوامی پروازیں کر رہی فضائی کمپنی ہمالیہ ایئر لائنز نے چین کے اقتصادی اور تکنیکی مرکز کے طور پر متعارف شہر شینجین سے دارالحکومت کاٹھمنڈو کو فضائی خدمات کے ذریعے براہ راست جوڑنے کی تیاری کی ہے۔ کمپنی نے اسی جیٹ 21 گتے سے کاٹھمنڈو شینجین کاٹھمنڈو پروازیں کرنے کا اعلان کیا ہے۔ نئی فضائی خدمات کے تحت کاٹھمنڈو واقع تربون بین الاقوامی ہوائی اڈہ اور چین کے شینجن باو آن بین الاقوامی ہوائی اڈہ کے درمیان ہفتے میں 2 پروازیں کی جائیں گی۔ ریڈیو نیپال سے اردو میں خبریں ختم ہوئیں۔

0: यसका साथै आजलाई रेडियो नेपाल बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँको प्रसारण यहीँ सकिन्छ। अब यसपछि केन्द्रीय प्रसारण सुन्नुहुनेछ। हवस् त, प्रादेशिक प्रसारणबाट बिदा हुन्छौ। नमस्कार।
1: हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। साँझको 6 बज्ने लागेको छ। अब पहिले मैथिली भाषामा समाचार, त्यसपछि प्रदेश समाचार प्रसारण हुनेछ।

नमस्कार, यो रेडियो नेपाल हो। प्रदेश समाचारमा स्वागत छ, म विजय यादव। कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ समक्ष महालेखा परीक्षकको कार्यालयको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको छ। उहाँ समक्ष महालेखा परीक्षक कार्यालयका नायब महालेखा परीक्षक श्री कुमार राईले कार्यालयको वार्षिक प्रतिवेदन आज पेश गर्नुभएको हो। प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख खापुङले आर्थिक अनुशासन कायम गराउन प्रतिवेदन कोषे ढुङ्गा साबित हुने बताउनु भएको छ। उहाँले सरकारी कार्यालयमा आर्थिक अनियमितता रोक्न, बेरोजी बढ्न नदिन र भ्रष्टाचार न्यूनीकरण गर्न महालेखा परीक्षकको कार्यालय क्रियाशील रहेको जनाउँदै फजुल खर्च रोक्न महालेखालाई सधैँ गम्भीर भएर लाग्न सुझाव दिनुभयो। त्यस अवसरमा नायब सुब्बा महालेखा परीक्षक राईले संघीय शासन प्रणाली सुरु भएदेखि 8 वर्षको लेखा परीक्षण भइसकेको जानकारी दिनुभयो। उहाँले 753 स्थानीय तहमा 721 पालिकाको लेखा परीक्षण भइसकेको जानकारी दिँदै जेएनजी आन्दोलनको क्रममा कागजपत्र तथा अभिलेख नष्ट भएका पालिकाहरूको मात्र लेखा परीक्षण हुन नसकेको बताउनुभयो। सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षमा आयोजना छनौट तथा प्रमाणीकरण प्रक्रियामा परिमाणमुखी बनाउन छनौट सम्बन्धी मापदण्ड र आयोजना ब्याङ्कलाई आधार लिई कार्यक्रम कार्यान्वयन गर्ने नीति लिएको छ। प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख नजिर मियाले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रममा सङ्घ र प्रदेशको चालु आवधिक योजना आगामी दोस्रो पञ्चवर्षीय आयोजनाले निर्दिष्ट गरेका लक्ष्य र प्राथमिकता पहिलो पञ्चवर्षीय योजना कार्यान्वयनबाट प्राप्त उपलब्धिको आधारमा क्षेत्रगत आयोजनामा विनियोजन सन्तुलन गर्ने गरी आगामी अबको बजेट तथा कार्यक्रम तर्जुमा गर्ने विषयलाई प्राथमिकता दिएको उल्लेख छ। यस्तै प्रदेश गौरवका आयोजनाहरू आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने गरी बजेट विनियोजन, सहजीकरण, समन्वय र नियमन गर्ने प्रबन्ध मिलाइने नीति कार्यक्रममा रहेको छ। खानेपानी बाहेकका योजनामा प्रदेश सरकारबाट 25 लाखभन्दा कम लागतका विकास आयोजनामा बजेट विनियोजन नगर्ने र 25 लाखभन्दा कम लागतका आयोजना कार्यान्वयन गर्नुपर्ने अवस्था भएमा वित्तीय हस्तान्तरण मार्फत स्थानीय तहबाट कार्यान्वयन गरिने नीति लिएको छ। नीति तथा कार्यक्रममा सामुदायिक वन प्रदेशको धन भन्ने नारासहित विभिन्न कार्यक्रम सञ्चालन गरिने, स्वास्थ्यतर्फ मुख्यमन्त्री स्वास्थ्य क्षेत्र सुधार कार्यक्रम सञ्चालन, सिकल सेल एनेमिया रोकथामका लागि घोरा घोरी उपचार कार्यक्रम जस्ता विषय पनि समेटिएका छन्। कृषि क्षेत्रको विकासतर्फ कृषिको आधुनिकीकरण, व्यवसायीकरण र बजारीकरणको प्रवर्धन गरी कृषि उत्पादनमा आत्मनिर्भर बनाइने एक पालिका दुई उत्पादन कार्यक्रम सञ्चालन, कृषि पहिचान कार्यक्रमलाई प्राथमिकता दिई कृषि ऋणमा ब्याज अनुदान, प्रतिफलमा आधारित अनुदान लगायत कार्यक्रम पनि सञ्चालन गर्ने कार्यक्रममा उल्लेख छ। गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम आज प्रस्तुत गरेको छ। प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न भएको छ। प्रस्तुत गरिएको नीति तथा कार्यक्रम गण्डकी प्रदेश सरकारले कृषिलाई आधुनिकीकरण गर्दै यान्त्रिकीकरणतर्फ जोड दिएको छ। प्रदेश सरकारले विदेशबाट फर्केका व्यक्तिहरूलाई कृषितर्फ आकर्षण बढाउन सहुलियत ऋण प्रदान गर्दै रिटर्न टु भिलेज कार्यक्रम सञ्चालन गर्ने भएको छ। स्थानीय उत्पादनलाई बजारीकरण गर्ने कृषि एप र एम्बुलेन्स सञ्चालन गर्ने नीति राखिएको छ। रैथानी बालीहरूको निर्यात प्रवर्धन गर्ने योजना समावेश गरेको छ। सरकारी सञ्चालकहरूको प्रशिक्षणलाई निरन्तरता दिएको छ। कृषि बिमा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ। जलाधार क्षेत्रको संरक्षण दिगो वन व्यवस्थापन मार्फत हरित गृह उत्पादनमा जोड दिएको छ। प्रदेशमा स्वदेशी काठको प्रयोगलाई बढावा नीति तथा कार्यक्रममा दिएको छ। बागलुङको जमेनी नगरपालिकालाई बालमैत्री स्थानीय शासन युक्त नगरपालिका घोषणा गरिएसँगै गण्डकी प्रदेशमा बालमैत्री नगरपालिकाको संख्या 5 पुगेको छ। बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति, बालमैत्री कार्यान्वयन कार्यविधि 2068 र बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका 2078 विभिन्न 51 सूचक
पूरा गरेपछि बाल मैत्रिक स्थानीय शासनयुक्त नगरपालिका गाउँपालिका घोषणा गर्न सक्ने व्यवस्था छ। सरकारले 2087 सबै स्थानीय तहलाई बाल मैत्री स्थानीय शासनयुक्त बनाउने लक्ष्य लिएको पोषण मैत्रिक अभियानका राष्ट्रिय सहजकर्ता विष्णु प्रसाद चौबेले जानकारी दिनुभयो। पर्वत जिल्लाको कुस्मा नगरपालिका 14 आर्थर डाखर्कमा भएको जीप दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ। जीप सडकबाट करिब 500 मिटर तल खसेको थियो। जिल्ला प्रहरी कार्यालयका सूचनाधिकारी प्रहरी निरीक्षक दिनेश पौडेलका अनुसार आर्थर डाँडाखर्क स्थित वाडा कार्यालयबाट चरी पानीतर्फ जाँदै गरेको G1J5865 नम्बरको जीप अन्धेरी नेटा भन्ने स्थानमा दुर्घटना हुँदा वडा सदस्य 52 वर्षीय केशवराज पौडेलको निधन भएको हो। गैरकानुनी तवरले अभौतिक मुद्रा क्रिप्टो करेन्सीको सञ्चय तथा कारोबार एवं डिजिटल माध्यमबाट ठगी गरेको अभियोगमा प्रहरीले 29 वर्षका डाक्टर पप्पू कुमार यादवलाई $30,000 र 17 थान मोबाइल सहित पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार

डाक्टर यादवले हालसम्म के कति व्यक्तिबाट ठगी गरे भन्ने बारेमा स्रोत खुल्दै गएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवले जानकारी दिनुभयो। रौतहटको वैवाही गुनाही नगरपालिका चार नदी पारी टोलमा करेन्ट लागेर 12 वर्षीय बालिकाको मृत्यु भएको छ। धारामा नुहाउने क्रममा मोटर जडान गरिएको मोटरबाट धारामा विद्युतीय करेन्ट प्रवाह हुँदा सोही टोलका बचेन्द्र पटेलकी 12 वर्षीय छोरी वर्षा कुमारीको आज करेन्ट लागेर मृत्यु भएको हो। गोहीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका 23 का 56 वर्षीय कुलबहादुर चोखाल रहेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार आज घाँस काट्न निस्किएका चोखालको गोहीको आक्रमणमा परि मृत्यु भएको हो। यसै साथ प्रदेश समाचार सकियो। सुन्दै रहनुहोला रेडियो नेपाल। हस्त नमस्कार।

0: अब हामी राख्दैछौ आज राति 11 बजेसम्म प्रसारण हुने नियमित प्रसारणका कार्यक्रमहरूबारे जानकारी। केही बेरमा नै स्वास्थ्य गतिविधि कार्यक्रम सुन्न सक्नुहुनेछ। 6:40 सदाझै कृषि कार्यक्रम प्रसारण गर्नेछौ। 7:00 समाचार, 7:30 शैक्षिक रेडियो कार्यक्रम सुन्न सक्नुहुनेछ अनि केही आधुनिक गीत सङ्गीत करिब 8:00। बेलुकी 8:00 अङ्ग्रेजीमा समाचार, समाचारपछि केही लोकगीत सुनाउनेछौँ अनि 8:25 भने विषयगत सिकाएको शैक्षिक रेडियो कार्यक्रम प्रसारण हुनेछ। राति 9:00 समाचार, 9:15 खेल संसार कार्यक्रम सुन्न सक्नुहुनेछ अनि केही सदाबहार गीत सङ्गीत, 10:00 हिन्दीमा समाचार, समाचारपछि भने विद्या प्रसाद उपाध्यायको साथमा गजल गङ्गा कार्यक्रम सुन्न सक्नुहुनेछ। राति 11:00 समाचार, समाचारको समाप्तिसँगै आजका नियमित प्रसारणका कार्यक्रमहरू सम्पन्न हुनेछन्। हाम्रो प्रसारण भने 11:00 समाचारपछि पनि निरन्तर रहन्छ नै। रात्रिकालीन प्रसारणमा सुमधुर गीत सङ्गीत र विभिन्न कार्यक्रमको पुनः प्रसारण सुन्न सक्नुहुनेछ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: नेपालको समावेशी आवाज।
3: नमस्कार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रको प्रायोजनमा रेडियो नेपालले उत्पादन गरेको स्वास्थ्य गतिविधि कार्यक्रममा तपाईँलाई हार्दिक स्वागत छ।
4: यो कार्यक्रम रेडियो नेपालबाट हरेक मङ्गलबार साँझ यसै बेला सुन्न सक्नुहुन्छ। त्यसका साथै रेडियो नेपाल online.com लगायत रेडियो नेपालको लोगो भएको मोबाइल एपमा पनि सुन्न सकिन्छ।
3: हामी स्वस्थ रहन हाम्रो बानी व्यवहार र आचरणले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने व्यवहार अपनाएको खण्डमा धेरै प्रकारका स्वास्थ्य सम्बन्धी समस्याहरूबाट बच्न सकिन्छ। जनस्वास्थ्यका बारेमा आम नागरिकलाई सुसूचित गराउनु स्वास्थ्य गतिविधि कार्यक्रमको प्रमुख उद्देश्य हो।
4: आइतबार विश्व सुर्तीजन्य पदार्थ रहित दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रमहरूका साथमा आयोजना गरी सुर्तीजन्य पदार्थ र निकोटिनको नयाँ रूपको भ्रम चिरौं, कुलतबाट टाढा बसौं, स्वस्थ जीवन रोजौं भन्ने नाराका साथ मनाइएको छ। आज हामी सुर्तीजन्य पदार्थ र यसको प्रयोगले स्वास्थ्यमा पार्ने असरका बारेमा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका वरिष्ठ जनस्वास्थ्य प्रशासक उपेन्द्र ढुङ्गानासँग गरिएको कुराकानी सहित यसै विषयमा तयार पारिएको एउटा सामग्री प्रस्तुत गर्नेछौँ।
3: अब सुर्तीजन्य पदार्थ र यसले स्वास्थ्यमा पार्न सक्ने असरका बारेमा तयार पारिएको सामग्री सुनौ।
5: सुर्तीजन्य पदार्थको सेवनले मानिसको स्वास्थ्यमा गम्भीर र घातक असर पुर्याउँछ। यसले शरीरका हरेक अङ्गलाई हानि गर्दछ। सुर्तीजन्य पदार्थ खैनी, सुर्ती, गुटखा, तमाखु, बिँडी, चुरोट आदिको सेवनबाट मानिसको स्वास्थ्यमा कस्तो कस्तो असर पर्छ जानकारी गराउँदै भीम अस्पताल रूपन्देहीका कन्सल्टेन्ट

0: फिजिसियन डाक्टर सुबोध गेवाली।
1: धेरै जस्तो चाहिँ श्वास प्रश्वास सम्बन्धी समस्याहरू लिएर आउँछ, जस्तै दम भयो, दीर्घ समस्या, क्रोनिक ब्रोङ्काइटिस मात्रै भयो, त्यसपछि श्वास प्रश्वासलाई असर गरेर फोक्सोलाई कमजोर गराएर सुटी गर्ने पदार्थले चाहिँ टिबी निमोनिया जस्ता संक्रमणहरू पनि बढाउँछ, त्यो पनि पर्छ। र सँगसँगै चाहिँ सुटीले मुखमा पनि असर गर्छ, श्वास प्रश्वासको नलीदेखि लिएर भित्रसम्म असर गर्ने हुँदाखेरि खोकी, लामो समयदेखिको खोकी मात्रै लिएर आउनुहुन्छ। अर्को चाहिँ मुखका समस्याहरू, भित्र मुखकै क्यान्सर पनि लिएर आउँछ। अर्को चाहिँ क्यान्सर नै फोक्सोकै क्यान्सरै भएर चाहिँ त्यतिखेर त्यस्तो अवस्थामा पुगिसकेको बिरामीहरू पनि आउनुहुन्छ। सुर्ती कसैले चाहिँ ओठको भित्र च्याप्ने गर्नुहुन्छ, त्यसले गर्दाखेरि चाहिँ ओठका क्यान्सर, जिब्रोका क्यान्सरहरू हुने हुन्छ भने सुरोट सिधै तान्दाखेरि फोक्सोमा जाने र फोक्सोमा डाइरेक्ट असर भएको हुनाले दम गराउने अथवा त्यहाँ क्यान्सर गराउने लक्षणहरू त्यसका समस्याहरू गराउँछ। तर जुनसुकै सुर्ती गर्ने पदार्थले चाहिँ शरीरका हरेक अङ्गमा, चाहे त्यो जिब्रो मुनि च्यापियोस्, चाहे त्यो तानेर लियोस्, त्यसले चाहिँ शरीरको हरेक अङ्गमा, मस्तिष्कमा, मुटुमा, धमनी नलीहरूमादेखि लिएर सबैतिर असर गर्ने हुन्छ। त्यस हुनाले चाहिँ कुनै पनि सुर्ती गर्ने पदार्थ यो कम यो बढी भन्ने चाहिँ हुँदैन।
0: समुदाय स्तरका नागरिकको स्वास्थ्य प्रति स्थानीय सरकार पनि संवेदनशील हुनु जरुरी हुन्छ। सुर्तीजन्य पदार्थको सेवन न्यूनीकरणमा सिद्धार्थ नगर नगरपालिकाको प्रयास कस्तो रहेको छ? त्यहाँका प्रमुख प्रशासकीय अधिकृत जनक थापा।
2: खास गरी हामीले पछिल्लो समयमा सुर्तीजन्य पदार्थको चाहिँ प्रयोग र सेवनबाट स्वास्थ्यमा चाहिँ नकारात्मक र प्रतिकूल असर पर्न सक्ने कुराको चाहिँ विषयमा चाहिँ विभिन्न समयमा नगरपालिकाहरूले खास गरी संस्थाहरूलाई चाहिँ एउटा सहयोगी एप बनाएर चाहिँ हामीले चाहिँ विभिन्न समयमा समय समयमा सन्देशमूलक सूचनाहरू चाहिँ जारी गरिरहेका छौँ। र खास गरी चाहिँ टिनेजरका चाहिँ बाल बालिकाहरूलाई, भाइ बहिनीहरूलाई यसबाट चाहिँ टाढा रहनको लागि स्कुलको पोसाकमा, स्कुलको विद्यालयको चाहिँ प्राङ्गण वरिपरि सुर्जन्य पदार्थहरू चाहिँ सेवन चाहिँ नगराउनको लागि खास गरी योसँग जोडिने चाहिँ व्यापार व्यवसाय गर्ने संस्थाहरूलाई पनि यसलाई चाहिँ अलिकति चाहिँ कडाईको रूपमा चाहिँ लानको लागि भनेर नगरपालिकाले निर्णय पनि गरेको छ। नगरपालिकाको चाहिँ वेबसाइटमा, फेसबुक पेजमा यस्ता किसिमको सूचनाहरू चाहिँ हामीले चाहिँ प्रसारण पनि गरेका छौँ। र चाहिँ रेडियो, एफएम, टेलिभिजन, स्थानीय चाहिँ पत्र पत्रिका मार्फत चाहिँ हामीले चाहिँ अरू गरेका छौँ। र शुद्धजन्य पदार्थ मात्र होइन, अन्य चाहिँ गुड्काजन्य पदार्थहरूको पनि प्रयोग गर्नु हुँदैन भनेर नगरपालिकाले त्यसलाई चाहिँ कडा रूपमा कारण गर्नको लागि अभियान पनि जारी गरेको छ, निर्णय पनि जारी गरेको छ। तथापि चाहिँ यो विषय नगरपालिकाको मात्रै चाहिँ चासो नभएर समग्र नगरवासीहरूको चाहिँ साथ र सहयोग भयो भने यसलाई चाहिँ सजिलै यसको विरुद्धमा चाहिँ हामी चाहिँ जान सकिन्छ।
0: हामी कहाँ सामाजिक वातावरण र देखा सिकीको कारण बाल उमेरमै सुर्तीजन्य पदार्थको प्रभावमा पर्ने गरेको अनुसन्धानले पनि देखाएको छ। त्यसैले मुख्य गरी बाल बालिका प्रति अभिभावक सजग रहनुपर्ने र सरकारले अझै प्रभावकारी रूपमा जनचेतनामूलक कार्य गर्नुपर्ने बताउनुहुन्छ सिद्धार्थ नगर नगरपालिका स्वास्थ्य शाखा प्रमुख माधव गेवाली।
3: अब यो सिद्धार्थ नगरपालिका नेपाल भारत बोर्डरसित जोडिएको भएर यो क्षेत्रमा विभिन्न जात जातिको बसोबास रहने र सुर्तीजन्य पदार्थको अत्याधिक सेवन गर्ने र विशेष गरी किशोर अवस्थामै यसको सेवन गरेको पाइन्छ र सुरुवात चाहिँ 10-12 वर्ष उमेरमै सुरुवात गरेको भेटिन्छ। यो प्रयोग गर्यो भने ठुलो मान्छे भइन्छ जस्तो देखावटी देखासिकी भएपछि सबैले यसलाई अत्याधिक प्रयोग गर्ने र मलाई लाग्छ त्यो समुदाय नै एक किसिमले भन्ने कुरूप भएको अवस्था छ र त्यो नहुनको लागि सबै सचेत रहने र जनचेतना बढाउन समेत आवश्यक छ। सबैलाई यसको सन्देश दिने र सुर्तीजन्य पदार्थको कारणले हुन सक्ने रोग, त्यसको असर र दुर्गामी बेफाइदा समेत बताएर सबै व्यक्ति व्यक्तिमा समुदाय टोलमा गएर जनचेतना बढाउन समेत आवश्यक छ जस्तो लाग्छ। हामी त सबै जनसमुदायलाई, सर्वसाधारण सबै महानुभावहरूलाई सुर्तीजन्य पदार्थ आजैबाट छोडौँ, आजैबाट त्यागौँ भन्ने अनुरोध गर्छौँ र विशेष गरी बाल बालिका, किशोर किशोरी अवस्थाका सम्पूर्ण महानुभावहरूले यसको लतमा नफस्न, यसको प्रयोग नगर्न सबैमा म सूचित गर्छु, सबैलाई जारी गर्छु र अहिले नसर्ने रोगको जति पनि मृत्यु छ, नसर्ने रोगको कारणले हुने मृत्युमा यो सुर्तीजन्य पदार्थको भूमिका सबभन्दा ठुलो रहेको छ। त्यो कारणले पनि सबै जनमानसले यसलाई आजका मितिदेखि नै प्रयोग नगर्ने, प्रयोग गरेकाले पनि छोड्ने गर्नको लागि म सबैलाई हार्दिक अनुरोध अपिल गर्दछु।
0: नेपालमा सुर्तीजन्य पदार्थको प्रयोग ठुलो चुनौतीको रूपमा देखा परिरहेको छ। यसको नियन्त्रण हुनुको सट्टा प्रयोगकर्ता बढ्दै जानु चिन्ताजनक भएकोले नीति कार्यान्वयनमा प्रभावकारी उपाय अपनाउनु पर्ने विज्ञहरूको सुझाव रहेको छ।
4: सुर्तीजन्य पदार्थ भन्नाले धुमपान वा सुर्ती सेवनको निमित्त बनाइएको वा उत्पादन गरिएको चुरोट, बिँडी, सिँगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुटका, सुर्ती वा यस्तै प्रकारका अन्य सुर्तीजन्य पदार्थलाई बुझिन्छ। धुमपान तथा सुर्ती सेवनले क्यान्सर, मुटु रोग, दम, खोकी, श्वास प्रश्वास जस्ता जटिल रोगहरू लाग्छ। धुमपान गर्ने व्यक्ति प्रत्यक्ष रूपमा त्यसको असरबाट प्रभावित हुन्छ भने त्यसले परिवारका सदस्यहरूमा समेत असर गरिरहेको हुन्छ।
5: आज सुर्तीजन्य पदार्थ र यसले स्वास्थ्यमा पारिरहेको असरका बारेमा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रका वरिष्ठ जनस्वास्थ्य प्रशासक उपेन्द्र ढुङ्गानासँग कुराकानी गरेका छौँ।
6: सुर्तीजन्य पदार्थ भनेको सामान्यतया सुर्तीजन्य पदार्थहरू राखेर उपभोगको लागि धुवा फ्याँक्ने हुन सक्छ अथवा धुवा रहित चपाउने किसिमका हुन सक्छन् अथवा अहिले नयाँ किसिमका निकोटिन भएका अन्य पदार्थहरू हुन सक्छन्। त्यसलाई चाहिँ हामीले समग्र रूपमा यो सुर्तीजन्य पदार्थ भनेर भन्ने गरेको छौँ।
4: नेपालमा सुर्तीजन्य पदार्थको प्रयोगको अवस्थाका बारेमा पनि केही जानकारी गराइदिनुहोस् न त।
6: पछिल्लो तथ्याङ्कहरूले पनि नेपालमा सुर्तीजन्य पदार्थ प्रयोग गर्ने मानिसहरू कुनै न कुनै किसिमका सुर्तीजन्य पदार्थ प्रयोग गर्ने करिब करिब 47-47% रहेको देखाएको छ। अब त्यसमा पनि यो धुवा सल्काउने भनौँ न अब यो स्मोकिङ गर्नेहरू छन् जुन स्मोकिङ गर्ने प्रतिशत चाहिँ विगत 8-10 वर्षमा केही घटेको देखिन्छ भने चपाउने किसिमका सुर्ती, गुटखा, पान पराग यो प्रयोगकर्ताहरू चाहिँ करिब करिब 18% थियो 10 वर्ष अगाडि, अहिले पनि त्यही 17% हाराहारीमा चाहिँ रहेको पाइएको छ। त्यसकारणले गर्दाखेरि हामीले समग्रमा भन्दाखेरि जनसङ्ख्याको करिब आधाले कुनै न कुनै प्रकारको सुर्तीजन्य पदार्थ प्रयोग गर्छन् भने यो हाम्रो देशमा चाहिँ एउटा भनौँ न एक किसिमको महामारीकै रूपमा रहेको छ।
4: यसरी सुर्तीजन्य पदार्थको नियमित प्रयोग जसले गर्यो उहाँहरूलाई कुन कुन रोग लाग्ने उच्च जोखिम हुन्छ त सर?
6: सबभन्दा पहिला त यो सुर्तीजन्य पदार्थ सम्बन्धित क्यान्सरहरू हुन्छ, जस्तो मुखको क्यान्सर भयो होइन, त्यस पछाडि गरेर अरू विभिन्न चाहिँ अङ्गको क्यान्सरहरू, मेन अर्को चाहिँ लङ क्यान्सर छ होइन, जुन चाहिँ यो सुर्तीजन्य पदार्थ प्रयोगकै कारणले गर्दाखेरि हुने गर्छ। यसरी विभिन्न किसिमका क्यान्सरहरू हुने गर्दछन्। त्यस्तै यो मुटुसँग सम्बन्धित रोगहरू, तपाईँको हृदयघात हुनसक्छ, त्यस पछाडि गएर यो रक्त नलीहरूमा बोसो जमेर यो पाल साँगुरो हुने र त्यसले गर्दाखेरि विभिन्न किसिमका चाहिँ रोगहरू चाहिँ लगाउने र मानिसको मृत्यु पनि हुने हुन सक्छ। त्यस्तै हामीले दम भन्छौँ, दम र दीर्घ किसिमको श्वास प्रश्वासको समस्याहरू, यो पनि चाहिँ सुर्तीजन्य पदार्थको सेवनको कारणले गर्दाखेरि हुन सक्छ। यो बाहेक अरू मधुमेह लगायत अन्य रोगहरूसँग पनि केही मात्रामा सम्बन्धित रहेको पाइएको छ।
4: किशोर किशोरीमा सुर्तीजन्य पदार्थको सेवन बढ्नुमा के कारण हुन सक्छ होला?
6: यस्तो छ, अब अहिले हामीले अहिले हजुरले सही कुरा गर्नुभयो, अहिलेको हामीले तथ्याङ्कमा भन्यौँ नेपालको सुर्तीजन्य पदार्थ प्रयोग गर्न अथवा स्मोकिङको भनौँ न सुरु गर्ने उमेर कति रहेछ भनेर हेर्दाखेरि औसत चाहिँ सुरु गर्ने उमेर चाहिँ 18 वर्षभन्दा कम छ, भनेको हजुरले भने जस्तै त्यही 3 एजबाट चाहिँ धेरैले सुरु गरेको देखिन्छ। र अब अहिले पछिल्लो समयमा ठाउँ हेरिकन छ, जस्तो केही हाम्रो तराईको चाहिँ भूभागहरूमा चाहिँ यो चपाउने अथवा मुखमा राख्ने किसिमका खैनी, गुटका, पान पराग यस्तो किसिमको चाहिँ सुर्तीजन्य पदार्थको प्रयोग बढिरहेको छ भने सहरी क्षेत्र र केही हाम्रो सेमी अर्बन रिजनमा चाहिँ अहिले निकोटिन भएका अन्य पदार्थहरू जस्तो भेप, ई सिगरेट, यो हुक्का यो चाहिँ एकदमै अत्यधिक रूपमा आइरहेको छ। यो अलिकति बढ्नुमा युवा पुस्ताहरूमा अलिकति यो प्रति रुचि बढी हुने कारणहरू चाहिँ के छ भने अहिले परम्परागत त्यो हाम्रो सुर्ती चुरोटहरू मात्रै नभइकन तिनै कम्पनीहरूले यो भेप, ई सिगरेट उत्पादन गर्छन्। यस्ता उत्पादनहरू हेर्दाखेरि आकर्षक देखिने अनि त्यसमा विभिन्न किसिमका स्वाद सुगन्धहरू मिसाएको र यो चुरोट जस्तो त्यस्तो गन्ध आउने थाहा पाउने पनि नहुने, त्यस कारणले यो विभिन्न कारणहरूले गर्दाखेरि त्यो युवाहरूलाई नै यो टार्गेट गरेर यस्ता किसिमका चाहिँ वस्तुहरू उत्पादन गरेको हुनाले यी सुर्तीजन्य पदार्थहरूको नयाँ उत्पादनहरू छ त्यो चाहिँ अलिकति युवाहरूमा लोकप्रिय भएको छ, जुन चाहिँ एकदमै दुःखदायी छ।
4: कहिलेकाहीँ हामीले निष्क्रिय धुम्रपान, प्यासिभ स्मोकिङको पनि कुरा सुन्छौँ, यो भनेको चाहिँ के हो सर?
6: हो, अब यो धुम्रपानको के छ भने यो जसले सेवन गर्यो उसलाई मात्र असर नगरिकन उसको वरिपरिको त्यो वातावरणमा बाँच्ने अरूलाई पनि असर गर्छ। धुम्रपान सेवन गर्ने मान्छेलाई जति नै उसको छेउमा बसेर उसले फालेको धुवाँ चाहिँ खाने मान्छेलाई चाहिँ असर गरिरहन्छ, त्यसलाई हामी प्यासिभ स्मोकिङ पनि भन्ने गर्छौँ। तथ्याङ्क हेर्ने हो भने करिब भनौँ न विश्वभरमा 80 लाख मानिस चाहिँ यो स्मोकिङको कारणले गर्दाखेरि, सुत्तेने पदार्थको कारणले गर्दाखेरि मर्छ भनेर भन्छौँ, त्यसमध्ये करिब 12 लाख चाहिँ यस्तै प्यासिभ स्मोकिङ, आफूले कहिले पनि जिन्दगीमा स्मोकिङ गरेको छैन तर अरूले स्मोक गरेको धुवाको कारणले गर्दाखेरि उनीहरूको मृत्यु हुने गरेको, त्यस कारणले गर्दाखेरि यो एउटा चाहिँ के हो भने मानव अधिकारको पनि सवाल हो कि अर्काले गरेको यो चाहिँ कुलत अथवा उसले गरेको गल्तीको सजाय, जसले गल्ती नै गरेको छैन उसले पाउनु परेको, त्यस कारणले गर्दाखेरि सरकारले यो सार्वजनिक स्थलहरूमा चाहिँ धुम्रपान गर्न नपाउने, घरभित्र गर्न नपाउने, इभन अर्कालाई असर पर्ने गरी व्यक्तिगत निजी कार्यभित्र पनि प्रयोग गर्न नपाउने जस्ता प्रावधानहरू त्यस कारणले लिएर आएको छ।
4: विद्यालय शिक्षामै सुर्तीजन्य पदार्थको बारेमा जानकारी दिन पनि आवश्यक देखिन्छ त?
6: वास्तवमा यो सबैभन्दा उत्तम ठाउँ भनेकै विद्यालय हो, विद्यालय शिक्षाबाटै हामीले यसको ज्ञानहरू दिन सक्यो भने त्यो प्रभावकारी हुन्छ र त्यो दिइने पनि गरेको छ, अहिले विद्यालय शिक्षामा छ। तर अझ जरुरी चाहिँ के छ भने अलिक प्रयोगत्मक खालको, जस्तो विद्यार्थीले आफैले प्रयोग गरेर अहिले विभिन्न किसिमका यो डेमोन्स्ट्रेसनहरू प्रदर्शनहरू त्यस्ता उदाहरणहरू छन् जहाँ चाहिँ त्यो चुरोट खाँदाखेरि हाम्रो फोक्सोमा कस्तो असर पर्छ त, यो कत्तिको कालो हुन्छ, यसमा कत्तिको त्यो विभिन्न केमिकलहरू जम्मा हुन्छ भनेर प्रयोगत्मक अभ्यासहरू गर्न पाइन्छ। त्यस्तो किसिमको प्रयोगत्मक अभ्यास गरेर हामीले त 5-6 क्लासबाटै सुरु गर्यो भने त्यो अझ प्रभावकारी हुन्छ भने जस्तो लाग्छ।
4: सुर्तीजन्य पदार्थको सेवनलाई रोकथाम चाहिँ कसरी गर्न सकिन्छ त त्यसो भए?
6: जसमा चाहिँ पहिलो कुरा त अब यो सुर्तीजन्य पदार्थको प्रयोग कुन उमेर समूहमा अनि कुन हाम्रो चाहिँ भौगोलिक क्षेत्रमा बढिरहेको छ अथवा कस्तो कस्तो किसिमको सुर्तीजन्य पदार्थको उपभोग बढिरहेको छ भन्ने कुरा तथ्याङ्क लिन जरुरी हुन्छ, जसको कारणले गर्दाखेरि हामीले तथ्याङ्कमा आधारित रहेर नीति नियम बनाउन सक्छौँ पहिलो कुरा। दोस्रो कुरा भनेको पब्लिकहरूलाई चाहिँ जोगाउनु पर्ने हुन्छ, जसले चाहिँ भनौँ न सार्वजनिक स्थलहरूमा चाहिँ धुम्रपान सेवन गर्न नपाउने अनि निश्चित भनौँ 18 वर्ष नपुगिकन त्यो उपयोग गर्न नपाउने, गर्भवती महिलाले पनि चाहिँ उपयोग गर्न नपाउने, यो कुराहरूले गर्दाखेरि हाम्रो सार्वजनिक क्षेत्रहरूलाई चाहिँ धुम्रपान प्रतिबन्धित गरेर मान्छेको भनौँ न यो धुवाँ रहित ठाउँमा बाँच्न पाउने अधिकार सुनिश्चित गर्ने अर्को उपाय छ। त्यसै गरी अर्को उपाय भनेको व्यापक रूपमा जनचेतना जगाउने जसको कारणले गर्दाखेरि धुम्रपान लगायत सुर्तीजन्य पदार्थको असरहरूको बारेमा मान्छेलाई थाहा होस् र उसले चाहिँ यसको चाहिँ दुष्चक्रमा चाहिँ नपरोस् भन्ने अर्को छ। त्यसै गरी अर्को भनेको यसको चाहिँ मागलाई चाहिँ घटाउने, चुरोट अथवा सुर्तीजन्य पदार्थहरू एकदम महँगो गराइदिने भनेको यसमा चाहिँ करको मात्र बढाएर यसलाई महँगो गराएपछि मान्छेहरूले सजिलै यसलाई किन्न सक्दैनन् भन्ने अर्को चाहिँ रहेको छ। त्यस्तै यसको बिक्री वितरण नियमन गर्ने, लाइसेन्स प्राप्त गरेको पसलहरूले मात्र यसलाई बिक्री गर्न पाउने, आफूले बिक्री गरेको चाहिँ बिक्री वितरणको हिसाब किताबहरू राख्ने, अघि भनेको जस्तो चाहिँ यो उमेर नपुगेकाहरूलाई बिक्री नगर्ने, त्यो अर्को हुनसक्छ। त्यसै गरी गएर अब अर्को भनेको यदि यति गर्दा गर्दै पनि कोही चाहिँ यो सुर्तीजन्य पदार्थको लतमा परेको छ भने त उसले छोड्न चाहन्छ भने त्यो छोड्नेहरूलाई चाहिँ हामीले सहयोग पनि गर्नुपर्ने हुन्छ, घर परिवारले र सरकारले पनि सहयोग गर्नुपर्ने हुन्छ। त्यस्तोको लागि अहिले नेपाल सरकारले 1132 भनेर निशुल्क क्विट लाइन सर्भिस सुरु गरेको छ, जहाँ फोनबाट निशुल्क रूपमा यो धुम्रपान तथा सुर्तीजन्य पदार्थ त्याग्नको लागि परामर्श प्राप्त गर्न सकिन्छ।
4: हामी कार्यक्रमको अन्तिम चरणमा आएका छौँ। सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि हामी व्यक्ति अनि समाज र संघ संस्थाको भूमिका चाहिँ कस्तो हुनुपर्छ होला?
6: यसमा अब एउटा त हामीले जानकारी सूचना सरकारले चाहिँ दिनुपर्ने हुन्छ यो हानिकारक छ भनेर, र नीति नियम बनाउन पनि सरकारले बनाउन सक्छ र त्यसको कार्यान्वयन पनि सरकारले पक्षले गर्नुपर्ने हुन्छ। तर सँगसँगै नागरिकको पनि भूमिका रहेको छ, नागरिकले पनि आफ्नो जिम्मेवारी सम्झेर जब यो चिज हानिकारक छ, यो प्रयोग गर्नु हुँदैन भनेर सरकारले जानकारी दिएको छ भनेदेखि अथवा त्यसको जानकारी पाइयो भने त्यो प्रयोग नगर्नु पनि कर्तव्य छ। आफ्नो परिवार बच्चा बच्ची बालबच्चाको लागि पनि महत्त्वपूर्ण छ, भोलि एउटा चाहिँ नै अभिभावक अथवा गार्जियन अल्प आयुमा मृत्यु भयो भने उसको बच्चा बच्ची परिवारलाई कस्तो असर पर्छ त्यो हामी सोच्न सक्छौँ। त्यस कारणले गर्दाखेरि एउटा परिवारप्रतिको चाहिँ नै जिम्मेवारी बोध पनि चाहिँ गर्नुपर्ने हुन्छ र यस्तो पदार्थहरू सेवन नगर्नुपर्ने हुन्छ। त्यसपछि समाजले पनि के छ भने सरकारलाई सहयोग गर्नुपर्ने हुन्छ।
5: भर्खरै यहाँहरूले सुन्नुभयो सुर्तीजन्य पदार्थ र यसले स्वास्थ्यमा पार्न सक्ने असरका बारेमा। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका वरिष्ठ जनस्वास्थ्य प्रशासक उपेन्द्र ढुङ्गानासँग गरिएको कुराकानी।
4: आज आजको कार्यक्रम सुनिसकेपछि तपाईँमा पनि केही जिज्ञासा अवश्य पनि आयो होला। सल्लाह सुझाव र प्रतिक्रिया भए jnaswasthya.radionepal@gmail.com पत्राचार गर्नुहोला। साथै राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र टेकु काठमाडौँको ठेगानामा पनि पत्राचार गर्न सक्नुहुन्छ।
5: आजका लागि स्वास्थ्य गतिविधि कार्यक्रमबाट बिदा लिने समय भइसकेको छ। यतिन्जेल कार्यक्रम सुनेर साथ दिनुभएकोमा धन्यवाद। कार्यक्रमबाट प्राविधिक साथी देवकी भण्डारी सहित टेक बहादुर आयर,
4: रीता तिमल सिन्हा
5: र टङ्क खनाल बिदा हुन्छौ।
4: नमस्कार।
7: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
8: नेपालको समावेशी आवाज।
9: कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम नवीन कृषि प्रविधि। अनुसन्धानबाट प्रमाणित कृषिका नयाँ नयाँ प्रविधिहरूको सङ्गालो नवीन कृषि प्रविधि।
10: नमस्कार। नवीन कृषि प्रविधिको आजको श्रृङ्खलामा स्वागत गर्दछौ। म चित्रकला चौहान
11: अनि म कृति आचार्य।
10: यस कार्यक्रममा हामी कृषि तथा पशुपन्छीको क्षेत्रमा प्रयोगमा आइरहेका र अनुसन्धानको क्रममा रहेका नवीन कृषि प्रविधिहरूको बारेमा जानकारी प्रस्तुत गर्ने गर्दछौ। आजको कार्यक्रममा हामीले जेठ महिनाको तेस्रो साता फलफूल, खाद्यान्न र तरकारी बालीमा गर्नुपर्ने मुख्य मुख्य क्रियाकलापहरूको बारेमा जानकारी प्रस्तुत गर्न गइरहेका छौँ। सर्वप्रथम चर्चा गरौँ जेठ महिनाको तेस्रो साता खाद्यान्न बालीमा गर्नुपर्ने मुख्य मुख्य क्रियाकलापहरूको बारेमा। जेठ महिनाको दोस्रो सातामा धेरै स्थानहरूमा वर्षा भएको साथै आगामी सातामा पनि धेरै स्थानहरूमा साताभरि नै मध्यमसम्मको वर्षा र एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकोले मकै, मुङ लगायत तरकारी तथा फलफुल बालीहरूमा आवश्यकता अनुसार पानी निकासको व्यवस्था गर्नुहोस्। आगामी साता धेरै स्थानहरूमा साताभरि नै मध्यमसम्मको वर्षा र एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकोले सबै प्रकारका फलफुल बाली तथा तरकारी बालीहरूमा सकेसम्म विषादी प्रयोग नगर्नुहोस्। विषादी प्रयोग गर्नै परेमा स्टिकर मिसाएर मात्रै प्रयोग गर्नुहोस्। चोइते धानमा पतेरो किरा लाग्ने समय भएकोले नियमित अनुगमन गर्नुहोस्। नोक्सानी कम गर्न खेतभित्र तथा वरपरको झारपात गोडमेल गरी पतेरोको वैकल्पिक वासस्थान नष्ट गर्नुहोस्। बढी नाइट्रोजन मल प्रयोग नगर्नुहोस्। माकुरा जस्ता मित्र जीवहरू संरक्षण गर्नुहोस्। नोक्सानी भएमा साइपरमेथ्रिन 10% इसी 1 ml प्रति लिटर पानीको दरले मौसमको अवस्था हेरी छर्कनुहोस्। वर्षे धान बालीबाट राम्रो उत्पादन लिन आफूले लगाउन चाहेको ठाउँ अनुसारको लागि सिफारिस गरिएका धानका उन्नत जातहरूको बिउ भरपर्दो स्रोतबाट समयमा नै व्यवस्था गर्नुहोस्। यसको लागि तराई, भित्री मधेश, तल्लो पहाडी बेसीका सिंचित क्षेत्रहरूको लागि बहुगुडी धान 1, बहुगुडी धान 2, हर्दीनाथ 3, हर्दीनाथ 4, हर्दीनाथ हाइब्रिड धान 1, हर्दीनाथ हाइब्रिड धान 3, मिथिला, रामपुर मन्सुली, सावित्री, रामधान तथा असिंचित क्षेत्रको लागि सुक्खा धान 1, सुक्खा धान 2, सुक्खा धान 3, सुक्खा धान 4, सुक्खा धान 5, सुक्खा धान 6, तरहरा र हर्दीनाथ 2 जस्ता धानको बिउको व्यवस्थापन गर्नुहोस्। डुबान र बाढीग्रस्त क्षेत्रका लागि गङ्गा सागर 1, गङ्गा सागर 2, स्वर्ण सब 1, साम्बा मन्सुली सब 1 र सिहराङ सब 1 जस्ता धानका बिउहरूको व्यवस्था गर्नुहोस्। त्यसै गरी मध्य पहाडी क्षेत्रका लागि खुमल 4, खुमल 8, खुमल 10, खुमल 11, खुमल 12, खुमल 13, खुमल 14, खुमल बासमती 16 जस्ता धानहरूका बिउको व्यवस्था गर्नुहोस्। त्यसै गरी छरुवा धान खेतीको लागि तराई र भित्री मधेसमा सुक्खा धान 1, सुक्खा धान 2, सुक्खा धान 3, तरहरा 1, हर्दीनाथ 2, घोइया 2, राधा 4 र बिन्देश्वरी जस्ता धानका बिउको पनि व्यवस्था गर्नुहोस्। धानको बिउ ब्याडमा राख्न वा सिधै छरुवा विधिबाट खेतमा छर्नु अघि धानको बिउ छान्ने विधिद्वारा बिउलाई छानी कार्बेन्डाजिम युक्त विषादी 3 ग्राम प्रति केजी बिउको दरले धानको बिउ उपचार गरेर मात्र प्रयोग गर्नुहोस्। यो साता हरियो मल लगाउने उपयुक्त समय भएकोले धान बालीमा आवश्यक पर्ने खाद्य तत्त्व परिपूर्तिको लागि डैचा, सनै, मुङ जस्ता बालीहरू लगाउनुहोस्। हरियो मलको प्रयोगले माटोको स्वास्थ्यमा सुधार हुन्छ, साथै रासायनिक मलको मात्रा समेत कम गर्न सकिन्छ। गहुँ भित्र्याउँदा सुरक्षित भण्डारणका लागि गहुँलाई करिब 12% चिस्यान कायम हुने गरी घाममा राम्ररी सुकाउनुहोस्। गोदामहरूलाई अघिल्लो बालीको अन्न तथा अन्य भण्डार सामग्री हटाएर राम्ररी सफा गर्नुहोस्। साथै भण्डारणका लागि बोराको प्रयोग गर्नुहुने किसानहरूले 5% निमको घोलले बोरा उपचार गरी बोरालाई घाममा सुकाएर मात्र प्रयोग गर्नुहोस्। निमको घोलले रोग र किराहरूको विभिन्न अवस्थाहरू नष्ट हुन्छन्। खाद्यान्न बालीको लागि प्रयोग गरिने गहुँ भण्डारणमा किराबाट जोगाउन भकारीको माथिल्लो भागमा 4-5 इन्च जति छहारीमा सुकाएको सुकिलो निम, बकाइनो र तितेपाती जस्ता बोट बिरुवाहरूको पातहरूको प्रयोग गर्नुहोस्। बिउको लागि भण्डारण गरिएको गहुँ लगायतका अन्य बालीहरूलाई किराबाट बचाउन बिउ राखिएको भाँडोको मुखबाट 6-12 इन्चको गहिराईसम्ममा सेल्फस विषादी 10 ग्रामको 1 पुरिया प्रति मेट्रिक टनका दरले प्रयोग गर्नुहोस्। मकै बालीमा सिफारिस मात्रा अनुसारको युरिया मल टप ड्रेस गर्नुहोस्। तापक्रम वृद्धि सँगसँगै हुने वर्षाले मकैमा लाग्ने अमेरिकन फौजी किराको जनसङ्ख्या वृद्धिलाई अनुकूल हुने भएकोले नोक्सानी कम गर्न इमामेक्टिन बेन्जुएट 5% HG, 0.4 ग्राम वा स्पिनोस्याड 45% HG, 0.3 ml वा स्पाइनोटेराम 11.7% HG, 0.5 ml प्रति लिटर पानीको दरले बोट भिज्ने गरी 7 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्। एउटै विषादी निरन्तर प्रयोग नगरी आलो पालो गरी प्रयोग गर्नुहोस् तथा घोगा लागिसकेपछि विषादी नहाल्नुहोस्। पहाडका लागि सिफारिस गरिएका भटमासका उन्नत जातहरू तरकारी भटमास 1, लुम्ले भटमास 1, सेती, पूजा र रेन्सम जस्ता भटमासका बिउहरू राइजोबियम जीवाणु र कार्बेन्डाजिम युक्त विषादी 2 ग्राम प्रति केजी बिउको दरले बिउ उपचार गरी लगाउनुहोस्। भटमास एकल बालीको रूपमा लाइनमा लगाउँदा 1 हारदेखि अर्को हारसम्मको दूरी 50 सेन्टिमिटर र बोटबाट बोटसम्मको दूरी 10-15 सेन्टिमिटरमा लगाउनुहोस्। यसरी बिउ लगाउँदा 3-4 सेन्टिमिटर गहिराईमा 2.5-3 केजी प्रतिरोपनीका दरले बिउको प्रयोग गरी रोप्नुहोस्। तर भटमासलाई मकैसँग अन्तर्बालीको रूपमा लगाउँदा मकैको हारको दूरी 1 मिटर र 1 बोटदेखि अर्को बोटसम्मको दूरी 25 सेन्टिमिटर हुने गरी 1 हार मकै र 2 हार भटमास लगाउनुहोस्। कोदो बालीबाट राम्रो उत्पादन लिन ठाउँ अनुसार सिफारिस गरिएका कोदोको जातहरूको बिउ व्यवस्थापन गर्नुहोस्। बिउ व्यवस्थापन गर्दा मध्य तथा उच्च पहाड 1300-3000 मिटरसम्मको उचाइका लागि सोइलुङ कोदो 1, मध्य तथा उच्च पहाडका लागि ओखले 1, मध्य पहाडका लागि काभ्रे कोदो 1, मध्य पहाड 700-1800 मिटरका लागि काभ्रे कोदो 2 र तराई तथा मध्य पहाडका लागि डल्ले 1 कोदोको बिउ व्यवस्था
11: श्रोताबिन्द, अबको प्रस्तुतिमा जेठ महिनाको तेस्रो साता फलफुल बालीमा गर्नुपर्ने मुख्य क्रियाकलापहरू। सुन्तला जात तथा बर्खे फलफुल बालीका लागि तयार गरिएका खाडलमा गुणस्तरीय बिरुवा रोप्नुहोस्। फलफुल बालीका नर्सरीहरूमा कलमी गरिएको भागभन्दा तलबाट आएका चोरहाँगाहरू काटछाँट गर्नुहोस्। फलफुल तथा तरकारी बालीहरूमा लाग्ने रोग तथा किरा व्यवस्थापनका लागि पाइएसम्म जैविक विषादीहरू प्रयोग गर्नुहोस्। एउटै रासायनिक विषादी निरन्तर प्रयोग गर्दा रोग तथा किराहरूले विषादी पचाउने क्षमता विकास गर्छन् र विषादीको प्रभाव क्रमशः कम हुँदै जान्छ। त्यसैले सिफारिस गरिएका रासायनिक विषादीहरू निश्चित समयको फरकमा आलो पालो गरी प्रयोग गर्नुहोस्। तापक्रम बढेसँगै विभिन्न लेकाली फलफुल बालीका नयाँ पालुवाहरूमा लाही किरा, कत्ले किरा, सुलसुले जस्ता चुसाहा किराहरूको प्रकोप बढ्ने भएकोले यिनीहरूको प्रकोप कम गर्न खनिज तेल 8 देखि 10 मिलिलिटर प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा छर्कनुहोस्। स्याउमा लाग्ने भुवादार लाही किराको व्यवस्थापनको लागि नियमित अनुगमन गरी एकीकृत व्यवस्थापन विधि अप्नाउनुहोस्। लाही किराबाट संक्रमित हाँगा तथा मुनाहरू नष्ट गर्नुहोस्। लजालु स्वभावका परजीवी खपटे किराहरूले भुवादार लाही किरालाई नोक्सान पुर्याउने भएकोले त्यस्ता परजीवी खपटे किराहरूको सम्वर्धन गर्नुहोस्। साथै परजीवी किरा एफिलिनस मालीको प्रयोग गर्नुहोस्। खनिज तेल 10 मिलिलिटर प्रति लिटर पानीमा मिसाई भुवादार लाही लागेको स्थानमा भिज्ने गरी 7 दिनको फरकमा 3 पटक छर्कनुहोस्। स्याउको बोक्रा खुइलिने रोगको व्यवस्थापनका लागि जेठ तथा साउनमा पुरै बोट भिज्ने गरी 1% बोडो मिश्रण छर्कनुहोस्। रोगी हाँगा काटछाट गर्दा बनेका घाउ र बोटको काण्डमा बोडो पेस्ट बनाई लगाउनुहोस्। सुन्तला तथा हलुवा बेतको फेद कुहिने समस्याको व्यवस्थापनको लागि एन्टिरट 10 देखि 15 मिलिलिटर प्रति लिटर पानीमा घोली वृद्धि भइसकेको पातमा 12 लिटर प्रति बोटको दरले बोटको पुरै पात भिज्ने गरी छर्नुहोस्। यदि 1 वर्ष पुरानो बोट हो भने 5 देखि 10 मिलिलिटर प्रति लिटर पानीमा घोली छर्कनुहोस्। सुन्तला जात फलफुलमा लाग्ने पुतलीको लार्वाहरू संकलन गरी नष्ट गर्नुहोस्। नोक्सानी ज्यादा भएमा क्लोरान्टानिलिप्रोल 1 मिलिलिटर प्रति 3 लिटर पानीमा मिसाई साँझको समयमा छर्कनुहोस्। सुन्तला जात फलफुल बगैँचामा सूक्ष्म खाद्य तत्वको व्यवस्थापनका लागि दाना लागिसकेपछि मल्टिप्लेक्स 2.5 ग्राम प्रति लिटर पानीमा घोली पात लपक्क भिज्ने गरी छर्नुहोस्। सुन्तला जात फलफुलमा फल कुहाउने औसा किराले मसिना फलहरूमा फुल पार्न अनुकूल वातावरण भएकोले किरा व्यवस्थापनको लागि 1 भाग प्रोटिन बेटलाई 2 भाग पानीमा मिसाई प्रत्येक 3 बोट मध्ये 1 बोटमा पातको तल्लोपट्टि 50 वर्ग सेन्टिमिटर क्षेत्रफलमा पर्ने गरी साउन महिनासम्म 10 दिनको फरकमा छर्कनुहोस्। आँप अनार तथा अङ्गुरमा धुले ढुसी रोगको व्यवस्थापन गर्न 2 ग्राम सल्फरयुक्त विषादी 1 लिटर पानीमा मिसाई 8 देखि 10 दिनको फरकमा 2 देखि 3 पटक मौसमको अवस्था हेरी छर्कनुहोस्। यो समयमा केरामा नयाँ कोथा आउने भएकोले नियमित अवलोकन गरी 2 वटा कोथा मात्र राख्नुहोस्। किरामा लाग्ने कोत्रे किराको लागि अनुकूल मौसम रहेकोले यसको नियमित अनुगमन गरी आवश्यकता अनुसार व्यवस्थापनको लागि बेलुकाको समयमा गाईको गहुँ 1 भाग र 4 भाग पानी मिसाएर राखेको झोल वा कुनै निमजन्य विषादी 5 मिलिलिटर प्रति लिटर पानीमा मिसाई फल लागेको ठाउँमा छर्कनुहोस्। यस सिजनमा पसाएको केराको काइयो छुट्टिसकेको अवस्थामा घरीको 15 सेन्टिमिटर तलबाट बुङ्गो हटाउनुहोस् र हावाहुरीबाट ढल्न नदिन आवश्यक टेको दिनुहोस्। केरामा पोटासियमको कमी भएमा पुराना पातको टुप्पो पहेँलो हुने तथा भित्रै बाङ्गिएर मर्ने बोटको आँख्ला छोटो भई होचो हुने तथा केराको काइयो छोटो पातलो फलको आकार बिग्रिने हुनाले प्रत्येक बोटमा वर्षै पिच्छे 400 ग्राम म्युरेट अफ पोटास राख्नुहोस्। अङ्गुर तथा नास्पतिको गुणस्तरीय फल लिन साथै चरा र अन्य किराहरूबाट जोगाउन ब्यागिङ गर्नुहोस्। स्ट्रबेरीको पात थोप्ले रोग व्यवस्थापनको लागि 2 ग्राम क्लोरोथालोनिल प्रति लिटर पानीको दरले 10 देखि 12 दिनको फरकमा 3 देखि 4 पटकसम्म सम्पूर्ण बोट भिज्ने गरी छर्केर उपचार गर्नुहोस्।
10: श्रोतावृन्द, अबको प्रस्तुतिमा हामी जेठ महिनाको तेस्रो साता तरकारी बालीमा गर्नुपर्ने मुख्य मुख्य क्रियाकलापहरूको बारेमा जानकारी प्रस्तुत गर्न गइरहेका छौँ। उच्च पहाडमा फागुनमा लगाइएको आलु बालीमा कुडमेल तथा उकेर लगाई चिस्यानको अवस्था समेत हेरी प्रतिरोपनी 4.4 केजीको दरले युरिया मल टप ड्रेस गर्नुहोस्। आलुको दानामा लाग्ने पुतलीले क्षति पुर्याउने हुँदा त्यसबाट जोगाउन आलुको दाना माटोमाथि निस्कन नदिन राम्ररी उकेर लगाउनुहोस्। बेजातका रोगी भाइरस संक्रमित अर्थात् पात बटारिने टाटे पाटे बोट देखिएमा रगिङ गर्नुहोस्। तापक्रम वृद्धि सँगै आलुको भण्डारणमा लाग्ने पुतली अर्थात् जोताहा किरा सक्रिय भई ज्यादा नोक्सानी गर्ने भएकोले खनेको आलुलाई अँधेरो सुक्खा र चिसो ठाउँ 10 देखि 15 डिग्री सेल्सियस तापक्रममा काठका बाकस प्लास्टिकका क्रेट वा ऱ्याकमा फिजाएर 3 तहसम्म मिलाएर राख्नुहोस्। स्थानीय रूपमा घरमा नै भण्डारण गरेको आलुलाई आलुको पुतलीबाट हुने क्षति कम गर्न बोझोको धुलो 2 ग्राम प्रति केजी आलुका दरले प्रयोग गर्नुहोस्। आलु खन्ने समयमा लामो समयसम्म खेतबारीमा नै थुपारेर राख्दा उक्त थुप्रोमा पुतलीले फुल पार्ने र भण्डारणमा असर गर्ने भएकोले खन्ने समयमा ध्यान पुर्याउनुहोस्। मध्याह पछि हावाहुरी चट्याङ तथा असिना पर्ने सिजन भएकोले टिपेर बजार लैजानु पर्ने फलफूल एवं तरकारी बालीहरू बिहान शीत ओभाएपछि टिप्नुहोस्। लौकाको डाँठमा चोप निस्कने डडुवा देखिएको खण्डमा प्लाइटक्स 50% 5 ग्राम प्रति लिटर पानीमा घोलेर बिरुवाको डाँठमा लेपन गर्नुहोस्। साथै 15 दिनको फरकमा प्लाइटक्स 50 2 ग्राम प्रति लिटर पानीमा घोलेर स्प्रे गर्नुहोस्। काँक्रो फर्सी समूहको लहरे बालीमा 10 ग्राम युरियाको दरले रोपेको 15-20 दिनमा 40-45 दिनमा र 60-65 दिनमा टप ड्रेस गर्नुहोस्। काँक्रो फर्सी समूहको लहरे बालीमा हरेक 15 दिनको फरकमा सूक्ष्म खाद्य तत्त्वको प्रयोग गर्नुहोस्। काँक्रो फर्सी समूहको लहरे बालीमा लाग्ने धुले ढुसी रोगको व्यवस्थापनको लागि रोगी बिरुवाहरूको ठुटाहरू र झरेका पात जम्मा गरेर नष्ट गरी सल्फरयुक्त विषादी 0.2% घोलले सम्पूर्ण पात भिज्ने गरी 7-10 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्। काँक्रो फर्सी समूहको लहरे बालीलाई फल कुहाउने औँसा किराको नोक्सानी व्यवस्थापनको लागि क्युल्युरयुक्त ट्र्याप प्रतिरोपणी 6-8 वटाको दरले राख्नुहोस्। भन्टाको डाँठ तथा फलमा लाग्ने गवारो किरा व्यवस्थापनको लागि गवारोको कारण ओइलाइएका मुन्टा पात तथा फल नष्ट गर्नुहोस्। धेरै नोक्सानी भएमा क्लोरेन्टा निलिप्रोल 18.5 SC वा स्पिनोस्याट 45 SC 0.3 ml प्रति लिटर पानीमा मिसाई पानी नपरेको बेला छर्कनुहोस्। भिन्डीमा फल तथा डाँठमा लाग्ने गवारोको नोक्सानी देखिएमा गवारो लागेको मुना र फलहरू जम्मा गरी नष्ट गर्नुहोस्। साथै किराको अचल अवस्था प्युपाहरू बिरुवाको बाहिरी भागहरूमा हुने हुँदा जम्मा गरी नष्ट गर्नुहोस्। नोक्सानी बढी भएमा क्लोरेन्टा निलिप्रोल 18.5 SC वा स्पिनोस्याट 45% SC 1 ml 3 लिटर पानीमा मिसाएर छर्कनुहोस्। एउटै विषादी निरन्तर प्रयोग नगरेर आलो पालो गरी प्रयोग गर्नुहोस्। खनेको प्याजको बोटलाई 2 दिन छायामा फिजाएर मात्र टुप्पा काटी गाना अलग गर्नुहोस्। रोग लागेर बिग्रेको गानालाई हटाई केही दिन सुकाएर प्याजको साइज अनुसार छुट्याएर भण्डारण गर्नुहोस्। साधारण अवस्थामा प्याजलाई खुल्ला हावा लाग्ने बाँस वा अन्य ऱ्याकमा भण्डारण गर्नुहोस्। गोलभेडामा पात खन्ने किरा टुटा एप्सुलुटा किरा लागेको अवस्थामा क्लोरेन्टा निलिप्रोल वा स्पिनोस्याड नामक विषादी 1 ml प्रति लिटर पानीमा मिसाएर 15 दिनको फरकमा छर्कनुहोस्। एउटै विषादी निरन्तर प्रयोग नगरी आलो पालो प्रयोग गर्नुहोस्। श्रोतावृन्द, आजको कार्यक्रममा हामीले जेठ महिनाको तेस्रो साता खाद्यान्न बाली फलफूल र तरकारी बालीमा गर्नुपर्ने मुख्य मुख्य क्रियाकलापहरूको बारेमा जानकारी प्रस्तुत गर्यौं। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? कार्यक्रमको बारेमा थप सल्लाह सुझाव तथा जिज्ञासाहरू भएमा तपाईँ हामीलाई हाम्रो कार्यालयको इमेल info@aitc.gov.np मा इमेल गर्न सक्नुहुनेछ भने हाम्रो कार्यालयको टोल फ्री नम्बर 1660019500 सम्पर्क गर्न सक्नुहुनेछ। हस्त, आजलाई कार्यक्रम यति नै। अर्को साता पुनः यस्तै जानकारीमूलक कार्यक्रम लिएर उपस्थिति हुने नै छौँ। तबसम्मको लागि म लगायत हाम्रो सम्पूर्ण टिमलाई बिदा दिनुहोस्। नमस्कार।
12: ट्राफिक लाइटको सदैव पालना गरौँ, यसले तपाईँलाई चोकमा हुन सक्ने दुर्घटनाबाट प्रत्येक पल्ट सुरक्षा गर्दछ।
13: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
14: वैदेशिक रोजगारीका क्रममा परदेशमा हुँदा शारीरिक र मानसिक स्वास्थ्य सम्बन्धी कुनै पनि सल्लाह लिन परे सिधै डाक्टरहरूसँग कुराकानी गरौँ।
15: यसका लागि वीर अस्पतालमा सञ्चालित टेली मेडिसिन सेवाको सम्पर्क नम्बर 98513-45701 र 98513-45702 बिहान 10 बजेदेखि 6 बजेसम्म भाइबर, वाट्सएप वा इमोमा म्यासेज वा कल गर्न सकिन्छ। स्वास्थ्य सुरक्षित राखौँ, भविष्य सुरक्षित बनाऊ।
14: वैदेशिक रोजगार बोर्डको सचिवालय।
16: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
17: नागरिक लगानी कोष।
4: नेपालमा धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनले वार्षिक 34,000 जनाको मृत्यु हुने गरेको छ, तर यो लतको अन्त्य सम्भव छ। यदि तपाईँ धूम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न चाहनुहुन्छ भने आजै गोप्य र निशुल्क परामर्श सेवा हेल्पलाइन 1132 सम्पर्क गर्नुहोस्। यो परामर्श सेवा कार्यालय समयमा उपलब्ध छ। याद राख्नुहोस्, धूम्रपान तथा सुर्तीजन्य पदार्थको त्याग्न परामर्श सेवा हेल्पलाइन 1132।
7: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र टेकु काठमाडौँ।
17: कृषक माझ बिउबीजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
18: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बिउबीजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
17: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
18: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
17: सम्भव भएसम्म सुक्खा सहने जातहरू जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्न हुन अनुरोध छ।
18: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकैपटक नराखी निश्चित दिनको अन्तरालमा राख्नु हुन, त्यस्तै बरसातको पानी संकलन प्रविधि छरुवा धान प्रविधिको अवलम्बन गर्नु हुन समेत अनुरोध छ।
17: बिउबीजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउबीजन समितिको सचिवालय ललितपुर।
18: फोन नम्बर 5423159।
19: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
20: राष्ट्रिय आर्थिक गणना सम्पन्न हुन अब 19 दिन बाँकी।
21: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। साँझको 7 बज्ने लागेको छ। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। सुरुमा प्रमुख समाचार। प्रतिपक्षी दलहरूको विरोधका कारण प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज पनि अवरुद्ध। नेपाल भारत सीमा समस्या कूटनीतिक वार्ताका माध्यमबाट समाधान खोज्न सरकारले काम गरिरहेको सरकारका प्रवक्ता शिक्षा मन्त्री सस्मित पोखरेलको भनाई। नेपाल भारत सीमा विवादलाई स्थापित दुई पक्षीय संयन्त्र मार्फत नै समाधान गरिने भारतीय विदेश मन्त्रालयद्वारा स्पष्ट। भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा सभापति रवि लामिछाने र भारतीय जनता पार्टीका अध्यक्ष बीच भेटवार्ता। रुसले युक्रेनमा गरेको हवाई आक्रमणमा कम्तीमा 16 जनाको मृत्यु र नेपाली पुरुष क्रिकेट टोली एसियन गेम्सका लागि छनौट।

0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारू गर्न #14 #7 ह्यास डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब समाचार विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकमा प्रतिपक्षी दलहरूले लगातार विरोध जनाएपछि बैठक जेठ 25 गतेसम्मका लागि स्थगित भएको छ। बैठकमा प्रमुख प्रतिपक्षी लगायतका विपक्षी दलले राष्ट्रियता, सार्वभौम सत्ता र अखण्डताका विषयमा कुनै पनि सम्झौता हुन नसक्ने उल्लेख गर्दै प्रधानमन्त्रीले आफ्नो धारणा फिर्ता लिनुपर्ने धारणा राखेका थिए। सभामुख डोलप्रसाद अर्यालले विपक्षी दलहरूलाई कार्यसूचीमा प्रवेश गरेर सहयोग गर्न पटक पटक आग्रह गर्नुभएको थियो। बजेट लगायत महत्वपूर्ण विषयमा छलफल गर्नुपर्ने भएकाले आसन ग्रहण गरी बैठक सञ्चालनमा सहयोग गर्न उहाँले अनुरोध गर्नुभयो। विपक्षी दलका सांसदहरूले सभामुखको आग्रहलाई अस्वीकार गर्दै निरन्तर विरोध गरेपछि बैठक यही जेठ 25 गते सोमबार बिहान 11 बजे बस्ने गरी स्थगित भएको छ। सभामुखको आग्रहपछि समेत विरोधलाई निरन्तरता दिएपछि सभामुख अर्यालले विपक्षी दलका सांसदहरूलाई पालै पालो बोल्न समय दिनुभयो। त्यसक्रममा नेपाली कङ्ग्रेसका सांसद अभिषेक प्रताप शाहले प्रधानमन्त्रीको अभिव्यक्ति त्रुटिपूर्ण र आपत्तिजनक रहेकाले सच्याउनु पर्ने बताउनुभयो। श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले देशको सिमाना र सार्वभौम सत्ता जोगाउने विषयमा सबै दलको एकमत हुनुपर्ने भन्दै प्रधानमन्त्रीले संसदमा उपस्थित भएर माफी माग्नुपर्ने बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुशबु ओलीले प्रधानमन्त्रीको अभिव्यक्ति कूटनीतिक, कानुनी र राष्ट्रिय सुरक्षाका दृष्टिले अत्यन्त गम्भीर प्रकृतिको रहेकाले प्रधानमन्त्रीको दल र राज्यका निकायबाट यस्तो अभिव्यक्तिको बचाउ र ढाकछोपको प्रयास गर्नुले अर्को दुर्घटना निम्त्याउन सक्ने बताउनुभयो। नेपाली कम्युनिस्ट पार्टीका सांसद युवराज दुलालले राष्ट्रिय सुरक्षाको विषय सबै दलको धारणा साझा विषय भएकाले प्रधानमन्त्रीको अभिव्यक्तिबारे प्रधानमन्त्रीको दल राष्ट्रिय स्वतन्त्र पार्टीको धारणा के हो सदनलाई जानकारी गराउन माग गर्नुभयो। नेकपा एमालेका सांसद गणेश सिंह ठगुन्नाले देशको कार्यकारी प्रमुखले सदनमा राखेका अभिव्यक्तिको दीर्घकालसम्म राजनीतिक र कूटनीतिक प्रभाव रहने बताउनुभयो। त्यसपछि विपक्षी दलका सांसदहरूको विरोधकै बीच सभामुख डोलप्रसाद अर्यालले प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङदेम्बेलाई बोल्न समय दिनुभए पनि उहाँले समय नलिएपछि विधेयक प्रमाणीकरण सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र वाचन गरी बैठक स्थगित गर्नुभयो। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले प्रतिनिधि सभामा प्रधानमन्त्रीले भारतसँगको बहुआयामिक सम्बन्ध विपरीत दिनुभएको अभिव्यक्ति नसच्याएसम्म बैठकको काम कारवाही अघि बढ्न नदिने अडान लिएपछि बैठक स्थगित गर्नुभएको छ। बैठक सुरु हुनासाथ आकस्मिक समयमा सांसदहरूले नेपालले पनि थुप्रै ठाउँमा भारतको जमिन मिचेको छ भनी मुलुकको कार्यकारी प्रमुखले संसदको रोस्ट्रममा उभिएर बोल्नु कूटनीतिक मर्यादा विपरीत भएको भन्दै तत्काल सदनमा आएर माफी माग्नुपर्नेमा जोड दिनुभयो। राष्ट्रिय सभाको अर्को बैठक भोलि दिउँसो 12:15 बस्नेछ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाल भारत सीमा समस्या कूटनीतिक वार्ताबाट समाधान खोज्न सरकारले काम गरिरहेको बताउनु भएको छ। मन्त्री परिषदको आज बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्ने क्रममा प्रधानमन्त्रीले संसदमा दिनुभएको अभिव्यक्तिबारे सञ्चारकर्मीको जिज्ञासामा शिक्षा मन्त्री पोखरेलले वार्ताको माध्यमबाट सीमा विवाद समाधान गर्नुपर्नेमा नै प्रधानमन्त्री शाहले जोड दिनुभएको बताउनुभयो। विभिन्न समयका सीमा अध्ययन सम्बन्धी संयन्त्रहरूको प्रति नेपालको भूभाग भारतले उपयोग गरेको हुन सक्ने र भारतको भूभाग नेपालले उपयोग गरेको हुन सक्ने देख्दा प्रधानमन्त्री समेत अचम्मित परेको कुरा मात्रै संसदमा राख्नु भएको मन्त्री पोखरेलले स्पष्ट पार्नुभयो।
3: अर्को पक्षबाट नेपालले पनि सीमा मिचेको छ भन्ने कुरा आउँदाखेरि प्रधानमन्त्रीले म अचम्मित परेको भनेर भन्नुभयो। भारतले उपभोग गरिरहेको सीमा नेपालमा पर्न सक्ने, कति नेपालले उपभोग गरेको पनि भारतमा पर्न सक्ने भन्ने कुरा चाहिँ त्यो संयन्त्रहरूबाट आएको हुँदाखेरि दुई देशहरू बसेर टेबल टक गरेर जति पनि सीमा विवादहरू छ त्यो चाहिँ मिलाउने भन्ने कुरा प्रधानमन्त्रीज्यूले नै भनिसक्नु भएको छ।
2: सरकारले संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम UNEP-बाट ओजन तहलाई हानि पुर्याउने पदार्थहरूको व्यवस्थापन तथा न्यूनीकरण सम्बन्धी मोन्ट्रियल प्रोटोकलको कार्यान्वयन सम्बन्धी सम्झौता स्वीकृत गरेको मन्त्री पोखरेलले जानकारी दिनुभयो। मन्त्री पोखरेलले भूमि समस्या समाधान समितिको अध्यक्ष पदमा बलभद्र बास्तोला तथा सदस्य पदमा अमीर प्रसाद नेउपाने, यसै गरी पद्मिनी सोती र डाक्टर रेहना श्रेष्ठलाई नियुक्ति गरिएको जानकारी दिनुभयो।
3: सशस्त्र प्रहरी बल नेपालको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा सशस्त्र प्रहरी नायब निरीक्षक श्री अञ्जनी कुमार पोखरेललाई बढुवा गर्ने, भूमि समस्या समाधान समितिको अध्यक्ष पदमा श्री बलभद्र वास्तोला तथा सदस्य पदमा श्री अमीर प्रसाद नेउपाने, डाक्टर रोना श्रेष्ठ र पद्मनीति सोतीलाई नियुक्ति गर्ने।
2: मन्त्री पोखरेलले भदौ 23 र 24 गतिको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गठित आयोगले पेश गरेको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न गठन गरिएको अध्ययन समितिको कार्यावधि 45 दिन थप गर्ने निर्णय गरेको बताउनुभयो। मन्त्री परिषद बैठकमा सरकारले सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनी कुमार पोखरेललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको मन्त्री पोखरेलले बताउनुभयो। भारतको विदेश मन्त्रालयले नेपाल र भारत बीचको सीमा विवादलाई स्थापित द्विपक्षीय संयन्त्र मार्फत नै समाधान गरिने स्पष्ट पारेको छ। मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नयाँ दिल्लीमा आयोजित नियमित पत्रकार सम्मेलनमा दुई देश बीचको सीमाङ्कनको कार्य करिब 98% सम्पन्न भइसकेको जानकारी दिनुभयो। नेपालका प्रधानमन्त्री र परराष्ट्र मन्त्रालयका तर्फबाट सीमाका विषयमा आएका पछिल्ला टिप्पणीबारे सोधिएको प्रश्नमा प्रवक्ता जयसवालले नेपाल र भारत बीचको सीमा मामिला पूर्णत द्विपक्षीय विषय भएकाले यो मामिलामा कुनै पनि तेस्रो पक्षको भूमिका नरहने बताउनुभयो। दुई देश बीचको सम्बन्धमा विविध आयामबारे चर्चा गर्दै प्रवक्ता जयसवालले नेपाल र भारत बीच जनस्तरका साथै राजनीतिक दल बीच पनि गहिरो र पुरानो सम्बन्ध रहेको उल्लेख गर्नुभयो। भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने र भारतीय जनता पार्टी भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीन बीच भेटवार्ता भएको छ। भाजपा मुख्यालय नयाँ दिल्लीमा आज भएको भेटवार्तामा लोकतान्त्रिक सहभागिता, सार्वजनिक बहस तथा भावी नेतृत्व निर्माणमा युवा पुस्ताले खेल्न सक्ने भूमिकामाथि विचार आदान प्रदान भएको छ। प्रतिनिधिमण्डललाई स्वागत गर्दै अध्यक्ष नवीनले साझा सभ्यतागत विरासत, सांस्कृतिक सम्बन्ध तथा जनस्तरका सुदृढ सम्बन्धमा आधारित भारत नेपाल बीचको घनिष्ठ र ऐतिहासिक सम्बन्धबारे प्रकाश पार्नु भएको थियो। अध्यक्ष नवीनले भाजपा पार्टीको यात्रा, विचारधारा, संगठनात्मक संरचना तथा जनमुखी राजनीतिक सहभागिता सम्बन्धी दृष्टिकोणबारे जानकारी गराउनु भएको थियो। यस्तै सभापति लामिछाने र भारतीय विदेश मन्त्री एस जयशंकर बीच आजै भएको भेटवार्तामा नेपाल भारत विकास साझेदारी तथा जनस्तरका सम्बन्धहरूमा छलफल केन्द्रित रहेको थियो। नयाँ दिल्लीमा आज रासोपाका सभापति लामिछाने तथा उहाँको प्रतिनिधिमण्डलसँग भेट्न पाउँदा खुसी लागेको भारतका विदेश मन्त्री जयशंकरले सामाजिक सञ्जाल मार्फत उल्लेख गर्नुभएको छ। सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल भाजपाको निमन्त्रणामा 5 दिने भारत भ्रमणका लागि सोमबार नयाँ दिल्ली प्रस्थान गरेको हो। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले अदालतको जनविश्वास बढाउन कार्य योजना नै बनाएर अघि बढ्ने बताउनु भएको छ। संवैधानिक तथा न्यायिक पत्रकार मञ्चका पदाधिकारीहरूसँगको भेटमा प्रधान न्यायाधीश डाक्टर शर्माले जनताले महसुस गर्ने गरी न्यायालय सुधारका लागि कार्य योजना बनाएरै लाग्ने बताउनुभयो। उहाँले आफू बोलेर होइन कामबाट नै न्याय क्षेत्रको सुधार गर्न निर्मम ढङ्गले लागेको बताउँदै सर्वोच्चका न्यायाधीशहरूलाई क्षेत्र तोकेरै अघि बढ्न चाहेको जानकारी दिनुभयो। प्रधान न्यायाधीश शर्माले भेटमा न्यायालयको इमेज उच्च राख्न पत्रकारको समेत उत्तिकै भूमिका रहने भन्दै सकारात्मक र आलोचनात्मक पृष्ठपोषणको अपेक्षा राखेको स्पष्ट पार्नुभयो। अदालतले गरेको आदेश फैसला यथाशीघ्र कार्यान्वयन गर्नुपर्ने विषयमा ध्यान दिनुपर्नेमा सरकारवाला पक्षले जोड दिएका छन्। सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयले आज आयोजना गरेको छलफलका वक्ताहरूले अदालतको आदेश फैसला तत्काल कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका हुन्। सर्वोच्च अदालतका रजिस्ट्रार मानबहादुर कार्कीले फैसला कार्यान्वयनमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताउनुभयो। फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक गजेन्द्र बहादुर सिंहले अदालतले फैसला गर्ने बित्तिकै सम्बन्धित निकाय पत्राचार गर्ने गरेको भए पनि तत्काल कार्यान्वयन गरिहाल्ने परिपाटी नभएको अनुभव सुनाउनुभयो। दरबार हत्याकाण्ड भएको 25 वर्ष पुरा भएको छ। 2058 साल जेठ 19 गते नारायण हिटी राजदरबारभित्रै भएको दरबार हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाहको परिवारको हत्या भएको थियो। कैलालीको कर्णाली नदी किनारका सामुदायिक वनहरू नदी कटानको चपेटामा पर्दा वन जोगाउन ठूलो चुनौती देखिएको छ। सामुदायिक वनको संरक्षणका लागि स्थानीय उपभोक्ता समूहहरूका तीनै तहको सरकारले विशेष ध्यान दिनुपर्नेमा उपभोक्ताहरूले जोड दिएका छन्। कैलालीबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
4: कर्णाली नदीमा आउने बाढीले वर्षेनी कटान गर्दै जाँदा त्यहाँका सामुदायिक वनहरू नदी कटानको चपेटामा परेका हुन्। टिकापुर नगरपालिका वडा नम्बर 7 सत्ती स्थित सत्ती कर्णाली सामुदायिक वनका अध्यक्ष जितराम चौधरी।
5: मुख्यत हाम्रो कर्णाली नदीको कटानले गर्दाखेरि सामुदायिक वन लगभग यो 6-7 वर्षको दौरानमा करिब 50 हेक्टर जति हाम्रो कटान भइसकेको छ। हाम्रो अब वर्षेनी सामुदायिक वनको अगुवाईमा केन्द्रसम्म गएर विभिन्न मन्त्रालय विभिन्न विभागमा गएर डेलिगेसन बुझाउँदै गरिरहेका छौँ।
4: सत्ती कर्णाली सामुदायिक वन जस्तै टिकापुर नगरपालिका वडा नम्बर 2 स्थित खोटेना पुराखानी सामुदायिक वन पनि नदी कटानको चपेटामा परिरहेको छ। कर्णालीको एउटा भङ्गालो नै सामुदायिक वनतर्फ फर्किएपछि वन क्षेत्र बढी कटान भइरहेको बताउनुहुन्छ खोटेना पुराखानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भूपेन्द्र साउद।
6: हाम्रो यतातिर खोटेना सामुदायिक वनतिर जोडिएको कर्णालीको एउटा हाँगाले 25 हेक्टर जति जमिन चाहिँ कर्णालीले चाहिँ कटान गरिसकेको कुराहरू जानकारी गराउँछौँ र त्यो कटानीले भविष्यमा गएर टिकापुर पार्कलाई र नक्लीपुर क्षेत्रलाई चाहिँ ठुलो नोक्सान गर्ने कुराहरू पनि जानकारी गराउँछौँ।
4: जगतपुर सामुदायिक वनलाई पनि कर्णाली नदीको कटानबाट जोगाउन ठुलो चुनौती रहेको छ। जानकी गाउँपालिका वडा नम्बर 6 स्थित जगतपुर सामुदायिक वनलाई कर्णाली नदीको भङ्गालोले नै दुई भागमा विभाजन गरेको र प्रत्येक वर्ष हेक्टरका हेक्टर वन क्षेत्र नदीले कटान गर्दै गइरहेको छ। यसरी नदीले कटान गरिरहेको वनलाई जोगाउन सामुदायिक वनको स्रोतले नसकिने भएकाले सरकारले नदी कटान रोक्नमा तटबन्ध लगायतका कामहरू गरेको भए राम्रो हुने थियो भन्नुहुन्छ जगतपुर सामुदायिक वनका अध्यक्ष निरबहादुर शाह।
7: यसमा अब सामुदायिक वनको आफ्नो स्रोत छैन, स्रोत भए पनि त्यत्रो गर्ने क्षमता छैन, त्यसो भएको कारणले गर्दाखेरि अब राज्यले गरिदियो भने अलि केही सम्भव हुन्थ्यो।
4: कैलालीको टिकापुर र लम्कीचुवा नगरपालिका तथा जानकी गाउँपालिकाको क्षेत्रमा मात्र कर्णाली नदी किनारमा दर्जन बढी सामुदायिक वनहरू रहेका छन्। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।
2: राष्ट्रिय सतर्कता केन्द्रले मुलुकको सार्वजनिक प्रशासनलाई चुस्त दुरुस्त प्रभावकारी र जवाबदेही बनाउने उद्देश्यले अनुगमन टोलीलाई थप सक्रिय बनाएको छ। सार्वजनिक संस्थाहरूमा हुने अनियमितता र भ्रष्टाचार जन्य कार्यको रोकथामका लागि आवश्यक छानबिन, अनुगमन, निगरानी, छड्के जाँच र अन्वेषण गर्ने जिम्मेवारी पूरा गर्ने क्रममा केन्द्रले आफ्नो अनुगमन टोलीलाई थप सक्रिय बनाएको हो। केन्द्रका प्रवक्ता एवं सहसचिव नारायण प्रसाद भट्टले वर्तमान सरकार गठन भएसँगै जारी भएको 100 बुधे कार्यक्रममा उल्लेख भए बमोजिम मुलुकमा सुशासन प्रवर्धन, भ्रष्टाचार नियन्त्रण तथा सार्वजनिक सेवा प्रवाहमा पारदर्शिता र जवाबदेहिता अभिवृद्धि गर्ने क्रममा पछिल्ला दिनमा अनुगमनको कामलाई प्राथमिकता दिएको स्पष्ट पार्नुभयो। भोजपुर सदरमुकामदेखि उत्तरी क्षेत्रको प्रमुख व्यापारी केन्द्र दिङ्ला जोड्ने बहुप्रतीक्षित भोजपुर दिङ्ला सडक खण्डमा कालोपत्रे पिच कार्य सुरु भएको छ। वर्षौंदेखि कच्ची तथा धुलाम्य अवस्थामै सञ्चालन हुँदै आएको सडक कालोपत्रे हुन थालेपछि स्थानीय उत्साहित बनेका हुन्। भोजपुरबाट संवाददाता गणेश विष्टको रिपोर्ट।
8: भोजपुर दिङ्ला सडक खण्डमा कालोपत्रको काम सुरु गरिएको छ। दुई खण्डमा विभाजन गरी निर्माण कार्य तीव्र गतिमा अघि बढाइएको पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजन राज रेड्डीले बताउनुभयो। पहिलो खण्ड अन्तर्गत पानी ट्याङ्की 3 तलेसम्मको करिब 17 किलोमिटर सडकमा कालोपत्र कार्य सुरु गरिएको उहाँको भनाइ छ। हालसम्म यस खण्डको भौतिक प्रगति 55% पुगेको छ।
9: दिङ्लासम्मको चाहिँ लगभग 16 किलोमिटरको प्याकेज, पहिलो प्याकेजमा अहिले चाहिँ हामी यहाँ कालोपत्रीको काम चाहिँ अहिले सुरु गरेका छौँ।
8: पहिलो खण्डको निर्माणको काम कोशी प्रदेश सरकारको करिब 62 करोड लगानीमा भइरहेको छ। दोस्रो खण्ड अन्तर्गत 3 तले दिङ्ला करिब 16.5 किलोमिटर सडक खण्डको पनि निर्माणको काम भइरहेको छ। वर्षातमा हिलो र हिउँदामा अत्याधिक धुलोको कारण सहरी आवाजातमा कठिनाई हुँदा बिरामी ओसार पसार कृषि उपजको ढुवानी तथा दैनिक जीवन प्रभावित हुने गरेको थियो। सडक कालोपत्रे बनेपछि कृषि, पर्यटन तथा सेवा क्षेत्रको विकासमा समेत सकारात्मक प्रभाव पर्ने स्थानीय भीमप्रसाद राईले बताउनुभयो।
10: रोकेर यहाँ ठोकबाट भसेर भाँचेर बस्छ, राम्रो भइरहेको छ। धुलो उडेर घाम लाग्दा पानी पर्दाखेरि भनेको भिलो भएर भित्र बस्ने एकदम राम्रो खुसी छ।
8: निर्माण कम्पनी मार्सेली निर्माण सेवाका प्रमुख श्याम श्रेष्ठले कालोपत्रको कामलाई तीव्र गतिमा अघि बढाइएको बताउनुभयो।
11: हाल अहिले पनि 3-4 महिनादेखि नियमित दैनिक पानी परेकोले सडक निर्माण कार्य सम्पन्न गर्न चाहिँ अत्यन्तै बाधा अवरोध परेको छ। र पनि म निरन्तरता जति जति टाइम मौसम सुधार हुन्छ त्यो अवस्थामा काम गर्ने कोसिस चाहिँ गरिरहेको छु। मौसमले साथ दिने भने अहिले पनि यो आर्थिक वर्ष असारमा सम्बन्धमा मैले सम्पन्न गर्न सक्छु।
8: निर्माणको काम 2080 मङ्सिर महिनाबाट सुरु गरिएको हो। सम्झौता अनुसार आगामी फागुन महिनासम्ममा सम्पूर्ण कार्य सम्पन्न गर्नुपर्ने कार्यालयको भनाइ छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
2: नवलपरासीको त्रिवेणी गाउँपालिका वडा नम्बर 7 ईश्वरी प्रसाद गौतम विरुद्ध ऋण उपलब्ध गराइदिए बापत घुस लिएको अभियोगमा 50 लाखको भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश नेउपानीका अनुसार गौतमले विशेष अदालत काठमाडौँमा 2083 वैशाख 23 बकपत्र गर्दा आयोगमा अनुसन्धानको क्रममा परेको गरेको बयान तथा आरोप माग दाबी बेहोराको प्रतिकूल हुने गरी बकपत्र पुष्टि भएको छ। अत्यधिक गर्मीको जोखिमबारे जनचेतना फैलाउने र गर्मीबाट सुरक्षित रहने उपायहरू साझा गर्ने उद्देश्यले आज हिट एक्सन डे 2026 विश्वभर विभिन्न कार्यक्रम गरी मनाइएको छ। अन्तर्राष्ट्रिय रेड क्रस तथा रेड क्रिसेन्ट महासङ्घ आइएफआरसीको आह्वानमा मनाइने यो दिवसको मुख्य विषयवस्तु इन्डोर हिट रहेको छ। दिवसमा घर, विद्यालय, कार्यस्थल तथा हेरचाह केन्द्रमा बढ्दो तापक्रमका कारण मानव स्वास्थ्यमा पर्ने जोखिमप्रति विशेष ध्यान केन्द्रित गरिएको छ। हिट एक्सन डे पहिलो पटक सन् 2022 सुरु गरिएको थियो। जलवायु व्यवस्थापनविद डाक्टर धर्मराज उप्रेतीले जलवायु परिवर्तनले निम्ति आएको बढ्दो गर्मीबारे सुरक्षित रहने उपायहरू साझा गर्ने उद्देश्यले दिवस मनाउने गरिएको बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। रुसले युक्रेनका विभिन्न सहरमा गरेको हवाई आक्रमणमा परि कम्तीमा 16 मृत्यु भएको छ। यो आक्रमणलाई मस्कोले केही महिना यता गरेको ठूलो सैन्य कारवाही भनेको छ। घटनामा कैयौँ मानिस हताहत भएको अधिकारीहरूले बताएका छन्। मृतक 2 बालबालिका सहित दनिप्रोमा 11 र राजधानी कियेभमा 5 गरी कुल 16 को मृत्यु भएको पुष्टि भएको

0: बढी विदेशी पर्यटकले नेपालको भ्रमण गरेका छन्। मे महिनामा 1,02,626 विदेशी पर्यटक नेपाल भित्रिएको र उक्त संख्या गत वर्षको तुलनामा 19% बढी रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ। गत वर्षको मे महिनामा 86,216 पर्यटक नेपाल घुम्न आएका थिए। कोरोना महामारी अगाडि सन् 2019 मे महिनामा 78,329 विदेशी पर्यटक नेपाल घुम्न आएका थिए। मे महिनामा नेपाल आउने पर्यटक मध्ये सबैभन्दा बढी भारतका पर्यटक रहेका छन्। उक्त महिनामा भारतबाट मात्र 40,782 पर्यटक नेपाल घुम्न आएका छन्। त्यस्तै दोस्रोमा चीनबाट 11,514, तेस्रोमा संयुक्त राज्य अमेरिकाबाट 9,001, चौथोमा बङ्गलादेशबाट 5,298 र पाँचौंमा संयुक्त अधिराज्य बेलायतबाट 3,375 पर्यटक नेपाल घुम्न आएका छन्। चालु आर्थिक वर्षको 10 महिनामा बिरगंज नाका हुँदै 7,97 करोड रुपियाँ बराबरको दालजन्य वस्तु आयात भएको छ। त्यहाँबाट विभिन्न 7 प्रकारका दलन नेपाल आयात भएका हुन्। गत आर्थिक वर्षको 10 महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा बिरगंज नाकाबाट आयात भएको मूल्यको आधारमा आयात 2,24 करोड अर्थात 22% घटेको छ। गत आर्थिक वर्षको 10 महिनामा उक्त नाकाबाट 10,21 करोड मूल्यको दालजन्य वस्तु आयात भएको थियो। बिरगंज भन्सार कार्यालयका सूचना अधिकारी उदय सिंह विष्टले चालु आर्थिक वर्षको 10 महिनामा मूल्यको आधारमा दालजन्य वस्तुको आयात 22% कमी आएको बताउनु भयो। नेपालबाट अन्तर्राष्ट्रिय उडान गरिरहेको निजी क्षेत्रको वायुसेवा कम्पनी हिमालयन एयरलाइन्सले चीनको आर्थिक तथा प्रविधि केन्द्रका रूपमा परिचित सेन्जेन सहरसँग राजधानी काठमाडौँलाई प्रत्यक्ष हवाई उडान मार्फत जोड्ने भएको छ। कम्पनीले जेठ 21 गतेदेखि काठमाडौँ सेन्जेन काठमाडौँ सिधा उडान सेवा सञ्चालन गर्न लागेको जनाएको छ। नयाँ उडान सेवा अन्तर्गत काठमाडौँ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र चीनको सेन्जेन बाओआन अन्तर्राष्ट्रिय विमानस्थल बीच सातामा 2 उडान सञ्चालन हुनेछन्। हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले नयाँ गन्तव्य थपिनु हिमालय एयरलाइन्सको अन्तर्राष्ट्रिय सञ्जाल विस्तारको रणनीतिक उपलब्धि भएको बताउनु भयो। चीनको सिलिकन भ्यालीका रूपमा परिचित सेन्जेन विश्वका प्रमुख प्रविधि उत्पादन तथा नवप्रवर्तन केन्द्र मध्ये एक मानिन्छ। नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको बजेट नयाँ युग प्रवेश गर्ने शुरूआत बिन्दुको रूप आएको बताएको छ। काठमाडौँमा आयोजित छलफल कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले बजेट नेपालको नियतिलाई नयाँ आयाम दिई आर्थिक समृद्धिको नयाँ युगको प्रवेश गर्ने शुरूआत बिन्दुको रूपमा आएको बताउनु भयो। उहाँले आर्थिक वर्ष 2083-84 बजेट महत्वाकांक्षी भए पनि त्यसको सफल कार्यान्वयन हुन सके निजी क्षेत्रको आत्मविश्वास वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो। पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवडाले उपभोगमुखी बजेटले रोजगारी सृजना गर्न नसक्ने बताउनु भएको छ। मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा पूर्व अर्थमन्त्री खतिवडाले अहिलेको सरकारले ल्याएको बजेट उपभोगमुखी रहेको बताउनु भयो। सरकारले आगामी बजेटमा 7% आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको तर त्यो प्राप्त गर्न कम्तीमा 22-24% आयात वृद्धि गर्नुपर्ने आवश्यकता रहेको औल्याउनु भयो।
1: अब खेल समाचार अझै बमबाट।
2: चीनले लगातार दोस्रो हार बिहोरीसँगै नेपाल पुरुष क्रिकेट टोली एसियन गेम्सका लागि छनौट भएको छ। सिङ्गापुरमा भइरहेको छनौटमा चीन लगातार 2 हारका साथ प्रतियोगिताबाट बाहिरिए पश्चात नेपाल 1 खेल अगावै प्रतियोगितामा सेमी फाइनल पुग्नका साथै एसियन गेम्सका लागि छनौट भएको हो। पहिलो खेलमा नेपालसँग 221 रनको फराकिलो अन्तरले पराजित चीन दोस्रो खेलमा मलेसियासँग 9 विकेटले पराजित भयो। मलेसिया पनि नेपालसँगै 1 खेल अगावै सेमी फाइनल पुग्दै एसियन गेम्सका लागि छनौट भएको छ। चीनले दिएको 85 रनको लक्ष्य मलेसिया 7.5 ओभरमा 1 विकेट गुमाएर पूरा गर्यो। सोमो चरणको अन्तिम खेलमा बिहिबार नेपाल र मलेसिया खेल्दैछन्। बुधबारबाट मलेसियामा एसिसी प्रिमियर कपको सुरुवात हुँदैछ। प्रतियोगिताको पहिलो खेलमा बुधबार नै नेपालले कतारको सामना गर्दैछ। कतार र नेपाल बीचको खेल मलेसियाको कोल्जे टुङ्गुर जाफर ओभलमा बुधबार बिहान 7:15 बजीबाट सुरु हुँदैछ। महिला T20 अन्तर्राष्ट्रियमा 4 पटक कतारसँग खेलेको नेपालले 100% जितको नतिजा हात पारेको छ। कतारसँग नेपाल 119, 61, 109 रनले तथा 9 विकेटले विजयी भएको छ। बुधबार कतारसँग 4th पटक नेपाली महिला टोलीले खेल्दैछ। एसिया कपको छनौटको रूपमा रहेको प्रतियोगितामा नेपाल सहित 18 देशको सहभागिता रहेको छ। सहभागी 18 राष्ट्रलाई 4 समूहमा विभाजन गरिएको छ। एसिसीका अनुसार नेपाल समूह डीमा रहेको छ। नेपाल रहेको समूहमा कतार हङकङ तथा भुटान रहँदा समूह एमा थाइल्यान्ड म्यानमार जापान बहराइन मङ्गोलिया छन्। समूह बीमा युएई ओमन चीन फिलिपिन्स र साउदी अरब तथा समूह सीमा इन्डोनेसिया मलेसिया कुवेत र सिङ्गापुर रहेका छन्। एसिसीका अनुसार नेपालले दोस्रो खेलमा जेठ 21 भुटानसँग तथा समूह चरणको अन्तिम खेलमा जेठ 23 गते हङकङसँग खेल्नेछ। हरेक समूहको शीर्ष 2मा रहने टोलीका बीचमा जेठ 27 गते क्वार्टर फाइनल खेल हुनेछन्।

0: चार क्वार्टर फाइनल खेलका विजेताले यसै वर्षमा आयोजना हुने एसिसी एसिया कप स्थान बनाउनेछन्। जेठ 29 सेमी फाइनल हुने प्रतियोगिताको फाइनल जेठ 30 हुनेछ।
1: अब मौसम आगामी 24 घण्टामा कोशी र मध्य प्रदेश लगायत गण्डकी बागमती लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 30.5 न्यूनतम 20 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 29.7 न्यूनतम 19 डिग्री सेल्सियस वर्षा फाटफुट, पोखराको अधिकतम 32.4 न्यूनतम 20.4, वीरेन्द्रनगरको अधिकतम 33.7 न्यूनतम 19.9 डिग्री सेल्सियस वर्षा फाटफुट र दिपायलको अधिकतम 34.8 न्यूनतम 20 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिपक्षी दलहरूको विरोधका कारण प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज पनि अवरुद्ध। नेपाल भारत सीमा समस्या कूटनीतिक वार्ताबाट समाधान खोज्न सरकारले काम गरिरहेको सरकारका प्रवक्ता शिक्षा मन्त्री सस्मित पोखरेलको भनाई। नेपाल भारत सीमा विवादलाई स्थापित द्विपक्षीय संयन्त्र मार्फत नै समाधान गरिने भारतीय विदेश मन्त्रालयद्वारा स्पष्ट। भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा सभापति रवि लामिछाने र भारतीय जनता पार्टीका अध्यक्ष बीच भेटवार्ता। रुसले युक्रेनमा गरेको हवाई आक्रमणमा कम्तीमा 16 जनाको मृत्यु र नेपाली पुरुष क्रिकेट टोली एसियन गेम्सका लागि छनौट। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
3: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
4: श्रोतावृन्द नमस्कार। नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ।
5: श्रोता, सदाझैँ आज पनि हामी शैक्षिक रेडियो नाटक लिएर उपस्थित भइसकेका छौँ। आजको श्रृङ्खलामा हामी रुद्र भट्टराईद्वारा लिखित मातृभाषामा शिक्षा शीर्षकको नाटक प्रस्तुत गर्दैछौँ। यस शैक्षिक रेडियो नाटकमा आवाज दिने वक्ताहरू हुनुहुन्छ रजनी धिमाल, गोपाल नारायण श्रेष्ठ, खिलानाथ धमला, पप्पु कुमार मेहता र विनिता राई। आउनुहोस् अब सुनौ शैक्षिक रेडियो नाटक मातृभाषामा शिक्षा।
6: ए हजुर, तपाईँको बच्चा कति कक्षामा पढ्नुहुन्छ?
7: खै, कति कक्षा भुन्ने, स्कुल त आउनु मान्दैन। तिम्रो बच्चा कति कक्षामा पढ्छ?
6: त्यही त भनिरहेको छु, बच्चा पनि स्कुल जान दिक्क मानिरहेको छ। गत वर्ष नै भर्ना गरेको थिएँ 1 कक्षामा, यस वर्ष 2 कक्षामा गयो।
7: तिम्रो बच्चा त 2 कक्षामा गयो।
6: हो, तर पढाइमै पसन्द छैन हजुर।
7: हाम्रो त पोहोर पनि 1मा, अहिले पनि उस्तै छ। त्यसो भएर मास्टरलाई कुरा गर्न पर्यो भनेको।
6: अच्छा, दुवै आदमीको समस्या त यही रहेछ, बच्चा कमजोर पढाइ लेखाइमै। शिक्षकमा एकछिन बसौँ सर भनेको।
8: पानी लिउँ है म्याम।
9: हुन्छ।
10: उहाँहरू अघिदेखि नै हुनुहुन्छ त?
8: हो, उहाँहरूलाई मैले बोलाएको सर।
10: ए, त्यसो भएर पो बिस्तारै कुरा गर्दै बस्नु भएको रहेछ।
8: हो सर, संयोगले आज शिक्षा निर्देशकज्यू पनि आइपुग्नु भएको छ। हाम्रो विद्यालयको सानो समस्या भनौँ म्याम, अभिभावकले गुनासो गर्न थाले। उहाँहरू दुईजना अभिभावक र शिक्षक हुनुहुन्छ नि।
11: नमस्कार सर।
12: नमस्कार।
11: आजै विद्यालयमा अभिभावक दिवस, आजै अभिभावकको समस्या आउनु, यो कसरी हेर्छ सर?
8: त्यसो होइन म्याम, उहाँहरूले बच्चाको पढाइ लेखाइ राम्रो भएन भन्दै हुनुहुन्थ्यो। के भएर हो, सँगै बसेर छलफल गरौँ न भनेको थिएँ। उहाँहरूले अघि कार्यक्रम सुरु नभई सम्झाउनु भयो, कार्यक्रम सकिएपछि अफिसमा भेटौँ न त भनेको थिएँ, त्यही भएर हो म्याम।
7: हो सर।
10: यहाँहरूको बच्चाको नाम र कक्षा भन्नुहोस् त।
6: मेरो बच्चाको नाम मनिष यादव छ, ऊ 2 कक्षामा पढ्छ।
7: मेरो छोरा आसाङ पर सालमा पनि 1 कक्षा पढ्यो, अहिले पनि 1 कक्षामा पढ्छ सर।
10: बुझे, मनिष र आसाङको अभिभावक तपाईँहरू
7: हो? सरले चिन्छ हाम्रो बच्चालाई।
10: नाम र कक्षा भनेपछि नचिन्ने कुरै भएन नि, आफैले पढाएको विद्यार्थीहरू।
8: सर, मनिष र आसाङका बारेमा बताउनुहोस् त, समस्या के रहेछ?
10: सर, मनिष र आसाङ दुवै हाम्रा विद्यार्थी हुन्। मनिष अहिले 2 र आसाङ अहिले पनि 1 कक्षामा पढ्ने विद्यार्थी हुन्। दुवैजना नियमित रूपमा विद्यालय आउँदैनन्, आए पनि कक्षामा त्यति सक्रिय हुँदैन। पढाउँदा सिकाउँदा पनि खासै वास्ता गर्दैन, बोल्न पनि गाह्रो मान्छन्।
8: के भएको रहेछ त उनीहरूलाई?
10: उनीहरूकै भाषामा साथीसँग कुराकानी गर्छन्, होमवर्क पनि गर्दैन। मनिष बल्ल बल्ल 2 कक्षामा गएको छ, तर सँगै एउटै कक्षा भर्ना भएको आसाङ परीक्षा दिन नआएर 1 कक्षामै फेरि पढ्दैछ। मलाई पनि उनीहरू कमजोर भएकोमा चिन्ता लागिरहेछ, के गर्ने होला सर?
6: सरले ठिक भन्नुभयो, बाबु विद्यालय जान मान्दैन, पढाइ भन्दा अन्य कुरामा ध्यान दिने, घरमा गृह कार्य वा पढ्ने केही छ भनी सोद्धा केही छैन भन्छन्। बाबुको पढाइ निकै कमजोर छ, त्यही भएर स्कुल आएको सर।
7: हाम्रो आसाङ त 2 वर्ष पढेर पनि पढ्न जान्दैन, एउटै कक्षामा छ, सर मिसले बोले पढाएको पनि बुझ्दैन भन्छ, त्यही भएर हेड सरलाई भेट्न आएको।
8: ल, सुन्नुभयो नि मिस, अवस्था यस्तो छ, म र मेरा सहकर्मी शिक्षक साथीहरू नियमित विद्यालय आउँछौँ। मनिष र आसाङ त केवल प्रतिनिधि पात्र मात्र हुन्, अरू विद्यार्थीको पनि सिकाइ उपलब्धि त्यति सन्तोषजनक बनाउन सकिएको छैन, के गर्न सकिएला? लौ न मिस, समस्याको समाधान केही छ कि?
11: तपाईँहरू सबैका कुरा मैले सुनिरहेको थिएँ, मलाई केही जिज्ञासा लागेको छ, त्यो जिज्ञासाको उत्तर दिनुहोस् न त, हुन्छ?
6: हस् म्याम।
11: हाम्रो विद्यालयमा पढ्न आउने विद्यार्थी कुन समुदायका धेरै छन् हेड सर?
8: अधिकांश विद्यार्थी त तामाङ समुदायकै छन्, केही चाहिँ अरू पनि छन् मिस?
10: हो मिस, धेरै त तामाङ समुदायकै विद्यार्थी छन्, अरू त थोरै।
7: हो मिस, हामी धेरै तामाङहरू बस्छ यता त।
6: अरू जाति त कमै बस्छ मिस।
11: समुदायमा नेपाली भाषा बोलिन्छ कि अरू भाषा? सुनमायाजी,
7: अरू भाषा त हाम्रो घर परिवारमा बोल्दैन, तामाङ भाषा सजिलो छ त्यही बोल्छ, नेपाली त अर्को मान्छेसँग मात्र हो मिस।
6: हो मिस, कहिले काहीँ त यहाँको मान्छेहरू हामी यादवसँग पनि बिर्सेर तामाङ भाषामा कुरा गर्न थाल्छन्, पछि मात्र नेपालीमा भन्छ।
10: हो मिस, म पनि यहाँ मात्र नेपाली त हो नि, घरमा गएपछि त तामाङ भाषा नै पहिलो हुन्छ।
11: विद्यालयमा विद्यार्थीलाई पढाउँदा चाहिँ माध्यम भाषा के प्रयोग गर्नुहुन्छ त?
10: कक्षामा पढाउँदा त नेपाली नै हो अङ्ग्रेजी बाहेक मिस, सबै कुरा नेपालीमै दिएको हुन्छ पुस्तकमा।
8: हो मिस, हाम्रो विद्यालयमा अङ्ग्रेजी बाहेक सबैले नेपाली भाषामै पढाउँछौँ।
11: कहिलेकाहीँ विद्यार्थीलाई बुझाउँदा त बच्चाले बुझ्ने भाषामा भन्नुभएको होला नि सर, नेपाली र अङ्ग्रेजी भाषामा मात्र भन्दा विद्यार्थीले नबुझे के गर्ने गर्नुभएको छ त?
10: त्यस्तोमा नेपालीमा पनि पटक पटक भनिदिन्छौँ।
11: तपाईँहरू नेपाली र अङ्ग्रेजी बाहेक विद्यार्थीले बुझ्ने भाषामा बुझाउन सक्नुहुन्छ होला त?
8: सरको त यही समुदायको घरमा बोल्ने भाषा नै तामाङ हुँदा उहाँले नसक्नु त कुरै भएन, अरू हामी शिक्षक पनि उहाँ जत्तिको नभए नि अलिअलि त लामै समय यही समुदायमा काम गरेकाले सकिन्छ होला म्याम।
7: यहाँका सर मिसहरू गाउँमा हाम्रै भाषामा कुरा गर्छ मिस।
6: हो मिस, मैले पनि देखेको छु।
11: ल, तपाईँहरूको समस्या मैले बुझे, त्यो के होला सम्झनुहोस् त एकछिन, के सोच्नुभयो?
8: विद्यार्थीले बुझ्ने भाषामा पढाउने हो जस्तो लाग्यो मिस।
10: मैले पनि त्यस्तै सोचेको थिएँ।
11: हो, तपाईँहरूले ठिक सोच्नुभयो,
7: सर मिसले सोचे जस्तै गरी पढाए हाम्रो बच्चाले बुझ्छ होला मिस।
6: मलाई पनि ठिकै लाग्यो मिस उहाँहरूको कुरा।
11: सबैजना सुन्नुहोस् त, म समस्याका बारेमा प्रश्न पार्छु।
6: भनौँ मिस।
11: यो विद्यालय आधारभूत विद्यालय हो, यस विद्यालयमा अधिकांश विद्यार्थी तामाङ भाषा बोल्ने रहेछन्, उनीहरूको घर समुदायमा पनि तामाङ भाषा नै बोलिँदो रहेछ, होइन त सर?
10: हो नि मिस।
11: शिक्षकले विद्यार्थीलाई पढाउँदा अङ्ग्रेजी बाहेकका विषय नेपाली भाषामा पढाउनु हुँदो रहेछ, तामाङ समुदायका तल्ला कक्षाका विद्यार्थीले त्यसरी अधिकांश विषय नेपालीमा पढाइएकाले उनीहरूले बुझेनन्, उनीहरूलाई कक्षा रमाइलो पनि भएन, अन्तर्क्रिया गर्न पनि पाएनन्। त्यसैले विद्यार्थी विद्यालय आउन नमान्ने, आए पनि राम्रोसँग सिकाइ नहुने मुख्य समस्या रहेछ, बुझ्नुभयो त
8: मिस? अब के गर्न सकिन्छ होला, उपाय पनि भनिदिनु न, आज अभिभावकहरू पनि हुनुहुन्छ, हामी सुरु गर्ने तर्फ लाग्छौँ।
7: हो मिस।
11: हुन्छ, तपाईँहरू मान्नुहुन्छ भने
7: अब यस विद्यालयको तल्ला कक्षामा मातृभाषामा शिक्षण सिकाइ गर्नु पर्यो।
8: मिस, मातृभाषामा शिक्षण सिकाइ भनेको के हो?
10: मिस, यस बारेमा त हामीलाई केही जानकारी दिनु पर्ला कि?
9: हो मिस, हामी पनि सुनौ न, राम्रो कुरा जस्तो छ।
7: मातृभाषा भनेको आमाको भाषा, अर्थात् बालक जन्मेपछि उसले सबैभन्दा पहिले सुन्ने बोल्ने भाषा नै मातृभाषा हो। यसलाई पहिलो भाषा पनि भनिन्छ। बालकले सबैभन्दा पहिले आफ्नै आमाले बोलेको सुनेर बोल्न सिक्छ, त्यसपछि क्रमशः घर परिवारमा बोलिएको कुरा सिक्छ। त्यसैले बालकले पहिले सुनेको बोलेको भाषा नै मातृभाषा हो।
8: भनेपछि विद्यार्थीले घर परिवारमा बोल्ने भाषा नै विद्यालयमा पढाउनु पर्ने रहेछ। मिस, यसका फाइदा पनि होला नि?
10: हो मिस, मातृभाषामा पढाउँदाका फाइदा पनि जानौ न।
6: म पनि एकछिन सुन्नु पर्यो।
7: मातृभाषा व्यक्तिगत, सामाजिक र सांस्कृतिक पहिचान हो। विद्यार्थीलाई मातृभाषाका माध्यमबाट विषयवस्तु सिकाउँदा विद्यार्थीले सजिलै बुझ्छन् अनि सिक्छन् पनि। विद्यार्थी विद्यालयमा नियमित आउँछन्, अन्तर्क्रियामा सहभागी हुन्छन्। उनीहरूको सिकाइ रुचिपूर्ण हुनुका साथै दिगो र गुणस्तरीय पनि हुन्छ। भएन त फाइदा? यसबाट विद्यार्थी विद्यालयमा सधैँ आउने, परस्परमा अन्तर्क्रिया गर्ने र मन लगाएर पढ्ने, सिक्ने र सम्झने कुरामा सहयोग पुग्छ।
9: यो तरिका त राम्रो रहेछ।
7: हो त, त्यही भएर हाम्रो जस्तो परिवेशका विद्यालयका तल्ला कक्षाहरूमा मातृभाषाका माध्यमले शिक्षा दिनु राम्रो हुन्छ भनेर विद्वान तथा विभिन्न अध्ययन अनुसन्धानले भनेका छन्, होइन र?
8: हो मिस, विद्यार्थीहरूलाई उनीहरूको मातृभाषामा केही भनौँ भने तुरुन्तै प्रतिक्रिया जनाउँछन्। नेपालीमा भन्दा नसुने झैँ गर्छन्। कारण त नबुझ्नु नै पो रहेछ त, होइन त निर्देशकज्यू?
10: अरू पनि केही भयो भनिदिनुहोस् न मिस।
7: मातृभाषामा शिक्षा दिनाले शिक्षक र विद्यार्थी बीच दोहोरो सञ्चार र सम्बन्ध स्थापित भई विद्यार्थी सिकाइप्रति आकर्षित हुन्छन्। विद्यालयमा कहिले आउने कहिले नआउने समस्या पनि हट्छ। विद्यालय र सिकाइमा अपनत्व बढ्छ। विद्यालयको कक्षा क्रियाकलापमा सहभागिता पनि बढ्छ। उनीहरू कक्षामा अन्तर्क्रिया गर्छन्। यसले गर्दा सिकाइ आदान प्रदान गर्न पनि मद्दत पुग्छ। विद्यार्थीको सिकाइ छिटो, छरितो र प्रभावकारी हुन्छ। उनीहरूको पहिचान र मातृभाषाको संरक्षण हुन्छ। मातृभाषाको पुस्तान्तरण पनि हुन्छ।
8: बाफरे, यतिका धेरै फाइदा हुने मातृभाषामा शिक्षा गजबको कायदा पो रहेछ त। बरु यसका लागि ककसले के गर्नुपर्छ होला त मिस? मलाई त आफू बी मातृभाषी भए पनि विद्यालयमा त मातृभाषाकै माध्यमबाट शिक्षा दिनु पर्ला जस्तो लाग्यो।
7: ठिक छ, आधारभूत तहमा मातृभाषाका माध्यमले भाषा विषय बाहेकका विषयहरू पढाउन पाउने व्यवस्था गरिएको छ। मातृभाषामा शिक्षा दिने व्यवस्था हाम्रो देशमा मात्र होइन, अन्य विकसित देशहरूमा पनि गरिएको पाइन्छ। तपाईँहरूले कक्षामा अङ्ग्रेजी र नेपाली भाषा बाहेकका अन्य विषयमा विषयवस्तु सिकाउँदा पढाउँदा विद्यार्थीलाई मातृभाषामा बुझाउन सक्नुहुन्छ। मातृभाषामा बुझाउन समस्या भएमा मातृभाषा जान्ने विद्यार्थी तथा सहकर्मी शिक्षकको सहयोग पनि लिन सक्नुपर्छ।
8: मातृभाषामा सिकाउँदा विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि हुने रहेछ। अबदेखि हाम्रो विद्यालयमा मातृभाषामा शिक्षा दिँदा कसो होला? ल भन्नुहोस् त अभिभावक र शिक्षक साथीहरू।
10: हुन्छ, म त खुसी साथ तयार छु। आवश्यक परे अरू साथीहरूलाई पनि सहयोग गरौँला नि।
9: हुन्छ सर, अब त बच्चालाई पनि हामी केही बुझाउन सहयोग गर्छौँ।
8: शिक्षक अभिभावक विद्यालयमा शिक्षण सिकाइको माध्यम भाषा विद्यार्थीकै मातृभाषामा प्रयोग गरौँ। समुदायको हित मातृभाषामा शिक्षा दिँदा हुन्छ भने म पनि सोधखोज गरेर मातृभाषामा विषयवस्तु बुझाउन कोसिस गर्छु।
7: ठिक छ, आधारभूत तहको शिक्षा मातृभाषामा पाउने व्यवस्था नेपालको संविधान, शिक्षा ऐन तथा नियमावली, स्थानीय सरकार सञ्चालन ऐन र राष्ट्रिय पाठ्यक्रम प्रारूपले व्यवस्था गरेको छ। त्यसै गरी आधारभूत तहको शिक्षा मातृभाषामा दिने भनेर अन्तर्राष्ट्रिय स्तरमा समेत त्यतिकै हस्ताक्षर गरेको होइन नि।
6: यसरी मातृभाषामा शिक्षा दिँदा हाम्रा बच्चाको पढाइ स्तर बढ्छ त मिस?
7: किन नबढ्नु? आधारभूत तहको सुरुका कक्षामा ध्वनि, वर्ण, शब्द भण्डार, पठन प्रवाह, वाक्य रचना, बोध तथा लेखाइमा सहज हुने र विद्यालयप्रति विद्यार्थीको आकर्षण समेत बढ्ने भएकाले मातृभाषाका माध्यमबाट पठन पाठन गर्नु उपयुक्त हुने कुरा विभिन्न समयमा गरिएका अध्ययनले देखाएका पनि छन्।
8: आधारभूत तहको तल्ला कक्षामा पढाउन धेरै भाषाको ज्ञान भए पो सजिलो हुने रहेछ, है मिस?
11: हो, समुदायमा बोलिने भाषाको ज्ञान हुनु सबैका लागि राम्रै हो। यसले आफ्नो कार्य व्यापार गर्न छिटो छरितो हुनुका साथै सम्बन्ध स्थापित गर्न, सञ्चार गर्न सहज मात्र होइन, परस्पर अपनत्वको भाव पनि विकास गर्छ नि सर।
10: मातृभाषामा शिक्षण सिकाइ गर्दा शिक्षकले चाहिँ खास गरी के गर्दा विद्यार्थीको सिकाइ सुधार र दिगो बनाउन सकेला त?
11: कति राम्रो प्रश्न गर्नुभएको, म भन्नै लागेको थिएँ। ल सुन्नुहोस् त, मातृभाषाका माध्यमले शिक्षकले विषयवस्तु पहिले नै अध्ययन गर्ने, उनीहरूले देखे सुनेका चिजवस्तु सङ्कलन गरी कक्षामा प्रदर्शन, छलफल तथा वर्णन गराउने, पटक पटक उच्चारण गर्न, भन्न, पढ्न र लेख्ने अवसर दिने, अभिनय गर्ने जस्ता सिकाइ सहजीकरण र विभिन्न शिक्षण क्रियाकलाप गर्ने गरी भएका कमी कमजोरीलाई सुधार गर्ने।
8: आज साह्रै राम्रो छलफल भयो मिस। हामीले विद्यार्थीको मानसिकता र पहिचान गर्न नसकेका कारण सिकाइमा दुःख पाएका रहेछौँ। मिसबाट समस्याको चुरो पत्ता लगाई हामीलाई समाधानको उपाय खोलिदिनु भयो। अबका दिनमा हामी हाम्रो विद्यालयमा सुरु सुरुका कक्षाका विद्यार्थीलाई मातृभाषामा शिक्षण सिकाइ गरी विद्यार्थीको सिकाइ उपलब्धि सुधार गर्छौँ र विद्यालयमा नवीनताको सुरुवात गर्छौँ।
11: यो त मेरो कर्तव्य पनि हो नि, शिक्षण सिकाइका समस्या पहिचान गरी समाधान दिनु त। तपाईँ हामी सबैको प्रयासले मातृभाषामा शिक्षण गर्न लागौँ, यो विद्यार्थीको अधिकारको कुरा हो।
10: वास्तवमा हामी शिक्षकले विद्यार्थीको सिकाइ उपलब्धि बढाउन र शिक्षण क्रियाकलापमा विद्यार्थीको समान सहभागिता जनाउन पनि मातृभाषामा शिक्षा दिनुपर्ने रहेछ, होइन त मिस?
11: त्यसैले आजबाट नै हामी सुरु गरौँ। अब म केही कुरा भन्छु, तपाईँहरू पनि भन्नुहोस् है त। आधारभूत तहको शिक्षा मातृभाषामा दिउँ, सिकाइमा व्यापक सुधार गरौँ।
4: हस्त श्रोताबृन्द, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।
2: तपाईँ रेडियो नेपाल सुनिरहनु भएको छ। शैक्षिक रेडियो कार्यक्रमपछि अबलाई केही गीत संगीत। पहिलो गीत राख्दैछौ शिव परियारको स्वर, रञ्जित गेवालीको रचना, शिव परियारकै संगीतमा।

0: खेल खेलाडी र खेल प्रेमीका लागि रेडियो कार्यक्रम खेल संसार सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हरेक मंगलबार राति 9 बजेको समाचारपछि कार्यक्रम खेल संसार।
1: अबलाई हामी सुगम संगीत राख्दैछौ। वीरेन्द्र पाठकको रचना छ, स्वर दिनुभएको छ राज सिग्देलले अनि संगीत सरोज पोखरेलको। यस गीतपछि केही सन्देश अनि ठिक 8 बजे अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। सुन्दै रहनुहोस् रेडियो नेपाल।

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: बिस्तारै चल्ने मालवाहक तथा यात्रुवाहक सवारी चालकले सदैव सर्भिस लेनको प्रयोग गर्नुहोस्। यसले तपाईँको यात्रालाई सहज र सुरक्षित बनाउँदछ। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: वैदेशिक रोजगारीमा जानु अघि आफू जाँदै गरेको देशको जानकारी लिनु अत्यन्त जरुरी हुन्छ।
3: त्यहाँको भाषा, संस्कृति, नियम कानुन सिक्नै पर्छ।
2: यात्रा प्रक्रिया, सुरक्षा उपाय र आपतमा के गर्ने भन्ने कुरा सिकाउने पूर्व प्रस्थान अभिमुखीकरण तालिम लिनु पर्छ।
3: पूर्व प्रस्थान अभिमुखीकरण तालिम तोकिएको संस्थाबाट लिएपछि प्रमाण पत्र अनिवार्य रूपमा लिनु पर्छ।
2: तालिम कुनै औपचारिकता होइन, आफ्नै सुरक्षा र अधिकार संरक्षणका लागि हो।
3: महिला श्रमिकहरूले पूर्व प्रस्थान अभिमुखीकरण तालिम शुल्क भने फिर्ता पाइन्छ।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।
4: गाउँका कृषकहरू जम्मै सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने?
5: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो? सबैले कृषक भनेर चिनेकै छन्।
4: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
5: कुरा त ठिकै हो, के साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
4: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ। अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
5: ए, सूचीकरण त गर्नै पर्ने हो।
4: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्। पल्ला गरी दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
6: कृषक सूचीकरण अभियानमा सहभागी बनौ, कृषकको पहिचान स्थापित गरौँ।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा radionepal.gov र radionepalonline.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सातदोबाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसिकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

लोकगीत सुनाउने क्रममा ज्ञानु श्रेष्ठको स्वर र संकलनमा रहेको लोकगीत राख्यौं। हामी पुराना लोकगीतहरू निरन्तर यहाँलाई सुनाइरहेका छौं। यो क्रमको अन्तिम लोकगीत भने लक्ष्मी नारायण श्रेष्ठको स्वर सुरेन्द्र बहादुरको संकलनमा राख्दैछौ। यसपछि विषयगत सिकाइको शैक्षिक रेडियो कार्यक्रम सुन्न सक्नुहुनेछ। सुन्दै रहनुहोस् रेडियो नेपाल।

0: श्रोतावृन्द नमस्कार। नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ।
1: श्रोता विद्यार्थी, आज हामी माध्यमिक तह कक्षा 10 अनिवार्य गणित विषयको पाठ 7 रहेको वर्ग समीकरण अर्थात् क्वाड्राटिक इक्वेसन पाठ अन्तर्गत रहेर वर्ग समीकरणको परिचय साथै वर्ग समीकरण सम्बन्धी शाब्दिक समस्याहरू बनाई सोको हल गर्ने सम्बन्धमा शिक्षक र विद्यार्थीहरू बीच गरिएको छलफल प्रस्तुत गर्दैछौँ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै आवश्यक मुद्दाहरू टिप्पण गर्न तयार हुनुहोस् है त। तयार हुनुभयो?
2: सुजन, आज हामी दोस्रो घन्टीमा गणित विषय पढ्ने हो, होइन त?
3: हो नि आदर्श।
4: ल साथीहरू, सर आउँदै हुनुहुन्छ।
3: अनिमा, आज हामी कुन पाठ पढ्छौँ?
4: आज बीजगणितको वर्ग समीकरण पाठ पढ्ने भनेर हिजो सरले भन्नुभएको थियो, होइन र?
3: ए हो त नि, मैले त भुसुक्कै बिर्सेछु।
2: नमस्कार सर।
5: नमस्कार मेरा प्यारा विद्यार्थी भाइ बहिनीहरू, तपाईँहरू आफ्नो ठाउँमा बस्नुहोस्।
2: धन्यवाद सर।
5: विद्यार्थी भाइ बहिनीहरू, आज हामी कुन पाठमा छलफल गर्छौँ तपाईँहरूलाई थाहा छ?
3: सर मलाई थाहा छ, आज हामी बीजगणितको वर्ग समीकरण पाठ अन्तर्गत वर्ग समीकरण सम्बन्धी शाब्दिक समस्याहरू हल गर्ने बारेमा छलफल गर्छौँ, होइन त सर?
5: हो सुजन, तपाईँले ठिक भन्नुभयो। विद्यार्थी भाइ बहिनीहरू, आज हामी वर्ग समीकरण सम्बन्धी शाब्दिक समस्याहरू हल गर्ने बारेमा छलफल गर्छौँ, है त?
2: हुन्छ सर।
4: सर, हामीले वर्ग समीकरणको बारेमा कक्षा 8 पनि पढ्यौँ, होइन र?
5: हो अनिमा, हामीले कक्षा 8 वर्ग समीकरणको परिचय र वर्ग समीकरणलाई खण्डीकरण विधिबाट हल गर्ने बारे पढ्यौँ। तर आज हामी वर्ग समीकरणलाई अरू विधिबाट पनि हल गर्न र साथै वर्ग समीकरण सम्बन्धी शाब्दिक समस्याहरू बनाएर हल गर्ने बारे छलफल गर्छौँ।
4: हुन्छ सर।
3: सर, हामीले कक्षा 8 पढेको वर्ग समीकरणको बारेमा एकपटक फेरि सम्झना होस् भनेर केही छलफल गरौँ न।
5: आहा, कति राम्रो कुरा गर्नुभयो सुजन तपाईँले। ल हुन्छ, तपाईँहरू सबैले ध्यान दिएर सुन्नुहोस् है त।
2: हुन्छ सर।
5: एउटा समीकरण x²-25=0 छ। यस समीकरणमा चल राशि एक्स को घातांक कति छ भन्नुहोस् त?
4: सर, यो समीकरणमा एक्स को घातांक 2 छ, होइन त?
5: हो अनिमा, तपाईँले ठिक भन्नुभयो। यसरी चल राशिको घातांक 2 भएको समीकरणलाई नै वर्ग समीकरण भनिन्छ।
2: सर, त्यसो भए समीकरण x²-25=0 एउटा वर्ग समीकरण हो, होइन त?
5: हो आदर्श, तपाईँले ठिक भन्नुभयो। तपाईँहरूले यसको हल गर्न सक्नुहुन्छ?
4: सर, यो समीकरणलाई हल गर्दा पहिले x²-5²=0 लेख्नुपर्छ। त्यसपछि a²-b² = (a-b)(+b)को सूत्र प्रयोग गरी (x-5)(+x+5)=0 लेख्छौँ, होइन त?
5: हो अनिमा, तपाईँले ठिक भन्नुभयो। म साह्रै खुसी भएँ। ल भन्नुहोस् त सुजन, अब के गर्ने होला?
3: सर, यहाँ (x-5)(+x²-25)को गुणनखण्डहरू हुन्। तसर्थ आइदर x-5=0 अर x+5=0 लेखी x=5 र x=-5 लेख्छौँ।
2: सर, मैले पनि सुजनले भनेको जस्तै एक्सको मान 5 र -5 लेखेको छु।
5: हो, तपाईँहरूले निकाल्नु भएको एक्सको मान ठिक छ।
4: सर, त्यसो भए वर्ग समीकरणलाई हल गर्दा समीकरणमा भएको चल राशिको मान 2 आउँछ, होइन त?
5: हो अनिमा, तपाईँले कति राम्रो कुरा भन्नुभयो।
3: सर, हामीले कक्षा 8 पढेको कुरा सम्झना भयो। अब हामी वर्ग समीकरणको बारेमा नयाँ कुरा पढौँ न।
5: ल हुन्छ, हामीले वर्ग समीकरणको हल खण्डीकरण विधिबाट गर्न सकिन्छ भनेर बुझ्यौँ। अब हामी वर्ग समीकरणको हल अन्य 2 थप विधिबाट पनि गर्न सक्छौँ भनेर छलफल गर्छौँ, है त?
2: सर, ती 2 थप विधिहरू के हुन्?
4: सर, म भनौँ?
5: ल भन्नुहोस् त अनिमा।
4: सर, एउटा विधि समीकरणको दुवै तर्फ वर्ग पुरा गरेर र अर्को विधि सूत्र प्रयोग गरेर, होइन त?
5: हो अनिमा, तपाईँले ठिक भन्नुभयो। यो विधिहरूको बारेमा तपाईँलाई कसरी थाहा भयो?
4: सर, यी दुई विधिहरूबाट हाम्रो गणित पुस्तकमा वर्ग समीकरणको हल उदाहरणमा गरेर बुझाएको छ, मैले त्यहीँबाट थाहा पाएको।
5: आहा, कति राम्रो कुरा भन्नुभयो अनिमालाई, धेरै धेरै धन्यवाद।
3: सर, यी दुवै विधिबाट एउटा एउटा समस्या हल गर्न सिकाउन।
5: हुन्छ सुजन, पहिले वर्ग पुरा गरेर वर्ग समीकरण एक्स स्क्वायर माइनस टेन एक्स प्लस सिक्सटिन इजकल टु जिरोलाई हल गरौँ है त।
3: हुन्छ सर, तर वर्ग पुरा गरेर भनेको कस्तो विधि हो सर?
5: पहिले माथिको समीकरण एक्स स्क्वायर माइनस टेन एक्स प्लस सिक्सटिन इजकल टु जिरोलाई हल गरौँ, त्यसपछि तपाईँहरूले यो विधि बारेमा आफै बुझ्नुहुनेछ। माथिको समीकरण एक्स स्क्वायर माइनस टेन एक्स प्लस सिक्सटिन इजकल टु जिरोलाई एक्स स्क्वायर माइनस टू मल्टिप्लाई एक्स मल्टिप्लाई फाइभ प्लस फाइभ स्क्वायर माइनस फाइभ स्क्वायर प्लस सिक्सटिन इजकल टु जिरो लेख्न सकिन्छ।
2: सर, हजुरले किन माथिको समीकरण एक्स स्क्वायर माइनस टेन एक्स प्लस सिक्सटिन इक्वल्स टु जिरोमा प्लस फाइभ स्क्वायर र माइनस फाइभ स्क्वायर लेख्नुभएको? मैले त बुझिनँ नि।
5: समीकरणको बायाँ तर्फ दोस्रो पदलाई टु मल्टिप्लाई एक्स मल्टिप्लाई फाइभमा लेख्दा यो पद टु एबीको रूपमा भयो। सूत्र अनुसार प्लस बी स्क्वायर चाहिने भएकोले बीको स्थानमा फाइभ भएको हुनाले प्लस फाइभ स्क्वायर लेखिएको, तर समीकरणमा प्लस फाइभ स्क्वायर नदिएको हुनाले फाइभ स्क्वायर जोडेको र घटाएको।
2: सर, मैले बुझेँ, हजुरले माथिको समीकरणको बायाँ तर्फलाई ए स्क्वायर माइनस टु एबी प्लस बी स्क्वायरको रूपमा लेख्नुभएको होइन त?
5: हो आदर्श, तपाईँले ठिक भन्नुभयो। अब हामी समीकरणलाई ब्राकेट एक्स माइनस फाइभको होल स्क्वायर माइनस ट्वेन्टी फाइभ प्लस सिक्सटिन इजकल टु जिरो अथवा एक्स माइनस ब्राकेट एक्स माइनस फाइभको होल स्क्वायर माइनस नाइन इजकल टु जिरो अथवा ब्राकेट एक्स माइनस फाइभको होल स्क्वायर इजकल टु नाइन अथवा ब्राकेट एक्स माइनस फाइभ ब्राकेट बन्द स्क्वायर बराबर ब्राकेट प्लस माइनस थ्री ब्राकेट बन्द स्क्वायर लेख्छौँ।
4: सर, हजुरले यहाँ दुवै तर्फ वर्गको रूपमा लेख्नुभयो, तर नाइनलाई प्लस माइनस थ्री होल स्क्वायर नलेखी थ्री स्क्वायर मात्रै लेखे हुन्न? सर, यहाँ प्लस माइनस थ्री होल स्क्वायर नै किन लेख्नु भएको?
5: अब एक्स माइनस फाइभ होल स्क्वायर बराबर प्लस माइनस थ्री होल स्क्वायरको दुवै तर्फ वर्ग हटाउँदा एक्स माइनस फाइभ इजकल टु प्लस माइनस थ्री हुन्छ। पहिलो धनात्मक थ्री लिँदा एक्स माइनस फाइभ इजकल टु थ्री हुन्छ अनि एक्सको मान थ्री प्लस फाइभ इजकल टु एट हुन्छ। दोस्रो ऋणात्मक थ्री लिँदा एक्स माइनस फाइभ इजकल टु माइनस थ्री हुन्छ अनि एक्सको मान माइनस थ्री प्लस फाइभ इजकल टु टू हुन्छ। विद्यार्थीहरू, यहाँ हामीहरूले एक्सको मान कतिवटा पायौँ?
3: सर, यहाँ एक्सको मान दुईवटा पायौँ।
5: यदि नाइनलाई थ्रीको होल स्क्वायर मात्र लेखेको भए एक्सको मान कतिवटा आउँथ्यो होला?
4: सर, त्यसो भए एक्सको मान एउटा मात्र आउँथ्यो। सर, मैले हजुरले लेख्नु भएको बुझे। वर्ग समीकरणलाई हल गर्दा चल राशिको मान दुईवटा आउनुपर्छ, त्यसैले हजुरले नाइनलाई प्लस माइनस थ्री होल स्क्वायर लेख्नु भएको रहेछ।
2: सर, हजुरले लेख्नु भएको समीकरणलाई दुवैतर्फ वर्ग पुरा गरेर हल गरी सिकाउनु भयो।
3: सर, हामीहरूले वर्ग समीकरणलाई दुवैतर्फ वर्ग पुरा गरेर हल गर्न सिक्यौँ।
5: ल विद्यार्थीहरू, अब हामी माथिको समीकरण एक्स स्क्वायर माइनस टेन एक्स प्लस सिक्सटिन इजकल टु जिरोलाई सूत्र प्रयोग गरेर हल गर्ने बारेमा छलफल गरौँ है त।
2: हुन्छ सर।
3: सर, कुन सूत्र प्रयोग गर्छौँ?
5: वर्ग समीकरणलाई हल गर्न सूत्र एक्स बराबर माइनस बी प्लस माइनस अन्डर रुट बी स्क्वायर माइनस फोर एसी होल अपन टू ए को प्रयोग गर्छौँ। यो सूत्र समीकरण एक्स स्क्वायर प्लस बीएक्स प्लस सी इजकल टु जिरोबाट स्थापित गरिएको हो।
4: सर, समीकरण एक्स स्क्वायर माइनस टेन एक्स प्लस सिक्सटिन इक्वल्स टु जिरोलाई सूत्र प्रयोग गरेर हल गर्दा सर्वप्रथम दिइएको समीकरणलाई समीकरण एक्स स्क्वायर प्लस बीएक्स प्लस सी इक्वल्स टु जिरोसँग तुलना गर्नुपर्छ होइन त?
5: हो अनिमा, तपाईँले ठिक भन्नुभयो, तर किन?
4: सर, सूत्रमा ए बी र सी को मान चाहिने भएकोले र सूत्र समीकरण ए एक्स स्क्वायर प्लस बीएक्स प्लस सी इक्वल्स टु जिरोबाट स्थापित गरिएकोले।
5: हो अनिमा, तपाईँले ठिक भन्नुभयो।
4: सर, त्यसो भए यहाँ दिइएको समीकरण एक्स स्क्वायर माइनस टेन एक्स प्लस सिक्सटिन इक्वल्स टू जिरोलाई समीकरण ए एक्स स्क्वायर प्लस बिएक्स प्लस सी इक्वल्स टू जिरो सँग तुलना गर्दा ए इक्वल्स टू वान बी इक्वल्स टू माइनस टेन र सी इक्वल्स टू सिक्सटिन हुन्छ, होइन त
2: सर? हामीले पनि समीकरण एक्स स्क्वायर माइनस टेन एक्स प्लस सिक्सटिन इक्वल्स टू जिरोलाई समीकरण एएक्स स्क्वायर प्लस बिएक्स प्लस सी इक्वल्स टू जिरोसँग तुलना गर्दा ए बराबर वान बी बराबर माइनस टेन र सी बराबर सिक्सटिन पायौँ।
5: हो विद्यार्थीहरू, तपाईँहरू सबैले ए बी र सी का मानहरू पाउनु भएको सही हो।
2: सर, अब यी ए बी र सी का मानहरू एक्स बराबर माइनस बी प्लस माइनस रुट ओभर बी स्क्वायर माइनस फोर एसी होल अपन टू एमा राख्नुपर्छ, होइन त?
5: हो आदर्श। अब ए बी र सी का मानहरू सूत्र एक्स इजकल टू माइनस बी प्लस माइनस अन्डर रुट बी ए स्क्वायर माइनस फोर एसी होल अपन टू एमा राखेर एक्स बराबर माइनस ब्राइकेट माइनस टेन ब्राइकेट बन्द प्लस माइनस अन्डर द रुट ब्राइकेट माइनस टेन ब्राइकेट बन्द होल स्क्वायर माइनस फोर मल्टिप्लाई वान मल्टिप्लाई सिक्सटिन होल अपन टू मल्टिप्लाई वान लेखिन्छ। त्यसपछि एक्स बराबर टेन प्लस माइनस अन्डर द रुट हन्ड्रेड माइनस सिक्सटी फोर होल अपन टू इजकल टू टेन प्लस माइनस अन्डर रुट थर्टी सिक्स होल अपन टू इजकल टू टेन प्लस माइनस सिक्स होल अपन टू हुन्छ। अब धनात्मक चिन्ह लिँदा एक्स बराबर टेन प्लस सिक्स होल अपन टू इजकल टू सिक्सटिन होल अपन टू इजकल टू एट हुन्छ। फेरि ऋणात्मक चिन्ह लिँदा एक्स इजकल टू टेन माइनस सिक्स होल अपन टू बराबर फोर होल अपन टू बराबर टू हुन्छ।
3: सर, हामीहरूले पनि हजुरले जस्तै सूत्र प्रयोग गरेर समीकरण एक्स स्क्वायर माइनस टेन एक्स प्लस सिक्सटिन इक्वल्स टू जिरोबाट एक्सको मान एट र टू पायौँ।
5: ल, तपाईँहरू सबैलाई धेरै धेरै धन्यवाद छ।
2: सर, हामीले वर्ग समीकरणलाई सूत्र प्रयोग गरेर हल गर्न पनि सिक्यौँ।
4: सर, अब वर्ग समीकरणको शाब्दिक समस्या हल गर्न बारेमा छलफल गरौँ न।
5: हुन्छ, ल अब म एउटा शाब्दिक समस्या भन्छु, त्यसलाई तपाईँहरू सबैले राम्ररी सुन्नुहोस् है त।
6: हुन्छ सर।
5: दुईजना दाजु र भाइको हालको उमेरको योगफल 27 वर्ष र उनीहरूको उमेरको गुणनफल 180 छ भने दाजुभाइको हालको उमेर कति कति रहेछ पत्ता लगाउनुहोस्।
4: सर, यो समस्यामा दाजुभाइ दुवैको उमेर थाहा नभएकोले दाजुको उमेरलाई एक्स वर्ष र भाइको उमेरलाई वाई वर्ष मान्दा हामीले एक्स प्लस वाई इक्वल्स टू 27 र एक्स मल्टिप्लाई वाई इक्वल्स टू 180 लेख्न सकिन्छ, होइन त?
5: हो अनिमा, तपाईँले ठिक भन्नुभयो।
3: सर, मैले पनि अनिमाले जस्तै एक्स प्लस वाई इक्वल्स टू 27 र एक्स मल्टिप्लाई वाई इक्वल्स टू 180 हुन्छ भनेर लेखे।
2: सर, अब यी दुई समीकरणबाट एक्स ब्राकेट 27 माइनस एक्स ब्राकेट बन्द इक्वल्स टू 180 लेख्न सकिन्छ, होइन त?
5: हो आदर्श, तपाईँले लेख्नुभएको समीकरण सही हो। तपाईँले लेख्नुभएको समीकरण कस्तो समीकरण हो र यस समीकरणलाई हल गर्न सक्नुहुन्छ?
2: सर, मैले लेखेको समीकरण वर्ग समीकरण हो, किनभने ब्राकेट हटाउँदा समीकरण 27x माइनस एक्स स्क्वायर इक्वल्स टू 180 हुन्छ। यो समीकरण हामीले कुनै एक विधिबाट हल गर्न सक्छौँ।
4: सर, यो समीकरणलाई मैले हल गर्छु है त।
5: हुन्छ अनिमा, तपाईँहरू सबैले यो समीकरणलाई हल गरेर बुझाउनुहोस् त।
4: सर, समीकरण 27x माइनस एक्स स्क्वायर इक्वल्स टू 180लाई एक्स स्क्वायर माइनस 27x प्लस 180 इक्वल्स टू 0 लेख्न सकिन्छ। अब एक्स स्क्वायर माइनस ब्राकेट 15 प्लस 12 ब्राकेट बन्द एक्स प्लस 180 इक्वल्स टू 0 एक्स स्क्वायर माइनस 15x माइनस 12x प्लस 180 इक्वल्स टू 0 पहिलो दुईटा पदमा x कमन लिदा x ब्राकेट x माइनस 15 ब्राकेट बन्द र दोस्रो दुईटा पदमा माइनस 12 कमन लिदा माइनस 12 ब्राकेट x माइनस 15 ब्राकेट बन्द इक्वल्स टू 0 हुन्छ। त्यसपछि माथिको पदबाट x माइनस 15 कमन लिदा ब्राकेट x माइनस 15 ब्राकेट बन्द मल्टिप्लाई ब्रैकेट एक्स माइनस टुवेल्व ब्रैकेट बंद इक्वल्स टू जीरो हुन्छ। आइदर एक्स माइनस फिफ्टीन इक्वल्स टू जीरो देयरफोर एक्स इक्वल्स टू फिफ्टीन और एक्स माइनस टुवेल्व इक्वल्स टू जीरो देयरफोर एक्स इक्वल्स टू टुवेल्व। एक्स को मान फिफ्टीन लिदा एक्स प्लस वाई इक्वल्स टू ट्वेंटी सेवेन में फिफ्टीन प्लस वाई इक्वल्स टू ट्वेंटी सेवेन हुन्छ, अर्थात वाई इक्वल्स टू ट्वेंटी सेवेन माइनस फिफ्टीन इक्वल्स टू टुवेल्व हुन्छ। एक्स को मान टुवेल्व लिदा एक्स प्लस वाई इक्वल्स टू ट्वेंटी सेवेन में टुवेल्व प्लस वाई इक्वल्स टू ट्वेंटी सेवेन हुन्छ, अर्थात वाई इक्वल्स टू ट्वेंटी सेवेन माइनस टुवेल्व इक्वल्स टू फिफ्टीन हुन्छ। सर, हामीले दाजुको उमेरलाई एक्स वर्ष र भाइको उमेरलाई वाई वर्ष मानेको हुनाले दाजुको उमेर फिफ्टिन वर्ष र भाइको उमेर टुवेल्भ वर्ष हुन्छ।
5: अनिमा, तपाईँले पत्ता लगाउनु भएको दाजुभाइको उमेर सही छ कि छैन भनेर कसरी थाहा पाउने?
4: सर, मैले पत्ता लगाएको एक्स र वाईको मानलाई समस्याबाट बनाएको समीकरणमा प्रतिस्थापन गर्ने र सरलीकरण गर्ने, यसो गर्दा समीकरण एक्स र वाईको मानले मान्य भयो भने हामीले निकालेको एक्स र वाईको मान सही छ भनेर भन्छौँ, होइन त?
5: हो अनिमा, तपाईँले ठिक भन्नुभयो। तपाईँलाई धेरै धेरै धन्यवाद छ।
3: सर, हामीले पनि दाजुको उमेर 15 वर्ष र भाइको उमेर 12 वर्ष पायौँ।
5: विद्यार्थी भाइ बहिनीहरू, तपाईँहरू सबैले यो समस्या समाधान गर्नुभएको ठिक छ। यसरी तपाईँहरूले वर्ग समीकरणको शाब्दिक समस्या बनाएर हल गर्न सिक्नुभयो।
2: सर, हामीहरूले वर्ग समीकरणको शाब्दिक समस्या सम्बन्धी हल गर्ने बारे राम्ररी बुझ्यौँ।
5: आजको निर्धारित समय सकिसकेको जनाउ भइसकेको हुनाले तपाईँहरूले आज सिकेका वर्ग समीकरणको हल र वर्ग समीकरणको शाब्दिक समस्या सम्बन्धी हल गर्न सक्नुहुनेछ। आजलाई भने म तपाईँहरूबाट बिदा हुन्छु, है त? नमस्कार।
0: हस्त श्रोताबृन्द, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।
6: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
7: लो, किन नि? के भो, सन्चो भएन?
6: होइन, यतिकै जानै मन लागेन।
7: यतिकै पनि हुन्छ?
6: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
7: ए, कुरा त्यस्तो पो? ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
8: नमस्ते, कति कामले पाल्नु भयो?
7: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
8: ओहो, हो र? हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
6: हस् म्याडम।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ, दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
11: नागरिक लगानी कोष।
0: श्रोतावृन्द, नमस्कार। नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ।
1: डियर स्टुडेन्ट्स, इन टुडेज क्लास वी आर डिस्कसिङ अ पोएम टाइटल्ड लिभ द चान्टिङ एन्ड सिङ्गिङ बाई रविन्द्रनाथ टागोर, गिभन इन युनिट 4 अफ ग्रेड 10 कम्पलसरी इङ्लिस टेक्स्ट बुक। स्टुडेन्ट्स, be ready with essential learning materials and take notes while listening to the audio lesson. Are you ready, students?
12: Namaste, everybody.
13: Namaste, sir.
12: Dear students, are you ready to learn?
13: Yes, sir.
12: First, can you tell me what did we learn in our previous class?
13: We learned to write a job application letter.
12: Yes, we learned to write a job application letter. And in our today's class, we are going to read a lesson. And can you guess what it is?
13: Poem. Leave this chanting and singing.
12: Yes, it's a poem. Leave this chanting and singing. Now look at reading 2. Have you seen it?
13: Yes, sir.
12: What do you see there then?
14: Here is the instruction.
15: That is, look at the pictures below and answer the following questions.
12: Yes, you are right. I want to ask you these questions, okay?
13: Okay, sir.
12: The first question is A. And the question is, what are the people in the pictures doing?
15: Working in the field in the first picture, sir.
14: Praying to God in the second picture, sir.
12: Okay, you are right. Next question in B is, why are they doing these activities?
13: To serve God.
12: You are right. The last question in C is, who do you think is better at serving the God? Why?
13: The man in the first picture.
12: Why?
13: Because he is doing hard work.
12: Yes, you are right. In the second picture, a lady is praying to God, which is not a good way at serving the God. So, our working hands are far better than the chanting lips at serving God. We'll discuss more about it later in the poem. So, let's start, okay?
13: Okay, sir.
12: Now, we are going to recite the poem first. I want to recite first and you will follow me. And also, you should look at the poem in your textbook and find unfamiliar words, okay?
13: Okay, sir.
12: Let's begin. Leave this chanting and singing. Leave this chanting and singing and telling of beads, whom dost thou worship in this lonely dark corner of a temple with doors all shut? Open thine eyes and see thy God is not before thee.
13: Leave this chanting and singing and telling of beads, whom dost thou worship in this lonely dark corner of a temple with doors all shut? Open thine eyes and see thy God is not before thee.
14: Yes, sir. For me, chanting is unfamiliar.
15: I don't understand beads and thai.
12: Don't worry. I'll tell you the meanings of the words. Please write in your notebook. Chanting means say or shout repeatedly in a sing-song tone. Beads means a small piece of glass, stone or similar materials that is threaded with others to make a necklace or rosary or shun onto fabric. And thy means your. Have you written it in your notebook?
13: Yes, sir.
12: Do you understand them?
14: The first stanza says that chanting and singing of religious rituals is empty and meaningless if we do not show our sincere devotion to the God.
15: The speaker requests that we should not show this type of expression and we should focus on finding the true source of spiritual fulfillment.
12: Good. The speaker says that we do not find God before us if we chant and sing of beads. Let me continue then. He is there where the tiller is tilling the hard ground and where the pathmaker is breaking stones. He is with them in sun and in shower, and his garment is covered with dust. Put off thy holy mantle and even like him come down on the dusty soil.
13: He is there where the tiller is tilling the hard ground and where the pathmaker is breaking stones. He is with them in sun and in shower, and his garment is covered with dust. Put off thy holy mantle, and even like him come down on the dusty soil.
12: Perfect. Have you underlined any unfamiliar words?
13: Yes, sir.
15: Tiller.
14: And mantle.
12: Okay, listen and write in your notebook. Tiller means farmer, and mantle means loose sleeveless cloak or shawl. One especially by women.
13: We got it, sir.
12: I want to ask you questions from this stanza, okay?
13: Okay, sir.
12: What did the speaker say in this stanza?
15: In the second stanza, he says that nature is a source of inspiration and guidance. He suggests us that nature can give us a glimpse of the God and encourages us to search it around us in the nature.
14: He says that God is with him or her who is plowing the field and breaking stones to make a path.
12: Very good. And he is with them whose clothes are covered with dust. Now, I want to read the third stanza. You will follow and find unfamiliar words as you are doing. Okay?
13: Okay, sir.
12: Deliverance. Where is this deliverance to be found? Our Master himself had joyfully taken upon him the bonds of creation. He is bound with us all forever.
13: Deliverance? Where is this deliverance to be found? Our Master himself has joyfully taken upon him the bonds of creation. He is bound with us all forever.
12: Do you have any unfamiliar words?
15: Yes, sir. The word is deliverance.
14: It is deliverance, sir.
12: Good. Write the meaning of this word in your notebook. Deliverance means the action of being rescued or set free. Have you got it?
14: Yes, sir.
12: What is given in this stanza then?
14: The speaker says that deliverance can be found
15: if we work hard and help the needy people.
12: Good job. Now, I will recite the last stanza and you will do the same, that is, finding unfamiliar words, okay?
14: Okay, sir.
12: Come out of thy meditations and leave aside thy flowers and incense. What harm is there if thy clothes become tattered and stained? Meet him and stand by him in toil and in sweat of thy brow.
13: Come out of thy meditations and leave aside thy flowers and incense. What harm is there if thy clothes become tattered and stained? Meet him and stand by him in toil and in sweat of thy brow.
14: Sir, what does incense mean?
15: And toil, sir.
12: Okay, write in your notebook again. Incense means a gum, a spice or other substance that is burned for the sweet smell it produces. And toil means work extremely hard. Have you got it?
13: Yes, sir.
12: Then, what does the speaker say in this stanza?
15: He says that, come out of our meditations and leave our flowers and incense.
14: And there is not any harm if our clothes become torn or marked with dirt.
12: Very good. And he says that we can meet him with our hard work, with sweat on our forehead. Is it clear to you?
13: Yes, sir.
12: Now, can you tell me who composed this poem?
13: Rabindranath Tagore.
12: Good. Is there any problem to understand it?
13: No, sir.
12: Good. Now, we are going to do the comprehension exercises, okay?
13: Okay, sir.
12: Dear students, we are going to do the exercises. So, the first exercise is...
14: Find the words from the poem.
15: Which have the following meanings.
12: Yes, we are going to do it. Please, be ready. Dear students, do this exercise first and we will discuss later, okay?
13: Okay, sir.
12: I hope you might have finished it.
13: Yes, sir.
12: Okay, meaning in A is a small piece of glass or stone threaded with others to make a necklace.
13: Beads.
12: Good. Next in B is to prepare and use land for growing crops.
15: Till, sir.
14: Yes, sir. It is till.
12: Very good. Now, another meaning in C is a piece of clothing.
13: Garment.
12: Wow, you are correct. Next in D is a layer of something that covers a surface.
14: I think it is dust.
15: He is right, sir. It is dust.
12: Good job. Now, E. The state of being rescued from danger, evil or pain.
13: Deliverance.
12: Very good. Next one is F. That is a substance that produces a pleasant smell when you burn it.
13: Incense, sir.
12: Good job. You have known all. Now, next one is Z, that is covered with marks.
13: Stained.
12: Right. The last one is H, and the meaning is hard, unpleasant work that makes you very tired.
13: We know it, sir. That is toil.
12: You have done a great job, dear students. Now, we are going to do another exercise, that is B.
15: Find the modern equivalents of the following archaic words used in the poem. But sir, we don't have any idea to do it.
12: Don't worry, I am here to help you. I want to tell you it. Please, write in your notebook, okay?
13: Okay, sir.
12: These words, dust, thou, thine and thy are used in Old English and we have their modern terms. You know, the equivalent term of dust is do. Thou is you. Thine is your. And it is used before vowel. For example, it is used before eyes in the poem. Similarly, the modern term of thy is also your. and it is used before consonant. For example, it is used before God in the poem. Have you written in your notebook?
13: Yes, sir.
12: Do you have any confusion now?
13: No, sir.
12: If so, we are going to do another exercise, that is C.
14: It is answer the following questions.
12: Yes, it is question and answer. First, do it yourself and we'll discuss, okay?
13: Okay, sir.
12: Dear students, I hope you might have finished your task.
13: Yes, sir.
12: Now, I want to ask you the questions and you will say the answers, okay?
13: Okay, sir.
12: The question in A is, who is the poem addressed to?
15: To the persons who chant and sing to serve the God.
14: We can find its answer in the first stanza.
12: You are right. Next question in B is, what does the speaker advise people?
14: To find the God in nature around us with hard work and help.
15: We can find its answer in the second stanza.
12: Very good. Now, I want to give C to G for your homework. And also, you have to do the question given in D. That is, do you believe in the existence of God? What do you do to please Him? Share your opinion. Have you got your homeworks?
13: Yes, sir.
12: If so, we have come to the end of our today's class. I hope you might have understood, engaged and enjoyed our today's lesson. This much for today. Thank you very much for your active participation. Have a wonderful time. Goodbye.
13: Goodbye, sir.
0: हस्त श्रोताबृन्द, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।
16: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
17: मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी नचलाऊ र चलाउन पनि नदेऊ, अन्यथा दुर्घटना हुने जोखिम बढ्छ।
18: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
19: नेपालमा धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनले वार्षिक 34,000 जनाको मृत्यु हुने गरेको छ, तर यो लतको अन्त्य सम्भव छ। यदि तपाईँ धूम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न चाहनुहुन्छ भने आजै गोप्य र निशुल्क परामर्श सेवा हेल्पलाइन 1132 सम्पर्क गर्नुहोस्। यो परामर्श सेवा कार्यालय समयमा उपलब्ध छ। याद राख्नुहोस्, धूम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न परामर्श सेवा हेल्पलाइन 1132।
20: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु, काठमाडौँ।
21: सुन्दै हुनुहुन्छ रेडियो नेपाल। समाचारपछि खेल संचार कार्यक्रम सुन्न सक्नुहुनेछ। रातिको 9 बज्ने लाग्यो, अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म रमेश टमाटा। सुरुमा प्रमुख समाचार। प्रतिपक्षी दलहरूको विरोधका कारण प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज पनि अवरुद्ध। नेपाल भारत सीमा समस्या कूटनीतिक वार्ताबाट समाधान खोज्न सरकारले काम गरिरहेको सरकारका प्रवक्ता शिक्षा मन्त्री सस्मित पोखरेलको भनाइ। नेपाल भारत सीमा विवादलाई स्थापित द्विपक्षीय संयन्त्र मार्फत नै समाधान गरिने भारतीय विदेश मन्त्रालयद्वारा स्पष्ट। भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा सभापति रवि लामिछाने र भारतीय जनता पार्टीका अध्यक्ष बीच भेटवार्ता। रुसले युक्रेनमा गरेको हवाई आक्रमणमा कम्तीमा 16 जनाको मृत्यु र नेपाली पुरुष क्रिकेट टोली एसियन गेम्सका लागि छनौट। समाचार अब विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकमा प्रतिपक्षी दलहरूले लगातार विरोध जनाएपछि बैठक जेठ 25 गतेसम्मका लागि स्थगित भएको छ। बैठकमा प्रमुख प्रतिपक्षी लगायतका विपक्षी दलले राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताका विषयमा कुनै पनि सम्झौता हुन नसक्ने उल्लेख गर्दै प्रधानमन्त्रीले आफ्नो धारणा फिर्ता लिनुपर्ने धारणा राखेका थिए। सभामुख डोलप्रसाद अर्यालले विपक्षी दलहरूलाई कार्यसूचीमा प्रवेश गरेर सहयोग गर्न पटक पटक आग्रह गर्नुभएको थियो। बजेट लगायतका महत्वपूर्ण विषयमा छलफल गर्नुपर्ने भएकाले आसन ग्रहण गरी बैठक सञ्चालनमा सहयोग गर्न उहाँले अनुरोध गर्नुभयो। विपक्षी दलका सांसदहरूले सभामुखको आग्रहलाई अस्वीकार गर्दै निरन्तर विरोध गरेपछि बैठक यही जेठ 25 गते सोमबार बिहान 11 बजे बस्ने गरी स्थगित भएको छ। सभामुखको आग्रहपछि समेत विरोधलाई निरन्तरता दिएपछि सभामुख अर्यालले विपक्षी दलका सांसदहरूलाई पालै पालो बोल्न समय दिनुभयो। त्यसक्रममा नेपाली काङ्ग्रेसका सांसद अभिषेक प्रताप शाहले प्रधानमन्त्रीको अभिव्यक्ति त्रुटिपूर्ण र आपत्तिजनक रहेकाले सच्याउनुपर्ने बताउनुभयो। श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले देशको सिमाना र सार्वभौम सत्ता जोगाउने विषयमा सबै दलको एकमत हुनुपर्ने भन्दै प्रधानमन्त्रीले संसदमा उपस्थित भएर माफी माग्नुपर्ने बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुशबु ओलीले प्रधानमन्त्रीको अभिव्यक्ति कूटनीतिक, कानुनी र राष्ट्रिय सुरक्षाका दृष्टिले अत्यन्त गम्भीर प्रकृतिको रहेकाले प्रधानमन्त्रीको दल र राज्यका निकायबाट यस्तो अभिव्यक्तिको बचाउ र ढाकछोपको प्रयास गर्नुले अर्को दुर्घटना निम्त्याउन सक्ने बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले राष्ट्रिय सुरक्षाको विषय सबै दलको साझा विषय भएकाले प्रधानमन्त्रीको अभिव्यक्तिबारे प्रधानमन्त्रीको दल राष्ट्रिय स्वतन्त्र पार्टीको धारणा के हो सदनलाई जानकारी गराउन माग गर्नुभयो। नेकपा एमालेका सांसद गणेश सिंह ठगुन्नाले देशको कार्यकारी प्रमुखले सदनमा राखेका अभिव्यक्तिको दीर्घकालसम्म राजनीतिक र कूटनीतिक प्रभाव रहने बताउनुभयो। त्यसपछि विपक्षी दलका सांसदहरूको विरोधकै बीच सभामुख डोलप्रसाद अर्यालले प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङदेम्बेलेलाई बोल्न समय दिनुभए पनि उहाँले समय नलिएपछि विधेयक प्रमाणीकरण सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र वाचन गरी बैठक स्थगित गर्नुभयो। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले प्रतिनिधि सभामा प्रधानमन्त्रीले भारतसँगको बहुआयामिक सम्बन्ध विपरीत दिनुभएको अभिव्यक्ति नसच्याएसम्म बैठकको काम कारवाही अघि बढ्न नदिने अडान लिएपछि बैठक स्थगित भएको छ। बैठक सुरु हुनासाथ आकस्मिक समयमा सांसदहरूले नेपालले पनि थुप्रै ठाउँमा भारतको जमिन मिचेको छ भनी मुलुकको कार्यकारी प्रमुखले संसदको रोस्ट्रममा उभिएर बोल्नु कूटनीतिक मर्यादा विपरीत भएको भन्दै तत्काल सदनमा आएर माफी माग्नु पर्नेमा जोड दिनुभयो। राष्ट्रिय सभाको अर्को बैठक भोलि दिउँसो 12 बजेर 15 मिनटमा बस्नेछ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाल भारत सीमा समस्या कूटनीतिक वार्ताबाट समाधान खोज्न सरकारले काम गरिरहेको बताउनु भएको छ। मन्त्री परिषदको आज बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्ने क्रममा प्रधानमन्त्रीले संसदमा दिनुभएको अभिव्यक्तिबारे सञ्चारकर्मीको जिज्ञासामा शिक्षा मन्त्री पोखरेलले वार्ताको माध्यमबाट सीमा विवाद समाधान गर्नुपर्नेमा नै प्रधानमन्त्री शाहले जोड दिनुभएको बताउनुभयो। विभिन्न समयका सीमा अध्ययन सम्बन्धी संयन्त्रहरूको प्रतिवेदनमा नेपालको भूभाग भारतले उपभोग गरेको हुन सक्ने र भारतको भूभाग नेपालले उपभोग गरेको हुन सक्ने देख्दा प्रधानमन्त्री समेत अचम्मित परेको कुरा मात्रै संसदमा राख्नुभएको मन्त्री पोखरेलले स्पष्ट पार्नुभयो।
1: अर्को पक्षबाट नेपालले पनि सीमा मिचेको छ भन्ने कुरा आउँदाखेरि प्रधानमन्त्रीले म अचम्मित परेको भनेर भन्नुभयो। भारतले उपभोग गरिरहेको सीमा नेपालमा पर्न सक्ने, कति नेपालले उपभोग गरेको पनि भारतमा पर्न सक्ने भन्ने कुरा चाहिँ त्यो संयन्त्रहरूबाट आएको हुँदाखेरि दुई देशहरू बसेर टेबल टक गरेर जति पनि सीमा विवादहरू छ त्यो चाहिँ मिलाउने भन्ने कुरा प्रधानमन्त्रीज्यूले नै भनिसक्नु भएको छ।
0: सरकारले संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम युएनइपीबाट ओजन तहलाई हानि पुर्याउने पदार्थहरूको व्यवस्थापन तथा न्यूनीकरण सम्बन्धी मन्ट्रियल प्रोटोकलको कार्यान्वयन सम्बन्धी सम्झौता स्वीकृत गरेको मन्त्री पोखरेलले जानकारी दिनुभयो। मन्त्री पोखरेलले भूमि समस्या समाधान समितिको अध्यक्ष पदमा बलभद्र वास्तोला तथा सदस्य पदमा अमीर प्रसाद न्यौपानी, पद्मिनी श्रुति र डाक्टर रेहना श्रेष्ठलाई नियुक्त गरिएको जानकारी दिनुभयो।
2: सशस्त्र प्रहरी बल नेपालको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा सशस्त्र प्रहरी नायब निरीक्षक श्री अञ्जनी कुमार पोखरेललाई बढुवा गर्ने, भूमि समस्या समाधान समितिको अध्यक्ष पदमा श्री बलभद्र वास्तोला तथा सदस्य पदमा श्री अमीर प्रसाद नेउपाने, डाक्टर रोहना श्रेष्ठ र पद्मनीति श्रोतीलाई नियुक्ति गर्ने।
0: मन्त्री पोखरेलले भदौ 23 र 24 गतेको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गठित आयोगले पेश गरेको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न गठित अध्ययन समितिको कार्य अवधि 45 दिन थप गर्ने निर्णय गरेको बताउनुभयो। भारतको विदेश मन्त्रालयले नेपाल र भारत बीचको सीमा विवादलाई स्थापित द्विपक्षीय संयन्त्र मार्फत नै समाधान गरिने स्पष्ट पारेको छ। मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नयाँ दिल्लीमा आयोजित नियमित पत्रकार सम्मेलनमा दुई देशबीचको सीमाङ्कनको कार्य करिब 98% सम्पन्न भइसकेको जानकारी दिनुभयो। नेपालका प्रधानमन्त्री र परराष्ट्र मन्त्रालयका तर्फबाट सीमाका विषयमा आएका पछिल्ला टिप्पणीबारे सोधिएको प्रश्नमा प्रवक्ता जयसवालले नेपाल र भारतबीचको सीमा मामिला पूर्णतया द्विपक्षीय विषय भएकाले यो मामिलामा कुनै पनि तेस्रो पक्षको भूमिका नरहने बताउनुभयो। दुई देशबीचको सम्बन्धका विविध आयामबारे चर्चा गर्दै प्रवक्ता जयसवालले नेपाल र भारतबीच जनस्तरका साथै राजनीतिक दलबीच पनि गहिरो र पुरानो सम्बन्ध रहेको उल्लेख गर्नुभयो। भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने र भारतीय जनता पार्टी भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीन बीच भेटवार्ता भएको छ। भाजपा मुख्यालय नयाँ दिल्लीमा आज भएको भेटवार्तामा लोकतान्त्रिक सहभागिता, सार्वजनिक बहस तथा भावी नेतृत्व निर्माणमा युवा पुस्ताले खेल्न सक्ने भूमिकामाथि विचार आदान प्रदान भएको छ। प्रतिनिधिमण्डललाई स्वागत गर्दै अध्यक्ष नवीनले साझा सभ्यतागत विरासत, सांस्कृतिक सम्बन्ध तथा जनस्तरका सुदृढ सम्बन्धमा आधारित भारत नेपाल बीचको घनिष्ठ र ऐतिहासिक सम्बन्धबारे प्रकाश पार्नु भएको थियो। अध्यक्ष नवीनले भाजपा पार्टीको यात्रा, विचारधारा, संगठनात्मक संरचना तथा जनमुखी राजनीतिक सहभागिता सम्बन्धी दृष्टिकोणबारे जानकारी गराउनु भएको थियो। यस्तै सभापति लामिछाने र भारतीय विदेश मन्त्री एस जयशंकर बीच आज भएको भेटवार्तामा नेपाल भारत विकास साझेदारी तथा जनस्तरका सम्बन्धहरूमा छलफल भएको छ। नयाँ दिल्लीमा आज राष्ट्रपतिका सभापति लामिछाने तथा उहाँको प्रतिनिधिमण्डलसँग भेट्न पाउँदा खुसी लागेको भारतका विदेश मन्त्री जयशंकरले सामाजिक सञ्जाल मार्फत उल्लेख गर्नुभएको छ। सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल भाजपाको निमन्त्रणामा 5 दिने भारत भ्रमणका लागि सोमबार नयाँ दिल्ली प्रस्थान गरेको हो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, एकैछिन विज्ञापन र सन्देश।
3: हजुर दर्शन,
4: भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
3: हजुर राम्ररी पुगे, ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
5: नमस्ते बाबुजू।
4: नमस्ते, आउनु न भित्रै।
5: हुन्छ बाबुजू।
3: अनि दादा त अफिस गइसक्नु भयो होला है?
4: उहाँ त बिहानै हो। हुन्छ तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
3: हस् हस् बाबुजू।
6: ओए वाइफाई होला नि, पासवर्ड माग्न।
3: है त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
5: ए हो र,
3: एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
7: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले अदालतको जनविश्वास बढाउन कार्ययोजना नै बनाएर अघि बढ्ने बताउनु भएको छ। संवैधानिक तथा न्यायिक पत्रकार मञ्चका पदाधिकारीसँगको भेटमा प्रधान न्यायाधीश डाक्टर शर्माले जनताले महसुस गर्ने गरी न्यायालय सुधारका लागि कार्ययोजना बनाएरै लाग्ने बताउनुभयो। अदालतले गरेको आदेश फैसला यथाशीघ्र कार्यान्वयन गर्नुपर्ने विषयमा ध्यान दिनुपर्नेमा सरकारवाला पक्षले जोड दिएका छन्। सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयले आज आयोजना गरेको छलफलका वक्ताहरूले अदालतको आदेश फैसला तत्काल कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका हुन्। सर्वोच्च अदालतका रजिस्ट्रार मन बहादुर कार्कीले फैसला कार्यान्वयनमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताउनुभयो। कैलालीको कर्णाली नदी किनारका सामुदायिक वनहरू नदी कटानको चपेटामा पर्दा वन जोगाउन ठूलो चुनौती देखिएको छ। सामुदायिक वनको संरक्षणका लागि स्थानीय उपभोक्ता समूहका साथै तीनै तहको सरकारले विशेष ध्यान दिनुपर्नेमा उपभोक्ताहरूले जोड दिएका छन्। कैलालीबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
8: कर्णाली नदीमा आउने बाढीले वर्षेनी कटान गर्दै जाँदा त्यहाँका सामुदायिक वनहरू नदी कटानको चपेटामा परेका हुन्। टिकापुर नगरपालिका वडा नम्बर 7 सत्ती स्थित सत्ती कर्णाली सामुदायिक वनका अध्यक्ष जितराम चौधरी।
9: मुख्यत हाम्रो कर्णाली नदीको कटानले गर्दाखेरि सामुदायिक वन लगभग यो 6-7 वर्षको दौरानमा करिब 50 हेक्टर जति हाम्रो कटान भइसकेको छ। हाम्रो अब वर्षेनी सामुदायिक वनको अगुवाईमा केन्द्रसम्म गएर विभिन्न मन्त्रालय विभिन्न विभागमा गएर डेलिगेसन बुझाउँदै गरिरहेका छौँ।
8: सत्य कर्णाली सामुदायिक वन जस्तै टिकापुर नगरपालिका वडा नम्बर 2 स्थित खोटेना पुराखानी सामुदायिक वन पनि नदी कटानको चपेटामा परिरहेको छ। कर्णालीको एउटा भङ्गालो नै सामुदायिक वनतर्फ फर्किएपछि वन क्षेत्र बढी कटान भइरहेको बताउनुहुन्छ खोटेना भुराखानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भूपेन्द्र साउद।
10: हाम्रो यतातिर खोटेना सामुदायिक वनतिर जोडिएको कर्णालीको एउटा हाँगाले 25 हेक्टर जति जमिन चाहिँ कर्णालीले चाहिँ कटान गरिसकेको कुराहरू जानकारी गराउँछौँ र त्यो कटानीले भविष्यमा गएर टिकापुर पार्कलाई र नक्लीपुर क्षेत्रलाई ठुलो नोक्सान गर्ने कुराहरू पनि जानकारी गराउँछौँ।
8: जगतपुर सामुदायिक वनलाई पनि कर्णाली नदीको कटानबाट जोगाउन ठुलो चुनौती रहेको छ। जानकी गाउँपालिका वडा नम्बर 6 स्थित जगतपुर सामुदायिक वनलाई कर्णाली नदीको भङ्गालोले नै दुई भागमा विभाजन गरेको र प्रत्येक वर्ष हेक्टरका हेक्टर वन क्षेत्र नदीले कटान गर्दै गइरहेको छ। यसरी नदीले कटान गरिरहेको वनलाई जोगाउन सामुदायिक वनको स्रोतले नसकिने भएकाले सरकारले नदी कटान रोक्नमा तटबन्ध लगायतका कामहरू गरेको भए राम्रो हुने थियो भन्नुहुन्छ जगतपुर सामुदायिक वनका अध्यक्ष निरबहादुर शाह।
11: यसमा अब सामुदायिक वनको आफ्नो स्रोत छैन, स्रोत भए पनि त्यत्रो गर्ने क्षमता छैन, त्यसो भएको कारणले गर्दाखेरि अब राज्यले गरिदियो भने अलि केही सम्भव हुन्थ्यो।
8: कैलालीको टिकापुर र लम्कीचुवा नगरपालिका तथा जानकी गाउँपालिकाको क्षेत्रमा मात्र कर्णाली नदी किनारमा दर्जन बढी सामुदायिक वनहरू रहेका छन्। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।
0: अब अन्तर्राष्ट्रिय समाचार। रुसले युक्रेनका विभिन्न सहरमा गरेको हवाई आक्रमणमा परि कम्तीमा 16 जनाको मृत्यु भएको छ। यो आक्रमणलाई मस्कोले केही महिना यता गरेको ठूलो सैन्य कारवाही मानिएको छ। घटनामा कैयौं मानिस हताहत भएको अधिकारीहरूले बताएका छन्। मृतक 2 बालबालिका सहित दोनिप्रोमा 11 र राजधानी किबमा 5 जना गरी कुल 16 जनाको मृत्यु भएको पुष्टि भएको छ। रुसले आवासीय भवनहरूलाई निशाना बनाई हमला गरेको देखिएको छ। अब आर्थिक समाचार।
12: सन् 2026 मे महिनामा मात्रै 1,00,000 भन्दा बढी विदेशी पर्यटकले नेपालको भ्रमण गरेका छन्। मे महिनामा 1,02,626 विदेशी पर्यटक नेपाल भित्रिएको र उक्त संख्या गत वर्षको तुलनामा 19% बढिरहेको नेपाल पर्यटन बोर्डले जनाएको छ। गत वर्षको मे महिनामा 86,216 पर्यटक नेपाल घुम्न आएका थिए। कोरोना महामारी अगाडि सन् 2019 मे महिनामा 78,329 विदेशी पर्यटक नेपाल घुम्न आएका थिए। मे महिनामा नेपाल पर्यटक मध्ये सबैभन्दा बढी भारतका पर्यटक रहेका छन्। उक्त महिनामा भारतबाट मात्र 40,782 पर्यटक नेपाल घुम्न आएका छन्। त्यस्तै दोस्रोमा चीनबाट 11,514, तेस्रोमा संयुक्त राज्य अमेरिकाबाट 9,001, चौथोमा बङ्गलादेशबाट 5,298 र पाँचौंमा संयुक्त अधिराज्य बेलायतबाट 3,375 पर्यटक नेपाल घुम्न आएका छन्। चालु आर्थिक वर्षको 10 महिनामा वीरगञ्जनाका हुँदै 7,97,00,000,000 रुपियाँ बराबरको दालजन्य वस्तु आयात भएको छ। त्यहाँबाट विभिन्न 7 प्रकारका दलहन नेपाल आयात भएका हुन्। गत आर्थिक वर्षको 10 महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा वीरगंज नाकाबाट आयात भएको मूल्यको आधारमा आयात 2,24,00,000,000 अर्थात 22% घटेको छ। गत आर्थिक वर्षको 10 महिनामा उक्त नाकाबाट 10,21,00,000,000 मूल्यको दालजन्य वस्तु आयात भएको थियो।
0: आर्थिक समाचारको साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
13: चीनले लगातार दोस्रो हार बिहोरीसँगै नेपाल पुरुष क्रिकेट टोली एसियन गेम्सका लागि छनौट भएको छ। सिङ्गापुरमा भइरहेको छनौटमा चीन लगातार दुई हारका साथ प्रतियोगिताबाट बाहिरिए पश्चात नेपाल एक खेल अगावै प्रतियोगितामा सेमी फाइनल पुग्नका साथै एसियन गेम्सका लागि छनौट भएको हो। पहिलो खेलमा नेपालसँग 221 रनको फराकिलो अन्तरले पराजित चीन दोस्रो खेलमा मलेसियासँग 9 विकेटले पराजित भयो। मलेसिया पनि नेपालसँगै एक खेल अगावै सेमी फाइनल पुग्दै एसियन गेम्सका लागि छनौट भएको छ। चीनले दिएको 85 रनको लक्ष्य मलेसियाले 7.5 ओभरमा 1 विकेट गुमाएर पूरा गर्यो। सोमो चरणको अन्तिम खेलमा बिहिबार नेपाल र मलेसिया खेल्दैछन्। बुधबारबाट मलेसियामा एसिसी प्रिमियर कपको सुरुवात हुँदैछ। प्रतियोगिताको पहिलो खेलमा बुधबार नै नेपालले कतारको सामना गर्दैछ। कतार र नेपाल बीचको खेल मलेसियाको कोल्जे टुङ्गुर जाफर ओभलमा बुधबार बिहान 7:15 बजीबाट सुरु हुँदैछ।
0: खेल समाचारको साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम। आगामी 24 घण्टामा कोशी र मध्य प्रदेश लगायत गण्डकी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन, चट्याङ सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। प्रतिपक्षी दलहरूको विरोधका कारण प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज पनि अवरुद्ध। नेपाल भारत सीमा समस्या कूटनीतिक वार्ताबाट समाधान खोज्न सरकारले काम गरिरहेको सरकारका प्रवक्ता शिक्षा मन्त्री सस्मित पोखरेलको भनाई। नेपाल भारत सीमा विवादलाई स्थापित द्विपक्षीय संयन्त्र मार्फत नै समाधान गरिने भारतीय विदेश मन्त्रालयद्वारा स्पष्ट। भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा सभापति रवि लामिछाने र भारतीय जनता पार्टीका अध्यक्ष बीच भेटवार्ता। रुसले युक्रेनमा गरेको हवाई आक्रमणमा कम्तीमा 16 जनाको मृत्यु र नेपाली पुरुष क्रिकेट टोली एसियन गेम्सका लागि छनौट। हवस् त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।

0: खेल खेलाडी र खेल प्रेमीका लागि रेडियो कार्यक्रम खेल संसार सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हरेक मंगलबार राति 9 बजेको समाचारपछि कार्यक्रम खेल संसार।
1: नमस्कार, खेल खेलाडी र खेल प्रेमीका लागि समर्पित कार्यक्रम खेल संसारमा यहाँलाई हार्दिक स्वागत छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट यो कार्यक्रम हरेक मंगलबार राति 9 बजेको समाचारपछि सुन्न सकिन्छ। कार्यक्रम मार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदका बारेमा जानकारी दिने, स्वस्थ जीवनका लागि खेलकुदको महत्व बुझाउने र खेलप्रति चेतना अभिवृद्धि गर्दै खेलप्रेमी श्रोता महानुभावहरूलाई समेट्ने हाम्रो अपेक्षा छ। आशा छ कार्यक्रमलाई तपाईँले रचनात्मक सल्लाह सुझाव दिँदै अगाडि बढाउन मद्दत गर्नुहुनेछ। खेल संसारको साथमा छु म मनुका कुँवर, प्रविधि संयोजनमा हुनुहुन्छ सुधीर मिश्र। नेपाल सरकारले खेलकुदतर्फ आगामी आर्थिक वर्षको लागि 4.3 अर्ब बजेट छुट्याएको छ। बजेटमा खेलकुद पूर्वाधार निर्माण, युवा विकास र खेलाडीको सामाजिक सुरक्षालाई विशेष प्राथमिकतामा राखिएको छ। त्यस्तै आगामी 3 वर्षभित्र फुटबलका 8,000 दर्शक क्षमताका मैदानमा 10 फ्लड लाइट जोड्ने घोषणा गरिएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष 2083-84 बजेट मार्फत यो घोषणा गर्नुभएको हो। त्यस्तै सरकारले आगामी 5 वर्षभित्र देशका प्रमुख 8 शहरमा आधुनिक क्रिकेट रङ्गशाला बनाउने घोषणा पनि गरेको छ। विराटनगर, सुर्खेत, बुटवल, लहान, धनगढी र पोखरामा 2,000 क्षमताको इन्डोर कवर्ड हल 3 वर्षभित्र बनाउने घोषणा गरिएको छ। मुलपानी क्रिकेट रङ्गशाला तथा एकाडेमी, गिरिजा प्रसाद कोइराला रङ्गशाला र फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला डिजाइन परिवर्तन गरी लगानी मोडालिटी तयार गर्ने जनाइएको छ। त्यस्तै विद्यार्थीलाई विद्यालयबाटै खेलकुदको तालिम दिने र अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडीलाई अवकाश प्राप्त पछि आजीवन निशुल्क स्वास्थ्य उपचार गर्ने घोषणा भएको छ। यस्तै कर्णाली प्रदेशमा आयोजना हुने 10 र मधेसमा हुने

0: खासरी नेपाल सरकारको जुन जेठ 15 गते बजेट भाषण बजेट नीतिका कार्यक्रम भएको छ होइन, त्यसमा चाहिँ खेलकुद क्षेत्रको विकासको लागि होइन एउटा राम्रै अवसरको रूपमा देखा परेको छ, देखिएको छ, र अरू वर्षभन्दा पनि यो वर्ष अलिकति देखिने खालका पूर्वाधारहरूको होइन योजनाहरूको कार्यान्वयनको लागि बजेटहरू विनियोजन भएको छ, नीति तथा कार्यक्रममा छ, र खेलकुद क्षेत्रमा एकदमै स्वागत योग्य छ, र यसबाट चाहिँ खेलकुद परिषद सम्पूर्ण खेलाडीहरू नै खुसी छन्, र खास गरी भनौँ न अब सातै प्रदेशमा कवर हल निर्माण गर्ने अत्याधुनिक एउटा अन्तर्राष्ट्रिय स्तरको कवर हल निर्माणको जुन योजना छ एकदमै महत्त्वपूर्ण आवश्यक योजना छन्। त्यस्तै तपाईँको फुटबल ग्राउन्ड निर्माण गर्ने भनेका छन् होइन बजेटले, यी कुराहरू चाहिँ राम्रो छन्। यसलाई चाहिँ हामी सकारात्मक र पोजिटिभ रूपमा र खेलकुदको एउटा दिशानिर्देशको रूपमा लिन सकिन्छ।
1: यहाँले यो भन्दै गर्दाखेरि कार्यक्रमहरू कस्ता छन्, कार्यान्वयन गर्न सकिने किसिमका छन् कि धेरैले बजेटलाई महत्वाकांक्षी पनि भनेका छन् आलोचना गर्नेहरूले अथवा विपक्षीहरूले, के देखिन्छ खेलकुद क्षेत्रको स्थिति हेर्दाखेरि?
0: यस्तो हो, अब यो खासरी चाहिँ बजेटको नीति तथा कार्यक्रम जब सार्वजनिकरण हुन्छ अथवा बजेट भाषण हुन्छ त्यतिखेर अब सबैले आफ्ना आफ्ना खालका दृष्टिकोण त राख्ने भइ नै गए होइन, विपक्षीले विपक्षीको मनबाट राख्ने, पक्षले पक्षको मनबाट राख्ने, र खास चाहिँ त्योभन्दा अब त्यो हामीलाई त्यो सरकार भन्दा पनि हाम्रो सरकार के भने त्यो चाहिँ नीति तथा कार्यक्रम आयो र त्यो नीति तथा कार्यक्रमलाई कसरी कार्यान्वयन गर्ने भन्ने विषय हाम्रो प्रमुख भनौँ न लक्ष्य रहन्छन्। अब यो महत्त्वाकांक्षी भन्दाखेरि महत्त्वाकांक्षी देखिए पनि यो व्यवहारमा कार्यान्वयन गर्न सक्ने खालको चाहिँ छ। सातवटा प्रदेशमा सातवटा कवर हल निर्माण भनेको यो एकदमै तपाईँ त्यो हुने योजना महत्त्वाकांक्षी बाहिरबाट देखिए पनि खेलकुद क्षेत्रको विकास र विस्तारको लागि यो एकदमै आवश्यक थियो र विगत धेरै वर्षदेखि यो विषयहरू उठिरहेको थियो। त्यसैले गर्दाखेरि यो वर्षलाई सरकारले निश्चित रूपमा सम्बोधन गर्नुपर्छ भन्ने हिसाबले आएको छ। त्यस्तै अब ठुला क्रिकेट मैदानहरूको जस्तै फाप्लाको, त्यसपछि गिरिजा प्रसाद कोइराला विराटनगरको, र अर्को भनेको मूलपानीको जुन डिपिआर छ यो गौरवशाली योजनाको रूपमा लिएको छ, यसलाई एउटा पुनः रिभ्यू गर्ने भन्ने विषय पनि उठेको छ, बजेटले सम्बोधन गरिएको छ। यो पनि एउटा राम्रो पक्ष हो। एक्ज्याक्ट के हो त कति पैसा लाग्छ भनेर यो वर्ष त्यसलाई चाहिँ रिभ्यू गर्न खोजिरहेका छन्। अर्को भनेको विगत लामो समयदेखि राष्ट्रिय खेलकुद प्रतियोगिता हुन नसकेको र त्यो प्रतियोगितालाई पनि बजेटले सिधै नीति कार्यक्रम ल्याएको हुँदा खेल जगतमा एउटा सकारात्मक रूपमा लिनुपर्छ र लिएको छौँ हामीले भन्न भनेर बुझ्न सकिन्छ।
1: यो भन्दै गर्दाखेरि विद्यालय तहबाट खेलाडीहरू उत्पादन हुने हुन् अथवा स्थानीय तहबाट खेलाडीहरू उत्पादन हुने हुन् त्योतर्फ यो बजेटले नीति कार्यक्रमले के सङ्केत गरेको छ, सम्बोधन गरेको छ?
0: यस्तो खास गरी राष्ट्रिय पति रनिङ खेल जुन प्रतियोगिता छ यो तपाईँको हरेक पालिकामा हुने कार्यक्रम हो। पालिका स्तरबाट छनौट भएर जिल्लामा आउने हो, जिल्लाबाट प्रदेशले छनौट गर्छ, प्रदेशबाट प्रतियोगिता जित्दै अनि केन्द्रमा चाहिँ हामी के गर्छौँ भने यसको प्रतियोगिता सञ्चालन गर्छौँ। त्यसैले गर्दाखेरि एउटा यो ग्रास रुटको यो कार्यक्रमले पनि ठुलो एउटा भनौँ न खेलाडी उत्पादन गर्ने कार्यक्रमको रूपमा लिन सकिन्छ र यो वर्ष यो कार्यक्रम पनि निरन्तरता पाएको छ र यसले पनि ग्रास रुटमा हुने खेलाडीहरूको सङ्ख्या विस्तार गर्ने, खेल सङ्ख्याहरू विस्तार गर्न सकिन्छ। र गत वर्षभन्दा पनि अगामी वर्ष हामी अहिले खास गरी ग्रास रुटसम्म हामी 6 खेलहरूलाई बढी प्राथमिकता छौँ भने अगामी आर्थिक वर्षमा यसलाई अझै विस्तार गर्ने र प्रदेशहरूसँग पनि साझेदारीका कार्यक्रम सञ्चालन गर्ने भनेर राखेका छौँ।
1: खेलमा विशेष रुचि भएका र क्षमता भएका विद्यार्थीहरूलाई आधारभूत तहदेखि नै छनौट गरेर आवश्यक सुविधा सहितको प्रशिक्षण दिने भन्ने कुरा गरेका छन्, कतिको सहज छ यो?
0: यो गत वर्ष पनि कार्यक्रम अब घुमाउरो तरिकाले आएको, त्यहाँ म पुगेकै छैन होइन,
1: हजुर
0: घुमाउरो तरिकाले आएको छ। यो कार्यक्रम पनि एउटा छुटमा हुने खेलाडीहरूको उत्पादन, खेलाडीहरूलाई छनौट गर्ने अवसर त छ, तर अब यो यसको मोडालिटी कस्तो छ होइन, यो मोडालिटीमा गएर हामीले कुन मोडालिटीबाट जाने हो, त्यो मोडालिटी हो छनौट होला होइन, त्यसपछि यसलाई अलिकति धेरैको सहभागिता खोज्या होला कार्यक्रमले होइन, पहिला पनि थियो आज अब त्यतिखेर मोडालिटी राम्रो नभएको अथवा त्यसको अस्पष्ट कार्यक्रम भएकोले हामीले कार्य सञ्चालन गर्न सकेनौँ, र यो वर्ष अलिकति क्लियरिफाई गरेर अगाडि बढ्ने चाहिँ हिसाबले कार्यक्रममा आएको। यो पनि एउटा खेलाडी उत्पादन छनौट र प्रतियोगिता मार्फत माथिसम्म ल्याउने ग्रासरूटको खेलाडीहरूलाई यो कार्यक्रमले सहयोग गर्छ।
1: सर, एउटा खेल क्षेत्रमा जहिले पनि उठ्ने प्रश्न हो खेलाडीहरूको अवकाश पछिको जीवन, खेल जीवन पछिको जो बाँकी जीवन हुन्छ

0: त्यो धान्न अप्ठ्यारो हुन्छ, जीविकोपार्जन गर्न गाह्रो हुन्छ भन्ने कुराहरू आइरहेका छन्। सरकारका नीति कार्यक्रम र बजेटमा यस्ता केही कुराहरू छन् कि सम्बोधन भएका?
1: होइन, यो गत आर्थिक वर्षमाहरूमा पनि यो थियो होइन।

0: बजेटले अझ खेलाडीहरूको मनोबललाई उच्च पार्ने होइन र ठुलो ठुलो खेल जितेका अन्तर्राष्ट्रिय स्तरको पदक जितेकालाई सम्मान हिसाबले पनि अगाडि बढाएको छ यो वर्षको बजेटले। अब यो कार्यान्वयनमा जाँदाखेरि यसको केही नर्म्सहरू होला के हामीले हेरेर त्यसलाई कार्यान्वयन गर्छौँ।
1: खेलकुद क्षेत्रका व्यक्तिहरूले बजेट राम्रो छ भन्नुहुन्छ तर कार्यान्वयन पक्ष त्यति राम्रो देखिँदैन, कैयौँ शीर्षकहरूमा बजेटहरू फ्रिज गरिएका पनि देखिन्छन्। कतिको सहज छ योपालिको बजेट कार्यान्वयन गर्न?
0: अब चालु आर्थिक वर्षको बजेटलाई हेर्दाखेरि त देखियो होइन,
1: हजुर
0: चालु आर्थिक वर्षमा त हाम्रो बजेट कार्यान्वयनै भएन नि, धेरै मन्त्रालयको बजेट पनि कार्यान्वयन भएन। सरकारको एउटा भनौँ न त्यस खालको निर्देशनले गर्दाखेरि 3 करोडभन्दा माथिको सबै योजनाहरू रोकियो होइन। आउँदो वर्षमा यो समस्या नहोला सर, आउँदो वर्षमा सरकारले लिएको लक्ष्य उद्देश्य पुरा गर्ने गर्यो, कार्यान्वयन हुन्छ बजेट। बजेट कार्यान्वयनमा जुन एउटा मन्त्रालय राष्ट्रिय खेलकुद परिषद आफ्नो दायित्व जिम्मेवारी निभाउनु पर्ने हो त्यो पूर्ण रूपले निभाउनेछन् र आगामी वर्षमा जुन आउँदो आर्थिक वर्ष छ 83-84 को बजेट निर्धारण कार्यक्रम खेलकुद परिषदबाट सञ्चालन गतिविधिहरूलाई अति महत्त्वका साथ होइन अति निकटबाट नजिकबाट हेरेर यो सञ्चालनमा ल्याइनेछ भने राष्ट्रिय खेलकुद परिषदको सदस्यको भविष्यले म प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु। तर यसमा सरकारवाला निकाय सङ्घको चाहिँ एकदमै सहयोगको खाँचो पर्छ र त्यो सबैलाई समन्वय गरेर अगाडि बढाउँछ।
1: बजेट आउँदाखेरि हामीलाई बजेट कम आयो भन्ने चित्त दुखाइ हुने तर जब कार्यान्वयनको पाटो जान्छ भएको बजेट पनि खर्च नहुने, बजेट फ्रिज हुने यो अवस्था देखिएको छ खेलकुद क्षेत्रमा।
0: प्रमुख कारण के हो सर? प्रमुख कारण भनेको पहिले त तपाईँको पूर्वाधारतर्फ जाउँछ, पूर्वाधारतर्फको कार्यक्रम पुँजीगत तर्फ भनौँ न खास गरी कुन कार्यक्रम गर्ने पहिले फिक्स छैन हुँदैन क्या, पूर्व तयारीको अभाव एउटा मुख्य विषय भयो। त्यसपछि कतिपय विषयहरू के हुन्छन् इम्प्लिमेन्टेसन फेजमा जाँदाखेरि तपाईँको त्यहाँ अलिक टाइम टेक्स गर्छ, टाइम लिन्छ होइन, त्यसमा लगनशीलताको कुरो होला, त्यसपछि कुनै ठाउँमा विवादको कुरो होला, त्यसलाई कसरी सल्ट आउने, त्यसपछि टाइमली टेन्डरिङका कुरो होला, टाइमली त्यसलाई मूल्याङ्कनका कुराहरूलाई गर्दा गर्दै तपाईँको लगभग 5-6 महिना चाहिँ यत्तिकै त्यो यो बिचमा रहन्छन्। र त्योभन्दा पनि अर्को महत्त्वपूर्ण के भने बजेट कहाँ पर कसको लागि बजेट हो भन्ने नै थाहा हुँदैन क्या, पछि थाहा हुन्छ र त्यहाँ अलरेडी प्रोजेक्ट प्रिपेरेसन नै भएको हुँदैन र प्रिपेयर गर्न प्रोजेक्टलाई प्रिपेयर गर्न लामो समय लाग्ने भएकोले एउटा त्यहाँ चाहिँ टाइम निकै जान्छ। अर्को भनेको के भने अब बजेट हामीले जब कार्यान्वयनमा लान्छौँ समस्याहरू केही केही देखिन्छ, त्यो समस्याहरूलाई तत्काल समाधान नगरिने र त्यो समस्याहरूलाई अलि चाहिँ लामो समय दिँदै जाने होइन, त्यसले गर्दाखेरि बजेट कार्यान्वयन आउन सक्दैनन्। र अर्को तेस्रो कुरो भनेको एउटा बजेट चाहिँ डिमान्डमा हुन्छ बजेट र सप्लाई बेस बजेट भने त्यसले चाहिँ छिटो चाहिँ कार्यान्वयनमा आउन सक्दैन। सप्लाई बेस बजेटहरू धेरै जाने होइन, योजनाहरू तपाईँको अब हामीले पेस भएको योजना अथवा जुन निकायबाट पेस गर्नुपर्ने योजना त्यो निकायलाई चाहिँ थाहै नहुने अरू निकायहरूले गर्दाखेरि त्यहाँ चाहिँ एउटा योजना राख्ने बनाउने आयो भने यी विषयहरू रहन्छन् र सबैभन्दा मूल चाहिँ एउटा जग्गाको समस्या छ। त्यसपछि इम्प्लिमेन्टेसनको अवस्थामा देखिएका समस्या र चुनौतीहरूलाई तत्काल समाधान गर्न नसक्ने नीतिगत कतिपय स्पष्टताहरू छन्। खरिद प्रक्रियाको एउटा लामो चरणबद्ध छ, त्यहाँ चाहिँ समस्या रहन्छन् र केही प्राविधिक त्रुटिहरू पनि रहन्छन्। त्यसपछि अर्को भनेको जो तपाईँको वातावरणीय परीक्षणका विषयहरू छन् यी विषयहरूमा टाइम लाग्छ, त्यसले गर्दाखेरि बजेटलाई 100% कार्यान्वयनमा लानको लागि सम्पन्न गर्नको लागि चाहिँ चुनौतीपूर्ण नै रहन्छन्।
1: बजेट हेर्दाखेरि खेलकुद क्षेत्रको पूर्वाधार निर्माणलाई, पूर्वाधारको विकासलाई बढी महत्त्व दिएको देखिन्छ। सरकारले खेलकुद पूर्वाधार निर्माणलाई प्राथमिकता दिइरहँदाखेरि देशभरका जुन रङ्गशाला, कबड्डी हल, प्रशिक्षण केन्द्रहरूको विकासको लागि अथवा उनीहरूको प्रवर्तनको लागि, निर्माणको लागि राष्ट्रिय खेलकुद परिषदले के कस्ता कार्ययोजनाहरू अगाडि बढाएको छ?
0: यसमा यसपालि चाहिँ पूर्वाधार विकासमा खास गरी हामीले चाहिँ मूल चाहिँ के भने जग्गा चाहिँ विवाद भएको ठाउँमा बजेटै त्यो हामी हालेको छैन होइन,
1: हजुर
0: एकदम बजेट जग्गा चाहिँ जहाँ हाम्रो आफ्नो जग्गा छ होइन, जहाँ जग्गा विवाद छैन होइन, जसको डिपिआर बनेको छ, एस्टिमेटहरू बनेको छ, अलिकति त्यता र बजेट यो वर्ष प्रस्ताव गरिएको छ होइन। त्यसपछि अर्को भनेको के भने अधुरा योजनाहरूलाई कम्प्लिट गर्नेतिर छन् होइन, अधुरा जुन ठुला संरचना अधुरा भएर बसिरहेका छन्, मेन्टेनेन्स हुन सकेका छैनन् र त्यसकै ले कारणले गर्दाखेरि त्यो डिटोलिएट भइरहेको छ, त्यसलाई चाहिँ एउटा नयाँपन ल्याउनको लागि होइन त्यसलाई मेन्टेनेन्स गर्नको लागि हामी बजेटिरहेको छौँ र केही ठुला ठुला योजनाहरू पनि आएको छन्। त्यो योजनाहरू पनि जग्गाको लगभग लगभग हामीले किनारा लगाएको छौँ, केही चाहिँ अपवाद बाहेक सबै ठाउँमा जग्गाहरूको चाहिँ भनौँ सुनिश्चित भइसकेको छ। त्यसले गर्दा यो वर्षको प्रोजेक्ट अलिकति चाँडै सुरु हुने र लक्ष्य उन्मुख हुन्छ भने आशा गर्न सकिन्छ।
1: यो भन्दै गर्दाखेरि पूर्वाधारका कुरा गर्दै गर्दाखेरि खेलाडीहरूको सन्दर्भमा पनि कुरा गर्नुपर्ने हुन्छ। प्रतिभाशाली खेलाडीहरूको पहिचान प्रशिक्षणका कुराहरू अन्तर्राष्ट्रिय स्तरको तयारीका लागि बजेटको पर्याप्तता छ कि छैन, के हुन्छ, पुग्छ यसले?
0: बजेट त अहिले अब हाम्रो जुन अन्तर्राष्ट्रिय स्तरमा हुने भनौँ न एउटा यो जापानमा हुने जुन एसियन गेम छ त्यसको लागि हामीले बजेट प्रस्ताव गरेका छौँ होइन, बजेट त पास भएको पनि होला होइन, आधा पनि आउँछ र त्यो बजेटले चाहिँ भनौँ न बजेट

0: त सब कुरै भएन होइन, जेनुन मान्छे जेनुन खेल जेनुन पार्टिसिपेसनमा चाहिँ समस्या रहँदैन यो वर्ष।
1: यो जोड्दै गर्दाखेरि अपाङ्गता भएका व्यक्तिहरूको खेलकुदतर्फ खासै खेलकुद परिषदले चासो नदिएको बजेट अपुगका कुराहरू आइरहेका छन् नि, यहाँले पनि सुन्नुभएको होला कुराहरू।
0: होइन, हामीले सुनेर त्यसलाई म्यानेज पनि गरेका छौँ, सुनेर त्यसले म्यानेज पनि, अहिले हामी पाराओलम्पिकको तयारीमा छौँ त, ओलम्पियनहरू तलाई तयारीमा बसिरहेको छ, पाराको साथीहरू पनि खेलिराख्नु भएको छ त होइन, भर्खर तपाईँको अस्ति एक गतेबाटै सुरु गरिसकेका छौँ हामी, र साउनदेखि फेरि त्यसलाई अब हाम्रो जति पारातर्फको साथीहरू छन् होइन, अपाङ्गता साथीहरू छन् तिनीहरूलाई अब जो सेलेक्सन हुन्छन् जो तपाईँ जुन जुन खेल जान्छन् तिनीहरूको खेलाडीहरूलाई प्रशिक्षण दिने नै हो, त्यसमा कुनै ऊ नै छैनन्, कसैलाई पक्षपात गर्ने विषय नै रहेन। यो
1: खेलाडी प्रशिक्षक र खेल कर्मीहरूको सामाजिक सुरक्षा र प्रोत्साहनका लागि कुरा हामीले अगाडि गर्दै गर्दाखेरि सरकारले ल्याएको कार्यक्रम कतिको प्रभावकारी हो देख्नुहुन्छ यहाँ? किनभने यहाँले अगाडि पनि केही कुराहरू राख्नुभयो, सरकारले पनि सामाजिक सुरक्षाका कुराहरू बजेट नीति कार्यक्रममा भनिसकेको अवस्थामा यो के देखिन्छ?
0: एउटा खास गरी अब बिमाको विषय छ नि त, बिमाको विषयलाई यो वर्ष कार्यान्वयन पनि भएको छ, आउँदो वर्ष चाहिँ कार्यान्वयनमा लाने कुरो गरिरहेको छ हामीले होइन, अलिकति अझै राम्रोसँग कसरी लाने त्यो विषय भइ नै हाल्यो होइन, मुख्य चाहिँ उहाँहरूको अलिकति ट्रेनिङको पिरियडमा हुने जुन समस्या छ त्यो समस्याहरूलाई समाधान गर्न सक्ने गरी राखेका छौँ, त्यसपछि उहाँहरूको अब भनौँ न तालिम अवधिमा हुने जो एउटा पोषक तत्त्वको कुरा हुन्छ, उसको भिटामिन्सका कुरा हुन्छ, उसको न्युट्रिसनका डाइटका कुरा हुन्छ, त्यसलाई पनि अलिकति हामीले साइन्टिफिक बनाउन खोजिरहेका छौँ, त्यसपछि कतिपय नीतिगत कुराहरूलाई पनि हामी सुधारको पक्षमा लान खोजिरहेका छौँ होइन, यो वर्ष त्यसलाई चाहिँ हामी अगाडि बढाउँछौँ। उहाँहरूलाई उहाँहरूले विगतमा जुन एक खालको एक किसिमको सफर हुनुभएको छ नि, खेलाडी साथीहरू प्रशिक्षकहरू होइन, त्यो सफरलाई चाहिँ जसरी भए पनि यसलाई चाहिँ कम गर्ने यो वर्ष यो सरकारको लक्ष्य हो, त्यही अनुरूप राष्ट्रिय खेलकुद परिषद अगाडि बढेको छ।
1: खेलकुद क्षेत्रमा हुने राजनीतिको कारणले गर्दा खेलकुद क्षेत्र अगाडि बढ्न सकेन भन्ने आरोप विगतदेखि लाग्दै आएको छ, खेलकुद क्षेत्रलाई राजनीतिबाट मुक्त गराउनको लागि केही प्रयासहरू हुँदैछन्?
0: यस्तो अब के भन्छ, राजनीतिबाट कोही पनि अलग छैन भन्ने विषय जस्तै हो क्या यो होइन, तर के छ भने विगतभन्दा विगतको तुलनामा अब अहिले त्यहाँ पोलिटिकल पार्टीको सदस्यत्व नभएको कारणले गर्दाखेरि त्यहाँ पोलिटिक्स त अटोमेटिक घट्ने नै भयो होइन, अटोमेटिक घट्ने भयो, तर यो पहिलेदेखि जुन चलिरहेको एउटा सिस्टम परम्परा जुन एउटा बानी बसिसकेको छ त्यहाँ चाहिँ त्यो केही न केही रूपमा त्यसको छायाहरू अवशेषहरू त रहेको छ देखिन्छ होइन, त्यसलाई पनि अझै मेन्टेनेन्स गर्नतिर त्यसलाई एकदमै कम गर्नेतिर लागिरहेको छौँ हामी, र ठ्याक्कै पहिलाको जस्तो अवस्था पनि छैनन्, र पूर्ण रूपमा चाहिँ त्यहाँबाट चाहिँ राजनीति पनि हटिसक्यो अवस्था, किनभने हरेक खेल सङ्घ खेलाडीहरू त्यही बाटोबाट आउने त्यही बाटोबाट गएको देखिएकोले उनीहरूलाई त्यही चाहिँ एउटा धमधमी एक खालको आइरहने होइन, त्यही नै छ कि त्यही अवशेषहरूलाई नै पक्रिन सकिन्छ कि भन्ने हिसाबमा उहाँहरू अगाडि बढ्नु बढेको पनि देखिन्छ, तर अब चाहिँ बिस्तारै बिस्तारै उहाँहरूले चाहिँ न्युट्रलाइज हुँदै हुनुहुन्छ, अब यो चाहिँ राजनीतिक अहिले चाहिँ हिसाबले अगाडि बढेको हुँदैनन्, यो चाहिँ एउटा वास्तविकतामा एउटा रियालिटीमा के हो त, कसले पाउनुपर्ने सेवा सुविधा कसको के हो होइन, सबै कुरो चाहिँ एउटा वास्तविकतामा आधारित क्षमतामा आधारित योग्यतामा आधारित र कौशलमा आधारित बनाउँदैछौँ हामीले।
1: राष्ट्रिय खेलकुद प्रतियोगिताहरू पनि तोकेका समयमा भनेको समयमा हुन सकिरहेका छैनन्, यसले गर्दाखेरि त खेलाडीहरूको वृद्धि विकास पनि हुन सकिरहेको छैन।
0: कस्तो त हाम्रो त अब हरेक क्षेत्रमा ब्रेन ड्रेन छँदैछ होइन, वैदेशिक जुन प्लाइन हुने जुन अवस्था ब्रेन ड्रेनको अवस्था छँदैछ, तथापि पनि अब विगत लामो समयदेखि ठुलो ठुलो प्रतियोगिताहरूमा अब भनौँ सहभागिताको कमजोरीको कारणले गर्दा कमीको कारणले गर्दाखेरि जान नसकेको कारणले गर्दाखेरि खेलाडीहरूमा प्रशिक्षणमा एक किसिमको निरीक्षता त छँदैछ होइन, तिनीहरूको मनोबल त गिरावट भएकै छन् होइन, यसलाई उठाउने यसलाई मनोबललाई उच्च पार्ने खालका क्रियाकलापहरू गतिविधिहरू राष्ट्रिय खेलकुद परिषदले गरिरहेछन् अगाडि बढाउन खोजिरहेछन्, प्रतियोगिताहरूलाई जस्तै तपाईँको अब क्रिकेटकै कुरो गरौँ, फुटबलकै ठुला ठुला प्रतियोगिताहरू चाहिँ आयोजनातर्फ खेलकुद परिषद एकदम पूर्ण रूपमा अगाडि बढेको छ, मलाई लाग्छ अब केही दुई चार महिनामा यसका छायाहरू यसका भनौँ न यसका रिजल्टहरू देख्न खोज्छन् होइन देखिन्छन्, र अहिले पनि अब तुरुन्तै अब पर्स 20 गतेदेखि राष्ट्रपति रनिङ खेल यो पनि एउटा ठुलो कार्यक्रम हो जुन जहाँ जहाँ देशव्यापी रूपमा छनौट भएर आउने र राष्ट्रिय स्तरमा खेल्ने भएकोले 20 गतेदेखि 22 गतेसम्म हाम्रो खेल भइरहेको छ, यसले पनि एउटा प्रतियोगिताको रूपमा अगाडि बढेको छ, यसले पनि खेलाडी प्रशिक्षकहरूलाई अलिकति मोटिभेसन गर्छ कि भन्ने हिसाबले ल्याएका छौँ होइन, ठुला ठुल्ठुला इन्टरनेसनल स्तरमा हुने गेमहरू पनि जस्तै साफमा अस्ति हामीले सहभागितालाई पठाएको छौँ, एसियनको तयारी गरिरहेछौँ, अरू प्रतियोगिताहरू पनि अगाडि बढिरहेको छ। पहिलाको तुलनामा अहिले चाहिँ सक्रिय छन् खेलकुद परिषद होइन, आफ्ना गतिविधिहरू तारुकताको साथ अगाडि बढाएका छन्, निहालेका छन् र आफ्ना उद्देश्यतिर लम्किएका छन् खेलकुद परिषद।
1: यहाँले दुर्गमका खेलाडीका कुरा गर्नुभयो, दुर्गम क्षेत्रको खेलकुदको विकासको लागि जसरी भौतिक संरचनाहरू हुनु पर्थ्यो त्यो भएनन्, ती सहर केन्द्रित भए सदरमुकाम केन्द्रित भए भन्ने आरोप लाग्दै आएको छ नि यहाँहरूलाई।
0: अब यसपालि त्यो पनि हट्दैछ, यसपालि तपाईँको पश्चिममा पनि बन्दैछ होइन, दुर्गममा पनि बन्दैछ, कतिपय तपाईँको खेल संरचनाहरू होइन यो वर्ष सोलुदेखि लिएर तपाईँको होइन पश्चिम जुम्लासम्मका पनि योजनाहरू रहेको छन्, त्यो बजेट र नीति कार्यक्रममा देखिन्छन् होइन। अहिले अब सबै कुरा मैले किन भन्नु पर्नेछ र होइन, बजेटले नीति कार्यक्रमले त्यो विषयहरूलाई जुन परम्परागत विषयहरू छन् जुन केन्द्रीकृत मानसिकता थिए त्यसलाई तोडेर बजेट चाहिँ कार्यक्रम चाहिँ अगाडि बढ्यो यो वर्षको।
1: हामी कुराकानीको अन्त्यमा पुगेका छौँ, त्यसो भए अब खेलकुद क्षेत्रको लागि बजेटको अभाव भयो, त्यो कारणले हामीले खेलकुद प्रतियोगिताहरू सञ्चालन गर्न सकेनौँ, खेलका गतिविधि अगाडि बढाउन सकेनौँ भन्ने यहाँहरूको गुनासो अन्त्य हुन्छ।
0: त्यस्तो गुनासो यो अब कसैले अब हाम्रो जुन नेपालको जुन क्षमता छ होइन, नेपालको जुन क्षमता छ त्यो हिसाबले हामीले यो वर्ष चाहिँ म्यानेज गर्न खोज्दैछौँ, तर उहाँहरूको अब एउटा भनौँ न 20 लाखको कार्यक्रम 2 करोड माग त हुन्न होइन। अब हाम्रो नेपाल को ढुकुटीलाई हेरेर राष्ट्रिय खेलकुद परिषदमा विनियोजनको आधारलाई बनाएर पहिलेको जो भन्दा पनि अहिले चाहिँ अलिकति विस्तृत होइन, धेरै खेल सङ्घका साथीहरूले चाहिँ योबाट लाभान्वित हुनेछ, धेरै प्रतियोगिताहरू सञ्चालन हुनेछ र खेल क्षेत्रमा देखिएका विकृति विसङ्गतिहरूलाई अन्त्य गर्नेतिर खेलकुद परिषद सक्रिय छन् र आगामी आर्थिक वर्ष भएको योजनाहरूलाई जसरी पनि कार्यान्वयन गर्ने एउटा यसले रिजल्ट ल्याउन सक्ने अवस्था बनाउँछ भन्ने यहाँहरूलाई म विश्वास दिन चाहन्छु।
1: हुन्छ, सदस्य सचिवज्यू हामीलाई समय दिनुभयो, यहाँलाई धन्यवाद।
0: धन्यवाद।
2: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव रामचरित्र मेहता। राखेपको आयोजनामा 16 केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता बुधबारदेखि हुने भएको छ। प्रतियोगिताको त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुहुनेछ। प्रतियोगितामा 7 प्रदेशबाट 98 दरले जम्मा 686 खेलाडी सहभागी हुनेछन्। विभिन्न 6 खेल समावेश प्रतियोगितामा 66 स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ। एथलेटिक्समा 26, भलिबल र कबड्डीमा समान 2-2 तथा कराते, तेक्वान्डो र उसुमा समान 12-12 स्वर्णका प्रतिस्पर्धा हुनेछ। एथलेटिक्स त्रिपुरेश्वर स्थित दशरथ रङ्गशाला, भलिबल त्रिपुरेश्वर स्थित राखेपको कवर्ड हल, कबड्डी लैनचोर स्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्र, कराते त्रिपुरेश्वर स्थित कवर्ड हल, तेक्वान्डो सादोबाट स्थित नेपाल तेक्वान्डो एकाडेमीको हल र उसु त्रिपुरेश्वर स्थित राखेपको सेमी कवर्ड हलमा खेलाइनेछ।

यिनै प्रसङ्गसँगै आजलाई हामी खेल संसार कार्यक्रमको अन्त्यमा छौँ। यो कार्यक्रम रेडियो नेपालको युट्युब च्यानल रेडियो नेपाल प्रोग्रामबाट पनि सुन्न सक्नुहुनेछ। खेल संसार कार्यक्रम हरेक हप्ताको मङ्गलबार राति 9 बजेको समाचारपछि सुन्न सक्नुहुनेछ। आजलाई भने कार्यक्रमबाट सहकर्मी मुकुन्द भण्डारी र म मनुका कुँवर बिदा भएँ।

0: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
1: नागरिक लगानी कोष।
2: झण्डु आयुर्वेद।
3: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
2: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
3: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
2: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
3: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
4: नेपाल सरकार राष्ट्रिय तथ्याङ्क कार्यालयको अनुरोध। यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।
0: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
1: नागरिक लगानी कोष।
5: कृषक माझ बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
6: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
5: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
6: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
5: सम्भव भएसम्म सुक्खा सहने जातहरू जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्न हुन अनुरोध छ।
6: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकैपटक नराखी निश्चित दिनको अन्तरालमा राख्नु हुन, त्यस्तै बर्सातको पानी संकलन प्रविधि, छरुवा धान प्रविधिको अवलम्बन गर्नु हुन समेत अनुरोध छ।
5: बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउ बिजन समितिको सचिवालय ललितपुर।
6: फोन नम्बर 5-42-13-59।
7: अहिले हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब केही समय सदाबहार गीत सुनाएर तपाईँलाई मनोरञ्जन गराउँदैछौँ। पहिलो गीत माणिक रत्नको स्वर सङ्गीतमा किरण खरेलको गीत रचना।

माणिकरत्नको स्वर सङ्गीतमा किरण खरेलको गीत रचना सुन्नुभयो, सदाबहार गीत। अर्को सदाबहार गीत नुपुर भट्टाचार्यको स्वर सुनाउँछौँ, अतीत मुखियाको गीत रचना शिवशङ्करको सङ्गीतमा।

0: पैदल यात्रीले सदैव बाटो पार गर्दा जेब्रा क्रस, आकाशे पुल वा सुरक्षित स्थानबाट मात्रै बाटो पार गरौं।
1: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: विदेशमा बस्दा फजुल खर्च र गैर कानुनी काम नगरौं, जेल सजाय वा दण्ड जरिवाना पनि हुन सक्छ।
3: सिकेको सीप र पुँजीलाई उद्यममा लगानी गरौं, तपाईँको परिश्रम सुरक्षित भएमा वैदेशिक रोजगारी सफल हुनेछ।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।
4: नेपालमा धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनले वार्षिक 34,000 जनाको मृत्यु हुने गरेको छ, तर यो लतको अन्त्य सम्भव छ। यदि तपाईँ धूम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न चाहनुहुन्छ भने आजै गोप्य र निशुल्क परामर्श सेवा हेल्पलाइन 1132 सम्पर्क गर्नुहोस्। यो परामर्श सेवा कार्यालय समयमा उपलब्ध छ। याद राख्नुहोस्, धूम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न परामर्श सेवा हेल्पलाइन 1132।
5: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।
6: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। 10:10 पछिको प्रस्तुतिमा गजल गङ्गा कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। यस बेला रातिको 10 बज्न लागेको छ। अब सुन्नुहुनेछ हिन्दीमा समाचार।

0: गजल गंगा।
1: यी मान्छेहरूले पनि मलाई कहाँ कहाँ राखे, शिर निहुरिएको के थियो, शिरमा खुट्टा राखे, मनमा राख्दा तिमीलाई यो हालत भएको छ, मनमा राख्दा तिमीलाई यो हालत भएको छ, कस्ता कस्ता घटना घटलान जिन्दगीमा राखे, शिर निहुरिएको के थियो, शिरमा खुट्टा राखे। प्रेमी र व्यापारी बीच गठबन्धन भएकै हो त, प्रेमी र व्यापारी बीच गठबन्धन भएकै हो त, किन यी दुइटैले अग्रपङ्क्तिमा नाफा राखे, शिर निहुरिएको के थियो, शिरमा खुट्टा राखे। बाआमा माथि लात्ती बजारे अनि आश्रम पठाए, बाआमा माथि लात्ती बजारे अनि आश्रम पठाए, फेरि तिनैले मन्दिर जाँदा बाहिर जुत्ता राखे, शिर निहुरिएको के थियो, शिरमा खुट्टा राखे। यी मान्छेहरूले पनि मलाई कहाँ कहाँ राखे। काजी प्रवासीका यिनै गजलांशसँगै गजल गङ्गाको नूतन श्रृङ्खलामा विद्या निर्दोष पहाडीको गजली अभिवादन। हामी गजल गङ्गा लिएर आइपुग्छौँ मङ्गलबारको रात्रिकालीन प्रहरमा रेडियो नेपालमा। गजल गङ्गामा हामी गजलको गङ्गामा डुबुल्की मार्छौँ। आज पनि झन्डै 45-50 मिनट हामी तपाईँसँग रहनेछौँ। निकै मिठा गजल सङ्गीतहरू रहनेछन्, साथमा काजी प्रवासीसँग अन्तरङ्ग कुराकानी पनि हुनेछ। कार्यक्रमको सुरुवात गरौँ। त्यो कला हाँसोको फुलमै थियो नि, त्यही फुलको धारले यो दिल रेट्यो नि, डाक्टर महेन्द्र कुमार मल्लको गजल हो। स्वर विष्णु भट्ट र सङ्गीत एरेन्जर दिवेश राईको रहेको छ।

0: गजल गङ्गाको यो पलेटीमा काजी प्रवासीज्यू यहाँलाई स्वागत छ।
1: हार्दिक धन्यवाद विद्याजी।
0: कस्तो चल्दैछ जिन्दगी?
1: जिन्दगी रफ्तारमै चलेको छ भन्नुपर्छ।
0: सब परिवार?
1: परिवार सबै हामी कुशल मङ्गलै छौँ, सबै ठिक छ अहिलेसम्म।
0: गजल लेखनीको यात्रा कसरी सुरु भयो?
1: स्कुले जीवनदेखि म फाटाफुट्टा कविताहरू चुट्किलाहरू लेख्ने नै गर्थेँ। पछि बिस्तारै चाहिँ अग्रजहरूको पढियो अनि सन्ध्या लागिसकेपछि अलिक तीव्र रूपमा नै यो अगाडि बढो भन्ने लाग्छ मलाई।
0: बिहान उठेदेखि साँझसम्मका दिनचर्या, सँगसँगै गजल लेखनीको पाटो, पारिवारिक व्यवस्थापनको पाटो कसरी मिलाइरहनु भएको छ?
1: म लामो समय प्रवासमा बसेँ। लेख्नको लागि मलाई चाहिँ अहिले स्वदेशमै छु, म लेख्छु भनेर लेख्न बसेँ भने सक्दिनँ। तर प्रवासको बसाइका क्रममा मैले थुप्रै लेख रचनाहरू लेखेँ, त्यसमध्ये पनि गजल धेरै लेखेँ। त्यो पारिवारिक एक्लोपनले हो या चाहिँ परदेशको दुःख कष्टले हो, तर त्यहाँ चाहिँ एकदम चाहिँ लेख्नलाई निकै त्यहाँ माटो चाहिँ उर्वर लाग्यो मलाई।
0: प्रवासमा बस्दा
1: हजुर
0: नाम प्रवासी भयो?
1: हजुर, काजी प्रवासी भनेर नै अहिलेसम्म साहित्यतिरका प्राय जसो मान्छेहरूले मलाई काजी प्रवासी नै भनेर चिन्नुहुन्छ।
0: आफ्नो व्यक्तिगत परिचय दिनुपर्दा कसरी दिनुहुन्छ?
1: मेरो वास्तविक नाम चाहिँ सूर्यबहादुर थापा नै हो, मैले त्यही नै भन्नुपर्छ। तर अहिले पछिल्लो समयमा सूर्यबहादुर थापा कता कता ओझेल परेर काजी प्रवासी नै हाइलाइटमा छ, काजी प्रवासी नै भनेर मान्छेहरूले चिन्नुहुन्छ। मलाई खुसी पनि लाग्छ। फेरि
0: प्रवासमा रहँदा नाम पनि जुर्यो, कर्म पनि जुर्यो।
1: हजुर,
0: त्यो सँगसँगै लेखिएका गजलहरू हामी सुन्ने क्रमको सुरुवाती यहाँकै आवाजबाट सुनाउनु।
1: म गजल सुनाउँछु, खस भाषाको छ। नाना थिया ट्वाटोकी छोडी नहक्ना थिया, जिम्मेदारीका किताब पढी नहक्ना थिया, खोलो खेल्न गएको छोरो घर फर्कियो न, खोलो खेल्न गएको छोरो घर फर्कियो न, बा आमा कि रुवावासी धेकी नहक्ना थिया, जिम्मेदारीका किताब पढी नहक्ना थिया, म एक्लो मुन्छे कतिजनाको हमाल्न हक्तो, म एक्लो मुन्छे कतिजनाको हमाल्न हक्तो, दस मुन्छेका दस माँगा बुझी नहक्ना थिया, जिम्मेदारीका किताब पढी नहक्ना थिया, सिन्दुरे काला पहाड थिया, म एक्ली गाँ घर सिन्दुरे काला पहाड थिया, म एक्ली गाँ घर एकताको दुःखका दिन काटी नहग्ना थिया, जिम्मेदारीका किताब पढी नहग्ना थिया, अन्तिम शेर मेरो हड छुई थियो छाडा बोल्न थियो पापी, मेरो हड छुई थियो छाडा बोल्न थियो पापी, मनाउनै लुकाए ती कुरा भनी नहग्ना थिया, नाना थिया ट्वाटो कि छोडी नहग्ना थिया, जिम्मेदारीका किताब पढी नहग्ना थिया।
0: खस भाषाको गजल। हजुरको जन्मस्थान?
1: मेरो दैलेख जिल्ला भैरवी गाउँपालिका वडा नम्बर एक जलजले, अहिले पेट्रोलियम पदार्थ उत्खनन भइरहेको ठाउँ नजिकै मेरो घर छ।
0: अहिले आञ्चलिकता गजलमा पनि विभिन्न भाषाहरूमा गजल लेख्ने प्रयास भनौँ प्रवृत्तिहरू चलिरहेको छ, होइन? खस भाषामा सुनाउनु भयो, त्यो गजलले चाहिँ भन्न खोजेको के छ? सबै गजल गङ्गा सुनिरहनु भएका आम गजल पारखी मनहरूलाई त्यसको भावार्थ पनि भनिदिनु न, केहीले त बुझ्नुहुन्छ होला, होइन? केही सरलताका लागि।
1: साना केटाकेटीहरू साना भएको बेला एक्लै छोड्न नसक्ने कुरा त्यसमा चाहिँ उल्लेख गरिएको थियो। अनि चाहिँ श्रीमान चाहिँ यता काला पहाडतिर कमाउन जाँदा प्रवासतिर हुँदा अनि चाहिँ घरतिर दुःख भएको ती दिनहरूको चाहिँ बयान गरेर साध्य छैन। अनि चाहिँ अरूले हेर्ने परपुरुषहरूले हेर्ने कुदृष्टि चाहिँ अब त्यो बाहिर बताउन पनि नसकिने मनमनै गुम्साउनु पर्ने बाध्यता जस्तो चाहिँ त्यो थियो। अनि एउटा चाहिँ खोला खेल्न गएको छोरो चाहिँ घर फर्किएन भन्ने त्यो चाहिँ भावार्थ त्यसमा त्यो झल्किन्थ्यो।
0: प्रवासमा गजल गाउन सँगसँगै धेरै जसो साहित्यिक सङ्घ संगठनहरू पनि हुन्छन्, त्यसमा आबद्ध हुनुभयो कतै अथवा केही सम्मेलनहरू कार्यक्रमहरू हुने गर्छन् प्रवासमा?
1: आजभन्दा करिब करिब 10 वर्ष अगाडितिर हामी एउटा परदेशी साहित्य समाज भन्ने त्यसमा चाहिँ जोडियौँ, हामीहरूले गठन पनि गर्यौँ, फेसबुक मार्फत चाहिँ त्यो मेसेन्जरमा चाहिँ हामीले ग्रुप बनाएर गर्यौँ। त्यो लामो समयसम्म चलेन, पछि त्यसले चाहिँ त्यसको दीर्घायु हुन सकेन, बिचमै साथीहरू कोही कतै भएर त्यो बिचमै अलपत्र पर्यो, अनि पछि त्यसपछि चाहिँ लागिएन साहित्य समाजतिर चाहिँ लागिएन त्यसपछि। त्यता
0: सङ्गठनहरूले पनि गजल लेखनीलाई साहित्य

0: अनुरागीहरूलाई भेटाउने र अन्तरङ्ग सँगसँगै आफ्नो रचनाहरू सुन्ने सुनाउने मेलो पनि मिलिरहन्छ। यो मेलोलाई अगाडि बढाइरहँदा हामी पुनः गजलै सुनौँ।
1: कसले छोडेको हो छाप गालामा पत्ता लाग्नेछ, तिम्रै नाम किन लेखियो ढुङ्गामा पत्ता लाग्नेछ, मलाई आश्रय दिएर पनि निकालिसक्यौ प्रिया, मलाई आश्रय दिएर पनि निकालिसक्यौ प्रिया, कसलाई राख्यौ तिम्रा आँखामा पत्ता लाग्नेछ, तिम्रै नाम किन लेखियो ढुङ्गामा पत्ता लाग्नेछ, सरकार विज्ञहरूको एक छानबिन टोली पठाइदे, सरकार विज्ञहरूको एक छानबिन टोली पठाइदे, दोष मेरो या उनको थियो मायामा पत्ता लाग्नेछ, तिम्रै नाम किन लेखियो ढुङ्गामा पत्ता लाग्नेछ, आरोप प्रत्यारोपको बेमौसमी वर्षा धेरै भयो, को सुहाउँथेन कसको खुट्टामा पत्ता लाग्नेछ, तिम्रै नाम किन लेखियो ढुङ्गामा पत्ता लाग्नेछ, अन्तिम शेर बदनाम प्रवासीकै भयो दोषी प्रवासी नै देखियो, बदनाम प्रवासीकै भयो दोषी प्रवासी नै देखियो, को चढेको थियो घरको छानामा पत्ता लाग्नेछ, तिम्रै नाम किन लेखियो ढुङ्गामा पत्ता लाग्नेछ, कसले छोडेको हो छाप गालामा पत्ता लाग्नेछ। धन्यवाद।
0: गजल लेख्नेहरूले गजलकारहरूले आफ्नो उपनाम राख्छन्। हजुरको पनि नाम सूर्यबहादुर थापा, राख्नुभयो नाम काजी प्रवासी। यो लेख्ने चलन चल्ती सँगसँगै लेख्नुभयो अथवा पछाडि काजी प्रवासी जोड्नुको कारण के होला?
1: म सुरुवातीमा 2062 एसईको परीक्षा दिइसकेपछि, अब त्यो बेला त हामी एसएलसी नै भन्थ्यौँ, बिरामी भएर भारतको गुजराततिर हानिए।
0: यो जोड्नुको कारण चाहिँ यो तखल्लुसमा पनि ट्याक्कै
1: म त्यही भन्नलाई म भन्दैछु। अनि त्यहाँ बसिसकेपछि त्यहाँको वस्तुस्थिति अनि बिस्तारै कर्मिक रूपमा मैले बुझ्दै गइसकेपछि मी प्रवासमा न हो नि, नेपाली भनेपछि मन चर्किने, दुःखहरू पर्ने, दुर्घटनाहरू भएको बेला, बिरामी भएको बेला म अग्रपङ्क्तिमा खटिएँ। सुरुवाती चरण दुई वर्षमा नै दुईजना मान्छेहरू चाहिँ हाम्रो दुर्घटना भएर बित्नु भयो। आइतबारको दिनमा त्यहाँ बिदा हुने चलन, अनि त्यो पोस्टमार्टम गराउनको लागि धेरै चाहिँ झमेला भयो, अनि उनीहरूको काम गराइयो। गराइसकेपछि उपस्थित अरू साथीहरूले ए गाउँमा चाहिँ काजी मुखियाहरूले चाहिँ गर्ने काम पनि गर्ने यो काजी नै भयो त भनिसकेपछि काजी त्यहाँ भयो, अनि म प्रवासमा बस्ने भइसकेपछि काजी प्रवासी मिले जस्तो भएर, अनि काजी प्रवासी मैले आफैले रोजेको।
0: ठ्याक्कै भारतमा बस्नु भएन?
1: हजुर, म गुजरातमा बसेँ।
0: गुजरातको साहित्यिक माहौल र दैलेखको साहित्यिक माहौल अनि अहिले काठमाडौँमा हुनुहुन्छ, यो कसरी केही फरक पाउनु भएको छ?
1: म गुजरातमा बस्दा सञ्जालमा अग्रजहरूका पढ्ने अनि चाहिँ आफू लेख्ने गरेँ। दैलेखमा आइसकेपछि पछिल्लो समयमा कार्यक्रमहरू त भइ नै रहन्छन्, अब काठमाडौँमा चाहिँ अलि माहौल चाहिँ बेसी नै देखियो। अब धेरै कार्यक्रमहरू यहाँ भइरहन्छन्, शनिबारको दिनमा 3-4 कार्यक्रमहरू सँगै जुत्ने पनि समय पनि त्यस्तै पर्न जाने, अब कहिले उपस्थित हुन सकिने कहिले नहुन सकिने। अब काठमाडौँको व्यस्त जिन्दगीमा साहित्यिक माहौल चाहिँ काठमाडौँमा चाहिँ राम्रो छ समग्रमा।
0: आफूले काम पनि गर्नै पर्यो, साहित्यिक अनुरागी भएर कार्यक्रममा पनि जानै पर्यो, समय व्यवस्थापन पनि गर्नु पर्यो, होइन? हामी गजल गङ्गामा छौँ, गजलको गङ्गामा डुबुल्की मारिरहँदा गजलै सुनौ होला।
1: डोको बोकी मेला जान्थिन् सधैँ मेरी आमा, साग पकाई रोटी खान्थिन् सधैँ मेरी आमा, दुई दिनको जीवन पनि डोकोसँगै बित्यो, परिवार नै सबथोक ठान्थिन् सधैँ मेरी आमा, साग पकाई रोटी खान्थिन् सधैँ मेरी आमा, आफू भोकै रमाइदिने मेरो पेट भरिदिने बालाई देउता मान्थिन् सधैँ मेरी आमा, र बालाई देउता मान्थिन् सधैँ मेरी आमा, साग पकाई रोटी खान्थिन् सधैँ मेरी आमा, बा भन्दा बढी भइनन् सिन्दुरको कदर गरिन्, दुःख आफ्नो शिरमै तान्थिन् सधैँ मेरी आमा, साग पकाई रोटी खान्थिन् सधैँ मेरी आमा, अन्तिम शेर बाका लागि टोपी छान्थिन् मेरा लागि लुगा, आफ्ना लागि दुःखै छान्थिन् सधैँ मेरी आमा, डोको बोकी मेला जान्थिन् सधैँ मेरी आमा, साग पकाई रोटी खान्थिन् सधैँ मेरी आमा। धन्यवाद।
0: आमासँगको प्रेम, आमालाई हेरेर आफ्नो जीवनलाई गजलमा समेट्नु भएको, आमा बुवासँगका शेरहरू धेरै भेटिन्छ, अझ तुलनात्मक रूपमा आमाको बढी भेटिन्छ, यसमा के
1: मलाई यो आमाको बारेमा लेख्नेमा मैले जति पनि खस भाषाको लेखिरहेको छु त्यो गजल भन्दा पनि मलाई गजल चाहिँ लाग्दैन। मेरी आमाले जुन भाषा बोल्नुहुन्थ्यो मैले त्यो मात्रै उतारेको छु। मैले खस भाषा हाम्रो परिवारमा केटाकेटीहरूले पनि बोल्दैनन्, दिदी बहिनीहरूले पनि बोल्नुहुन्न र दाई भाइहरूले पनि बोल्नुहुन्न, तर मैले मेरो आमाको त्यो नक्कल गरेको जस्तो लाग्छ कि मलाई। आमाको गुण सरेको जति मैले खसारेमा जे पनि सिकेँ त्यो मेरो आमाले बोल्ने भाषा सिकेँ,
0: आफ्नो मौलिक पहिचान, आफ्नो भाषा पनि आमाको पहिलो बोलीबाट नै बच्चाले सिक्छ भनिन्छ होइन। त्यो सँगसँगै गजलहरू धेरै जसो शेरहरू लेखिएका छन् आमाका लागि, होइन, हिन्दी होस्, उर्दू होस्, होइन, नेपालीसम्म आउँदा पनि धेरै जसो आमाका लागि लेखिएको छ, बाका लागि कमै लेखियो भन्ने सुनिन्छ नि, के लाग्छ?
1: अब पहिलो चाहिँ आमाबाटै सपथोक सिक्ने भएको हुनाले पनि त्यो पनि हुन सक्छ, तर जिम्मेवारीका हिसाबमा भन्नु पर्दा तुलनात्मक हिसाबमा चाहिँ बाबुको बारेमा चाहिँ कम भयो होला, तर जिम्मेवारी चाहिँ उत्तिकै छ। खासै चाहिँ आमा र बाप्रति चाहिँ भेदभाव चाहिँ खासै देख्दिनँ, दुइटैको समिश्रण, दुइटैको उत्पादन हामीहरू हो, त्यसमा चाहिँ खासै फरक देखिन्न। अब तुलनात्मक रूपमा कम लेखिन सकियो होला।
0: लेखिने विषयहरूमा प्राथमिकतामा कुनै लेखकले आमालाई प्राथमिकतामा राख्ला, कुनै लेखकले बालाई प्राथमिकतामा राख्लान्। हजुरको आमासँग सम्बद्ध गजल सुनियो, त्यसपछि यो प्रसङ्ग उठ्यो, पुनः गजलै सुनौँ होला।
1: यो विकास पनि किन सुगमकै बाटो जान्छ, यो विकास पनि किन सुगमकै बाटो जान्छ, जस्तो बारी बाँझो छ मुनिबाट खोलो जान्छ, बाँचुन्जेल मुखमा जान्छ आगाले पकाएको, बाँचुन्जेल मुखमा जान्छ आगाले पकाएको, किन मरेपछि मात्रै मुखमा आगो जान्छ, जस्तो बारी बाँझो छ मुनिबाट खोलो जान्छ, तिमी सँगको बाजाबाज पनि ठिक त्यस्तै हो, तिमी सँगको बाजाबाज पनि ठिक त्यस्तै हो, मानौ सिलौटासँग बाँझिन लोहरो जान्छ, जस्तो बारी बाँझो छ मुनिबाट खोलो जान्छ, आसे पासे पछि लाग्ने पद पैसा छन्जेल हो, आसे पासे पछि लाग्ने पद पैसा छन्जेल हो, खै भन चितामा जल्न तिमीसँगै को जान्छ, जस्तो बारी बाँझो छ मुनिबाट खोलो जान्छ, अन्तिम शेर फ्याँक्नेहरू के फ्याँक्छन् थाहा छ मलाई, फ्याँक्नेहरू के फ्याँक्छन् थाहा छ मलाई, बाघौँ भन्नेको पनि बाघ देख्दा सातो जान्छ, यो विकास पनि सुगमकै बाटो किन सुगमकै बाटो जान्छ, जस्तो बारी बाँझो छ मुनिबाट खोलो जान्छ। धन्यवाद।
0: बाघौँ भन्नेले पनि बाघ देख्दा सातो जान्छ,
1: फ्याँक्नेहरूले के फ्याँक्छन् थाहा छ मलाई, बाघौँ भन्नेको पनि बाघ देख्दा सातो जान्छ।
0: यो पछिल्लो समयको राजनीतिक घटनाक्रमसँग जोडेर लेख्नुभयो अथवा व्यक्तिगत प्रवृत्ति देखेर लेख्नुभयो, समाजको प्रवृत्ति अथवा?
1: मैले राजनीतिसँग जोडेर त लेखिनँ, जस्तै मान्छे, मैले कतिपय बिरामीहरू भेट्न जाँदा, म लामो समय बिरामीहरूकै उपचारमा चाहिँ म हस्पिटलतिर बसेँ, पहिला मान्छे म मरिदिन्छु, दुई दिनको जिन्दगीमा मर्न के गाह्रो छ, हाँसी हाँसी मर्छु भन्ने मान्छेहरू पनि बिरामी भइसकेपछि म बाँच्न चाहन्छु, मलाई जसरी पनि बचाइदिनु पर्छ, म अहिले मर्न चाहन्न भनेको देखेर मैले चाहिँ भनेको त्यो के भने, बाघौँ भन्नेको पनि चाहिँ बाघ देख्दा सातो जान्छ भनेको के भने, मान्छे मर्छु सजिलै भनिदिन्छ तर मर्न चाहँदैन नि त मान्छे, त्यो हिसाबले लेखेको मैले। राजनीतिसँग चाहिँ मेरो अहिले गोरु बेचेको साइनो पनि छैन।
0: छैन। अब साहित्यकारहरू, गजलकारहरू, होइन, कविहरू एउटा पाटो र राजनीतिसँग निरपेक्ष सापेक्ष रहन्छन् अथवा रहनुपर्छ, भन्दा पनि सापेक्ष हुनुपर्छ भन्छन्, होइन, निरपेक्ष हुनु हुँदैन भन्छन्, तर विभिन्न संगठनहरूमा विचार सम्बद्ध संगठनहरू पनि छन्, तीसँग सम्बद्धता कहिले भयो?
1: हरेक मान्छेले राजनीति चाहिँ गरिरहेको हुन्छ, कोहीले बाहिर देखावटी गर्छ, कोहीले अदृश्य रूपमा गरिरहेको हुन्छ, त्यति बुझाइ चाहिँ छ। अब त्यसरी समग्रमा यो नै गर्नुपर्छ, म नै नेता भइसकेँ, म नै सर्वसर्व हुँ, मेरै विचारहरू ठिक, अरूका विचार गलत भनेर अहिलेसम्म भनिएको छैन, जे होस् अलिकति चाहिँ चेत चाहिँ छ।
0: आज हामी गजल गङ्गामा दैलेखका काजी प्रवासीसँग छौँ, उहाँसँग कुराकानी गरिरहेका छौँ, यहाँहरूलाई पनि निकै मिठो लागिरहेको छ आजको बसाई भन्ने मैले अपेक्षा गरेको छु। गजल गङ्गाको यो बसाईमा हामी यति बेला अर्को गजल सङ्गीत सुन्छौँ, कपिल अन्जानको गजल हो, स्वर र सङ्गीत हरिलम सालको रहेको छ, यो शिर कसैको द्वारमा झुकेको छैन, यसकारण दिल कहिले दुखेको छैन।

0: हजुर, यो शिर कसैको द्वारमा झुकेको छैन, यसकारण दिल कहिले दुखेको छैन। कपिल अन्जानको गजल, हरिलम सालको स्वर संगीत रहेको गजल हामीले राख्यौं। हामी गजल गंगाको व्यवसायमा छौं, गजलको गंगामा डुबुल्की मारिरहेका छौं। तपाईँको पनि अनलाइन स्क्रिनमा गजल गंगा बजिरहेको छ, सुनिरहनु भएको छ भन्ने विश्वास छ। सिरानीमा मोबाइल राखेर सुनिरहनु भएको छ भन्ने विश्वास छ। तपाईँ हामीलाई एफएमका विभिन्न फ्रिक्वेन्सीहरूबाट पनि सुनिरहनु भएको छ भन्ने विश्वास छ। गजलको मन, गजलको रस र गजलको गंगा सँगसँगै बहिरहँदा यति बेला काजी प्रवासीसँग छौं, गजल सुनौ।
1: कागजले मात्र पुगेन भन्दै घरि घरि माग्यो, धितो देखाउनकै लागि ब्याङ्कले जिन्सी माग्यो। यो कस्तो खाले दोधारमा पारिस ए समय, यो कस्तो खाले दोधारमा पारिस ए समय। मुखले दारू माग्यो, शरीरले औषधि माग्यो, धितो देखाउनकै लागि ब्याङ्कले जिन्सी माग्यो। एक लोहटा पानी दिई पठाउने मन थियो, छिमेकीले सिङ्गो कुवा माग्यो, नदी माग्यो, धितो देखाउनकै लागि ब्याङ्कले जिन्सी माग्यो। म देशका लागि बलि चढ्न हिँडेको मान्छे, म देशका लागि बलि चढ्न हिँडेको मान्छे। सहजै दिए नि जब दुश्मनले छाती माग्यो, धितो देखाउनकै लागि ब्याङ्कले जिन्सी माग्यो। अन्तिम शेर, म यसै कारण बाध्यताको झोला बोकी हिँडे, म यसै कारण बाध्यताको झोला बोकी हिँडे। श्रीमतीले खर्च मागिन्, छोराले कापी माग्यो, कागजले मात्र पुगेन भन्दै घरि घरि माग्यो, धितो देखाउनकै लागि ब्याङ्कले जिन्सी माग्यो। धन्यवाद।
0: छोराको कुरा आयो, श्रीमतीको कुरा आयो, घरमा को हुनुहुन्छ?
1: आमा चाहिँ 78 साल वैशाखमा बित्नु भयो, घरमा चाहिँ बुवा हुनुहुन्छ। श्रीमती र म सँगै चाहिँ काठमाडौँतिर छौँ अहिले पछिल्लो एक वर्षदेखि। दुईटा सन्तान, मेरा दुईटा छोराहरू हुन्, उनीहरू चाहिँ सुर्खेत बस्छन् आफै नै। समग्रमा भन्नुपर्दा अहिले हामी चाहिँ चारजनाको परिवार, चारजनाको परिवारमा दुईजना एक ठाउँ, आमा बाउ एक ठाउँ भने जस्तै त्यस्तै छ। दुःख सुख आफ्ना आफ्ना जीवनका भोगाईमा चाहिँ गरिरहेका छौँ भनौँ।
0: त्यो भोगाईसँगै त्यो घटना सँगसँगै गजल खुसीहरू पनि फुरेछ। गजल लेख्दै गर्दा अब किताब निकाल्नुपर्छ, गजलको पुस्तक निकाल्नुपर्छ, अथवा गजल रेकर्ड गर्नुपर्छ भन्ने सोच विचार कहिले आयो, कति आयो, कसरी आयो, अथवा आउँदैछ?
1: सुरुवाती चरणमा जब हामी अलिकति चाहिँ उभिन सिक्दै थियौँ, खुट्टा टेक्ने बेला हुँदै थियो, त्यो बेला चाहिँ निकै आयो। सङ्ग्रह बजारमा ल्याउनु पर्छ, पुस्तक विमोचन गर्नुपर्छ, खादामाला चाहिँ अरूलाई लगाउनु पर्छ, अग्रजहरूलाई मान्छेहरू बोलाउनु पर्छ भन्ने एकदम नआएको होइन, त्यो आयो नै। तर पछिल्लो समयमा जब चाहिँ अलि अनुभव अध्ययन अलि बढी गर्न थालियो साहित्यतिर, म त अलिक परिपक्व भइसकेको छैन, म यसको लायक भइसकेको छैन, पुस्तक मात्रै निकाल्नु ठुलो कुरा होइन, तर अलिकति चाहिँ गुणस्तरीय दिन सकौँ, केही प्रभावकारी दिन सकौँ, म अहिले चाहिँ त्यो लायकको बनिसकेको छैन भनेर मैले टाइपिङ गरिसकेको पनि अहिले यथावत राखेको छु। किनकि म त्यहाँसम्म चाहिँ अहिले पुगेको छैन, बिस्तारै कर्मिक रूपमा स्तरीय रचनाहरू चाहिँ लेख्न सकियो भने पुस्तक त निकाल्नु नै पर्छ भन्ने लाग्छ।
0: एउटा सर्जकलाई लाग्ने भनेको आफ्नो रचनाको भूगर्भ सँगसँगै कसरी बनाउने भन्ने विषयमा चाहिँ यसरी छनौट गरेर लेख्ने सर्जकहरू र एउटा लयमा लेख्ने एक समय, अनि लेखिसकेपछि त्यसलाई प्रकाशनमा चाँडै नै गर्ने, दुई तिनवटा किसिमको चरित्रहरू भेटिन्छ। तपाईँ चाहिँ लेख्ने, लेखेर माझिने, माझिएर पुनः ल्याउने भन्दा भन्दै कहिलेकाहीँ कृति नै नआउने पनि हुने हो कि?
1: सायद त्यस्तो नहोला। मैले चाहिँ आफैले लेखेका गजलहरू मध्ये पनि मैले चाहिँ हुन्छ नि, मलाई मन नपरेका पाठकहरूलाई मन पर्न पनि सक्छ, त्यो पनि बुझ्छु। तर जब आफैले मन परेको छैन त पाठकले कसरी मन पर्ला? यो रचना उच्च स्तरीय छैन नै, यसले चाहिँ भन्न खोजेको कुरा, समेट्न खोजेको विषयवस्तुलाई अर्थपूर्ण नै आफूलाई नलागेपछि पाठकलाई चाहिँ कसरी लाग्ला भन्ने लागेर म अहिले त्यसको हतारोमा छैन। सुरुवाती चरणमा चाहिँ मलाई यस्तो लाग्थ्यो, गरिहाल्नुपर्छ है, म त लेख्ने भइसकेँ नि त भन्ने लाग्थ्यो, अहिले चाहिँ त्यो लाग्दैन। पैँचो दिँदा पनि छिमेकीले आए हेरिदिन्छन्, नेता थोडी हुन् जो लाज समेत बेचिदिन्छन्। ए गरिब त न्याय पाउने भरोसामा चाँडै मर्छस्, ए गरिब त न्याय पाउने भरोसामा चाँडै मर्छस्, के बिना पैसा वकिल तेरो केस लडिदिन्छन्। नेता थोडी हुन् जो लाज समेत बेचिदिन्छन्। आर्थिक अवस्थाको पनि सम्बन्ध छ सम्बन्धसँग, आर्थिक अवस्थाको पनि सम्बन्ध छ सम्बन्धसँग, गोजी हेरेर तोडिदिन्छन् सम्बन्ध जोडिदिन्छन्। नेता थोडी हुन् जो लाज समेत बेचिदिन्छन्। धन्यवाद देश तैँले आवत जावत त दिएको छस्, धन्यवाद देश तैँले आवत जावत त दिएको छस्, यहाँ नकमाए घरबाट घरकाले निकालिदिन्छन्। नेता थोडी हुन् जो लाज समेत बेचिदिन्छन्। अन्तिम शेर, दुई गिलास मेरो पैसाले तान्दै यस्तो भन्यो उसले, दुई गिलास मेरो पैसाले तान्दै यस्तो भन्यो उसले, प्रवासी पापी छैनन् मुखमा प्याच भनिदिन्छन्, नेता थोडी हुन् जो लास समेत बेचिदिन्छन्, पैँचो दिँदा पनि छिमेकीले आए हेरिदिन्छन्। धन्यवाद।
0: गजलमा तपाईँले लेख्दाखेरि आँखा अघि देखिएका विषयवस्तुहरू घटनाक्रमहरूलाई बढी प्राथमिकता दिनुहुन्छ जस्तो लाग्यो यो गजलहरू सुन्दा। गजलहरू लेख्दाखेरि तपाईँ कहिलेकाहीँ काल्पनिकता, कहिलेकाहीँ व्यवहारिकता र यथार्थता, तिनवटै कुराको तादम्य मिलाएर लेख्ने विषयमा कसलाई बढी प्राथमिकतामा राखेर लेख्नुहुन्छ?
1: मेरो प्राय जसो चाहिँ मैले गाउँघरमा देखिने भोगाईहरूमा धेरै मेरो ध्यान त्यतातिर जान्छ। जस्तै यो भने कस्तो भने, चार पाँचजनालाई टन्न खुवाइदिने अनि चार पाँचजनालाई चाहिँ ऊ गरिदिने, खर्च गरिदिने हो भने हामीले बोल्न नहुने कुरा बोल्दा पनि मनमा पाप छैन है। उहाँले जे भन्यो प्याच्चै भन्यो, उहाँ चाहिँ ठिक मनको सफा मान्छे हो, मुखनिर बोल्नुहुन्छ भन्ने भाव हुन्छ। अनि तपाईँ त्यो गर्नुहुन्न, कसैलाई खुवाउनुहुन्न, आफ्नो चाहिँ सत्यवादीमा हिँड्नुहुन्छ, कसैलाई ज्ञान दिनुहुन्छ भने त्यसको कामै छैन। त्यसले दिने भनेकै ज्ञान हो, त्योभन्दा अरू केही छैन। अनि त्यो समाजले त्यो पत्याउँदैन नि सत्यलाई। झुटको केही समयसम्म झुटको साम्राज्य हुन्छ। अब हामीले पढ्ने बेलामा चाहिँ के पढ्छौँ भने, सत्य आखिर सत्य नै हुन्छ भनेर पढ्छौँ। त्यो पढेको मात्रै हो, तर सत्य सत्य हुँदैन नि।
0: हेर्ने आँखाहरू होइन, सत्यको पनि सापेक्षता हुन्छ भन्ने रह्यो यहाँको कुरा। गजल सुनौ होला।
1: म सँगै छु भनेको याद छ तिमीलाई, म सँगै छु भनेको याद छ तिमीलाई, रातभर रोएको याद छ तिमीलाई, काँडाले घोचेको बिलौना गरिरह्यौ, काँडाले घोचेको बिलौना गरिरह्यौ, फुलले घोचेको याद छ तिमीलाई, रातभर रोएको याद छ तिमीलाई, आज माया दिएन भन्ने गुनासो छ, आज माया दिएन भन्ने गुनासो छ, छातीमा टेकेको याद छ तिमीलाई, रातभर रोएको याद छ तिमीलाई, नामसँग नाम जोडेर हल्ला भयो, नामसँग नाम जोडे नामसँग नाम जोडेर हल्ला भयो, मान्छेले देखेको याद छ तिमीलाई, रातभर रोएको याद छ तिमीलाई, अन्तिम शेर देखाउन मिलेन मेरियौ भन्नै मिल्दैन, देखाउन मिलेन मेरियौ भन्नै मिलेन, तन मन सुम्पेको याद छ तिमीलाई, म सँगै छु भनेको याद छ तिमीलाई, रातभर रोएको याद छ तिमीलाई। धन्यवाद।
0: दोस्रो शेर,
1: काँडाले घोचेको बिलौना गरिरह्यौ, काँडाले घोचेको बिलौना गरिरह्यौ, फुलले घोचेको याद छ तिमीलाई, फुलले घोचेको याद छ तिमीलाई।
0: मिठो शेरको यो प्रसङ्ग कताबाट आयो? कहिले काहीँ शेरहरूले बोल्दिन्छन्, बोल्ने
1: शेरहरूले पनि बोल्छन्। अब यस्तो छ, जस्तै लामो समय प्रवास बसाईको क्रममा होइन, श्रीमतीको गुनासो यस्तो भयो उस्तो भयो, हिजो यो थियो अहिले यो छ यो समय छ, ती यावत कुराहरूले हुन्छ नि, ती यावत कुराहरूको अब जवाब दिनलाई बाजाबाज गरेर पनि साध्य नहुने, अनि आफूलाई लागेको कुरा यसमा उतार्यो अनि सकियो।
0: गजलकारहरू साहित्यकारहरूले विशेष गरी आफ्नो मनको भडास पनि बोक्दिन्छन्, होइन, कुनै देखेका कुराहरूलाई पनि टपक्क टिपेर ल्याइदिन्छन्। यो सबै गरिरहने एउटा व्यक्ति समाजको दृष्टिकोणमा कुनै अर्को क्षेत्रको पहिचानमा कस्तो पाउनु भएको छ तपाईँलाई हेर्ने व्यक्तिहरूले बुझ्ने तरिका?
1: पछिल्लो समयमा मेरो चाहिँ बाहिरतिर चाहिँ म जता पनि यात्रा गर्दाखेरि प्राय फेसबुकले अब मान्छेले चाहिँ भन्ने कुरा के भने, ए म काजी प्रवासी हुँ भन्दाखेरि मान्छेले ए तपाईँले त हामी चिन्छ पहिल्यैदेखि भन्ने एउटा त्यो राम्रो रिस्पोन्स पाइयो अपरिचित मान्छेहरूसँग पनि। अनि कतिपय साथीहरूकोमा जो उहाँहरूले बुझ्नुहुन्न के लेखेको होला, किन लेख्छ होला खास, अनि चाहिँ अन्तलप परेको हो कि पारिवारिक चाहिँ जीवनमा सन्तुष्टि छैनन् कि किचलो भाँडभैलो भएको हो कि भन्ने अनुमान चाहिँ उनीहरूको हुन्छ। कतिपयले त मलाई सोध्छन् पनि, शृङ्गारिक गजलका शेरहरू लेखियो भने कसलाई भनेको, त्यो पात्र कुन हो, होइन, आफ्नो श्रीमतीलाई त त्यसरी लेख्नु भएन तर त्यो पात्र चाहिँ कुन हो भनेर चाहिँ साथीहरूले सोधिरहँदाखेरि अनि कति बेला चाहिँ रिस पनि उठ्ने, र ठिक छ त उनीहरूको बुझाइ त्यहाँसम्म छ त्यो भने राम्रो यो भन्ने नि लाग्ने त्यो बेला।
0: जस्तो गजलका शेरहरू स्वतन्त्र हुन्छन्, अब जुन व्यक्तिले जसरी ग्रहण गर्छ त्यसरी नै गर्नुपर्छ भन्ने पनि मान्यता राखिन्छ, र तपाईँको कुरा सुन्दा पनि हरेक व्यक्तिले फरक फरक प्रतिक्रिया दिएको पाउनु भएको। गजल गङ्गामा पनि हामी गजलका कुराकानी गर्छौँ र गजल सुनाउने व्यक्तिकै लागि स्वतन्त्र छोडिदिन्छौँ। आफूले सुनाएका गजलहरूको प्रभाव सँगसँगै त्यसबाट आउने प्रतिक्रिया पनि स्वयं गजलकारले चाहिँ लिनुपर्छ भन्ने मान्यता हो हाम्रो। किन भन्दा एउटा सचेत व्यक्तिले गरेका कार्यहरू सिर्जनाहरू सम्भवतः ग्राह्य नै हुन्छन्। साहित्य बुझ्ने व्यक्तिले साहित्यको एङ्गलबाट हेर्छ, अर्को एङ्गलबाट हेर्दैन भन्ने अपेक्षा हो। हामी गजलको गङ्गामा डुबुल्की मारिरहेका छौँ, पुनः काजी प्रवासीको गजल सुन्छौँ।
1: हजुरले हो हरिद्वार पुगेर गङ्गाजल बिर्सिएको, सुहाउँदैन प्रवासीहरूले धरातल बिर्सिएको, कुम जोडिएकाहरूसँग पनि फाटो आएको छ, कुम जोडिएकाहरूसँग पनि फाटो आएको छ, धेरै वर्ष भयो जाँतो बिर्सिएको, ओखल बिर्सिएको, सुहाउँदैन प्रवासीहरूले धरातल बिर्सिएको, स्वतन्त्रहरूले पनि छुट्टै स्वतन्त्र पार्टी खोलिसके, स्वतन्त्रहरूले पनि छुट्टै स्वतन्त्र पार्टी खोलिसके, देशमा एक तिमी एक म रहेछु दल बिर्सिएको, सुहाउँदैन प्रवासीहरूले धरातल बिर्सिएको, कर्म गर फलको आश नगर, धेरै सुनियो यार, कर्म गर फलको आश नगर, धेरै सुनियो यार, हो त्यही आशमै आजसम्म मैले फल बिर्सिएको, सुहाउँदैन प्रवासीहरूले धरातल बिर्सिएको। अन्तिम शेर, घोषणा पत्र उद्घोषमा त देश पहिल्यै बनेको हो, घोषणा पत्र उद्घोषमा त देश पहिल्यै बनेको, सरकार कति भयो तैँले मगाउन मल बिर्सिएको, सुहाउँदैन प्रवासीहरूले धरातल बिर्सिएको, हजुरले हो हरिद्वार पुगेर गङ्गाजल बिर्सिएको। धन्यवाद।
0: भागवत गीताको यो श्लोक, कर्म गर फलको आश नगर
1: हजुर
0: भन्ने चाहिँ धेरै विषयहरूमा आइरहन्छ। कर्म र फल बीचमा सङ्घर्ष गरिरहँदा तपाईँलाई चाहिँ कर्म सँगसँगै फल प्राप्ति भइरहेको जस्तो लाग्छ कि के लाग्छ?
1: मलाई कर्म अनुसारको फल पाइने भनेको त्यसैमा विश्वास लाग्छ। हामीले चाहिँ जस्तो जे रोप्छौँ फल्ने त्यही नै हो भन्ने चाहिँ म विश्वास पनि त्यसैमा छ। कर्म गरे अनुसारको फल मिलेकै छ, खासै यो चाहिँ झुटो होइन, यो सत्य नै हो, गीतामा लेखिएको यसलाई चाहिँ म विश्वास गर्छु। मैले कर्म गरे अनुसार मलाई चाहिँ फल मिलेकै छ।
0: आफूले मुस्कान दियो भने मुस्कान पाइने हो
1: एकदम,
0: होइन आक्रोश र रिस पोख्यो भने रिसै फिर्ता आउने। कस्तो मिठो कुराकानी गर्नुभयो। हामी आखिरी आखिरीमा छौँ, निकै मिठा गजलहरू सुन्ने मन त थियो, हामी समयको पाबन्दीमा छौँ, आखिरी आखिरीमा एउटा गजल सुनौ अनि विदावादी हौला।
1: म एउटा शृङ्गारिक धारको गजल सुनाउँछु। कसैले सुईको नपाउने गरी हजुर आउनु पर्थ्यो, आग्लो लगाउनु पर्थ्यो अनि बत्ती निभाउनु पर्थ्यो, कसैले सुईको नपाउने गरी हजुर आउनु पर्थ्यो, आग्लो लगाउनु पर्थ्यो अनि बत्ती निभाउनु पर्थ्यो, सुनसान रातमा कोही जासुसी गरिरहन्छ हाम्रो, सुनसान रातमा कोही जासुसी गरिरहन्छ हाम्रो, तपाईँ आफू जोगिनु पर्थ्यो, मलाई जोगाउनु पर्थ्यो, आग्लो लगाउनु पर्थ्यो अनि बत्ती निभाउनु पर्थ्यो, दुनियाँ बिर्सेर आफूलाई हजुरमा समर्पित गरेँ, दुनियाँ बिर्सेर आफूलाई हजुरमा समर्पित गरेँ, हतार गर्नुभयो केही बेर आपसमा अझै हराउनु पर्थ्यो, आग्लो लगाउनु पर्थ्यो अनि बत्ती निभाउनु पर्थ्यो, मलाई हासिल गर्ने लक्ष्य मात्रै रहेछ हजुरको, मलाई हासिल गर्ने लक्ष्य मात्रै रहेछ हजुरको, सुनाउनु भएन केही रमाइला कथा सुनाउनु पर्थ्यो, आग्लो लगाउनु पर्थ्यो अनि बत्ती निभाउनु पर्थ्यो। अन्तिम शेर, बिहान बिउजिदा ओछ्यानमा निवस्त्र थिएँ म, बिहान बिउजिदा ओछ्यानमा निवस्त्र थिएँ म, तपाईँ जाँदा कमसेकम मलाई उठाउनु पर्थ्यो, आग्लो लगाउनु पर्थ्यो अनि बत्ती निभाउनु पर्थ्यो, कसैले सुईको नपाउने गरी हजुर आउनु पर्थ्यो। धन्यवाद।
0: निकै मिठा कुराकानी भए, जीवन भोगाईसँग जोडिएका कुराकानी पनि भए, प्रवासदेखि दैलेखदेखि काठमाडौँसम्मको यात्रामा रहेका केही कुराकानी पनि भए। यो क्रम सुन्ने र सुनाउने त निरन्तर पनि चलिरहन सक्थ्यो, रातैभरि पनि हामी काजी प्रवासीका गजल सुनेर तरङ्गित हुने, झङ्कृत हुने इच्छा त थियो। हामी आखिरी आखिरीमा छौँ। गजल गङ्गालाई सम्झिदिनु भयो, गजल गङ्गाको क्वालिटीमा आइदिनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद।
1: धन्यवाद यहाँलाई पनि। मेरो लागि यो भाग्यको कुरा पनि हो, तपाईँहरूले मलाई चाहिँ विश्वास गरेर यहाँ चाहिँ देशकै सञ्चार रेडियो नेपालको स्टुडियोमा निम्ता गर्नुभयो, त्यसको लागि म तपाईँहरूप्रति ऋणी छु। बाँकी समय तपाईँहरूको शुभ रहोस्। धन्यवाद।
0: हवस् त, आजलाई गजल गङ्गा यति नै। गजल गङ्गा कस्तो लाग्दैछ? जस्तो लाग्दैछ त्यस्तै प्रतिक्रिया दिन नभुल्नु होला। तपाईँका रचनात्मक सुझाव सल्लाहलाई हामी सदैव शिरोधारे गर्दै अगाडि बढ्नेछौँ। गजल गङ्गामा गजल सुनाउन मन छ भने तपाईँ आउनुहोस्, तपाईँलाई हृदय ओछ्याएर हामी स्वागत गर्छौँ। आजको बसाई कस्तो लाग्यो? काजी प्रवासीसँग हामीले कुराकानी गर्यौँ, उहाँका गजल सुन्यौँ अनि सुनायौँ। अब राति ढल्किँदैछ, जाने जाने बेलामा आज मौसम अनुकूल होला त्यही सोच्नु सायद फुल होला। ललिजन रावलको गजल, स्वर सङ्गीत शक्ति बल्लभको रहेको छ। यो गजल छोड्दै गजल गङ्गाबाट विद्या निर्दोष पहाडी पनि उजेल पर्छ। शुभ शुभरात्रि।

0: नेपालमा धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनले वार्षिक 34,000 जनाको मृत्यु हुने गरेको छ, तर यो लतको अन्त्य सम्भव छ। यदि तपाईँ धुम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न चाहनुहुन्छ भने आजै गोप्य र निशुल्क परामर्श सेवा हेल्पलाइन 1132 सम्पर्क गर्नुहोस्। यो परामर्श सेवा कार्यालय समयमा उपलब्ध छ। याद राख्नुहोस्, धुम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न परामर्श सेवा हेल्पलाइन 1132।
1: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र टेकु काठमाडौँ।
2: रेडियो नेपाल सुन्दै हुनुहुन्छ। यस बेला रातिको 11 बज्न लागेको छ। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। राति 11 बजेको समाचारमा स्वागत छ। म रमेश टमाटा। प्रतिनिधि सभाको आजको बैठकमा प्रतिपक्षी दलहरूले लगातार विरोध जनाएपछि बैठक जेठ 25 गतेसम्मका लागि स्थगित भएको छ। बैठकमा प्रमुख प्रतिपक्षी लगायतका विपक्षी दलले राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताका विषयमा कुनै पनि सम्झौता हुन नसक्ने उल्लेख गर्दै प्रधानमन्त्रीले आफ्नो धारणा फिर्ता लिनुपर्ने धारणा राखेका थिए। सभामुख डोलप्रसाद अर्यालले विपक्षी दलहरूलाई कार्यसूचीमा प्रवेश गरेर सहयोग गर्न पटक पटक आग्रह गर्नुभएको थियो। बजेट लगायतका महत्त्वपूर्ण विषयमा छलफल गर्नुपर्ने भएकाले आसन ग्रहण गरी बैठक सञ्चालनमा सहयोग गर्न उहाँले अनुरोध गर्नुभयो। विपक्षी दलका सांसदहरूले सभामुखको आग्रहलाई अस्वीकार गर्दै निरन्तर विरोध गरेपछि बैठक यही जेठ 25 गते सोमबार बिहान 11 बजे बस्ने गरी स्थगित भएको छ। सभामुखको आग्रहपछि समेत विरोधलाई निरन्तरता दिएपछि सभामुख अर्यालले विपक्षी दलका सांसदहरूलाई पालो पालो बोल्न समय दिनुभयो। विपक्षी दलका सांसदहरूको विरोधकै बीच सभामुख डोलप्रसाद अर्यालले प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङदेम्बेलाई बोल्न समय दिनुभए पनि उहाँले समय नलिएपछि विधेयक प्रमाणीकरण सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र वाचन गरी बैठक स्थगित गर्नुभयो। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले प्रतिनिधि सभामा प्रधानमन्त्रीले भारतसँगको बहुआयामिक सम्बन्ध विपरीत दिनुभएको अभिव्यक्ति नसच्याएसम्म बैठकको काम कारवाही अघि बढ्न नदिने अडान लिएपछि बैठक स्थगित भएको छ। बैठक सुरु हुनासाथ आकस्मिक समयमा सांसदहरूले नेपालले पनि थुप्रै ठाउँमा भारतको जमिन मिचेको छ भनी मुलुकको कार्यकारी प्रमुखले संसदको रोस्टममा उभिएर बोल्नु कूटनीतिक मर्यादा विपरीत भएको भन्दै तत्काल सदनमा आएर माफी माग्नुपर्नेमा जोड दिनुभयो। राष्ट्रिय सभाको अर्को बैठक भोलि दिउँसो 12 बजेर 15 मिनटमा बस्नेछ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाल भारत सीमा समस्या कूटनीतिक वार्ताबाट समाधान खोज्न सरकारले काम गरिरहेको बताउनु भएको छ। मन्त्री परिषदको आज बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्ने क्रममा प्रधानमन्त्रीले संसदमा दिनुभएको अभिव्यक्तिबारे सञ्चारकर्मीको जिज्ञासामा शिक्षा मन्त्री पोखरेलले वार्ताको माध्यमबाट सीमा विवाद समाधान गर्नुपर्नेमा नै प्रधानमन्त्री शाहले जोड दिनुभएको बताउनुभयो। सरकारले संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम युएनइपीबाट ओजन तहलाई हानि पुर्याउने पदार्थहरूको व्यवस्थापन तथा न्यूनीकरण सम्बन्धी मोन्ट्रियल प्रोटोकलको कार्यान्वयन सम्बन्धी सम्झौता स्वीकृत गरेको मन्त्री पोखरेलले जानकारी दिनुभयो। मन्त्री पोखरेलले भदौ 23 र 24 गतेको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गठित आयोगले पेश गरेको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न गठित अध्ययन समितिको कार्यावधि 45 दिन थप गर्ने समेत निर्णय गरेको बताउनुभयो। भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता भएको छ। भेटमा नेपाल भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलहरू बीचको संवाद र सहकार्यका विषयमा विचार विमर्श भएको रासोपाले जनाएको छ। भारतको विदेश मन्त्रालयले नेपाल र भारतबीचको सीमा विवादलाई स्थापित द्विपक्षीय संयन्त्र मार्फत नै समाधान गरिने स्पष्ट पारेको छ। मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नयाँ दिल्लीमा आयोजित नियमित पत्रकार सम्मेलनमा दुई देशबीचको सीमाङ्कनको कार्य करिब 98% सम्पन्न भइसकेको जानकारी दिनुभयो। यसैबीच भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने र भारतीय जनता पार्टी भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीनबीच भेटवार्ता भएको छ। भाजपा मुख्यालय नयाँ दिल्लीमा आज भएको भेटवार्तामा लोकतान्त्रिक सहभागिता, सार्वजनिक बहस तथा भावी नेतृत्व निर्माणमा युवा पुस्ताले खेल्न सक्ने भूमिकामाथि विचार आदान प्रदान भएको छ। यस्तै सभापति लामिछाने र भारतीय विदेश मन्त्री एस जयशंकर बीच आज भएको भेटवार्तामा नेपाल भारत विकास साझेदारी तथा जनस्तरका सम्बन्धहरूमा छलफल भएको छ। नयाँ दिल्लीमा आज रासोपाका सभापति लामिछाने तथा उहाँको प्रतिनिधिमण्डलसँग भेट्न पाउँदा खुसी लागेको भारतका विदेश मन्त्री जयशंकरले सामाजिक सञ्जाल मार्फत उल्लेख गर्नुभएको छ। अदालतले गरेको आदेश फैसला यथाशीघ्र कार्यान्वयन गर्नुपर्ने विषयमा ध्यान दिनुपर्नेमा सरकारवाला पक्षले जोड दिएका छन्। सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयले आज आयोजना गरेको छलफलका वक्ताहरूले अदालतको आदेश फैसला तत्काल कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका हुन्। सर्वोच्च अदालतका रजिस्ट्रार मानबहादुर कार्कीले फैसला कार्यान्वयनमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताउनुभयो। फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक गजेन्द्र बहादुर सिंहले अदालतले फैसला गर्ने बित्तिकै सम्बन्धित निकायमा पत्रचार गर्ने गरेको भए पनि तत्काल कार्यान्वयन गरिहाल्ने परिपाटी नभएको अनुभव सुनाउनुभयो। हवस् त, राति 11 बजेको समाचार सकियो। नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: नेपालको समावेशी आवाज।
3: हवस् त, राति 11 बजेको अहिलेको यो समाचार सँगसँगै आजका हाम्रा सम्पूर्ण प्रस्तुतिहरू यहीँ सम्पन्न हुनेछन्। अब यसपछि रेडियो नेपालको रात्रिकालीन प्रसारणमा सुमधुर गीत सङ्गीत सुनेर तपाईँले मनोरञ्जन लिन सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। आजको यो प्रस्तुतिबाट प्रविधि संयोजनका साथी सुधीर मिश्र, सहयोगी साथी राजु श्रेष्ठ अनि उद्घोषक बलराम कोइराला बिदा हुन्छौँ। नमस्कार, शुभरात्री।

2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।

गजल गंगा। जीवनभर झमेला नभइदिए हुन्थ्यो, जीवनभर झमेला नभइदिए हुन्थ्यो, सधैँ भिज्ने परेला नभइदिए हुन्थ्यो, जीवनभर झमेला नभइदिए हुन्थ्यो, सधैँ भिज्ने परेला नभइदिए हुन्थ्यो।

ढुङ्गा गिट्टी फोरौँ, बेल्चै किन नचलाउँ, विश्राम खोज्ने हत्केला नभइदिए हुन्थ्यो, सधैँ बिज्ने परेला नभइदिए हुन्थ्यो, कसै गरी म दुःखमा परे भने आफन्तले बल्ल खाइस भन्न भेला नभइदिए हुन्थ्यो, सधैँ बिज्ने परेला नभइदिए हुन्थ्यो, यति गर्दा गर्दै जिन्दगी ढल्की जाला, यति गर्दा गर्दै जिन्दगी ढल्की जाला, तर बुढेसकालमा हेला नभइदिए हुन्थ्यो, सधैँ बिज्ने परेला नभइदिए हुन्थ्यो, जीवनभर झमेला नभइदिए हुन्थ्यो। गजलकार सन्तोष श्रेष्ठले पाल्पा रामपुराट रानीबासबाट मेल गर्नुभएको सन्तोष श्रेष्ठको यही गजल वाचनसँगै आजको गजल गङ्गालाई हामीले आरम्भ गरेका छौँ। आजको गजल गङ्गाको अर्को नयाँ श्रृङ्खलाबाट पनि तपाईँ सबै सबैलाई हार्दिक हार्दिक स्वागत गर्छौँ। प्रविधि संयोजनतर्फ मिनर्वा वज्राचार्य अनि राम अविरल। दिनभरिको काम धन्दा सकेर आराम गर्ने यो समयमा आज फेरि गजल गङ्गा आरम्भ भएको छ। अबको करिब 45-50 मिनट तपाईँले हामीलाई साथ दिनुहुनेछ, हामी तपाईँलाई साथ दिनेछौँ। आरम्भमा नै आग्रह गर्न चाहन्छौँ, आफ्नो ख्याल गर्नुहोला, आफन्तको ख्याल गर्नुहोला। आजको श्रृङ्खलामा हामी gazalganga@gmail.com यसमा प्राप्त भएका तपाईँका गजलहरू तपाईँकै लागि सुनाउनेछौँ। अनि नारायण समीप, जसको घर अछाम हो, अहिले काठमाडौँमै बसेर कर्म गरिराख्नु भएको छ, रेडियो नेपालको स्टुडियोसम्म आफूले लेख्नुभएका केही गजलहरू लिएर आउनुभएको थियो। नारायण समीपले वाचन गर्नुभएका केही गजलहरू सुनाउनेछन्। साथमा रहनेछन् मन सुनी गजल सङ्गीतहरू। गजल सङ्गीतहरू सुनिरहँदा पक्कै पनि तपाईँले आफ्नोपनको महसुस गर्नुहुनेछ। हामी आशा र विश्वासको बलियो गाँठो यहीँ नै मान्न चाहन्छौँ। अनि कार्यक्रम आरम्भ गर्छौँ राज सिकदेलको स्वरमा रहेको सुमधुर गजल सङ्गीतसँगै, जसमा रामकुमार आचार्यको गजल रचना रहेको छ। बिबी अनुरागीको सङ्गीत हो, भिन्न भिन्न भोगाईको रचना हो गीत मेरो, गला गला गम्किएको गहना हो गीत मेरो। सुमधुर गजल सङ्गीत आजको गजल गङ्गाको आरम्भमा हामी सुनाउँछौँ।

हजुर, भिन्न भिन्न भोगाईको रचना हो गीत मेरो, गला गला गम्किएको गहना हो गीत मेरो, राजसिक दिलको स्वर, रामकुमार आचार्यको गजल रचना, बिबी अनुरागीको सङ्गीत, गजल गङ्गाको आरम्भमा प्रस्तुत गरिसकेका छौँ। पक्कै पनि तपाईँले आफ्नोपनको महसुस गर्नुभयो होला। जब तपाईँले गजलका प्रत्येक शिरहरूमा आफ्नोपनको महसुस गर्नुहुन्छ, तब मात्रै कलाकारहरू आफू सफल भएको सम्झन्छन्। राजसिक दिलको स्वर, रामकुमार आचार्यको गजल रचना, बिबी अनुरागीको सङ्गीत यहाँनिर प्रस्तुत गरिसकेका छौँ। अब gazalganga@gmail.com यसमा प्राप्त भएका तपाईँका केही गजलहरू उठाउनतर्फ लाग्छु म। अर्जुन देउबा उदासीले सिलगढी डोटीबाट मेल गर्नु भएको छ, म उठाउँछु अर्जुन देउबा उदासीको यो गजल। साँझ पख आकाशमा उदाउने इन्दु तिमी, साँझ पख आकाशमा उदाउने इन्दु तिमी, सधैँ मलाई आफ्नै पछि कुदाउने इन्दु तिमी, साँझ पख आकाशमा उदाउने इन्दु तिमी, सधैँ मलाई आफ्नै पछि कुदाउने इन्दु तिमी, देवी देउता साक्षी राखी मलाई कसम खुवाएर, देवी देउता साक्षी राखी मलाई कसम खुवाएर, आफ्नो जीवन अरूलाई नै लुटाउने इन्दु तिमी, सधैँ मलाई आफ्नै पछि कुदाउने इन्दु तिमी, तिमी मसी मथे कलम लेख्नु थियो कथा, तिमी मसी मथे कलम लेख्नु थियो कथा, कलम कथा अधुरोमै टुटाउने इन्दु तिमी, सधैँ मलाई आफ्नै पछि कुदाउने इन्दु तिमी, मेरो भन्नु तिम्रो थियो तिम्रो भन्नु मेरो, मेरो भन्नु तिम्रो थियो तिम्रो भन्नु मेरो, एक ढिक्का भएको मनलाई फुटाउने इन्दु तिमी, सधैँ मलाई आफ्नै पछि कुदाउने इन्दु तिमी, कोल्टे फेर्दै छटपटाउँदै अबेरसम्म जागै हुँदा, कोल्टे फेर्दै छटपटाउँदै अबेरसम्म जागै हुँदा, लोरी सुनाई उदासीलाई सुताउने इन्दु तिमी, साँझ पख आकाशमा उदाउने इन्दु तिमी, सधैँ मलाई आफ्नै पछि कुदाउने इन्दु तिमी। अर्जुन देउबा उदासीले सिलगढी टोटीबाट मेल गर्नुभएको गजल थियो यो। गजलका लागि अर्जुन देउबा उदासीप्रति हार्दिक आभार व्यक्त गर्छौँ। गजल गङ्गाका लागि अर्को गजल प्राप्त भएको छ, छत्रकमल पाठकको, सिलगढी डोटीबाट नै उहाँले यो गजल मेल गर्नुभएको हो। आदर्श गाउँपालिका तिन अहिली डोटी उहाँको ठेगाना, म उठाउँछु छत्रकमल पाठकको यो गजल। म तिम्रो हितैसी थिएँ कुनै बखतमा, म तिम्रो हितैसी थिएँ कुनै बखतमा, हरायो मेरो आत्मीय कुनै बखतमा, म तिम्रो हितैसी थिएँ कुनै बखतमा, अब मेरो आफ्नो भन्नु केही पनि छैन, अब मेरो आफ्नो भन्नु केही पनि छैन, सर्वस्व उसैलाई दिएँ कुनै बखतमा, हरायो मेरो आत्मीय कुनै बखतमा, लौरो समान भएको छु म उनको सम्झनामा, लौरो समान भएको छु म उनको सम्झनामा, गहका आँसु रित्ति कुनै बखतमा, हरायो मेरो आत्मीय कुनै बखतमा, चर्केको छ मनको घर चर्केको छ साथी, चर्केको छ मनको घर चर्केको छ साथी, सपना सारा भत्किए कुनै बखतमा, म तिम्रो हितैसी थिएँ कुनै बखतमा, कतिखेर जल्यो होला यो मन थाहा छैन, कतिखेर जल्यो होला यो मन थाहा छैन, आगोका टुक्रा भरिए कुनै बखतमा, हरायो मेरो आत्मीय कुनै बखतमा, म तिम्रो हितैसी थिएँ कुनै बखतमा। छत्रकमल पाठकले आदर्श गाउँपालिका तिन अहिली डोटीबाट मेल गर्नुभएको गजल थियो यो। गजलका लागि छत्रकमल पाठकप्रति पनि हार्दिक आभार व्यक्त गर्छौँ। यति बेला तपाईँ गजल गङ्गा सुन्दै हुनुहुन्छ। रात बिस्तारै बिस्तारै सुनसान हुँदैछ, एकान्त हुँदैछ, एक्लोपनको महसुस पटक्कै गर्न पाउनुहुन्न, किनकि गजल गङ्गा तपाईँको साथमा छ। गजल गङ्गामा अर्को सुमधुर गजल सङ्गीत सुनाउँछौँ। सन्तोष रोचालको सुर हो यो, तीर्थमान अथाह सागरको गजल रचना अनि सन्तोष रोचालकै सङ्गीत। तिम्रो त्यो मायाले तानेर आएँ, तिमी आफ्नै हौ भन्ने ठानेर आएँ। यो गजल सङ्गीत सुनाउँछौँ कार्यक्रम गजल गङ्गाको दोस्रो साङ्गीतिक लहरमा तपाईँका लागि।

0: हजुर, तिम्रो त्यो मायाले तानेर आई, तिमी आफ्नै हो भन्ने ठानेर आई। सन्तोष रुसालको स्वर, तीर्थमान अथा सागरको गजल रचना, सन्तोष रुसालकै सङ्गीत हामीले यहाँनिर प्रस्तुत गरिसकेका छौँ। गजल गङ्गा रेडियो नेपालको राष्ट्रिय प्रसारणबाट सुन्दै हुनुहुन्छ। रेडियो नेपालको स्टुडियोसम्म गजलकार नारायण समीप आउनुभयो। अछाम उहाँको स्थायी घर काठमाडौँमा बसेर कर्म गरिराख्नु भएको छ। आफूले लेख्नुभएका केही गजलहरू गजल गङ्गाका लागि वाचन गर्नुभएको छ। अब हामी यहाँनिर जोड्न चाहन्छौँ नारायण समीपले वाचन गर्नुभएका केही गजलहरूलाई। अगाडिको आवाज नारायण समीप।
1: सबका आफ्नै दुःख अनि वेदना हुन्छन्, सबका आफ्नै दुःख अनि वेदना हुन्छन्, सँगै अँगालो बेरिदा पनि फरक सपना हुन्छन्, सँगै अँगालो बेरिदा पनि फरक सपना हुन्छन्, सबका आफ्नै दुःख अनि वेदना हुन्छन्, आफू जस्तो म आफू हुनै सक्दैन अरू के भनौँ, आफू जस्तो म आफू हुनै सक्दैन अरू के भनौँ, विचित्र रहेछ मनुष्य विचित्रित भावना हुन्छन्, विचित्र रहेछ मनुष्य विचित्रित भावना हुन्छन्, सबका आफ्नै दुःख अनि वेदना हुन्छन्, रातलाई दिन भनी मन बुझाउँदैछु हरेक पल, रातलाई दिन भनी मन बुझाउँदैछु हरेक पल, घरि हँसाउने घरि रुवाउने थरी जमाना हुन्छन्, घरि हँसाउने घरि रुवाउने थरी जमाना हुन्छन्, सँगै अँगालो बेरिदा पनि फरक सपना हुन्छन्, सुखै छैन राष्ट्रका खम्बा देशभक्त सिपाहीलाई, सुखै छैन राष्ट्रका खम्बा देशभक्त सिपाहीलाई, सिपाहीलाई जोगाउनै गाह्रो जागिरका भयानक रमना हुन्छन्, जोगाउनै गाह्रो जागिरका भयानक रमना हुन्छन्, सबका आफ्नै दुःख अनि वेदना हुन्छन्, सँगै अँगालो बेरिदा पनि फरक सपना हुन्छन्। कति अधुरा भए कति अपुरा भए, कति अधुरा भए कति अपुरा भए, आज आएर आफ्नै पनि छुरा भए, आज आएर आफ्नै पनि छुरा भए, कति अधुरा भए कति अपुरा भए, अब कसको विश्वास गरौ तिमी भन, अब कसको विश्वास गरौ तिमी भन, तिम्रो त विश्वासै छैन मात्र कुरा भए, तिम्रो त विश्वासै छैन मात्र कुरा भए, कति अधुरा भए कति अपुरा भए, यो जिन्दगी कसरी बित्ला चिन्ता छ, यो जिन्दगी कसरी बित्ला चिन्ता छ, सन्तानको हाल के होला टुहुरा भए, सन्तानको हाल के होला टुहुरा भए, आज आएर आफ्नै पनि छुरा भए, उता छोरो मदिरामा मस्तमा हिँड्छ, उता छोरो मदिरामा मस्तमा हिँड्छ, घरका बाहामा छोराकै सहारा भए, घरका बाहामा छोराकै सहारा भए, कति अधुरा भए कति अपुरा भए, आज आएर आफ्नै पनि छुरा भए। प्रेम प्रेमीको साँची फुल कदापि हुँदैन, प्रेम प्रेमीको साँची फुल कदापि हुँदैन, नसम्झाउ त्यो कुरा भुल कदापि हुँदैन, नसम्झाउ त्यो कुरा भुल कदापि हुँदैन, प्रेम प्रेमीको साँची फुल कदापि हुँदैन, टपक्कै सारे झैँ गर्छु त धड्कन मेरोमा, टपक्कै सारे झैँ गर्छु त धड्कन मेरोमा, प्यासी मनको चिसो मूल कदापि हुँदैन, प्यासी मनको चिसो मूल कदापि हुँदैन, प्रेम प्रेमीको साँची फुल कदापि हुँदैन, भुइँलाई जस्तै आकाशको भुइँ सुने रहर, भुइँलाई जस्तै आकाशको भुइँ सुने रहर, रहरै रहर बिचको फुल कदापि हुँदैन, रहरै रहर बिचको फुल कदापि हुँदैन, प्रेम प्रेमीको साँची फुल कदापि हुँदैन, दुई मन जोड्ने आत्माको विश्वासै नभए, दुई मन जोड्ने आत्माको विश्वासै नभए, नजर ताकेर के गर्छौ बुल कदापि हुँदैन, नजर ताकेर के गर्छौ बुल कदापि हुँदैन, प्रेम प्रेमीको साँची फुल कदापि हुँदैन, नसम्झाउ त्यो कुरा भुल कदापि हुँदैन। कहाँ ताकेको थिए निशान कता निशानी भइदियो, कहाँ ताकेको थिए निशान कता निशानी भइदियो, जल्यो घर भयो वनवास जिन्दगी हैरानी भइदियो, जल्यो घर भयो वनवास जिन्दगी हैरानी भइदियो, कहाँ ताकेको थिए निशान कता निशानी भइदियो, ठुलै हाकिम भएर हैकम चलाउने सोचमा थिए, ठुलै हाकिम भएर ऐकम चलाउने सोचमा थिए, रात दिन गर्दथे दुःख बेकामको लगानी भइदियो, रात दिन गर्दथे दुःख बेकामको लगानी भइदियो, कहाँ ताकेको थिए निशान कता निशानी भइदियो, दुःख गर्नेले बाँचुन्जेल दुःखै मात्र गरिरहन्छ, दुःख गर्नेले बाँचुन्जेल दुःखै मात्र गरिरहन्छ, शिरमै दाम्लो काँधमै काम्लो मेरो कहानी भइदियो, शिरमै दाम्लो काँधमै काम्लो मेरो कहानी भइदियो, जल्यो घर भयो वनवास जिन्दगी हैरानी भइदियो, जिन्दगीले पनि हतपत परार त्याग गर्दैन कि क्या, जिन्दगीले पनि हतपत परार त्याग गर्दैन कि क्या, धड्क्यो मुटु जल्यो आत्मा जलेर खरानी भइदियो, धड्क्यो मुटु जल्यो आत्मा जलेर खरानी भइदियो, कहाँ ताकेको थिए निशान कता निशानी भइदियो, जल्यो घर भयो वनवास जिन्दगी हैरानी भइदियो।
0: नारायण समीप आफ्ना गजलहरू वाचन गर्दै हुनुहुन्थ्यो, धेरै धेरै धन्यवाद दिन्छु नारायण समीपलाई। फेरि फेरि पनि समय मिलाएर रेडियो नेपालको स्टुडियोमा आउनुहोला गजलको डायरी बोकेर। यहीँ र आग्रह गर्न चाहन्छौँ, तपाईँ पनि गजलको सेरोफेरोमा हुन्छ, केही गजलहरू लेख्नु भएको छ भने पठाउन सक्नुहुनेछ gazalganga@gmail.com। अनि रेडियो नेपालसम्म आउन पनि सक्नुहुनेछ, गजलको डायरी बोकेर आफैले वाचन गर्नुहोला, तपाईँका गजलहरू तपाईँकै आवाजमा हामीले रेकर्ड गर्नेछौँ अनि गजल गङ्गामा यसरी नै प्रस्तुत गर्नेछौँ। यो हाम्रो पक्का पक्की बाजा हो। अब लाग्छौँ अर्को गजलतर्फ, शिव परियारको स्वर सुनाउँछौँ, माधव ढकालको गजल रचना हो अनि गैरे सुरेशको सङ्गीत। छटपट्टिमा कोल्टी फेर्दा फेर्दै गयो रात, लिए तिम्रै तस्विर हेर्दा हेर्दै गयो रात। शिव परियारको सुर, माधव ढकालको गजल रचना, गैरे सुरेशको सङ्गीत सुनाउँछौँ तपाईँको लागि।

तिम्रो सटपट्टिमा क्वालिटी फेर्दा फेर्दै गयो रात, लि तिम्रै तस्बिर हेर्दा हेर्दै गयो रात। शिव परियारको स्वर माधव ढकालको रचना, गैरे सुरेशको सङ्गीत यहाँ प्रस्तुत गरिसकेका छौँ। पक्कै पनि तपाईँले मनोरञ्जन प्राप्त गर्नुभयो होला, आनन्द महसुस गर्नुभयो होला। अब हामी अन्तिममा छौँ, केही गजलहरू अझै बाँकी छन् हामीसँग। रतन पृष्ठले आलिताल गाउँपालिका साथ डडेलधुराबाट आफ्नो गजल मेल गर्नुभएको छ, म रतन पृष्ठको गजल उठाउँछु यति बेला। अङ्गालोमा आऊ बसी मारौँ केही बात, अङ्गालोमा आऊ बसी मारौँ केही बात, माया प्रीति लाऊ बसी मारौँ केही बात, अङ्गालोमा आऊ बसी मारौँ केही बात, माया प्रीति लाऊ बसी मारौँ केही बात। फुलेको फुलसरी भरिलो जवानीमा, फुलेको फुलसरी भरिलो जवानीमा, लौ मग मगाउँ बसी मारौँ केही बात, माया प्रति लाउँ बसी मारौँ केही बात। जति हेरे पनि अघाउँदैनन् यी आँखा, जति हेरे पनि अघाउँदैनन् यी आँखा, परेलीमै छाउँ बसी मारौँ केही बात, माया प्रति लाउँ बसी मारौँ केही बात। यी खोला यी झरना झैँ सुसेली अनौठो, यी खोला यी झरना झैँ सुसेली अनौठो, लौ गुनगुनाऊ बसी मारौँ केही बात, आऊ प्रीति लाऊ बसी मारौँ केही बात। नमानी केही डर लौ गाँस माया प्रति, मुटुमै सजाऊ बसी मारौँ केही बात, माया प्रति लाऊ बसी मारौँ केही बात। हिँड्नु पर्ने साथै हेर जिन्दगी छ पुरै, हिँड्नु पर्ने साथै हेर जिन्दगी छ पुरै, हात यो समाऊ बसी मारौँ केही बात, माया प्रति लाऊ बसी मारौँ केही बात, अङ्गालोमा आऊ बसी मारौँ केही बात। रतन पृष्ठले आलिताल गाउँपालिका साथ डडेलधुराबाट मेल गर्नुभएको गजल थियो यो। गजलका लागि रतन पृष्ठप्रति पनि आभार व्यक्त गर्छौँ। अर्को गजल छ महेन्द्र बहादुर पृष्ठको अछाम, हाल काठमाडौँ भनेर लेख्नु भएको छ। सुरु गर्छु महेन्द्र बहादुर पृष्ठको यो गजल। ऐनामा यो चेहरा मलिन देख्छु, ऐनामा यो चेहरा मलिन देख्छु, तिम्रो यादमै नयन रङ्गीन देख्छु, ऐनामा यो चेहरा मलिन देख्छु, तिम्रो यादमै नयन रङ्गीन देख्छु। प्रिया तिम्रो गुलाबी ओठ अनि सुन्दर मुस्कान, प्रिया तिम्रो गुलाबी ओठ अनि सुन्दर मुस्कान, खै किन हो फिक्का देख्छु रङ्गहीन देख्छु, तिम्रो यादमै नयन रङ्गीन देख्छु। टालेका फाटा लगाउने मेरा बालाई, टालेका फाटा लगाउने मेरा बालाई, यी सहरिया सुट कोटे भन्दा शालीन देख्छु, तिम्रो यादमै नयन रङ्गीन देख्छु। दिनभरि खाडीमा पिल्सिए पनि, दिनभरि खाडीमा पिल्सिए पनि, सपनीमा देश बामा र साहुको ऋण देख्छु, तिम्रो यादमै नयन रङ्गीन देख्छु। देख्नु त धेरै छ यो धरतीमा पनि, देख्नु त धेरै छ यो धरतीमा पनि, तर आफ्नै मृत्युको दृश्य कुन दिन देख्छु, तिम्रो यादमै नयन रङ्गीन देख्छु, ऐना ऐनामा यो चेहरा मलिन देख्छु। महेन्द्र बहादुर पृष्ठले असामबाट पठाउनु भएको गजल थियो यो। गजलका लागि महेन्द्र बहादुर पृष्ठप्रति पनि आभार व्यक्त गर्छौँ। अब अन्तिममा हामीसँग दीपक आचार्य जलनको गजल छ, बर्दिया मात्र लेख्नु भएको छ। दीपक आचार्य जलनको गजल उठाउँछु यति बेला, आजको अन्तिम गजल। अचेल आत्मनिर्भरको खुब प्रसार हेरिन्छ, अचेल आत्मनिर्भरको खुब प्रसार हेरिन्छ, अर्काको काँधमाथि चढेर यो संसार हेरिन्छ, अचेल आत्मनिर्भरको खुब प्रसार हेरिन्छ, अर्काको काँधमाथि चढेर यो संसार हेरिन्छ। यहाँ अवसरको विज्ञापन देखावटी मात्र हो, यहाँ अवसरको विज्ञापन देखावटी मात्र हो, कि आफ्नो मान्छे हेरिन्छ कि अनुहार हेरिन्छ, अर्काको काँधमाथि चढेर यो संसार हेरिन्छ। यो समय पैसाको हो किन बुझ्दैनौ यार तिमी, यो समय पैसाको हो किन बुझ्दैनौ यार तिमी, न तिम्रो सत्यता हेरिन्छ न चोखो प्यार हेरिन्छ, अर्काको काँध माथि चढेर संसार हेरिन्छ। हल्ला गर्दै मिठो तवरले यो सरकार बनेको छ, हल्ला गर्दै मिठो तवरले यो सरकार बनेको छ, अब जोड तोडले के कति हुन्छ सुधार हेरिन्छ, अर्काको काँध माथि चढेर यो संसार हेरिन्छ, अचेल आत्मनिर्भरको खुब प्रचार हेरिन्छ। दीपक आचार्य ज्वलनको गजल थियो यो। गजलका लागि दीपक आचार्य ज्वलन प्रति पनि हार्दिक आभार व्यक्त गर्छौँ।
गजलगङ्गाबाट अब हामी छुट्नुपर्छ। बाँकी रहेको समयका लागि अर्को सुमधुर गजल सङ्गीत सुनाउनेछौँ। छुट्टी लाग्दा पुरानै कुराहरू सुनसान हुँदैछ, रात एकान्त हुँदैछ। आफ्नो ख्याल गर्नुहोला, आफन्तको ख्याल गर्नुहोला, औषधि खानुपर्नेछ भने खाएर सुत्नुहोला, खुवाउनु पर्नेछ भने खुवाएर सुत्नुहोला। भोलि बिहानै उठेर कर्ममा जानु छँदैछ। बाँकी रहेको समयका लागि रूप कुमार राईको स्वर, डाक्टर कृष्ण हरिबरालको रचना अनि शान्तिराम राईको सङ्गीत तपाईँका लागि छोड्न चाहन्छौँ। अनि आजको गजल गङ्गाबाट प्रविधि संयोजनतर्फ मिनर्वा वज्राचार्य अनि राम अविरल बिदा हुन्छौँ। सुन्दर सपनाको कामनासहित।

रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज। राष्ट्रिय रेडियो, राष्ट्रको सञ्चार।

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेब 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ र 1143 किलोहर्जमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 र 103 मेगाहर्ज तथा www.radionepal.gov.np www.radionepalonline.com र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल जेठ महिनाको 20 गते बुधबार, ज्येष्ठ कृष्ण पक्ष तृतीया तिथि, तदनुसार जुन 3 तारिक सन् 2026, नेपाल सम्बत 1146, अनला गा तृतीया। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन। प्राविधिक साथी शङ्कर भण्डारी, सहकर्मी द्वय रमा ढुङ्गाना, प्रमिला गजुरेल अनि म नरहरि नेउपाने। सदाझै आजको प्रसारण आरम्भ हुन्छ आरध्यदेव श्री पशुपतिनाथको आरती गायनबाट।

अहिले सुन्नुभयो आराध्या देव श्री पशुपतिनाथको आरती गायन। अब प्रस्तुत छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बिहान 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

अबको केही बेरमै प्रस्तुत गर्नेछौ जीवन विज्ञान कार्यक्रम, त्यसपछि 5:25 अध्यात्म सन्देश कार्यक्रम, 5:50 सुन्नुहुनेछ संस्कृतमा समाचार, 6 बजे नेपालीमा समाचार, 6:05 सुन्नुहुनेछ अखबार कार्यक्रम, 6:30 सुन्नुहुनेछ अन्तर सम्वाद कार्यक्रम, 7 बजे सुनाउनेछौ समाचार, समाचारपछि 7:25 प्रसारण गर्नेछौ कानुनका कुरा कार्यक्रम, 7:40 करिब 8 बजेसम्म हामी यहाँलाई स्वदेश गान सुनाउनेछौ, 8 बजे सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार, समाचारपछि करिब 9 बजेसम्म आजका नारी कार्यक्रम प्रसारण गर्नेछौ, 9 बजे सुन्नुहुनेछ नेपालीमा समाचार, 9:10 सुन्नुहुनेछ नेपाल भाषामा समाचार, 9:20 प्रसारण गर्नेछौ विश्व परिवेश कार्यक्रम, कार्यक्रमपछि करिब 10 बजेसम्म हामी यहाँहरूलाई चलचित्रका गीत सुनाएर मनोरञ्जन गराउनेछौ, 10 बजे सुन्नुहुनेछ समाचार, समाचारपछि करिब 11 बजेसम्म लेख बेसी कार्यक्रम सुन्नुहुनेछ, 11 बजे सुन्नुहुनेछ समाचार, समाचारपछि पनि यहाँले हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ।

0: अहिले प्रस्तुत गर्यौं सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बिहान 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अब प्रस्तुत छ जीवन विज्ञान कार्यक्रम। यसपछि सुन्नुहुनेछ अध्यात्म सन्देश कार्यक्रम। सुन्दै गर्नुहोला रेडियो नेपाल।
1: हरि ओम। जीवन विज्ञानको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यूले जीवन विज्ञान केन्द्रमा सञ्चालित ध्यान योग कार्यक्रममा दिनुभएको सोवचन।
2: जीवन पूर्ण हुनुपर्छ, हामी सबैको इच्छा पनि पूर्णताकै रहन्छ। एउटा भयो अर्को भएन अधुरो रहन्छ। ध्यान मात्रै भएर हुँदैन, धन पनि चाहिन्छ। शान्ति मात्रै भएर भएन नि, खान पनि पर्यो। जीवनका आवश्यकताहरू एउटा मात्रै छैन, विविध आवश्यकताहरू छ। ती सबैको लागि कर्म गर्नु अथवा सम्पूर्ण आवश्यकताहरू पूर्ण गर्नु चाहिँ पूर्ण जीवन हो, पूर्णताको अनुभव हो। होइन भने एउटा चिज पाइन्छ, अर्कोको अभाव रहन्छ। ध्यान मात्रै गरेर पनि के गर्नु र? खानु परिहाल्यो, शरीरको आवश्यकता छ, भोक लागिहाल्छ। कोसँग माग्न जाने र? कसै न कसैले त कमाइ गरिदिनै पर्छ। अरूले कमाएको खानुभन्दा आफैले कमाएको खानु राम्रो नि। त्यसकारण जीवनलाई सन्तुलनमा राख्ने काम पनि होस्, सम्पत्ति पनि कमाइयोस्, ध्यान पनि होस्, शान्तिको लागि पनि प्रयत्न गरियोस्, सबैको लागि समय छुट्याउनु पर्छ। सबै कर्म हुनुपर्छ। दिनभरि गर्ने कर्महरूमा एकाङ्की नहोस्। सम्पत्ति मात्रै कमाउन दौडिनु बिहानदेखि बेलुकासम्म यो उचित छैन। सम्पत्ति कमाउनु पर्छ, अलिकता समय सम्पत्ति कमाउनुको लागि दिने, अलिकति समय स्वास्थ्य कमाउनुको लागि दिने, अलिकति समय शान्ति कमाउनुको लागि, आनन्द कमाउनुको लागि दिने, ध्यानको लागि दिने। यसरी सबै कुरा मिलायौँ भनेदेखि जीवन पूर्ण हुन्छ। जसरी खाना बनाउँदाखेरि एउटा मात्रै चिज भएर भएन नि, भात मात्रै पकाएर पनि भएन, तरकारी पनि चाहियो। तरकारी मात्रै भएर पनि भएन, तरकारीमा मर मसला नुन के चाहिने हो सबै कुरा चाहियो, अनि नै मिठो हुन्छ। एउटा मात्रै भएर हुँदैन, जीवन पनि त्यस्तै हो। जीवन समग्रतामा बाँच्न सिक्नुपर्छ। यदि समग्रता भएन भने मोह जन्मिन्छ। मोह बन्धन हो, मोहले समाउँछ। र हामी एउटा जन्म मात्रै होइन, जन्म जन्म त्यो बन्धनमा फसिरहन्छौँ र दुःख पाइ नै रहन्छौँ। के कारणले भने समग्रतामा बाँच्न नजानेको कारणले। एउटा कुरा छैन, अर्को कुरा छ। एउटा धेरै छ तर अर्को अभाव छ। जहाँ अभाव हुन्छ हाम्रो मन त्यहीँ जान्छ, र अभावले नै मोहको सिर्जना गर्छ। त्यत्तिकै मोह जन्मिए होइन, अभावग्रस्त भएपछि मोह जन्मिन्छ। किनभने हामी जुन कुरा बार बार विचार गर्छौँ, हाम्रो मनमा सधैँ जे कुरा आउँछ हाम्रो जीवन त्यही हुन्छ। त्यस कारणले सन्तुलित हुनुपर्छ। जुन व्यक्ति बच्चैदेखि अभावग्रस्त थिएन, उसले सम्पत्तिको अभाव महसुस गरेन, जे चाहियो पायो, आफूले भनेको कुरा पायो, उसलाई सम्पत्तिको मोह धेरै हुँदैन। सम्पत्तिको मोह कम हुँदै जान्छ। उसलाई अरू सामानहरूप्रति, अरू वस्तुप्रतिको मोह हुनसक्छ। जुन वस्तुको उसलाई अभाव थियो त्यसको चाहिँ मोह हुनसक्छ। तर जे छ त्यसको मोह हुँदैन। मसँग जे पर्याप्त मात्रामा छ त्यसको कसले याद गरिरहन्छ र नि? जे छैन हाम्रो ध्यान त त्यतै जान्छ, नभएकोतिर जान्छ, अनि त्यो नभएको कुरा केही जाने पायो भने त्यसलाई छोड्दैन, अब समातेर बस्छ। फुत्केला भन्ने डर, पहिलेकै जस्तो अभाव होला भन्ने डर, त्यसरी समातेर बस्छ, यसलाई मोह भनिन्छ। जुन विषयमा बढी अभावग्रस्त छ मन, त्यो विषय पुरा पुरा भोग्न जरुरी छ, 100% भोग्ने, अगाउने त्यसबाट। जबसम्म त्यसबाट अगाइन्न तबसम्म मोक्ष असम्भव हुन्छ। केबाट मोक्ष भनेको के हो? त्यही मोहबाट मोक्ष। अरू त के मोक्ष हुन छ र? कसले हामीलाई समातेको छ र मुक्त हुनलाई? हामी मुक्तिको कुरा गर्छौँ, हे भगवान् मुक्ति देऊ, कसले समातेको छ र मुक्त हुनलाई? समातेको छ भने मात्रै मोहले, यो मलाई चाहियो, यो चाहियो, यसलाई म छोड्न चाहन्न, बल्ल बल्ल पाएको छ कसरी छोडौँ? यो मोहले व्यक्तिलाई ग्रस्त गराएको छ, मानिस यहीबाट मुक्त हुन चाहन्छ। अब समस्या के छ भने नि, सबै विषयले पूर्णता व्यक्ति हुन सक्दैन, तर हर सम्भव प्रयास चाहिँ गर्ने। त्यही भएर मैले अघि भने सन्तुलित जीवन, सन्तुलित जीवन भनेको के हो भने स्वास्थ्य पनि राम्रो होस् त्यसको लागि पनि म कर्म गरौँ, स्वस्थ रहनलाई कर्म गरौँ, योग प्राणायाम इत्यादि गरौँ, शरीरलाई स्वस्थ राखौँ, त्यसपछि सम्पत्तिको लागि पनि कर्म गरौँ। कर्म गरेपछि सम्पत्ति त आइहाल्छ नि, आफ्नो आवश्यकता पूर्ति गर्ने सम्पत्ति आयो पुग्यो। धेरै सम्पत्ति भयो, जति भयो उति मोह बढ्दै जान्छ। आवश्यकता पूर्ति गर्नको लागि मात्रै सम्पत्ति कमाउने हो भने मोह कम हुँदै जान्छ। त्यसपछि शान्तिको लागि पनि प्रयास गर्ने, आनन्दको लागि प्रयास गर्ने, आनन्द शान्ति स्थिरताबाट आउँछ। त्यसकारण ध्यानको अभ्यास गर्ने, ध्यानको लागि पनि समय छुट्यायो, योगको लागि पनि समय छुट्यायो, सम्पत्ति कमाउनलाई पनि समय छुट्यायो भने व्यक्तिको जीवन सन्तुलित हुन्छ। सन्तुलित जीवनमा मोह कम हुन्छ, तर पनि हुन चाहिँ हुन्छ, किनभने जे हामीसँग छ सकभर त्यो नजाओस्। किनभने जे पनि कमाइ हुन्छ मेहनतले हुन्छ, यति मेहनत गरेर मैले कमाएँ भनेपछि केही जाने आइहाल्यो कतैबाट भने, बिना मेहनतमा आयो भने कसले छोड्ने? लोभ बढ्न थाल्छ, मेहनतै नगरी आओस् भन्ने इच्छा रहन्छ, किनभने मेहनत गरेको आफूलाई थाहा छ नि। किनभने हामीले कर्मयोग त गर्न जानेनौँ, कर्मयोग गर्न नजानेपछि सित्तै आओस् भन्ने अभिलाषा बढ्छ। कर्मयोग जानेको भए चाहिँ कर्म गर्दा आनन्द आउँथ्यो, त्यसकारण उपलब्धिप्रति मोह हुँदैन थियो, कर्मप्रति चाहिँ मोह हुन्थ्यो। कर्मयोगले कर्ममा आनन्द दिन्छ, आनन्दले मोक्ष दिन्छ, मुक्ति दिन्छ। जे काम गर्दाखेरि हामीलाई आनन्द आइरहेको छ त्यो आनन्दले चाहिँ मुक्ति दिलाउँछ। तर हामी आनन्दित होइन, हामी त परिणाममुखी छौँ, परिणामै चाहिन्छ हामीलाई, त्यसले त मोह बनाउँछ नै। त्यसकारण जे काम गरे पनि केही न केही मोह त बन्छ। यो जगत यस्तै छ, यसैलाई माया भनियो। यसबाट मुक्त हुनको लागि हाम्रा ऋषिहरूले अत्यन्तै महत्त्वपूर्ण खोजी गर्नुभयो, जुन खोजीलाई आत्मस्मरण भनिन्छ, आफ्नो याद गर्नु, आत्मा दर्शन गर्नु, आफ्नो निराकार स्वरूपको अनुभव गर्नु। किनभने जबसम्म आकार छ तबसम्म मोह छ, वस्तु देखेपछि त मोह हुन्छ, देखिने कुरा छ, सुनिने कुरा छ, कुनै पनि प्रकृतिका आकारहरू छन् भने राम्रो या नराम्रो दुइटै हुन्छ। कुनै आकार आफूलाई राम्रो लाग्छ, कुनै राम्रो लाग्दैन। राम्रो लागे पनि मोह, नराम्रो लागे पनि मोह, दुइटै अवस्थामा। किनभने राम्रोको पछाडि नराम्रो हुन्छ, नराम्रोको पछाडि राम्रो हुन्छ, उज्यालोको पछाडि अँध्यारो, अँध्यारोको पछाडि उज्यालो। त्यसकारण यो राम्रो मात्रै छ भनेर दङ्ग पर्नुको केही अर्थ रहेन, किनभने राम्रो सँगसँगै नराम्रो पनि आएको हुन्छ। त्यसकारण कुनै पनि आकृतिहरू, कुनै पनि स्वरूपहरू मोहमा लैजाने प्रकृतिका हुन्छन्। त्यसकारणले हाम्रा ऋषिहरूले भने आकारलाई छोड देऊ, ब्रह्म चिन्तन गर, ब्रह्मको चिन्तन गर, भगवान आदि शङ्कराचार्य भन्नुहुन्छ, उत्तमो ब्रह्म सद्भावो, सबैभन्दा उत्तम ब्रह्मप्रति सद्भाव राख्नु अथवा ब्रह्मलाई प्रेम गर्नु, ब्रह्मप्रति एकाकार हुनु। ब्रह्म भनेको के हो? निराकार स्वरूप हो, जसमा कुनै आकार छैन, आकाश जस्तो। र हाम्रो वास्तविक स्वरूप नै निराकार हो। यो आकार त पछि थपिएको हो, आकार त कति छन् हिसाबै छैन। अहिले एउटा आकार, मनमा एउटा विचार आयो एउटा आकार, अर्को विचार आयो अर्को आकार, विचारै पछिका आकारै आकार, किनभने बिना आकार विचार हुँदैन। सारा विचारहरू विषयबाट जन्मिन्छन्, विषय भनेकै आकार हुन्, र हरेक विषय विचार उत्पन्न गर्ने कारक बन्छ। त्यसकारण निराकार भनेको के हो? निर्विचार हो। निर्विचार भन्नु र निराकार भन्नु एउटै हो। जहाँ कुनै पनि विचार रहेन अथवा कुनै आकार रहेन, त्यो निराकार स्वरूप नै आत्मस्वरूप हो। त्यो आत्मस्वरूपलाई जसले जान्यो, त्यो व्यक्ति मुक्त भयो, सम्पूर्ण मोहबाट मुक्त भयो। अब उसलाई केहीले पनि समाउन सक्दैन, कसैको पनि बन्धनमा पर्दैन। त्यसको लागि एउटा बाटो छ, अत्यन्तै सुगम बाटो, जसबाट हिँडेर आफ्नो निराकार स्वरूप, आफ्नो आत्मस्वरूपलाई जान्न सकिन्छ। त्यो हो बन्द आँखाले देखिने दृश्य। आँखा बन्द गर्दा पनि सुरुवातमा निराकारै देखिन्छ, ठिक छ, अँध्यारो देखिन्छ, तर आकार चाहिँ देखिँदैन, खाली आकाश जस्तो लाग्छ। तर त्यो सुरुवाती तह हो, त्यो आत्मा होइन। त्यहाँबाट प्रवेश गर्दै गर्दै गर्दै त्यो निराकारलाई हेर्दै हेर्दै भित्र गयो, एउटा यस्तो क्षण आउँछ जहाँ आफू नै त्यही रूपमा अनुभव हुन्छ, म त्यही निराकार रूप हुँ, जे हो म त्यही हुँ, बीज ब्रह्म रूप, ब्रह्मको बीज मै रहेछु, म नै रहेछु। त्यो समष्टि, त्यो अनुभूतिभित्र हुन्छ, पुरै निराकार स्वरूप। पुरै निराकारको अर्थ पुरै निर्विचार स्वरूप। आफ्नो निर्विचार स्वरूप, आफ्नो निराकार स्वरूपको जबसम्म अनुभूति हुँदैन, तबसम्म मोक्ष धेरै टाढाको कुरा हो र गफ मात्रै हो। हामी हे भगवान् मोक्ष दिलाइदेऊ मलाई भन्छौँ, भगवान्सँग प्रार्थना गर्छौँ मोक्ष देऊ, भगवान्ले कहाँबाट मोक्ष दिने? समातेको छ विषय आफूले, विषय छोड्यो कि मोक्ष भइगयो। मोक्ष हुनलाई आफूले पनि प्रयत्न गर्नु पर्यो नि, भगवान्ले मात्रै गरेर हुँदैन। आफू विषय समातेर बसेको छ, भगवान्ले कसरी मोक्ष दिने? मोक्षको लागि एउटै मात्रै उपाय हो, आत्मदर्शन, आत्मानुभूतितिर अगाडि बढ, आत्मस्मरण गर, आत्माको याद गर। आत्माको अर्थ निराकार स्वरूप, र यो स्वरूपमा प्रवेश गर्ने ढोका बन्द आँखाले देखिने दृश्य, आत्मा गुफा, प्रवेश गर्ने ठाउँ यही हो। ध्यानका विधि, प्राणायामका विधि, यी विधिहरूलाई प्रयोग गरेर हामी आफ्नो आत्मस्वरूपमा उपलब्ध हुन सक्छौँ, आफ्नो आत्मबोधमा जान सक्छौँ। जबसम्म आत्मबोध हुँदैन, तबसम्म मुक्ति असम्भव। र म हुनै त्यही, म मन होइन, म मनबाट उत्पत्ति हुने विचार होइन, म मनले जन्माएका आकार होइन। त्यो मनले जन्माएको आकारभन्दा अलग म निराकार चैतन्य स्वरूप हुँ, म निराकार आत्मस्वरूप हुँ। त्यो म जे हुँ, त्यो आफ्नो मूल स्वरूपको बोध नहुन्जेलसम्म, आत्मा दर्शन नहुन्जेलसम्म मुक्ति असम्भव। मानिस परमात्मा दर्शनको पछाडि लागेको छ, मानिस भगवान खोज्न हिँडेका छ। ए बाबा, जसलाई आफ्नै टुङ्गो छैन उसले कहाँ भगवान पाउँछ? पहिला आत्मदर्शन, आफैलाई जानेको छैन अनि अर्कोलाई जान्न सकिन्छ र कहाँ भगवान जान्न सकिन्छ? पहिला आत्मा ज्ञान अनि मात्रै परमात्मा ज्ञान। आफ्नो आत्माको निराकार स्वरूपको ज्ञान, असली आत्मबोध जसले गर्यो उसले मात्रै परमात्मा बोध गर्न सक्छ। परमात्मा त्योभन्दा अगाडिको यात्रा हो।
1: वहाँ हुनुहुन्थ्यो जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यू। हवस् त भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म सृजना महर्जन बिदा हुन्छु। हरिओम।
3: झण्डु आयुर्वेद,
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झण्डु नेपाल प्राली, पुतली सडक।

कृष्ण सो कृपालु कौन गोविंद राधे, काम द्वेष आदि भक्ति हरि से मिला दे। द्वेष भाव राखेर चिंतन गर्ने कंस शिशुपाल आदिलाई बध गरी आफैमा मिलाई आनन्दमय तुल्याउनु हुने परम दयालु श्रीकृष्ण बराबर अरू को होला र जसको म शरणमा जाउँ। कृपा सिन्धु करुणावतार श्रीकृष्ण चन्द्र चरणमा अविरल भक्तिको याचना गर्दै श्यामा श्यामधाम ठिमीद्वारा प्रस्तुत कार्यक्रम अध्यात्म सन्देशमा यहाँलाई हार्दिक स्वागत एवं राधे राधेको अभिवादन। भक्ति अर्थात् दृढ विश्वासपूर्वक हरि गुरुप्रति गरिने प्रेम युक्त सेवाभाव, यसैद्वारा नै भगवानलाई पनि भक्त आफ्नो वशमा पार्दछ। स्वबल एवं स्वसाधनाद्वारा अप्राप्य ब्रह्म भक्तका हातमा सहजै कठपुतली झैँ नाच्छन्। त्यसैले त प्रेमकी आचार्य ब्रज गोपीजन सजिलैसित श्रीकृष्णलाई नाच देखाऊ भनेर आदेश दिन्थे र नचाउँथे। त्यसैले नै उनलाई यहाँ यसो भनिँदैछ।

0: अब श्रवण गरौँ आदरणीय स्वामी श्री हरिदासजीले दिनुभएको समन्वयात्मक दार्शनिक प्रवचन।
1: भारतवर्षमा प्रख्यात मुस्लिम बादशाह भए अकबर बादशाह राजा, उनका नाती भए दारा सिकोह। उनले वेदलाई लिएर यसको 50 उपनिषदलाई व्याख्या गरेर अन्य भाषामा पुरा विश्वमा फैलाए। उनले भने कि मैले सब ग्रन्थ पढे, तर वेदले जुन आत्मिक शान्ति दियो त्यो मैले अन्त कहीँ पाइन। यही कारण औरंगजेब उनका भाइले वेदान्त दर्शन पनि भनिन्छ उपनिषदको पाठलाई, वेदको, यसको प्रचार प्रसार गरेकै कारण तमाम ताडना दिए, दुःख दिए दारा सिकोहलाई। उनले सब सहे, अन्त्यमा प्राण दण्ड दिए, मारे। उनी हाँसी हाँसी मर्न तयार भए, तर वेदको ज्ञानलाई छोड्न तयार भएनन्। यो हो ज्ञान, वेद। त यो मूल ज्ञान, यो धरोहर, यो निधि हाम्रो सनातन वैदिक धर्ममा छ। तर यहाँ एक दुःखदायी कुरा यो छ कि यही सनातन वैदिक धर्मका ठेकेदार मानिने पुरेत पण्डितजीहरूले यसलाई ध्वस्त बनाइदिए, गलत अर्थ लगाएर पेट पाल्ने यो चिज बनाइदिए, व्यक्तिहरूमाथि शासन गर्ने आधार बनाइदिए। गीतामा एक श्लोक छ जसको अर्थको अनर्थ लगाएर पुरा विश्वमा युद्ध गराइदिए, रगत बगाइदिए, गलत अर्थ लगाएर। गीता तेस्रो अध्यायको 35 श्लोक हो यो, पढ्नुस् गएर। सो धर्मे निधनम श्रेय पर धर्मो भया बह। अर्थात आफ्नो धर्मको लागि मर्न परे पनि मर, मार्न परे पनि मर। यो अर्थ लगाइयो भगवान श्री कृष्णको बाणीलाई। तर अरूको धर्म स्वीकार नगर, यो अर्थ लगाइयो यो श्लोकको। त यसको परिणाम स्वरूप के भयो? ए, त्यो क्रिश्चियन हो त्यसलाई छिछि दुर दुर गर, त्यो मुसलमान हो छिछि दुर दुर गर, मुसलमानले क्रिस्चियनलाई गर, हिन्दूलाई गर, बस। अरे जब वेद मूल हो, अरू सब उद्गम हुन्। अरे तपाईँहरूको घरमा हजुरबा खेती किसानी गर्थे, बाहरू डाक्टर इन्जिनियर भए, तपाईँहरू व्यापारी हुनुभयो, कोही कोही समाजसेवी हुनुभयो, त अब के समाजसेवीले व्यापारीलाई चुट्ने? यो ठिक हो? त के इन्जिनियरिङ गरिस् तैँले भनेर अर्कोले पिट्ने त्यसलाई डाक्टरले? बताउनुहोस्। हुन् त एउटै दाजुभाइ, केवल नाम परिवर्तन हो। त यहाँ झगडा सुरु गराए यसको रहस्य नबुझ्नको कारण। आज तपाईँहरू बुझ्नुहोस्, हेर्नुहोस्, यो श्लोकको यो अर्थ निकाले कि स्वधर्मे निधनम श्रेय पर धर्मो भयावह। यसको वास्तविक अर्थ के हो? यहाँ बुद्धि लगाउनुहोस्, ध्यान दिनुहोस्। जति बेला भगवान श्री कृष्णले यो वक्तव्य दिए, गीता बोले, कहिले बोले? 5000 वर्ष अगाडि बोले, महाभारत युद्ध कालमा बोले। त्यति बेला कहाँको क्रिश्चियन धर्म थियो? कहाँको मुसलमान धर्म थियो, कहाँको बौद्ध धर्म थियो 5000 वर्ष अगाडि कि मुसलमानको विरोध गर, क्रिस्चियनको विरोध गर भनेर बनायो? मलाई बताउनुहोस्, जति बेला कुनै धर्मको अस्तित्वै थिएन त यसको खास कारण के हो? खास कारण यो हो कि हाम्रो सनातन वैदिक धर्ममा यी अनुयायीहरूलाई चार भागमा विभक्त गरिएको छ, चार वर्ण चार आश्रममा, वर्णाश्रम धर्म छ अलग अलग। जसरी सुरक्षा निकाय छ हाम्रो नेपालमा, एक सैनिक छ, एक सशस्त्र प्रहरी छ, एक जनपद प्रहरी छ, त्यही प्रकारले विभक्त गरियो। यो चार वर्णाश्रम धर्मको जुन पालन छ त्यसमा श्री कृष्णले बताए, ए ब्रह्मचारी बनेर बस्ने हो भने गृहस्थीको धर्म न अङ्गाल्नु। यदि गृहस्थी छौ भने ब्रह्मचर्यको होइन, गृहस्थीकै धर्म पालन गर्नु, वानप्रस्थको नगर्नु, न सन्यासको गर्नु। यदि वानप्रस्थी छौ भने ब्रह्मचर्यको होइन, गृहस्थको होइन, सन्यासीको होइन, वानप्रस्थीकै धर्म निभाउनु। यदि सन्यासी छौ भने सन्यासीकै धर्म निभाउनु, ब्रह्मचर्यको गृहस्थको होइन। यो बताए, व्यक्ति बताउँछ कि म ब्रह्मचारी हुँ अनि 10 स्त्री लिएर बस्छ, यो त मिलेन, गलत धर्म भयो। बस यही चिज सम्झाए धर्मको मर्म, तर यहाँ युद्ध गर्ने बाटो बनाइदिए। त्यसैले सावधान हुनुहोस्, यहाँ म वेदलाई आधार बनाएर बोल्दैछु। हाम्रा मनुष्यहरूका प्रथम मनुष्य मनुजी महाराजले मनुस्मृति बनाइदिए, त्यसमा हामीले गर्नुपर्ने काम कर्तव्य अधिकार बनाइदिए मनुस्मृतिमा, र त्यसमा बताए भूतम भव्यम भविष्यञ्च सर्वम वेदात् प्रसिद्धति मनुस्मृति। अर्थात् भूतकालमा जे भइसकेको छ, भविष्यमा जे हुनेवाला छ, वर्तमानमा जे हुँदैछ, त्यसको बारेमा निर्णय लिनु पर्यो भने वेदद्वारा लिनु, अरूद्वारा नलिनु। किन? किनकि हेर्नुहोस्, तमाम पुराणहरूबाट कन्फ्युजन क्रिएट हुन्छ, पण्डितजीहरूले गर्छन्, सबको त ज्ञान छैन। एकले शिव पुराण लगाए, बताइदिए शिवजी नै सर्वे सर्वा हो, शिवजीलाई मान, अरू सब त केटाकेटी हुन्, विष्णु ब्रह्मा इत्यादि देवी अभी। फेरि अर्का बाबाजी पण्डितजी आए, होइन देवी भागवत पुराण सुन, देवी हो, देवीबाट ब्रह्मा विष्णु महेश्वर निस्के। फेरि अर्का आए विष्णु पुराण लिएर, होइन विष्णु ठुला हुन् सबभन्दा। अब जनसाधारण बिचार, यो पण्डितजीले भन्या ठिक हो कि उनले भन्या ठिक हो कि उनले भन्या ठिक हो? आ बेकारको झन्झटमा नपर, छोडिदेऊ धर्म वर्म, खतम भयो, पतन बनाइदिए सनातन धर्मलाई आ आफ्नो ढिडौरा पिटेर। त्यसैले सिद्धान्त के हो? जति पनि उपपुराणहरू छन् त्यसमा प्रश्न आयो भने पुराणबाट समाधान गर्नु। यदि पुराणहरूमा पनि प्रश्न उठ्यो भने पुराणहरूको राजा भागवतबाट गर्नु। यदि भागवतबाट पनि समाधान भएन भने वेदमा जानु। बस वेदमा पनि क्रम छ, अथर्व वेदबाट समाधान नभए सामवेदमा जानु, सामवेदबाट नभए यजुर्वेदमा जानु, यजुर्वेदबाट नभए ऋग्वेदमा जानु। किनकि ऋग्वेद मूल हो, मैले बताएँ तपाईँहरूलाई, वेद एक पनि छ, दुई पनि छ, तिन पनि छ, चार पनि छ, पाँच पनि छ, वेदका भेराइटी छन्। त वेदद्वारा नै, त्यसैले भगवानका अवतार अचतुर्वदनो ब्रह्मा द्वि बाहु पर हरि अभाल लोचन शम्भुर भगवान बादरायण। अर्थात् चार मुख न भएको ब्रह्माजी खोज्नु पर्यो भने वेदव्यासलाई खोज्नु, चार भुजा नभएको विष्णु दुई भुजा भएको वेदव्यास हुन्, तीन आँखा नभएको दुई आँखा मात्र भएको भगवान शङ्कर वेदव्यास हुन्। वेदव्यासले एक सूत्र बनाइदिए, महत्त्वपूर्ण सूत्र वेदान्त दर्शनमा, श्रुतत्वाच्च, अर्थात् कुनै पनि विषयको समाधान श्रुतिद्वारा गर्नु, वेदद्वारा गर्नु। यो बताएनन् कि मेरो वेदान्तैबाट गर्नु, यसबाट भागवतबाट गर्नु, पुराणबाट गर्नु, बताएनन्। आफूले बनाएको ग्रन्थभन्दा पनि ओरिजिनल वेदबाट गर्नु, यो बताइदिए। त यो हो वेद। त्यसैले वेदद्वारा निरूपित धर्मलाई स्वीकार गर्नुपर्छ। यदि हामी वेद सम्मत छ भने एक बच्चाले भने पनि त्यसलाई स्वीकार गरौँ, यदि वेद सम्मत छैन भने नमस्कार गरिदिनुहोस्, त्यो बेकारको छ। र भागवतमा त छैठौँ स्कन्दको पहिलो अध्यायको 40 श्लोकमा पढ्नु होला खोजेर, स्पष्ट लेखिएको छ, वेदो नारायण साक्षात्, वेद स्वयं भगवान हो, भगवान। अब भगवानले बोलेको चिजमा पनि डाउट छ भने त फेरि त्यसमा के भन्न सकिन्छ? स्वयं भगवान वेद। ठिक, त्यसपछि हामीसँग पुराण छन्, 18 पुराण मैले बताएँ, गीता, रामायण, महाभारत, इतिहास, दर्शन शास्त्र, सांख्य, मीमांसा, वैशेषिक, न्याय, योग, वेदांत, अन्य और 6 दर्शन छन्, जैन, चार्वाक, माध्यमिक, योगाचार, सौतांत्रिक, वैभाषिक, ये तमाम एवं स्मृत ग्रंथहरू, 700 श्लोक को गीता इत्यादि, यो द्वारा प्रमाणित सिद्धांत जुन हामी सबलाई स्वीकार्य छ, त्यसैलाई वेदांत दर्शन को सूत्र को आधार में सब प्रमाण दिएर, कुरान, बाइबल इत्यादि को प्रमाण दिएर म यहाँ तपाईहरुलाई समझाउँदै छु, जुन भगवान को मुखारविन्दबाट प्रकट हुँदै आएको नित्य ज्ञान। त भगवान का अवतार वेदव्यास को हाम्रो सनातन वैदिक धर्म में विशेष स्थान छ। उनले जीव कल्याण हेतु धेरै काम गरे, त्यसै अंतर्गत 1,00,000 मंत्र को वेद को अर्थ को रूप में सरलीकृत गर्न को निमित्त वेदांत दर्शन बनाई दिए, जिसमें 4 अध्याय छ, 16 पाद छ, 556 सूत्र छ। र यो के हो? अर्थियम ब्रह्म सूत्राणाम सर्वोपनिषदोमपि वेदव्यास, अर्थात वेद को अर्थ हो वेदांत। तो यो वेद को